दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले मन्त्री परिषदलाई सम्बोधन गर्दै यस्तो मौसम यसअघि अनुभव नगरेको बताएका छन्। प्रचण्ड गर्मीले जमीनभित्रै उसिनिए आलु शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। कंग्रेसको असन्तुष्ट पक्षले 14 महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवालाई नै सभापति मानेर 15 महाधिवेशनमा जानुपर्ने प्रस्ताव अघि सारेको छ। देउवालाई सभापति माने तत्काल पार्टी एकता हुने, नभए सर्वोच्चको फैसला कुर्नुको विकल्प नभएको असन्तुष्ट पक्षका नेताहरूले बताएका छन्। 15 महाधिवेशनको निष्पक्षता र स्वतन्त्रताका लागि दुवै पक्ष सम्मिलित राजनीतिक संयन्त्र बनाउनुपर्ने माग गर्दै आएको असन्तुष्ट पक्षले सर्वोच्च अदालतको 4 बैशाखको फैसला पुनरावलोकन हुने भएपछि अडान फेरेको हो।
2: राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगममा सुधारका आशा लाग्दा संकेत देखिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि सामाजिक सञ्जालमा 4 महिनामै 6 अर्ब 27 करोड़ रूपियाँ आमदानी, अकुपेन्सी 86% र 1 अर्ब 6 करोड़ रूपियाँ ऋणको किस्ता भुक्तानी भएको तथ्य सार्वजनिक गरे। निगमकै प्रारम्भिक वार्षिक हिसाबले भने तस्विर त्यति उत्साहजनक देखाउँदैन। गत आर्थिक वर्षमा आमदानी 23 अर्ब 40 करोड़ हुँदा खर्च करिब 24 अर्ब 40 करोड़ पुग्ने अनुमान छ। अर्थात आमदानी बढ़े पनि वर्षको अन्त्यमा खर्च आमदानी भन्दा करिब 1 अर्ब रूपियाँ बढ़ी हुने देखिएको छ।
1: सरकारले बाँकी विश्वविद्यालयमा उपकुलपति छनौट प्रक्रिया अघि बढ़ाएको छ। यसअघि प्रधानमन्त्री तथा कुलपति बालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालय सहित 7 विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिसकेका छन्। 5 वटामा उपकुलपति नियुक्त हुन बाँकी छ। काठमाडौँ विश्वविद्यालयमा उपकुलपति छनौट प्रक्रिया अन्तिम चरणमा छ भने लुम्बिनी बौद्ध विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको छ।
2: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 5 पालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ। पैतडीको पञ्चेश्वर गाउँपालिका, बाजुराको बढ़ीमालिका नगरपालिका, तनहुको ब्यास नगरपालिका, सिन्धुलीको फिक्कल गाउँपालिका र कास्कीको रूपा गाउँपालिकाले भूमि बैंक संचालन एवं स्थापनाका लागि स्वीकृति पाएका हुन्।
1: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले थप 3 जना सल्लाहकार नियुक्त गर्नुभएको छ। मन्त्री श्रेष्ठले बिहिबार 3 जना नयाँ सल्लाहकार नियुक्त गरेसँगै उहाँको सल्लाहकार समूहले पूर्णता पाएको सचिवालयले जनाएको छ।
2: सुनसरी देवानगंज 3 को कप्तानगंजमा भएको हिंसात्मक घटनापछि बन्द रहेको गाउँपालिका र वडा कार्यालय 17 दिनपछि बिहिबार खुलेको छ। गाउँपालिका र वडा कार्यालय नियमित सञ्चालनमा आएको पहिलो दिन सेवाग्राहीको जमघट थामी नसक्नु थियो। साउन 10 गते बोलबम जान लागेका युवाले देवानगंज 3 मा मन्दिरमा डीजे ठूलो आवाजमा बजाएको विषयमा 2 युवा समूहबीच भएको झडप बढ़ेर उग्र रूप लिएको थियो।
1: सरकारले सहुलियतपूर्ण कर्जाको नयाँ कार्यविधि लागू गर्दै कृषि तथा पशुपक्षी व्यवसाय सहित 8 क्षेत्रका उद्यमी तथा लक्षित वर्गलाई 5 करोड़ रूपियाँसम्म कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। नयाँ व्यवस्था अनुसार सरकारले कर्जाको ब्याजमा 3% अनुदान दिनेछ भने बैंक तथा वित्तीय संस्थाले आधार दरमा 1.5% भन्दा बढ़ी प्रिमियम थप्न पाउने छैनन्।
2: कर्णाली प्रदेश सभा सचिवालयले मंगलबार अर्थात साउन 26 गतेका लागि तय गरिएको बैठक स्थगित भएपछि सूचना जारी गरिदिए आउँदो भदौ 2 गते बस्ने जनाएको छ। प्रदेश सभा बैठक स्थगित हुनु सामान्य प्राविधिक विषय जस्तो देखिए पनि यसका पछाडि सरकार गठन र मन्त्री परिषद विस्तार हुन नसक्नु नै प्रमुख कारण मानिएको छ। प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले सोमबार साँझ बसेको बैठकले मंगलबारका लागि छलफल तथा निर्णय गर्नुपर्ने खासै विषय नभएको निष्कर्ष निकालेपछि बैठक सार्ने निर्णय गरेको बताउनुभयो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम डिशो खुशीको कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। इरानमा प्रदर्शनकारीलाई मृत्युदण्ड दिने क्रम बढ़ेको छ। फ्रान्स, बेलायत र क्यानाडा सहित 32 देशले त्यसको कड़ा निन्दा गर्दै तेहरानलाई मृत्युदण्डको प्रयोग तत्काल रोक्न र कानूनी आधार बिना हिरासतमा राखिएका सबैलाई रिहा गर्न चेतावनी दिएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ। युरोपेली संघ ईयूका विदेश नीति प्रमुख काजा काला सहित ती देशले बजारी गरेको संयुक्त वक्तव्यमा इरान सरकारले मृत्युदण्डलाई असहमति दबाउने, समुदायमा भय सिर्जना गर्ने तथा मानव अधिकार प्रयोग गर्ने व्यक्तिलाई सजाय दिने माध्यम बनाएको आरोप लगाइएको छ।
2: दशौं वृहत राष्ट्रिय खेलकुद अब 16 29 मंगिरसम्म हुने नयाँ मिति तय गरिएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको बिहिबार बसेको 125 बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको मिति तय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि परिषदको बोर्ड बैठक पहिलो पटक बसेको हो। राखेपका अध्यक्ष शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको परिषद बैठकले दशौं राष्ट्रियसँग प्रथम राष्ट्रिय पारा खेलकुद आयोजना गर्ने निर्णय पनि गरेको छ। पारा राष्ट्रिय खेलकुद 15 पुछदेखि हुनेछ।
1: अब विचार विश्लेषणको पालो, लोकतन्त्रको क्षयीकरण कसरी हुँदैछ शीर्षकमा गेजा शर्मा वाग्लेको विचार कान्तिपुर दैनिकमा छापिएको छ। लोकतान्त्रिक प्रणालीका समस्या लोकतान्त्रिक प्रक्रियाबाटै सम्बोधन गर्न सकिन्छ। लोकतन्त्रको सकारात्मक र सुन्दर पक्ष भनेकै यही हो। लिभिट्स्की र लिभजटले केवल लोकतन्त्रका समस्या तथा चुनौतीहरूको फेरिस्त मात्रै दस्तावेजीकरण गरेका छैनन्। सुधार र संरक्षण कसरी गर्न सकिन्छ भन्ने बारेमा उपयुक्त र मननीय सुझावहरू पनि दिएका छन्। लोकतन्त्रको विकल्प उदार लोकतन्त्र। लोकतन्त्रका चुनौती जटिलता र समस्या छन् तर लोकतन्त्रको विकल्प छैन। लोकतन्त्रको विकल्प भनेको थप उदार उन्नत र सुसंस्कृतिक लोकतन्त्र हो। उदार बहुलवादी र समावेशी लोकतन्त्रले मात्रै समाजमा विद्यमान धार्मिक, सामाजिक, सांस्कृतिक, भाषिक, भौगोलिक, लैंगिक विभेदको अन्त्य गरी समन्यायिक समाज स्थापना गर्न सक्छ। यसै गरी समावेशी आर्थिक वृद्धि मार्फत विकास गरी समुन्नत र समतामूलक देश निर्माण गर्न पनि उदार लोकतन्त्र अपरिहार्य छ।
2: उदाउदो लगानी गन्तव्य शीर्षकमा डाक्टर सुभाकर पराजुलीको विचार गोर्खापत्र दैनिकमा रहेको छ। नेपालको लगानी समस्या केवल विदेशी पूँजीको कमी होइन, यो कमजोर उत्पादन क्षमता, सीमित औद्योगिकीकरण, न्यून उत्पादकत्व, प्रशासनिक जटिलता, नीतिगत अनिश्चितता र पर्याप्त लगानी योग्य परियोजनाको अभावसँग पनि जोड़िएको छ। समाधान पनि बहुआयामिक हुनुपर्छ। जलविद्युतलाई उद्योगसँग, पर्यटनलाई स्थानीय उत्पादनसँग, युवालाई उद्यमशीलतासँग, सूचना प्रविधिलाई विश्व बजारसँग र प्रवासी नेपालीको पूँजीलाई घरेलु उत्पादनसँग जोड़न सकियो भने नेपालको आर्थिक संरचनामा गुणात्मक परिवर्तन ल्याउन सकिन्छ। नेपाल अब केवल सम्भावनाको देश भनेर चिनिन पर्याप्त छैन। सम्भावनालाई लगानी योग्य परियोजनामा, लगानीलाई उत्पादनमा, उत्पादनलाई रोजगारीमा, रोजगारीलाई आयमा र आयलाई समावेशी समृद्धिमा रूपान्तरण गर्ने संस्थागत क्षमता पनि निर्माण गर्नुपर्छ। यसका लागि स्थिर नीति, सक्षम प्रशासन, गुणस्तरीय पूर्वाधार, प्रतिस्पर्धी वित्तीय प्रणाली र निजी क्षेत्रप्रतिको विश्वास आवश्यक छ।
1: घट्दो अनुदान बढ़दो ऋण शीर्षकमा निश्चल ढुंगेल र सौगात गौतमको विचार कान्तिपुर दैनिकमा खबर यो विचार छापिएको छ। नेपालले आयोजना छनौट, पूर्व तयारी, सार्वजनिक लगानी व्यवस्थापन र उत्पादनशील क्षेत्रमा ऋण परिचालनलाई अहिले नै प्राथमिकता दिन सकेन भने ऋण आफै विकासको साधन नभई पासोमा रूपान्तरण हुनेछ। त्यस अवस्थामा भविष्यका पुस्ताले नयाँ विद्यालय, उद्योग वा अस्पताल निर्माण गर्नुभन्दा पहिले पुराना अनुत्पादक ऋणको सहावा ब्याज तिर्न आफ्नो पसिना बगाउनु पर्नेछ।
2: हवस्त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई तिनै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 29 गते शुक्रबार, अगस्त 14 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन शुक्ल पक्षको द्वितीया तिथि।
1: 18 वर्ष प्रवेशको अवसरमा रामेछापको हजुरको रेडियोको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: रोल्पाको थबाङ पहिरोमा परि बेपत्ताहरूको आज बिहानैदेखि फेरि खोजी निरन्तर रहने, प्युठानमा भेटिएका सब परिवारलाई आजै बुझाइने, पछिल्लो 3 घण्टामा बझाङमा सबैभन्दा धेरै वर्षा।
1: देउबा फर्किएसँगै कांग्रेस आधिकारिकताको विवाद झन बल्झिँदै, सरकार र लघुवित्त पीड़ित बीच सात बुधे सहमति, काठमाडौँ केन्द्रित आन्दोलन स्थगित, सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान।
0: सर्पदंश विरूद्धको औषधि आजदेखि सातै प्रदेशमा पठाउन थालिने, लखनदेही खोलाको बाढ़ीका कारण सयौं किसानले लगाएको धान बालीमा क्षति, राहत दिन माग।
1: खाड़ी तथा लाल सागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्र संघको आग्रह, इरानमा सरकार विरूद्ध प्रदर्शनमा सहभागीलाई मृत्युदण्ड दिने क्रम बढ़ेपछि 32 देशको विरोध, रूसी राष्ट्रपतिले विवादित

0: बेच्न पठाउन थालिने लखनदेही खोलाको बाढ़ीका कारण सयौं किसानले लगाएको धान बालीमा क्षति राहत दिन माग।
1: खाड़ी तथा लाल सागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्र संघको आग्रह। इरानमा सरकार विरूद्ध प्रदर्शनमा सहभागीलाई मृत्युदण्ड दिने क्रम बढ़ेपछि 32 देशको विरोध। रूसी राष्ट्रपतिले विवादित

0: खेतमा पठाउन थालिने लखनदेही खोलाको बाढ़ीका कारण सयौं किसानले लगाएको धान बालीमा क्षति, राहत दिन माग।
1: खाड़ी तथा लाल सागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्र संघको आग्रह। इरानमा सरकार विरूद्ध प्रदर्शनमा सहभागीलाई मृत्युदण्ड दिने क्रम बढ़ेपछि 32 देशको विरोध। रूसी राष्ट्रपतिले विवादित
0: पठाउन थालिने लखनदेही खोलाको बाढ़ीका कारण सयौं किसानले लगाएको धान बालीमा क्षति, राहत दिन माग।
1: खाड़ी तथा लाल सागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्र संघको आग्रह। इरानमा सरकार विरूद्ध प्रदर्शनमा सहभागीलाई मृत्युदण्ड दिने क्रम बढ़ेपछि 32 देशको विरोध।
0: पठाउन थालिने लखनदेही खोलाको बाढ़ीका कारण सयौं किसानले लगाएको धान बालीमा क्षति, राहत दिन माग।
1: खाड़ी तथा लाल सागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्र संघको आग्रह। इरानमा सरकार विरूद्ध प्रदर्शनमा सहभागीलाई मृत्युदण्ड दिने क्रम बढ़ेपछि 32 देशको विरोध।
0: लखनदेही खोलाको बाढ़ीका कारण सयौं किसानले लगाएको धान बालीमा क्षति, राहत दिन माग।
1: खाड़ी तथा लाल सागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्र संघको आग्रह। इरानमा सरकार विरूद्ध
0: पठाउन थालिने लखनदेही खोलाको बाढ़ीका कारण सयौं किसानले लगाएको धान बालीमा क्षति, राहत दिन माग।
1: खाड़ी तथा लाल सागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्र संघको आग्रह। इरानमा सरकार विरूद्ध प्रदर्शनमा सहभागीलाई मृत्युदण्ड दिने क्रम बढ़ेपछि 32 देशको विरोध। रूसी राष्ट्रपतिले विवादित
0: मौसम पूर्वानुमान महाशाखाले हिजो एउटा विज्ञप्ति निकालेर चेतावनी दिएको छ। आज बिहानसम्म आकस्मिक बाढ़ी गेग्रान बहावको उच्च जोखिम भएका जिल्लाहरूमा गोरखा, लमजुङ, तनहु, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रोल्पा, प्युठान तथा आसपासका जिल्लाहरू छन्। त्यसै गरी आज बिहानसम्म उच्च जोखिम हुने जिल्लाहरूमा रूकुम पूर्व, रूकुम पश्चिम, सल्यान, दाङ, जाजरकोट, सुर्खेत, दैलेख तथा आसपासका जिल्लाहरू रहेका छन्। काठमाडौँ उपत्यकाभित्र सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, चितौन र नवलपरासीका बासिन्दाहरूले भनी सावधानी अप्नाउनुपर्ने देखिएको छ। र भोलिसम्मका लागि चेतावनी दिएका क्षेत्रहरूमा नारायणी नदी तथा यसका प्रमुख उप जलधार क्षेत्रहरू त्रिशुली, बुढ़ी गण्डकी, मर्स्याङदी, मादी, सेती, कालीगण्डकी र यी नदीका उप जलाधार क्षेत्रहरूमा बाढ़ीको जोखिम रहने हुनाले सतर्कता अप्नाउनु पर्ने देखिएको छ। बाढ़ी विज्ञहरूले भने पहिरो लगायतका अरू प्राकृतिक विपद आउनु अघि केही संकेत मिल्ने भएकाले त्यस अनुसार सावधानी अप्नाउन अनुरोध गरेका छन्। सीआईएनसँग कुराकानी गर्दै पहिरो विज्ञ वसन्तराज अधिकारी,
2: गर्दाखेरि जुन पानी पर्ने क्रम चाहिँ अलिकति परिवर्तन भएको छ। एकैचोटि धेरै पानी पर्ने माटो हुन्छ नि, माटोमा पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्यापै पहिरो जाने हुन्छ। त्यस कारण चाहिँ कहिले काहीँ हामीलाई चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ चाहिँ भौगोलिक हिसाबले त्यो चाहिँ बनिरहेको हुन्छ। पहिरोका संकेतहरू हुन्छन्, जस्तो बिस्तारै बग्ने पहिरोमा छ भने रुखहरू ढल्किने, पोलहरू ढल्किने, कतिपय ठाउँमा चाहिँ त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने, कतिपय चाहिँ पहिरो जाने ठाउँमा चाहिँ त्यो चिराहरू पर्ने होइन त्यस्तो प्रक्रियाहरू पनि देखिन्छ। र कतिपय अवस्थामा सामान्य रूपमा चाहिँ राति सुत्दाखेरि चाहिँ त्यो खेत अथवा चाहिँ बारी त्यस्तै थियो, भोलिपल्ट बिहान उठ्दाखेरि अलिकति परिवर्तन भइरहेको जस्तो, अलिकति खाल्टो परे जस्तो, त्यस्तो भयो भने चाहिँ त्यहाँ पहिरो जान सक्ने लक्षणहरू देखिन्छन्।
0: मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 3 घण्टामा सबैभन्दा धेरै पानी सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लाहरूमा परेको छ र 3 घण्टामा सबैभन्दा धेरै पानी बझाङको क्षेत्रमा परेको छ र त्यहाँ 49.8 मिलिमिटर पानी पछिल्लो 3 घण्टामा परेको हो। आजको मौसमको अवस्था कस्तो रहला? सीआईएनसँग कुराकानी गर्दै मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरिप्रसाद दाहालले भन्नुभयो,
3: शुक्रबारको मौसमको कुरा गर्नुपर्दा धेरैजसो स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना रहेको देखिन्छ भने भारी वर्षाको हकमा कुरा गर्दाखेरि गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको हिमाली पहाडी भूभाग र तराई भूभागको पनि थोरै स्थानमा, साथसाथै बागमती प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ भने भारी वर्षाको हकमा कुरा गर्दा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागको एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ।
1: साढ़े पाँच महिनापछि स्वदेश फर्किनुभएका पूर्व प्रधानमन्त्री एवं कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 14 महाधिवेशन पक्षधर कांग्रेसका नेता तथा कार्यकर्ताले हिजो भव्य स्वागत गर्नुभएको छ। देउवालाई विमानस्थलमा बाजागाजा सहित नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका हुन्। देउवाको पक्षमा नाराबाजीका साथै बाजागाजा देउडादेखि लोक भाकासम्म घन्किएको थियो। विमानस्थलबाट देउवा सिधै चुनदेवीस्थित 14 महाधिवेशन पक्षदलको सम्पर्क कार्यालय पुग्नु भएको थियो। चुनदेवीमा देउवाका लागि छुट्टै कार्यकक्षीको व्यवस्था गरिएको छ। देउवाको नेम प्लेट राखिएको छ जहाँ शेरबहादुर देउवा सभापति लेखिएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक पूर्व महामन्त्री शशांक कोइरालाको बेग्लै कार्यकक्ष छ। सम्पर्क कार्यालय पुगेपछि नेता तथा कार्यकर्तालाई संक्षिप्त सम्बोधन गर्दै देउवाले आफू विरूद्ध भइरहेका षड्यन्त्र र कानूनी उल्झनहरूबाट आफू विचलित नहुने समेत धारणा व्यक्त गर्नुभएको छ। यता देउवाले आफू सशक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको दावी समेत गर्नुभएको छ। 2033 बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्किँदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने समय आएको उद्घोष गरेको पनि देउवाले स्मरण गराउनुभयो। यसैबीच देउवाले कांग्रेसले आफू एकताबद्ध भएर देशका क्रियाशील अन्य सबै राजनैतिक दलसँग समेत सहमति र सहकार्य गरेर आफू जानुपर्ने आजको आवश्यकता रहेकोमा औल्याउनु भएको छ। सबै मिलेर देशको राष्ट्रिय लोकतन्त्रको सुदृढीकरण गर्नुपर्ने, संविधानको संरक्षण गर्ने र संशोधन गर्दा राष्ट्रिय सहमतिका आधारमा गर्नुपर्नेमा समेत उहाँले जोड़ दिनुभएको छ। यता कांग्रेस संस्थापन पक्षले भने निवर्तमान सभापति शेरबहादुर देउवाको अभिभावकीय भूमिका खोजेको छ। कांग्रेस केन्द्रीय कार्य समिति बैठकले देउवा उपचारपछि स्वदेश फर्किएकोमा स्वागत गर्दै पूर्ण स्वास्थ्य लाभको कामना समेत गरेको हो। कांग्रेस केन्द्रीय कार्य समितिको बैठक पार्टीका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्किनु भएकोमा हार्दिक स्वागत गर्दछ। निर्णयमा भनिएको छ यो बैठक उहाँको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछ। बैठकपछि प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। यसैबीच 14 महाधिवेशन पक्षधरको राष्ट्रिय भेलालाई देउवाले उद्घाटन गर्ने हुनुभएको छ। भेलाको उद्घाटन देउवाले गर्ने नेता प्रकाश शरण महतले जानकारी दिनुभयो। विशेष महाधिवेशनलाई मान्यता दिने सर्वोच्च अदालतको फैसला विरूद्ध देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले पुनरावलोकनको माग गर्दै दिएको निवेदनमा सर्वोच्च अदालतले निशा प्रदान गरेपछि 14 महाधिवेशन पक्षधर उत्साहित बनेका छन्। आजदेखि उनीहरूको भेलाको आयोजना गरिएको नेताहरूले बताएका छन्।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा धार परिवर्तन गरिरहने तराईका नदीहरूका कारण किसान समस्यामा।
2: त्यो डुबान पर्दाखेरि त्यो धानबाली अब हुँदैन, त्यसलाई पुनः फेरि पानी सकेपछि नयाँ धानबाली लगाउनु पर्छ।
1: सर्वदंश विरूद्धको औषधि आजदेखि सातै प्रदेशमा पठाइने लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
5: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
6: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
4: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
5: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
7: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
8: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
7: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
7: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
8: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
7: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
9: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउनेका
7: लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।

0: चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
1: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
0: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
1: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
4: आजको गोर्खापत्रको भित्र पृष्ठमा कृषिका समस्या र समाधान, पाँच तहसम्मका बिचौलिया शीर्षकमा खबर प्रकाशित छ। यसलाई केशव राज पौडेलले लेख्नु भएको छ। काभ्रे प्लान्चोक पाँच खालका किसान वीरमान श्रेष्ठले खेतबाट प्रति किलो 30 रूपियाँमा बेचेको गोलभेडा काठमाडौँ पुग्दा उपभोक्ता तारा कुमारी लिम्बुले 90 रूपियाँ तिरेर किन्नुपर्छ। किसानले उचित मूल्य नपाउने र उपभोक्ताले महँगो तिर्नुपर्ने यो विरोधाभासको पछाडि कृषि उपजको आपूर्ति श्रृंखलामा सक्रिय पाँच तहसम्मका बिचौलिया मुख्य कारण रहेको अध्ययनले बताएको छ। 5 करोड़सम्म सहुलियतपूर्ण कर्जा शीर्षकमा अर्को खबर छ भने आफ्नै आमदानीबाट देश बनाउने बजेट शीर्षकमा अर्थमन्त्रीको भनाई पनि प्रकाशित छ। त्यस्तै अतिरिक्त पैसा बुझाउनुपर्ने अवस्थाको अन्त्य शीर्षकमा अर्को खबर प्रकाशित छ। सरकारी कार्यालयमा अबदेखि निवेदन दिन वा फारम भर्नकै लागि सेवाग्राहीले अनधिकृत व्यक्तिको भर पर्नु नपर्ने र अतिरिक्त पैसा पनि बुझाउनु नपर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी सेवालाई सहज र प्रविधि मैत्री बनाउँदै नागरिकको समय, श्रम र लागत न्यूनीकरण गर्न त्यहाँको सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन 2083मा यस्तो व्यवस्था गरेको छ। मार्गदर्शन अनुसार कुनै पनि सरकारी कार्यालय वरिपरि अनधिकृत रूपमा शुल्क लिएर वा नलि निवेदन तयार गरिदिने, फारम भरिदिने, तोकिएका आवश्यक कागजात मिलाइदिने वा सेवा प्राप्त गराइदिने कार्यमा संलग्न व्यक्ति वा संस्थालाई पूर्ण रूपमा बन्देज लगाइएको छ। मार्गदर्शन संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायको कार्यान्वयनका लागि निर्देशन समेत भइसकेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। 120 दिनमा मुद्दा टुंगिएन, रोटी सुविधा शीर्षकमा संसदीय उपसमितिको सुझावको खबरको प्रकाशित छ। मार्गदर्शन संघ, स्थानीय तहका सबै सरकारी निकायको कार्यान्वयनका लागि निर्देशन समेत भइसकेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। 120 दिनमा मुद्दा टुंगिएन, धौटी सुविधा शीर्षकमा संसदीय उपसमितिको सुझावको खबर पनि प्रकाशित छ भने साताको 2 दिन विदा पुनरावलोकनको गृहकार्य भएको छैन शीर्षकमा अर्को खबर पनि प्रकाशित छ।
3: त्यसै गरी सरकार र लघु वित्त पीड़ितहरूको बीचमा भएको सहमतिको बारेमा पनि पत्र पत्रिकाहरूले खबर छापेका छन्। सरकार र लघु वित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलन समितिको बीचमा हिजो 7 बुधे सहमति भयो। अर्थ मन्त्रालयमा भएको निर्णायक वार्ता सफल भएसँगै लघु वित्त पीड़ितहरूले विगत लामो समयदेखि गर्दै आएको काठमाडौँ केन्द्रित आन्दोलनका सबै कार्यक्रमहरू स्थगित गरेका छन्। साउन 10 गतेदेखि देशैभरका 7 प्रदेशबाट संगठित भई पीड़ितहरूले राजधानी मार्च शुरू गरेका थिए। सरकारसँग पटक पटक भएका चरणबद्ध वार्ताहरू निष्कर्षविहीन बनेपछि आन्दोलन चर्किँदै गएको थियो। यसैबीच सरकारले पछिल्लो समय देशभरमा देखिएको सर्पदंश विरूद्धको औषधिको अभाव टार्ने स्थितिमा पुगेको बताएको छ। हिजो 8,000 भन्दा धेरै भाइल नेपालमा औषधि प्राप्त भएको र आजदेखि 7 प्रदेशमा वितरणको लागि कार्य अगाडि बढ़ाइने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले CIN बताउनुभयो।
5: भेनमको सेरम चाहिँ 8,208 भाइल चाहिँ अहिले आइपुगेको छ, जुन चाहिँ 13,200 भाइल खरिद भएको हो। त्यसमध्येको पहिलो लट आएको छ, अरू आइपुग्ने क्रममा छ। साँझ 5 बजे स्वास्थ्य सेवा विभागको केन्द्रीय भ्याक्सिन स्टोरमा दाखिला भएको छ। अब यो अरू प्रक्रियाहरू अनुसार जुन हामीले नियमित खोपहरू जसरी ट्रान्सफर गर्छौँ प्रदेशमा स्थानीय स्वास्थ्य संस्थाहरूमा, त्यसै अनुसार त्यो प्रक्रिया पूरा गरेर 7 वटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रहरू मार्फत थाहा प्रदेशभित्र रहेका सर्वप्रथम उपचार केन्द्रहरूमा वितरण हुन्छ।
3: नागरिक दैनिकमा सिमरा सेजका 7 उद्योगको उत्पादन बजारमा शीर्षकमा उपेन्द्र यादवले 12 बाट लेख्नु भएको खबर छापिएको छ भने 5.5 महिनापछि फर्किए देउबा विमान

0: घटनास्थलबाट सिधै चुनदेवी सम्पर्क कार्यालयमा शीर्षकमा पनि खबर छापिएको छ। प्रचण्ड गर्मीले जमिन भित्रै उसिनिए आलु शीर्षकमा अर्को खबर छापिएको छ। दक्षिण कोरियाको राजधानी सियोलबाट 130 किलोमिटर उत्तर पूर्वमा पर्ने याङ्गो काउन्टीका किसान ली साङ ह्युकले आलु निकाल्न खेत खन्नुभयो, तर बचाउन लायक एउटा पनि आलु नभेटिएको खबर प्रकाशित छ। कान्तिपुर दैनिकमा बैंकले ऋण दिएको अनुसन्धान प्रहरीले गर्ने कि राष्ट्र बैंकले शीर्षकमा यज्ञ बन्जारे र सुदिल पोखरेलले लेख्नु भएको खबर छापिएको छ भने भित्री पन्नामा नेपालको मेडिकल शिक्षामा विदेशी विद्यार्थीको रोजाई बढ्दै नेपाली युवा भने पढ्न देश छाड्दै शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छापिएको छ। प्रधानमन्त्रीले निगम तंग्रिँदैछ भने तर हिसाबमा देखियो 1 अर्ब घाटा शीर्षकमा सूरज कुँवरले लेख्नु भएको छ भने सर्वोच्चको आदेशपछि हात्ती सफारीको विकल्प खोज्दै हात्ती संचालक शीर्षकमा रमेश कुमार पौडेलले चितवनबाट लेख्नु भएको खबर छापिएको छ। पाँच पालिकाले पाए भूमि बैंक स्थापनाको स्वीकृति शीर्षकमा सीमा तामाङले लेख्नु भएको खबर छ। सामूहिक बलात्कार मुद्दामा 10 वर्षपछि पीड़ितलाई न्याय शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको छ। सर्वोच्च अदालतले भन्यो पीड़ितले बयान फेर्दैमा सफाई दिन मिल्दैन, परिस्थिति जन्य प्रमाणबाट पनि अपराध पुष्टि हुन सक्छ शीर्षकमा खबरमा उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा रोपाईमा आधा मल गोड्ने बेला झन हाहाकार शीर्षकमा खबर छापिएको छ। अजित अधिकारीले लेख्नु भएको हो। पत्रकार किशोर श्रेष्ठ पक्राउ संविधान विपरीत जनआस्थामा छापा मारेर संचार सामग्री जफत शीर्षकमा खबर छापिएको छ भने पत्रकारका संघ संगठन अन्तर्राष्ट्रिय प्रेस काउन्सिलदेखि दलहरूसम्मको विरोध भएको पनि उल्लेख गरिएको छ। अर्को खबर डिम्ब कारोबारमा जोडिएका डाक्टर नूतनले लिइन मेडिकल काउन्सिलकै हुर्मत शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ भने चेक बााउन्समा बैंकिङ कसुर ऐन मात्र आकर्षित हुने सर्वोच्चको फैसला बारेको खबर पनि छापिएको छ। कृषि उपज उत्पादनदेखि बिक्रीसम्म पाँच तहका बिचौलिया समूह सक्रिय शीर्षकमा अजित अधिकारीले लेख्नु भएको खबर पनि भित्री पन्नामा छापिएको छ। आर्थिक कारोबार दैनिकमा भने विकास बैंकको सुध्रिएको वित्तीय विवरणले बैंकरहरू उत्साहित शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको छ भने 30,000 मेगावाट विद्युत प्रवाह गर्न पूर्वाधारमा 6 खर्ब लगानी गर्नुपर्ने शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले खाड़ी तथा लाल सागर क्षेत्रमा जारी तनाव र द्वन्द्वको व्यापक तथा दीर्घकालीन समाधानका लागि वार्ता र कूटनीतिक संवादलाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ। उहाँले संवाद मार्फत मात्र क्षेत्रीय स्थिरता र पारस्परिक विश्वास पुनः स्थापित गर्न सकिने बताउनु भएको हो। इरानमा प्रदर्शनकारीलाई मृत्युदण्ड दिने क्रम बढ़ेको भन्दै फ्रान्स बेलायत र क्यानाडा सहितका 32 देशले त्यसको कड़ा निन्दा गर्दै तेहरानलाई मृत्युदण्डको प्रयोग तत्काल रोक्न र कानूनी आधार बिना हिरासतमा राखिएका सबैलाई रिहा गर्न आग्रह गरेका छन्। युरोपेली संघले जारी गरेको संयुक्त वक्तव्यमा इरान सरकारले मृत्युदण्डलाई असहमति दबाउने समुदायमा भय सृजना गर्ने तथा मानव अधिकार प्रयोग गर्ने व्यक्तिलाई सजाय दिने माध्यम बनाएको समेत आरोप लगाइएको छ। इरानी जनतालाई अभिव्यक्ति स्वतन्त्रता तथा शान्तिपूर्ण भेला हुने अधिकार प्रयोग गर्न र स्वतन्त्रता दिन पनि ती देशले आग्रह गरेका छन् र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापानले आफ्नो भूभाग दावी गर्दै आएको विवादित कुरिल टापुको पहिलो भ्रमण गरेपछि रूस जापान बीचको पुरानो क्षेत्रीय विवाद फेरि सतहमा आएको छ। जापानले पुटिनको भ्रमणप्रति कड़ा विरोध जनाउँदै ती टापु आफ्नो भूभाग भएको दोहोर्याएको हो।
0: साझा खबरमा अब खेल खबर। 10 राष्ट्रिय खेलकुदका लागि आगामी मंगसिर 16-29 गतेसम्मका लागि मिति तोकिएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको हिजो बसेको 125 बोर्ड बैठकले 5 पटक 10 राष्ट्रिय खेलकुदको मिति तय गरेको हो। 10 खेलकुदका कर्णाली प्रदेशमा हुने यसअघि नै तय भइसकेको छ। प्रथम पारा राष्ट्रिय प्रतियोगिता पुष 15 गतेबाट हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपाले 10 राष्ट्रिय खेलकुद सकिएको 15 दिनपछि प्रथम पारा राष्ट्रिय प्रतियोगिता गर्ने भएको हो। नेपालको उमेर समूहको फुटबल टीमले अजरबैजानमा हुने फिफा 15 वर्ष मुनिको वर्ल्ड एण्ड फेस्टिभलमा सहभागिता जनाउने भएको छ। फिफाको ब्यूरो अफ काउन्सिलको मिटिङले 25 जूनमा अजरबैजानमा 22 देखि 32 अक्टोबरमा आयोजना गर्ने निर्णय गरेको हो। र तेस्रो एभरेस्ट महिला भलिबल लीगमा सुदूरपश्चिम रोयल्स वारियर्स नयाँ फ्रेन्चाइज टोलीका रूपमा थपिएको छ। लीग आयोजक इन्फिनिटी ड्रीम्सले सुदूरपश्चिम रोयल वारियर्सलाई तेस्रो संस्करणको नयाँ फ्रेन्चाइजका टोलीका रूपमा घोषणा गरेको हो।
1: स्थानीय नदी र खोलाको व्यवस्थापन नहुँदा किसानको बाली नालीमा क्षति रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएफ सेवा डिस हो
1: डिस हो खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
3: साझा खबरमा अब किसानले लगाएको धान बालीमा नदी खोलाबाट हुने क्षतिको कुरा. तराई मध्य क्षेत्रमा बग्ने कतिपय नदी र खोला यस्ता छन् जसले हरेक वर्ष धार परिवर्तन गर्दा किसान तथा किनार क्षेत्रमा बस्दै आएकालाई वर्षेनी शास्ति हुने गरेको छ. यसै मध्येमा पर्दछ सर्लाहीको लखनदेही खोला, मलंगवा र कौडेनाका दर्जनौं घर गोठ तथा सयौं बिघा धानबाली चार डुबानमा परेपछि किसानहरू चिन्तित छन्.
4: साउन 18 गते लखनदेही खोलामा आएको बाढ़ी कौडेना गाउँपालिका छ छपकैयामा बाँध भत्काएर बस्ती र धानखेततर्फ पसेको हो. बाढ़ी पसेर कौडेना 5 छपकैयामा 800 बिघा, मलङ्गवा 5 भाटसरमा 300 बिघा र मलङ्गवा 6 खुटौनामा 500 बिघा धानखेत एक हप्ता भन्दा बढ़ी समयदेखि डुबानमा छ. खुटौनाका श्याम राय यादव:
5: कोही सरकार नमेकी देखरेख गरेवाला है बाँधके कारण हामीनिके खेतो छ चल गेल बाँधमे आमाके
4: भाँडसर र खुटौना दुवै सीमावर्ती गाउँ हुन्. भाँडसरका जमशेद मियाले डुबानका कारण कच्ची घर भत्किएको गुनासो गर्नुभयो.
6: अब सब डुबानमा अब घर सब गिर गेल अब हाम्रो त कोही उपाय नभेलियो. एउटा रस्तो नै अब जाएको लेल रस्तो नै बनाइले कि कोही नेता जितले त रस्ता बना दु अब जाएको लेल.
4: भाँडसर गाउँका गुलाम मिकरानीले भर्खरै रोपाई गरेको 3 बिघा खेत डुबानमा परिरहेको छ. बस्ती र धानखेत पुरै डुबानमा परिरहँदा क्षतिको विवरण संकलन तथा राहतका लागि कोही सोधमा धरि नआएकोमा उहाँको चित्त दुखेको छ.
6: सब गल जति जितना पानी अभी है एकदम उपटके पानी अभी चल रहल है. अब कै दिन पानी रहती एको गोइमे धान न होती फेर दोबारा रोपेको पड़. बीज न है या बीज कहाँ से खरीद के लावे को दूसरा गाँव से. यहाँ तो बीज है न केकरो. ई समस्या तो बहुत दिन से होइ लगभग अंदाजे 15 वर्ष हम देखते आ रहल.
4: छुटौना गाँव का युवा मोहम्मद सदाम हुसैनले लखनदेही खोला में हरेक साल लाखौं रुपया खर्चिएर बाँध कस्ने काम हुने तर व्यवस्थित र प्राविधिक हिसाबले उपयुक्त नहुँदा डुबानको समस्या हट्न नसकेको बताउनुभयो.
7: तटबन्धन राम्रो नहुनुको कारण यो त अहिले स्टार्टिङ मात्रै हो सर. यो जब आउने दिनमा यो सबै डुबान हुन्छ जुन अहिले तपाईँ हेर्नुहुन्छ नि. सबभन्दा बढी मर्का भनेको हाम्रो किसानहरूलाई हो.
4: मलङ्गवा नगरपालिका 6 खुटौनाका वडा अध्यक्ष राम कैलाश यादव भर्खरै रोपिएको धानबाली डुबानमा पर्दा किसानलाई समस्या भएको बताउनुहुन्छ.
8: त्यो डुबान पर्दाखेरि त्यो धानबाली अब हुँदैन. त्यसलाई पुनः फेरि पानी सकेपछि नयाँ धानबाली लगाउनु पर्छ.
4: लखनदेहीको बाढी पसेर सर्लाहीमा भाँडसर, खुटौना, सक्रौल, छपकैया, शिवनगर लगायत क्षेत्र वर्षेनी डुबानमा पर्ने गरेका छन्. कौडेना गाउँपालिकाका अध्यक्ष रूपेश कुमार यादव उर्फ बब्लु लखनदेहीमा व्यवस्थित बाँध कस्न ठूलो रकम आवश्यक पर्ने बताउनुहुन्छ.
9: लखनदेहीको लागि तपाईँको ठूलै बजेटको आवश्यकता पर्छ. आज सक्रौललाई बचाए शिवनगर जान्छ, शिवनगरलाई बचाए छमकैया जान्छ, छमकैयालाई बचाए भने कहिले कोरेनातिर पानी छिर्दिन्छ. त्यस कारणले पर्मानेन्ट सल्युसनतिर जानुपर्छ.
4: सर्लाही दुईका प्रतिनिधि सभा सदस्य रविन महतो यस क्षेत्र स्थानीयको यो समस्या समाधानका लागि आफू लागि परेको बताउनुहुन्छ.
10: लखनदेही नदी नियन्त्रणसँग होइन, नियन्त्रणदेखि लिएर सिँचाइदेखि सिडिओ साहबदेखि कडाना गाउँपालिकाको मेयरदेखि यहाँका स्थानीयका पनि केही सदस्यहरू राखेर एउटा पूर्ण अवस्थाको बजेट ल्याएर होइन तपाईँले यसलाई नियन्त्रण गर्नुहोस्.
4: भाँडसर, खुटौना, छपकैया लगायत क्षेत्रका किसानले वर्षेनी बाँध भत्किँदा अस्थायी बाँध कसेर तत्कालका लागि बाढ़ी रोक्ने प्रयास हुने गरे पनि क्षतिपूर्ति दिन भने विवरण संकलन गरे पनि केही नपाएको गुनासो गर्ने गरेका छन्. जनार्दन खत्री, CIN रेडियो एकता, सर्लाही.
3: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN-को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
11: रुल्पाको थवाङ पहिरोमा परि बेपत्ताहरूको आज बिहानैदेखि खोजी निरन्तर रहने, प्युठानमा भेटिएका सब आज परिवारलाई बुझाइने, पछिल्लो 3 घण्टामा बझाङमा सबैभन्दा धेरै वर्षा,
3: देउबा फर्किएसँगै कांग्रेस आधिकारिकताको विवाद झन बल्झिँदै, सरकार र लघुवित्त पीड़ित बीच 7 बुन्दे सहमति, काठमाडौँ केन्द्रित आन्दोलन स्थगित, सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान,
11: सर्पदंश विरूद्धको औषधि आजदेखि 7 प्रदेशमा पठाउन थालिने, लखनदेही खोलाको बाढ़ी पसेपछि सयौं किसानले लगाएको धान बालीमा क्षति राहत दिन माग,
3: खाड़ी तथा लाल सागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्रसंघको आग्रह, इरानमा सरकार विरूद्ध प्रदर्शनमा सहभागीलाई मृत्युदण्ड दिन थालिएपछि 32 देशको विरोध,
11: र 10 राष्ट्रिय खेलकुद आगामी मंगिरको 2 साताबाट हुने, अजरबैजानमा हुने फिफा 15 वर्ष मुनिको फुटबल प्रतियोगितामा नेपालले सहभागी जनाउँदै प्रथम पारा राष्ट्रिय प्रतियोगिता पुषमा.
12: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले गजब सभा शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, पछिल्लो समयमा संसदमा सांसदहरूको उपस्थिति घट्दै गएको छ, केही विधेयकहरूलाई अगाडि बढ़ाउन खोज्दा सत्तारूढ दलकै सांसदहरू अनुपस्थित भएका बारेमा विभिन्न खबर पनि सार्वजनिक भइरहेका छन् र सांसदहरूलाई बैठकमा टिकाई राख्न के गर्न सकिन्छ भन्ने विषयमा संघीय संसद सचिवालयदेखि शीर्ष नेताहरूको बीचमा समेत संवाद शुरू भइरहेका खबर पनि सार्वजनिक भइराखेका छन्। यहाँ एकजना व्यक्ति छन्, ढोकाको बाहिरपट्टि एउटा टेबल जस्तो देखिन्छ त्यहाँ, जहाँ टेलिफोनको सेट राखिएको छ। ती व्यक्तिले त्यो टेलिफोन उठाएका छन् र त्यहाँ नजिकै रहेका अर्को व्यक्ति पछाडितर्फ फर्केर केही भन्न खोज्दैछन्। तल यस्तो लेखिएको छ, सांसदज्यूको फोन, संसदमा बसे बापत नि जित्ने चिट्ठा राखेर प्रोत्साहन दिनु पर्यो रे।
3: हौस् प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: नमस्कार. संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ. म लील प्रकाश चन्द. संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIN ले उत्पादन तथा प्रसारण गर्दै आएको छ. संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएका छौं. देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोले आफू अनुकूल हुने गरी संवाद श्रृंखला हेलो सांसद प्रसारण गर्ने गर्छन्. आजको संवाद श्रृंखला हेलो सांसदमा संवादका लागि हामीसँग नेपाली कांग्रेसका सांसद निनु कुमारी कर्ण हुनुहुन्छ. यहाँलाई हार्दिक स्वागत छ मानिज्यू. संसद सञ्चालन भएको धेरै लामो समय त होइन, तर केही समय बितिसक्यो. तपाईँ संसदको पहिलो यात्रा कस्तो अनुभव गरिराख्नु भएको छ तिमीहरू अहिलेबाट?
2: अनुभव एक किसिमले अहिलेको क्राइसिसको समयमा, हामी क्राइसिसको समयमा आएका छौँ, जिम्मेवारी बोध भएको जस्तो लाग्छ. जसरी अब सत्ता पक्ष सांसदहरू अलिकति जुनियर हुनुहुन्छ, हामी चाहिँ आफूलाई सिनियर छु र आफू हामीहरू चाहिँ अझ हामीमाथि जिम्मेवारी छ त्यो बोध भइरहेको छ.
1: भनेको वरिष्ठ भनेको अनुभवको आधारमा अथवा उमेरको आधारमा के को आधारमा त्यस्तो?
2: दुवै आधारमा, अनुभवको आधारमा पनि र उमेरको आधारमा पनि. अनुभव पनि, हामी पनि 13 वर्षको उमेरदेखि सक्रिय यो राजनीतिमा, राजनीति भन्दा पनि त्यति बेला हामी राजनीति बुझेका थिएनौं. हामीले त एउटा मुभमेन्ट बुझेका थियौं, हामीले एउटा परिवर्तन गर्नुपर्छ, संघर्ष गरेर केही यो देशमा परिवर्तन होला भनेका थियौं. त्यो किसिमले गर्दै आउँदाखेरि हामीलाई चाहिँ त्यसरी लाग्छ, हामी चाहिँ एकदम अनुभवी छौं यो देशको व्यवस्था बदलिन, संघर्ष गर्न र देशमा प्रत्येक कुराको व्यवस्थापन गर्नमा हामी योगदान गर्न सक्छौं जस्तो लाग्छ.
1: भनेको 46 सालको आन्दोलनको बेलामा तपाईँ 10 कक्षामा पढ्नुहुन्थ्यो र आन्दोलनमा सहभागी हुनुभयो र संसदमा पुग्नको लागि निकै लामो समय भयो. यो छिटो भयो कि अथवा ढिलो भयो?
2: यस्तो थियो, म यसलाई त्यस्तो छिटो ढिलो भन्दिनँ. मेरो चाहिँ कस्तो थियो भने संघर्ष गर्नुपर्छ, परिवर्तन ल्याउनुपर्छ र परिवर्तन ल्याउने बित्तिकै म पदमा जानुपर्छ भन्ने मेरो मान्यता थिएन. जहिले पनि समाज र राष्ट्रको निम्ति मेरो योगदान म कतिसम्म गर्न सक्छु भन्ने मात्रै मेरो उद्देश्य थियो. त्यो समयमा अब परिवर्तन आन्दोलन भयो, आन्दोलनमा सक्रिय भूमिका रह्यो, त्यसपछि धेरै हामीले संघर्ष गर्यौं. हामी 46 सालपछि पनि नेभी संघ हुँदै, त्यसपछि नेभी संघ हुँदा पनि हामी त्रिचन्द्र कलेजमा आउँदा पनि म सक्रिय नै थिएँ त्यहाँ पनि. काठमाडौँमा आइसकेर पनि,
1: काठमाडौँमा आएर तपाईँले शिक्षण पनि गर्नुभयो?
2: हजुर, शिक्षण त म विवाहपछि गरेको. म विवाह भन्दा पहिले, मेरो विवाह भन्दा पहिले म काठमाडौँ आएको हो. मेरो ब्याचलर र मास्टर्स त्रिचन्द्र कलेजबाट हो. ब्याचलर पढ्दै गर्दाखेरि त्यहाँ म जनकपुर अञ्चल सम्पर्क समितिको पनि सहसचिव थिएँ. त्यति बेला कल्याण गुरुङ अध्यक्ष हुनुहुन्थ्यो र त्यो बेलामा पनि विद्यार्थी राजनीतिमा, विद्यार्थीको मुभमेन्टहरूमा सक्रिय भूमिका रहन्थ्यो मेरो.
1: भनेको तपाईँलाई छिटो चाँडो भन्दा पनि काम गर्दै गयो भने मूल्याङ्कन हुँदो रहेछ भन्ने चाहिँ
2: मलाई लागेको थियो.
1: अनि अहिले संसदमा पुगिसकेपछि, अघि तपाईँले भन्नुभयो वरिष्ठताको कुरा, त्यो अनुभवको उमेरको कुरा, त्यो बाहेक अरू के कुराहरू अझै सुधार्न पाए हुन्थ्यो, के चाहिँ राम्रो भयो भन्ने लागिरहेको छ?
2: अब यो देशमा सबैभन्दा जसरी जेएनजी आन्दोलन भयो, जेएनजी आन्दोलनको मुख्य उद्देश्य थियो सुशासन, भ्रष्टाचार मुक्त, र त्यो समयमा जुन सामाजिक सञ्जाल बन्द गरिएको थियो त्यसलाई खोल्नुपर्छ भनेर युवा समूहको एउटा मुभमेन्ट भयो. वास्तवमा देशमा सुशासन त आवश्यकै छ, त्यसप्रति मेरो एकदमै समर्थन छ र त्यो सुशासन कायम गर्न हामी पनि, हाम्रो भूमिका महत्त्व हुनुपर्छ मलाई त्यस्तो लाग्छ. र भ्रष्टाचार पनि, जसरी भ्रष्टाचारले जरो गाडेको छ त्यो भ्रष्टाचार पनि मुक्तै हुनुपर्छ यो देशमा. त्यो सम्बन्धी पनि हामीले अहिलेको सरकारलाई कति साथ दिन सक्छौ भन्ने मेरो उनी चाहना नै छ, साथ दिन सकौं र यो दुईटा कुरा चाहिँ मुक्तै गर्न सकौं भन्ने मलाई लागिरहेछ.
1: अर्को चाहिँ युवाको सहभागिताको कारणले पनि तपाईँ त्यसमा खुसी नै हुनुहुन्छ होला?
2: युवा सहभागितामा खुसी छु, युवाहरू आउनुपर्छ र युवाहरूले नै संरचनात्मक कामहरू गर्न सक्नुपर्छ भन्ने लागेको छ. तथापि अहिले अब 100 दिन कटेको पनि छ. 100 दिन कट्दै गर्दाखेरि सरकारको कमी कमजोरीहरू थुप्रै नै छन्. त्यो हुँदै गर्दा पनि काम गर्न समय लाग्छ. मलाई चाहिँ सकारात्मकै पक्ष लाग्छ. राम्रै सोचिरहेको छु. अस्ति गृहमन्त्रीज्यूसँग हाम्रो मध्य प्रदेशको मान्यहरूको एकछिन भेटघाटमा पनि कमसेकम त्यो पक्ष पनि सकारात्मक पक्ष हो. सबै मान्यलाई बोलाएर अब के गर्न सकिन्छ त मध्य प्रदेशमा, कसरी रोक्न सकिन्छ त्यहाँको समस्याहरूलाई, कसरी समाधान गर्न सकिन्छ भनेर उहाँले जुन सुझाव सल्लाह लिनुभयो त्यो पनि एउटा पहल हो सकारात्मक.
1: अहिलेसम्म संसदमा कति पटक बोल्नुभयो?
2: म अब मेरो 0 आवरमा बोलेको छु. त्यसपछि छलफलहरूमा भाग लिएको छु. अब कति पटक त ठ्याक्कै याद छैन. जे होस् मलाई लाग्छ 7-8 पटक बोलिसकेको छु.
1: अनि बोल्दै गर्दाखेरि आफ्नो जिल्ला तपाईँ त अब मह नौर सिराहामा जन्मनुभयो होइन?
2: हजुर, सिराह.
1: अनि त्यो क्षेत्रको समग्र आवाजहरू कतिको उठाउन सके? हुन त मूल्याङ्कन गर्ने बेला भइ नसकेको होला, तर प्रारम्भिक चरणको कस्तो छ अनुभव?
2: विडम्बना छ. छोरीहरू जन्मिन्छन् एक ठाउँमा, अनि जन्मस्थल एक ठाउँमा हुन्छ, कर्मस्थल अर्को ठाउँमा हुन्छ. अब मेरो कर्मस्थल त महोत्तरी हो, महोत्तरीको सुगा मेरो घर त्यहाँ छ. त्योभन्दा पनि मेरो अझ पढाइ लेखाइ यो राजनीतिक यात्रा सुरुवात सबै जनकपुरबाट भएको. त्यो कारणले अब मैले आफ्नो क्षेत्रको महोत्तरी 3 नम्बर क्षेत्रबाट म प्रतिनिधित्व गर्छु. 3 नम्बर क्षेत्रको बारेमा मैले समस्याहरू धेरै उठाउन सकेको छैन, किनभने समय नै हुँदैन. शून्य समय 1 मिनटको कुरा हुन्छ. अब कहिले राष्ट्रिय इस्युमा बोल्नुपर्ने हुन्छ, कहिले पार्टीको धारणा बोल्नुपर्ने हुन्छ, कहिले काहीँ चाहिँ आफ्नो क्षेत्रको कुरा पनि समस्याहरू बोल्नुपर्ने हुन्छ. त्यो चाहिँ मैले महोत्तरीको लागि बोले, सिराहको लागि बोलिनँ. त्यसको लागि म माफी चाहन्छु.
1: महोत्तरी र सिराह दुईटा जिल्लामा मात्रै केन्द्रित हुनुपर्ने रहेछ कि, अथवा मध्य प्रदेश सिंहको 8 जिल्लाको पनि कहिलेकाहीँ प्रतिनिधित्व गर्न पर्ने रहेछ, अथवा गरिराख्नु भएको अभ्यास?
2: होइन, पक्कै पनि मलाई मेरो मध्य प्रदेश होइन कि, मलाई कहिलेकाहीँ भनिहाले अघि
1: नै
2: राष्ट्रिय मुद्दा पनि मैले त्यसैले राष्ट्रिय मुद्दाहरूको बारेमा पनि मैले बोले.
1: केही छ योजना मधेसको लागि अथवा सिराहा महोत्तरीको लागि जनकपुरको लागि थप यो विषयमा पनि भविष्यमा मेरो निरन्तर रूपमा आवाज चाहिँ उठ्ने?
2: होइन, मेरो योजना छ. हामी अस्ति अब उपसभामुक्त धेरै जुनियर हुनुहुन्छ, उहाँसँग बसेर पनि हामीले छलफल गर्यौं. महत्वपूर्ण मुद्दाहरू एउटा त लागू औषधको छ, जुन मधेस प्रदेशमै एकदमै काली लाग्दो छ. त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ, एकैचोटि समाप्त नपार्न सके पनि न्यूनीकरण गर्ने प्रयासमा चाहिँ हामी लागिरहेका छौं. दोस्रो नम्बरमा महिलाका मुद्दाहरू छन्. महिलाहरू जुन अहिले एकदमै महिला दहेजको कारण होस् अथवा अन्य विभिन्न कारणले होस्, महिलाहरू जुन यो उसमा के भन्छ धेरै समस्यामा परिरहेका छन्, उनीमाथि हुने हत्या हिंसाहरू जुन छ, खास गरेर घरेलु हिंसाहरू पनि छ, तिनीहरू सम्बन्धमा चाहिँ काम गर्न पाए हुन्थ्यो. र अर्को कुरा सबैभन्दा महत्वपूर्ण उपसभामुखसँग मेरो चाहिँ एउटा मुद्दामा एकदमै अहिले भइरहेको छ, उहाँले पनि म तपाईँलाई सहयोग गर्छु, हामी सबै मिलेर गरौं भन्नुभएको छ, दहेजको. दहेज कस्तो छ भने दहेजले पनि बाहिर देख्दा छैन, तर अहिले पनि दहेजको कारणले थुप्रै महिलाहरू ज्यान गुमाउनु पर्ने अवस्था छ.
1: जस्तो अब यो जति पनि तपाईँले योजना बनाउनु भएको छ नि, यसको लागि अब कानूनी रूपमा हामीसँग कतिको पर्याप्त छ कि छैन, अथवा अझै थप बनाउनु पर्ने हो कि?
2: कानूनी रूपमा पर्याप्त छैन, कानून बनाउनु पर्छ. म एउटा कानून समितिमा पनि कानून समितिको सदस्य भएको नाताले यो पर्याप्त छैन, किनभने दहेज लिने र दिने दुईटै अपराधी हो भन्छु म जहिले पनि. त्यसको निम्ति कानून पर्याप्त मात्रामा छैन. अब कानून बनाउने, कानून बनाउने भनेपछि त एकजनाले बनाएर त हुँदै हुँदैन. त्यो त अब समग्र संसदको जुन हाम्रो प्रतिनिधित्व छ, मधेस होस् अथवा सबै ठाउँमा होस्, यो दहेज सबै ठाउँमा छ, मधेस मात्रै देखिएको मात्रै हो, तर सबै ठाउँमा छ, डाइरेक्ट इनडाइरेक्ट होइन. त्यसैले योलाई यसलाई कसरी हामीले यसलाई पनि समाधान गर्न सकौं? अहिलेसम्म आईएनजीओ एनजीओले धेरै काम गरे कि, तर पनि एकदम अझै पनि पढे लेखेका परिवारमा पनि दहेजले एकदम नराम्रो तरिकाले ज्वरो गारेको छ.
1: अब यो जुन ज्वरो गारेर बसिराखेको छ नि, यसलाई निर्मूल पार्नको लागि अहिलेसम्म कोशिश नभएको होइन तपाईँले भने जस्तै, जति धेरै शिक्षित त्यति धेरै दाइजोको हामीले घटना र खबरहरू सुन्छौं, विशेष मधेसमा. त्यो बुवा आमालाई अहिले पनि किन त्यो असुरक्षाको महसुस हुन्छ कि मैले ज्वाइँको लागि छोरी भन्दा पनि ज्वाइँमा बढी ध्यान गएको जस्तो हामी घटना विवरणहरूमा देख्छौं, कि मैले धेरै सम्पत्ति दिएन भने अथवा मैले धेरै माया गरेन भने, मैले धेरै त्यो प्रकारको मागहरू पूर्ति गरिदिएन भने छोरीले दुःख पाउँछ भन्ने कुरा चाहिँ
2: त्यही त. यो पहिलादेखि अलिकति यस्तो समस्या हुँदै आयो, त्यो डर त हो, तर मलाई के लाग्छ भने यो चेतनाकै कमी हो क्या. शिक्षित परिवारमा पनि होइन, छोरी शिक्षित भइसक्यो, छोरी आफू गर्न सक्ने भइसक्यो, मैले किन दहेज दिने. त्यो एउटा छोरीमा पनि र छोरीको बुवामा पनि हुनु पर्यो, दुवैजना चेतनशील हुनै पर्छ. यो चेतनाकै कमी छ के अभिभावकमा, त्यो अझै कमी छ. यसलाई कसरी हामीले गर्न सक्ने भने अब यसको योजना बनाउनै पर्ने हुन्छ. पढे लेखा परिवारमा पनि हामीले देखिरहेछौ, जस्तो छोरा पक्षबाट पनि डाइरेक्ट प्रत्यक्ष नमाग्ने, अप्रत्यक्ष रूपमा यो खर्च गरिदिनु पर्यो, यस्तो खर्च गरिदिनु पर्यो, उस्तो खर्च गरिदिनु पर्यो. त्यो छोरी किन छोरीको बुवामा अझै पनि भित्रदेखि वास्तवमा तपाईँले भने जस्तै भयभीत हुनुहुन्छ कि मेरो छोरीलाई त्यहाँ गइसकेपछि मेरो छोरीलाई यिनीहरूले दुःख दिने हो कि, यही कारणले यातना दिने हो कि, मेरो छोरीलाई दुःख भोग्नु पर्ने हो कि. त्यो भित्रदेखि एउटा अझै पनि जुन बसिराखेको छ त्यो निकाल्न जरुरी.
1: त्यसो भए चेतना जगाउन आवश्यक छोरा र छोराको परिवारमा हो कि छोरीको तर्फबाट पनि त्यो कुरा चाहिँ दिन हुँदैन अथवा दिन पर्दैन भन्ने खालको.
2: दुइटै परिवारमा म त अझ के भन्छु अब भने, छोरा र छोरी दुवै चेतनशील हुनु पर्यो. जस्तो उदाहरणको निम्ति मेरो विवाहमा मैले भने मेरो बुबालाई, जो केटाले मसँग आदर्श विवाह गर्छ म उसँग बिहा गर्छु.
1: के हो, कस्तो हो यो आदर्श विवाह?
2: आदर्श भनेको पहिला दहेजको चलन थियो होइन. अब यो सयजना जन्ती लाने अनि सयजना जनतालाई एकदमै राम्रोसँग व्यवस्थापन हुनु पर्यो भनेको पनि अप्रत्यक्ष रूपमा दाइजोकै कुरा त हो नि. खर्च बेहोर्न सक्छ सक्दैन होइन त्यो थाहा छैन, तर उसको निम्ति व्यवस्थापन चाहिँ हुन पर्यो. र अझ मधेसमा के थियो भने दुई छाक खुवाउनु पर्ने, बेलुका पनि भोलिपल्ट पनि होइन. यस्ता कुराहरू हुँदै गर्दा अनि मलाई चाहिँ दिक्क लाग्थ्यो. अनि अब छोरीलाई दिने बेलामा यति सुन दिनु पर्यो, यति साडी दिनु पर्यो, अनि सामान दिनु पर्यो, भाँडाकुँडा दिनु पर्यो. अनि मलाई चाहिँ यो सब देख्दा देख्दा एकदमै आफूलाई चाहिँ म चाहिँ व्यक्ति बच्चैदेखि एउटा विद्रोही किसिमको बच्चा भएको हुनाले मैले चाहिँ त्यसरी नै राखेको थिएँ. हरान संजोग बस बुवा त्यसरी केटा एक्सेप्ट पनि भयो होइन, जस चिनजानकै केटामा अनि त्यो परिवारमा कुरा पनि भयो. जम्मा पैंतिस जना अनि मैले यो सानो अङ्ठी मात्रै लगाएर गएँ. र अब साडी सम्बन्धित रिलेटिभहरू दुई चारजना दिनुभएको थियो, त्यति लिएर गएँ. मलाई चाहिँ त्यसपछि मलाई मतलबै भएन. तर म घरमा गइसकेपछि मेरो सासूले पनि मलाई धेरै माया गर्नुभयो. समाजले आएर भन्ने रहेछ के दियो दाइजो, सोध्ने रहेछ क्या. सासूले के भन्नुहुन्थ्यो भने मलाई बुहारी पुगे आयो भइहाल्यो नि, राम्रै बुहारी छ, सबै चिज बुझ्ने छ, गर्नेछ, मलाई दाइजो चाहिएन. भनेपछि मलाई कति गौरव लाग्थ्यो, सम्मान लाग्थ्यो. त्यसरी नै जस्तो मेरो छोरी छ, म अरूलाई किन उदाहरण दिनु, मेरो छोरीलाई मैले पढाइरहेको छु, छोरा सरकमा केही कमी गरेका छैन, मलाई पनि बुवा आमाले कमी गर्नु भएन. मैले छोरीलाई पनि मेरो छोरीसँग जो बिहा गर्न आउँछ मैले त्यसरी नै बिहे गर्ने, एकदम सिम्पल. आदर्श भनेको त एकदमै सामान्य तरिकाले धेरै खर्च नगर्ने, खर्चले नै हो सबैभन्दा उ गर्ने होइन, खर्च नगर्ने. धेरै
1: अब कसैले चाहिँ त्यसरी बुहारीलाई पनि छोरीको जस्तो माया गर्ने अथवा ज्वाइँलाई पनि छोराको जस्तो माया गर्ने पाउने, अनि कसैले चाहिँ दाइजो नै ल्याएन भनेर मारपीट अथवा यातना दिएका घटनाहरू आउने, यो कस्तो परिवार कस्तो समाज भन्ने कुरा महत्वपूर्ण.
2: चेतनाकै कमी छ कि. त्यसरी मैले अघि हजुरलाई के भन्न थाले भने, जसरी मैले गरे त्यस्तै यदि समाजमा 10 जना छोरीले गर्यो भने र केटाको पक्षले पनि 10 जना गर्यो भने त त्यो कम हुँदै जान्छ नि त, सबै सजग हुँदै जान्छ.
1: त्यो खालको अभ्यास अहिले सुरु भएको छ कि छैन?
2: छैन, खासै सुरु भएको छैन. अहिले एउटा अभ्यास के भइरहेछ भने, तर त्यसले खासै प्रभाव परेको छैन. विवाह पञ्चमीमा हजुरहरू न्यूज बनाउँदा सुन्नुभयो होला, सामूहिक विवाहको प्रचलन शुरू भएछ. त्यसमा 200, 300, 500 सम्म पुग्दो रहेछ. विवाह गर्ने जोडीहरू त्यो विवाह पनि त्यस्तै हुँदो रहेछ एकदमै सिन्दूरले मात्रै दुला दुलै आउने दुवै पक्षबाट दुई दिन दुईजना चारजना गरेर आउने अनि एकै ठाउँमा राखेर त्यो विवाह हुँदो रहेछ त्यो पनि एउटा त्यसको निम्ति मलाई लाग्छ त्यसले पनि अलिक प्रभाव पार्ला कि समाजमा
1: अनि योसँग सम्बन्धित कानून बनाउनु अझै आवश्यक छ भन्नुभयो कानून समितिमा तपाईँ हुनुहुन्छ संसदमा तपाईँले यात्रा सुरु गर्नुभयो अहिलेसम्म यस बारेमा केही प्रारम्भिक चरणको छलफल सम्वादहरू भयो कि थुप्रै काम बाँकी छ
2: यस्तो छ कि कानून समितिको पनि कार्यक्षेत्र फरक किसिमको छ समितिको हुँदो रहेछ होइन अब यो महिला समिति अन्तर्गत पर्छ महिला सम्बन्धी कुराहरू कानून समितिमा अब यो कार्यक्षेत्रभित्र नपरेको हुनाले अहिलेसम्म त्यहाँ कुरा हाम्रो अनौपचारिक कुरा भएको छ औपचारिक रूपले कुरा चाहिँ भएको छैन छलफलमै छ अस्ति त्यही एक राउन्ड चाहिँ सभामुखजीसँग बसेर कुरा गर्यौं हामीले
1: त्यसमा मधेस प्रदेशका अथवा योसँग सम्बन्धित अरू सबै सांसदहरू होइन
2: सबै हुनुहुन्थेन हामी दुई तीनजना थियौं अनि के कुरा भयो भने मधेस प्रदेशका सबै महिला सांसदहरू हामी एक दिन बसौं बसेर चाहिँ के गर्नुपर्छ छलफल गरेर यसलाई चाहिँ हामी कानूनकै रूपमा प्रस्ताव गर्नुपर्छ भन्ने प्लानिङ चाहिँ त्यो दिन भयो
1: त्यो बारेमा सल्लाह चाहिँ भएको
2: सल्लाह भयो हजुर
1: हामी संवाद श्रृंखला हेलो सांसदमा छौं आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि नेपाली कांग्रेसका सांसद निनु कुमारी कर्णजी हुनुहुन्छ विशेषत संसद भइसकेपछि बनाइएका योजना र संसदको अनुभव र मधेस प्रदेशमा सुधार्नुपर्ने पाटो र पक्षका बारेमा उहाँसँग संवाद भइरहेको छ यो संसदमा आइसकेपछि आफ्नो पार्टीका सांसद अरू पार्टीका सांसद बीचको त्यो प्रकारको बुझाइ फरक फरक हुँदो रहेछ कि भित्र प्रवेश गरेपछि हामी सबै र हामी उत्तिकै निकटता भन्ने खालको त्यो भावना सिर्जना
2: एकदमै त्यस्तो निकटता भएको भावना छ त्यस्तो त्यहाँ गइसकेपछि यो पार्टी त्यो पार्टी जस्तो लाग्दैन अरू भित्र संसद भवन भित्र हलमा छिरिसकेपछि अब हामी चाहिँ प्रतिपक्षको बेन्चमा हुन्छौं उहाँहरू सत्ता पक्षको बेन्चमा बस्नुहुन्छ तर पनि त्यस्तो भावना हामीसँग
1: त्यो कुर्सी चाहिँ सत्ता पक्ष र विपक्षको हुँदाखेरि चाहिँ सत्ताको शक्ति र विपक्षीको शक्ति भित्रैबाट केही आउँछ होला नि त्यस्तो विपक्षीको भएपछि सत्ता पक्षको विरुद्धै गर्नुपर्ने अथवा सत्ता पक्ष भएपछि सरकार अथवा अरूको चाहिँ त्यसको ढाकछोपै गर्नुपर्ने खालको
2: त्यो भइरहेछ हुन त तर पनि हामी अहिले नेपाली कांग्रेसले खास गरेर रचनात्मकै प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छौं विरोध गर्ने ठाउँमा विरोध गरेका छौं सचेत गराउने ठाउँमा सचेत गराएका छौं र उहाँहरूलाई सपोर्ट गर्ने ठाउँमा पनि हामीले सपोर्टै गरेका छौं
1: भनेपछि तर कुनै कुनै ठाउँमा सरकारमा रहेका सांसद राजनीतिक दलका सांसदहरूको विचार र विपक्षीमा रहेका जुन सांसदहरूको विचार सुन्दाखेरि साँच्चीकै पानी बाराबारै हो क्या हो भन्ने यस्तो सुनिन्छ नि बाहिर त
2: यस्तो छ अब सत्ता पक्षमा अहिले नयाँ नयाँ हुनुहुन्छ सांसदहरू मैले अलिकति के जोडेँ भने अब यो जोड्दा के होला जस्तो लागिरहेछ राजनीति संस्कार पनि आवश्यक हुँदो रहेछ
1: कतिको देखिरहेको छ त संघर्षको
2: संघर्ष गरेको यात्रा पनि हुनुपर्ने रहेछ क्या संघर्ष गर्दै आएका मैले अघि नै भने आफूलाई चाहिँ कस्तो फिल हुन्छ र अझ फिल कस्तो हुन्छ भने हामी एउटा विश्वविद्यालयमा कक्षा कोठामा छौं अनि उता विद्यार्थी छन् हामी चाहिँ शिक्षकका लाइनमा छौं जस्तो पनि फिल हुन्छ है कहिलेकाहीँ किनभने उहाँहरू एकदमै तुरन्तै आत्तिएर बोलिहाल्नुपर्ने प्रतिपक्षले क्वेशन उठाउने त प्रतिपक्षको दायित्वै हो नि सरकारलाई सचेत गराउने दायित्व हो नि त्यो दायित्व हुँदा हुँदै उहाँहरू तुरन्तै एट्याक गरिहाल्ने दुई चारजना हुनुहुन्छ त्यहाँ एट्याक गरिहाल्नुहुन्छ त्यो चाहिँ कहिलेकाहीँ अव्यवहारिक लाग्छ होइन यो के गर्न खोजेको हो त्यसरी किन गर्नु पर्यो प्रतिपक्षले उठाएको कुरामा चुप लाएर बसे भइहाल्यो नि उहाँहरू जति पनि बोल्दा हामी चुप लाएर बसिरह हुन्छौँ हामी कहिले पनि उहाँहरूलाई कटाक्ष गरेर उहाँहरूलाई इङ्गित गरेर हामी बोल्दैनौँ फेरि तर त्यो चाहिँ कमी देखिन्छ
1: तपाईँले हिजो अस्तिको दिनमा चाहिँ शिक्षक भएर पढाउनु भयो अहिले संसदमा प्रवेश गर्दै गर्दाखेरि कहीँ न कहीँ मैले पनि त्यो व्यावहारिक रूपमा एज अ शिक्षक र विद्यार्थी भएर भन्दा पनि तपाईँले जुन राजनीतिक जीवनमा लामो अनुभव तपाईँले हासिल गर्नुभयो त्यो कुरा पनि अरू सांसदहरू जसले भर्खरको अनुभव सङ्गाल्दै हुनुहुन्छ उहाँहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा नै मैले सिकाइराखेको छु पढाइराखेको छु भन्ने खालको अथवा म त्यो एक प्रकारको अनुकरणीय शिक्षकको रूपमा प्रस्तुत हुनुपर्छ भन्ने कतिको डर अथवा भित्रै त्यस्तो लाग्छ
2: डर त लाग्दैन डर किन लाग्ने होइन त्यस्तो यस्तो लाग्थ्यो त्यही त
1: होइन मतलब तपाईँले लामो समय पढाउनु भयो आफै एउटा शिक्षक जस्तो व्यक्ति मैले अरूको चित्त दुखाउनुहुन्न अरूको जस्तो लहलैमा लाग्नुहुन्न भन्ने त्यो एउटा चेतना भनौँ
2: त्यो त हुन्छ तर हामी सकभर मैले मलाई लाग्छ नेपाली काँग्रेसलाई अहिले जुन किसिमले हामी परीक्षित भएर आछौ नि प्रशिक्षित भएर आछौ नि जुन हामीलाई संस्कार दिएको छ नि पार्टीले त्यो कारण सबै मान्यहरू नै त्यस्तै हुनुहुन्छ कोही पनि कसैलाई तल देखाउने अथवा उहाँहरूलाई तुरन्तै बोलेर विरोध गरिहाल्नुपर्ने चाहिँ छैन अहिलेसम्म
1: नेपाली काँग्रेसमा भलै केही केही सांसदहरूमा त्यो खालको अलिकति सामान्य तरिकाले भन्दाखेरि पनि त्यो अलि कठोर जस्तो अथवा तिखो जस्तो सुनिने त फेरि स्वाभाविक नै होला
2: त्यो त प्रतिपक्षको दायित्व भनिहाले मैले सचेत गराउने त्यो त सरकारले गराएको हो नि त सत्ता पक्ष पुरैलाई गराएको हो नि एउटा व्यक्तिलाई गराएको होइन नि
1: अनि अहिले तपाईँ सांसद भइसकेपछि जनताहरूको नागरिकको कतिको गुनासोहरू आउने यस्तो गर्नु पर्यो यस्तो भएन उस्तो भएन भने त्यस्तो कस्तो छ
2: आइरहेछ अब जस्तो कि अब आफ्नो ठाउँबाट पनि आइरहेछ क्षेत्रहरूबाट पनि आइरहेछ जनकपुरबाट पनि धेरै कुराहरू आइरहेछ यस्तो बोल्नु पर्यो गर्नु पर्यो हाम्रो क्षेत्रको बारेमा आफ्नो गाउँघरको समस्याहरूको बारेमा बोल्नु पर्यो भन्ने कुरा आइरहेको छ अब बोल्ने कुरामा त्यही हो समयको कुरा हुन्छ समय पार्टीमा पनि अब विशेष समय के समयहरू मिलाउँदा व्यवस्थापन गर्दा समय लिएरै बोल्ने हुनुपर्छ त्यसैले अब बोल्छु
1: तपाईँलाई सम्पर्क गर्नु पर्यो अथवा केही गुनासो सुनाउनु पर्यो भने टेलिफोन मात्रै हो कि अथवा अरू कुनै माध्यम पनि छ
2: टेलिफोन छ म त डाइरेक्ट सबै फोन उठाउँछु आफै
1: उठाउनुहुन्छ
2: हजुर
1: कुरा
2: गर्छु सबैसँग कुरा गर्छु अनि बोलाउँछु भेट्छु यता आएको बेलामा उहाँहरू काठमाडौँ आइपुगेको बेलामा भेट्छु भेटेर कुरा गर्छु
1: अनि यो जुन खालको तपाईँले अघि सांसदहरूसँगको निकटताको कुरा गर्नुभयो नि पहिले त अब यो महिलाहरूको छुट्टै समिति बनाउने प्रावधान थियो अहिले पछिल्लो समयमा त्यो नियमावलीबाट हटाइयो होइन जस्तो संसदमा रहेका महिला सांसदहरूको एउटा एकता अथवा संगठनको हिसाबले अहिले त्यो नरहेन
2: महिला अन्तर पार्टी थियो नि त
1: त्यो चाहिँ अहिले रहेन होइन त्यो नहुँदाखेरि पनि जुनसुकै पार्टीको भए पनि महिला सांसद भइसकेपछि तपाईँले अघि जसरी मधेसको विषयको कुरा उठाउनु भयो त्यस्तो खालको माहौल अहिले छ कि छैन त
2: होइन छ उहाँहरूमा छ त्यस्तो नभएको होइन हामी अब जुन समितिमा काम गर्दा पनि समितिमै काम गर्दा पनि जस्तो एउटा उपसमितिको म संयोजक पनि भएर काम गरेँ बाल सुधार गृहको उहाँहरू नै हुनुहुन्थ्यो धेरै तीनजना हामी यता अर्को पार्टीबाट दुईजना थियौं एकदमै समन्वयकारी भूमिका उहाँहरूले मान सम्मान पनि एक किसिमले गरेर कसरी गर्ने सुझाव सल्लाह गरेरै काम गरिरहेका छौं
1: विकास निर्माणको लागि कतिको समन्वय दौडधुप गर्नु पर्दो रहेछ
2: गर्नु पर्ने रहेछ तर म चाहिँ दौडधुप गर्न गरिन
1: किन गर्नु भएन
2: किनभने सबैभन्दा पहिला त हामीलाई सुरुमा बजेट बुझाउनु योजना बुझाउनु सबैले एउटा एउटा योजना पाउनुहुन्छ होइन त्यो योजनै पार्नु भएन मन्त्री त्यहाँ फेरि छ अलिअलि ल्याकिङ छ गभर्मेन्टको होइन अब मन्त्रीज्यूलाई भेट्न जाँदा भेटै नदिने अनि कति दौडिने के
1: तपाईँको कोसिसले कतिको पर्यो त योजना आफ्नो
2: एउटा पनि परेको छैन
1: अनि त्यसमा फेरि
2: एउटा पनि परेको छैन जनताको प्रश्न छ अब स्थानीय स्तरमै गएर स्थानीयमै मैले कुरा गरिराखेको छु होइन बजेटहरू स्थानीयको जुन जिल्लाको उसमा गएको छ त्यसरी नै अहिले यसपालिलाई त्यसरी नै गर्नु पर्ला अब दिँदैन दिएपछि हुँदैन पर्दैन परेपछि बजेट त सबै मन्त्रालयमा बुझायो योजना तर एउटा पनि परेन के गर्ने त अब नपरेपछि
1: अनि यो चाहिँ हामीले कतिपय ठाउँमा सुन्छौँ कि सांसदको काम भनेको कानून बनाउने हो होइन सैद्धान्तिक रूपमा
2: मेन त काम त्यही हो
1: तर कतिपय सांसदले फेरि कहाँ हुन्छ हामीलाई विकास निर्माणको लागि सहजीकरण गर्ने अवसरता दिनु पर्यो भन्नुहुन्छ हामीसँगको संवादमा पनि
2: होइन त्यस्तो होइन म त सांसद नहुँदा पनि जस्तो हाम्रो क्षेत्रको मैले योभन्दा अघिल्लो उसमा पनि तीन चारवटा कार्यक्रमहरू लगिदिएको थिएँ लगिदिएर जिम्मा लगाइदिए
1: सांसद नहुँदा पनि
2: यस्तो यस्तो कार्यक्रम जस्तो कि बोर्डिङको थियो होइन त्यसपछि एउटा पोखरीको सौन्दर्यीकरणको थियो त्यस्तै एउटा हाट बजारको थियो जे आयो माग उहाँबाट होइन त्यसरी चाहिँ कार्यक्रम लगेर प्रदेशबाट र यहाँ संघबाट पनि त्यस्तै एउटा भवन बनाउने थियो त्यो लगेर जिम्मा लगाइदिने हो गर्नुहोस् तपाईँहरू
1: तपाईँले सांसद हुँदा भन्दा नहुँदा काम गर्नुभयो
2: गरे
1: अनि मधेस प्रदेश भनेपछि त आफैमा सांस्कृतिक हिसाबले पनि अत्यन्त धनी यसको भौतिक अभौतिक सबै सम्पदाको हिसाबले पनि महत्वपूर्ण जनकपुरमा त्यहाँ अब जुन विभिन्न प्रकारका यस्ता ऐतिहासिक जुन महत्व बोकेका पाटा र पक्षहरू छन् नि त्यसमा तपाईँको कतिको रुचि चासो अब आफै पनि तपाईँ अलिअलि गीत पनि गाउँदै त्यस क्षेत्र गीत संगीतको कुरा होला साहित्यको कुरा होला सम्पदाको कुरा होला त्यसमा कतिको चासो राखिरहनु भएको छ
2: चासो छ पक्कै पनि जनकपुर त अब यो संस्कृति र सांस्कृतिक धार्मिक हिसाबले नै विश्व सम्पदामै सूचीकृत हुनुपर्ने थियो सूचीकृतको लागि प्रयास भइराखेकै छ जस्तो त्रेतायुगी नै एउटा इतिहास जोडिएको जनकपुर स्थल हो होइन राम सीताको स्थल छ त्यहाँ त्यसको त्यो सम्बन्धी चाहिँ अझ जनकपुरलाई चाहिँ अझ उजागर गर्नुपर्ने संस्कृतिको हिसाबले पहिला भन्दा चाहिँ राम्रो त भएको छ नभएको होइन प्रयासहरू राम्रो भएको छ जस्तो जनकपुरमा विवाह पञ्चमी जानकी नवमी रामनवमी पर्वहरू मनाउँदै गर्दाखेरि एकदम भव्यताको साथ मनाइन्छ छठ जस्तो मिथिलामा मनाइने छठ पर्व भयो त्यस्तै चौरचन छ जितिया छ होइन विभिन्न यो पर्वहरू छ त्यो पर्वहरूले पनि जनकपुरलाई पहिचान गराएको छ अब त्यो पर्वहरू जनकपुरमा मात्रै होइन कि मलाई लाग्छ
1: देशभरि
2: नै फैलिएको छ आखिर जनकपुरकै कारणले हो पहिचान भएको त्यो सम्बन्धी त अब अझै पनि अझै यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भने चाहिँ मेरो प्रयास रहन्छ
1: गीत संगीतको हिसाबले त असाध्यै धनी छ होइन गीत संगीतको कुरा गर्दा तपाईँ आफै पनि त्यो गुनगुनाउने गाउँदै त्यो सबै त्यो परम्परालाई निरन्तरता दिँदै आउनु भएको छ कस्ता कस्ता गीत हुन्छन्
2: यस्तो हुन्छ हाम्रो संस्कृतिमा जस्तो विवाह भयो होइन विवाहको सुरुवातको बेलामा सबैभन्दा पहिले हाम्रो सबै मधेसको घरमा कुलदेवताको स्थापना भएको हुन्छ अनि अब कसैको घरमा काली भगवती कसैको घरमा नरसिंह होइन यस्ता देवताहरू स्थापित हुन्छन् ती देवताको पहिला पूजा गर्नुपर्छ र त्यो देवतालाई प्रार्थना गर्ने देवतालाई निमन्त्रणा गर्ने अब तपाईँ आउनुहोस्
1: त्यो गीत गाएर अलिकति सुनाउनु कस्तो हुन्छ
2: हाम्रो घरमा अब पूजा हुँदैछ विवाह हुँदैछ फलानुको पहिलो निमन्त्रणा नै कुलदेवतालाई जान्छ त्यो कार्ड त्यसरी गीत सुरु हुन्छ जस्तो मेरो गाउँमा चाहिँ काली हुनुहुन्छ काली भगवती हुनुहुन्छ अनि हामी गीत गाउँछौ पहिलो काली

0: जुगे जुगे रही आही बात।
1: यो चाहिँ निमन्त्रणा
0: यो भनेको काली मातालाई।
1: त्यस पछाडि कस्तो गीत हुन्छ?
0: त्यसपछि अब कालीको अनि सँगै हनुमानको, होइन, हनुमानको गीत हुन्छ।
1: कस्तो हनुमानको गीत चाहिँ कस्तो हुन्छ?

0: धन्यवाद
1: कुराकानीको लागि समयको लागि यहाँलाई धेरै धन्यवाद सम्मानिजी
0: हस् धन्यवाद बोलाइदिनु भयो बोलाएर आफ्नो मधेसको आफ्नो स्थानको ठाउँ आफ्नो संस्कृतिको बारेमा
2: अहिले बिहानको 7 बजे

0: आदरणीय श्रोता नमस्कार, म राजन महतारा छेत्री रामिछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz 17 वर्ष पूरा गरेर 18 वर्षमा प्रवेश गरेको छ। हजुरको आवाज हजुरको साथ भन्ने नारालाई मूल मन्त्र बनाएर 2066 साल श्रावण 29 गतेदेखि नियमित रूपमा प्रसारण हुँदै आएको रेडियोले श्रोता लक्षित सूचना समाचार र कार्यक्रमहरूलाई प्राथमिकता दिइआएको छ। रामिछाप जिल्लाको पुरानो सदरमुकाम रामिछाप नगरपालिका वडा नम्बर 8 रामिछाप बजारमा स्टुडियो रहेको रेडियोले 17 वर्षदेखि सूचनामूलक मनोरञ्जनात्मक र विभिन्न भाषाभाषीहरूलाई समेटेर कार्यक्रमहरू उत्पादन र प्रसारण गर्दै आएको छ। हजुरको रेडियोले विगतको वर्षहरूदेखि नै विभिन्न स्थानीय तहहरूसँग सहकार्य गरेर कार्यक्रमहरू उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ। यसै सन्दर्भमा रहेर आज हामी हजुरको रेडियो र रामिछाप नगरपालिका बीचको समन्वय र सहकार्यको विषयमा रहेर रामिछाप नगरपालिकाका प्रमुख लवश्री नेउपानेसँग कुराकानी गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामीसँग रहनुहोला।
1: तपाईँको कार्यकालमा रामिछाप नगरपालिकाले हासिल गरेका प्रमुख उपलब्धिहरूको बारेमा जानकारी गराइदिनु न।
2: नम्बर एक, हाम्रो कार्यकालमा बाल मैत्री शासन घोषणा गरियो। नम्बर एक
1: हजुर।
2: नम्बर दुई, हामीले नेपालका के अरे रामिछापका किसानहरूलाई लगभग लगभग 100 भैँसी अनुदानमा वितरण गऱ्यौँ। नम्बर दुई, हाम्रो यो 83 बाटो पिच गऱ्यौँ। नम्बर तिन, हाम्रा यी सानातिना बाटाघाटालाई निर्माण गऱ्यौँ। गान्ठी चारमा हामीले खुलो सिँचाइ निर्माण गऱ्यौँ। धेरै काम गरेका छौँ। अब अहिले टेलिफोनबाट सम्झेर त साध्य पनि छैन, तैपनि मोटामोटी हामीले धेरै राम्रो काम गरे जस्तो लाग्छ हाम्रो पालामा। अब पछि आउनेको मूल्याङ्कन कस्तो हुन्छ?
1: रामिछाप नगरपालिका र हजुरको रेडियो बीचको सम्बन्ध चाहिँ कस्तो छ र कसरी मूल्याङ्कन गर्नुहुन्छ हजुरले?
2: रेडियो हजुरको रेडियो रामिछाप नगरपालिकाको सम्बन्ध त नराम्रो के भएको छ, राम्रै छ। रामिछाप जिल्लाको पहिलो हजुरको रेडियो हो, त्यस जसमा हामीले रामिछाप नगरपालिकाले पनि गर्नुपर्ने काम कुराहरू हामीले हजुरको रेडियोलाई नै जिम्मा लगाएका छौँ। अनि बाँकी कुराहरू के रह सल्लाह सुझाव उहाँहरूको बोलेर हाम्रो पनि जोरो आदान प्रदान छ। राम्रै छ हाम्रो सम्बन्ध, त्यति खराब छैन।
1: हजुर, अब स्थानीय सरकारको योजना कार्यक्रम र सूचना नागरिकसम्म पुर्याउन रेडियोले कस्तो भूमिका खेलेको छ मेयर साहब?
2: अहिलेसम्म त हामीले सबै रेडियोलाई दिए पनि हाम्रो हजुरको रेडियोबाट चाहिँ हामीले बढी उपलब्धि हासिल गरेको छ।
1: तपाईँको पालिकाको कुनै महत्वपूर्ण अभियान युवा कार्यक्रममा रेडियोले उल्लेखनीय योगदान दिएको कुनै अनुभव छ हजुरसँग?
2: हामी सब बाल मैत्रीमा पनि राम्रै गर्नु भएको छ। यो जन्म दर्ता मृत्यु दर्ता यो पञ्च अधिकारीको प्रचार प्रसार पनि राम्रैसँग गरेको छ।
1: हजुर,
2: हाम्रा जति पनि सूचनामूलक कार्यक्रम नगरपालिकाले हजुरको रेडियोबाट हामीले राम्रैसँग प्रतिफल गरेका छौँ।
1: हजुर, अब समग्र रामिछाप जिल्लाको विकासमाथि सञ्चार माध्यमको भूमिका कस्तो छ हजुरले कस्तो महसुस गर्नुहुन्छ?
2: पहिलो कुरो त सञ्चार माध्यमको माध्यमले गर्नुपर्ने भूमिका विकास निर्माणमा खेल्नुपर्ने भूमिका चाहिँ अलिक कमजोरै छ, किनभने राम्रा कामलाई बढी उजागर गर्नु पर्यो, नराम्रा कामलाई बढी गर्ने चलन छ। यो सञ्चारको त धर्मै हो, प्रतिपक्षको भूमिका पनि निर्वाह गर्छ सञ्चार माध्यमले। यसमा हामी जनप्रतिनिधि र नगरपालिकाले करेक्सन गर्नुपर्ने अवस्था पनि कहिले काहीँ आउन सक्छ। त्यसो भावनाले भूमिका सञ्चार माध्यमको खास गरेर हामीले यो अब अहिले हामीले थालनी गरेको लामसिङ डाँडो को बुद्ध पार्क, त्यसपछि तपाईँको यो मगर सङ्ग्रहालय बोलुङ बोलुङ मा काम गर्न थालेका छौँ, र रामपुरमा पनि यसपालि कोलुन्दर घाटसम्म पिच हुन्थ्यो, ठेकदारहरूको कारणले अलिक कमजोर भयो। अब यसपालि हामीलाई त्यतातिर पनि ध्यान दिनुपर्ने छ। विकास निर्माणका कुराहरूमा बढी चासो देखाउनु पर्ने जो सञ्चारकर्मीले गर्नुपर्ने भूमिकामा पनि गर्नु भएकै छ, तर अझ यसलाई पुगेको छैन। अलिक बढी प्रचार गर्नुपर्ने छ नगरपालिकाले गरेका कामको बारेमा। अब अर्को कुरो के छ भने हाम्रो रामिछापमा बाख्रा पकड क्षेत्र पनि हामीले वडा नम्बर 4 घोषणा गरेका छौँ। यसपालिबाट 5 पनि हामीले थालनी गरेका छौँ। अब सम्भवतः प्रदेशले हामीलाई सहयोगी गरिरहेको छ, त्यस कारणले हाम्रा राम्रा कामहरू पनि धेरै छन्, उल्लेखित कामहरू पनि हामीले राम्रो गरिरहेका छौँ।
1: हजुर, अब स्थानीय सञ्चार माध्यमले सुशासन पारदर्शिता र जनउत्तरदायित्व प्रवर्धन गर्न कस्तो भूमिका खेलेको छ मेयर साहब?
2: अब जनउत्तरदायी र पारदर्शिता नै हाम्रो पनि एजेन्डा त्यही हो नगरपालिकाको, र सञ्चारकारीको एजेन्डा एउटै हाम्रो मिल्दै जुल्दै छ, त्यसमा भूमिका राम्रै छ।
1: शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन अनि यो संस्कृति, विपद व्यवस्थापन तथा सामाजिक विकासमा स्थानीय सञ्चार माध्यमको योगदानलाई कसरी हेर्नुहुन्छ हजुरले?
2: हामीले शिक्षा, स्वास्थ्य यो सबैलाई राम्रैसँग हेरेका छौँ, नराम्रोसँग हेरेका छैनौँ। र हामीले सामाजिक सुरक्षा भत्ता वितरण गर्दाखेरि पनि हामीले सहकारी ब्याङ्किङ मार्फत गरिराखेकै छौँ, त्यो पनि स्थानीय सञ्चार कर्मीबाट हामीले सहयोग प्राप्त भएकै छ। पर्यटनको हकमा चाहिँ अब यो हाम्रो रामेछापका राम्रा राम्रा गणेश चार, त्यसपछि हाम्रो डान्सिङ गणेश मन्दिर माथि डुकुसिङ डाँडो, सेल्केथान गढी, अनि अहिले बन्दै गरेको लामसिङ डाँडो र बन्दै गरेको मगर सङ्ग्रहालय, हाम्रा मठ मन्दिर, हायु सङ्ग्रहालय, हायुको चाहिँ अब उद्गम स्थल मडजोरको पनि सिमलको फेजमा रहेको महाकाली मन्दिरको पनि संरक्षण सम्बर्धन हामीले गरिरहेकै छौँ। सञ्चार कर्मीले नै यसको राम्रो भूमिका निर्वाह गर्दैछ भन्ने मलाई लाग्यो।
1: अझ प्रचार प्रसारमा चाहिँ सञ्चार माध्यमहरूले बढी भूमिका खेलिदिनु पर्यो भन्ने कुरा हो हजुर?
2: खेलिदिनु पर्छ। मेरो चाहिँ आग्रह के छ भने रामेछापको विकास निर्माणका लागि मुख्य कुरो के हो भने धार्मिक पर्यटन र पर्यटकमा नभित्राइकन अन्य पर्यटक हामी कहाँ देखाउने खालको आकर्षण हुने खालको ठाउँ छैन। त्यस कारणले धार्मिक पर्यटनकै लागि विशेष गरी महत्वपूर्ण पूर्व गर्नुपर्छ। पूर्व दुई नम्बर हु ल्याङ ल्याङ भनेर भनेको छ भीमसिद्धान मन्दिर त्यहाँ। त्यस कारणले यस्ता कुराहरूलाई अलिकति बढी उजागर गर्नु पर्ला। अब बाध्य खर्चहरू सिमले देवी थान, हाम्रो बालकन्या मन्दिर, केवलेश्वर मन्दिर, नेपालको पुरातात्विक उसमा चाहिँ रेकर्डमा चाहिँ 28 नम्बरमा छ हाम्रो केवलेश्वर मन्दिर, त्यति पुरानो मन्दिर हो। त्यस कारणले यस्ता यस्ता खालको अबलाई चाहिँ अझ बढी उजागर गर्दैदेखि सञ्चार माध्यमले प्रचार प्रसारको माध्यममा अगाडि बढाइदिएदेखि बाह्य पर्यटन पनि भित्रिने र भित्र आन्तरिक पर्यटन पनि दर्शनको लागि जाने सम्भावना भएको र त्यसलाई अलिक बढी फोकस गर्नुपर्ने हो कि भन्ने मलाई लाग्छ
1: हजुर। अब स्थानीय समस्या उजागर गर्ने र समाधानका लागि यो सरकारवालालाई जिम्मेवार बनाउने कार्यमा चाहिँ सञ्चार माध्यम कतिको प्रभावकारी छन्?
2: अब सरकारवाला त अब सबै हामी सरकारवालै भयौँ
1: होइन,
2: यी हामी सरकारवाला जिम्मेवारी त महसुस भएकै छ, हामीलाई नभएको त छैन। तर अलिकति एउटा कुरो के छ भने सञ्चार गर्नेबाट चाहिँ आफूले त हेर्नुहोस्, मान्छेलाई म दुईटा कुरा पुरा गर्न सकिँदैन, विकास कहिले पुरा हुँदैन र तपाईँको मान्छेको इच्छा कहिले पुरा गर्न सकिँदैन। दुईटै कुरालाई हाम्रो चाहना र सञ्चार कर्मीको इच्छा सँगसँगै अगाडि बढाउन सके राम्रै हुन्छ।
1: विकास निर्माणको विषयमा सञ्चार माध्यमबाट तपाईँको अपेक्षा चाहिँ के कस्ता छन् यहाँ सर?
2: मेरो अपेक्षा त हेर्नुहोस् सबै कुरो राम्रै लाग्छ। सञ्चार माध्यमबाट अब हामीले भए गरेका कुराहरू जस्तै रामेछापमा दुध खान पाइँदैन, त्यो अहिले भैँसी प्रवर्धन कार्यक्रम ल्याएर हामीले दुध हामीले निर्यात गर्न थालेका छौँ। रामेछापमा मासुकोमा आत्मनिर्भरता छौँ हामी, हाम्रो रामेछाप नगरपालिकाकै खसी बोका अन्यत्र पनि हामीले निर्यात गरेका छौँ। त्यसपछि हाम्रो तरकारी पनि त्यत्तिकै राम्रो अवस्थामा छ, फलफुल पनि हाम्रो राम्रै अवस्थामा छ। त्यस कारणले यसलाई चाहिँ अझ बढी प्रचार प्रसार गरे बाह्य पर्यटकहरू पनि आउँथे भन्ने आशा नै हो हामीलाई त
1: होइन। अब आगामी दिनमा रामेछाप नगरपालिका र हजुरको रेडियो बीचको सहकार्यलाई कसरी अझ प्रभावकारी बनाउन सक्छ?
2: हामीले त योभन्दा पनि राम्रो प्रगाड गर्ने हाम्रो लक्ष्य त गरिराखेका पनि छौँ, गर्छौँ पनि, र अब तपाईँहरूले पनि त्यही अनुसारको इन्भाइरोमेन्ट बनाउँदै जानुपर्छ। हामीले
1: अनि यो जनचेतना, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, युवा तथा महिला सशक्तिकरण लगायतको क्षेत्रमा संयुक्त कार्यक्रम सञ्चालन गर्ने सम्भावना कतिको देख्नुहुन्छ हजुरले?
2: अब महिला शिक्षा त करिब करिब महिलाको र शिक्षाको हकमा भन्नुहुन्छ भने माध्यमिक प्लस टूसम्म हामीले आफैले सञ्चालन गर्नु प्लस क्याम्पस त रामेछापमा दुईटा छन् नगरपालिकाभित्र होइन, त्यो दुईटा क्याम्पसको र शिक्षाको बारेमा महिलाको पनि त्यो कार्यक्रम गरेका छ।
1: हामीले
2: अर्को महिला मात्रै होइन कि अन्य सेक्टरमा पनि उद्योग व्यवसायमा पनि महिलालाई सरकारको साथ लगाएका छौँ, तपाईँको साबुन बनाउने अनि यो सरफ बनाउने, माछा उत्पादन गर्ने महिलाहरूले गरिराखेकै छन्। त्यस कारणले अझ अर्को यो घरेलु ढाका टोपी सिलाइ बुनाइ तालिम पनि हामीले प्रशस्त मात्रामा पर्याप्त मात्रामा काम गरिराखेकै छौँ। त्यसमा पनि महिलाहरूको बढी सहभागी चाहिँ हामीले देखिराखेकै छौँ र भएका पनि छन् र अन्य कुराहरूमा पनि शिक्षाको हकमा पनि हामीले अब 18 जना विद्यार्थीहरूलाई प्लस टू गर्नलाई एउटा वडाबाट एक छात्रलाई व्यवस्थापन गरेकै छौँ। डक्टर पण्डेलाई पनि हामीले एकजनालाई नगरपालिकाको छात्रवृत्तिको व्यवस्था गरेकै छौँ। अनि भेटनरी डक्टर र कृषि व्यवसायमा लाग्ने पशु के अरे यो बाली विज्ञापनलाई पनि हामीले वर्षको 5 गुणा 10 जना हामीले उत्पादन गरेकै छौँ। त्यस कारणले हामीलाई त शिक्षामा स्वास्थ्यको लागि पनि अब हामीले शहरी स्वास्थ्य केन्द्र निर्माण धमाधम भइराखेकै छन्। रामेश्वर अस्पताललाई पनि हामीले त्यसलाई अलिक अझ सुदृढीकरणको लागि सहयोग गरेकै छौँ। यसपालिबाट अलिकति हाम्रो आर्थिक अवस्था कमजोर भावनाले गर्न नगर्ने अवस्थामा पुगेका छौँ। साहुदारलाई नगर अस्पतालको रूपमा विकसित गर्ने हाम्रो लक्ष्य छ र हामीले त्यसलाई पनि सञ्चालन गरिराखेकै छौँ। एक प्रदेश एक निर्वाचन क्षेत्रको पनि हामीले साहुदारमै व्यवस्थापन गरेका छौँ। त्यसैले स्वास्थ्य शिक्षालाई हामीले राम्रैसँग प्रभाव समर्थन गरेका छौँ र बजेट पनि विनियोजन गरेका छौँ।
1: हजुर मेरो साहब, अब रामे साहब त नागरिक जो अहिले रेडियो पनि सुनिरहनु भएको छ, रेडियो सुन्ने अनि यो यो हामीले गरेको कुराकानी पढ्नेहरूलाई तपाईँको सन्देश के छ भन्नु त, के भन्न चाहनुहुन्छ?
2: होइन, मेरो दुईटै कुरा छ। म हरेक रेडियो सुन्ने मतदाताहरूलाई अहिलेको समसामयिक विषयमा अन्तर्राष्ट्रिय क्षेत्रलाई हेरेर भन्दा पनि आफ्नो रामेछाप नगरपालिकाको आमदानीलाई पनि हेर्नु पर्यो, मुलुकको आमदानीलाई पनि हेर्नु पर्यो। त्यस अनुसार हामीले योजना तर्जुमा गर्छौँ सारा कुराहरूलाई गर्दाखेरि। अघि नै मैले भनिसकेका छु, विकास र मान्छेको इच्छा पूरा गर्नलाई कसैले पनि सक्दैन। समय सापेक्षित रूपमा अभिवृद्धि गर्दै अगाडि बढ्दै विकास गर्दै हामी अगाडि बढिरहेका छौँ। समग्रमा यो रेडियो सङ्गीत साथीहरूलाई म के भन्न चाहन्छु भने अनुशासित मर्यादित र भरपर्दो तरिकाबाट विकास निर्माणमा सहयोग गर्नुहोला। अर्को कुरो के पनि छ भने इच्छा पूरा गर्नलाई न नेपाल सरकारले सक्छ न नगरपालिकाले सक्छ। त्यस कारणले विकास पनि त्यस्तै हो, समय सापेक्ष अगाडि हुने अगाडि बढेर जानुपर्छ भन्ने सम्पूर्ण मतदाताहरूलाई मेरो यही आग्रह छ। समय सापेक्षित र समय सान्दर्भिक कुरालाई बुझेर मध्यनजर अगाडि बढिरहेका छौँ। समग्रमा यो रेडियो सङ्गीत साथीहरूलाई म के भन्न चाहन्छु भने अनुशासित मर्यादित र भरपर्दो तरिकाबाट विकास निर्माणमा सहयोग

0: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
1: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानी पूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
4: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
1: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
4: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
1: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हक।

0: मा अविवाहित प्रमाणित कागजात,
1: विधवा को हक में पति पत्नी को मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि,
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
0: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।
2: होइन यी बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
3: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
4: 98407793। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
1: पानीको मुहान संरक्षण गरौ, भविष्य सुरक्षित बनाऊ।
5: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
5: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गोलन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।

0: आदरणीय श्रोता नमस्कार, म राजन महतारा छेत्री रामिछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz 17 वर्ष पूरा गरेर 18 वर्षमा प्रवेश गरेको छ। हजुरको आवाज हजुरको साथ भन्ने नारालाई मूल मन्त्र बनाएर 2066 साल सावन 29 गतेदेखि नियमित रूपमा प्रसारण हुँदै आएको रेडियोले श्रोता लक्षित सूचना समाचार र कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ। रामिछाप जिल्लाको पुरानो सदरमुकाम रामिछाप नगरपालिका वडा नम्बर 8 रामिछाप बजारमा स्टुडियो रहेको रेडियोले 17 वर्षदेखि सूचनामूलक मनोरञ्जनात्मक र विभिन्न भाषाभाषीहरूलाई समेटेर कार्यक्रमहरू उत्पादन र प्रसारण गर्दै आएको छ। आजको कार्यक्रममा हामी रामिछापको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठसँग हजुरको रेडियो समूहको सहकार्य र पालिकामा भइरहेको विकास निर्माण लगायत विविध विषयमा रहेर कुराकानी गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामी सँगै रहनुहोला।
1: तपाईँको कार्यकालमा खाँडादेवी गाउँपालिकाले हासिल गरेका मुख्य उपलब्धिहरू के हुन्, हजुरले सरल जानकारी गराइदिनु न।
2: हामी निर्वाचन मार्फत जनतामा भोट माग्न जाँदा हामीले उठाएका कुराहरू खाँडादेवी गाउँपालिका अलिकति सुक्खा ठाउँ बढी अलि जटिल खालको भूगोल र गाउँमा एकदमै यो बसाई सराईको प्रभाव बढेर गाउँ खाली भइरहेको यो राष्ट्रिय समस्या थियो। त्यो मध्येमा मैले चाहिँ खास गरी जनताले सामान्य जनताले अपेक्षा गरे जस्तो प्रत्येक नागरिकलाई खुसी पार्ने कुरा सम्भव छ भन्ने मलाई लागेको थिएन। तर सबैभन्दा पहिला आधारभूत तहको जनताले चाहने कुरा भनेको हरेकले चाहिँ परम्परागत हिसाबले थियो सन्तान प्राप्ति पछि चाहिँ शिक्षा अनि हुर्कन थालेपछि स्वास्थ्य त्यहाँबाट अलिक बढेपछि रोजगारी। यो शिक्षा स्वास्थ्य रोजगारी भन्ने कुरा त यो स्थानीय सरकारले सबै दिन्छ त भन्यो भने यो सबै चाहिँ सम्भव थिएन। तर कम्तीमा शिक्षाको पूर्वाधार चाहिँ अब सबैभन्दा पहिलो जग बनाउनुपर्छ भनेर मैले शिक्षा चाहिँ गुणस्तरीय शिक्षाको माग थियो त्यो कुरा सोचेको थिएँ। मैले पहिलो वर्षको रिजल्ट चाहिँ कक्षा 8 को नतिजा 18.5% पास भएपछि म 2 दिन सुतेन। त्यसपछि शिक्षा अधिकारीले मलाई जानकारी गर्दा चाहिँ 4.75 रहेछ, 18 भनेको त तिब्बर भयो, 3 गुणा बढ्यो भने अनि मलाई अचम्म लाग्यो। शिक्षा पढेर सरकारी स्कुलमा पढ्ने विद्यार्थीको जागो 35% ल्याएर पास पनि गराउन सक्ने जनशक्ति तयार गर्ने राज्य हुनुहुन्छ त भन्नुहुँदैन भन्नेपछि मैले दोस्रो वर्षबाट शिक्षामा के गर्न सकिन्छ भनेर घोकिएर सोच्दाखेरि दिवा खाजा कार्यक्रम राखे। दिवा खाजा कार्यक्रमसँग 5 वटा कुरा जोडियो, बच्चा बच्चीले दिवा खाजा स्कुलमा खाने, दिवा खाजा बिहान खाने भनेपछि खाना पनि खानु पर्यो, दिउँसो सामान्य खाजा पनि खानु पर्यो होइन। त्यो हिसाबले बिहानदेखि दिउँसो पुरै स्कुलमा राख्ने कुरा गरेर शिक्षकले पढाउनु पर्यो, एक्स्ट्रा पैसा सहीमा शिक्षकलाई पकाउनु पर्यो, एक्स्ट्रा 15,000 थलब खानेले यसो थप काम केमा गर्ने भनेपछि 100 रुपियाँ पकाउने मान्छेलाई र 4 वटा विषय जुन गाउँघरमा गाह्रो मानिन्छ, सुन्न साथै अङ्ग्रेजीसँग डराउने होइन, विज्ञानसँग डराउने, अङ्ग्रेजी र विज्ञान र म्याथ यो तिनवटालाई साह्रै कडा हार्ड खान्दा रहेछन्, सँगसँगै सामाजिक पनि राम्रोसँग पास नगर्दा रहेछन्। त्यसँगले यो 4 वटा आधारभूत मेजर विषय पढाउनेलाई ट्युसन शुल्क पनि 100 रुपियाँ अब प्रत्येक विषयको शिक्षकलाई पालिकाले तिर्दिएको, हेडमास्टरलाई अनुगमन गर्नु तिर्दिएको, यो जम्मै चिज लागू गरेपछि मेरो 4थो वर्षमा आइपुग्दा 68% पास प्रतिशत पुग्यो, जसले गर्दा चाहिँ 14-15 गुणा चाहिँ शिक्षाको गुणस्तर हाम्रो वृद्धि भयो होइन। यो दुईटा नै छ, 18 वटा 36 वटा चाहिँ तपाईँको 52 वटा 64 वटा 68 यो एउटा र एसीको नतिजामा पनि मैले गर्व र दावाका साथ भन्छु मेरो रजगाउँ सबैभन्दा लोएस्ट क्याटेगोरीमा माझी समुदाय र दलित समुदाय बढी छन्। त्यो विद्यालयले 5% कहिले एसीमा कटाउन सकेका थिएन, अब हामी धेरै मेहनत गरिरहेको थियौँ, अहिले मन्थली आएर जाँच दिँदा 67% ल्यायो, पकरवासले 40% अहिलेसम्म कटा छैन, उसले जोरन्दमा गएर टोकरपुरमा जाँच दिँदा 100% ल्यायो, तर हामीले 68 मात्रै ल्याएछौँ। यसको मतलब के हो त भन्दा आज राकाथुमको स्थिति दौको छेउछाउमा छ, मन्थली सरह छ र टोटल हाम्रो शिक्षाको रेकर्ड चाहिँ राम्रो अब्जर्भेसनमा हामी परीक्षा लिन्छौँ। यद्यपि हाम्रो गुणस्तर चाहिँ माथि छ, अन्तस्थ हल्का परीक्षा लिने भए हाम्रो 95% चाहिँ शिक्षाको ऋणतिर देखिनेको छ। त्यो हुनाले एक नम्बरमा शिक्षामा आमूल परिवर्तन भयो भन्ने मैले ठानेको छु एउटा कुरा। दोस्रो कुरा भनेको चाहिँ मैले पहिलो वर्ष कृषिको वर्ष भने खानेर लाउने कुरा चाहिँ माटोमा फल्छ, कपडा पनि पहिला त झार कपास भएर फल्यो। त्यस कारणले गर्दा मैले जो गाउँमा बस्छन् हामी माटोमा जन्म्यौँ, माटोमा फलेको चिज खाने र माटोमा मिल्ने भएको कारणले मैले त्यो भनेको चाहिँ नेपाल हामी कृषि प्रधान देश भन्थ्यौँ पञ्चायत कालमा, अहिले त के प्रधान भन्छौँ मलाई नै थाहा छैन है। अब अहिले त चाहिँ हामी मध्यमार्गी भन्छौँ के भन्छौँ भनेपछि मैले चाहिँ खानेर लाउने कुरामा नेपाललाई आत्मनिर्भर बनाउनु पर्छ भनेर म प्रदेश योजना आयोगमा हुँदा पनि त्यही कुरा गर्थेँ र मैले पहिलो वर्षदेखि कृषि भनेर फोकस गरेर अगाडि बढेको। तर खाडादेवीमा चार पाँचवटा वडा बढी सुक्खा भएको पनि सुक्खा ठाउँमा कृषिको सद्भावना नहुँदो रहेछ। पानीलाई अहिले खेती एउटा माडी छ, अलिकति चाहिँ तपाईँको दुईवटा सानो सानो चाहिँ अब यो गागल र चाहिँ क्यासिन्टारको दुईवटा फाँड छ, सुक्खाको फाँडमा पानी नै छैन, माटो राम्रो छ। त्यसले गर्दा यो अप्ठ्यारो कुरा थियो र सुक्खा ठाउँमा मैले थोपा सिँचाइको प्रयत्न गरेँ, गरिब किसानको लागि अब आधुनिक खालको बाख्रा पालनको प्रयत्न गरेँ, 20,000 अनुदान दिँदै 600 नागरिकलाई व्यक्तिगत बाख्राको खोर पनि बनाइदिएको छु होइन। त्यसले पनि तपाईँ एउटा रूपान्तरण भएछ, एउटा महिलाले गाउँमा 5 बाख्रालाई राम्रोसँग पाल्न सक्यो र त्यसलाई सुक्खा ठाउँमा घाँस नभएपछि मैले डाले घाँसको लागि थोपा सिँचाइको कार्यक्रम फलफुल्ला मात्रै होइन अहिले अब इपिलको बोटमा पनि लेमन ग्रास के अरे त्यो नेपियरको बोटमा पनि बेलदेखि खैरसम्ममा थोपा सिँचाइ गरेर पनि त्यो भिरालो जति सुक्खा ठाउँलाई पनि कृषि योग्य बनाऊ भनेर मैले प्रयत्न गरेँ। कृषिमा म आफू चाहिँ सन्तुष्ट छुइनँ, तर अहिले पनि तपाईँ काठमाडौँको विभिन्न बजारमा वडा नम्बर 7 4 स्टल त कोटेश्वरमा मात्रै छ, के अरे जडीबुटीमा मात्रै छ। अहिले चाहिँ तपाईँको तिमुन पिरो उत्पादन भएको तरकारीहरू मन्थली पनि जान्छ, बेला बेलामा बजार पाइएन भन्ने गुनासो आउँछ। र यो टिएमजी एग्रो जुन वडा नम्बर 8 छ, मैले व्यापक ठुलो हल्ला गरेको थिएँ, मान्छेले अलिअलि मेरो आलोचना पागल जस्तो पनि ठाने। मैले चाहिँ रिट कार्यक्रम यो मध्यपाडी लोकमार्ग सडक लगिदिएर जनतालाई सुविधा होइन, जनता गरिब हुन्छन्, खर्च बढ्छ, आमदानी बढाउनु पर्छ भनेर अब यो कृषिको कार्यक्रम है रिट भनेर ग्रामीण जुन यो अर्थतन्त्र विकास गर्ने उद्यमशीलता ग्रामीण उद्यमशीलता विकास परियोजना भनेर यो आरइडी गरेर रिट भनेर वर्ल्ड ब्याङ्कको 40 अर्ब पैसा नेपालले ल्याएर ऋण ल्याएर नेपाली जनतालाई 50% अनुदान दिने कार्यक्रम मध्यपालले छोएको कारणले हाम्रो परेको थियो। मैले 70 प्रपोजल पेश गरेँ, एउटा मात्रै टिएमजी एग्रोको अब फाइल एप्रुभ हुँदाखेरि उसले 50 लाख रुपियाँ अनुदान प्राप्त गर्यो र उनीहरूले 70 लाख जति लगानी गरेर अहिले चाहिँ हामी रामेछाप जिल्ला होइन 4 जिल्लाका सबै फलफुललाई जुस उत्पादन गर्न सक्ने गरी त्यति ठुलो प्लान्ट हामीले त्यहाँ जडान गरेका छौँ है। त्यसले गर्दा कृषिमा अब प्रत्येक नागरिक खुसी हुने गरी धेरै काम त गरिएन, गर्न सकेन। त्यति मैले अब त्यो बाख्रा आधुनिक बाख्राको खोर 6 बनायो भने यो वर्ष 200 बजेट सुनिश्चित गरेको छु। अनि त्यो दुईटा कुरा पछि यो जलवायु परिवर्तनले यति ठुलो चाहिँ तपाईँको मार परेको छ, शक्तिशाली राष्ट्रहरू लडाई लड्ने अब बारुदहरू कारखानाहरू ठुल्ठुलो चलाउने जसले वायुमण्डल ध्वस्त भयो, हामी पनि गाउँघरमा साइकलभन्दा बाइक जम्मैले कार्बन मोनोक्साइड यो तपाईँको धुवाँ उत्पादन गर्छ, वातावरण सकिया छ। अब सही सकियो भनेर यो चाहिँ जैविक सन्तुलन कायम गर्नको लागि पर्यावरणको कुरासँग जोडेर मैले आकाशे पानी सङ्कलनको ठुलो चाहिँ एडभोकेसी गरेँ, हल्ला गरेँ, त्यो पनि नकारात्मक हल्ला र सकारात्मक दुब्बै गयो, आखिर यति धेरै ठुलो प्रभाव पर्यो। 1,25,00,000 25 लाख एकै वर्ष लगानी गरेर ठुल्ठुला पोखरीहरू खन्ने कोसिस गरियो, ठुला पोखरीहरू त्यति प्रभावकारी भएन, व्यक्ति व्यक्तिले साना साना पोखरी पनि खने, तर चाहिँ पानी खोइ त पोखरीमा भन्दा त्यो चाहिँ के थियो त भन्दा रिचार्ज पोखरी थियो। त्यो पोखरीमा हरेक बर्खाको पानी जमिनभित्र जान्छ, जमिनभित्र गएपछि रुख बिरुवाको चाहिँ जरामा पुग्छ, त्यसले हरियाली बढाएको छ, त्यसले फल फुल फले फलेको छ, त्यसले वातावरण जोगाएको छ, त्यसले मह उत्पादन भएको छ, फलफुल फल्याएको छ, एउटा कुरा र अनि सुकेका पनि मुहानहरू जरुवाहरू ती सबै रसले काम गरेका छ त्यो तपाईँले हेर्न सक्नुहुन्छ। भिरपानीको शिक्षाको पुल कटेर गोगन पानीको उकालो हामी चढ्दै जाँदा त्यो भिरपानीको चाहिँ पुछारमा पानी पिपल बोट भन्ने छ, त्यहाँ चाहिँ पानी बर्खामा चैतमा वैशाखमा पनि देखिन्छ। त्यो भनेको अर्थ चाहिँ भिरपानीको टुप्पोमा हाल डाँडामा एउटा ठुलो वृहत चाहिँ ताल जस्तो चाहिँ एउटा पोखरी खन्नेको 10 लाख रुपियाँ खर्च गरेर
0: चाहिँ
2: 3 पटक त उजुरी हाले त्यो केसमा, तर जम्मा 10 लाखमा करिब करिब 50 लाख खर्च गर्न गरेर खन्न मिल्ने पोखरी खन्यो, त्यो पोखरीमा पानी त अहिले तपाईँ जाँदा छैन। तर परेको पानी चाहिँ मैले करिब करिब 2 किलोमिटरसम्म कुलो खन्दिया छु, पानी गएर चाहिँ बर्खामा गएर भरिन्छ, त्यो 4-5 दिनमा त्यो पानी सुक्छ, तर सबै पानी जमिनभित्र गएकोले ती सुक्खा चाहिँ जरुवाहरू रसाउन थालेका छन्। त्यसरी पनि मैले पर्यावरणको कुरा छ त्यसरी जोडे। अब मैले ठुला सडकहरू केही पनि गरिनँ, 1 मिटर पनि मैले कालो पत्र पनि गरिनँ, 800 किलोमिटर सडक छ खडादेवीमा, कसरी पनि तपाईँको गर्ने वडा नम्बर चाहिँ तपाईँको 4, तपाईँले मन्थलीबाट हेर्नुभयो भने यो खुर्कोट के अरे यो चाहिँ त्रिवेणीदेखि हाम्रो यो चाहिँ माडीसम्म हेऱ्यो भने त्यो जम्मै नक्सा देखिन्छ, सबै भत्काइएको देखिन्छ, सडकै सडक छ। डोजर लगेर भत्काइदिएपछि मान्छेले सडक भने मेरो गाउँपालिका ध्वस्त छ सडकको चाहिँ, तपाईँको त्यो सडक खन्ने नाममा भत्काएर त्यसले गर्दा सबैभन्दा ठुलो विपद छ, सबैभन्दा ठुलो पहिरो छ, सबैभन्दा ठुलो मारमा छ। पहिला आउने जनप्रतिनिधिहरूले ध्वस्त बनाए बाटो, मैले त 1 मिटर पनि बाटो खन्न भिन्न
0: छैन,
2: आलोचना धेरै भयो, तर म एकपटक शासन आउँदा मैले गलत काम गरेर प्रकृति बिगारेर जानुहुन्न भनेर मैले पपुलर अनपपुलरसँग मतलब गरिनँ, त्यो मैले गरिनँ। मुख्य सडकहरूलाई वडा कार्यालयसम्म भएको सडकको लागि त्यो सडक कम्प्लिट गर्नुपर्छ भन्ने नीति अगाडि सारे। मावि विद्यालय निमाविको भनौँ न मावि र निमावि स्वास्थ्य कार्यालय र चाहिँ तपाईँको वडा कार्यालय भवन रहेकोसम्म जग्गाहरूलाई चाहिँ कम्प्लिट ग्राभिल गर्ने, सबै सडकहरूलाई चाहिँ ढुङ्गा र माटोले पिच गर्ने भनेर मैले पहिलो सभामा बोले। रोलर किन्ने, रोलर किनेपछि बाटो हामीसँग प्रशस्ती भयो, डोजर थिँदै थियो, डोजरले चाहिँ तपाईँको कुलेसहरू खन्ने अनि मोडहरू पनि भत्काएर अलिक ठुलो बनाउने र अनि पनि रोलरले मस्त लाएर तेल दिने हो भने 5-6 वर्षलाई चाहिँ ढुङ्गा माटोले पिच गरेको जस्तै त्यो बाटो चाहिँ पिच सरै हुँदो रहेछ।
1: अब विशेष गरी स्थानीय सरकार खाडादेवी गाउँपालिका र हजुरको रेडियो बीचको सम्बन्ध चाहिँ कस्तो छ?
2: अब यस्तो, अब यो मैले मिडियाहरू स्थानीय मिडियालाई हामीले गरेका सबै कुराहरू नियमित जनताको बीचमा मिडिया मार्फत लानुपर्ने जो नेता हो जो कर्ता हो ऊ आफैले मैले यसो गरेँ भनेर भन्दा मान्छेले मन पराउँदैनन्, मपाई जस्तो हुँदो रहेछ, त्यो वास्तवमा अब त्यो अनुगमन पनि हुने परीक्षण पनि हुने के भइरहेछ भन्दा मिडियाले नियमित लानुपर्ने त्यो मिडियाको धर्म पनि हो होइन, त्यसलाई चाहिँ त्यो गर्नको लागि मिडिया जोगाउनु पर्ने, मिडियालाई चाहिँ जोगाउन के प्रयत्न गर्यो भन्यो भने मैले वास्तवमा स्थानीय मिडियाहरूलाई अब जोगाउनको लागि त्यति धेरै आर्थिक हिसाबले सहयोग गर्न सकिनँ, सधैँ सकारात्मक नैतिक समर्थन गरेँ, सैद्धान्तिक चाहिँ तपाईँको समर्थन गरेँ होइन। अब तर मेरो रामेछापमा रहेका सबै मिडियाहरूलाई मैले आर्थिक हिसाबले वार्षिक रूपमा रकमहरू कहिले पठाउन सकेका छैन, यद्यपि सबै मिडियाहरूले सधैँ हाम्रो पालिकामा भएका राम्रा कुराहरूको चर्चा गरिरहेको प्रशंसा गरिरहेको मान्छे हो, कहिलेकाहीँ कमजोरी पनि हुन सक्छ, थाहा पाएर त कहिले गल्ती गर्दैनन्, तर पनि अहिलेसम्म त्यस्तो नकारात्मक समाचार मैले सुन्न परेको छैन, मलाई कुनै तनाव हुने कुरा भएको छैन। हुन त फेरि म पनि बच्चादेखि अब मैले थाहा पाएर आनी छोइङको गीत जस्तो मेरो साइकलले के नम्बर हो सुने जस्तो मैले अब त्यो नराम्रो काम गर्ने कोसिस पनि गरेका छैन, त्यो ममा त्यो भावना जाग्दैन। यद्यपि मैले सहयोग गर्न नसक्दा नसके पनि तपाईँको राम जुन यो रेडियो होइन, रेडियोहरू चाहिँ जति 7-8 रेडियोहरू हुनुहुन्छ सबैको सकारात्मक रूपमै अब पाउँछु है, सम्बन्ध मेरो सबै मिडियाहरूसँग सबै मिडिया हाउसेससँग सबै सञ्चार गर्ने मित्रहरूसँग राम्रो रहेको महसुस गरेको छु।
1: मैले मूल्याङ्कन कसरी गर्नुहुन्छ हजुरले, हजुरको रेडियोसँगको सम्बन्धलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ? हामी चाहिँ 18 वर्षमा प्रवेश गरेका छौँ
2: हजुर, हजुरको रेडियो अब रामेछापमा 2-4 वटा जस्तो यो अब भनौँ न रामेछापमा सबैभन्दा पुरानो रेडियोहरू मध्येमा हजुरको रेडियो तिनलाल यी पुराना रेडियोहरूमा रहन्छ, त्यसपछि एउटा त्रिपदी पनि पुरानोमै पर्छ क्यारे, अहिले त अरू पछि रामेछाप पनि खुल्यो, अब आदि आदि गरेर झन्कार पनि खुल्यो, र तर रामेछाप रेडियो रामेछाप राईते हिसाबले एउटा विचार बीजारोपण गरेको त्यो माथि रामेछाप पहिला पनि हाम्रो एउटा सदरमुकाम पनि रामेछाप डाँडामै रहेको अब जुन त्यही ठाउँमा चाहिँ रेडियो स्टेसन राखेर अब रेडियोको नाम हजुरको रेडियो नाम राखेर अब अहिले त हाम्रो दीपक घिमिरेजी अब यसको चाहिँ सञ्च अब अहिले अध्यक्ष पनि हुनुहुन्छ क्यारे सञ्चालक हुनुहुन्छ पत्रकार महासङ्घको पनि अब प्रमुख हुनुहुन्छ र रेडियोले जनतालाई अब राजकीय हिसाबले सत्ता सञ्चालन गर्नेहरूले सरकारको जनतासँग कर उठाएको रकमको खर्च कसरी गरिरहेछ नागरिक समाज के गर्दैछ जनता के गर्दैछन् शासकहरू अर्थात् सरकारी अड्डाहरू के गर्दैछन् भनेर जनतालाई सुसूचित हुने अधिकार मिडिया मार्फतै जाने कुरामा रेडियोले अहिलेसम्म मसँग नियमित काउन्सिलिङ गरिरहेको छ होइन यसले सूचना र दिइरहेको छ विश्लेषणात्मक हिसाबले भएका कामहरूको सकारात्मक एउटा रिपोर्ट जस्तो बनाएर पेश गरिरहेको कमजोर कुराहरूलाई बेला बखतमा सार्वजनिक गरिरहेको पाउँछु जसले गर्दा मैले चाहिँ यो मिडियाहरू रामेछापमा अलिकति संख्या चाहिँ बढी भएको कुरामा मेरो त्यसरी जानु हुँदैन भन्ने मेरो सुझाव छ र म अब त्यस जेसुकै भए पनि हजुरको रेडियोले निष्पक्ष रूपमा अहिलेसम्म रामेछापका गतिविधिलाई सार्वजनिक गरिरहेको र आजको पुस्ता पनि गाउँघरमा बस्ने पाका पुस्ताहरू खास गरी जो रेडियो सुनेर आफूलाई सूचना प्राप्त गरेको महसुस गर्थे आजकल टेलिभिजन मोबाइल छन् त्यहाँ हेर्नुपर्छ रेडियो त सुनै पुग्छ रेडियो खोलेर राखेर काम गर्दै गर्दा बाटो हिँड्दै गर्दा गाडी चढ्दै गर्दा पनि समाचार सुन्न सक्ने जुन रेडियो रामेछापमा हजुरको रेडियोको नेटवर्क पनि स्पष्ट सुनिन्छ र निष्पक्ष पत्रकारिताको नम्सबाट चलेको भन्ने मलाई लाग्छ र म चाहिँ हजुरको रेडियोले रामेछापमा एउटा सञ्चारको जगतमा राम्रो काम गरेको मा म धेरै धेरै अब बधाई भन्न चाहन्छु धन्यवाद भन्न चाहन्छु र तपाईँले जुन यो 18 वर्ष पुरा गर्नुभयो यसलाई यो अवसरमा म रेडियोको थप उन्नति प्रगति र सफलताको कामना पनि गर्न चाहन्छु।
1: हजुर यो स्थानीय सरकारको योजना कार्यक्रम र सूचनाहरू नागरिकसम्म पुर्याउन रेडियोले चाहिँ कस्तो भूमिका खेलेको जस्तो लाग्छ हजुरलाई?
2: मैले अघि नै भने धेरैवटा मिडिया अहिले त व्यक्ति स्वयं अब सञ्चारकर्मी जस्तो भयो सूचनाको हक हिजो कानून बनाएर सुनिश्चित गर्न पर्थ्यो अहिले सोसियल नेटवर्कको विकासले गर्दा खास गरी यो फेसबुकले यति धेरै सूचना दिएर मान्छेले आफूलाई अब एकदम स्मार्ट ठान्ने आफूलाई जानकारी ठान्ने गरिरहेको छ तर यो वास्तवमा अपराधीकरण हो यो कलियुग हो सबैभन्दा डरलाग्दो अवस्था अहिले छ हरेक मान्छेले आफ्नो स्वार्थको हिसाबले सूचना बनाएर त्यसलाई आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा सूचना एकदम रोमाञ्चक हिसाबले आकर्षक हिसाबले प्रस्तुत गर्ने झुठ कुराहरू पनि दिइरहेको छ त्यसले गर्दा मैले भने अब हामीले पाउने टेलिभिजनमा आउने अथवा युट्युब र फेसबुकमा आउने सूचनाहरू त हामीले सुनेर मात्रै हामीलाई मानिसलाई चित्त बुझ्दैन हेर्नु पर्यो हेर्नकै मान्छेको चाहिँ समय जाने भयो अर्को कुरा भनेको त्यहाँ के चाहियो भने इन्टरनेटको एक्सेस चाहियो डेटा पनि चाहियो पैसा खर्च हुन्छ जहाँसम्म यो पुरानो चलन रेडियो जहाँ रेडियो चाहिँ अब सर्ट वेभ मिडियम वेभ र अब अहिले चाहिँ तपाईँको यो एफएम फ्रिक्वेन्सी जे छ त्यसबाट चाहिँ तपाईँको इन्टरनेट बेगर पनि फ्रिक्वेन्सी चाहिँ तपाईँको सर्च गरेर बिना पैसा पनि रेडियो सुन्न सक्ने यो नियमित सुन्न सक्ने मैले भने नि एउटा बुढी आमाले घरको आँगनमा चाहिँ बाहिर रेडियो झुन्डाएर सुनेर आफू चाहिँ सूचना पाउने गाडीमा हिँड्दाखेरि सुन्न पाउने सम्मको यति सुविधा जुन रेडियो भनेको सबैभन्दा महत्त्वपूर्ण हो र त्यो महत्त्वपूर्ण चिज र रेडियोको सूचना सबैभन्दा किनकि त्यो त रेडियो त व्यक्तिले चलाउन सक्दैन त्यो त संस्थाले चलाउँछ पक्कै पनि चाहिँ त्यो जवाबदेही हुन्छ आज सोसियल मिडियामा आएका अनलाइनमा आएका समाचारहरू फेक गलत हुन सक्ने त्यसले गर्दा एउटा भ्रम सृजना गरेर अराजकता र एउटा चाहिँ द्वेषको भावना सृजना भएको छ त्यस कारणले रेडियोको भूमिका राम्रो मात्रै होइन यसलाई अझै व्यवस्थित गर्नुपर्छ र यसको अत्यन्त महत्वपूर्ण प्रभाव छ भन्ने कुरा मलाई लाग्छ।
1: विकास निर्माणको विषयमा सञ्चार माध्यमबाट तपाईँको अपेक्षा के कस्ता छन्?
2: मित्र मलाई तपाईँले यो प्रश्न महत्वपूर्ण सुन्नुभयो मैले अलिक घुमाउरो ढङ्गले दिएँ हामी राम्रो काम गर्नुपर्छ भन्ने मान्यता राख्ने मानिसहरूले पनि जनप्रतिनिधिले पनि भनौँ न आफूले गरेको काम जनतालाई के भयो भन्ने कुरा प्रचार नगर्ने हो भने त बोल्नेको पिठो बिक्ने नबोल्नेको चामल बिक्दैन पहिला पनि भनेको थिएँ वास्तवमा मान्छेले त थाहा पाउनु त पर्यो है त्यस कारणले गर्दा संसार जगतको अत्यन्तै महत्वपूर्ण भूमिका हुन्छ विकासमा धेरै आयोजनाहरू भएका कामहरूमा पनि कमजोरी हुन्छ विभिन्नले कमी कमजोरी गर्छ स्वार्थी भावना राख्छ त्यहाँ संसार कर्मीले हुँदै गरेको काम भइरहेको कामको सही चाहिँ सबैको सूचना सम्प्रेषण गरिदिएपछि काम हुनु पूर्व सम्झौता भयो काम भइरहेको छ र काम सम्पन्न भयो भुक्तानी भयो भनेर यो चारवटा चरण हामीले पुरा गरेर भुक्तानी गरिदिन्छौँ तर त्यो प्रचारमा नगएपछि के हुँदो रहेछ भन्दा राम्रो काम छ भने पनि शङ्का गर्ने अनि चाहिँ सरकारवाला मान्छे सबैलाई खुसी पारेर गर्यो भने चाहिँ नराम्रै काम छ भने पनि त्यो काम चाहिँ अच्छा हुने त्यो अख्तियारले पनि थाहा नपाउने अख्तियारले आफै थाहा पाउँदैन रहेछ कोही न कोही तपाईँको मान्छेले उसलाई जानकारी गर्दो रहेछ भनेपछि मिलो मतो गरेर योजना टाकन टुकन गर्नेहरूको चाहिँ कहिले जिन्दगीमा उजुर पर्दैन मेरो खाँडदेखि गाउँपालिकामा अहिलेसम्म रामेश्वर जिल्लामा दोरन्दामा 24 हुँदा हाम्रो खाँडदेखि 25 भएर छ अख्तियारको उजुरीमा नि फर्स्ट अनि एउटा निवेदनमा 7 वटासम्म उजुरी पर्यो भनेर मलाई कर्मचारीले सुनाउँछन् कहिले है त्यसले गर्दा यो संसारमा अलिकति मैले आफूले महसुस गरेको कुरा संसारको क्षेत्रलाई मिडियालाई अलि राम्रो लबिङ गरेर जति भएको काम त्यो सबै पारदर्शी गरेर स्वतन्त्र मिडिया मार्फतै त्यो पब्लिकको बिचमा पठाउने काम गर्न पाएको भए अलिकति यो पारदर्शी बढी हुन्थ्यो कि अब हुन त पालिका अध्यक्ष एक्लैले के गर्न सक्छ 22 वटा जति शाखाहरू छन् 18-22 वटा कति शाखा छन् 9 वटा छन् बजेट चाहिँ तपाईँको अब मेरो पालिकाभित्र अब मैले अब जोसुकैले पनि काम त वडामै गर्ने हो तर साना साना साना योजनाहरू काम भएपछि वडाले अनुगमन गर्ने वडामा काम हुन्छ त्यो काम भएको काम चाहिँ पारदर्शी गरेर सबै सूचना सञ्चार कर्मीलाई पठाउनलाई मैले त सञ्चार कर्मीहरूको एउटा ग्रुप बनाएर त्यहाँबाट पठाउने कोसिस पनि गरेँ खाँडदेखि आवाज भनेर एउटा फेसबुक पेजबाट नियमित सार्वजनिक गर्ने कोसिस पनि गरेँ तर के अरे आधिकारिक रूपमा रामेछापको लोकल मिडिया मार्फत नियमित रूपमा भएका सबै कामहरू वान डोर है प्रेस विज्ञप्ति जस्तो गरेर नियमित गर्न पाएको भए अलिक बढी पारदर्शी हुने रहेछ पत्रकारहरूले खोजी गरिदिएनन् भने त मान्छेले अन्धारो कोठामा बसेर बिल चाहिँ मिलाएर सबै काम सकाइहाल्छन् नि बेला बखतमा सूचनाहरू पाउँछु कहिले काहीँ चाहिँ पालिकाको आलोचना हुँदा अध्यक्षको आलोचना भएको जस्तो अनुभूति मान्छेले गर्छन् कहिले काहीँ त मलाई पनि लाग्छ त्यो होइन है गलत कुरा पनि संसार पनि गर्दैन भने कसरी हाल्छ अस्ति सामुदायिक वनको बारेमा एउटा रिपोर्टिङ हेरे गोगन पानीमा त्यहाँ घर पसलहरू अब 20 वर्षदेखि छ बगल आउनु यो गणतन्त्र आउनुभन्दा पहिलादेखि छ है त्यहाँ कुन बेलादेखि छन् 3 पुस्ता भयो होला त्यो के गरेर छ हामीले त्यो वन सामुदायिक वनको भएपछि त्यसलाई खासै त्यहाँ त्यति धेरै स्थानीय सरकारले धेरै गर्नु पनि सक्दैन गर्न त सक्छ गर्नलाई पनि जनशक्ति पनि हुँदैन अनि त्यो चाहिँ त्यतिकै अस्ति चर्चा सुनियो है भनेपछि अब मिडियाले लगिङ गरिदिने हो भने आवाज उठाइदिने हो भने सबै चिजहरू सार्वजनिकरण हुँदै आवश्यक पर्दा अख्तियारको पनि कान खुल्थ्यो सरकारको कान खुल्थ्यो त्यसले संसार यो लोकतन्त्र भने त यो ट्रान्सपेरेन्सीको कुरा आउँछ एकाउन्टेबिलिटी जवाबदेहिताको कुरा आउँछ पारदर्शिताको कुरा आउँछ होइन सहभागिताको कुरा त ठुलो कुरा होइन त्यो हुनाले अब यो लोकतान्त्रिक कुरा गर्ने हो भने प्रजातान्त्रिक कुरा गर्ने हो भने संचार बेगर त्यो हुनै सक्दैन त्यही भएर संचारलाई राज्यको चौथो अङ्ग त्यत्तिकै भनेको होइन होइन पक्कै पनि संचारले विकासलाई ठिक ढङ्गले लानलाई होइन भएका लगानी राज्यले लगानी गरेको आयोजनाहरू ठिक ढङ्गले सम्पादन हुन गुणस्तर कायम हुनको लागि पनि होइन टिकाउ हुनको लागि पनि संचारको साह्रै महत्वपूर्ण भूमिका रहन्छ भन्ने म ठान्दछु।
1: अब आगामी दिनमा पालिका र हजुरको रेडियो बीचको सहकार्यलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ होला?
2: राजनजी मैले अब दिपकजीसँग मेरो नियमित संवाद हुन्छ समस्या के भइरहेछ भन्दा रेडियो 6-7 वटा छ सबैसँग समन्वय गर्न पनि अलिकति गाह्रो होइन अब मिडियाहरू धेरै भयो र फेरि पनि मैले म त अलिक पुरानो मान्छे पनि हो, अहिलेको आजको युगमा जेन्जीका युग आयो भन्छन् होइन, हामीभन्दा धेरै साना कलिला राजनीति भूमिकामा नरहेका चाहिँ एकाडेमिक भन्नेहरू प्रोफेसनल भन्नेहरू एकैचोटि राजनीतिमा चाहिँ चुनावमा आउँदा जनताले पत्काएर चुनाव जितेको अवस्था छ। त्यस कारणले गर्दा म बुढो त भएको छुइनँ, यद्यपि रामेछापको माटोमा अब करिब करिब 40 वर्ष जति राजनीति गरिसकेँ, 35-35 वर्ष त कार्यकारी तहमा छु। त्यस कारणले अब हाम्रो पुरानो शैलीमा हामी मिडियाहरू धेरै हाम्रो अलिकति धेरै भयो कि भन्ने मलाई लाग्छ, हामीले लोकतन्त्रमा त्यस्तो हुन्छ भन्छौँ। तर म म्यानेजमेन्टको विद्यार्थी, मैले पहिलादेखि भन्थेँ यो सञ्चारकर्मीहरू अलिक धेरै भयो होइन, मिडिया हाउसेस अलिक बढी भयो, त्यसले गर्दा धेरै मेहनत ठुलो स्तर भएर पनि प्रोडक्टिभिटी चाहिँ कम भयो, उत्पादकत्व चाहिँ तपाईँको कम भयो, उत्पादन कम भयो, जसले गर्दा हाम्रो मेहनत खेर गयो कि म भन्थेँ। त्यो हुनाले हजुरको रेडियोसँग त मेरो अत्यन्तै हार्दिकतामा अब म अगाडि बढाएको छु। तर मैले अघि नै पनि भने, अलिअलि मैले आत्मसमीक्षा पनि गरेँ कि मैले एकदमै स्थानीय पनि मिडियालाई टिकाउनको लागि अलि राम्रो सहयोग गर्नुपर्ने अथवा वातावरण बनाउनुपर्ने, सञ्चार पठाउने त्यो संस्थालाई पनि टिकाउने अलिक भूमिका निर्वाह गर्नुपर्ने, त्यो मैले त्यति धेरै गर्न पाएको छैन। तर मेरो संवाद सधैँ भएको छ, यो मेरो अन्तिम वर्षको बजेट मैले बनाएको छु, सञ्चार क्षेत्रको लागि राम्रो पैसा छुट्याउन सकेको छैन, त्यसले अन्तिम बजेट भनेर त झन् हानाथाप गर्ने जवाब बढी दिने, त्यसले गर्दा अध्यक्ष एक्लैले बजेट विनियोजन गर्न सक्दैन होइन, कार्यपालिकामा पहिला अनुमोदन गराउनु पर्यो, मान्छे पिच्छेका कुरा स्वार्थ सहितका कुराहरू आउँछन्, अनि गाउँ सभामा लान पर्यो, जनप्रतिनिधि सदस्यहरूको कुरा सुन्न पर्यो। त्यो भन्दा पनि म त समग्रमा राष्ट्रको अर्थतन्त्र रूपान्तरी अर्थतन्त्र सुधार गर्नको लागि राजनीति गरेको, मेरा निजी कुरा छोडेर रामेछापको पाखोमा राजनीति गर्न, सहर छिरेर यतै हराइसकेको मान्छे, तपाईँको गाउँ फर्केको मान्छे, रामेछापको पाखालाई चाहिँ सिन्चित गर्न गएको मान्छे म त कोसिस गर्छु। तर यो बहुदलीय व्यवस्थाभित्र संसारको सबैभन्दा राम्रो व्यवस्था त हामी भन्छौँ, तर बहुमतको नाममा सधैँ घेराबन्दी, बहुमतको नाममा सधैँ अपराध है, जसले गर्दा चाहिँ बहुदलवादी पार्टीहरू आज बदनाम छन्, लोकतन्त्रमा विश्वास गर्ने नेताहरू आज बदनाम छन्, अनि म अछुत रहने त कुरै भएन।
1: अब हामीसँग धेरै समय पनि छैन, हामी लगभग अन्त्यमा छौँ। अन्त्यमा रामेछापका नागरिक, हजुरको रेडियो 102.1 मेगाहर्जका श्रोता तथा यो 18 स्मारिका जसले पढ्नुहुन्छ उहाँ पाठकहरूलाई तपाईँको सन्देश के छ?
2: मेरो अब रामेछाप रेडियोले अब यो 17 वर्षदेखि 18 वर्षसम्म लगातार नियमित रूपमा रामेछापबाट एउटा जुन सन्देश दिने कोसिस गरिरहेको छ, यो हामीले मैले अघि नै भने आज तपाईँको हातमा, हाम्रो हातमा भएको मोबाइलमा आएका कुरालाई त्यसलाई हामीले सूचना छान्नु हुँदैन, त्यहाँ आएका कुराहरू 99% गलत छन्। त्यो हुनाले आधिकारिक हिसाबले रामेछापका जनताले रामेछापको माटोमा भएका घटना परिघटनाहरूलाई समेटेर आएका सूचनाहरू चाहिँ हजुरको रेडियोलाई नियमित सुनेर, हजुरको रेडियो मार्फत आधिकारिक सूचना लिएर आफूलाई स्मार्ट बनाउनुहोस्, आफूलाई जानकार बनाउनुहोस् भन्ने कुरा अनुरोध गर्न चाहन्छु।
3: हजुरको रेडियो 102.1 मेगाहर्ज।
4: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्दर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
8: सम्पर्क नम्बर 47590466 9892965699998।
10: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
10: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
10: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
10: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
10: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
10: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
10: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
6: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
10: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
6: हाम्रा विशेषताहरू:
10: 40% मात्रै डाउन पेमेन्ट,
6: सजिलो मासिक किस्ता सुविधा,
10: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
6: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
10: आवश्यक कागजातहरू:
6: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
10: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
10: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
10: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
10: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
10: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
10: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
10: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
10: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।
11: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
12: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
11: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
12: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय
13: हुन सक्छ।
14: दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
15: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
16: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430098 0485430098।
15: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
16: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
15: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
16: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
15: नवीकरणका लागि आवश्यक कागजातहरू:
16: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
15: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
16: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
15: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
16: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
15: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
16: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
15: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
16: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
15: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
16: गोकुलगुङ्गा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।

0: बिहान को 5 बजे
1: हजुर को रेडियो 102.1 मेगा
2: उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। यो कार्यक्रम आज राति 8 बजे पुनः प्रसारण हुन्छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल प्रशान्त महासागरमा थप बलियो हुँदै गएको मौसमी प्रणाली एलनिनो यसको प्रभाव र पूर्व तयारी बारे केन्द्रित छ। प्रशान्त महासागरमा मौसमी प्रणाली एलनिनो थप बलियो हुँदै गएको छ। नेपालमा अहिलेसम्म एलनिनोको प्रभाव नगण्य देखिएको मौसमविदले बताएका छन्। मनसुनी वर्षाको अवस्था हेर्दा असारदेखि साउन अन्तिमसम्म अर्थात बितेका 2 महिना सन्तोषजनक नै रहेको छ, किनभने मनसून शुरूआत भए यता अहिलेसम्म देशभर औसत 754 मिलिमिटर वर्षा भएको छ। मनसून अवधिभर औसत झण्डै 1600 मिलिमिटर वर्षा हुने भएकोले अहिलेसम्मको अवस्था राम्रै मानिन्छ। यो अवधिमा मुख्य बाली धानको रोपाई पनि उत्साहजनक नै भयो। देशभर झण्डै 96% रोपाई पनि भइसकेको छ। कृषि विभागका अनुसार साउनको अन्तिम हप्तासम्म आइपुग्दा कुल धान खेती हुने क्षेत्रफलको 96% अर्थात 13,16,000 हेक्टर भन्दा बढ़ी भागमा रोपाई भइसकेको छ। यो गएको वर्षको यही अवधिको तुलनामा झण्डै 5% धेरै हो। अझै केही दिन मनसुनी वर्षा सक्रिय नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर यही बेला प्रशान्त महासागरमा एलनिनो थप बलियो बन्दैछ। मनसुनको बाँकी अवधिमा भने कृषि तथा मौसमी जोखिम बढ़ने चिन्ता उत्पन्न भएको छ। विश्व मौसम संगठन WMOले केही दिन अघि एक प्रक्षेपण गरी अगस्तदेखि अक्टोबरसम्म एलनिनो मौसमी प्रणाली अझ बलियो बन्ने चेतावनी दिएको छ। पूर्वानुमान अनुसार एलनिनो सशक्त हुँदा आउँदा दिन र हिउँदियाममा यसको प्रभाव कस्तो रहला भन्ने चासो र चिन्ता छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामी एलनिनो अनि लालिनो यसका प्रभाव र पूर्व तयारी बारे कुराकानी गर्छौं। कुराकानीमा हुनुहुन्छ वरिष्ठ मौसमविद मणिरत्न साक्य। वहाँ जल तथा मौसम विज्ञान विभागका पूर्व उपमहानिर्देशक पनि हुनुहुन्छ। कार्यक्रमको शुरूमा मैले उहाँलाई अहिले चर्चा हुँदै आएको एलनिनो के हो भनेर सोधेको छु।
3: एलनिनो विषय भनेको चाहिँ हरेक वर्ष देखिने प्रक्रिया होइन, यो है यो करिब 2 वर्षदेखि 5-7 वर्षसम्मको बीचमा एकचोटि देखिन्छ भन्ने कुराहरू आइरहेछ। र यो प्रशान्त महासागरमा देखिने फेनोमेन हो। वास्तव के भन्दाखेरि प्रशान्त महासागर भन्दाखेरि हाम्रो नेपाल साउथ एसियामा धेरै पर छ। त्यही के हुँदो रहेछ भन्दाखेरि ग्लोबल फेनोमेन भएको कारणले गर्दाखेरि प्रशान्त महासागरमा देखिने प्रक्रियाले चाहिँ हाम्रो साउथ एसियामा वा भनौँ तपाईँ हिन्द महासागरमा देख्ने प्रक्रियालाई असर गरेर त्यताबाट चाहिँ हिन्द महासागरबाट आउने मनसुनलाई यसले चाहिँ गडबडी गर्ने, जसले गर्दा बढी पानी पर्ने वा कम पानी पर्ने चाहिँ भइरहन्छ। अब यहाँले भन्नुभयो एलनिनो। अब एलनिनो भने के हो भने भन्दाखेरि प्रशान्त महासागरको पूर्वी भएको पानी, प्रशान्त महासागर पूर्वी भएको पानी तपाईँको यो इक्वेटर साइडतिरको त्यो औसत टेम्परेचर भन्दा समुद्रको पानी बढी तातियो भने त्यसलाई एलनिनो भनिन्छ है। तपाईँको अब औसत तापक्रमबाट तातियो भने एलनिनो भनिन्छ, र चिसो भने एलियासिसको ठ्याक्क उल्टो चाहिँ ल्यानिना भनिन्छ। यो ल्यान्डिना र एलिनो फेनोमेन बराबर देखिरहन्छ, यो हरेक 2 वर्षकै 5-7 वर्षभित्र देखिरहेको हुन्छ, र यस वर्ष यो प्रक्रिया देखिन थालेको चाहिँ हो।
2: तपाईँले भन्नुभएकै विषयलाई मैले अलिकति सार संक्षेप गरे भने समुद्रको पानी सामान्यतया भन्दा बढ़ी तातेको अवस्थालाई चाहिँ एलनिनो भनिन्छ।
3: हजुर,
2: यसो हुँदाखेरि दक्षिण एसियामा कम वर्षा पनि हुन सक्छ र कहीँ कहीँ ठूलो वर्षा पनि हुन सक्छ भनेर बुझ्न सकियो।
3: हजुर,
2: अनि अलनिनोकै ठ्याक्कै उल्टो चाहिँ लालिनो भयो।
3: हजुर,
2: अर्थात समुद्रको पानी औषध भन्दा चिसो भयो भने त्यसलाई लालिनो भनिन सकिने भयो। यसो हुँदाखेरि औषध भन्दा बढी वर्षा हुने अनि बाढ़ी पहिरो यस्ता जोखिमहरू पनि आउन सक्ने भयो लालिनोको कारण पनि
3: सम्भावना हुने
2: भनेको यी दुईवटै मौसमी चक्र हुन्, मौसमी प्रणाली हुन्।
3: हो,
2: हामी कहाँ यस्ता चाहिँ अहिले हाम्रो मौसम असार यता दशैंको समयसम्म चाहिँ हामी मनसुनमा हुन्छौ, अहिले नेपालमा मनसुनी प्रभाव छ भन्दै गर्दाखेरि समग्रमा अहिलेसम्मको अवस्था चाहिँ कस्तो रह्यो त?
3: अहिलेसम्म हामीले हेर्दाखेरि हुन त अब हामीले चाहिँ यो रेनफलको तथ्याङ्क त हेर्न पाएको छैन एक्ज्याक्ट फिगर, तर हामी व्यापारिक रूपमा बाहिर हेर्दाखेरि पनि जुन किसिमबाट मनसुन सुरु हुँदा अगाडि एलिनोको कारणले गर्दाखेरि सुक्खा हुन्छ भन्ने कुरा थियो, त्यो चाहिँ अब अलिकति फरक भयो जस्तो लाग्छ। जुन हामीले एक्सप्रेसमेन्ट गरे हो फोरकास्ट चाहिँ गरे हो त्यो भन्दा पनि अब अलिकति पानी राम्रोसँगको परिरहेको छ. मैले हेरेको त हिजोसम्म चाहिँ नेपालको औसत पानी पर्ने भनेको 16 मिलिमिटर नेपाल होल्ड, तर अहिलेसम्म चाहिँ
2: 754 मिलिमिटर
3: पानी पर्छ भने आधा करिब आधा जति पुगेछ भन्दाखेरि हामीले जुन किसिमबाट फोरकास्ट गर्यो त्योभन्दा त फरक देखियो नि. अहिलेसम्म हामीले अब हेर्दाखेरि पनि जिनका जस्तो पानी चाहिँ परिरहेको छ, तर हाम्रो एक्सपेक्टेसन फोरकास्ट कस्तो थियो भन्दाखेरि यसपालि निकै ड्राउट होला, पानी कम पर्ला भन्ने किसिमबाट थियो, त्यो चाहिँ भएन. यसलाई यो अलिकति चाहिँ फरक भएको जस्तो लाग्यो. तर यो प्रक्रिया अब एलियो नै फेरि अहिले देखिरहेको छ है, तपाईँ यसले फेरि अहिले देखिरहेको. तर के छ भन्दाखेरि एलियो प्रक्रिया देखियो भन्दैमा हाम्रो नेपाललाई पानी कम पर्छ भन्ने पनि होइन. अब हामीले अध्ययन गरेको तथ्याङ्कबाट के देखिन्छ भन्दाखेरि एलियो परेकै बेला चाहिँ तपाईँको सुदूरपश्चिमको भेमा बढी पानी परेको छ. म आफूले पनि अध्ययन गरेका छु, रिपोर्टै छ मसँग पनि, तर कतै कति चाहिँ बढी पनि पानी. यसकारण चाहिँ एलियो नै आयो भने पानी कमै पर्ने हुँदै नहुने कुरा होइन. यो चाहिँ पानी र एलियोसँग वान टू वान रिलेसनसिप चाहिँ छैन. अब एलियो नै आयो भने पानी कमै पर्ने त्यो पनि होइन, बढी पनि त्यो पनि. यसकारण त्यो हुनसक्छ विभिन्न कारणले गर्दा, त्यो चाहिँ हुनसक्छ. त्यो भएको पनि कारण किन भन्दाखेरि नेपाल जस्तो चाहिँ फिजिकल जियोग्राफीले हेर्दाखेरि हाम्रो जुन एल्टिच्युड छ त्यो विभिन्न कारणले गर्दा सिस्टमलाई चाहिँ मनसुन सिस्टमले त्यहाँ चाहिँ पर्याउन नसक्ने वा बढी पानी पर्ने त्यो चाहिँ कुरा चाहिँ भइरहेछ.
2: भनेको तपाईँ आफूले पनि मौसमी चक्र कस्तो छ, पानी कति परेको छ, कहाँनिर चाहिँ वर्षा अलिकति बढी छ अथवा कहाँनिर कम छ, देशको चाहिँ भूबनोट अनुसार चाहिँ अवस्था के छ भनेर आफैले पनि अध्ययन गरिरहनु भएको छ. यहाँ आफै पनि जल तथा मौसम विज्ञान विभागको पूर्व उपमहानिर्देशककै रूपमा रहेर पनि काम गर्नुभयो. भनेपछि मनसुनलाई जुन आधार मानेर यसभन्दा अगाडि पूर्वानुमान गरियो, सरदर भन्दा कम वर्षा हुन्छ र तापक्रम चाहिँ केही बढ्छ भन्ने पूर्वानुमान थियो, यसले चाहिँ ठ्याक्कै मेल चाहिँ खाएन भन्ने तपाईँलाई लागेको छ?
3: यो वर्ष चाहिँ त्यो चाहिँ ठ्याक्कै मिलेर भन्नु पाइयो किन होइन. यो के छ भन्दाखेरि हाम्रो यो हाम्रो विभागको मात्र कुरा होइन, यसपालि हरेक वर्ष तपाईँको स्यास्को पनि एउटा अर्गनाइजेसन त्यो भने साउथ एसियन एसोसिएसन क्लाइमेट फोरम एउटा, त्यसले चाहिँ हाम्रो दक्षिण एसियाको लागि नै मनसुन फोरकास्ट गर्छ. नेपाललाई मात्र होइन, हो इन्डिया पनि यही केस हो. भारत पनि जुन किसिमबाट चाहिँ एलियनको फेनोमेनले पानी सुक्खा हुन्छ भन्ने कुरा भइरहेछ, त्यहाँ पनि ठ्याक्कै मिलिरहेछ. यस कारण यो नेपालमा मात्र होइन कि यो चाहिँ स्यास्कोप गरेको फोरकास्टमा अलिकति केही फरक देखियो.
2: फरक देखियो
3: हजुर.
2: उसो भए यो ठ्याक्कै हाम्रो मनसुनमा हुने झरी हुन्छ, पर्ने पानी हुन्छ, औसत सरदरको चाहिँ हामीले कुरा गर्छौं, पूर्वानुमान गरेर चाहिँ किसानहरूलाई जानकारी पनि दिने गर्छौ, मौसमी सूचना भनौं न पूर्व तयारीका सावधानीका अथवा यो वर्ष यस्तो हुन्छ है भनेर, यो चाहिँ किन महत्वपूर्ण हो त हाम्रा लागि?
3: होइन, अब हाम्रो जस्तो कृषि प्रधान देशको लागि अझ पहाडी एरिया भनौँ होइन, जुन ठाउँमा कतै कतै सिँचाइ व्यवस्था छैन त्यहाँको लागि त तपाईँ पानी त चाहियो. त्यसकारण चाहिँ हाम्रो मनसुनको फोरकास्ट एकदमै इम्पोर्टेन्ट छ, भ्यालुएबल छ, किन यही त्यही आधार कति कामहरू चाहिँ भइरहेको हुन्छ. तर के हुन्छ भने कहिले काहीँ यसरी चाहिँ अब अहिले हुन त अब वैज्ञानिक युगमा पनि जुन किसिमबाट एल्निनो ल्यानिनोहरू हामी कुरा गर्छौँ त्यसको अलिकति फरक बुझाइले वा फरक प्रक्षेपणले गर्दाखेरि अलिकति समस्या देखिने
2: हो. यो यो पालि चाहिँ प्री मनसुनमा पनि राम्रै वर्षा भयो तर विगतमा त्यस्तो हुन्थेन, केही हामी कारणहरू भन्न सक्छौ किन यस्तो भयो भनेर?
3: होइन, हाम्रो स्टडीले के देखाएको छ भन्दाखेरि यो मनसुन प्याटर्न नै तपाईँको चेन्ज भएको छ है. हाम्रो साउथ एसियामा आउने मनसुन छ नि जुन किसिमबाट आउने, अहिले ढिलै ढिला मनसुन सुरुवातको ढिली ढिला हुने भइरहेछ, अब चाहिँ फेरि अनि अलि लामो पनि हुने. फेरि मनसुन चाहिँ एकैचोटि बेसरी पानी पर्ने, जुन किसिमबाट मनसुन टाइममा चाहिँ सिमसिमसिम पानी परे आउनुपर्ने हो, त्यो सिस्टम चाहिँ धेरै कम भएको छ. बेसी पानी पर्यो, बाढी आयो, अनि फेरि घाम लाग्यो, फेरि त्यो सिमसिम पानी पर्ने चाहिँ कम भइरहेछ. त्यो सिमसिम पानी पर्ने किन कम भएको भन्दाखेरि त्यसमा एउटा कारण छ, जुन किसिमबाट तपाईँ यो निम्बो हाम्रो निम्बो स्ट्याटस क्लाउडहरू छ, क्लाउड विभिन्न किसिम छ, कुनै तपाईँको झरी ल्याउने क्लाउड सिमसिम पानी पर्ने, कुनै बेसी पानी पर्ने. अहिले त यो सिपी क्लाउड जुन बेसरी पानी पर्ने खालको क्लाउड धेरै फर्मेसन भएछ विश्वमै पनि, नेपाल मात्र होइन विश्वमै पनि धेरै किसिमको यस्तो सिपी क्लाउड फर्मेसन भएको कारणले गर्दाखेरि प्राकृतिक प्रकोप बढी देखिरहेछ. जबकि तपाईँ हामीले चाहिने खालको सिमसिम पानी जुन निम्बो स्ट्याटस क्लाउडहरू भन्छ त्यसको फर्मेसनमै कम चाहिँ भएको छ है. अहिले आइएमडी इन्डियन मौसम डिपार्टमेन्टले अध्ययन गरेकोमा चाहिँ अहिले मनसुन टाइममा जुन देख्नुपर्ने यो निम्बो स्ट्याटस क्लाउड सिमसिम पानी पर्ने खालको भाग त्यो निकै कम चाहिँ बन्दैछ भन्ने कुरा चाहिँ अहिले अध्ययन आइरहेछ है.
2: भनेको जुन हल्कादेखि मध्यम खालको पानी बर्खामा पर्ने गर्थ्यो त्यो चाहिँ चक्र चेन्ज हुँदैछ र आरी घोप्टे मुसलधारे कुनै निश्चित ठाउँमा चाहिँ 81 चाहिँ ठूलो पानी पर्ने क्लाउड वर्षा भन्नुभयो तपाईले
3: ब्रस्ट
2: हो यस्ता चाहिँ घटनाक्रमहरू पछिल्ला वर्ष त्यस्तो चाहिँ देखिँदैछन्।
3: अनि त्यति मात्र होइन, एउटा म के छप्न चाहन्छु भन्दाखेरि मैले मनसुन प्याटर्नै यो भयो पहिले तपाईँ पूर्वी नेपालमा धेरै वर्षा हुन्थ्यो हामी कहाँ सुन्दैखेरि भन्दाखेरि युजली मनसुन सुरु हुने बेला पूर्वबाट आएर मध्य नेपाल भएर पश्चिमतिर जाने त्यसबाट इन्डियामा जाने भारततिर त अहिले के देखेछ भने पूर्वी नेपालमा भन्दा पश्चिम नेपालमा बढी पानी परेको छ र नेपालमा मात्र होइन साउथ एसियाको कुरा गर्दाखेरि चाहिँ काश्मीर जस्तो ठाउँमा जुन चाहिँ पानी नै पर्दैन अब त्यहाँ तपाईँको हिउँबाट पानी बढी पर्न थाल्यो। हाम्रो सहरबाट कहीँ ठाउँमा हेर्दाखेरि अझै यो त रेकर्डै छ अहिले है सहरमाथ पहिले जुन ठाउँमा हिउँ मात्रै पर्ने अहिले त्यहाँ हिउँ र पानी पर्न थाल्यो त्यसलाई स्लिट भन्छ होइन हिउँ मात्रै पर्ने ठाउँ पानी अलिअलि पर्यो भने त्यो त के चेन्जै थियो भन्दाखेरि आइसोलाइन नै माथि गयो हाम्रो त्यस कारण यी विभिन्न कुरा देखिरहेको थियो एउटा मात्र कुरा होइन त्यस कारण तपाईँको हामीले असार महिना पानी पर्ने कुराहरू चाहिँ पहिले असारमा पानी पर्ने अहिले साउनमा पानी पनि थालिसक्यो सिप हुँदैछ है यो त्यस कारण चाहिँ ढिला पानी पर्ने धेरै पानी पर्ने होइन फेरि सिमसिम पानी कम हुने यी विभिन्न कुरा प्रकार देखिरहेछ अहिले
2: भनेको मौसमी चक्र मौसमी रेखा यी कुराहरू चाहिँ फेरबदल हुँदैछन्
3: हुँदैछ
2: त्यसले चाहिँ हाम्रो किसानहरूलाई पनि प्रभाव पार्न सक्छ यो हिसाबले चाहिँ
3: जगतलाई यसले चाहिँ धेरै इम्प्याक्ट नै दिन सक्छ त्यसले किन भन्दाखेरि अब पब्लिकले वा कृषकहरूले पनि थाहा पाउनु पर्यो यस्तो किसिममा हुँदैछ हामीले अब असारो मैले धान रोपे त भएन अब त किन पानी पर्ने त अब हेर्नुहोस् न पहिले पहिले तपाईँको जुन दसमा मुन्स सुने एभरेज है अहिले जुन तेह्रमा आयो एभरेजमा तिन दिन फरक भयो धेरै हो अहिले फेरि त अक्टोबर दुईमा मनसुन सकिने भने तर अक्टोबर दुईमा सकिने भने अहिलेसम्म रेकर्ड तपाईँ हेर्दाखेरि अक्टोबर बाह्र तेह्र पनि पुग्छ भनेपछि झिला सुरु हुने लामो हुने फेरि बेसरी पानी पर्ने छिमछिम पानी नपर्ने त्यसलाई हाम्रो नेपाल कृषि उपयोगी देशमा चाहिँ समस्याहरू देखिरहेको छ। अहिले
2: कुराकानीमा हुनुहुन्छ वरिष्ठ मौसमविद मणिरत्न साक्य। हामीले विशेष गरी अहिले देखिरहेको मौसमी प्रभाव खास गरी अहिले विकसित हुँदै गरेको एलनिनो प्रभाव र अहिले हाम्रो वर्षाको चक्रबारे केन्द्रित रहेर कुराकानी गरिरहेका छौं जहाँनिर हाम्रो कृषि अर्थतन्त्र भएको देशका लागि यसका चाहिँ प्रभाव पनि हुन सक्छन् भनेर उहाँले भन्नुभएको छ। बितेका दुई महिना असार साउनलाई हेर्दाखेरि यस अघिको पूर्वानुमान अनुसार अलिकति फेरबदल रह्यो पानी चाहिँ राम्रै पर्यो जबकि हामीले सरदरभन्दा कम वर्षा हुन सक्छ यो अवधिमा भनेका थियौं तर अहिले मध्य अवस्थामा आइपुग्दाखेरि यो अलिकति फरक परेको छ भन्ने कुरा रह्यो। पोहोर प्रहारलाई हेर्ने हो भने मधेस क्षेत्रको विषय एउटा रह्यो अरू समग्र मौसम चक्र चाहिँ कस्तो रह्यो भनेर विश्लेषण गर्न सकिन्छ त योभन्दा अघिल्ला वर्षहरूको तुलना गर्दा
3: सकिन्छ। हामीले अब अध्ययनकै क्रममा छ होइन वास्तवमा पोहोर सालमै त्यति किसिमबाट जुन किसिमबाट फोरकास्ट चाहिँ गयो त्यसमा अलिकति फरक भएको पाएँ क्या मैले तर एउटा कुरा मैले भन्न बिर्सिएला के भन्न चाहन्छु भने अहिलेसम्म त पानी पर्यो अब एलिनो इफेक्ट देखिरहेछ अब एलिनो इफेक्ट के अरे अहिलेसम्म चाहिँ अहिले पनि हेर्दाखेरि तपाईँको प्रशान्त महासागरको पानी चाहिँ नर्मल भन्दा पनि 2.2 डिग्री सेल्सियस टेम्परेचर बढाएको छ है अहिले हामी स्टडी गरेर नोभकले पनि देखिरहेछ त्यस कारण चाहिँ अब चाहिँ अहिलेसम्म पानी परे पनि एलिनो इफेक्ट चाहिँ हुँदै नहुने भन्ने कुरा होइन अब चाहिँ घाम लागेर पानी पनि कम चाहिँ हुन सक्छ यो कुरा हामी भन्न सक्छौँ किन भन्दाखेरि एलो इफेक्ट छँदैछ पक्कै पनि एउटा के देखिन्छ भन्दाखेरि एलो देखिने बेलामा चाहिँ औसतभन्दा पनि कम पानी पर्ने भइरहेको छ हो नेपालको विभिन्न ठाउँमा हेरेर कति बढी पनि पानी परेछ तर पनि इफेक्ट चाहिँ यसको हुन्छ नि त्यहाँ अबको दिनमा केही चाहिँ हामी सतर्क हुनुपर्ने हो कि अहिले पानी कम पनि घाम बढी लाग्ने सम्भावना चाहिँ त्यो चाहिँ एउटा छ है
2: घाम बढी लाग्यो भने त्यसको हामीले प्रभाव भनेर बुझ्नु पर्यो तापक्रम बढ्ने गर्मी हुने
3: हजुर तर एउटा कुरा के भन्न चाहन्छु भन्दाखेरि अहिले चाहिँ धान रोपिसकेका छ अहिले भडो पनि लगाइसक्यो तर भडो भनेकै तपाईँ फेरि तापक्रम बढ्ने टाइमै हो सुकाउने टाइम किनभने धानलाई चाहिँ सुक्खा हुनलाई पनि धान त्यो गेडा अझै छ हो नेपालको विभिन्न ठाउँमा हेरेर कति बढी पनि पानी परेछ तर पनि इफेक्ट यसको हुन्छ नि त्यहाँ अबको दिनमा केही चाहिँ हामी सतर्क हुनुपर्ने हो कि अहिले पानी कम पनि घाम बढी लाग्ने सम्भावना चाहिँ त्यो चाहिँ एउटा छ है
2: घाम बढी

0: किन टुप्पै टु भने ढेरी हो नि, त्यो देखिरहेको छ अहिले।
1: तापक्रम त्यति तातिनु भनेको धेरै प्रभाव पर्नु हो।
0: हजुर, यसपालि त अझ के पनि सुनियो भन्दाखेरि हामीले अब होइन अध्ययनकीबाट पर्ने हो नोमा, यसपालि सुपर एलियनो देखिने भन्ने कुरा चाहिँ प्रचार निकै निकै प्रचार प्रसार भएको थियो। सुपर एलियनो भने के भन्दा कि नर्मल टेम्परेचर भन्दा पनि 3 डिग्री सेल्सियससम्म तीसम्म बढ्यो भने त्यसले सुपर एलो भन्नु पाएँ। अहिले अब 2.2 भएको छ, तर 2.2 हुँदाखेरि अहिलेसम्म त त्यति खासै हाम्रो नेपालमा त्यति खासै असर देखिरहेको छैन, पानी त परिरहेको छ। तर अब आउँदो दिनमा के होला भन्ने कुरा एउटा क्वेसन मार्क चाहिँ त्यहाँ छ।
1: आउँदो दिनमा के होला त उसो भए तपाईँले भने जस्तै?
0: हुन त अब यो चाहिँ अब मौसम विभाग गर्ने कुराहरू हो होइन, म अहिले त्यहाँ छैन। तैपनि अब हामीले अब एज चाहिँ लेम्यान एज हामीले स्टडी गरेँ नोवाको विभिन्न चार्ट अहिले पनि अध्ययन गरिरहेको छु म पढाइको कारणले गर्दा कि अब चाहिँ केही अलिकति चाहिँ टेम्परेचर बढ्ने चाहिँ सम्भावना छ,
1: तापक्रम बढ्न सक्छ अबका दिनमा।
0: हजुर,
1: अनि तापक्रम बढ्यो भने एउटा चाहिँ जनजीवनलाई प्रभाव पार्ने कुरा चाहिँ रह्यो, यसै पनि गर्मी हुँदाखेरि विभिन्न अरू समस्याहरू आउलान्, खेतीबालीमा पनि यसको चाहिँ प्रभाव पर्ला, धान मकैका लागि तापक्रम पनि चाहिन्छ भनेर तपाईँले भन्नुभयो, तर धेरै हुनु पनि उसो भए राम्रो मानिएन
0: हो
1: यो हिसाबले चाहिँ बुझौ किसानहरूले बुझ्दाखेरि।
0: तर अहिले चाहिँ अब धान पाकलाई अलिकति चाहिँ चाहिन्छ, टेम्परेचर चाहियो, घाम त चाहियो पनि,
1: त्यति बेलालाई तापक्रम चाहियो।
0: हजुर,
1: खास गरी अहिले विकसित हुँदै गरेको एलनिनो यसका प्रभाव बारे हामी कुराकानी जोडिरहेका छौं। कुराकानीमा हुनुहुन्छ वरिष्ठ मौसमविद मणिरत्न साक्य, कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा। तपाईँले अघि मौसमका जुन चक्रहरू घटनाक्रमहरू जोड्नुभयो, हामी आफ्नो देशको नेपालको चाहिँ मौसम पूर्वानुमानलाई चाहिँ पूर्वानुमान गर्ने अब के होला भनेर जानकारी दिने विषयलाई कहाँ कहाँसम्म चाहिँ छोएर कहाँ कहाँसम्म पुगेर चाहिँ अध्ययन गर्नुपर्ने हुन्छ अथवा कहाँसम्मको चाहिँ प्रणाली हेर्नुपर्ने हुन्छ?
0: होइन, विषय चाहिँ गाह्रो छ यो, किन भन्दाखेरि हामी ग्राउन्डमा बसेर आकाशको कुरा गर्नुपर्छ है, अब हावा सम्बन्धी कुरा गर्ने, मौसम सम्बन्धी कुरा गर्नुपर्ने पक्कै पनि गाह्रो विषय हो। तर के छ भने अहिले वैज्ञानिक युगमा विभिन्न उपकरणहरू विभिन्न साधनहरू भइसकेका छ, अब हामी नेपालमा बसेर कि विभिन्न वर्ल्डकै हामीले चाहिँ मौसम हेर्न सक्छौँ। र हामीले मौसम भविष्यवाणी गर्दाखेरि पनि हामीले सबै विश्वकै मौसमी गतिविधि हेरेर मात्रै हामी फोरकास्ट गर्न सक्छौँ। यसमा चाहिँ भनौँ एलियनले कुरा गर्दाखेरि पनि प्रशान्त महासागरमा देखिने प्रक्रिया हो, तर यसले नेपाल जस्तो चाहिँ पहाडी एरियामा भएको देशलाई असर गर्ने भन्दाखेरि त्यो एरिया हामीले सबै अध्ययन गर्यो, नेपालमा मात्र अध्ययन गरेर मौसम भविष्यवाणी गर्न पाइएन। यस कारण चाहिँ त्यो बेला के भन्दाखेरि प्रशान्त महासागरको विभिन्न ठाउँको हेर्नु पर्यो, अनि यता हिन्द महासागरको दुईवटा हेर्नु पर्यो। साथै म भन्न के चाहन्छु भन्दाखेरि यो हिन्द महासागर र प्रशान्त महासागर दुईटाको कारणले गर्दाखेरि हामी दक्षिण एसियामा मौसमी गडबडी चाहिँ देखिरहेको छ,
1: दक्षिण एसियामा मौसमी गडबडी देखिँदो छ।
0: हजुर, त्यसले गर्दा पानी पनि बढी पनि वा घटी पनि हुने, जुन जति पनि छ नि, यदि तपाईँको एलिनो फेनोमेना एलिनो फेनोमेना भनेको चाहिँ प्रशान्त महासागर नभइदियो साथी हुँदैन थियो होला भनौँ न, एउटा मात्र हाम्रो अब
1: त्यो भनेको समुद्र नभएको भए
0: हिन्द महासागर मात्रै भइरहेको त्यो फेर देखिँदैन होला, तर दुईटा सागर छ, त्यसको साथै अरू विभिन्न कारणहरू छन्। त्यसले गर्दा यो ग्लोबल फेनोमेन हो, जस्तो तपाईँ युरोपमा कुरा गर्नु, अहिले यस्तो हिट टेम्परेचर बढेर थुप्रै मान्छेहरू मरिसकेका छ,
1: अत्याधिक
0: गरिएको
1: वेभ,
0: हजुर त्यो प्रक्रिया पनि छँदै छ। अब त्यो हामी चाहिँ अब त्योलाई त्यो हिट वेभलाई चाहिँ अब यसँग नजोड्न एलिनोस, किन भन्दाखेरि यसको इम्प्याक्ट पनि त्यहाँ छ। तर यहाँ दुइटै फेनोमेन छ, एउटा यो ग्लोबल फेनोमेन एलिनो कुराहरू आइरहेको छ, अर्को युरोपबाट जुन हिट छ नि त्यो पास अर्कै सिस्टम हो त्यो, तर यसले पनि त्यसलाई असर चाहिँ गरे। यस कारण अहिले क्लाइमेट चेन्ज कुरा गर्छु, क्लाइमेट चेन्ज साथसाथै चाहिँ अरू पनि कुरा थपेर जसले गर्दा कि कम्प्लेक्स चाहिँ बनाइरहेछ है, हामीले मौसम भवन चाहिँ गर्नेहरूलाई गाह्रो छ, विषय चाहिँ गाह्रो छ।
1: हो, तपाईँले गाह्रो छ भन्नुभयो, मैले पनि यहीँनिर चासो राखेँ मौसम पूर्वानुमानका लागि हाम्रै यहाँको बादल यहाँका चाहिँ हावाको गति हेरेर चाहिँ नपुग्ने किन होला भन्ने चासो किसानहरूलाई पनि लाग्न सक्छ नि, हाम्रो त यहीँ आफ्नै भूबनोट छ, हाम्रो आफ्नै बादल छ, आफ्नै हावा छ, तर यतिले मात्रै नपुग्ने।
0: हजुर, अहिले यो अब के छ भन्दाखेरि अब बादल भने एक ठाउँबाट अर्को चाहिँ चलिरहेको हुन्छ, हावा एक ठाउँबाट अर्को चाहिँ चलिरहेको हुन्छ। अब हाम्रो नेपालकै साउथ एसियाकै कुरा गर्ने हो भने चाहिँ ठ्याक्कै दुईवटा सिस्टम छ कि तपाईँ, अब गर्मीयाममा मनसुन सुन्ने बेला पूर्वबाट हावा चल्छ, मनसुन ल्याउँछ, पानी पर्छ, तर जाडो महिनामा पश्चिमबाट आउँछ, करिकै 6-6 महिना भने। यस कारण चाहिँ सिस्टम फिट अलगै छ। यस कारण हामी के गर्छौँ भन्दाखेरि हाम्रो नेपालमा आउने बादल भनेको नेपालमै फर्मेसन हुन त होइन नि, कतिबाट त्यसले हावाले ल्याइरहेको हुन्छ। जस्तै अब प्रशान्त महासागरमा देखिने हावा बादल नेपालमा आइपुग्छ, त्यसले उताबाट ल्याएर बङ्गलादेशमा के भन्छ के अरे यो हिन्द महासागर देखिने फेन भने इन्डियाको माथि चाहिँ हावा चाहिँ बादल भएन, तर यसले चाहिँ नेपालमा पानी परिरहेको हुन्छ। अहिले पनि भएन।

0: त्यसले गर्दाखेरि चाहिँ काश्मीर जस्तो ठाउँमा जुन ठाउँमा हिउँ पर्ने ठाउँमा मजाले वेदर चेन्ज भएको छ, त्यहाँ क्लाइमेट चेन्ज भएको छ, इन्ट्रेस्टिङ छ कि यो धेरै अध्ययनको विषय अझैसम्म पनि
1: हाम्रै मनाङ मुस्ताङका कुराहरू गर्दाखेरि पनि पानी नपर्ने, कमै पानी पर्ने, सुक्खा हुने क्षेत्रमा पनि अहिले पानी पर्न थालेको किसानहरू भन्नुहुन्छ। त्यसका सकारात्मक नकारात्मक दुई थरी पाटा नै होलान्, यो अध्ययनको विषय छ भनेर तपाईँले भन्नुभयो। एउटा शब्द मैले यहीँनिर जोडे, हामीले भनिरहन्छौ पश्चिमी वायुको प्रभाव, त्यसै गरी भन्छौ पूर्वी वायुको प्रभाव, यो भनेको जोडिने पनि यसैमा हो
0: होइन? यो अघि पनि मैले अलिकति भनिहालेँ है, पूर्वी वायु भनेको चाहिँ मनसुन टाइम गर्मीयाममा देखिने फेनोमेन हो, पूर्वबाट हावा चल्ने पूर्वेली हावा भनिन्छ। अब जाडेयाममा चाहिँ पश्चिमबाट आउँछ, जाडे पश्चिमबाट आउने भनेको चाहिँ किन सब यो समुद्र भयो अनि भूसतह चाहिँ सूर्यको किरण गर्दाखेरि तातो हुने चिसो हुने कारणले गर्दाखेरि जाडेयाममा चाहिँ करिब करिब इन्डियन कन्टिनेन्ट चिसो हुने कारणले गर्दाखेरि युरोपियन ल्यान्डमार्समा युरोपबाट चिसो हावा हामी कहाँ भन्न थाल्छ। त्यही बेला चाहिँ अब वेस्टर्न डिस्टर्बेन्स भन्छ, पश्चिम वायुको प्रभावबाट पानी पर्ने हुन्छ। तर अब गर्मीयाममा त्यो सिस्टम चाहिँ हुँदैन, त्यो अब गर्मीयाममा चाहिँ मनसुन हुन्छ, पूर्वबाट आउँछ, त्यही भएर पानी पर्दै पर्दै उता जान्छ। यो दुईवटा फरक सिस्टमहरू हो। तर एउटा के छ भन्दाखेरि अब हाम्रो साउथ एसियामा देखिने फेनोमेनलाई चाहिँ प्रचण्ड महासागर धेरै परको समुद्रमा देखिने समय प्रक्रियाले इफेक्ट चाहिँ गरेर हुन्छ है। त्यसले गर्दाखेरि हामी चाहिँ फर्कास चाहिँ अब अलिक फरक फरक हुने खालको चाहिँ र अहिले के पनि आएर यही वर्ष जुन हामी अब एलएनको कारणले गर्दाखेरि बढी गर्मी हुन्छ, पानी कम पर्छ भन्दै गर्दाखेरि हिजो अस्ति मात्रै एउटा नोवाक रिपोर्ट के मैले पढ्न पाएँ भन्दाखेरि अब एलएनलाई फोरकास्ट हुने जुन प्यारामिटरहरू हुन्छ, साइन्टिफिक वैज्ञानिक प्यारामिटर हो, त्यो प्यारामिटरले चाहिँ एलएनको फोरकास्ट गर्न राम्रोसँग गर्न सकेन। त्यसले गर्दाखेरि चाहिँ साउथ एसिया पानी पर्ने चाहिँ सिस्टमलाई राम्रोसँग उसले चाहिँ भन्न सकेन। एकैतिर एलिनो इन जनरल फेनोमेन एलिनो आउँदा कि पानी कम पर्छ भन्ने फेनोमेन हो, तर ती प्यारामिटरले काम नगरेपछि त बढी पानी पर्छ यो कुरा आइरहेछ है। वैज्ञानिक आफै पनि स्टडी गरेछ कि एलोमिटो एलिनो स्टडी गर्ने जुन किसिमको विभिन्न प्यारामिटर हावाको होला, घामको होला, पानीको होला, विभिन्न प्यारामिटर स्टडी गर्छ, त्यसलाई अझै पनि परिपक्व बनाउनु पर्ने भन्ने कुराहरू आइरहेछ।
1: भनेको पूर्वानुमानका कुरा हुन्, ठ्याक्कै नमिल्न सक्छ भनेर त हामी पनि भन्छौ नि विगतमा।
0: हजुर हो,
1: पूर्वानुमान गर्न गाह्रो छ,
0: हो
1: ठ्याक्कै नमिल्न सक्छ, तर यसको अनुसार चाहिँ तयारी चाहिँ गर्नुपर्छ, त्यसले चाहिँ घाटा हुन्न, नोक्सानी हुन्न भन्ने कुराहरू चाहिँ जोड्छौ। तपाईँले भने जस्तै यी यस्ता अध्ययन हाम्रोमा चाहिँ विभाग छ, महाशाखा छ, बाढीको महाशाखा छ, मौसमको महाशाखा छ, समग्रमा चाहिँ विभाग छ, तिनी हेर्ने गर्छन्। कसरी हुन्छ त्यहाँभित्र अध्ययनहरू चाहिँ? तपाईँहरूले त रहेर पनि काम गर्नुभयो।
0: त्यो त अब यो अब हामी चाहिँ साँच्चै भन्ने हो भने अहिले एकाइ संस्था राज्य छ हाम्रै, अब जलठा मौसम विज्ञान विभाग पनि त्यो कम अवस्थामा छैन, राम्रो छ। त्यहाँ जति पनि फोरकास्ट गरिन्छ, जे पनि स्टडी, त्यो चाहिँ साइन्टिफिकै हो। विश्वको कुनै ठाउँमा तपाईँ जापान छ, अमेरिका छ, त्यहाँ जुन किसिमका जुन प्रविधिबाट यो मौसम पूर्वमान र मौसम अध्ययन गरिन्छ त्यही किसिमबाट गर्ने हो। प्रविधि फरक छैन, उही हो, तर एक दुईवटा कमजोरी त होला, तैपनि एउटा के भन्दा यसमा अनुभव धेरै चाहिन्छ है। किनभने अनुभवले चाहिँ धेरै काम चाहिँ गरेर हुन्छ है, यो यस्तो हुन सक्छ है भन्यो अघि यहाँले भन्नुभएको चाहिँ हाम्रो नेपालको माथि चाहिँ बादल छैन होइन, तर अरू ठाउँबाट आएको भन्ने पानी पर्छ, त्यसका यी अध्ययन चाहिँ हुनु पर्यो। यो कुरा विभिन्न कुराहरू छन्, तर विषय रमाइलो छ, गाह्रो पनि छ, म त त्यही भन्छु।
1: त्यो हिसाबले नै होला विगतमा भन्दा अहिले चाहिँ हाम्रो मौसम पूर्वानुमानलाई पनि विश्वास गर्ने गरिन्छ, यो चाहिँ छ है भनेर पनि अहिले चर्चा हुन थालेको
0: हो होइन? धेरै अहिले धेरै त्यो पर्सेन्ट चाहिँ फर्क चाहिँ मिलिरहेछ है। अब यसै वर्षको कुरा बाहिरको कुराहरू मैले एज ए लेम्यान भएर हेर्दाखेरि पनि एकैतिर चाहिँ अब बढी पानी पर्छ भन्ने किसिम फर्कास्ट सिजनल फर्कास्ट गयो, त्यो अलिकति फेलफ्याज चाहिँ लाग्यो है। तर के भन्छ जे टुटे फर्कास्ट हेर्नु न, जुन जलचरा मौसम विज्ञान विभागले जुन डे टु डे फोरकास्ट गरे त्यो चाहिँ मिलिरहेछ है, किन भोलिले पानी पर्छ भन्ने कुरा मिलिरहेछ। यसका डे टु डे फोरकास्ट चाहिँ अहिले नौका त्यसले नौकास्टिङ भन्छ, त्यो प्रविधि चाहिँ मिलिरहेछ, तर सिजनल फोरकास्ट चाहिँ चिन्तामा दिएको जुन फोरकास्ट छ त्यो अलिकति चाहिँ फरक चाहिँ देखियो।
1: त्यो लामो अवधिको हुनाले पनि त्यसको चाहिँ पूर्वानुमान गर्न अलिक गाह्रो भएको होला भन्ने चाहिँ हामीले बुझ्न सक्छौँ।
0: हजुर हो, लामो अवधि पनि अर्कै चाहिँ जुन किसिमबाट हामीले एक्सपेक्टेसन एलिनोको कुरा गरेका छौँ नि, त्यो धेरै एलिनमा जोड दियो कि त्यसले एलिन आउँदै सुका सुका सुका भने त्यसलाई अलिक होसियार हुनुपर्ने भयो। र नोवा जस्तो चाहिँ संस्थाले पनि भनिसकेको छ एलिनो स्टडी गर्ने अझै राम्रो गर्नुपर्ने अवस्था आइरहेछ, किनभने यसपालि फरक देखियो,
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। प्रशान्त महासागरमा थप बलियो हुँदै गएको मौसमी प्रणाली एलनिनो, यसको प्रभाव र पूर्व तयारी बारे जल तथा मौसम विज्ञान विभागका पूर्व उपमहानिर्देशक एवं वरिष्ठ मौसमविद मणिरत्न साक्यसँग गरिएको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
2: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
3: सिप्रवी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी।
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
5: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
4: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
5: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
6: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: पुलिस दमकल एम्बुलेन्स को फोन नंबर जुनसुकै समय में पनि चाहिन सक्छ। कण थपारौ वा सबैले देख्ने ठाउँमा राखौ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: श्रीधाकुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क
1: अहिले तपाईं उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले थप बलियो हुँदै गएको मौसमी प्रणाली एलनिनो, यसको प्रभाव र पूर्व तयारी बारे कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ जल तथा मौसम विज्ञान विभागका पूर्व उपमहानिर्देशक एवं वरिष्ठ मौसमविद मणिरत्न साक्य। उहाँसँग फेरि चासो, एलनिनो कसरी विकास हुन्छ, यसका विभिन्न कारणहरू के छन् त?
2: अब एलनिनो छोटोमा भनिए, एलनिनो भनेको प्रचण्ड महासागरको पूर्वी भेगको इक्वेटर साइडको जहाँको चाहिँ समुद्रको पानी नर्मल भन्दा बढी तातिने हो। अब यहाँको प्रश्न अनुसार त्यो पानी तातिने प्रक्रिया प्राकृतिक प्रक्रिया हो, जुन तपाईँको तल जमिनबाट भएर आउँछ, तलैबाट भएर समुद्रमा होइन, त्यो आकाशको घामले मात्र गएर सूर्य किरण मात्र भएर तातिने होइन। किनभने यो प्रक्रिया दुईदेखि पाँच वर्ष वा सात वर्षमा एकचोटि हुन्छ भनेको छ। त्यस कारण त्यतिन्जेलसम्म चाहिँ समुद्रभित्रैबाट चाहिँ तातो भएर आउने हो,
1: समुद्रभित्र पनि तातो हुने,
2: जस्तै त इनारको पानी तातो हुन्छ नि तल होइन, त्यस्तै किसिमबाट चाहिँ त्यो तलैबाट तातो भएर आउने। त्यो पछि यो अध्ययनकै विशेष हो, यो यही कारणले मात्रै समुद्रको पानी तातो हुने भन्ने कुरा चाहिँ डिफाइन चाहिँ भएको छैन। त्यो पनि एउटा फ्याक्टर छ, त्यो भइरहेछ। त्यसले गर्दाखेरि त के हुन्छ भन्दाखेरि त्यो भित्रबाट आउने च्याउहरू, के च्याउ भन्छ नि, ती पनि तपाईँको यो पूर्व तपाईँको पूर्वबाट पश्चिमतिर सर्ने ल्यान्डिनुहरूले पश्चिमबाट पूर्व त्यहाँ के कुरो विभिन्न कारणले गर्दाखेरि तातिने प्रक्रिया देखिरहेको हुन्छ। तर एउटै मात्रै फ्याक्टर चाहिँ होइन, त्यो अझै पनि अध्ययनै गर्नुपर्छ राम्रोसँग।
1: यो भयो एलनिनोको।
2: हजुर,
1: लालिनो पनि भनेर चर्चा छ।
2: हजुर,
1: यसलाई चाहिँ कसरी बुझ्ने?
2: त्यही फेनोमेन हो, एलनिनो ठ्याक्क उल्टो ल्यान्डिनो हो होइन। जुन किसिमबाट समुद्र तातो हुन्छ त्यही किसिमबाट चिसो हुन्छ, त्यसलाई फेनोमेनलाई चिसो हुने प्रक्रिया भयो भने चाहिँ ल्यान्डिनो भन्न पाइयो। तर किन हुन्छ भनेको त्यो पनि त्यही सिस्टम चाहिँ हो।
1: हाम्रोमा प्रभाव देखिएको छ त लालिनोको?
2: होइन, देखिएको छ। अब त्यो त तपाईँको एलिनो सकिएर एक दुई वर्ष ग्याप होला होइन, त्यो बेला चाहिँ ल्यान्डिङ धेरैचोटि ल्यान्डिङ प्रभाव देखिसकेको छ नि तपाईँ। ल्यान्डिनो हुने बेला तपाईँको पानी बढी पर्ने प्रक्रिया भइरहेको छ, दुई तिन वर्ष अगाडि पनि भयो नि तपाईँ। ल्यान्डिनो इयरलाई हेर्ने हो भने हामी अड्डो गर्न पाउँछौँ। ल्यान्डिनो आएको वर्ष चाहिँ नेपालमा प्रशस्त पानी परेको छ, तर वान टु वान रिलेसनसिप भन्न जाउँ अघि पनि भने, एलिनो आयो भने फोरा सुक्खा हुने पनि छैन, ल्यान्डिनो आयो भने धेरै मात्र पानी भेट्यो पनि छैन। नेपालको अब फिजिकल फिचर नेपालको पूर्वबाट पश्चिम त हेर्दाखेरि कतै बढी पानी पर्छ कतै कम, त्यो चाहिँ भइरहेको छ।
1: यति सानो भूबनोट, यति सानो क्षेत्रमा पनि यस्तो धेरै यो चक्रहरू र गडबडीहरू देखिनुका कारणहरू चाहिँ के हुन सक्छन् त?
2: हामीलाई गाह्रो त्यही हो, देश चाहिँ सानो छ, फेरि त एलिचिरोल तपाईँको त्यो सिटीहरू धेरै फरक छ। माउन्ट एभरेस्टले तपाईँ तराई हेर्नु, तपाईँको करिब करिब हिज भेरी क्लोज टु द सी होइन, त्यसले गर्दाखेरि धेरै गाह्रो हो कि। तपाईँ फोरकास्ट सिङ्गापुर जस्तो देशमा चाहिँ फोरकास्ट गर्नु गाह्रो छैन, एउटै खालको चाहिँ फर्क, त्यो छ महिना तपाईँको पार्टी क्लाउडी भन्ने सक्यो त्यही खाल, किनभने त्यहाँ त्यस्तो भ्यारिएसन हुँदैन। नेपालमा एक त सानो देश, फेरि उता पनि समुद्र, उता समुद्र चाहिँ बे अफ बङ्गाल छ, उता अरबिन्द सी छ, हिन्द महासागर, उता फेरि चाहिँ टिबेटन प्लेट हिमाल छ होइन, त्यो त्यसले गर्दा हामीले कम्प्लेक्स बनाइदियो। त्यस कारण हामी के भन्छौँ भन्दाखेरि भित्रले पढाउने जसले पनि म भन्छु, मनसुन इज ए कम्प्लेक्स फेनोमेन, एउटै मात्रै फ्याक्टरले काम गर्दैन। हामीले प्रशान्त महासागर मात्रै हेरेन भएन, तपाईँको अब इन्डियन डाइपोल भन्छौँ, यो अरबिन्द सीको चाहिँ समुद्रको तापमान तलमाथि हुनेदेखि लिएर बे अफ बङ्गालको समुद्र तापमान प्लस माइनस हुने, त्यसले पनि असर गरिरहेको हुन्छ। उता एलिनो छ नि, विभिन्न फ्याक्टरहरू छ, उता टिबेटन प्लेट्यु छ, चिसो हाउ उताबाट आइरहेछ, यसका विभिन्न फ्याक्टर गर्दाखेरि हामी चाहिँ अझै पनि धेरै अध्ययन चाहिँ गर्नुपर्छ। हामी हाम्रो मात्र होइन, तपाईँको साउथ एसियामै यो एउटा अध्ययनको विषय भइरहेछ।
1: हो, तपाईँले भन्नुभयो मैले पढाउने बेला पनि यस्ता चासो जिज्ञासाहरू आउँछन् भनेर, विद्यार्थीहरूलाई नै बुझाउन गाह्रो छ यो विषय।
2: त्यो त विद्यार्थी अलिकति चाहिँ राम्रोसँग अध्ययन गर्नुपर्ने, किन भन्दाखेरि एउटै मात्र सिस्टम होइन होइन, थुप्रै कुराहरू छन् त्यहाँ, साइन्टिफिक अब वर्डहरू छन्, इक्वेटर ट्रप भन्छ, विभिन्न कारणले गर्दाखेरि हावा पनि चेन्ज भइरहेको हुन्छ।
1: अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई त बुझाउन यति गाह्रो छ भने, यो विषय किसानका लागि कति गाह्रो होला, त्यस अनुसार काम गर्नेहरूका लागि कति गाह्रो होला?
2: यो चाहिँ एकदमै महत्वपूर्ण कुरा हो, किन भन्दाखेरि अब हामीले हाम्रो सफलता भनेकै के भन्दाखेरि, यदि कृषि क्षेत्रमा काम गर्ने मान्छेले यसको चाहिँ उपयोगिता र महत्व बुझाउन सक्यो र यस्तो हुन्छ है भनेर एक दिन अगाडि भन्न सक्यो भने त्यसले धेरै काम लाग्छ, धेरै चाहिँ यो तपाईँ जीवधनको जोगिने, तपाईँको अन्न बालीलाई जोगिने होइन। अब एक वर्ष अगाडि हेर्नु, तपाईँको धान पाक्लाएको धान काटे बेला पानी सबै खेतले बगायो, त्यस्तो भयो। त्यसका यी कुरा बुझ्न सकेमा हामी धेरै चाहिँ धनराशि जोगाउन सक्छौँ कि त्यसका यो महत्त्व पनि विषय हो है। वर्ल्ड वाइड तपाईँको अहिले अब विश्वव्यापी रूपमै अहिले कुराहरू आइरहेको छ, हरेक हुन त अचास राउन्ड लगाएर बाढी पहिरोको कुरा गर्छौँ, थुप्रै मान्छे मर्छ होइन, त्यो अब त्यो हामीले चाहिँ राम्रो किसिमबाट अध्ययन र यसको चाहिँ भविष्यवाणी गर्न सकियो भने यसले धेरै मान्छेको लाइफ जोगाउने तपाईँको अन्न बाली जोगाउने धेरै चाहिँ प्रफिट चाहिँ इन्डाइरेक्ट प्रफिट भनौँ वा डाइरेक्ट प्रफिट पनि यसलाई लस हुनेबाट चाहिँ हामी बचाउन सक्छौँ जस्तो लाग्यो मलाई।
1: भनेको सबै पक्षले चाहिँ यी कुराहरूलाई जोड दिनु पर्यो, किसानले चासो राख्नु पर्यो, निकायहरूले पूर्व तयारी गर्नु पर्यो भन्ने विषय रह्यो यहाँनिर।
2: हजुर हजुर,
1: यो सँगसँगै अब पूर्वानुमानकै कुरा गर्ने हो भने अब हामी भदौको चाहिँ शुरूआतीमा छौँ, भदौ मध्य पछाडि वैशाखसम्मको चाहिँ एउटा चक्र आउँछ फेरि अर्को, यो परिदृश्यलाई चाहिँ अब कसरी हेर्न सकिन्छ, के पूर्वानुमान गर्न सकिन्छ होला, केही लाग्छ तपाईँलाई?
2: अब चाहिँ भदौदेखि अघि पनि अलिकति भन्यो भने तापक्रम चाहिँ बढ्ने र अलिकति सुखपन आउने काम लाग्ने है, जुन प्राकृतिक रूपमा चाहिँ आवश्यक पनि छ। एउटा भदौ आसुन पनि पानी पनि थाल्यो भने त्यसले भएको धान पनि बिग्रिने, भएको अन्डरबाली पनि कुहिने, त्यो चाहिँ हुन्छ। त्यस कारण चाहिँ अहिले टेम्परेचर बढ्नुपर्छ, अब अलिकति जानु पनि हुनु पर्यो, अलिकति त्यो चाहिँ टेम्परेचर बढ्दै जान्छ भने तपाईँले वैशाखसम्म भन्नुभयो, अब फागुन चाहिँ त्यो चाहिँ अब टेम्परेचर म्याक्सिमम बढिहाल्ला होला, त्यो किसिमबाट जाला।
1: मौसमी प्रणाली एलनिनो र यसका प्रभावबारे कुराकानीमा हुनुहुन्छ वरिष्ठ मौसमविद मणिरत्न साक्य। जुन शब्दहरू हाम्रो बुझाइमा चाहिँ गाह्रो छन्, हामीले एलनिनो सुन्दैछौँ, लालिनो सुन्दैछौँ, यसका चाहिँ प्रभावहरू सुन्दैछौँ, जो किसानहरूका माझ यी विषयहरूको चाहिँ बुझाइ हुनुपर्छ, बुझ्नुपर्छ, त्यो अनुसार चाहिँ पूर्व तयारी गर्नुपर्छ भनेर तपाईँले जोड्नुभयो। विगतका उदाहरणहरू, विगतका चाहिँ यही मौसमी घटनाक्रमहरूलाई हेर्ने हो भने एउटा उदाहरण अलि बढी चर्चामा छ, सन् 1950 आसपासमा चाहिँ आएको प्रभाव भनेर, त्यो बेला केही यस्तो चाहिँ भएको थियो भनेर हाम्रो अध्ययनले केही बुझाउन सक्छ भन्न सकिन्छ?
2: छ छ, 1950 जुन किसिमबाट बाढी पहिरो आयो, पानी पर्यो, त्यो चाहिँ रेकर्डै छ होइन, त्यो धेरै चाहिँ मतलब नोक्सानी भएको थियो, त्यो त्यस्तै किसिम सिस्टमबाट देखेँ, जसले गर्दाखेरि हामी अस्वाभाविक रूपमा अनएक्सपेक्टेड फेनोमेनहरू आयो, पानी पर्यो, बाढी पहिरो आयो, ड्यामेजिङ चाहिँ भएको थियो। र यस्तो यो 50 मात्रै होइन, यो बराबर कतिवटा घटना चाहिँ हो, जहिले एलियो नै कुरा गरेको थियौँ तपाईँको, अहिले हामी एलियो नै छौँ भन्छौँ, यसपालि सुपर एलियो भन्ने कुरा पनि गरियो, यस्तै सिचुएसन तपाईँको 1982 पनि भएको थियो। अहिलेसम्म सबैले खतरनाक होला 1982-83 हो है, सबभन्दा ड्राइनेस, त्यसपछि तपाईँ 2015-16 पनि त्यस्तै थियो, यो फेनोमेन देखिरहेको हुन्छ। अब मैले एलियोको कुरा गरेँ, त्यस्तै ल्यान्डिङ त्यस्तै चाहिँ कुन कुन इयरमा त्यस्तो भएको छ, त्यो चाहिँ हामी हेर्न सक्छौँ, सो इम्प्याक्ट पनि हामीले हेर्न सक्छौँ। अहिले सबै कुरा क्लियर छ, अहिले तपाईँको रेकर्डेड हो, हरेक कुरा हेर्न सक्छौँ हामी, त्यो भइरहेको छ। अब यसपालि अलिकति अब एलियोको इम्प्याक्ट कम देखियो भने अब के थाहा, अब फेरि अहिले गर्मी चढ्दैछ बढ्दैछ, फेरि पुरा सुक्खा ड्राउट भयो नि, भएर भएर फेरि समस्या पारिदिने हो कि
1: भनेर त्यो पूर्वानुमान पनि गर्न सकिन्छ।
2: फेरि त्यो चाहिँ अलिकति अध्ययन अलिकति राम्रोसँग विचारै गर्नुपर्ने हुन्छ,
1: यस्ता चाहिँ अध्ययनहरूलाई हेरिरहनु पर्यो, सुनिरहनु पर्यो, त्यसप्रति चनाखो चाहिँ भइरहनु पर्यो। अब यो यी तपाईँले जुन चक्रहरू भन्नुभयो नि, ती चक्रहरू हेर्ने हो भने अब कारणवश अब पोहोर चाहिँ मधेस क्षेत्र बढी सुक्खाग्रस्त भयो, यति बेला मात्रै त्यहाँनिर अलिकति धान रोपाईको चाहिँ थालनी गर्नुपर्ने अवस्था थियो, पोहोर मात्रै हेर्ने हो भने तराई मधेस क्षेत्र चाहिँ तुलनात्मक रूपमा चाहिँ अलि धेरै प्रभावित हुने हो कि, अथवा हिमाल पहाड़मा पनि यस्तो चाहिँ हाम्रो समस्याहरू देखिने गरेका छन्, यो के छ अध्ययनमा?
2: होइन, विगत केही वर्षको मौसमी प्रणाली हेर्ने हो भने पोर्खा तपाईँ मध्य तराईमा सुक्खा भयो, मध्य तराईमा सुक्खा भएको कारणले गर्दाखेरि धेरै उतापट्टि ड्राइनेस भयो, उता होइन समस्या भयो। यसका यो तराई क्षेत्र एउटा हाम्रो यस्तो ठाउँ हो कि तपाईँको जाडोमा नि अति नै जाडो हुने, हामीले हिमालमा जाडो भन्छौँ नि, त्यो भन्दा पनि तराईमा त जाडो म्याक्सिमम जाडो हुँदो रहेछ, चिसो हुने र त्यहाँ कुहिरो लाग्ने, फेरि गरेर तपाईँको म्याक्सिमम गर्यो भने जस्तै यो तराईको एउटा आफ्नै फिजिकल फिचर छ, हाम्रो एउटा चाहिँ अवस्था छ, त्यसलाई चाहिँ त्यसले गर्दाखेरि हाम्रो अब मौसमलाई पनि थपगढ गरिदिने, हामीले एक्सपेक्टेसन भन्दा पनि त फरक हुने काल।
1: हामी आफै त भूपरिवेष्टित देश, नेपालको चाहिँ छेउछाउमा समुद्र छैन, अब प्रशान्त महासागरमा चाहिँ समुद्र तात्ने कुरा गर्नुहुन्छ तपाईँ, चिसो हुने कुराहरू गर्नुहुन्छ होइन, जुन हामीले भूपरिवेष्टित देश भनेर चाहिँ भनिरहेका छौँ, यो कसरी चाहिँ यो प्रभाव पर्ने रहेछ त?
2: होइन, अब सिस्टमहरू पानी पर्ने सिस्टम वा मौसम चक्रहरू कहाँबाट सुरु हुन्छ भन्दाखेरि समुद्रबाट आउने हो होइन, पानी पर्ने समुद्रबाट आउनु पर्यो नि होइन, पहिला के हुन्छ भन्दाखेरि समुद्रमा सूर्यको किरणले समुद्र तातो भयो भने चाहिँ भनिन्छ तपाईँको करिब 30 डिग्री सेल्सियससम्म तात्यो भने समुद्र त्यहाँ चाहिँ सानो भर्टेक हावा घुम्न थाल्छ, त्यही भर्टेक ठुलो भएर चाहिँ साइक्लोन भन्छ,
1: साइक्लोन
2: त्यो साइक्लोन भएपछि अब त्यसले त्यो स्वप्ने भइहाल्यो त्यसले त्यसकारण चाहिँ तलबाट आउने कारणले गर्दाखेरि यो चाहिँ अब बिस्तारै तलबाट आउँथ्यो माथि छुप्दै छुप्दै जाने हो यस कारण चाहिँ हामीले समुद्र लेभलमा हाल्ने चाहिँ अलि अति नै विशेष किसिमले हेर्नुपर्छ हुन र अब समुद्रमा चाहिँ जहाजहरूले पनि यो मौसम अध्ययन गरिरहेको हुन्छ हाम्रो नेपालमा समुद्र छैन तर हाम्रो नेपालको वरिपरि जुन बङ्गलादेश छ के भन्छ हिन्दमहासागर छ बेह बङ्गाल छ ती ठाउँमा चाहिँ हामीले यो चाहिँ ढुङ्गामा जहाजमा राखेर टेम्परेचर हावा पनि नापेरिया हुन्छ ती कुरा हाम्रो इम्पोर्टेन्ट छ तलबाट सूर्य माथि आउने हो नि यो त होइन
1: त्यस्ता सूचनाहरू हाम्रो महाशाखाले पनि प्राप्त गरिरहेको हुन्छ
2: होइन हामीले चाहिँ कुनै पनि ठाउँको चाहिँ तथ्याङ्कन हामीले हेर्न सक्छौँ
1: त्यसको चाहिँ आदान प्रदान हुन्छ
2: हजुर यो चाहिँ अब विश्व मौसम सङ्गठनले हामीले त्यति सुविधा दिएको चाहिँ कुनै पनि ठाउँको हामीले चाहिँ किन भनेदेखि अब मौसम भविष्यवाणी गर्ने अध्ययन गर्नलाई त नेपालले मात्रै हेर्यो त पुगेन त्यस कारण त्यो सबै ठाउँ हेर्नुपर्ने भयो त्यो सुविधा चाहिँ हाम्रो प्राप्त छ है
1: कुराकानीमा हुनुहुन्छ वरिष्ठ मौसमविद मणिरत्न साक्य हामीले कुराकानी जोडिरहेका छौं खास गरी अहिलेको चाहिँ एलनिनो र यसका प्रभाव बारे केन्द्रित रहेर खास गरी तपाईँले अघि भने जस्तै एलनिनोको प्रभाव अझ रूपमा चाहिँ पछाडि पनि देखिन सक्ला आउन सक्ला पूर्वानुमान भइरहलान् यी कुराहरू जोड्नुभयो अहिले विगतमा चाहिँ जे भयो त्यसको चाहिँ नगन्ने प्रभाव रह्यो भनेर भन्नुभयो अब तयारी र पूर्व तयारीका चाहिँ कुराहरू हुन सक्छन् यस्ता समस्याहरू देखिन्छन् आउँछन् तत्कालीन एउटा चाहिँ पाटो अब गर्नुपर्ने चाहिँ के हो सरकारले सँगसँगै दीर्घकालीन समाधानका यी यस्ता चक्रहरूका हुने सम्भावित क्षतिहरूको चाहिँ के बुदागत रूपमा चाहिँ यो गर्नुपर्छ अथवा तयारी यो हो भनेर भन्न सकिन्छ
2: होइन अब यसमा के भन्दाखेरि जलथारा मौसम विज्ञान विभागले मात्र कुरा गर्ने कुरा भएन अब जलथारा मौसम विज्ञान विभागले यस्तो हुन्छ भने पनि तयारी त अर्को गृह मन्त्रालय छ त्यस्तो अझ डिजास्टर युनिट अरूहरू छ यसको यो एक्लै गर्ने काम चाहिँ होइन सबैजना समन्वयात्मक सबैजना मिलेर गर्ने किनभने अब गाउँको गाउँघरमा हेऱ्यो भने अब यस्तो पानी पर्छ है मात्र भने त भएन होइन उसले बुझ्नु पर्यो पानी पनि हो कि अनि के छ भन्ने कुराहरू गर्नु पर्यो यो सबै कुरा एकैचोटि हुँदै गयो भने चाहिँ हुन्छ यो एक्लैले गर्न नसक्ने काम भयो अलिकति सबैले मिलेर गर्नुपर्ने जस्तो लाग्छ मलाई
1: हो कस्तो हुन सक्ला नि त पूर्व तयारीका पाटाहरू अहिले भर्खर अब चाहिँ हामीले थाल्ने हो भने कहाँबाट सुरु गर्ने
2: अब यसको लागि चाहिँ भने गृह मन्त्रालयदेखि सबै तयारी चाहिँ हुनु पर्यो जस्तै अब हामी धेरै युजुअली के छ भने हामी बाढी आउँछ है मनसुन टाइममा बाढीको तयारी चाहिँ गरेर हुन्छौँ धेरै जस्तो आइरहेछ नि बाढीलाई के गर्ने यसो तयार पनि निकै राम्रोसँग भइरहेको सुनिन्छ अहिले पनि तर के भन्दाखेरि अब
1: आपत आइलाग्दाखेरि त त्यहाँनिर फेरि पुग्दैन त्यहाँनिर हुँदैन
2: त्यो चाहिँ भएन अब तयारी साथसाथै केही समस्या भयो भने त्यसले चाहिँ समस्यामा निकाल्ने उपाय पनि गर्नु पर्यो तर अहिले जे प्र्याक्टिसमा धेरै राम्रो भइरहेको छ है तर एउटा कुरा अब बाढीमा त होइन अब सुक्खा भयो त्यो के गर्नु त्यसलाई पनि तयार त हुनु पर्यो नि त्यो तयार भनेको त अब एउटै मात्र गरेर भएन कृषि पनि कृषकहरू पनि लाग्नु पर्यो कृषि क्षेत्रमा काम गर्नेहरू लाग्नु पर्यो मन्त्रालयहरू लाग्नु पर्यो सबै कुराहरू यो चाहिँ मिलेरै गर्नुपर्छ हरेक कुरामा
1: तपाईँहरू हुँदा चाहिँ के हुन्थ्यो के पाइन्थ्यो के देखिन्थ्यो
2: होइन अब मैले काम गर्दाखेरि पनि अब त्यस्तै थियो समस्या थियो होइन हामीले एउटा यस्तो भयो कि तपाईँहरूसँग
1: अनुभव छ नि त
2: हाम्रो विभागको काम के भन्दा कि हाम्रो फोरकास्टिङ गर्ने मात्रै काम भयो कि किन तयारी गरेर काम त अर्कै निकाले हेर्नु भयो त्यहाँ त्यसकै पहिले कि त्यस्तै हो हामी यो हुन सक्छौँ है भनेर भन्छौँ तर अब त्यो ठ्याक्कै त्यही किसिमबाट चाहिँ अब प्रकोपलाई चाहिँ नियन्त्रण गर्ने प्रक्रियाहरू चाहिँ राम्रोसँग फैलाउन नहुन सक्छ समस्या पहिले त्यस्तै थियो अहिले पनि अब राम्रो त धेरै राम्रो भए त्यही पनि चाहिँ त्यति सफिसियन्टली भाग जस्तो लागिरहेको छैन है पोहोर साल तपाईँ कस्तो समस्या भयो हेर्नुहोस् त यो वर्ष त्यति अब बाढी पहिरो कमै भयो पानी पर्या छ तैपनि अलिक कमै देख्यो भन्नु कम्पेरिटिभली चाहिँ फोहोर साल त अलिक कमै भएछ नि होइन त्यसले गर्दा के अब सबै मिलेर गर्नुपर्छ यो काम
1: पोहोर त मधेसमा चाहिँ समस्याको समाधान पनि निस्किन सकेन उपाय पनि निस्किन सकेन कमजोरी कहाँ रह्यो त उसो भए
2: त्यही त अब यो चाहिँ हो फोहोर सालको कमजोरीलाई हेरे यसलाई के होला भन्ने चाहिँ गर्नु पर्यो
1: किन सिक्दैनन् सम्बन्धित निकायहरूले चाहिँ विगतका समस्याबाट चाहिँ पाठ विगतमा यस्तो थियो है हामीले अब आउँदा दिनमा चाहिँ यस्तो काम गर्नुपर्छ भनेर कसैले पनि नसिक्ने किसानहरूलाई पनि त्यो उत्प्रेरणा गर्न नसक्ने पूर्व तयारीमा चाहिँ लाग्न नसक्ने यो समस्या चाहिँ कहाँ छ त जड कहाँ हो
2: अब यो होसियारीपन चाहिँ पुगेन होइन सबै चाहिँ होसियार चाहिँ हुनु पर्यो होइन किन भनेदेखि अब भन्नु न अब हाम्रो शरीरमा एक ठाउँमा कपाल दुख्यो भने अब हात दुख्यो भने त्यो हात दुख्यो हातले पनि दुखे त शरीरलाई दुख्ने हो नि त्यो आफ्नो नेपाललाई नै हो त्यस कारण यो कुराहरू चाहिँ अलिक ख्याल चाहिँ गर्नुपर्छ
1: ख्याल चाहिँ गर्नुपर्छ तपाईँले भन्नुभयो पूर्वानुमान अनुसार चाहिँ मैले एउटा जोड्न चाहे एलिनो बलियो भयो भने हाम्रो समुदायले चाहिँ त्यसको सामना कसरी गर्न सक्ला नि त उसो भए
2: त्यो अब एलिनो बलियो भयो भने अब युजली हामीले भन्ने चाहिँ पानी कम पर्ने हो र कृषि क्षेत्रमा अलिकति समस्या देखिने हो र अघि भने चाहिँ अब यसपालिको एलिनो छ भन्दा भन्दै पनि हामीले धेरै पानी परेको पनि अनुभव गर्यौँ बढी नै पानी पर्यो एक ठाउँमा त अझ होइन यस कारण चाहिँ एलिनो पर्यो भन्दैमा अब पानी धेरै पर्ने वा कम पर्ने त्यो भन्दा पनि जे भए पनि हामी तयार चाहिँ हुनु पर्यो
1: समुदायले के गर्ने
2: समुदायहरूले चाहिँ अब मेन त बुझ्नु पर्यो कि अब एलिनो भयो के हुन सक्छ भन्ने कुराले बुझेर ठिक छ अब बेसी पानी पर्यो के गर्ने भन्ने कुरा तयार त हुनु पर्यो नि वा कम पानी पर्यो के गर्ने समुदायले ती कुरा बुझेर अलिक त्यही अनुसार चाहिँ कार्ययोजना बनाउनु पर्ने जस्तो लाग्यो है मेरो चाहिँ
1: कार्ययोजना बनाउनु पर्यो पूर्व तयारीको
2: हजुर
1: विश्व मौसम संगठनका कुरा तपाईँले अघि जोड्नु भएको छ त्यसै गरी अमेरिकाको चाहिँ क्लाइमेट प्रेडिक्सन सेन्टरको चाहिँ पूर्वानुमान पनि तपाईँले जोडिरहनु भएको छ मैले एउटा तथ्य तथ्याङ्क जोड्न खोजे राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले हालै चाहिँ एलनिनो घरभित्रै आइसक्यो भनेर चाहिँ भन्नुभएको छ यसको पनि सांकेतिक रूपमा चाहिँ केही अर्थ होला उहाँले चाहिँ कुनै एउटा अर्थ विशेषले चाहिँ भन्नुभयो होला युरोप र अमेरिका फ्रान्स लगायतका देशहरूको चाहिँ अहिलेको जुन डढेलो उच्च तापक्रमका चाहिँ कुराहरू हेर्ने हो भने समस्याहरू चाहिँ आइरहेका छन् यस्तो समस्या हाम्रोमा भोलि आउन सक्छ अथवा आउने हिउँदमा चाहिँ पानी नै नपरेर निरन्तर सुक्खा खडेरी भएर चाहिँ हाम्रा पनि जंगलहरू जल्न सक्छन् त्यहाँबाट चाहिँ समस्याहरू आउन सक्छन् अब यो यस्तै अनुसार कति लामो अवधिसम्म चाहिँ यो प्रभाव देखिन सक्ला त्यस्तो केही पूर्वानुमान गर्न सक्छौ हामीले
2: होइन अब यो चाहिँ जलथल मौसम विज्ञान विभागले गरिरहेछन् पनि होइन यसपालि के अब जुन अहिले एलिनोको पनि पछिको दिन हो के होला भन्ने कुराहरू चाहिँ अध्ययन गरिरहेछ यसको अब आउँछ होला यसले के कति असर गर्ला के होला के हुनुपर्छ भन्ने कुराहरू अब यो त आइरहेको छ यस्तो कुरा चाहिँ अब हामीले विचार पनि गर्नुपर्छ किन अहिले नै समाप्त भएको त छैन यो सिस्टमहरू यसको असर रहिरहन्छ यस कारण यी कुराहरूलाई चाहिँ हाम्रो विभागले राम्रोसँग अध्ययन गरिरहेको होला जस्तो मलाई लाग्छ विभागले मात्र होइन कि एज ए होल मतलब चाहिँ हाम्रो साउथ एसियाकै युनिटले पनि किन नेपालमा मात्रै देखिने भन्ने चिजमा नेपालमा मात्रै आउनु त होइन यो यसले त्यो
1: भनेको दक्षिण एसियाकै समग्र
2: हजुर
1: कुरा चाहिँ हेर्नु पर्यो
2: हजुर
1: र ती पूर्वानुमानलाई चाहिँ ख्याल गर्नु पर्यो
2: हजुर
1: कुराकानीमा हुनुहुन्छ वरिष्ठ मौसमविद मणिरत्न साक्य हामीले कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज मौसम केन्द्रित रहेर चाहिँ यो कुराकानीलाई जोडिरहेका छौं तपाईँले अघि कुराकानीको शुरूआतमा एउटा विषय जोड्नु भएको थियो पछिल्ला मौसमी घटनाक्रम र जलवायु परिवर्तन भनेर यो मौसमी घटनाक्रम र जलवायु परिवर्तनको चाहिँ सम्बन्ध कहीँनिर छ
2: यो के छ भन्दाखेरि दुईटा कुरा गर्न चाहन्छु म एउटै हामी चाहिँ अब क्लाइमेट चेन्ज भन्छौँ होइन अब अर्को एउटा भने के क्लाइमेट चेन्ज भन्दाखेरि यो चाहिँ पृथ्वीमै क्लाइमेट जलवायुको परिवर्तन चाहिँ देखिने हो एउटा यो फ्याक्ट यो भनेको इयर टु इयर अब आज यसपालि देख्यो भोलि नहुने भने होइन र क्लाइमेट चेन्ज असर त वर्षपछि देखिरहेकै छ त्यसको अलावा अर्को एउटा समस्या भनेको चाहिँ ग्लोबल फेनोमेन जस्तै एलिनो ल्यानिनो हो यो वर्ष देख्यो अर्को वर्ष हुँदैन तर क्लाइमेट चेन्ज भइरहेको हुन्छ नि क्लाइमेट चेन्ज नै हो वर्षै पछि देखिने फेनोमेनको रूप आइरहेको छ र ग्लोबल फेनोमेन यसपालि नहोला अर्को वर्ष होला वा अर्कै पनि सिस्टम आउनु सक्छ जसले गर्दा कि हामीले एक्सपेक्ट गरेको भन्दा पनि फरक खालको चाहिँ वेदर ल्याउने होइन यसपालि अब सुपर एलिनो भन्ने कुरा गरे 3 डिग्री सेल्सियस चाहिँ तपाईँ तापक्रम बढ्ने भनेको त्यो त धेरै चाहिँ रियरी कुरा हो 150 वर्ष पछिको फेनोमेन आउँदैछ भन्ने कुरा आइरहेछ है यो सुपर एलिनो अहिले जुन देखिरहेको छ यो 150 त्यो वर्ष त्यति बेला अगाडि देखेको सिस्टम चाहिँ अहिले देखिरहेछ भन्ने कुरा आइरहेछ
1: यो चाहिँ चेतावनीको संकेत हो
2: तर अहिलेसम्म चाहिँ अब टेम्परेचर बढ्या पनि 3 त पुगेको छैन त्यस्तो पुग्न सक्छ है भन्ने किसिमबाट गर्यो यो पनि के छ भने मोल्डिङ आउटपुट हो नि हो यो मोडलबाट के थियो भन्दाखेरि अब यो 150 वर्ष अगाडिको जुन सिस्टमहरू छ त्यस्तै किसिमको मौसमी गतिविधि देखिरहेको हुन सक्छ त्यसले गर्दाखेरि एलिनो यो अवस्थामा पुग्छ भन्ने कुरा गरे हो नि यो त होइन त्यस कारण चाहिँ त्यो दुईटा फेनोमेन थियो क्लाइमेट चाहिँ एउटा फेनोमेन छ एभ्री हरेक वर्ष देखिरहेको हुन्छ त्यसको इम्प्याक्ट बढिरहेछ नेपालमा पनि बढिरहेछ होइन अब त्यसको साथ चाहिँ ग्लोबल फेन दुईटा कुरा हो त्यसले गर्दाखेरि अझ झनै हामीले चाहिँ मौसमलाई कम्प्लेक्स बनाइदियो कि यसको अध्ययनले अझै गाह्रो बनाइदियो
1: जटिल बनाइरहने चाहिँ भएको छ यी फेनामेनाहरू जुन तपाईँले पछिल्ला घटनाक्रमहरू चाहिँ देखिएका छन् भनेर भन्नुभयो अब हाम्रोमा मुख्य चुनौती भनेको चाहिँ एउटा पानी व्यवस्थापनको पाटो एउटा सुक्खा जमिन सुक्खा हुने पाटो एउटा चाहिँ वातावरण वन डडेलोको पाटो यी तीनटा क्षेत्रहरू छन् तपाईँले चाहिँ जलवायु परिवर्तनलाई नै सँगै जोड्नु भएको छ त्यसपछि अहिले आएका चाहिँ यी चक्रहरूलाई पनि जोड्नु भएको छ यी तीन क्षेत्र चाहिँ विशेष प्रभावित हुने क्षेत्र भनेर भन्नुभयो जसले चाहिँ अरू स्वास्थ्य खाद्य सुरक्षा लगायतका विषयहरूमा चाहिँ कस्तो कस्तो समस्या चाहिँ हामीलाई देखाउँदैछ त त्यो सम्भावित दृश्यहरू
2: होइन यो अब स्वाभाविक एउटा सिस्टम झेकेपछि तपाईँ त्यसले इम्प्याक्ट स्वास्थ्यमा असर पर्ने भइहाल्छ जस्तै भनौँ तपाईँको धेरै सुख भयो पानी पनि सकेन स्वास्थ्यमा चाहिँ असर गरिहाल्छ वा धेरै पानी पर्यो तपाईँको चाहिँ अक्सिजन कम पानी जुन चाहिँ पानी पर्ने बेलामा मोइस्चर धेरै होला अक्सिजन कम होला त्यसले स्वास्थ्यमा असर गर्ने हो त्यस्तै कृषिमा असर गर्ने हो यस कारण चाहिँ यो चाहिँ तपाईँ बाई प्रडक्ट इफेक्टहरू एउटा देखिन्छ त्यसले थाहा नपर्ने विभिन्न किसिमबाट शरीरमा प्राणीलाई गाई गोरुलाई विभिन्न भनौँ न त्यो देखिने त्यो चाहिँ इम्प्याक्ट चाहिँ सँगसँगै आइरहेकै हुन्छ त्यसै हामीले चाहिँ यो मौसम एउटा मौसम सम्बन्धी अध्ययन गर्ने बेला मौसम मात्रै अध्ययन गरेर भएन यसको इम्प्याक्ट होइन त्यो पनि अध्ययन गर्नुपर्ने हुन्छ
1: किसानहरूले त फेरि आकाशे पानीकै भरमा चाहिँ खेती गर्ने हो त्यहाँ एउटा प्रभाव देखिने भयो
2: हजुर
1: सुक्खा खडेरी हुँदाखेरि
2: हजुर
1: हिमपात हुनुपर्ने ठाउँमा चाहिँ बेलामा हिमपात भएन भने हिउँ त सुक्खायाम यसै जान्छ
2: त्यहाँनिर अब एक डेढ वर्ष अगाडि तपाईँ काग भेनेमा चाहिँ होइन हिउँको ठाउँ बाढी आयो हेर्नुहोस् त
1: बाढी आयो
2: के त भने यो राम्रो सिस्टम होइन कि हामी युजली साइन्टिफिक टाउमा के भन्छौँ भन्दाखेरि हिमालय क्षेत्रमा बाढी आउन थाल्यो भने त्यो चाहिँ राम्रो सङ्केत होइन भन्छ यो चाहिँ बिग्रिने अवस्थालाई भन्छ त्यसका हिमा अब हिमालयमा चाहिँ बाढी आउन थाल्यो सङ्केत दिइसकेको छ वी हेभ टु भेरी अलर्ट है तपाईँ हो बचाउ चाहिँ लाउनु पर्यो के गर्ने भनेको त्यहाँ आइसकेको छ
1: हिमालय क्षेत्रमा बाढी आउँदाखेरि तराई मधेस क्षेत्र चाहिँ सुक्खा हुने पनि घटना छ
2: त्यही त ठ्याक अब यस्तो चाहिँ देखेको छ तराई मधेस सुक्खा हुने उता आउँदै नआउँछ बाढी उताबाट आउने तपाईँ काश्मीर र तपाईँको उता नर्थ वेस्ट इन्डियामा चाहिँ हिमपात पानी पर्न थालिसकेको छ त्यो विभिन्न चाहिँ हामीले एक्सपेक्ट गरेको भन्दा पनि फरक फरक खालको यही वास्तव यो भने एक किसिमको क्लाइमेट चेन्ज असरहरू भने
1: हो अहिले छन् नि 753 चाहिँ स्थानीय सरकार छन् हामी चाहिँ संघीयतामा गइसकेपछि एउटा चाहिँ जिम्मेवार सरकार किसानको चाहिँ नजिकको सरकार भनेर पनि देखिएको छ लामो अवधिसम्म चाहिँ पानी नपर्ने सुक्खा खडेरी हुने यो बढ्दा यस्ता घटनाक्रमहरू बढ्ने तपाईँले अघि जलवायु परिवर्तनलाई जोडेर ठाउँ ठाउँका चाहिँ उदाहरण दिनुभयो त्यस्ता समस्याहरू आउने किसान र कृषि जोगाउन ती नजिकका सरकारहरूले चाहिँ कस्तो प्राथमिकता राख्नुपर्ने हो अथवा गर्नुपर्ने के थियो अहिलेसम्मको यो अभ्यास के देखिरहेको छ त
2: अब पहिला त उहाँहरूलाई चाहिँ मौसम सम्बन्धी कुराहरू चाहिँ बुझ्न सक्नु पऱ्यो उहाँहरूले बुझ्ने अवस्थामा जानु पर्यो हुन त अहिले धेरै काम पनि भइरहेछ जस्तै अब साइन्टिफिक टर्महरू होला पार्टी क्लाउडियो भनेको छ त्यो भने के हो त्यो त बुझ्नु पर्यो पार्टी क्लाउड कस्तो किसिमको वेदर होला वा मोस्टली क्लाउड कस्तो किसिमको वेदर होला अनि ती कुराहरू चाहिँ अब तल ग्रास लेभलमा भनौँ अब गाउँघरमा सबै कृषकहरू बुझ्ने किसिमबाट चाहिँ फोरकास्टमा जानु पर्यो हुन त अहिले धेरै प्रयास चाहिँ भइरहेछ है तल लेभलहरूले पनि बुझ्ने किसिमबाट चाहिँ प्रयास भयो तर त्यतिकै सफिसियन्ट नहोला त्यो गाह्रो पनि छ के त तल लेभलसम्म पुग्ने उहाँलाई बुझाउने उहाँलाई एलर्ट गराएर चाहिँ अब केही किसिमबाट चाहिँ काम गर्न लगाउने है सबै कुराहरू चाहिँ अब हुन त बिस्तारै होला एकैचोटि गर्न तर ती कुरा सुरु भइसक्यो तर गाह्रो गाह्रो अझै पनि गर्नु पाइने छ
1: वरिष्ठ मौसमविद मणिरत्न चाक्य कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हुनुहुन्छ तपाईँले पालिकाहरूले चाहिँ प्रयास गर्दै हुनुहुन्छ तर किसानलाई बुझ्ने गरी मौसमी सूचना चाहिँ बेलैमा चाहिन्छ भनेर जोड्न खोज्नुभयो
2: हजुर
1: यसले के फरक पार्छ
2: अहिले धेरै असर पार्छ धेरै एउटा एक्जाम्पल भन्नु अब मैले अघि पनि भने जस्तै मुस्ताङको काग भेनीमा चाहिँ जुन हिमालयको बाढी आयो त्यो बाढी आउँदा कुनै पनि हानि नोक्सान भएन है किन भन्दाखेरि माथिल्लो लेभलमा बाढी आइसक्यो त्यहाँबाट फोन गरिहाल्छ तल ए बाढी आउँछ तिमी त्यहाँबाट हट्नु के छ हटाउनु भन्दाखेरि जोगिन सक्यो नि त्यो डिसिमिनेसन त्यही हो त्यो सानो एउटा उदाहरणले त्यसले गर्दाखेरि मान्छेको ज्यान जोगियो सम्पत्ति जोगियो त्यस्तै हामीले अब अरू ठाउँ पनि गर्न सक्यो भने त गर्न सकिने रहेछ नि त गर्न नसकिने होइन तर थाहा पाउनु पर्यो ठाउँ ठाउँमा टाइममा चाहिँ मेसेज पुग्नु पर्यो जनता पनि अलिकति एलर्ट चाहिँ पनि हुनु पर्यो सरकार पनि केही किसिमबाट चाहिँ इक्विप गर्नु सक्नु पर्यो ती कुराहरू चाहिँ
1: रहेका छन् जानकारीका कुराहरू भए कृषिका निकायहरू छन् तपाईँले भने जस्तै मौसम पूर्वानुमान गरिन्छ नार्कसँग चाहिँ सम्बन्धित निकायहरू छन् उहाँहरूले चाहिँ अबका दिनमा के गर्नु पर्ला त यही विषयमा केन्द्रित रहेर
2: अनि अहिले अब कृषि क्षेत्रमा पनि अब मौसम बुलेटिन आइसकेको छ
1: कृषि मौसम सल्लाह बुलेटिन
2: सल्लाहकार बुलेटिन त्यो पनि धेरै हेल्पफुल छ है त्यो पहिले पहिले त्यस्तो थिएन अहिले विगत 2-3 वर्ष भयो त्यसले पनि धेरै मान्छेले चाहिँ अलर्ट गरेका छ यस्तो हुन सक्छ है यस्तो भयो कि होइन त्यो एक किसिमबाट फरकास्टको पद नभए पनि बिगडको घटना पनि हेर्न सके यस्तो यस्तो हुँदो रहेछ है यस्तो गर्नु पर्यो है भन्ने कुरा आउँछ त्यहाँ के पनि गर्न सकिने भइरहेछ कि धेरै प्रयास यो प्रयास त हो नि हो
1: त्यो भनेको अब आउँदा दिनमा चाहिँ एलिनोकै प्रभाव चाहिँ देखिन थाल्यो भने अहिले चाहिँ गर्नुपर्ने तयारीहरू चाहिँ के होला नि त
2: अब यो वर्ष एलिनो त अहिले लागिरहेकै छ होइन अब एलिनो लाग्ने बेला चाहिँ अब पानी कम पर्न पर्यो भने चाहिँ त्यसले अब गर्मी आउला वा चाहिँ ड्राउट ल्याउला त्यसलाई अलिकति बचाउतिर चाहिँ उपाय गर्नु त हो नि जति बाढी आउँदाखेरि के गर्नु भनेर चाहिँ ती प्रक्रियाहरू चाहिँ अब त्यो त गर्नुपर्छ तर अब यो वर्षको जुन किसिमबाट देखियो त्यो अब अर्को वर्ष आउला भन्ने छैन केही वर्ष बिराएर आउनु सक्छ तर त्यति इन्जिनसम्म चाहिँ अब अझै पनि केही प्रयासहरू चाहिँ गरेर जस्तो लाग्यो भने धुँदा एक्लै गर्न सकिन्छ होइन यो समूहमै गर्नुपर्ने कारण भएकोले त्यो प्रयास चाहिँ भइरहेछ है यो
1: अन्तिममा किसानहरूलाई केही सल्लाह छ कि
2: किसानले त्यही अलिकति अब मौसम विषयमा चाहिँ मैले किसानले मात्र भने पहिले पनि भनेको छु यो विद्यार्थी स्टुडेन्टहरूलाई पनि यो मौसमको जानकारी चाहिँ दिनु पर्यो यो पाँच छ क्लासको विद्यार्थीले पनि मौसम के हो भन्ने कुरा चाहिँ अलिक अध्यापन राख्नु पर्यो कि म त त्यो भन्छु एकैचोटि कृषि लेभल मात्रै किन जाने कृषकलाई छँदैछ विद्यार्थीलाई पनि मौसम भने के हो के असर गर्ला के हो चक्र भने के हो के कति घटनाहरू हुन्छ के हुन सक्छ भन्ने कुरा स्वास्थ्यमा के असर पर्ला के कुराहरू पनि गर्नुपर्ने जस्तो तर अहिले मेरो चाहिँ त्यो स्कुल लेभलमा यस्तो चाहिँ भएको छैन जस्तो लाग्यो त्यो त्यसले मेरो व्यक्तिगत पनि पहिल्यै भन्ने आएको कुरा नयाँ होइन स्टुडेन्ट लेभलमा पनि विद्यार्थीलाई पनि यो मौसमकै जानकारी उहाँलाई चाहिँ अपडेट गर्ने काम चाहिँ गरौँ है भने किताबमै के कोर्स हालिदिए हुन्छ नि होइन र भइहाल्छ नि त्यसमा चाहिँ हामी हेल्प गरौँला किताबै बनाउनु पर्यो किताबै बनाइदिउँला मैले धेरै लेख पनि लेखिरहेको छु अहिले मौसम सम्बन्धी धेरै कुराहरू आइरहेछ गर्न सक्छौँ हामीहरू
1: उहाँ हुनुहुन्थ्यो जल तथा मौसम विज्ञान विभागका पूर्व उपमहानिर्देशक एवं वरिष्ठ मौसमविद मणिरत्न साक्य कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्को पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि विदा हुन्छु नमस्कार।

0: कहाँबाट बाटो काट्नु लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नु।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
3: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामछाप।
4: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
5: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
6: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
3: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाइफ।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।
3: अहिले बिहानको 9 बज्यो।
4: हजुरको रेडियो।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुरुराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रतामकोशी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। आज 3 वटा संसदीय समितिको बैठक बस्दै नेपाली कंग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि शुरू हुने। सरकार र आन्दोलनरत लघुवित्त पीड़ित बीच 7 बुधे सहमति। चेक अनादर मुद्दामा 1,58,00,000 जरिवाना तोकिएका सिन्धुपाल्चोकका युवक पक्राउ। काभ्रेको तामाघाटमा स्कूटर पल्टिँदा चालकको मृत्यु, पैदलयात्री घाइते। बाढ़ीले जाजरकोटमा 4 वटा घर र झोलङ्गे पुल तथा कास्कीमा 2 वटा पुल बगायो। कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा 377 जना अझै बेपत्ता। र एभरेस्ट महिला भलिबल लीग तेस्रो संस्करणमा नयाँ फ्रेन्चाइज टोली सुदूरपश्चिम थपियो।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ? हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौं भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: रामेछाप नगरपालिकाको अनुरोध।
4: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
5: हजुरको रेडियो 102.1 MHz।
0: समाचार विस्तारमा। आज 3 वटा संसदीय समितिको बैठक बस्दैछ, जस अनुसार बिहान 10:30 कानून न्याय तथा मानव अधिकार समितिको बैठक बस्ने भएको छ। विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदी बन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन, उपसमितिको प्रतिवेदन 2083 पर छलफल र सुझाव संकलन, बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेश भएको प्रतिवेदन 2083 पारित गर्ने कार्यसूची रहेको छ। त्यस्तै दिउँसो 2:30 बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्र मामिला सम्बन्धी समसामयिक विषयमा विज्ञहरूसँग छलफल हुनेछ। संहिता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान 11:00 बस्नेछ। बैठकमा मानव अधिकारको वर्तमान अवस्था र आयोगको विभिन्न प्रतिवेदनहरूको कार्यान्वयन सम्बन्धमा छलफल हुनेछ। नेपाली कंग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि शुरू हुने भएको छ। काठमाडौँको सुकेधारा स्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा प्रमुख अतिथिको रूपमा पूर्व सभापति शेरबहादुर देवा सहभागी हुनुहुनेछ। राष्ट्रिय भेलाको उद्घाटन समारोह दिउँसो 1 बजे शुरू हुने विश्वकर्माले जानकारी दिनुभएको छ। पहिलो दिन उद्घाटन सत्र हुने र बाँकी 2 दिन बन्द सत्र हुने विश्वकर्माले बताउनु भएको छ। 30 गते बिहान 8 बजेदेखि 9 बजेसम्म खाजा, त्यसपछि 12 बजेसम्म बन्द सत्र हुने, 12 बजेदेखि 1 बजेसम्म खानाका लागि समय छुट्याइने विश्वकर्माले जानकारी दिनुभएको छ। भेलामा 5,000 नेता कार्यकर्ताहरूको उपस्थिति हुने अनुमान रहेको विश्वकर्माले जानकारी दिनुभएको छ। नेपाल आयल निगमले होटल, रेस्टुरेन्ट, प्याटी प्यालेस तथा अन्य व्यावसायिक प्रतिष्ठानलाई आवश्यकता भन्दा बढ़ी खाना पकाउने एलपी ग्यास सिलिण्डर मौजात नराख्न आग्रह गरेको छ। बजारमा ग्यासको आपूर्ति पर्याप्त हुँदाहुँदै पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो बढ़ेपछि निगमले यस्तो आग्रह गरेको। निगमका अनुसार असार 31 गतेदेखि बजारमा 14.2 किलोग्राम क्षमताका भरिएका एलपी ग्यास सिलिण्डर नियमित रूपमा बिक्री वितरण भइरहेको छ। सादिकको तुलनामा अहिले झण्ड 20% बढ़ी ग्यास आयात तथा बिक्री वितरण भइरहेको निगमले दावी गरेको छ। तर आपूर्ति बढ़े पनि बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएको भन्दै उपभोक्ताबाट गुनासो प्राप्त भएपछि निगमले बजार अनुगमनलाई तीव्र बनाएको जनाएको छ।

0: निगमले द्रुत प्रतिक्रिया डेस्कमा प्राप्त उजुरी तथा सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा केही होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस तथा अन्य व्यावसायिक प्रतिष्ठानले आफ्नो आवश्यकताभन्दा बढ़ी ग्यास सिलिण्डर भण्डारण गरेर राखेको पाइएको निगमले जनाएको छ। व्यावसायिक प्रयोजनका लागि आवश्यकताभन्दा बढ़ी सिलिण्डर थुपारेर राख्दा बजारमा सर्वसाधारण उपभोक्ताका लागि ग्यासको उपलब्धता प्रभावित हुन सक्ने निगमको भनाइ छ। त्यसैले व्यवसाय सञ्चालनका लागि आवश्यक मात्रामा मात्र ग्यास सिलिण्डर मौजात राख्न निगमले सम्बन्धित सबैलाई आग्रह गरेको छ। यसअघि नै आवश्यकताभन्दा बढ़ी सिलिण्डर मौजात राखिएको भए तत्काल सम्बन्धित डिपो मार्फत सर्वसाधारण उपभोक्तालाई बिक्री वितरण गर्न समेत निगमले अनुरोध गरेको छ। निगमले आफ्नो आग्रह विपरीत कुनै होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस वा अन्य व्यावसायिक प्रतिष्ठानले अनावश्यक रूपमा एलपी ग्यास सिलिण्डर मौजात राखेको भेटिएमा प्रचलित कानून बमोजिम कड़ा कार्यवाही गरिने चेतावनी पनि दिएको छ। सरकार र आन्दोलनरत लघुवित्त पीड़ित बीच सात बुधे सहमति भएको छ। अर्थ मन्त्रालयमा हिजो भएको निर्णायक वार्ता सफल भएसँगै लघुवित्त पीड़ितहरूले लामो समयदेखि गर्दै आएको काठमाण्डु केन्द्रित आन्दोलनका सबै कार्यक्रमहरू स्थगित गरेका छन्। सरकार र लघुवित्त पीड़ित बीच भएको सहमति अनुसार लघुवित्तका समस्या समाधानका लागि उच्च स्तरीय समिति गठन गर्ने, समस्यामा परेका ऋणीको पुनर्स्थापनाका लागि पुनर्स्थापना कार्यक्रम सञ्चालन तथा कर्जा मिनाहा सहितका उपाय अध्ययन गर्ने, आर्थिक रूपमा असक्षम ऋणीको कर्जा निक्षेप तथा कर्जा सुरक्षण कोष वा जीवन बीमा मार्फत सुरक्षित गर्ने व्यवस्था मिलाउने, लघुवित्त सम्बन्धी गुनासोका लागि प्रभावकारी हेल्पलाइन तथा उजुरी व्यवस्थापन गर्ने, लघुवित्त संस्थालाई नेपाल राष्ट्र ब्याङ्कको निर्देशन अनुसार सञ्चालन गराउने र कड़ाईका साथ अनुगमन गर्ने, ऋण असुलीका नाममा घरबाट सामान उठाउने वा जबरजस्ती पक्राउ गर्ने जस्ता कार्य रोक्दै कानून बमोजिम कार्यवाही गर्ने तथा राजधानी केन्द्रित लघुवित्त पीड़ित आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमति भएको छ। सम्झौता पत्रमा अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य सहित सात र आन्दोलन पक्षबाट रमेश सेन्चुरी सहित सातजनाले हस्ताक्षर गरेका छन्। यसअघि सरकारी टोलीले साउन 15 लघुवित्त पीड़ितसँग 5 बजे सहमति गरेको थियो। यो सहमतिले पीड़ितहरूलाई न्याय दिन नसक्ने भन्दै सेन्चुरीको नेतृत्वमा हिजो फेरि सहमति भएको हो। चितवनमा यही साउनमा 2 डेंगू र 6 स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। हालसम्म जिल्लाका स्थानीय 2 डेंगू संक्रमण भएको जनस्वास्थ्य कार्यालयले पुष्टि गरेको हो। कार्यालयका अनुसार जिल्लाको कालिका नगरपालिकामा 1 र इच्छाकामना गाउँपालिकामा 1 डेंगू संक्रमण पुष्टि भएको छ। यसै गरी जिल्लाका स्थानीय 6 स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। भरतपुर महानगरपालिकाका 1 र 4 सहित 5 तथा रत्न नगरपालिकाका 1 स्क्रब टाइफस संक्रमण देखिएको कार्यालयले जनाएको छ। अन्य जिल्लाबाट उपचारका लागि चितवन आएका 2 डेंगू र 28 स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। यससँगै यो महिनाभर चितवनमा अभिलेख भएका डेंगू संक्रमितको संख्या 4 र स्क्रब टाइफसको संक्रमितको संख्या 34 पुगेको छ। जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार हालसम्म डेंगूको 178 र स्क्रब टाइफसको 211 जनाको परीक्षण गरिएको छ। दुवै रोगका कारण हालसम्म कुनै पनि व्यक्तिको मृत्यु नभएको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिनुभएको छ। सिन्धुलीका स्थानीय तहहरूले जलन पीड़ितको उपचारका लागि निशुल्क उपचारको व्यवस्था गर्न थालेका छन्। सिन्धुलीको कमलामाई नगरपालिकाले नगरवासीहरूका लागि जलन पीड़ितको निशुल्क उपचारका लागि कीर्तिपुर अस्पतालसँग सम्झौता गरेपछि दुधौली नगरपालिकाले पनि जलन पीड़ितको उपचारका लागि कीर्तिपुर अस्पतालसँग सम्झौता गरेको हो। दुधौली नगरपालिका र जनस्वास्थ्य सरोकार ट्रस्ट नेपाल अन्तर्गत सञ्चालित कीर्तिपुर अस्पतालबीच भएको सम्झौता अनुसार आर्थिक रूपमा विपन्न अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक, हिंसा पीड़ित, एकल महिला तथा लक्षित वर्गका नागरिकलाई नगरपालिकाको सिफारिशमा उपचार सेवा उपलब्ध गराइनेछ। जलन पीड़ितको जाँच, उपचार तथा व्यवस्थापनका लागि दुधौली नगरपालिकाले 10 लाख रूपियाँको जलन उपचार तथा व्यवस्थापन उपचार कोष स्थापना गर्ने भएको छ। उक्त कोषबाट सम्झौतामा तोकिएको प्रक्रिया तथा अस्पतालले उपलब्ध गराएको आवश्यक कागजात र बिलका आधारमा उपचार खर्च भुक्तानी गर्ने नगरले जानकारी दिएको छ। उपचार सेवा लिन दौली नगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाणित कागजात वा नागरिकता वा मतदाता परिचय पत्र पेश गर्नुपर्नेछ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ओखलडुङ्गा शाखाले आफ्नो 7 वार्षिक उत्सव विद्यार्थीलाई सहयोग गरेर मनाएको छ। कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत सिद्धिचरण नगरपालिका 11 स्थित अन्तर्राष्ट्रिय युवा वर्ष आधारभूत विद्यालय वितलबका 15 विद्यार्थीलाई शैक्षिक सामग्री तथा पानीका बोतल वितरण गरेको। शाखा कार्यालय प्रमुख बिना घिमिरेका अनुसार विद्यार्थीलाई कापी, कलम र पानी खाने बोतल वितरण गरिएको हो। व्यापारिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै समुदायप्रति जिम्मेवार रहेको सन्देश दिन सहयोग कार्यक्रम आयोजना गरिएको उहाँले बताउनु भएको छ। तपाईँ बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा एकछिन विश्राम विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
3: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिका यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।

0: जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
1: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
2: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
1: सम्पर्क नम्बर 0475904662 9896962998
4: हजुरको रेडियो 102.1 मेगा
5: हजुरको समाचारमा पुनः स्वागत छ। ब्याङ्किङको सुट तथा चेक अनादर मुद्दामा 16 दिन कैद फैसला भई फरार सिन्धुपाल्चोकका युवक पक्राउ परेका छन्। ब्याङ्किङ कसुर तथा चेक अनादर मुद्दामा 16 दिन कैद तथा 1,58,54,630 रूपियाँ जरिवाना ठहर भई फरार सिन्धुपाल्चोकले शंखुपाखर गाउँपालिका 6 घर भई ललितपुर महानगरपालिका 10 बालकुमारी बस्ने 33 वर्षीय गणेश भण्डारी पक्राउ परेका हुन्। ब्याङ्किङ कसुर मुद्दा 10 वटा र चेक अनादर मुद्दामा 2 वटा समेत गरी उच्च अदालत पाटन र काठमाडौँ जिल्ला अदालतको विभिन्न मितिमा भएको फैसलाले 19 वर्ष सजाय तोकेको थियो। हालसम्म फरार रहेका भण्डारीलाई खोजतलाश गर्ने क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बालकुमारीबाट पक्राउ गरेको, पक्राउ परेका उनलाई भक्तपुर जिल्ला अदालत भक्तपुरमा उपस्थित गराइएको प्रहरीले जनाएको छ। काभ्रेको पाँचखाल नगरपालिका 4 तामाघाट बजारमा पैदल यात्रीलाई ठक्कर दिएर स्कूटर समेत पल्टिँदा चालकको मृत्यु भएको छ। पैदलयात्री भने घाइते भएका छन्। मृत्यु हुनेमा काठमाडौँको थली बस्ने 40 वर्षीय रवि सिमखडा रहेका छन्। गम्भीर घाइते भएका उनको उपचार क्रममा धुलीखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। दोलाल घाटबाट धुलीखेलतर्फ आइरहेको बागमती प्रदेश 101/6/73/18 नम्बरको स्कूटरले हिजो बेलुका 7:15 बजे पैदलयात्रीलाई ठक्कर दिएर सड़क डिभाइडरमा ठोकिएको थियो। स्कूटरको ठक्करबाट घाइते भएका पैदलयात्री काभ्रेको पाँचखाल नगरपालिका 4 बस्ने 55 वर्षीय साइला दनुवा दुलीखेल अस्पतालमा उपचार भइरहेको छ। गैरातीको बाढ़ीले जाजरकोटमा 4 वटा घर र एउटा झोलुङ्गे पुल बगाएको छ। जाजरकोटको नलगाड नगरपालिका 11 चौखामा ताक्सु गाड खोलामा आएको बाढ़ीले घर र एक झोलुङ्गे पुल बगाएको, पहिरोले घर बगाए पनि मानवीय क्षति भने नभएको जाजरकोट प्रहरीले जनाएको छ। यस्तै मादी खोलामा आएको बाढ़ीले कास्की र पर्वत जोड्ने 2 वटा पुल बगाएको छ। सशस्त्र प्रहरीका अनुसार अन्नपूर्ण गाउँपालिका 5 र 6 को सिमानामा अवस्थित मादी मोदी खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा मानिसहरू आवत जावत गर्नका लागि बनाइएका 2 वटा मेटलको पुल बगाएको, मन्दिरको आधा भाग समेत बाढ़ीले क्षति पुर्याएको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीले मन्दिरमा फँसेका 3 जनाको उद्धार प्रयास गरिरहेको छ। पहिरोले घर पुरिदा बाजुराको त्रिवेणी नगरपालिका 9 तामसुमा 1 जना बेपत्ता भएका छन् भने 2 घाइते भएका छन्। गैराती वर्षापछि स्थानीय 39 वर्षीय धर्म थापा र 43 वर्षीय कर्ण बहादुर थापाको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेश बहादुर साईले जानकारी दिनुभएको छ। घाइतेको उद्धार तथा बेपत्ताको खोजीका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको र थप विवरण संकलन भइरहेको उहाँले बताउनु भएको छ। प्रहरीका अनुसार लगातार वर्षा भइरहेकाले उद्धारमा कठिनाई भएको छ। यस्तै रोल्पाको थवाङ गाउँपालिका 5 उवा कोटलबारा गाउँमा अस्ति बुधबार रातिको पहिरोमा परेर बेपत्ता 3 जनाको खोजी भइरहेको छ। रोल्पा प्रहरीका अनुसार हिजो 5 जनाको शव रोल्पाका विभिन्न ठाउँमा र 5 जनाको शव छिमेकी जिल्ला प्युठानमा भेटिएको थियो। समाचारको क्रममा मौसम समाचार। आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भेगका 1-2 ठाउँमा आरी घोप्टे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कर्णाली र सुदूरपश्चिम सहित कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भेगमा मुसलधारी पानी पर्ने सम्भावना छ। भरि राति पनि बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा मुसलधारी पानी पर्न सक्ने महाशाखाले जनाएको छ। गैराती स्याङ्जा लमजुङ कास्की र सिन्धुपाल्चोक गोर्खा बागलुङ बाँके बर्दिया प्युठान म्याग्दी सुर्खेत तनहु लगायतका जिल्लाहरूमा ठूलो पानी परेको थियो। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार. कोलम्बियामा शक्तिशाली भूकम्पपछि उद्धारको समय बित्दै जाँदा जीवित व्यक्तिको खोजीमा आशा कमजोर बन्दै गएको छ. उद्धार टोलीले भग्नावशेषमा खोजी कार्यलाई तीव्र बनाइरहे पनि कतिपय ठाउँमा खोजी तथा उद्धारको सट्टा भग्नावशेष हटाउने काम शुरू भएको रोइटर्सले जनाएको छ. गएको सोमबार बिहान

समयम सार साने सात बजेको सात दशमलव चार म्याग्निच्युडको भूकम्पका कारण पश्चिमी कोलम्बियाका विभिन्न क्षेत्रमा भवन घर विद्यालय र अस्पतालमा क्षति पुगेको छ। सरकारी तथ्याङ्क अनुसार अहिलेसम्म कम्तीमा 273 जनाको ज्यान गएको छ भने 3800 भन्दा बढी घाइते भएका छन्। अझै 377 जना बेपत्ता रहेको खबरमा उल्लेख छ। राजधानी पछिको ठूलो शहर मानिने कालीमा उद्धार टोलीले अधिकांश ठाउँमा भग्नावशेष हटाउने काम थालेका छन्। यद्यपि 9 ठाउँमा खोज तथा उद्धार अभियान अझै सक्रिय रहेको नगर प्रमुख अलेजान्द्रो एडरले बताउनु भएको छ। उद्धारकर्तालाई भग्नावशेषभित्र जीवित व्यक्ति भए नभएको पत्ता लगाउन सहज होस् भन्दै ती क्षेत्रमा शान्त रहन आग्रह गरिएको छ। कालीको टोरेस डेल लिमोनार आवासीय क्षेत्रमा स्वयंसेवक उद्धारकर्मी र सुरक्षाकर्मीले भग्नावशेषमा खोजी जारी राखेका छन्। केही ठाउँमा ग्यासका सिलिण्डर लगायत जोखिमपूर्ण सामग्री निकालिएकाले उद्धारका क्रममा विशेष सावधानी अप्नाइएको छ। स्थानीय रेस्टुरेन्ट व्यवसाय तथा अन्य स्वयंसेवकले उद्धारकर्मी स्वास्थ्यकर्मी र स्वयंसेवकका लागि दैनिक झण्डै 1000 जनालाई खाना उपलब्ध गराइरहेका छन्। र समाचारको अन्त्यमा खेल समाचार। एभरेस्ट महिला भलिबल लीग तेस्रो संस्करणमा नयाँ फ्रेन्चाइज टोली सुदूरपश्चिम थपिएको छ। यो सँगै लीगमा टोलीको संख्या 7 पुगेको छ। पहिलो संस्करणमा चितवन, गण्डकी, कर्णाली, काठमाडौँ, ललितपुर र मधेस सहभागी थिए। फाइनलमा ललितपुरलाई 3-2 सेटमा पराजित गर्दै कर्णालीले उपाधि जितेको थियो। दोस्रो संस्करणमा भने चितवन र गण्डकी बाहिरिएका थिए। दोस्रो संस्करणमा नयाँ टोलीका रूपमा लुम्बिनी लाभास र पोखरा निन्जास थपिएका थिए। यो संस्करणको फाइनलमा पनि कर्णालीले ललितपुरलाई 3-2 सेटमा हराएको थियो। प्रतियोगिता आउँदो असोजमा आयोजना हुनेछ। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि एकपटक। आज 3 संसदीय समितिको बैठक बस्दै नेपाली कंग्रेसको संस्थापनी तर समूहको राष्ट्रिय भेला आजदेखि शुरू हुने। सरकार र आन्दोलनरत लघुवित्त विरोधी बीच 7 बुधे सहमति। चेक अनादर मुद्दामा 1,58,00,000 जरिवाना तोकिएका सिन्धुपाल्चोकका युवक पक्राउ। काभ्रेको तामाघाटमा स्कूटर पल्टिँदा चालकको मृत्यु, पैदल यात्री घाइते। बाढ़ीले जाजरकोटमा 4 घर र झोलुङ्गे पुल तथा कास्कीमा 2 पुल बगायो। कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा 377 जना अझै बेपत्ता। र एभरेस्ट महिला भलिबल लीग तेस्रो संस्करणमा नयाँ फ्रेन्चाइज टोली सुदूरपश्चिम थपियो। हवस् त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी छात्रलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: Vorba nu nuculagilor, ciment, josta patat, taine, cabatel la uniula, periumantele matestura în roagil cu poșel ce caul la bătit.
1: Caca, timla etinit haceină? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
5: गोलन्जोर गाउँपालिका, वडा नम्बर 2 को कार्यालय, बितिजोर, सिन्धुली। वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765, बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
7: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क नम्बर 9944-0121-369, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली, रामेछाप।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलुन्चोर गाउँपालिका, वडा नम्बर 3 को कार्यालय, ग्वालटार, सिन्धुली।
2: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ। कहाँबाट ल्याउनु भयो दाजु?
8: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
2: हुर्केकै गिरिराज चल्ला 150मा?
8: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
9: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
8: विराज किसानको साथी।
9: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
8: प्रोप्राइटर जय मानन्दर। फोन 0485402349 0485402353 र 98540420239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
5: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।
4: पानीको मुहाना संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
10: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
4: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
10: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
4: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
10: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली।
5: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
5: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
11: हजुरको रेडियो

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।
2: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
3: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
0: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप।
0: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
0: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बचालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई रेडियो बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ। आज शुक्रबारको विषय रहेको छ। शुक्रबारको विषयमा रहेर हामीले तपाईँले चाहिँ फोन गर्नुपर्ने हुन्छ 0840400026 भने तपाईँले आफूलाई मनपर्ने स्थानीय कलाकारका गीतलाई रोजाइमा पार्न सक्नुहुन्छ। साथै तपाईँले हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज .com हजुरको यात्रामा कोस एफएम 95 MHz पनि एकैसाथ सुन्दै हुनुहुन्छ। कार्यक्रम तपाईँलाई के कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिनुहोस्। फेसबुक लाइभबाट सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर पनि गर्न सक्नुहुन्छ र कमेन्ट पनि पठाउन सक्नुहुन्छ भने तपाईँ उकाली उराली लेङ्ग्वेज गर्दै साथी भन्ज्याङ चौतारी गर्दै देश विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकै साथ सुन्दै पनि हुनुहुन्छ। आजको व्यवसाय तपाईँसँग रहन्छौ, मिठा रमाइला कुराकानी पनि हुनेछ भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। आजको विषय तपाईसँग रम्दै रमाउँदै अगाडि बढ्नेछौ र विशेष गरी आज हजुरको रेडियोको वार्षिक उत्सव बन्द गएको छ। तपाईँलाई यो पनि मैले जानकारी गराएँ यही कार्यक्रम मार्फत भने आज 17 वर्ष पूरा भई 18 वर्षमा हजुरको रेडियो 102.1 MHz प्रवेश गरेकोमा तपाईँलाई यो एकदमै लामो समयसम्मको यो यात्रामा तपाईँले हामीलाई साथ दिइराख्नु भएको छ। साथै आगामी दिनमा पनि तपाईँले हामीलाई अझै पनि साथ दिनुहोला, सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला हजुरको रेडियो मार्फत बजेका कार्यक्रमहरू मार्फत। साथै समाचार सूचनाहरू तपाईँलाई के कस्तो लाग्छ, अब आगामी दिनमा के गर्नुपर्छ भन्ने कुरा पनि तपाईँहरूले जानकारी दिनुहोला। तपाईँलाई मैले यो जानकारी गराएँ, बाँकी कुरा चाहिँ हामी एकैछिनमा गर्नेछौ। यति बेला कार्यक्रमको शुरूआतमा एकदमै बिचाउने रमाइलो गीत राखेर कार्यक्रमको शुरूआत गर्छौ, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम को शुरूआत में राख्यौ हमें देवेणी छोके त्रिशूली सरल सानो केसी रामहरि भण्डारी कोफिला वैभव त्यसैगरी रविन्द्र श्रेष्ठ को आवाज में रहेको थियो। यो एकदम मिठो गीत राखेर कार्यक्रम लोकशैली को शुरूआत गरिसकेका छौं भने अब भने पालो तपाईको रहेको छ। तपाईले 0440 40 0026 मा सहभागिता जनाउनु होला। साथसाथै आज हामी नयाँ वर्षमा प्रवेश पनि गरिरहेका छौं। साथसाथै हामी सुई विषयमा पनि हजुरको रेडियो 17 वर्ष पूरा भयो, 18 वर्षमा प्रवेश गरेको यो सुनौलो अवसरमा तपाईँको जिज्ञासा सल्लाह सुझावहरूलाई पनि आजको विषयमा हामीले सुनेछौं र यो 17 वर्षसम्मको हजुरको रेडियोको यो यात्रा लाई तपाईँले कसरी हेर्नु भएको छ, कसरी बुझ्नु भएको छ, साथसाथै आगामी दिनमा तपाईँले हजुरको रेडियोलाई अब कसरी चाहिँ अगाडि बढ्नुपर्छ भन्ने तपाईँसँग सल्लाह सुझाव प्रतिक्रिया छन् भने तपाईँले हामीलाई भन्न सक्नुहुन्छ। फटाफट फोन गर्नुहोस् 0440 40 0026 नम्बरमा भने तपाईँले रोज्नुभएका स्थानीय गीत पनि आजको बसाइमा बज्छ। यति बेला भने सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो नमस्कार हजुर, म एकदम सन्चै आरामै छु। चक्रजी बोल्नुभयो?
1: एकदमै
0: ल अब चक्रजीको सल्लाह सुझाव चाहिँ 9 बजेका कार्यक्रम ल्याउनु पर्यो भन्ने जिज्ञासा रह्यो।
1: हजुर एकदमै भन्नुभएको छ।
0: ल अब 9 बजेका कार्यक्रम अर्थात तपाईँले योभन्दा अगाडि रेडियो अब धेरै वर्ष भइसकेको छ, 17 वर्षबाट आज 18 वर्षमा प्रवेश गरेको छ। यो समय यो यात्रामा हामी दौड़िरहँदाखेरि अब विगतमा कार्यक्रमका सेड्यूलहरू धेरै छन् होइन, अब विगतकै कार्यक्रमहरूलाई चाहिँ निरन्तरता दिनुपर्छ भन्ने चाहिँ यहाँको जिज्ञासा हो अथवा त्योभन्दा नयाँ फरक खालको नयाँ ढंगबाट चाहिँ कार्यक्रमहरू ल्याउनुपर्छ आउनुपर्छ भन्ने पनि विचार छ कि के छ त चक्रजीको?
1: त्यस्तै भन्दाखेरि अब यो कार्यक्रम चाहिँ अब श्रोता साथीले अब देश विदेशमा रहेर सुन्ने श्रोता साथीले के हजुरको बिहानी आएन यो राशि फलको कार्यक्रम भन्ने जिम्मा गरिदिनुहोस् यो 19 घण्टा लगभग रेडियो छवटा बन्द रहेन अन्य कार्यक्रमहरू गर्दाखेरि कि यो मस्जिद कमन्सनको कार्यक्रम शनिबार बन्द रहेको र यो हजुरको रेडियोको चाहिँ टाइम पास कार्यक्रम निरन्तर आइरहन्थ्यो तिन बन्द भएको कारणले गर्दा र यो हजुरको बिहानीको बिहानको 6 बजेदेखि 7 बजीसम्म आउने कार्यक्रम अन्य कार्यक्रम त समग्रमा सबै ठिकठाकै छ भनेर लेखको शैलीमा सुधार गर्नुपर्ने त खासै केही छैन। अब यो फेसबुकलाई म्यासेज मार्फतको कमेन्ट पनि धेरै पाचन नै हुन्छ, त्यही पनि मैले अन्य कार्यक्रमको त्यो राख्ने नफरला अब यो तामाङ भाषाकै कार्यक्रमहरू नि शनिबारको बसाइमा आएको थियो त्यो अब सञ्चालन गर्ने कार्यक्रमको चाहिँ प्रस्तता कम भएको कारणले पनि रेडियोलाई चाहिँ अब असहज भएको जस्तो कि मैले महसुस भएको थिएँ र यो रेडियोमा चाहिँ अब 9 बजेको नराम्रो राम्रो राम्रो कार्यक्रम अन्य जिल्ला मार्फत अन्य श्रोता साथी मार्फत आउने कार्यक्रमकै सल्लाह सुझाव चाहिँ मबाट लिएर आइरहे पनि अब आगामी दिन 9 बजे कार्यक्रमलाई पनि निरन्तर आइरहोस् अब सल्लाह अब कुन सजिलो माध्यम चाहिँ नयाँ ढङ्गले चाहिँ अब नयाँ सोच नयाँ विचारको साथ चाहिँ अब आगामी वर्षमा जे जस्तो भयो भने अब आजको यो 17 वर्ष पुरा है 18 वर्ष समारोह भएको कार्यक्रममा चाहिँ अब यो 9 बजेको नयाँ नयाँ गति अब चाहना अब त्यस्तै अब चाहिँ निरन्तर नयाँ नयाँ उमङ्ग चाहिँ छाडोस् भन्छु भन्छु र अब कार्यक्रममा त राख्न धेरै मन छ, अरू श्रोता साथीलाई पनि राख्न दिनु मन छ, अरू यसमा पनि भएछ भने बाँकिरहेको छ नि अन्य दसैँमा नि कुरा गर्छु र अब आज सुनिमा पार्ने भन्दा कृष्ण खत्रीको कति कठोर रहेछ यो मान्छेको मन भन्ने तिरोजना पारेको भन्नु
0: कति कठोर हुँदो रहेछ के भन्नुभयो गेटको बल
1: यो मान्छेको मन के स्वास्थ्य यो के लाग्छ यो नि कहाँ छन् अब सल्लाह सुझाव त मैले
0: कृष्ण खत्रीको आवाजमा रहेको भन्नुभयो चक्रजीले
1: ल
0: ठिक छ, यहाँले भन्नुभएको गीत हाम्रो श्रीराजीले बजाउने प्रयत्न गर्नुहुन्छ कार्यक्रममा बस्छ भने ठिकै छ। यहाँले अब हजुरको रेडियोलाई शुभकामनाको साथ साथै आगामी दिनको कार्यक्रमको बारेमा पनि यहाँले सल्लाह सुझाव दिनुभएको छ, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै अब यो नयाँ वर्ष प्रवेश सँगसँगै तपाईँ हाम्रो सहयात्रा पनि सदाबहार यसै गरी रहोस्। आजको दिन मात्र नभएर पनि भोलिका दिनहरूमा पनि यहाँले हामीलाई सल्लाह सुझावहरू पनि दिन सक्नुहुन्छ र यहाँले दि पनि राख्नु भएको छ। साथसाथै अन्य साथीहरूले पनि यस्तै विषयहरूमा केही नयाँ सल्लाह सुझाव हामीलाई दिनुहुन्छ होला, यहाँले कार्यक्रम सुन्दै गर्नुहोला पनि भन्न चाहन्छु। चक्रजी, एकचोटि यहाँले भन्नुभएको गीतको बोल फेरि एकचोटि भन्नुहोस् न।
1: राठहरू हुँदो रहेछ यो मान्छेको मन कि सायो कि लसायो खाइने कहाँ छ।
0: ल ठिक छ, अब यहाँले कति कठोर हुँदो रहेछ यो मान्छेको मन भन्ने गीत भन्नुभयो नि त
1: एकदमै भन्नुपर्छ दिदी। अघि त अन्य कार्यक्रमहरू नभएर सिमी सरकार पनि निरन्तर आएर यो पनि अब हजुरको रेडियो मार्फत सम्पूर्ण नभएको कार्यक्रम चाहिँ अब सुधार गर्नुपर्ने चाहिँ खासै छैन। अधिकार कार्यक्रम चाहिँ बन्द भएकोले कि निरन्तर आइदिनलाई किन भन्थे र अन्य कार्यलाई चाहिँ खासै सुधार गर्नुपर्ने खुसिएको छैन। अब हजुरको बिहानी चाहिँ धेरै नै बन्द भएको हुनाले धेरै सेरका साथीले चाहिँ चाहने हुनाले कि एकदम मनमुटीमा सफल भएको कार्यक्रम हुनाले कि अब कार्यक्रम झलक पनि आएको छ। यो कार्यक्रमहरूको पनि तपाईँकै गाउँसम्म के कस्तो कार्यक्रम हुँदैछ के पनि झलकहरू पनि पठाउने हुनाले चाहिँ अब अहिले अलिक दुःख लाग्यो त्यही मात्रै छ, अरू त खासै केही छैन भन्ने कतै दिँदैछ।
0: ल हुन्छ चक्रजी, अब यहाँले भन्नुभएको गीत यति हामीले राख्न सकेनौँ भने विष्णु खत्रीको आवाजमा रहेको जुनसुकी भए पनि एउटा गीत बज्नेछ है त। ल हस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो चक्रबहादुर घेसिङजी, उहाँले रेडियोको लागि शुभकामनाको साथसाथै एकदमै महत्वपूर्ण सल्लाह सुझावहरू पनि दिएर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ, पालो तपाईँको रहेको छ। तपाईँले पनि सहभागिता जनाउनुहोस्। हाम्रो चक्रजीले गीत चाहिँ रोजामा पारिसक्नु भएको छ, अर्को साथीले हामीलाई सल्लाह सुझावको साथै रेडियोप्रति शुभकामना सन्देश छोड्न सक्नुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा आइसक्नु भएको छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो,
2: नमस्ते, गुड मर्निङ।
0: नमस्कार, गुड मर्निङ। हजुर, भूमिकाजी बोल्दै हुनुहुन्छ, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो चक्रबहादुर घेसिङजी, उहाँले रेडियोको लागि शुभकामनाको साथसाथै एकदमै महत्वपूर्ण सल्लाह सुझावहरू पनि दिएर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ, पालो तपाईँको रहेको छ।

0: मेरो एकदम ठिक छ, ड्युटी दिइरहेछु। तपाईँलाई पनि हल्का फुल्का लुकी छिपी सुन्दै थिएँ।
1: लुकी छिपी सुन्दै हुनुहुन्छ, ल ठिक छ। अब छोटो समय यहाँसँग छोटो समय छ जस्तो छ, ठिकै छ। म कार्यक्रमतर्फै लाग्छु त्यसो भए। हाम्रो चक्रजीले चाहिँ गीत रोजिसक्नु भएको छ होइन, यहाँले साथीलाई पनि सम्झन पाउनुहुन्छ। साथसाथै आज चाहिँ हाम्रो रेडियो अर्थात हजुरको रेडियो 17 वर्ष भई 18 वर्षमा प्रवेश गरेको यो सुनौलो अवसरको दिन छ। आज हामीले तपाईँहरूको सल्लाह सुझाव सुन्छौं र आगामी दिनमा कार्यक्रमलाई के कस्तो बनाउनुपर्छ, के गर्नुपर्छ होइन, र यो 17 वर्षसम्मको हजुरको रेडियोसँगको सहयात्रासम्म तपाईँहरू पनि आइपुग्नु भएको छ, तपाईँहरूलाई के कस्तो लाग्छ र विगतका दिनहरूमा के भयो कस्तो भयो र आगामी दिनमा के हुनुपर्छ भन्ने कुरा यहाँले हामीलाई भन्न सक्नुहुन्छ है त भूमिका चाहिँ।
0: फर्स्ट अफ अल त अब एफएममा अब एफएमको एनिभर्स पनि रहेछ, एफएम लगाइ त फेरि अब तपाईँहरूले कार्यक्रम राख्नु भएको छ र हामीले बोल्न पाएछौँ हजुर, सबै एफएम रेडियोहरूलाई नै ह्याप्पी एनिभर्सरी भनेछ है। अनि आगामी दिनहरूमा यस्तै यस्तै गरी कार्यक्रम ल्याउनु होला, अनि योभन्दा अरू प्रोग्राम पनि ल्याउनु भयो भने झनै राम्रो हुन्थ्यो।
1: यस्तो भूमिका
0: राम्रै सबै कुरामा राम्रै लाग्छ अब, किनकि अब पहिला जस्तो रेडियो बोकेर सुन्ने ऊ छैन, जमाना छैन। अब साथैमा फेसबुक चलाउने बित्तिकै, फेसबुक अन गर्ने बित्तिकै कार्यक्रम आयो भनेर थाहा हुन्छ, त्यसैमा धेरै रमाइलो खुसी लाग्छ मलाई,
1: ल साथसाथै अब भूमिकाजीले अब पछिल्लो समय रेडियोको महत्वको बारेमा पनि यसो भन्नुहोस् न त आज।
0: रेडियोको त अब म त खासै त्यस्तो धेरै बोल्न नि जान्दिनँ होइन,
1: जस्तो अब यहाँले रेडियो सुन्नुहुन्छ, रेडियो पछिल्लो समय कतिले अब सुनिन्छ भन्नुहुन्छ होला, कतिले सुनिँदैन है। अब पछिल्लो समय हामी मोबाइल को प्रविधिमा चाहिँ एकदमै मुमल्ली भएका छौँ, त्यो हुँदा रेडियोले स्थान पाएको छ अथवा छैन, रेडियो कतिले सुन्नुहुन्छ सुन्नुहुन्न भने त्यस्तो खालको कुनै प्रतिक्रियाहरू केही सुन्नु भएको होला नि।
0: म चाहिँ अब किनकि पहिला जस्तो अब पहिला भने चाहिँ अब निकै नै रेडियोहरू सुनिन्थ्यो होइन, जब अब यो मोबाइलहरू निस्केपछि चाहिँ प्रायः जस्तो मान्छेले रेडियोहरू सुन्दैन नि त, अब त्यही कारणले अहिले फेसबुक लाइभबाट आउन थालेपछि तपाईँहरूले ल्याउन थालेपछि चाहिँ नियमित प्रायः जस्तो सबैले नै सिक्छ, अनि हराएकोलाई हराइसकेको जस्तो लागिरहेको एक मालमा अहिले त जे सबै प्रकारका कार्यक्रमहरू सबै भन् टाइमै विशेष सुन्न पाइरहेको छ, यस्तै गरी सुन्न पाउँ सधैँ ल्याइराख्नु एकदमै अहिले चाहिँ सुन्नै पाकै नै छौँ, राम्रै चाहिँ सुनिरहेको छौँ।
1: ल भनेपछि यहाँले अब अन्य साथीलाई भने रेडियोको भूमिका महत्व अझै पनि छ है भन्ने चाहिँ सल्लाह सुझाव पनि दिनुहुन्छ।
0: मलाई चाहिँ हजुर मलाई चाहिँ एकदमै छ, किनकि अब मिडियालाई त्यो म सुन्नु रेडियो के हो र कसो हो र जमाना यस्तो हो भन्ने हुँदैन, पहिला अब अहिलेको जमानामा त्यस्तो सोच्नु नै होइन, पहिला साथैमा रेडियो बोकेर घाँस गोठालमा के अरे दौबी मोबाइल बोकेर थिएन, त्यतिखेर रेडियो बोकेर पुरानोलाई बोकेर बाँधेर दुई फकैटा भएको रेडियोले बाँधेर धरि हिँडिन्थ्यो, अहिले त जे होस् अब तपाईँहरूले फेसबुक लाइभबाट कार्यक्रम दिइराख्नु हुँदा रेडियो बोल्दाखेरि त सुन्न पाइयो नि त जसले पनि, अब जति रेडियो बोक्नु परेन अहिले हाम्रो, अनि सबै माध्यमबाट सुविधा छ, खोलिराख्नु भएको छ ल्याइराख्नु भएको छ, हामीले सुन्न पाउँछ सुन्नु नै पर्छ, अब पहिले फेरि माया गरियो राम्रो होस् भनेर माया गरियो, अहिले हरेक ठाउँमा मोबाइल साथैमा हुँदा भनेर घृणा गर्नु भएन नि त, त्यो भनेको त पहिलादेखि चलेको आगो हो नि त,
1: त्यही भएर अझै पनि महत्वको साथ सुन्नुपर्छ स्थान दिनुपर्छ भन्ने हाम्रो भूमिका अझैको भनाइ
0: हो। म चाहिँ पक्कै पनि सुन्नै पर्छ, अब अहिले त्यस्तो भन्नु मिल्दैन, पहिला त्यही काम लाग्यो मोबाइल आयो रेडियो त कसले सुन्छ र भन्ने मलाई एक दुईजना जति साथी पनि पाएको छु होइन, कहाँ जमाना कहाँ पुगिसक्यो तपाईँ कुन दुनियाँ हुनुहुन्छ अझै पनि भनेर भन्न खालकोहरू साथीहरू हुनुहुन्छ होइन, त्यसरी भन्न मिल्दैन, पहिला त्यही रेडियो माध्यमबाट हामीले हरेक कुराहरू यो फलान ठाउँमा यस्तो हुँदैन आउँदैछ घटना यस्तो भयो राम्रो यस्तो भयो भनेर हजुर फर्रासी फलदेखि त्यही रेडियो झुन्डाउनु पर्थ्यो, अनि अहिले त्यो मोबाइल आयो भन्नेमा त्यो रेडियोलाई त ए को सुन्छ र भन्ने मिल्दैन नि त, रेडियोको ठाउँमा रेडियो नै छ, मोबाइलको ठाउँमा मोबाइलै छ, मोबाइल भएर अहिले घन्टा रेडियो सुन्न पाइरहेको छ मलाई चाहिँ राम्रो लाग्छ।
1: ल ठिक छ, भूमिका चाहिँ एकदमै महत्वपूर्ण र एकदमै सबैको लागि राम्रो कुरा राखिदिनु भएको छ रेडियो प्रति।

0: विगतमा कस्तो थियो अहिले कस्तो थियो छ र अझै पनि साथीहरूले के भन्नुहुन्छ भन्ने कुराहरू पनि यहाँले राखिदिनु भएको छ। भूमिकाजीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु र यहाँले अब एउटा मिठो गीत बज्छ हाम्रो चक्रजीले बुझ्नु भएको छ साथीहरूलाई सम्झना पाउनुहुन्छ।
1: हस् हुन्छ, फर्स्ट अफ अल त तपाईँ लगायत यसरी दार्जिलिङ परिवारले फेरि पनि एनिभर्सरीको धेरै धेरै शुभकामना। आगामी दिनहरूमा यसै सुन्न हरेक दिन हरेक समय राम्रो राम्रो प्रोग्रामहरू यसरी सधैँभरि चलिरहोस्, हेरिराख्न पाऊँ, सुनिरहन पाऊँ, तपाईँहरूको दिन नै यसरी होस् भन्न चाहे। अनि साथीहरू हुने त पूर्वेली यात्रालाई विशेष गरी आज जन्मदिनमा सानोमा शेर्पालाई जन्मदिनको धेरै धेरै शुभकामना। साथीहरू हुन्छ अल्का दादा, आशिष नाइन बसे, उर्मिला थापा मगर, कमला मुखिया, मुनाल मुखिया, सृजना मुखिया, ढकाल धर्मरा, राज गाले मगर, रञ्जित राई, तीर्थ राई, सुरज राई, समीर सहयोगी, सुनिम शेर्पा, निमिपा, अस्मि सोताङ, अस्मिता बस्नेत, ढकाल धर्मरा धेरै साथी हुन्छ, सबैलाई सम्झना गर्दै सुनिन्छ। बाई बाई,
0: नमस्ते नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो भूमिका राईका छोडबाट आउनुहुन्थ्यो, उहाँले हामीलाई सल्लाह सुझावको साथै रेडियोको लागि शुभकामना सन्देश पनि छोडेर कार्यक्रमबाट छुटिसक्नु भएको छ। कति पनि योभन्दा करिब भनौँ न 10-11 वर्ष अगाडिको समयमा मैले पनि भोगेको कुरा हो, हामीले हाम्रो भूमिकाजीले पनि त्यस्तै खालको कुरा गर्नुभयो। कति पनि प्रत्येक व्यक्तिको घरमा चाहिँ एउटा रेडियो झुन्डिन्थ्यो नै घरको भित्तामा, साथसाथै त्यो रेडियो हरेक व्यक्तिले अथवा एउटा गाउँ बस्तीलाई नै सुन्दै गरी पनि बजाए थिए। त्यो बेलामा त्यति धेरै रेडियोको महत्व थियो र अहिले पनि रेडियोको महत्व कम भएको भन्ने चाहिँ होइन, किनकि रेडियो सुन्ने क्रममा हाम्रो गाउँ बस्तीमा अझै पनि कतिपय ठाउँमा चाहिँ रेडियोलाई नै हामीले स्थान दिइरहेका छौँ। प्राथमिकताको साथमा रेडियोले सरल, छिटो र सहज रूपमा चाहिँ विभिन्न ठाउँमा घटेका सूचना जानकारीहरू प्रत्यक्ष रूपमा सत्य तथ्य र निष्पक्षको आधारमा दिइराखेको हुँदा, अब जस्तो हामीले पछिल्लो समय हाम्रो भूमिकाजीले भन्नुभयो जस्तै मोबाइलको प्रविधि चलाउन नजान्ने अथवा मोबाइल चलाउन नजान्ने विशेष हाम्रो मम्मी बाबाहरूको लागि रेडियो अझै पनि महत्व छ। गाउँघरमा गयौं भने हामीले प्रत्येक व्यक्तिको घरमा चाहिँ रेडियोलाई अझै पनि बजाइराखेको होइन, अथवा कतिपयले त मेरो आँखाले पनि मैले देखेको थिएँ रेडियो त्यति धेरै महत्व थियो। हाम्रो भूमिकाजीले भन्नुभयो जस्तै फुटेको रेडियोलाई पनि जोडेर तारले बाँधेर बजाउने हिँड्ने होइन, साथसाथै साइड ब्याग बोक्या जसरी त्यसरी पनि हाम्रो बाजे हजुरबा हजुरआमाहरूले त्यसरी बोकेर हिँड्दै बजाउँदै हिँड्नुहुन्थ्यो। त्यो समयको रेडियो महत्व त्यति थियो र अहिले पनि रेडियोलाई त्यति नै महत्व दिँदै सुन्ने हाम्रो श्रोता साथी धेरै हुनुहुन्छ, माया गर्नुहुन्छ र आगामी दिनमा पनि रेडियोप्रतिको भूमिका, महत्व, माया साथ रेडियोप्रतिको सधैँ सहयात्रा तपाईँ हाम्रो सँगै हुनुपर्छ भन्ने उद्देश्य हाम्रो पनि भएको छ। तपाईँले पनि हामीलाई साथ दिनुहोस्, हामी पनि तपाईँसँगै रेडियोको यो आवाजसँगै हामी तपाईँको गाउँ बस्ती घरसम्म पाका पकेरासम्म यो आवाज गुन्जैमान बनाउने प्रयत्न गर्छौं। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ कि जस्तो लाग्दैछ, को साथी हुनुहुन्छ यति बेला, हामी उहाँलाई स्वागत गर्छौं। हेलो, कोही साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो
2: हजुर, नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: सरिता मगर।
0: सरिता हजुर, सन्चै आरामै हुनुहुन्छ?
2: एकदम आराम कुशलै भन्नु पर्यो।
0: ल, अनि के छ, खानपिन भयो कि बाँकी छ के छ, के हुँदैछ भन्नुहोस् न।
2: खाना भर्खरै भयो, अनि हजुरको भयो त?
0: मेरो पनि भइसकेको छ। आज रेडियो सुन्नु भएको छ कि छैन हाम्रो सरिताजीले?
2: सुनिरहेको
0: छु। सुन्दै हुनुहुन्छ, के छ त प्रतिक्रियाहरू, मैले दोहोऱ्याउन नपर्ला प्रश्नहरू?
2: एकदम ठिक छ, राम्रो छ भन्नु पर्यो रेडियो हजुरको। रेडियोलाई धेरै धेरै शुभकामना दिन चाहन्छु। 17 वर्ष पुरा गरी 18 वर्षमा प्रवेश गरेकोमा हजुरको रेडियो धेरै धेरै शुभकामना। यसै गरी अघि बढ्दै जानु, अलि नयाँ नयाँ राम्रो राम्रो कार्यक्रमहरू ल्याएर विशेष त श्रोताहरूको मन जित्ने कार्यक्रम ल्याएर अघि बढानु भन्न चाहन्छु।
0: सरिताजी, मैले यहाँ विषयमा अर्को प्रश्न गरेँ हाम्रो सरिताजीलाई, नयाँ कार्यक्रम भन्नुभयो, अब जस्तो कि अब लोकगीतको पप गीतकोहरू पनि कार्यक्रम छ, योभन्दा फरक चाहिँ कस्तो चाहिँ कार्यक्रम ल्याए चाहिँ अझ सुन्ने श्रोतालाई चाहिँ आकर्षित हुन्थ्यो अथवा योभन्दा बढी चाहिँ हजुरको रेडियो श्रोताहरूले सुन्नुहुन्थ्यो भन्ने के लाग्छ? कस्तो चाहिँ कार्यक्रम आउनु पर्थ्यो? अब लोकगीतको कार्यक्रम पनि छ, पप गीतको होइन, साथै आधुनिकको पनि छ। अब जस्तो यहाँलाई होइन सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी होला अर्थ जस्तो के हुन्छ नि त, अब ज्ञान विविधका कुराहरूको जस्तो खालको कार्यक्रम हुन्छ कि अब खालि मनोरञ्जनको मात्रै हो कि यहाँलाई चाहिँ कस्तो कार्यक्रम चाहिँ विशेष आइडीको भयो हुन्थ्यो जस्तो लाग्छ त?
2: मलाई चाहिँ ज्ञान वृद्धिको कार्यक्रमहरू पनि ल्याए होला भन्न चाहन्छु। अनि पहिला पहिला लाइक डोरीहरू चल्थ्यो दिदी, त्यो हराउँदै गयो है, हामी पनि साथीहरू, अनि त्यो पनि मिल्छ भने उसलाई पनि उग ल्याइदिनु होला भन्न चाहन्छु।
0: ल, दोहोरीमा लाइभ दोहोरी प्रत्यक्ष रूपमा गाउने कार्यक्रम पनि चाहिएको छ।
2: पहिला पहिला आउँथ्यो, हामीले पहिला पहिला सुन्थ्यौँ, अनि अहिले हराउँदै गयो, अनि त्यो पहिला पहिला पुरानो पुरानो कार्यक्रमहरू हराउँदै गयो, अलि ऊ लाग्छ नि त।
0: त्यति मात्रै हो सल्लाह सुझाव सरिता आजसँग?
2: त्यति मात्रै हो, म त सबै राम्रै लाग्छ, नियमित सुन्छु म टाइम मिलेसम्म, कोही बेला कार्यताको कारण बिजी हुन्छु, कार्यक्रम सुन्नु भ्याइँदैन,
0: र
2: मैले सुने जति कार्यक्रम सबै राम्रो छ, राम्रो छ, यस्तै गरी राम्रो हुँदै जानु, अघि जानु भन्न चाहन्छु।
0: ल, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। साथसाथै हामीले कार्यक्रम ल्याउने क्रममा कहिले काहीँ गीत संगीत पनि बस्छ, कुनै हामीले कार्यक्रममा ल्याइरहँदा आइरहँदा अथवा कार्यक्रममा बोलिरहँदा कुनै त्रुटि कमी कमजोरी छ भने हामीले सुधार्नु पर्ने पक्षहरूलाई पनि यहाँले चाहिँ यति टिप्पणी गर्नुभएको छ भने भन्न सक्नुहुन्छ?
2: नै त्यस्तो सुधार्नै पर्ने कार्यक्रमहरू त केही छैन, त्यस्तो सबै राम्रै छ भन्न चाहन्छु मेरो लागि चाहिँ है।
0: ल, सरिताजीको लागि सबै राम्रो छ, नामै हजुरको रेडियो छ, हजुरकै हो, त्यही भएर माया गर्नुहोला, साथ सहयोग सहयात्रा तपाईँ हाम्रो यो 18 वर्ष 17 वर्ष मात्र होइन 100 वर्षसम्म हाम्रो साथ सधैँ गरिरहोस्। मैले भने हाम्रो सम्पूर्ण श्रोता साथीलाई पनि यही कामना गर्छु है त। ल ठिक छ, त्यसो भए अब हामी कार्यक्रमतर्फ लाग्छ, एउटा मिठो गीत बज्छ, यहाँले साथीहरूलाई सम्झाउनुहोस् न त छोटो मिठोमा।
2: विशेष त दिदी हजुरकै लागि भन्न चाहन्छु, अनि रेडियो हजुरको लागि पनि मिठो सम्झना भन्न चाहन्छु, अनि त्यहाँ मेरो घर परिवारमा रहनुहुने बाबा मम्मी ठुलो बाबा ठुली मम्मीको लागि, र जति पनि मेरो साथीहरू हुनुहुन्छ उहाँ साथीलाई सम्पूर्णलाई मिठो सम्झना साथमा न्यानो माया कसैलाई विशेष छैन भन्दै गए। नमस्ते
0: नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सरिता मगर, उहाँले पनि हजुरको रेडियोलाई शुभकामना दिनुको साथसाथै आफ्ना आफन्तजन साथीसँगलाई सम्झनु भयो, र विशेष गरी हजुरको रेडियोलाई आगामी दिनमा कार्यक्रमको लागि र रेडियो प्रतिको सल्लाह सुझाव पनि उहाँले दिएर गइसक्नु भएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला भने चक्रजीले रोज्नु भएको गीत कार्यक्रममा बज्छ, त्यसपछि हामी विश्रामतर्फ जान्छौं, विश्रामपछि फेरि आउँछौं, रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।
3: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर, तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 98692544।
5: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसके नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46, सिद्धगढ़ी टेलरिंग सेन्टर गोलन्जर पाँच खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर एकको कार्यालय डुडभन्ज्याङ सिन्धुली।
3: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98-69-22-45-44,
5: 98-40-37-78-93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।

0: गाडी कमा राखेन हामीले एकदमै मिठो निगमा अहिले गीत गीतपछि हामी विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको व्यवसायमा तपाईँले स्थानीय गीत रोज्न पाउनुहुन्छ र आफ्ना आफन्तजन साथी संगीलाई सम्झन पाउनुहुन्छ। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ, गीतदेखिको हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: हजुर नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: म यता छिमेकी जिल्ला दोलाखाको तैरुङदेखि अभिषेक कुमार धनकी।
0: अभिषेकजीको खबर के छ, सुनाउनुहोस् न।
1: मेरो खबर यस्तै छ, ठिकै छ, घाम मन्दा मन्दा लागिराखेको छ, वरिपरि झम्म छ, बिहान त घाम लाग्ला लाग्ला जस्तै हुन्छ, फेरि बेलुका भएपछि पानी पर्छ, हिजो पनि पानी पर्यो। अरू के छ खबर मौसमहरू
0: भनेपछि? अरू एकदम सब ठिक ठाक छ, राम्रो रमाइलो पनि छ।
1: हजुर
0: ल, अब यहाँले आज कार्यक्रम चाहिँ सुन्नु भएको छ कि छैन त?
1: कार्यक्रम चाहिँ अघि भर्खर मात्रै सुनेको, यसो लाइभतिर देखेँ, अनि त्यसपछि कमेन्ट त खासै त्यस्तो गरेको छैन, अनि त्यहाँ सुन्दै जाँदाखेरि सरिताजीले कुरा गर्दै हुनुहुन्छ रहेछ, अनि फेरि रेडियोतिर पनि बजाएको।
0: ल भनेपछि अहिले दुवैतिर सुन्दै हुनुहुन्छ, फेसबुक लाइभ सुन्नुभयो सुरुवातमा, त्यसपछि रेडियो सुन्दै हुनुहुन्छ।
1: हजुर,
0: घरमा रेडियो छ अभिषेकजीको?
1: छ, घरमा रेडियो किन नहुन्छ?
0: नयाँ छ कि पुरानो छ? पहिले किन्नुभएको कि अहिले किन्नुभएको?
1: खै रेडियो त छन् दुई तिनटै, अहिले
0: भनेपछि फरक फरक कम्पनीको छ जस्तो छ।
1: हजुर
0: ल ठिक छ, अब त्यसो भए अब रेडियो सुन्दै हुनुहुन्छ, रेडियो पनि अब घरमा दुई तिनवटै छ भन्नुभएको छ, दुई तिनवटै छ भनेपछि त रेडियोको महत्व छ, रेडियोलाई माया गर्नुहुन्छ, सुन्नु पनि हुन्छ, त्यसो भए अभिषेकजीले?
1: अब पहिला चाहिँ फुर्सद हुन्थ्यो, अब समय अनुकूल त्यस्तै हुन्थ्यो नि त, अब पहिला चाहिँ एकदमै नियमितै सुनिन्थ्यो धेरै कार्यक्रमहरू, अहिले चाहिँ अब खासै त्यस्तो अब आफ्नै कार्य व्यस्तताको कारण त्यति धेरै सुनिँदैन, फुर्सद भएको बेला त सुनिन्छ।
0: ल पछिल्लो समय चाहिँ रेडियो सुन्न अलिक कमै पनि गर्नुभयो जस्तो लाग्छ, किनकि काम धेरै कार्य व्यस्तताले गर्दा यहाँले सुन्न पाउनुहुन्न।
1: त्यो पनि हो, फेरि अर्को कुरो कस्तो भयो, पहिला चाहिँ कार्यक्रमहरू धेरै आउँथ्यो, अनि अब फोन गर्ने, एसएमएस गर्ने, अब पहिला त पत्रकार हुन्थ्यो क्या अरे, त्यसलादेखि नै सुनेको हुन चाहिँ, अब अहिले एसएमएसको जमाना छ, अनि अहिले चाहिँ कार्यक्रम पनि अलि कम्ती आउँछ, अब एउटा रेडियोमा बढीमा त्यही बिहानदेखि बेलुकासम्म तिनवटा चारवटा भन्दा सुनिँदैन होला सायद, त्यो पनि मुस्किलले सुनिन्छ, अनि त्यसकारण कार्यक्रमहरू चाहिँ अलि कमै छ, अनि त्यही भएको कारणले पनि रेडियो सुन्नलाई कम्ती भएको कि जस्तो पनि लाग्छ।
0: जस्तो कि अब अभिषेकजीले प्रत्येक घन्टे पछि यदि कार्यक्रम आयो भने चाहिँ घन्टे पछि रेडियो सुन्न यहाँलाई समय चाहिँ के हुन्छ, मिल्छ?
1: होइन, समय मिल्ने भन्दा नि समय अनुकूल हुन्छ, अब त्यो घन्टे पछि भन्दा दिनैभरिको भन्दा पनि अब बाहेक
0: यहाँले जस्तो कि अब कार्यक्रम पछिल्लो समय चाहिँ कार्यक्रम दुईटा तिनवटा मात्र आउँछ, त्यो पनि मुस्किलले सुनिन्छ भन्ने प्रसङ्गमा चाहिँ मैले हाम्रो अभिषेकजीलाई यो प्रश्न गरेको थिएँ है त।
1: यस्तो हो, त्यो कार्यक्रम चाहिँ अब फोन इन कार्यक्रममा आयो भने त्यसमा अब फोन गर्न पाइन्छ, इन्ट्रेस्ट लाग्छ, होइन, त्यो जसले पनि हो कौतूहल त हुन्छ, अब मेरो फोन लाग्छ कि मैले गर्न पाउँछु कि, त्यस्तै हुन्छ, अनि त्यो फोन इन कार्यक्रममा आएन भने चाहिँ यसो सुन्ने, अब गीत सुन्न मन लाग्यो सुन्ने, नत्र त अहिले त मोबाइलको जमाना छ, होइन, इन्टरनेटको जमाना छ, सर्च गर्ने सुन्ने त्यस्तै मात्रै हुन्छन् प्रायः जस्तो, अब फोन इन कार्यक्रम आयो भने, अब यो साथी सङ्गीमा जोडिने कार्यक्रम आयो भने चाहिँ त्यसमा चाहिँ मलाई मात्र होइन इन्ट्रेस्टै हुन्छ।
0: ल ठिकै छ, त्यसो भए अब आज चाहिँ हजुरको रेडियो वेक्स दुई थुप्रो मेगाहर्ट्ज चाहिँ 17 वर्ष पूरा भई 18 वर्षमा प्रवेश गरेको गर्दै गर्दा हामीले यही विषय यही प्रसङ्गहरूलाई नै आजको कार्यक्रममा जोडी पनि रहेका छौं। साथसाथै यहाँले अब फोन इन कार्यक्रमहरू भयो भने चाहिँ नयाँ साथीहरूसँग जोडिन पाइन्छ, चिन्जान हुन्छ भन्ने कुरा गर्नुभयो यहाँले, साथसाथै यो कार्यक्रमको साथसाथै अन्य नयाँ कुनै कार्यक्रम ल्याउनु पर्दाखेरि चाहिँ कस्तो खालको कार्यक्रम आइदिएको भए हुन्थ्यो भन्ने चाहिँ यहाँलाई?
1: विशेष गरी चाहिँ 17 देखि 18 वर्षमा प्रवेश गर्दै हुनुहुन्छ, नयाँ कार्यकालको पनि शुभकामना भन्न चाहन्छु, अनि मलाई जहाँसम्म लाग्छ एउटा साथी बनाउने कार्यक्रम त्यो चाहिँ अब मिल्छ मिल्दैन त्यो हजुरहरूको कुराहरू हो, होइन, अनि त्यसपछि अर्को कुरा भनेको चाहिँ मलाई चाहिँ मनपर्ने भनेको एउटा क्यारिकेचरमा जसले आफ्नो पल्लालाई प्रस्तुत गर्न सक्छ, होइन अब हुबहु गर्न नसक्ला तर त्यसले अब छेउछेउमा लान सक्छ नि त आफ्नो कलालाई प्रस्तुत गर्न सक्छ एउटा त्यो कार्यक्रम अनि अर्को अब दोहोरी कार्यक्रमहरू त छँदैछ दोहोरीको कार्यक्रममा पनि अब पहिला पहिला अघि पनि सरिताजीले भन्दै हुनुहुन्थ्यो दोहोरी गाउनु पर्दछ हामीले गाउन नआए पनि गाउनेहरूले गाउनुहुन्छ होइन अनि एसएमएसको त छँदैछ अनि विशेष गरी श्रीराज सरको बेलुकाको टाइममा पहिला त फोन इन पनि हुन्थ्यो अहिले पनि यसो मिलेसम्म फोन लिनुभयो भने राम्रो हुन्थ्यो त्यस्तो भयो भने राम्रो हुन्छ मैले भन्नुपर्दा चाहिँ अब नयाँ चाहिँ पहिला पनि आउन त आउँथ्यो क्या अरे एक बजेतिर के समथिङ त्यस्तै कुन चाहिँ आउँथ्यो जे होस् क्यारिकेचरकै आउँथ्यो हास्य व्यङ्ग्यात्मक नै आउँथ्यो त्यो कार्यक्रम अनि साथी बनाउने कार्यक्रम अनि बाँकी त अब त्यही अनुसारको ल्याउनु भयो भने झन् राम्रो हुन्छ भन्ने लाग्छ
0: ल ठिक छ अब जस्तो कि क्यारिकेचर गर्ने कार्यक्रमहरू गर्नुभयो अब जस्तो कार्यक्रम सिने सुगात सुबह 12 बजेदेखि आउँछ त्यसमा पनि हाम्रो सम्झनाजीले कुनै एउटा एपिसोड भनौँ अथवा कुनै बार छ त्यो बारमा चाहिँ क्यारिकेचरहरू गर्ने कार्यक्रमहरू छ अब जस्तो अब गीत गाउने साथीसँगै सम्झने भन्दा त्यो खालको कार्यक्रम त्यो खालको अलिक फरक खालको प्रसङ्ग आइरहँदाखेरि चाहिँ साथीहरूको उपस्थिति चाहिँ अलिकति न्यून पनि हो कि भन्ने जस्तो लाग्छ अब यो कार्यक्रम हुँदै नभएको त होइन होइन अब जस्तो मैले नै बिहिबारको प्रस्तुति कार्यक्रम लोकोशैलीमा पनि कार्यक्रम चलाउने साथीले कार्यक्रम चलाउन सक्नुहुन्छ यदि कार्यक्रम चलाउन नआउने साथीले गीत गजल कविता लगायतको हाम्रो श्रीराज्यको टप अफ दिपमा भन्ने त्यस्तै खालको छ तर त्यो खालको कार्यक्रमहरू आइरहँदा साथीहरूको उपस्थिति पनि त्यही अनुसार हुनुपर्छ भन्ने उद्देश्य छ है त मेरो पनि अभिषेकजी अब के भन्नुहुन्छ यहाँले अब यहाँले आफ्नो विचार त व्यक्त गर्नुभएको छ यहाँले आफ्नो मनमा लागेको विचार व्यक्त गर्नुभएकोमा यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु
1: हस् धन्यवाद अब त्यो चाहिँ यस्तो अब त्यो क्यारिकेचरमा पनि अब त्यहाँ कार्यक्रम प्रस्तुतले पनि क्यारिकेचरमा गर्यो भने त झनै राम्रो भइ नै हाल्यो आकर्षित हुन्छ यदि होइन भने पनि अब जुन श्रोताले चाहिँ क्यारिकेचरमा बोल्न चाहे सुरुदेखि नै बोल्न चाह्यो भने पनि त्यसमा पनि राम्रो हुन्छ फेरि कुनै कार्यक्रम यस्तो हुन्छ कि तपाईँले क्यारिकेचर गर्न सक्नुहुन्छ भनेपछि बिचमा क्यारिकेचर गर्दाखेरि त्यो अलि अप्ठ्यारो हुन्छ सुरुमै खन लाएदेखिकै क्यारिकेचरमा बोल्यो भने त्यसमा चाहिँ फेरि अलिरेस्टिङ हुन्छ मेरो विचारमा
0: ल ठिक छ अब यहाँको सल्लाह सुझावलाई पनि हामीले समर्थन जनाउँदैछौँ अब भनेपछि आगामी दिनमा यही खालकै कार्यक्रम नै जस्तो कि क्यारिकेचर हुने कार्यक्रम छुट्टै खालको कार्यक्रम नै ल्याउनु पर्ने अब हाम्रो अब अलिक मनोरञ्जनात्मक कार्यक्रमहरू भएको हुँदा साथसाथै गीत सङ्गीतको कार्यक्रम हुँदा त्यसमा अलिकति फरक पनि हो कि जस्तो पनि लाग्यो यहाँको विचार भने अनुसार ठिक छ यहाँलाई विशेष धन्यवाद व्यक्त गरे
1: जोड्न चाहिँ अब अहिले चाहिँ अब साथी बनाउने कार्यक्रम हट्यो कि अरे होइन अनि जसो भनेको चाहिँ रेडियो सुन्ने श्रोताहरूले साथी मार्फत नै अब कनेक्सन हुनुहुन्छ अनि साथी बनाउने कार्यक्रम पनि त्यसमा जोडिदियो भने चाहिँ झनै प्रभावकारी होला जस्तो लाग्छ मलाई पहिला पहिला चाहिँ अब त्यो समय थियो साथी बनाउने होइन अब रेडियोको नम्बर छोड्ने हुन्थ्यो अब आफ्नो इच्छा अनुसार नम्बर सुख ठेगाना हरेक छोड्ने हुन्थ्यो र त्यो कुनै एउटा अप्सनमा त्यस्तो पनि भयो भने हुन्छ तर पछिल्लो समय चाहिँ अब गल्ती एउटाले गर्छ सबैलाई दोष भने जस्तै त्यो अवस्था आएर चाहिँ त्यसमा अलिक कमी भएको जस्तो लाग्छ अनि सुन्ने श्रोताहरूलाई पनि अब खासै इन्ट्रेस्ट नभएको हुन त अब अहिले गाउँघरमा त्यति बस्नुहुन्न प्रायः जस्तो सहरतिरै बस्नुहुन्छ सहरमा बसे तर पनि पुरानो श्रोताहरूले चाहिँ सुन्नुहुन्छ अनलाइनको माध्यमबाट पनि सुन्नुहुन्छ उहाँहरूले पनि कार्यक्रममा सहभागी जनाउनुहुन्छ यदि त्यस्ता कार्यक्रमहरू आए भने चाहिँ मलाई चाहिँ त्यस्तो लाग्छ
0: ल हुन्छ म पनि कार्यक्रमको अन्त्यमा है यहाँको सल्लाह सुझावहरू साथसाथै अन्य साथीहरूको सल्लाह सुझाव हामीले यो कार्यक्रम सुन्न पाएनौ अब 11-12 बजेको कार्यक्रममा अन्य साथीहरूको सल्लाह सुझाव पनि सुन्छौं यहाँले दिनुभएको यो सल्लाह सुझाव महत्वपूर्ण भनाइहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै एउटा मिठो गीत बज्छ यहाँले साथीलाई सम्झाउनुहोस् न साथी विशेष गरी आज कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ
1: हाम्रै दोलाखाली कलाकार हुनुहुन्छ पहिला आरजे नै हुनुहुन्छ कालिम्पोङ कार्यक्रममा कार्यरत हुनुहुन्छ अहिले जापान हुनुहुन्छ भीमसेन सुवेदीको कौटु दुखेपछि त भन्ने छ पुरानो गीत हो विशेष गरी यस गीतको सर्जक स्रष्टाहरूलाई एकदम सम्मानका साथ सुनाउनु र अनि हजुरहरू सम्पूर्णमा अनि श्रीराज सरलाई पनि धेरै सम्झना भन्न चाहन्छु यो बेला कार्यक्रम जति पनि साथीहरूले आफन्तहरूले सुन्दै हुनुहुन्छ विशेष गरी सम्झना भन्न चाहन्छु। र अन्तमा 17 वर्ष पार गरी 18 वर्षमा प्रवेश गर्दै गर्दाखेरि यहाँहरूको एकदमै उत्साह, शान्ति, उमङ्ग होइन, तपाईँहरूको मन जित्न सफल होस्, तपाईँहरूले पनि श्रोताहरूको मन जित्न सफल हुनुभएको छ, श्रोताहरूले पनि तपाईँहरूको मन अझै एकदम उच्च पार्ने त्यो किसिमको भावना होस्, यही शुभकामना दिन चाहन्छु। र बजनी गीत मार्फत मबाट जति पनि साथीहरू परिचित हुनुहुन्छ, दोलाखा सैलुङको अभिषेक कुमार धने जतिले चिन्नुहुन्छ, सबै सबैलाई धेरै सम्झना माया भन्दै छुट्टिन्छु। नमस्कार।
0: हस् त नमस्कार। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अभिषेक कुमार धनुकेजी। अब चाहिँ म कार्यक्रमको अन्त्यतिर छु, केही साथीको कमेन्ट छ आजको अवस्थामा, कमेन्टलाई पनि स्थान दिन्छु। हिराबहादुर लगाईजीले नमस्ते भन्नुभएको छ, क्षेत्रीय आयुषीले पनि सुन्दैछु भन्नुभएको छ, त्यसै गरी उहाँले लेख्नु भएको छ कमेन्टमा, सबैलाई सम्झेको छु ल भन्नुभएको छ। धर्मराजजीले पनि वृतामोड झापाबाटी कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। मिसिङ रेवतजीले पनि जन्मदिनको शुभकामना रोजन एलेक्स लिम्बुलाई भन्दै हुनुहुन्छ, उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना हाम्रो तर्फबाट पनि। त्यसै गरी मिलन गायल मोटोजीले पनि दुहा कतारबाट सुन्दैछु भन्दै हुनुहुन्छ। मनको साथी जीवन कार्कीजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ। पेमा किङजीले पनि सुन्दैछु है यता मुस्ताङबाट भन्नुभएको छ। निशा ठोकरजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ। सागर गिरीजीले पनि सुन्दैछु है नमस्ते हजुर भन्दै हुनुहुन्छ, जापाबाट भन्नुभएको छ। विष्णु खनालाकोजीले पनि सुन्दैछु है कार्यक्रम भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। बुद्ध वज्रचार्यजीले ललिता आशिषलाई नमस्ते छ है भन्दै हुनुहुन्छ, साथै सन्दना आशिषलाई पनि भन्दै हुनुहुन्छ। टिकाराम सुनवारजीले पनि दर्शन नमस्कार, रामेछाप घर भई हाल काठमाडौँबाट भन्नुभएको छ। निर्मला थिङजीले पनि नमस्ते नमस्कार लासु फ्याफुलाई हामी सुन्दैछौ भन्दै हुनुहुन्छ। आज म सबै साथीको कमेन्ट धेरै कमेन्ट वाचन गर्न सक्दिन, समय कम छ। हजुरको रेडियो वेक्स 2 थुप्लेकिनेगाहर्ट चाहिँ 17 वर्ष पूरा भई 18 औं वर्षमा प्रवेश गरेकोमा हजुरको रेडियो वेक्स 2 थुप्लेकिनेगाहर्ट प्रति बधाई तथा कार्य सफलताको शुभकामना भन्न चाहन्छु भन्दै हुनुहुन्छ। निर्मलाजीले पठाउनु भएको बाँकी कमेन्टलाई मैले थाति नै राखेँ, अर्को कार्यक्रममा वाचन हुन्छ। जनक रोजाली मगरजीले पनि ह्याप्पी बर्थडे भन्दै हुनुहुन्छ। पवित्र बमजन तामाङ, त्यसै गरी सानो माया शेर्पाजीलाई, त्यसै गरी जेनी लिम्बुले पनि नमस्ते सुन्दैछु भन्दै हुनुहुन्छ। फिकल आर्यना गाउँलेजीले पनि फिकलबाट सुन्दैछु भन्दै हुनुहुन्छ। मनकुमारी कान्छी कुलुङजीले पनि शङ्खुवा सभाबाट सुन्दैछु भन्दै हुनुहुन्छ। मनोज सुन्दासजीले पनि सिन्धुलीको झाँगाझलीबाट सुन्दैछु भन्दै हुनुहुन्छ। अभिषेक कुमार धनकेजीले सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। कमल श्रेष्ठजीले पनि आज मलाई कमल बराइली घरतीको आवाजमा रहेको गीत बजाइदिनुहोस् भन्दै हुनुहुन्छ। साथीले गीत रोजिसक्नु भएको छ। ऋतु क्याप्चाकी मगरजीले पनि सिन्धुलीको खन्याखर्काबाट सुन्दैछु भन्दै हुनुहुन्छ। सिम्पल सरिनाजीले पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। धनु गजमेरजीले पनि नमस्कार साई दिदी भन्दै हुनुहुन्छ, हजुरको रेडियोलाई शुभकामना भन्नुभएको छ। सुमित्रा लिम्बुजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ। सत्यकोला इसाहालाजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ। कल्पना साङथाङजीले पनि सुन्दैछु है भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै। आज मैले सबै साथीको कमेन्ट त वाचन गर्न सकिनँ, समय अभाव छ। 10:57 भइसकेको छ। आज अलिकति हामीले भिडियोप्रतिको केही कुराहरू गर्दाखेरि समय अभाव भएको कारण तपाईँका सबै कमेन्टलाई मैले वाचन गरिनँ, कतिपय कमेन्ट छुट्यो होला, नरिसाउनु होला, भोलिको अवसरमा तपाईँका कमेन्टलाई वाचन गर्नेछौ भन्दै कार्यक्रमको अन्तमा फेरि पनि तपाईँ जति पनि साथीले यो हामीलाई भिडियोप्रति 17 वर्षसम्म सहयात्रा गरेर हामीलाई साथ दिनुभयो, साथसाथै हामीसँगै सहयात्रा गर्नुभयो, हामीसँग रहेर जोडिएर हामीलाई सल्लाह सुझाव दिनुभयो, राम्रा नराम्रा कुराहरूलाई पनि सुधार्ने मौकाहरू पनि दिनुभएको छ कतिपय अवस्थामा भन्दै, रेडियोलाई यो 17 वर्षसम्म सहयात्रा गर्दै आउनुहुने विज्ञापनदाता, श्रोता, शुभेच्छुक साथै सहयोगी साथी सबै सबैलाई मनदेखि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। जति पनि हामीलाई होइन यहाँसम्म ल्याएर माया गरेर साथ दिने सबै सबैलाई विशेष धन्यवाद व्यक्त गर्छु। साथै हजुरको रेडियोले यो 17 वर्षसम्म हजुरको आवाज, हजुरको साथ, यो हो हजुरको रेडियो वेक्स 2 थुप्लेकिनेगाहर्ट्जलाई मूलमन्त्र बनाएर यो 17 वर्ष पूरा गरेको यो सुनौलो अवसरमा फेरि पनि तपाईँ सम्पूर्ण रेडियो श्रोता मित्रलाई हामीले तपाईँसम्म ल्याएका, यतिन्जेलसम्म आएका, ल्याएका कामहरूले तपाईँहरूलाई कतिपय अवस्थामा राम्रो भन्यो होला, कतिपय अवस्थामा नराम्रो पनि भयो होला होइन, सकेसम्म हामीले तपाईँलाई सत्य तथ्य र राम्रा कुराहरू र सन्देशमूलक सन्देशहरू दिने प्रयत्नका साथ आगामी दिनमा अझ राम्रो बनाउने प्रयत्न गर्दै तपाईँ सम्पूर्ण मित्रलाई फेरि पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दै आगामी दिनमा तपाईँ हाम्रो सहयात्रा सधैँभरि यसै गरिरहनेछ र यो 17 वर्ष मात्र नभएर अझ 100 वर्षसम्म तपाईँ हाम्रो सहयात्रा एकैसाथ अगाडि बढ्नेछौ भन्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सन्दना खड्गी साथी श्रीराज महतो हुनुहुन्थ्यो, उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्छु। कार्यक्रम लोकसिरी अवधि प्रबजेका मीठा गीतका सर्जक श्रष्टालाई पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै सम्पूर्ण फोन गर्ने साथीलाई सल्लाह सुझाव प्रतिक्रिया दिने साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै आजको लागि भने कार्यक्रम लोककौशलीको व्यवसायबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाकोस एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। रामेछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz 17 वर्ष पूरा गरी 18 वर्षमा प्रवेश गरेको छ। हजुरको आवाज हजुरको साथ भन्ने नारालाई मूल मन्त्र बनाएर 2067 साल श्रावण 29 गतेदेखि नियमित रूपमा प्रसारण हुँदै आएको रेडियोले श्रोता लक्षित सूचना समाचार र कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ। रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप नगरपालिका वडा नम्बर 8 रामेछाप बजारमा स्टुडियो रहेको रेडियोले 17 वर्षदेखि सूचनामूलक मनोरञ्जनात्मक र विभिन्न भाषाभाषीहरूलाई समेटेर कार्यक्रमहरू उत्पादन र प्रसारण गर्दै आएको छ। पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको छ। श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले हिजो सर्वोच्च अदालतमा रिट दर्ता गर्दै उहाँलाई बिना आधार र कारण पक्राउ गरिएकोले तत्काल थुनामुक्त गर्न माग गर्नुभएको हो। वैयक्तिक गोपनीयता हनन सम्बन्धी कसुरमा पक्राउ गरेका श्रेष्ठलाई जिल्ला अदालत काठमाण्डुले 3 दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ। प्रहरीले जनआस्था .com प्रकाशित सामग्रीलाई लिएर परेको जाहेरीका आधारमा काठमाण्डु जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएर श्रेष्ठलाई अस्ति ललितपुरमा रहेको उहाँकै निवासबाट पक्राउ गरेको थियो। प्रहरीले जनआस्था साप्ताहिक तथा जनआस्था .com को ललितपुर धम्सेखेलमा रहेको कार्यालयमा छापा मारेर कम्प्युटर लगायत केही कागजात समेत नियन्त्रणमा लिएको थियो। श्रेष्ठको पक्राउप्रति पत्रकार तथा संचार सम्बन्ध संघ संस्थाले विरोध जनाएका छन्। समाचारको विषयमा असहमति भए प्रेस काउन्सिल वा प्रचलित कानूनी प्रक्रिया मार्फत समाधान खोजी गर्नुपर्नेमा पत्रकारले पक्राउ गर्नु प्रेस स्वतन्त्रमाथिको हस्तक्षेप भएको भन्दै तत्काल रिहाईको माग गरिएको छ। काठमाण्डु भ्रिकुटी मण्डपमा गएको मंगलबारदेखि चलिरहेको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026मा अवलोकनकर्ताको घुइँचो लागेको छ। आयोजक नेपाल अटोमोबाइल्स स्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाका अनुसार 3 दिनमै 77,000 भन्दा बढ़ीले मेला अवलोकन गरेका छन्। 3 दिनमा 1500 गाड़ी बुकिङ भएका विक्रेताको भनाइ छ। बुकिङ हुने गाड़ीमा विद्युतीय गाड़ीको संख्या धेरै रहेको छ। बीवाईडी डाटा चेरी ब्राण्डका गाड़ी सबैभन्दा धेरै बुकिङ भएका छन्। डाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले एक्सपो लक्षित गर्दै टियागो र पञ्च इभी सेस लिफ्ट सार्वजनिक गरेको थियो। टियागो इभी सेफिलिक्सको मूल्य 28,29,000 रूपियाँ र पञ्च इभी फेस लिफ्टको मूल्य 32,29,000 रूपियाँ तोकिएको छ। नाइमा एक्सपोमा एमजे मोडा टोयोटा आइकर लगायत ब्राण्डका गाड़ी पनि बुकिङ भएका छन्। पर्सि आइतबारसम्म चल्ने एक्सपोमा 55 भन्दा बढ़ी ब्राण्डका गाड़ी राखिएको छ। बाजुराको त्रिवेणी नगरपालिका 9 तामसुमा पहिरोमा परि बेपत्ता भएका घाइतेको पहिचान खुलेको छ। बेपत्ता हुनेमा त्रिवेणी नगरपालिका 9 की 20 वर्षीय प्रतीक्षा थापा रहेको र पहिरोमा परेर स्थानीय धर्म थापा र धौली देवी रावल घाइते भएका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेश बहादुर साईका अनुसार थापाको बायाँ खुट्टा र शरीरमा तथा रावलको टाउको खुट्टा र शरीरमा चोट र लागेको छ भने घाइते दुवैजनालाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी ल्याएको उहाँले बताउनु भएको छ। अविरल वर्षापछि पहिरोले स्थानीय धर्म थापा र कर्णबहादुर थापाको घर पूर्ण रूपमा क्षति भएको छ। पहिरोले पूरिएका थापाकी छोरी प्रतीक्षा बेपत्ता भएको छन्। उहाँको खोजी गर्न प्रहरी नायब उपेक्षक शैलेश्वरी बोहराको नेतृत्वमा प्रहरी टोली खटिएको छ। खोजी कार्य तथा उद्धारका सशस्त्र प्रहरी बल नेपाली सेना र स्थानीय समेत खटिएका छन्। त्यस्तै रोल्पाको थबाङ गाउँपालिका 5 उवा कोट बारा गाउँमा अस्ति बुधबार रातिको पहिरोमा परेर बेपत्ता 3 जनाको खोजी भइरहेको छ।
खबरको क्रममा अन्तर्राष्ट्रिय खबर इरानले हर्मुज जलमार्गमा भएको तेल चुहाटका कारण आफ्नो 10 मे क्विस्मा टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्दै जिम्मेवार पक्षसँग क्षतिपूर्ति माग गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले तेलको दागले गाडी र ओमान सागरको पानी दूषित भएको र प्रारम्भिक प्रमाणले विदेशी ठूलो इन्धन वाहक जहाजबाट चुहाट भएको देखाएको बताउनु भएको छ। अमेरिकाबाट संचालित जहाज निगरानी वेबसाइट ट्याङ्कर ट्र्याक का अनुसार अगस्त 3 मा ओमानी समुद्रका रहेको ठूलो जहाज मिनो अन पाइनियर माथि भएको इरानी आक्रमणपछि तेल चुहाट भएको देखिएको छ। त्यसपछि तेल हर्मुज जलमार्ग दुवै इरानतर्फ बगेको बताएको छ। प्रवक्ता बघाईले हालका दशकमा यस्ता तेल चुहाटले इरानका तटीय क्षेत्रमा ठूलो आर्थिक तथा वातावरणीय क्षति पुर्याएको भन्दै सम्बन्धित पक्षले क्षतिपूर्ति दिनुपर्ने बताउनु भएको छ। इरानको वातावरण संरक्षण संगठनकी प्रमुख सीना अन्सारीले पनि यस घटनालाई पछिल्ला दशकमा यस क्षेत्रमा देखिएको व्यापक समुद्री प्रदूषणको अर्को उदाहरण बताउनु भएको छ। उहाँले वातावरणीय क्षतिको क्षतिपूर्ति कसले दिने भन्ने प्रश्न समेत उठाउनु भएको छ। इरानले गएको वर्ष फेब्रुअरी 28 शुरू भएको मध्य पूर्व युद्धपछि हर्मुज जलमार्गमा नियन्त्रण कायम राख्दै खाड़ीका अमेरिकी सहयोगी राष्ट्रबाट ऊर्जा बोकेर जाने जहाजको आगमनमा अवरोध पुर्याउँदै आएको छ। इरानले वातावरण संरक्षण लगायत सेवा संचालनका लागि हर्मुज हुँदै जाने जहाजबाट नौपरिह शुल्क लिने योजना अघि सारेको छ, जसको अमेरिका र केही क्षेत्रीय देशले विरोध गरेका छन्। खबरको अन्त्यमा खेल खबर। जापानको आइसे नागोया क्षेत्रमा आउँदो सेप्टेम्बर 19 अक्टोबर 4 तारीकसम्म आयोजना हुने 20 एसियाली खेलकुदका लागि नेपाली खेलाड़ीले तयारी तीव्र पारेका छन्। नेपालबाट क्याइनुङ तर्फ धनकुटा विजय माझी र सिन्धुपाल्चोकका आशिष राणा मगरले प्रतिनिधित्व गर्दैछन्। कायम इस्लाम र कायम क्रस विधामा प्रतिस्पर्धा गर्ने दुवै खेलाड़ीले पछिल्लो 1 महिनादेखि पोखराको फेवतालमा प्रशिक्षण लिइरहेका छन्। नेपाल राफ्टिङ एण्ड क्यानोइङ संघका प्रमुख प्रशिक्षक निम बहादुर मगरको प्रशिक्षणमा खेलाड़ीहरूको प्राविधिक दक्षता, शारीरिक फिटनेस र प्रतिस्पर्धात्मक क्षमता विकासका अध्ययन दिइरहेका छन्। विजय माझीले सहयोगी लामो समय तमोर नदीमा राफ्टिङ गाइडका रूपमा काम गरिरहेका थिए। नदीको तीव्र बहाव र कठिन परिस्थितिमा राफ्टिङ गरिएको अनुभव अहिले क्याङमा उपयोगी बनेको उहाँको भनाइ छ। प्रशिक्षक मगरका अनुसार खेलाड़ीलाई प्राविधिक र शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि तयार पारिएको छ। फेवातालमा भइरहेको प्रशिक्षक पोखरालाई क्याङमा खेलाड़ी उत्पादन र प्रशिक्षकको सम्भावनायुक्त गन्तव्यका रूपमा स्थापित गर्न समेत सहयोग पुगेको प्रशिक्षक मगरले बताउनु भएको छ। नेपालले यस पटकको एसियाली खेलकुदमा विभिन्न 22 खेलमा सहभागिता जनाउनेछन्। हवस्, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्गी पनि विदा हुन्छु। हवस्, नमस्कार।

0: barbanonu kulagi rod, cement, josta pata, tiny, kabata loni ula, perio mantali matesturam rajul ku pasal chika ula batit.
1: Kaka, timlai etini thachaina? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854046682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0485403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलुनचोर गाउँपालिका, वडा नम्बर 3 को कार्यालय, ग्वालटार, सिन्धुली।
6: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँघरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स, रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841082610। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
5: गोलुन्जोर गाउँपालिका, वडा नम्बर 6 को कार्यालय, बासेश्वर, सिन्धुली।
4: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
8: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845484117 9845555562 048445562 049-4211-30 सम्पर्क गर्न सकिनेछ।
5: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी
8: 9845484117 9845555562 048445562 049-4211-30 सम्पर्क गर्न

0: सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टप अफ द पटना मा कार्यक्रम प्रस्तुत श्रोता आज म उपस्थित भइसकेको छु तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पल आज विशेष विशेष विशेष बनाउनको लागि बिहानको समय चाहिँ 11:20 गइसकेको छ। कहाँ हुनुहुन्छ, के गर्दैनुहुन्छ, जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट यति बेला सुनेर साथ दिइराख्नु भएको छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम र पप दीपक हामी हप्ताको छ दिन आउँछौ भिन्न भिन्न भार भिन्न भिन्न बसाईको साथमा उपस्थित हुने गर्दछौ। आजको बसाई हामी तपाईँसँग रहनेछौ, कुराकानी गर्नेछौ, आउन सक्नुहुन्छ। नम्बर 0484-0026 रहेको छ पनि भन्न चाहे। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz, तामाको एफएम 95 MHz अनि अनलाइनका थुप्रै माध्यमबाट यति बेला देश तथा विदेशमा रहेर सुन्दै हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। प्राविधिक पाटोमा ललिताजी हुनुहुन्छ, उहाँको साथ रहेको छ। स्पेसल डे रहेको छ आज, स्पेसल दिन, स्पेसल डे हाम्रो लागि चाहिँ होइन, स्पेसल दिन रहेको छ। 17 वर्ष पार गरी 18 वर्षमा हजुरको रेडियो लागेको छ। यो यात्रा गर्दै जाँदाखेरि विभिन्न कुराहरू हुन सक्छन्, तपाईँको मनमा लागेका ती कुराहरू आजको बसाईमा सुन्नेछौ। कार्यक्रममा साथमा नेपाली पप गीतहरू राख्ने नै छौ। कुनै गीत सुन्न मन छ भने रोजाइमा पार्न सक्नुहुन्छ, सरसल्लाह सुझाव दिन सक्नुहुन्छ रेडियोको बारेमा, होइन मनमा लागेको कुराहरू भन्न सक्नुहुन्छ। तर साथीभाइ आफन्तलाई सम्झन दिने छैन, म आजको बसाईमा सो कुराकानी गर्न मन छ, सरसल्लाह सुझाव दिन मन छ, रोजाईको गीतहरू सुन्न मन छ भने मात्र फोन गर्नुहोस्। नम्बर 0484-0026 रहेको छ। म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ, हामी सामाजिक सञ्जाल फेसबुकमा छौँ पनि भन्न चाहे। प्राय जसो हामी सरसल्लाह सुझावलाई ग्रहण गर्नेछौ आजको दिनमा, होइन हुन त लिइरहेका पनि छौ, भनेअनुसार भएको छैन होला, केही कारण होला, हाम्रो तर्फबाट केही कमी कमजोरी भइरहेका छन् होला, केही कारणले

हामीले तपाईँले चाहे अनुसारका कुराहरू गर्न सकिरहेका त छैनौ होला, तैपनि प्रयास गर्नेछौ चाहिँ भन्न चाहे शुरूआतमा। अन्य कुराहरू केही छन् सर, सल्लाह सुझाव दिन मन छ, भन्न मन छ भने आउन सक्नुहुन्छ नम्बर 4840 0026 को माध्यम भएर आउन सक्नुहुन्छ भन्दै यति बेला कार्यक्रमको शुरूआत गरिहाल्छौ। तपाईँको माझमा एउटा मिठो गीत राखेर दिपेश किशोर भट्टराईको आवाजमा रहेको गीत छ केमा तिम्रो साथी बन्न सक्छु, यो गीत तपाईँको माझमा यति बेलाको समयमा।

0: के म तिम्रो साथी बन्न सक्छु तिमीलाई केमा तिम्रो साथी बन्न सक्छु आहा तिमीलाई आफ्नो भन्न सक्छु दिवस किशोर भट्टराईको सुमधुर आवाज मैले तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौ। आउन सक्नुहुन्छ अब कुराकानी गर्छौ नम्बर 48 40 26। आजको बसाईमा हामी साथी र आफन्तलाई सम्झन दिने छैनौ, मात्र रेडियोको बारेमा अनि साथसाथै कुनै गीत सुन्न मन छ नेपाली पप गीत हुने अब त्यो चाहिँ रोजाइमा पार्न सक्नुहुन्छ, नभए भने कम्प्लिटली रेडियोको बारेमा कुराकानी हुनेछ आजको बसाइमा। ओके हस् आउनु होला। यति बेला कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार। नमस्ते नमस्कार धनुजी, स्वागत छ कार्यक्रममा। के छ खबर, के गर्दै हुनुहुन्छ, कता हुनुहुन्छ?
1: म गाउँतिरैछु, घरतिरैछु, कार्यक्रम सुन्दैछु अनि ठिकै छु, सन्चैछु। हजुर सन्चै हुनुहुन्छ? खाना लिनुभयो?
0: ठिक छ, राम्रो छ, रमाइलो छ। आजकल भोक लाग्न छोडेको छ, यस्तै छ। तपाईँको चाहिँ भयो कि नै खाना?
1: हजुर मलाई पनि भोक नलागेर खाना चाहिँ भएको छैन, बिहान खाजा चाहिँ भएको हो। अब खाने पर्छ, खाना मन लागे त कि
0: बिस्तारै है। ठिक छ, मौसम कस्तो छ?
1: मौसम त पानी पर्ला पर्ला जस्तो भएको छ यतातिर त झन्। यतातिर कस्तो छ रामेछाप डाँडातिर मौसम?
0: यता
1: गर्मी कस्तो छ?
0: गर्मी खै घाम लागेदेखि त गर्मी होला होला जस्तो छ, तर मरि रिसाए जसरी एकछिनमा घाम झुल्के जस्तो गर्छ, एकछिनमा मौसम अलि पानी पर्ला पर्ला जस्तो भइरहेको छ, यस्तै छ यतातिर पनि। ठिक छ,
1: धेरै रिसाउँछन् है दादाको?
0: मेरो बानी बानी यो बानी खै कुनै कुनै बानी सुधार्नु पर्छ है जस्तो लाग्छ। होइन साथीहरूले भन्ने गर्छन् कि यस्तो रिसाइहाल्छन्, के गर्नु, फकाउनु पर्छ भन्ने जस्तो भइसकेपछि मैले अब भन्छु मसँग त रिसाउने खै को होला र अब छैन होला जस्तो लाग्छ।
1: होइन छन् होला र त त्यसो भएर मरिहरू त्यो रिसाउने मरिलाई चाहिँ माया नलाउन होला, नरिसाउने, सधैँ हाँस्ने, सधैँ खुसी रहने, तपाईँलाई अझ तपाईँलाई खुसी पार्ने मरिलाई चाहिँ यसो माया लाउनु होला।
0: म भेट्छु, कुनै बेला भेट्छु म। ठिक छ, त्यो भेटेको दिन चाहिँ म भन्नेछु धनुजीलाई। ओके है
1: हुन्छ, भन्नु न।
0: ओके ल, ठिक छ। कुनै गीत सुन्न मन छ नेपाली पप गीत?
1: हजुर मलाई अब सबै पप गीत आउँछ भन्न त सकिँदैन, यो पहिला पहिला बज्ने गीत होइन कता झट्टाएर ल्यानु कि अङ्कुशीले तानु कि मग मग चले
0: बासना
1: गीत राखिनु होला। अनि म रेडियोलाई एकदमै आज 17 वर्ष पार गरेर 18 वर्षमा प्रवेश गरेकोमा हाम्रो हजुरको रेडियोलाई र हजुरहरू लगायत सबै होइन रेडियो कार्यक्रम सञ्चालक अनि सबैजनाको कामना पनि दिन चाहन्छु। अनि यस्तै गरी अघि बढ्दै जानु होला अनि कार्यक्रमहरू एकदमै निरन्तर दिनुभएको छ, अझ त्योभन्दा पनि निरन्तर रहौँ, हामीले सुन्न पाइरहौँ, सबैको मन जित्न सफल हुनुभएको छ र अझै पनि श्रोता साथीहरूको एकदमै मन जित्ने कार्यक्रमहरू आओस् भन्छु म चाहिँ। तर पनि यो कार्यक्रमहरू एकदमै अब भनौँ न अब कस्तो कस्तो कार्यक्रमहरू आउँदा चाहिँ साथीहरूले फोन काट्नुहुन्छ, फोन काएर अनि लगाउनु पनि हुन्न अनि त्यो अप्ठ्यारो कार्यक्रम छ भन्ने साथै साथीहरू डराउनुहुन्छ। के भन्न चाहन्छु भने जुन अप्ठ्यारो कार्यक्रमहरू त्यस्तै कार्यक्रमहरू आउँछ त्यो कार्यक्रमहरूबाट चाहिँ हामी एकदमै अगाडि बढ्न सक्छौँ क्या। एक दिन नआउला, दुई दिन नआउला, तिन दिन नआउला, तर हामी सुनिरहँदाखेरि अब कार्यक्रमहरू अब छुट्टै छुट्टै कार्यक्रम आउँछ नि त प्रत्येक दिन। अब ती कार्यक्रमहरूमा चाहिँ कुनै कुनै कार्यक्रममा चाहिँ अनि साथीहरूले फोन काट्नुहुन्छ क्या, त्यो मलाई एकदमै दुःख लागेको छ। किनकि त्यसो नगरिदिनु होला श्रोता साथीहरूले पनि भन्न चाहन्छु। र यो 1 बजेको कार्यक्रममा 1 बजेको समयमा कार्यक्रम आउन सकोस्, एउटा हामीले मन जित्ने कार्यक्रमहरू आउन सकोस् भन्न चाहन्छु। रेडियोलाई धेरै धेरै शुभकामना पनि दिन चाहन्छु है। एकदमै
0: कस्तो खालको कार्यक्रम चाहिँ अहिलेदेखि हुन्थ्यो, अब यी भएका त छँदै छन्, कस्तो किसिमको चाहिँ अहिलेको श्रोता मनहरूलाई अथवा तपाईँहरूलाई मन पर्न सक्छ, यस्तो खालको कार्यक्रम अथवा यो फर्मेटको कार्यक्रम अहिलेदेखि अझ राम्रो हुन्थ्यो भन्ने त्यस्तो कुनै लागेको छ कि मनमा?
1: अनि यो 1 बजेको कार्यक्रममा चाहिँ कस्तो आओस् भन्छु भने जस्तै एउटा साथीले एउटा गीत आधुनिक गीत रोज्छ भने अर्को साथीले पप गीत, अर्को साथीले चाहिँ सेलो गीत रोज्छ भने अर्को साथीले चलचित्रको गीत, अर्को साथी रिमिक्स गीत रोज्छ भने अर्को साथीले चाहिँ लोकगीत, त्यस्तै त्यस्तै रोज्ने कार्यक्रम एकदमै असल कार्यक्रमहरू, सबै गीतलाई होइन जगेर्ना राख्ने, सबै साथीहरूको मन जित्ने एकदमै राम्रो कार्यक्रम आउन सकोस् भन्न चाहन्छु है। यो एक बजीको अरू कार्यक्रम त एकदमै ठिकै छ, किनकि ठिकै छ किन भन्छु, एकदमै योभन्दा धेरै कार्यक्रमलाई सल्लाह दियो भने के हुन्छ भन्ने, हजुरहरूले एकदमै राम्रो कार्यक्रमहरू सञ्चालन गर्नुभएको छ, तर पनि हामी श्रोता साथीहरूले नै मन नलागेको जस्तो लाग्छ क्या, कार्यक्रमहरू लिनुहुन्छ अब गजल कविता त्यस्तै भन्ने, अब गीत गाउने हरेक कार्यक्रम छ नि, तर पनि त्यो काममा चाहिँ के हुन्छ भने साथीहरूले मन मार्नुहुन्छ क्या, फोन गर्दा पनि फोन काट्ने अनि भन्न सकिन गर्न सकिन यस्तो आउँछ क्या, कारण त्यही लाग्छ मलाई, दुःख लाग्छ। तर हामीले अब सधैँ मैले सल्लाह सुझाव दिउँला रे, म कहाँ पुगौँला रे, अब त्यो कार्यक्रम आउला रे होइन, त्यो कार्यक्रममा फोन गर्न नहुला रे, त्यो त नराम्रो भयो नि त। त्यही भएर चाहिँ म के भन्न चाहन्छु भने हजुरहरूले एक बजीको समय चाहिँ त्यस्तै कार्यक्रमहरू एकदमै कार्यक्रमहरू आउन सकोस् भन्न चाहन्छु, र महिला दिदी बहिनीहरूलाई हिंसाहरू पछाडि राख्ने यस्तै यस्तै कार्यक्रमहरू आउन सकेको होस् भन्न चाहन्छु।
0: ओके हस्, धन्यवाद सल्लाह सुझावको लागि, कार्यक्रममा सहभागी भइदिनु भयो, धनुषी आउँदै गर्नुहोला आजको बसेबाट छुट्टीमा।
1: ओके
0: हस् धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु, विभिन्न रोजाइका गीत राख्ने कार्यक्रम आइदिएदेखि हुन्थ्यो होइन, भिन्न भिन्न कार्य भनौँ न भिन्न भिन्न प्रकारका गीतहरू रिमिक्स होइन रोजाइका गीतहरू, त्यो पनि श्रोतापेक्ष भिन्न भिन्नै होस् त्यस्तो खालको कार्यक्रम भइदियो अझ राम्रो हुन्थ्यो भन्दै हुनुहुन्छ भने हुन्थ्यो भने, त्यस्तै जनचेतनामूलक कार्यक्रमहरू पनि छन् त, तर अझै भइदिएदेखि अझ राम्रो हुन्थ्यो पनि भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। यति बेला अर्को श्रोता हुनुहुन्छ, हुनुहुन्न, ओके, यति बेला म गीततर्फ लाग्न चाहन्छु, गीत राख्न चाहन्छु, त्यसपछि आउँछु। यो नानीको सिराईमा विधान श्रेष्ठको आवाजमा गीत छ, फिचरिङ आहना बस्ने, तपाईँको माझमा यति बेलाको समय

0: यो नानीको स्थिरमा इन्द्र कमल फुलफुले विधान श्रेष्ठको आवाजमा कि तपाईँको माझमा राख्यो कार्यक्रम टप अफ दिप पनि अरू भइराखेको छ. तपाईँसँगै नन स्टप कुराकानी गर्ने आशा अपेक्षा चाहिँ छ. आउन सक्नुहुन्छ. नम्बर 0 40 40 0 26 रहेको छ. कुराकानी पनि गर्छौ. म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ. म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु. प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने चाहिँ नम्बर 0 40 40 0 26. सपना तामाङ हुनुहुन्छ, सिमिलीबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ. त्यो छेत्रीले पनि सम्झना सबैमा भन्नुहुन्छ भने सत्यकला इसारा हुनुहुन्छ नि सिउ प्यारी रिमा फामी एन्ड ह्याभ अ नाइस टु अल फ्रेन्ड्स भन्नुहुन्छ. मलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. जनक रजाली मगरले पनि सम्झना सबैमा गुड मर्निङ मिस यु अल भन्नुहुन्छ. छेत्री आयुष हुनुहुन्छ, कार्यक्रम सुन्दैछु रामेछा फुलासीबाट भन्नुहुन्छ. उहाँले पनि रामेछाबाट भन्नुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ. मनोज सुन्दास मान्छे बिन्दासले पनि सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ भने मिलन घायल मुटुले पनि कार्यक्रम सुन्दैछु दुहा कतारबाट सम्झना सबैमा भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. सपना तामाङ हुनुहुन्छ, हजुरको रेडियोलाई 17 वर्ष पुगेर 18 वर्ष लागेकोमा हजुरको रेडियोलाई जन्मदिनको लाखौं लाख होइन लाखौं करोडौं शुभकामना. सधैँ यसै गरी अघि बढ्नुहोला. शुभ जन्मोत्सव भन्नुहुन्छ. रेडियो परिवारको लागि पनि मेरो लागि रेडियो एउटा मिठो कुराकानी मात्रै नभएर मेरो लागि एउटा ज्ञान सिक्ने मौका पनि पाएको दिन सधैँ होइन आभारी सही र सत्य सधैँभरि सही र सत्य समाचार सुन्न पाइयोस् र सबैको मन मुटुमा बस्न सफल भएको रेडियो परिवारलाई धेरै धेरै शुभकामना छ भन्नुहुन्छ. पक्कै पनि सरसल्लाह सुझाव हुनु पर्यो. ज्ञान गुणका कुराहरू रमाइलो अच्छा म भइसकेपछि चाहिँ रमाइलो हुनु गर्नुपर्छ है भन्ने हुन्छ होइन. रमाइला रमाइला कुराकानी हुनुपर्छ भन्ने उद्देश्यका साथ आइरहेको हुन्छ. त्यही भएर चटपटी कुराकानी नजानिदो पाराले खासै आउँदैन हो कुराकानी गर्न पनि, तर चटपटी कुराकानी गर्दै गर्दै अगाडि बढिरहेको हुन्छ. मनोरञ्जन कार्यक्रमहरू अनि साथसाथै ज्ञान गुणका समाचारहरू प्रायः जसो छँदैछन्. ओके, यति बेला को हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार. नमस्ते नमस्कार. सेवा र सोना के छ खबर? के गर्दैछ? खाना भयो? खाना भयो?
1: खाना मेरो भइसक्यो नि. तपाईँको?
0: मेरो बाँकी छ, एकछिनमा हुन्छ. पनि मैले चाहन्छु
1: नखाने भएको नि खाना चाहिँ.
0: खाना भोक छैन आजकल, भोक अलि
1: के भयो आजकल?
0: खै के भयो के भयो सेना?
1: भयो त हो, तपाईँलाई के भयो?
0: के भयो खै? माया प्रेम बस्यो भन्दा अब अत्तो पत्तो छैन.
1: माया प्रेम बसेर हो कि के हो?
0: होइन, कोसँग बस्नु अत्तो पत्तो छैन.
1: अस्ति मैले सोद्धाखेरि गर्लफ्रेन्ड भएको भन्नुभएको थियो, त्यो भएर होला.
0: हुन सक्छ. ठिक छ, मौसम कस्तो छ?
1: गर्लफ्रेन्ड घुमाउँछु भनेर मेरो दिमाग खानु भएको थियो कि छैन? अनि गर्लफ्रेन्ड घुमाएर आउनुभयो?
0: हजुर, मैले डाँडा पाखा घुमाएर
1: आएँ है. त्यो छ,
0: मेरो बानी यस्तै छ. हेर्नुहोस् त, मान्छेले मलाई देख्दा मात्र सिधा देख्छन्, म बाङ्गो छु मान्छे. ठिक छ, होइन
1: अनि
0: म खुसी छु, दुःखी छैन.
1: खुसी भएर बस्नुपर्छ. तपाईँ राति राति भिजनलाई आउनु न, मलाई देरी छिटेर म त आउने छुइनँ. छोरीले कार्यक्रम पनि कता पुगिसक्यो.
0: यस्तै हजुर, अब हजुरहरूको नयाँ भिडियो
1: जानुहुन्छ, मलाई रिस उठिहाल्छ भनेर पनि त्यो भन्दैन.
0: भिडियोमा अडियोको हामी रेडियो भनेको रेडियो भनेको अडियो होइन, अडियोबाट मात्र
1: कति अडियोमा सुन्दा तपाईँलाई अडियोमा सुन्दा सुन्दा सुन्दा भल्ल भिडियो
0: पाउनुहोस्. अब हामी रेडियोलाई भिडियोमा रूपान्तरण गर्छौँ, त्यसपछि हाम्रा सम्पूर्ण
1: रेडियोमा मात्र आउनु. मैले त्यो एउटा हजुरको रेडियो मेरो मात्रै मैले फलो गरेको छु, अरू गरेर छैन. त्यही भएर त्यो हजुरको रेडियोमा मात्रै आउनु.
0: हाम्रा पेजहरू सबै फलो गर्नुहोस् न. के छ र तपाईँ हजुरको रेडियो
1: सबै गर्दिनँ कि मैले गर्दा अनसन गर्नु भयो चाहिँ मलाई रिसेर
0: लगेर त हामीले अनफ्लो गर्न मिल्दैन. फलो रेडियो
1: गर्दा
0: यस्तै आरोप लगाउनु, यस्तो गर्न मिल्दैन हामीले. हामी ब्लक गर्न पनि मिल्दैन, अनफलो पनि गर्न मिल्दैन, हामीले फलो गर्न पनि मिल्दैन कसैलाई रेडियोको पेजबाट। यी कुराहरू चाहिँ ध्यान गरेर के अरे यसो मनन गरिदिनुहोस् भन्न चाहे होइन आफ्नो इच्छा हजुर त्यस
1: ठिक
0: छ। कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ भन्नुहोस् त, पप गीत त सुन्न मन छ भने भन्नुहोस्, नभए पनि रेडियोको बारेमा त खासै सुन्न मन छैन भनिहाल्नुभयो प्राय के सो
1: सोधौँ बारेमा भन्नु पर्दाखेरि होइन अब आफूले मनपर्ने रेडियो एउटा थियो मनपर्ने रेडियो लेखाइ के भयो मनपर्ने रेडियोहरूले थाहा छैन मेरो पनि रेडियो चाहिँ आजदेखि कति वर्षको लागि सकेको हो
0: 18 वर्ष
1: 18 वर्ष 18 वर्ष लागेको भन्ने अलिकति लागेर खुसी पनि भयो होइन अलिकति अनि पब्लिक चर्च पढ्दाखेरि चाहिँ होइन आज अब मलाई मन पर्ने भन्दा पनि तपाईँलाई मन पर्ने खालको चाहिँ एउटा राख्नु न, तपाईँलाई एकदम मन पर्ने खालको पब्लिक भनेर चाहन्छु है।
0: हजुर ठिक छ, आवाज अलिक बुझिएन जस्तो लाग्यो, स्पष्ट आइरहेको छ जस्तो, सायद नेटवर्कको कमजोरी ल्याउन
1: सक्छ,
0: अहिले राम्रो आयो, क्लियर आयो भन्न चाहे।
1: तपाईँलाई मनपर्ने खालको होइन, तपाईँलाई मनपर्ने प्रगीत राख्नु कि आज तपाईँले मनपर्छ भनेर म पनि बुझ्न खोज्नको लागि आज मलाई त्यस्तो लाग्यो क्या यस्तो भन्नु।
0: ठिक छ, राख्नेछ, खुसी लाग्यो जस कार्यक्रममा सहभागी भइदिनु भयो आज बसेबाट।
1: छिटो मान्न सकिँदैन अनि आउन मन लाग्छ नि घडी घडी त कस्तो कस्तो लाग्छ,
0: माया मार्नु पनि भएन हेर्नुहोस् न,
1: माया मानेन मनले दिँदैन के
0: है, माया मार्नु भएन तपाईँहरूको माया
1: अब मनले दिँदैन नि त, त्यो भएर म त आएको नि आज।
0: हजुर ल ठिक छ, यसो बेला बेलामा सम्झिराख्नुहोस् किनभने सायद आजको बसेर छुट्टीमा
1: है, तपाईँको नबोल्ने
0: बोलाउँदा नबोल्ने भन्ने हुन्न, भोलि बोल्छौँ नबोलेका हुन्नौ, प्राय जसो फेसबुकमा भनौँ न खै माध्यम छन् हामी बोलिरहेका छौँ जस्तो। ठिक छ, आफ्नो चोइस छ त्यो पनि के हो सोना चाहिँ धेरै कुराकानी भयो आजको बसाइबाट छुट्टौँला, हस् धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मलाई चाहे। नम्बर 0484040026 हाम्रो हजुरको रेडियो 102.1 MHz 17/18 लागेको छ, के यसो त्यो अवसरमा केही भन्न मन छ कि सरसल्लाह सुझाव दिन मन छ कि, हुन त हामीले हरेक बार हरेक दिन आज मात्र होइन आज विशेष भएर न विशेष केही कुराहरू छन् कि भनेर मात्र हो, नत्र हामीले सधैँ सरसल्लाह सुझाव दिनुहोस् है होइन सरसल्लाह सुझाव दिनुहोस् है यहाँहरूका सरसल्लाह सुझाव अनुसार हामी बढ्छौँ अघि बढ्छौँ भनेर भनिरहेका छौँ, दिइ पनि राख्नु भएको छ सरसल्लाह सुझाव होइन बन्ने कोसिस गरिरहेका पनि छौँ, सायद कुनै कारण केही कारणले गर्दा अलि सकिरहेका पनि छैनौँ होला, त्यसमा चाहिँ अब हामी प्रयास गर्छौँ पनि मन सायद होइन, तर आज विशेष भएकाले केही विशेष कुराहरू हुन सक्छन् भनेर मात्र हो। यति बेला कोही हुनुहुन्छ कहाँबाट हुनुहुन्छ हजुर, नमस्कार, नमस्कार हजुर, शुभ नाम
2: म रमिला तामाङ,
0: रमिला कहाँबाट,
2: शङ्का
0: सभाको कुन ठाउँ कुन गल्लीबाट,
2: ए कुन गल्ली गल्ली भाइ गल्ली घर छैन वडा
0: ठिक छ, वडाबाट फोन गर्दै हुनुहुन्छ यति बेला के छ रमिला खबर भन्नुहोस् त,
2: मेरो ठिकै छ, दाइसन्जी हुनुहुन्छ,
0: ठिक छ, राम्रो छ, रमाइलो छ, अब रमिला आइसकेपछि झन् बवाल हुन्छ भन्नुहोस् त अब रेडियोको बारेमा हामी कुराकानी गर्छौँ भनेर भनिरहेका छौँ विस्तृत रूपमा तपाईँले ए टु जेड खुलेर भन्नुपर्छ आज न ढाँटिकन न लुकाइकन न भनिहाल्नुहोस्
2: के भन्नु र केही छैन हजुर नभन के अरे पहिला त एक बजेको कार्यक्रममा बसाउनुहुन्थ्यो नि त पहिला दिनौ आउनुहुन्थ्यो अनि हप्तामा आउनुभयो के मङ्सिरभरि आउनुभयो पुछदेखि आउनु भएको छैन अरू बेला नआइने शनिबार आए त हुन्थ्यो लाग्छ
0: एक बजेको कार्यक्रम आएदेखि हुन्थ्यो
2: टाइम पास क्या अब उस हुन्छ नि त सबैजनाहरूलाई त्यो रुचि हुन्छ एफएम सुन्ने नि मन लाग्छ अनि अरू अरू कार्यक्रम यो कार्यक्रम आउँछ भनेर हजुरबाले भन्नुहुन्छ नि त मलाई राम्रो लाग्छ क्या
0: ठिक छ होइन एकदम हिट कार्यक्रम राम्रो कार्यक्रम पनि थियो अब पछिल्लो समय अभाव अनि विभिन्न कारणले गर्दाखेरि आउन पाइरहेको छैन ठिक छ त्यो कोसिस अनि अन्य अरू
2: त ठिकै छ दाइ पप के अरे पप कार्यक्रम नि छ लोक भागानी छ आधुनिक छ अनि फिल्मको के अरे मुभीको कार्यक्रम नि छ ठिकै लाग्छ तर त्यो टाइम पास चाहिँ ल्याइदिएको भए हुन्छ जस्तो लाग्छ मलाई
0: एउटा कुरा सोध्न चाहे हामीले चलाइरहेका छौँ यस्तो अहिलेका कार्यक्रमहरू त छन् तर तपाईँले यस्तो खालको कार्यक्रम भएपछि अहिलेको जेनेरेसन अथवा हजुरबा हजुरआमाहरूले सुन्नुहुन्थ्यो कि अथवा रेडियो अझ सुन्ने बानी बस्थ्यो कि भन्ने त्यस्तो मनमा लागेको छ कुनै कार्यक्रम त्यस्तो आइदिएदेखि हुन्थ्यो अझ सबैले सुन्थ्यो होला भन्ने त्यस्तो केही छ
2: खै त मलाई त केही भएन त्यो कार्यक्रम त चार बजेको छन् के अरे छनु त छ कि तर पनि त्यो हजुरबा हजुरआमा बुबा मम्मीले फोन गर्नुहुन्न हामीले गर्छ नि त त्यही राम्रो छ
0: ठिक छ त्यो पनि हो हजुरबा हजुरआमाले गर्दैदेखि अझ राम्रो हुन्थ्यो होइन सुनमा सुगन्ध हुन्थ्यो ठिक छ खुसी लाग्यो कुनै गीत सुन्न मन छ नेपाली पप गीत बागदली ओके राख्नेछौ साथीभाइ आफन्तलाई सम्झना दिएको छैन आज रमिलाजी सो त्यही भएर आजको बसाइबाट छुट्टिउँला हस् धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु उहाँले भन्नुभयो टाइम पास कार्यक्रम अहिलेदेखि हुन्थ्यो राम्रो थियो रमाइलो थियो होइन पहिला नियमित आउँथ्यो त्यसपछि हप्तामा एक दिन आउन थालेको थियो त्यसपछि फेरि त्यो पनि रोकियो भन्दै हुनुहुन्थ्यो त्यो पनि हामी सम्बोधन गर्ने कुरा अथवा होइन सम्बोधन गर्ने कोसिस चाहिँ गर्छौँ हेर्छौँ के हुन्छ त्यति बेला कोही हुनुहुन्छ कहाँबाट को हुनुहुन्छ हजुर नमस्कार हेलो
3: नमस्कार
0: हजुर
3: हरपल
0: रोशनी कस्तो नेटवर्क नटिक्ने ठाउँमा गएर बस्नु भएको त नि काचाकुची गरेर आवाज आयो कति मिठो आवाज थियो काचाकुची आएपछि त अहिले चाहिँ एकदम स्पष्ट आयो यहीँ बस्नुहोस् ल यताउति पनि नढल्किकन टक्क अड्डेर बस्नुहोस् ठिक छ राम्रो छ रमाइलो छ राम्रो छ कतै त्यतातिर कस्तो छ
3: यतातिर हिजो अस्ति भन्दा आज चाहिँ शीतल
0: ओके अन्तिम अन्तिममा फेरि आवाज हराउँदै गयो त फेरि राम्रो आयो तपाईँ हल्लिनु भयो कि एक ठाउँमा नहल्लिकन स्ट्याचु पाराले बस्नुहोस् न
3: हजुर हजुर एकदम नहल्लिकन बोल्छु
0: ठिक छ खाना भयो
3: अनि भर्खरै खानुभयो कार्यक्रम पनि भर्खरैदेखि नै सुन्दै हो अनि
0: ओके ल ठिक छ आज धेरै कुराकानी त त्यति गरिरहेका छैनौँ होइन प्राय जसो रेडियोको बारेमा मात्र कुराकानी गरिरहेका छौँ तपाईँलाई हजुरको रेडियोबाट कस्तो कार्यक्रमहरू आइदिएदेखि हुन्थ्यो जस्तो लाग्छ अथवा आजकल प्राय यसो सबैले भन्ने गर्छन् हामी पनि यसो बाहिरतिर जाँदाखेरि रेडियो कम भएको हो कि सुन्न भनेर भन्छन् के कारणले गर्दा हो जस्तो लाग्छ र कस्तो खालका कार्यक्रम आइदिएदेखि चाहिँ अझ हामीले पनि सुन्थ्यौँ यस्तो खालको कार्यक्रम भएदेखि होइन नियमित नछुटाइकन सुन्थ्यौँ कि जस्तो लाग्छ त्यस्तो केही लागेको छ प्रश्नको मा है क्या
3: अब पहिला चाहिँ के थियो भने अलिकति अब इन्टरनेटको जग थिएन तपाईँको हात हातमा फोन पनि थिएन त्यही हिसाबले मैक्सिमम रेडियो सुन्ने श्रोताहरूले आकलन गर्न सक्थ्यौँ भने, अनि अब अहिले चाहिँ अब विशेष अब पहिला त फोन इन चिजहरू थियो भने त अहिले त लाइभ तपाईँहरू गर्नुहुन्छ नि त साह्रै हुन्छ. अनि मिडिया सुन्छौँ जस्तो चाहिँ मलाई चाहिँ अहिलेको यो उसमा चाहिँ ठ्याक्कै लाग्दैन, किनभने पहिला गर्न धेरै सहज छ होइन. अनि श्रोताहरू त्यस्तो भन्दा खोज्नु पर्छ अझै धेरै, अब तपाईँ कमेन्ट लिनुहुन्छ फोन लिन सबैको समेट्दाखेरि त जुन सहभागिता उत्तिकै होला जस्तो लाग्छ होइन. अनि सशक्त रूपमा अब हजुरहरूको सबै म्याक्सिमम मिलाएरै ल्याउनुहुन्छ होइन, ल्याइ पनि रहेको छ. तर मलाई के लाग्छ भने यो साङ्गीतिक क्षेत्रमा अलिकति प्रिज हुन्छ नि अलिकति ल्याएर अलिक राम्रो हुन्थ्यो. त्यसमा चलचित्र आधुनिक लोकगीत जुनसुकैको क्याटेगोरी एउटा हालिसक्नु राम्रो भयो भने चाहिँ अझै राम्रो हुन्थ्यो कि भन्ने चाहिँ लाग्छ. किनभने यता अरू त अब अरू चाहिँ धेरै हुन्छ क्विजहरू सानो होइन, अरूहरू धेरै हुन्छ, तर यो चाहिँ अलिकति विशेष तरिकाले हुन्छ कि जस्तो मलाई चाहिँ लाग्छ है.
0: लाग्छ है, ठिक छ, प्रयास गर्छौँ हामी. आवाज अलिक स्पष्ट भयो फेरि पनि हरपल रोशनीजी. अहिले फेरि राम्रो आउँछ है, बोल्दै हुनुहुन्थ्यो बिचमा रोक्न चाहिँ मैले अघि स्पष्ट पारा गइरहेको थियो, हल्का सुनिरहेको थियो भने हल्का बुझिराखेको थिएन, अहिले फेरि स्पष्ट सुन्यो.
3: अब यस्तोहरू कुराहरू सबै अब ठिकै छ, राम्रै छ, गाडी हाम्रो निरन्तरता होस् होइन. अनि यो बाटो सबै धेरै भन्दा धेरै सुविधामा तपाईँ हामीलाई नै विशेष हजुरहरू रहनु भने हामी रहने हो, हामी रह्यो भने हजुरहरू रहने हो. एकमा शुभकामना दिँदै
0: हस्, धन्यवाद, हस् धन्यवाद. उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु. अर्पल रोशनी क्विज खालको कार्यक्रमहरू लाई प्राथमिकता होइन त्यो पनि समावेश भएदेखि हुन्थ्यो भन्नुहुन्छ. ठिक छ, अलिकति आवाजमा अस्पष्ट आयो, आज नेटवर्कले साथ दिएको छैन कि जस्तो लाग्यो. सोनाजीको पनि अघि अस्पष्ट नै थियो कुनै कुनै बेला. ठिक छ, धेरै साथीहरूले धेरै सल्लाह दिनुभयो, यस्तै खालका कार्यक्रमहरू अहिले मात्र छैन, आज विशेष दिन भएर केही कुराहरू मात्र गरिरहेका मात्र हौ हामीले, तर हामीले सधैँ लिइरहेका छौँ सरसल्लाह सुझाव. तपाईँले पनि सरसल्लाह सुझाव दिइराख्नु भएको छ होइन, सो आज मात्र सरसल्लाह सुझाव दिनुपर्छ भन्ने छैन, अन्य बसाइमा पनि दिँदा हुन्छ पनि भन्न चाहे. कार्यक्रम अब हाम्रो लागि आज स्पेसल भएर केही छन् कि विशेष कुराकानीहरू भन्ने लागेर मात्र होइन आज चाहिँ स्पेसल साथीहरूको लागि. साथीभाइ त सम्झिराख्नु भएको छ रेडियोकै बारेमा पछिल्लो समय, अब हरपल रोशनीजीले भन्नुभएको कुरा ठिक हो, हामीले पनि त्यही मनन गरेका छौँ. हामी अहिले पहिला अडियो लाइभमा मात्र थियौं, अहिले विभिन्न अनलाइनका प्लेटफर्मबाट पनि देश विदेशतिर पुगिरहेका छौं भनेपछि श्रोता घट्ने होइन बढ़िरहेका हुनुहुन्छ जस्तो लाग्छ. हाम्रो विचारमा चाहिँ त्यो लाग्छ, तर फेरि बाहिर गएर सुन्दाखेरि होइन कम भइराखेको हो यस्तो उस्तो भन्दाखेरि के कारणले कम भयो त भन्ने पनि फेरि त्यो पनि सोच्न बाध्य हुन्छ नि त, बनाउँछ नि त होइन. सो त्यो कुराहरूलाई पनि ध्यानमा राखेर हामीले केही प्रश्नहरू गरेका हौ पनि भन्न चाहे. ठिक छ, धेरै कुराकानी नगरौँ, यति बेला म्यासेजहरू छन्, म्यासेजतर्फ लागु. टेकबहादुर पुमा हुनुहुन्छ, कार्यक्रम सुन्दैछु उदयपुर चौधरी नगरपालिका बेल्टार राइटो चोकबाट भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ. त्यस्तै गरेर मुना मुखियाले पनि सम्झना सबैमा भन्नुहुन्छ. त्यस्तै गरेर कमल श्रेष्ठले पनि आज मलाई कमल बराल र देवी घरतीको आवाजमा तीजको भाग राखिदिनुहोस् मिल्छ भने भन्नुहुन्छ, राखिदिनुहोस् साथीभाइ. आफन्तलाई सम्झना सबैमा भन्नुहुन्छ, मलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. पप गीत सम्बन्धी कार्यक्रम रहेको छ कमलजी, त्यो भएर पनि तीजका भाकाहरू राखिदिनु ल. सेना कन्दुङ हुनुहुन्छ, 17-18 वर्ष लागेकोमा शुभकामना छ भन्नुहुन्छ, धन्यवाद. त्यस्तै ललिता ललिता प्लस ललिता जो होइन यहाँ पनि ललिता हुनुहुन्छ, ललिता जीओसी आकृति आइरहेको छ. हेलो हजुर, नमस्कार, शुभ बिहानी, के छ खबर? म पनि सुन्दैछु महेन्द्रनगरबाट, सम्झना सबैमा भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु अनि स्वागत छ हजुरको रेडियोको पेजमा, हजुरको रेडियोमा है पनि भन्न चाहे. त्यस्तै गरेर यति बेला चन्द्र राय हुनुहुन्छ, खोटाङबाट सुन्दैछु, सम्झना सबैमा हुनुहुन्छ. तामाङनी कोपिला हुनुहुन्छ, सम्झना सबैमा हुनुहुन्छ. कमला मुखिया हुनुहुन्छ, सम्झना सबैमा हुनुहुन्छ. धनु गजमेरले पनि सम्झना सबैमा हुनुहुन्छ. राजेन्द्र बोहरा हुनुहुन्छ, डोटीबाट सुन्दैछु. सरिका छेत्रीलाई सम्झना भन्दैनुहुन्छ, मिस यु भन्दैनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद. सपना तामाङ हुनुहुन्छ, बाल कार्यक्रम पनि ल्याउनु होला किनकि बाल बालिकाको प्रस्तुति पनि सुन्न चाहन्छौ हजुरको रेडियोबाट भन्नुहुन्छ. निकै राम्रो सल्लाह दिनुभएको छ, कोसिस गरेका हौ प्रयास गरेका पनि थियौं पछिल्लो समय यो अघिल्लो वर्षमा पनि हामीले धेरै सरसल्लाह लिएका थियौं हजुरको बिहानको एउटा कार्यक्रम अनि साथसाथै यो बाल कौशली होइन यो बाल बालिकाको लागि एउटा कार्यक्रम हुनु पर्यो भनेर अघिल्लो वर्ष त्योभन्दा अगाडिको वर्षमा पनि यहाँहरूले सुझावहरू राख्नु भएको थियो योभन्दा अगाडिको वर्षको अहिलेको बीचमा होइन 82-83 बीचमा हामीले प्रयास गरेका थियौँ तर त्यो सम्भव भए नै भनौँ होइन प्रयास गरे अनुसार फल दिखे होइन सो त्यो भइसकेपछि त्यो रोकिएको छ त्यो पनि कोसिस गर्छौँ पनि भन्न चाहे एल्सना कुलुङ राई हुनुहुन्छ सम्झना सबैमा हुनुहुन्छ सरिका छेत्री हुनुहुन्छ कार्यक्रम सुन्दैछु ल भन्नुहुन्छ हजुरको रेडियोको जन्मदिनको अवसरमा शुभकामना भन्न चाहन्छु यसरी नै कार्यक्रमहरू अगाडि बढ्दै जाउन् रेडियो परिवारलाई होइन शुभकामना छ भन्नुहुन्छ त्यस्तै सुन्दैछु है बैतडी घर भई हाल इन्डियाबाट धेरै माया भन्नुहुन्छ धेरै माया प्रेम होइन प्रायको भयो नि भन्नुहुन्छ खाना खाना चाहिँ नछोड्नु होला खाना खाना भोक लागेको छैन त्यो भएर पनि ठिक छ विशेष रूपमा धन्यवाद साथी राजेन्द्र भोरालाई सम्झिन चाहन्छु भन्नुहुन्छ ललिता जोशीले पनि सम्झिन चाहन्छु भन्नुहुन्छ भावना मगरले पनि कार्यक्रम सुन्दैछु इन्डियाबाट सम्झना सबै भन्नुहुन्छ मिडिया प्रेमी राय अनिसा हुनुहुन्छ उहाँले पनि सुन्दैछु भोजपुरबाट भन्नुहुन्छ सम्झना सबै भन्नुहुन्छ त्यस्तै गरेर यति बेला सङ्गीता लामा सङ्गीत हुनुहुन्छ कार्यक्रम सुन्दैछु दोलखाबाट सम्झना सबै भन्नुहुन्छ उहाँले पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर यति हुनुहुन्छ सपना तामाङ हुनुहुन्छ साहित्य कार्यक्रम ल्याउनु भयो भने आमा बुबाले पनि सिकाई रुचाउनु होइन राम्रो रुचाउनुहुन्छ दाइ मेरो विचारमा हुनुहुन्छ सपना तामाङले यो कोसिस गर्छ तिमीलाई फेसबुकमा देख्दा म छेउछेउमा आउँ लाग्छ जता जता जान्छौ तिमी म तिमीसँगै जाउँछौ लाग्छ भन्नुहुन्छ शुभकामना छ जन्मदिनको हजुरको रेडियोलाई भन्नुहुन्छ सनाकान्दुङमा विशेष रूपमा धन्यवाद दिन चाहन्छु 11:58 भइसकेको छ छुट्टिनुपर्छ सरसल्लाह सुझावको लागि विशेष रूपमा धन्यवाद मेसेज पठाइदिनु भयो प्रत्यक्ष रूपमा कुराकानी गरेर सरसल्लाह सुझाव दिनुभयो विशेष रूपमा धन्यवाद पनि दिन चाहन्छु अनि यहाँहरू हामीले गर्नुपर्ने अझै छ होइन केही प्रयास गरिरहेका छौँ केही गर्न बाँकी छ होइन सरसल्लाह सुझाव यहाँहरूको सरसल्लाह सुझावलाई अगाडि लिँदै सरसल्लाह सुझावलाई प्राथमिकता दिँदै अगाडि बढ्ने कोसिस गर्छौँ सरसल्लाह सुझाव दिइराख्नुहोला माया दिइराख्नुहोला हामीलाई भन्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुत राजमा छुट्टिन चाहन्छु प्राविधिकबाटमा रहेर साथीमा ललिताजीलाई पनि विशेष रूपमा धन्यवाद दिँदै धेरै कुराकानी गर्न चाहिँ समय अभावको कारणले धेरै मनमा लागेको कुराहरू भन्नु थियो तर सकिनँ अनि बसाइमा भन्नेछु होइन भन्दै आजको बसाइ छुट्टी आओस् त नमस्कार

0: ले 12 बजे।
1: हजुर सिडनी टुप्लो 1 मिनट।
2: हजुरको त्रिवेणी नगरपालिका 9 तामसुमा पहिरोमा परि बेपत्ता भएका र घाइतेको पहिचान खुलेको छ। बेपत्ता हुनेमा त्रिवेणी नगरपालिका 9 की 20 वर्षीय प्रतीक्षा थापा रहेको र पहिरोमा परेर स्थानीय धर्म थापा र धौली देवी रावल घाइते भएका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेश बहादुर साईका अनुसार थापाको बायाँ खुट्टा र शरीरमा तथा रावलको टाउको खुट्टा र शरीरमा चोट छ। घाइते दुवैजनालाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी लगिएको प्रहरीले जनाएको छ। प्रहरीले पहिरोमा पुरिएर थापाकी छोरी प्रतीक्षा बेपत्ता भएको अनुमान गरिएको छ। उनको खोजी गर्न प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा प्रहरी टोली खटिएको छ। यता रोल्पाको थबाङ गाउँपालिका 5 उवा कोटलबारा गाउँमा अस्ति बुधबार रातिको पहिरोमा परेर बेपत्ता 3 जनाको खोजी भइरहेको छ। यसैबीच मोदी खोलाको बीचमा रहेको कास्केको अन्नपूर्ण माता मन्दिरमा फँसेका 3 जनाको सशस्त्र प्रहरीको गोताखोर सहितको टोलीले सकुशल उद्धार गरेको छ। अन्नपूर्ण गाउँपालिका वडा नम्बर 5 र 6 को सिमानामा पर्ने मन्दिरमा रहेका 1 जना पुजारी र 2 जना भक्तजनको सकुशल उद्धार गरिएको हो। लगातारको वर्षाका कारण त्यो खोलामा आएको बाढीले मन्दिरमा आवजावत गर्ने 2 वटा फलामको पुल बगाउनका साथै मन्दिरको आधा भाग समेत कटान गरेपछि उनीहरू मन्दिरमा अलपत्र परेका थिए। बाढ़ी पूर्वानुमान महाशाखाले आज साना नदी तथा खोलामा बहाव बढ़न सक्ने भन्दै 42 जिल्लामा बाढ़ीको जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती र सहायक नदीहरूमा बहाव बढ़ने पूर्वानुमान छ। महाशाखाका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, काभ्रे प्लाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवनमा बाढ़ीको जोखिम रहेको छ। त्यसै गरी नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की पर्वत, म्याग्दी, रोल्पा, सल्यान, रूकुम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेखमा समेत बाढ़ीको जोखिम छ। त्यस्तै उता अछाम, कालीकोट, बाजुरा, हुम्ला, बझाङ, दार्चुला, बैतडी, डोटी, डलेलधुरा, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा पनि बाढ़ीको जोखिम रहेको महाशाखाले जनाएको छ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौँमा राष्ट्रिय भेलाको आयोजना गरेको छ। पार्टीभित्रको पछिल्लो राजनैतिक परिस्थिति, आन्तरिक विवाद, संगठनात्मक अवस्था तथा कांग्रेसको आगामी राजनैतिक कार्यदिशाबारे छलफल गर्ने उद्देश्यले भेला आयोजना गरिएकोमा पूर्व सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। सुकेधाराको मिराकल पार्टी प्यालेसमा अहिले केही बेरमा भेला शुरू हुने र देउबा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै हुनुहुन्छ। भेला 3 दिनसम्म चल्नेछ। यो भेला कांग्रेसभित्र पछिल्लो समय देखिएको विभाजन, असहमति र नेतृत्व बीचको दूरीका बीच आयोजना हुन लागेकाले राजनैतिक रूपमा निकै चासोका साथ हेरिएको छ। विशेष गरी संस्थापन इतर समूहले पूर्व सभापति देउबालाई नै प्रमुख अतिथि बनाएर कार्यक्रम आयोजना गर्नुले कांग्रेसभित्र संवाद, सहमति र पुनः एकताको सम्भावनाबारे पनि विभिन्न कोणबाट चर्चा भइरहेको छ। देउबा लामो समयको स्वास्थ्य उपचारपछि हिजो मात्रै स्वदेश फर्कनु भएको हो। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका खगराज भट्ट नियुक्त हुनुभएको छ। भट्टलाई प्रदेश प्रमुख नजीर मियाले मुख्यमन्त्रीमा केही बेर अघि नियुक्त गर्नुभएको हो। भट्टले आजै बिहान मात्रै आफूलाई मुख्यमन्त्री नियुक्त गर्न भन्दै प्रदेश प्रमुख मिया समक्ष दावी प्रस्तुत गर्नुभएको थियो। हप्ताको अन्तिम कारोबार दिन आज सुन चाँदीको भाव धेरैले घटेको छ। सुनको भाव 4,600 र चाँदीको भाव 90 रूपियाँले ओह्रालो लागेको छ। सुनको भाव आज 3,01,600 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन 3,06,200 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि 90 रूपियाँले घटेको छ। चाँदी 4,660 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 4,750 रूपियाँमा कारोबार भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश, 753 वटै पालिकाको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुने लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले बाजुरा पहिरोमा बेपत्ता र घाइतेको पहिचान खोल्यो, नेपाली कांग्रेसको संस्थापन इतर समूहको भेला शुरू हुँदै लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाई गर्दै श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो। श्रेष्ठको घरबाट प्रहरीले लिएर गएको दुईवटा ल्यापटप र जनआस्था साप्ताहिकको कार्यालयबाट लगेका 6 सीपीयू पनि अदालतमा ल्याउन आदेश दिएको छ। श्रेष्ठलाई गैर कानूनी थुनामा राखेको भन्दै उहाँका श्रीमती सरस्वती श्रेष्ठले हिजो बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो। रिटमाथि प्रारम्भिक सुनवाईपछि अदालतमा उपस्थित गराउन आदेश भएको हो। हिजो जिल्ला अदालत काठमाडौँले श्रेष्ठमाथि अनुसन्धान गर्न 3 दिन हिरासतमा राख्न म्याद दिएको थियो। व्यक्ति गोपनीयता सम्बन्धी कसुर गरेको आरोपमा जाहेरी परेपछि प्रहरीले अस्ति बुधबार राति पत्रकार श्रेष्ठलाई पक्राउ गरेको थियो। जलवायु परिवर्तनका कारण उत्पन्न समस्या, चुनौती र अनुकूलनका विषयमा साझा धारणा बनाउन मुस्ताङको घरपोझाङ गाउँपालिकाले देशभरका 753 पालिकाको सहभागितामा जलवायु सम्मेलन आयोजना गर्ने भएको छ। सम्मेलन आउँदो भदौ 30 र 31 गते मुस्ताङ सदरमुकाम जोमसोममा आयोजना हुने गाउँपालिकाले जनाएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउने उद्देश्यले पहिलो पटक ऐतिहासिक रूपमा जलवायु परिवर्तन सम्बन्धी सम्मेलन आयोजना गर्न लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। अब विदेशको खबर। जलवायु प्रणाली एल निनोको प्रभाव यस वर्ष झनै चुनौतीपूर्ण बन्ने देखिएको छ। विशेष गरी ल्याटिन अमेरिका अहिलेसम्मकै शक्तिशाली एल निनो मध्य एकको सामना गर्दैछ। वैज्ञानिकहरूका अनुसार अबको केही एक महिनापछि अर्थात सेप्टेम्बरदेखि एल निनो अझ तीव्र बन्न सक्ने र यो सन् 2015 र 2016 देखिएको शक्तिशाली एल निनो भन्दा पनि चुनौतीपूर्ण हुने देखिएको छ। अमेरिकी वैज्ञानिकहरूले गरेको पछिल्लो प्रक्षेपण अनुसार सुपर एल निनो केवल मौसममा आउने परिवर्तन मात्र नभई यसले कृषि उत्पादन, ऊर्जा आपूर्ति, जलस्रोत, माछा पालन, यातायात बन्दरगाह र अन्तर्राष्ट्रिय व्यापारसम्म प्रत्यक्ष प्रभाव पार्न सक्नेछ। यसले गर्दा दक्षिण अमेरिकाको अर्जेन्टिना, पाराग्वे, उरुग्वे र दक्षिण ब्राजिलमा सामान्य भन्दा बढ़ी वर्षा हुने सम्भावना रहेको रोइटर्सले जनाएको छ। यस वर्षको एल निनोलाई केवल एउटा मौसमी घटना नभई विश्वव्यापी आर्थिक जोखिमको संकेतका रूपमा समेत हेरिन थालेको छ। एल निनो एक जलवायु प्रणाली हो जसमा मध्य तथा पूर्वी प्रशान्त महासागरको तापक्रम सामान्य भन्दा धेरै हुन्छ। अब खेल खबर। भूटानको महिला राष्ट्रिय लीगमा ट्रान्सपोर्ट युनाइटेडले युगेन एकाडेमीलाई 8-0 हराएको छ। ट्रान्सपोर्टको जितमा सबै गोल नेपाली राष्ट्रिय महिला टोलीका 3 खेलाड़ीले गरेका छन्। रश्मि कुमारी घिसिङले 6, अनिता केसी र मीना देउबाले समान 1 गोल गरेका छन्। भूटानको चांगलीमिथाङ रंगशालामा ट्रान्सपोर्टले शुरूदेखि नै दबाव बनाएको थियो। रश्मिले पहिलो हाफमै हिजो 5 गोल गरिन्। 9 मिनटमा पहिलो गोल गरेकी रश्मिले 15 दोस्रो र 18 मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। त्यसपछि रश्मिले 23-29 नम्बर मिनटमा गोल गरेपछि ट्रान्सपोर्टले पहिलो हाफमा 5-0 अगाडि थियो। रश्मिले 46 मिनटमा 6 गोल गरिन्। त्यसपछि मीना र अनिता केसीले समान 1 गोल थपेकी थिइन्। रश्मि प्लेयर अफ दि म्याच समेत घोषित भएकी छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाजुरा पहिरोमा बेपत्ता र घाइतेको पहिचान खोल्यो। आज 42 जिल्लामा बाढ़ीको जोखिम, साना नदीमा आकस्मिक बहाव बढ़न सक्ने। कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला शुरू हुँदै प्रमुख अतिथिका रूपमा देउबा सहभागी हुने। हप्ताको अन्तिम कारोबार दिन सुनचाँदीको भाव धेरैले घट्यो। सुन तोलाको 3,01,600 रूपियाँमा कारोबार। जलवायु प्रणाली एल निनोको प्रभाव चुनौतीपूर्ण बन्ने प्रक्षेपण। विश्वव्यापी आर्थिक जोखिमको चिन्ता। र भूटानको महिला राष्ट्रिय लीगमा नेपाली खेलाड़ीको 6 गोल। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: जुर्को रेडियो 102.1 मेगाहर्ट्ज।
1: क्वालिटी वन नंबर वन, नमस्ते सबै भन्दा गर्ल।
2: ओ प्रकाश।

0: सस्तोमय पोषक दाना पाउन रामी छापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाई हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
5: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
5: सम्पर्क नम्बर 0485410043 9863023422।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 2 को कार्यालय देउराली रामेछाप।
6: टन्नै पैसा कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
7: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हो, तर हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिपसी गरेर मात्र विदेश जाउन हो त भन्यो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
6: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ। कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
8: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ। स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485430398 0485430398
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खानादेवी गाउँपालिका
3: वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485430398

0: नकुसी गाउँपालिकाको संयुक्त पहल।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल। रामेछाप, सम्पर्क नम्बर 97652033 वा 98444410/40, इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल, रामेछाप।
3: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
3: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 98548417, 98545562, 048445562, 049-4211-30 सम्पर्क गर्न सकिनेछ।
0: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।

सन्देश बोकी हावासँगै आवाज हाम्रो आवाज सन्देश बोकी हावासँगै आवाज हाम्रो आवाज श्रोताको मन छुने मिठो हरेक शब्द बनोस् श्रोताको मन छुने मिठो हरेक शब्द बनोस् 17 वर्षको यात्रा पूरा 18 वर्षको पाइला हजुरको रेडियो सँगै खुशीको संसार छाओस् हजुरको रेडियो सँगै खुशीको संसार छाओस् मायाको डोरीले बाँधेको सम्बन्ध यो प्यारो मायाको डोरीले बाँधेको सम्बन्ध यो प्यारो श्रोताको साथले बनेको रेडियो सहारा श्रोताको साथले बनेको रेडियो सहारा 17 वर्ष बित्यो हाँस्दै खुसी 18 वर्षमा प्रवेश हजुरको रेडियो रहोस् सधैं श्रोताको मनको तारा हजुरको रेडियो रहोस् सधैं श्रोताको मनको सहारा नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सिने सौगातको साथमा उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता सम्झना खड्गे प्रविधि संयोजनबाट साथ दिनुभएको छ ललिता आयु भने साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर तपाईँले कार्यक्रम सुनेर साथ दिनुहुन सक्नुहुनेछ र कार्यक्रममा आज हामी तपाईँसँग हाम्रो रेडियोको बारेमा कुराकानी गर्नेछौ आज हाम्रो रेडियो हजुरको रेडियो 102.1 MHz 17 वर्ष पूरा गरी 18 वर्षमा प्रवेश गरेको छ यो अवसरमा सम्पूर्ण श्रोतामन आदरणीय श्रोतामन साथीहरूमा पनि एकदमै बधाई तथा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र गौरवमय यात्रा पूरा गरी 18 वर्षमा प्रवेश गरेको सुखद अवसरमा सम्पूर्ण आदरणीय श्रोता महानुभाव हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु र साथै 17 वर्षको हाम्रो आवाजलाई माया र साथ विश्वास दिनुहुने सम्पूर्ण श्रोता प्रति हार्दिक आभार तपाईँको निरन्तर साथ र मायालाई हजुरको रेडियो आजसम्म यहाँ आइपुगेको छ आगामी दिनमा पनि अझ उत्कृष्ट कार्यक्रम सूचना शिक्षा मनोरञ्जनका साथ तपाईँको मनमा पुगिरहने प्रतिबद्धता व्यक्त गर्दछौ र तपाईँले कार्यक्रममा सहभागिता हुनुहुन्छ हामीले वर्षौंभरि रहेका होइन सत्यतथ्य घटनाहरू तपाईँको माझमा ल्याइरहेका छौं र कार्यक्रम सुनिरहनु भएको छ कार्यक्रमको विषयवस्तुमा पनि तपाईँहरूलाई जानकारी गराइराखेको छौं यो समयमा अब तपाईँले कार्यक्रमलाई अझ योभन्दा बेस्ट कसरी चाहिँ अगाडि बढाउन सकिन्छ भन्ने कुराहरू तपाईँले पनि केही थाहा छ भने हामीलाई जानकारी गराउन सक्नुहुनेछ र तपाईँसँग हामी सहयात्रा गर्नेछौँ मिठा कुराकानी हुनेछ र कार्यक्रमको बारेमा आज चाहिँ हामीले ट्र्याक सिलाउनु पर्ने थियो तर त्यो चाहिँ आजको बसाइमा हामी लिएर आएका छैनौँ तपाईँसँग यसै मिठा कुराकानीको साथमा सहयात्रा गर्नेछौँ र कार्यक्रममा अवधिभर पनि मिठा रमाइला चलचित्र गीतहरू राख्दै तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौँ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतीतर्फ लाग्छौँ एउटा मिठो गीतबाट त्यसपछि हामी फेरि आउनेछौँ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला

0: कार्यक्रममा एकदमै मिठो गीत राख्यौं हामीले लभ डायरी चलचित्रको गीत रहेको थियो छम छम छम आज गीत बजिसकेको छ अब पनि पालो तपाईँको रहेको छ शून्य 40 40 0 0 26 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ आफ्नो साथी सङ्गीलाई पनि छोटो मिठोमा सम्झना सन्देश राख्न सक्नुहुनेछ यदि तपाईँलाई कार्यक्रम के कस्तो लाग्दैछ रेडियोको बारेमा पनि केही जानकारीमूलक सन्देशहरू छ भने पनि तपाईँले हामीलाई भन्न सक्नुहुनेछ कार्यक्रममा सहभागिता जनाउनु होला पनि भन्न चाहन्छु यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
1: नमस्कार गुड आफ्टरनुन सम्झना बाह्रमै क्षमती हुनुहुन्छ हजुरको रेडियो 17 वर्ष पुरा भयो 18 वर्ष
0: थ्याङ्क यू सो मच चक्रजी हजुरलाई अनि के आरामै हुनुहुन्छ
1: आरामै खुसालै छु भन्नुपर्छ र रेडियो अब धेरै लोपचढ भएको छैन अब पहिलाको चाहिँ बाबा आमाहरूलाई अब गुन्जाने गीतहरू नि लोप हुँदै गएको हुनाले चाहिँ अब रेडियो चाहिँ अब कतिलाई अब तरङ्गमा चाहिँ अब रेडियोको बारेमा छोटो जानकारी चाहिँ गराउन चाहन्छु अब यस कार्यक्रममा राख्नु मिल्ला नमिल्ला दिदीहरू कार्यक्रममा अब यो रेडियो चाहिँ अब के कसरी बस्छ अब सम्झाउने मन हुन्छ त्यस्तो रेडियोको बारेमा चाहिँ छोटो जानकारी र सन्देशमूलक जानकारी र यो रेडियोमा नबजेको कार्यक्रमहरू चाहिँ यस कार्यक्रममा चाहिँ म गराउन चाहन्छु भन्छु
0: गराउनुहोस् न त
1: यो चाहिँ हजुरको रेडियो बिहान 4 बजेदेखि राति 11 बजेसम्म बज्ने कार्यक्रम चाहिँ अब 17 वर्षमा चाहिँ अब घुमिँदै आएको नि हजुरको रेडियो रामसा जिल्लाको सामुदायिक रेडियोले धेरै अब समाचारमूलक हुने अब कार्यक्रम अब हरेक समाचारहरू अब भन्छ प्रसारण गर्ने हुनाले नि अब लोकशैली कार्यक्रम पनि निरन्तर आइरहेको छ भन्नुपर्छ र अब यो हजुरको रेडियो मार्फत चाहिँ अब बिहान 4 बजे लोकहरू नि बस्छ त्यस्तै अब साथीसँग अब हुनको लागि चाहिँ अब यो मासिक कमन्थनको कार्यक्रम 11 बजेपछि आएको छैन भनेर यो जानकारी गराएर यो टाइम पास कार्यक्रम टाइम पास चाहिँ अब हरेक दिन आउने कार्यक्रम राख्ने भएको थियो कार्यक्रम टाइम पास चाहिँ बन्द हुनाले भएको कारण मिल्छ हजुर यसमा अब यो लोकशैली कार्यक्रममा चाहिँ अब यो हामीले यो मोबाइल टु म्यासेज मार्फत कार्यक्रम बन्द भएको हुनाले चाहिँ अब यसलाई पनि पहिला चाहिँ अब यो इन्टरनेट कतिपय इन्टरनेट भएको हुनाले चाहिँ मोबाइल म्यासेज कतिक्रमै माध्यम हुनाले चाहिँ यसलाई पनि सहजमा ल्याइयो र यसमा चाहिँ यो सीमित सभाको पनि अन्तरिक्षपछि जाने कार्यक्रम पनि यसमा सहजले अझै राम्रो हुन्छ र कार्यक्रम भन्जान चौतारी पनि छ त्यो भन्नुपर्छ र अन्य कार्यक्रममा चाहिँ समग्रमा निरन्तर आएको छ यो 2-4 कार्यक्रम चाहिँ बन्द भएको हुनाले चाहिँ यसलाई चाहिँ अब आगामी 18 वर्षमा पाइलट थियो कि यसरी त्यसले अधुरा रहेको कामहरू चाहिँ यो 83 सालमा अब अहिले 17 वर्ष पुरा भयो 18 वर्षमा पाइलट त्यसमा त्यसमा अधुरा रहेको कार्यक्रम निरन्तर चलिरहेको छ अब अन्य श्रोतालाई पनि अब सुन्नको लागि चाहिँ यो रेडियो भने चाहिँ हाम्रो सुख दुःखको साथी चाहिँ अब अब हामीले घाँस दाउरा मेलापात गर्दा भने सुखसँग अब मनोरञ्जन दिने अब आफूले काम गर्दै सकै पनि नेपाउने र अब यो दुःखको हरिलाई पनि अब सिस्टमको आधारमा लिने कार्यक्रमको रेडियोको रूपमा पनि लिनुपर्छ र यो अब हामीले लिनुपर्दा चाहिँ अब यसमा हरेक कार्यक्रमलाई चाहिँ अब सहजै रूपमा राम्रै छ राम्रै अब त्यो कतिपय गाउँसम्महरूले त्यो खोज्दै गरेको कारणले चाहिँ अब मैले धेरै जस्तो जिल्लामा चाहिँ अब हाम्रो रेडियोलाई धेरै नै माया छ अब उनीहरूको फेरि नवटा रेडियोहरू रहेको छ त्यसैभरिको रेडियो मार्फत भने चाहिँ अब यो चाहिँ रेडियो अब लोकप्रिय नै रामसा जिल्लाको चाहिँ पहिलो रेडियो चाहिँ एकदमै चर्चामा आएको रेडियो र अब कार्यक्रममूलक सम्झना पनि राम्रो राम्रो गतिविधि आइरहेको हुनाले नि अब यो फिल्को रेडियो मार्फत चाहिँ अब यो हरेक समयमा हुने चाहिँ कार्यक्रमहरू अलिक टाढा कार्यक्रमहरू बन्द रहेको चाहिँ अब मैले यस कार्यक्रममा चाहिँ जानकारी गराए सिमी सर्गतमा नि अन्तरिक्ष कार्यक्रम छ हजुरले अब यो टाइम पास कार्यक्रम पनि सहजै रूपमा आउन सकिएको छैन र हजुरको बिहानी कार्यक्रम चाहिँ हजुरको बिहानीको प्रस्तुत पनि यो नआएको कारणले यसलाई पनि सहजै रूपमा अहिले हुन्छ र यसमा चाहिँ अब रेडियो चाहिँ तरङ्ग मार्फत चाहिँ अब पुनः साथीलाई गुन्जामा बनाउनको लागि चाहिँ अब सम्पूर्णलाई चाहिँ अब यो बाआमाले चिन्दै आइरहनु भएको अब कति कति डिभिजन पुगेको ठाउँ गाउँठाउँमा नपुगेको नसके त्यसमा चाहिँ अझै रेडियोको अवलोकन गरेर मैले पनि अहिले पश्चिमकुममा गएर पनि स्थाली गएर पनि रेडियोको बारेमा चाहिँ जानकारी लिँदाखेरि विकास ठाउँ धेरै ठाउँहरू पनि मैले 15-20 जिल्लाहरूमा पनि अध्ययन गरेर आएको हुनाले चाहिँ अब यो रेडियोको के जहाँ नै के लिनुपर्ने कि विशेष यसलाई किलो भन्नलाई चाहिँ अहिले मोबाइलको टेलिभिजनको माध्यममा नै अब मोबाइलको यो रेडियो अब ज्ञाति मार्फतबाट नि बजाउने अब लोकप्रिय सोलरको सिस्टमबाट बजाउने माध्यम पनि अहिले नि चलिरहेको यो रेडियोलाई चाहिँ अब लोप हुन के दिनु हुँदैन भने रेडियोको चाहिँ तरङ्गमा चाहिँ आगामी दिनमा पनि निरन्तर चलिरहोस् अब जन्म रहेको कार्यक्रम गर्ने
0: ल ठिक छ. हजुरले सल्लाह सुझाव पर होइन अब केही कार्यक्रमहरू चाहिँ रोकिएका छन् त्यो कार्यक्रमहरूलाई पनि निरन्तर आइरहोस् भन्ने गुनासो भन्दा पनि अब सल्लाह सुझाव आएको छ. ठिक छ, हामीले पनि अब प्रयास गर्ने हो होइन कतिसम्म साथ दिन्छ तपाईँले अब यो प्रयास हामी जारी नै राख्नेछौँ र कार्यक्रममा अन्य साथीहरूको पनि के छ होइन कुराहरू त्यो पनि सुन्नुपर्ने हुन्छ. अहिलेको विषयबाट हामी छुटौँ है त. हवस् त नमस्कार. उहाँ हुनुहुन्थ्यो चक्रबहादुर घिसिङजी हुनुहुन्थ्यो. अहिले रुकुम पश्चिमबाट चाहिँ उहाँले सम्झना गर्नुभएको थियो र कार्यक्रममा निरन्तर चाहिँ सबै कार्यक्रमहरू चाहिँ आइदिए राम्रो हुन्थ्यो भन्ने खालको सल्लाह सुझाव पनि राखेर गइसक्नु भएको छ. पालो तपाईँको रहेको छ 0-44-40-00-26 फोन गरेर आउन सक्नुहुनेछ. यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु. नमस्कार.
2: दिदी नमस्ते.
0: नमस्ते हजुर, कहाँ देखेको बोल्दै हुनुहुन्छ? गीताजी बोल्नुभयो? आरामै हुनुहुन्छ गीताजी? म पनि एकदम आराम कुशलै छु भन्नुपर्छ. हाम्रो गीताजीले धेरै माया गर्नुहुन्छ, सम्झिनुहुन्छ होइन, त्यो भएर पनि एकदमै खुसी छु पनि भन्नुपर्छ, आरामै पनि छु भन्नुपर्छ है. अनि हजुरलाई के कस्तो छ सुनाउनुहोस्.
2: हामीलाई एकदम आरामै छ भन्नुभयो.
0: के गरिराख्नु भएको छ भन्नुभयो? ल के भयो त हजुरलाई? के भयो भन्नुहोस् न.
2: यस्तै यस्तो मेरो 2-3 अगाडि नै यस्तो ढाएको थियो, समस्या थियो बोकेर बजार गएको. अनि त्यहाँदेखि उठ्नु बस्नु नै सकेको छैन भन्नुपर्छ है.
0: ल अनि हस्पिटल जानु भएन?
2: नै गएको छैन.
0: ल त्यसो भएर पनि हुन्छ त, घरमा बसेर निको हुन्छ त. हस्पिटल जानु पर्यो, चेक जाँच गर्नु पर्यो, अब थेरापी गर्नुपर्ने हो कि एक्सर्साइज के भयो गर्नुपर्ने हो त्यो गर्नुपर्ने हुन्छ नि त. त्यसो भएर चाहिँ हस्पिटल जति सक्दो जानुहोस् है त.
2: हुन्छ, जान्छु. बाबा मम्मी सब घर फ्यामिली बाबा मम्मी जाउँ न, म जान्छु.
0: ल ठिक छ, आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला. शीघ्र स्वास्थ्य लाभको कामना छ हजुरलाई. र अनि कार्यक्रम सुनिराख्नु भएको छ है.
2: दिदी हाम्रो घरमा किन हो खासै टिप्दैन हजुरको रेडियो? कहिले टिप्छ कहिले टिप्दैन भन्नुपर्छ है.
0: ल ठिकै छ, हाम्रो रेडियो आज चाहिँ होइन 17 पुरा गरी 18 प्रवेश गरेको छ. यो अवसरमा रेडियो प्रति केही तपाईँले कुराहरू भन्न राख्न मन छ?
2: नै मलाई केही छैन. के अरे 17 लागेर 18 लागेर अझै राम्रो गर्यो, सबै राम्रो छ भन्नुपर्छ. साथीहरूको मात सबै राम्रो छ सुनि, धेरै चाहे पनि मैले हल्का हल्का सुनिरहेको छु भन्नुपर्छ. साथीहरूको मात धेरै छ तर मेरो पनि मात त्यही हो भन्नुपर्छ है.
0: ठिक छ, तपाईँको पनि त्यही हो है. त्यसो भए अब साथी सङ्गीलाई सम्झना राख्नु पर्दा त धेरै समय जान्छ जस्तो लाग्यो, धेरै साथीलाई समेट्न नपाउला जस्तो छ. अन्य बसाइमा सम्झना दिनेछौ र यति भन्दै हामी छुटौँ है त. हवस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो गीता गदालजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको फटाफट फोन गर्नुहोला। क्षेत्री आविष्टजीले पनि मिस यु अल भन्नुभएको छ। मनको साथी जीवन कार्कीजीले पनि हजुर पोखरेली नमस्कार आरामै हुनुहुन्छ हजुर, सुनिरहेको छु कार्यक्रम पोखराबाट मनको साथी रेडियोलाई वार्षिक उत्सवको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। अझै श्रोताको मन जित्दै जानुहोला, धेरै धेरै शुभकामना छ हजुर भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी बुद्ध वज्राचार्यजी हुनुहुन्छ, संसारको क्षेत्रमा छुट्टी पहिचान बनाउन सफल हजुरको रेडियोलाई शुभकामना बधाई। विशेष गरी श्री राज सर, सम्झना म्याम, ललिता म्यामलाई भन्दै हुनुहुन्छ, थ्याङ्क यू सो मच बुद्धजी हजुरलाई पनि। र त्यसै गरी हुनुहुन्छ यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार
3: हजुर। नमस्कार हजुर।
0: नमस्कार हजुर, गुनासो त अब रोकियो त
3: सर्वप्रथम है 18 वर्ष पुगेको उपलक्ष्यमा है सम्पूर्ण इन्टरटेनलाई हजुरको रेडियो इन्टरटेनलाई एकदम बधाई शुभकामना है। एउटा भनौँ न संसारमा एउटा छुट्टै पहिचान बनाउन सफल भइसकेको छ हजुरहरू है,
0: एकदम
3: बधाई छ।
0: थ्याङ्क यू सो मच बुद्धजी हजुरलाई पनि। अनि के छ हजुरहरूको माया साथ सपोर्टले नै हामी यहाँसम्म आइपुगेका छौँ, हजुरलाई पनि थ्याङ्क यू त भन्नु पर्यो नि होइन।
3: हजुरलाई पनि थ्याङ्क यू। ल मलाई चाहिँ फेरि हजुरसँग जोडिन मलाई सहयोग गर्ने मेरो प्यारो मित्र साँच्चै हाम्रो सागर श्रेष्ठजी, उहाँलाई पनि थ्याङ्क यू भन्न चाहन्छु, विशेष गरी सिधा सरलाई पनि एकदम त्यसपछि अनि हजुरहरूसँग परिचय हुँदै छ है हाम्रो ललिता म्याम हजुरलाई पनि हाम्रो सरलाई पनि एकदम सम्झाएको है। नयाँ नपुग्नेहरू केही पनि छैन, मलाई सब पर्फेक्ट लाग्छ,
0: पर्फेक्ट
3: हुनुपर्ने रेडियोमा हुनुपर्ने गुरुहरू सबै देखाएको छु मैले।
0: त्यसो भए केही छैन है,
3: होइन आन्तरिक कुराहरू त सुन्नु भइहाल्छ नि है, हामीलाई माया नमार्नु होला है। ए जस्तै यस्तो हावाहुरी पानी जाडो गर्मी सबैको बावजुद पनि देखिसक्नुहुन्छ कार्यक्रम तर सुन्नुहुन्छ, हाम्रो ललिता म्याम तपाईँलाई सबै थ्याङ्क यू भन्न चाहन्छु, मेरो भन्ने यति नै हो।
0: थ्याङ्क यू सो मच सर हजुरलाई, आज चाहिँ अब साथी सङ्गीलाई चाहिँ सम्झना सन्देश राख्नलाई अलिक समय नपुग्ला जस्तो गरिरहेको छ है।
3: हजुरलाई समय हजुरको हेर्नुहोस् इन्टर टिमलाई मेरो क्यापिटल एफएम नेवारी कार्यक्रम सोको तर्फबाट सम्पूर्ण युनिटको तर्फबाट ह्याप्पी बर्थडे हजुर रेडियो। ओके भाइ,
0: थ्याङ्क यू सो मच। उहाँ हुनुहुन्थ्यो बुद्ध वज्राचार्यजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ। निर्मला थिङजी हुनुहुन्छ, नमस्ते अनि नमस्कार ला सोफिया फुल्ला, हामी पनि सुन्दैछौँ है दाजु बहिनी सिन्धुलीबाट निर्मला लामा र देव माझी हुनुहुन्छ। सबै साथीहरूलाई धेरै धेरै सम्झना अनि मिठो माया भन्दै 17 वर्ष पूरा भएर 18 वर्षमा प्रवेश गरेको हजुरको रेडियो 102.1 MHz हार्दिक बधाई तथा कार्यक्रम सफलताको शुभकामना भन्न चाहन्छु। यतिकै वर्षसम्म हामी श्रोताहरूले तिता नमिठा राम्रा नराम्रा वचनहरू लगाए होला, त्यसका लागि हामी दाजु बहिनी लगायत सबै श्रोता मित्रहरूको तर्फबाट क्षमा प्रार्थी चाहन्छौ र साथै संसारकर्मी मित्रहरूलाई धेरै धेरै धन्यवाद भन्दै छुटिन चाहन्छु भन्नुभएको छ। निर्मलाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ अर्को साथी, यति बेला हामीलाई सन्देश पठाउनु भएको छ टेक बहादुर पुमाजी हुनुहुन्छ, सञ्चालिका सम्झना चाहिँ नमस्कार, गुड आफ्टरनुन, सुन्दैछु उदयपुर चौधरी गरी नगरपालिका 8 पेल्टा राइट टोल चोकबाट चाहिँ फेसबुक लाइभमा हजुरको रेडियो 102.1 MHz सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार साथी हुनुहुन्थ्यो, उहाँ बाहिरिनु भइसकेको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र यति बेला भने हामी अर्को एउटा मिठो गीततर्फ लाग्छौ जस्तो लाग्यो, तपाईँलाई पनि मनोरञ्जन दिनु पर्ने हुन्छ, यति बेला एकदमै मिठो गीत राख्छौ, साली मन पर्यो भने गाभन श्रेरी रहेको छ, चलचित्रको नाम सङ्गीत हामी कार्यक्रममा राख्छौ, त्यसपछि हामी फेरि आउनेछौ, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत खामण्ड स्टेरे रहेको थियो, चलचित्रको नाम रहेको थियो भने संगमा रहेको थियो साली मन पर्यो, सिंगरमा रहेको छ काले प्रसाद बासकुटा रहेको छ भने स्मिता अधिकारी रहेको छ म्युजिकमा रहेको छ साथी हुनुहुन्थ्यो उहाँ विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यो मिठो गीत हामीले कार्यक्रममा राख्यौं। यति बेला कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो हुनुहुन्न भन्दै हुनुहुन्छ विशेष धन्यवाद। र यति बेला हुनुहुन्छ अर्को साथी हामीलाई कार्यक्रममा एसएमएस गर्नुभएको छ रामजी घिमिरेजी हुनुहुन्छ नमस्कार सम्पूर्ण मित्रमा सुन्दैछु है चितवनबाट भन्दै हुनुहुन्छ। र त्यसै गरी सबु तामाङजी हुनुहुन्छ लाग्छ फ्याफुल्ला नाना इट्स मे सबिन तामाङ सम्झना जस्ट फर यु एण्ड साथीहरूमा सौगत तामाङ रेबिका राणा मगरलाई पनि माया छ है भन्दै छुटिन्छु भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद। त्यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार। नमस्कार हजुर कहाँ देखेको बोल्दै हुनुहुन्छ? शर्मिलाजीको खबर के छ?
1: मेरो खबर एकदम ठिकै छ भन्नुपर्छ। अनि दिदी लगायत रामेछापतिरको के छ सुनाउनु?
0: म लगायत हाम्रो रामेछापतिरको खबर एकदम ठिक छ, राम्रो छ, रमाइलो छ, घाम लागिरहेको छ, यस्तै छ भन्नुपर्छ। साथमा हजुरसँग यति मिठो कुराकानी गर्न पाइराखेका छौँ। हामी एकै ठाउँमा रहेर पनि विभिन्न ठाउँमा साथीहरू हुनुहुन्छ, उहाँसँग हामी यसरी मिठा कुराकानी गर्न पाउँदा एकदमै खुसी पनि छु भन्नुपर्छ है। अनि सुनाउनुहोस् तपाईँको खबर के छ त्यताको? सबै ठिकै छ है? कार्यक्रम सुन्दै हुनुहुन्छ? अहिले सुन्न पाउनु भएको छैन है? कार्यक्रमको बारेमा केही सल्लाह सुझाव केही थपगढ गर्नुपर्ने केही छ? ठिकै छ त्यसो भए आजको व्यवसायमा हाम्रो रेडियो चाहिँ होइन 17 वर्ष पुरा गरी 18 वर्षमा प्रवेश गरेको छ। त्यसै विषयमा चाहिँ तपाईँसँग मिठा कुराकानी होइन यो वर्षभरि रहेका कार्यक्रममा आए जति पनि होइन त्यसमा चाहिँ केही थप गर्नुपर्ने के छ भनेको चाहिँ तपाईँहरूले भन्न सक्नुहुनेछ? ठिक छ, हामी सधैँभरि हजुरको माया साथ सफल रहेसम्म हामी आउने प्रयास गर्नेछौ। र आजको बसाइमा चाहिँ हामी कुराकानी मात्रै गर्छौ र आज रेडियोको बारेमा विषयवस्तुमा चाहिँ कुराकानी गरिरहेका छौ। ठिक छ, राम्रो छ, रमाइलो छ भन्नुभएको छ हजुरलाई विशेष धन्यवाद। केही थपघट गर्नुपर्ने भयो भने तपाईँले अन्य बसाइमा पनि हामीलाई जानकारी गराउन सक्नुहुनेछ है त? ठिक छ, आजको कसैबाट हामी त्यसो भए छुट्टामा है त। हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो शर्मिला थापा मगरजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैन, समय कम छ। त्यसै गरी हुनुहुन्छ सरिका छेत्रीजीले पनि हजुर नमस्ते, गुड आफ्टरनुन, मिस यु अल भन्नुभएको छ। मनकुमारी कान्छी कुलुङजी हुनुहुन्छ, मिस यु अल, सङ्घ सभाबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। र त्यसै गरी शुक्र राज र साईले नै त्यस्तै हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ हेलो हजुर नमस्कार एन्ड साङ्गीतिक अभिवादन, म 5 तारिखले ह्याङ साथ घर भइहाल्छ फिदिम 4W शुक्र राज र साईले बस्ने गीत मार्फत चाहिँ साथीभाइलाई समर्पण गर्नुपर्दा साथीहरूमा यस प्रकारको रहेको छ। जीवन सहयात्री कमला रसाले, प्रेमकला आचार्य, टिकेन्द्र साम्बाम्भे, अरूणा साम्बाम्भे, गोपाल भाइ चटपटे, मनिषा शेर्पा, गगन तेह्रथुमे, सुमे लिम्बु, सञ्च भाइ केरुङ, तारा शंकर, विनिता दाहाल सुवेदी, मनमाया तिवन सिन्हा, रामकृष्ण एकल, यात्रीपा स्थले, स्वर्णिम राई, सुप्रिया बान्ता राई, कविता कतानी, मुना खड्का, हर्पल रोशनी, सरस्वता पोखरे, राजगले मगर, धनु कजमेर, दिलु एम्फु राई, हरिमाया सङ्लागाई, गोपाल दुलार, अभागी सृजना, विश्वकर्म टबर तामाङ, युके निमेहाङ लिम्बु, भीम भगतानी, ढकाल शर्माज, धनकुमार खाती, फुलमाया सेन्चुरी, त्यसै गरी सुहाङमा लिम्बु लगायत सम्पूर्ण साथीहरूले चाहिँ भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ सोना कन्दुङबाजी हुनुहुन्छ, सेवारो नमस्कार, आज सम्झना आशिष हजुर, म सोना कन्दुङबा पूर्वाञ्चलबाट चाहिँ कार्यक्रम सुन्दैछु हेर्दैछु भन्दै हुनुहुन्छ, मिठो माया सम्झना साई भन्दै हुनुहुन्छ। उहाँले साथीहरूलाई चाहिँ धेरै सम्झना गर्नुभएको छ। टिकाराम सोनवार, लेखक बान्ता राई, सुस्तानी भुजेल, आमा दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, धनुभजमेर, सरस्वती खत्री, हिरा बहादुर लगाई, लीला राज कम्बाङ हुनुहुन्छ अर्को साथ हुनुहुन्छ, उहाँको कमेन्ट गर्दै थिए तलमाथि भइरहेको छ होइन। त्यसै गरी अन्जान थुलुङ, पवित्र तामाङ, अनिता आर्यल, सम्झना सुनवार विनिता गिरी विनिता राई मनिषा छेत्री सनिषा लामा बिना मगर सिजला सापकोट सुनिता बेगा सिर्जना युङखाङ दिया लिम्बु दिया राई सुसन थामी श्रीराज महती बक तामाङ मनसुन तामाङ रूपा चौधरी सुविता थारू रिमा साई सम्झना नेवा कर्गी उर्मिला दियाली लालमाया थापा मेनुका श्रेष्ठ लक्ष्मी आली मगर रञ्जु मगर केशव सेन्चुरी सन्तोष सिमिन छेत्री क्रिस ढुङ्गाना हिम्मत खड्गी युक्तप्रसाद श्रेष्ठ देवेन्द्र दाहाल घायल अभिरुमान देवेन किशोर अन्डान समीर सगी किरात आदि देवन सामिन राई बेलिया सामी बिनागी सिंह रत्न शमशेर थापा सुनिता यङमे गुलुङ सबै सबैलाई भन्नुभएको छ। सोनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ देवेन किशोर अन्जानजी हुनुहुन्छ, रिस युट्यो भन्दैमा कहिले पनि नराम्रो शब्द नबोल्नुहोस्, रिस केही समयपछि शान्त हुन्छ तर रिसको आवेगमा बोलेको शब्दले मनमा बनाएको घाउ सजिलै मेटिन सक्दैन, कहिलेकाहीँ एउटा कठोर शब्दले वर्षौं विश्वास तोडिदिन्छ अनि सम्बन्ध फेरि पहिले जस्ताको जस्तो बन्न सक्दैन, त्यस्तै भन्नु बोल्नु अघि एकछिन सोच्नुहोस् किनकि रिस त केही क्षणको हुन्छ तर बोलेका शब्दको असर जीवनभर रहन्छ। देवेन किशोर रञ्जन प्रवासी भन्नुभएको छ, पक्कै पनि हजुरले भनेको कुरा एकदम सही पनि हो। हामीले केही कुरा भन्ने क्रममा पनि सोच विचार गरेर भन्नुपर्ने हुन्छ। हजुरलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। लगभग कार्यक्रमको समय पनि सकिन लागिसकेको छ, तपाईँ माझबाट हामी विदा लिने समय भइसकेको छ। आज फेरि पनि अन्तिममा के भन्न चाहन्छु भने होइन, रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताको लागि पनि रेडियो केवल मनोरञ्जनको माध्यम मात्र होइन, यो सूचना शिक्षा जनचेतना फैलाउने महत्वपूर्ण संचार माध्यम पनि हो। गाउँदेखि शहरसम्म विभिन्न ठाउँमा हरेक मानिसलाई एउटै आवाज मार्फत जोड्ने काम रेडियोले गर्दै आएको छ। समाचार, शिक्षा, स्वास्थ्य, कृषि, संस्कृति, कला तथा समाजसँग सम्बन्धित जानकारी रेडियो मार्फत सहज रूपमा प्राप्त गर्न सकिन्छ। यही सूचना सुन्ने बुझ्ने र आवश्यक पर्दा व्यवहारमा लागू गर्ने बानीले हाम्रो ज्ञान र चेतनामा बढ़ाउन सक्छ। र त्यसै गरी आदरणीय श्रोताजीहरू, तपाईँले सुन्नुहोस्, बुझ्नुहोस् अनि सही सूचना अरूसम्म पनि पुर्याउनुहोस्। तपाईँको साथ, सुझाव र सहभागिताले रेडियोलाई अझ प्रभावकारी बनाउन सहयोग गर्नेछ। र हजुरको रेडियो, हजुरकै आवाज, हजुरकै साथ रहेको छ भन्दै अब चाहिँ हामी छुटिनु पर्ने हुन्छ। यति दिनसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्ने प्रयास गर्नुभयो, कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुभयो, सहभागिता जनाउनुभयो, रेडियो सुनेर साथ दिनुभयो, फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्नुभयो, सम्पूर्ण साथीलाई एकदमै धन्यवाद व्यक्त गर्न चाहन्छु। र कार्यक्रम के कस्तो लागिरहेको छ सल्लाह सुझाव दिनुहुने साथीहरूलाई विशेष धन्यवाद। तपाईँले राख्नुभएको सल्लाह सुझावलाई हामी वर्णन गर्नेछौं र त्यसको प्रतिक्रिया के हुन्छ तपाईँले हामी अवश्य पनि सुनाउने नै छौं। र यति दिनसम्म हामीले कार्यक्रम एकदमै मीठा रमाइला चलचित्र गीतहरू राख्यौं। मीठा चलचित्र गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समिश्रणबाट यति दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हायूलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा अर्को एउटा मिठो गीत रहेको छ, तिम्रो लागि भन्ने रहेको छ, राम कहानी चलचित्र गीत रहेको छ। सो गीत हामी कार्यक्रममा छोड्दै विदाय हुन्छु भन्दै थिएँ। अन्तिममा हामीलाई एउटा कमेन्ट प्राप्त भएको छ, बाबुराम मगरजी हुनुहुन्छ। दिदी नमस्ते, नमस्कार है, म बाबुराम मगर ओखलढुङ्गा पोकली घर भइहाल्छ साउदी अरेबिया रियादबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। बाबुरामजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अन्तिममा मिठो गीत छोड्दै आजको बसाई सुने सौगातबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्गी पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: वाउ होइन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
3: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइसबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भरिमा धेरै नभनौ भन्ने साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछ
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
4: नवीकरणका लागि आवश्यक कागजातहरू
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप
2: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कूल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली
4: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
5: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
4: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
5: सम्पर्क नम्बर 0845 41 143 98 63 023 422
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
4: नवीकरणका लागि आवश्यक कागजातहरू
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेदेवी रामेछाप।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसंख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुइने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बचालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
3: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
2: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
4: सुनापति गाउँपालिका वडा नम्बर 1 को कार्यालय गुन्सी रामेछाप
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप आलु जोन दोलाखा किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9545-48117 9545-55562 04-45-562 सम्पर्क गर्न सकिनेछ
4: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
2: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
4: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
4: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
5: हजुरको रेडियो 102.1।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3।

0: Walter Sindelin.
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोकुलबुङ्गा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
2: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854-0145775, 9841-96-0669, 9864-1488।
4: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।
5: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि, यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 9841-82-96-10।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलुनचोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
2: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
2: हुर्केकै गिरिराज चल्ला 150मा?
3: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
4: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
3: विराज किसानको साथी,
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
3: प्रोप्राइटर जय मानन्दर, फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।
0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 98548-117, 98548-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलन्दर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेसाप नगरपालिकाद्वारा जारी सन्देश।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो बेक्से 2 थुप्रेकी मेगाहर्ज, साथै तामाको सेफएम 95 मेगाहर्ज, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा, सर्वोच्च अदालतले शुक्रबार जनआस्था साप्ताहिकका सम्पादक एवं पत्रकार किशोर श्रेष्ठलाई सोमबार बिहान 10 बजे सशरीर उपस्थित गराउन आदेश दिएको छ। पत्रकार श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षकरण गुण विधानको प्रारम्भिक सुनवाईपछि न्यायाधीश बालकृष्ण ढकालको इजालसले पत्रकार श्रेष्ठ विरूद्धको उजुरी र उनलाई पक्राउ गर्नुको कारणबारे जवाफ समेत पेश गर्न आदेश दिएको हो। सर्वोच्च अदालतले जाहेरे दरखास्त सहितको अनुसन्धान फाइल समेत पेश गर्न आदेश दिएको छ। त्यसबाहेक सर्वोच्च अदालतको पत्रकार श्रेष्ठको घर तथा कार्यालयबाट बरामद भएको सीपीयू, ल्यापटप, आइप्याड र मोबाइल समेत लिएर अदालतमा पेश गर्न आदेश दिएको हो। नेपालको संविधानको धारा 19 संचारको हक सम्बन्धी व्यवस्था छ, जसमा कुनै सामग्री मुद्रण वा प्रकाशन प्रसारण गरे वा छापे बापत त्यस्तो सामग्री प्रकाशन प्रसारण गर्ने वा छाप्ने उपकरण अन्य संचार माध्यमलाई बन्द जफत गरिने छैन भन्ने प्रावधान राखिएको छ। प्रहरीले जनआस्थाको सम्पादक श्रेष्ठको घर र कार्यालयमा छापा मारेर केही कम्प्युटरहरू बरामद गरेको थियो। जन काममाथि पत्रकारको हक अधिकारको उकालत गर्नेहरूले चर्को विरोध गरेका छन्। संचार माध्यमका कार्यालयबाट सामग्री र उपकरण जफत गरिन संवैधानिक विपरीतको काम भन्दै कारण व्यवसायीहरूले सर्वोच्च अदालतको ध्यानकर्षण गराएका थिए। त्यसका आधारमा सर्वोच्च अदालतले पत्रकार श्रेष्ठको घर तथा कार्यालयबाट बरामद उपकरण र सामग्री सहित उपस्थित हुन प्रहरीलाई आदेश दिएको हो। बहसका क्रममा कानून व्यवसायीहरूले बरामद उपकरण र सामग्री सूचनाको स्रोतको पहिचान रहेको र त्यो खुलेमा स्रोतको गोपनीयता समेत संकटमा पर्ने भन्दै अदालतबाट उपकरण मगाउन फिर्ता गराइदिन माग गरेका थिए। त्यसपछि सर्वोच्च अदालतले उपकरण झिकाउन आदेश दिएको हो। लोकमान सिंह कार्की अख्तियारको प्रमुख भएको बेला वरिष्ठ अधिवक्ता शम्भु थापाले फर्ममा छापा मारेको घटनामा पनि सर्वोच्च अदालतले यस्तै आदेश गरेको थियो। राजस्व अनुसन्धान विभागले थापाको फर्मबाट कम्प्युटर र कागजात लगेको थियो। सभामुख डोल प्रसाद अधियालले नेपालको पर्यटन क्षेत्रको विकासका लागि अब वार्षिक 20 लाख पर्यटकको न्यून लक्ष्यमा मात्र सीमित नभई 1 करोड़ पर्यटक भित्र्याउन वृहत योजनाका साथ अगाडि बढ्नुपर्नेमा जोड़ दिनुभएको छ। काठमाडौँमा आज नेपाल पर्यटन व्यवसायीहरूको साझा संगठन नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स नाटाको 59 वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अर्यालले यस्तो जोड़ दिनुभएको हो। मुलुकको पर्यटन उद्योगलाई पूर्ण उत्थानमा मात्र नभए तीव्र गतिमा अघि बढ़ाउन ठूलो सपना र स्पष्ट योजना आवश्यक रहेको बताउनु भएको छ। विश्व पर्यटन बजारमा भइरहेको प्रविधिको विकास र बदलिदो चाहना अनुरूप नेपालले आफूलाई खरो उतार्नुपर्ने चुनौती रहेको उहाँको भनाइ छ। विगतका कमी कमजोरीहरूका कारण पर्यटकहरू अन्य गन्तव्यतर्फ मोडिएको उल्लेख गर्दै सभामुख अर्यालले पर्यटकको आगमन वृद्धि गर्न ट्राभल्स एजेन्टहरूको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। उहाँले पर्यटन क्षेत्रमा आन्तरिक द्वन्द्व र व्यक्तिगत स्वार्थलाई त्यागेर सामूहिक हितमा लाग्न व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ। पर्यटन पूर्वाधारको प्रसंगमा अर्यालले व्यवस्थित टुरिष्ट बस पार्कको आवश्यकता उल्याउनु भएको छ। हवाई यात्राका लागि विमानस्थल जानुपर्ने नियम जस्तै पर्यटकीय सवारीका लागि पनि तोकिएकै बस पार्क हुनुपर्ने उहाँको तर्क छ। सभामुख अर्यालले आगामी 50 वर्षको आवश्यकतालाई सम्बोधन गर्ने गरी बलियो कानून निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। जनकपुरमा मिटर ब्याजे आरोपमा पक्राउ परेका एकै घरका 3 जनालाई धनुषा जिल्ला अदालतले पूर्वपक्षीका लागि कारागार चलन गर्ने आदेश दिएको छ। जनकपुर धाम उपमहानगरपालिका सोह्र कपिलेश्वरकी 48 वर्षीय रेखा शाह, उनका छोरा 32 वर्षीय
हरिराम शाह र जेठा जो 53 वर्षीय गोपाल शाहलाई अदालतले पूर्वपक्षका लागि कारागार पठाउने आदेश दिएको हो। ठगी अनुचित लेनदेन र आपराधिक विश्वासघात मुद्दामा गत 1 साउनमा उनीहरूलाई धनुषा प्रहरीले पक्राउ गरेको थियो। बुधबार र बिहिबार भएका थुन्सेको बहसपछि धनुषा जिल्ला अदालतले तीनजनालाई पूर्वपक्षीका लागि कारागार चलान गर्ने आदेश दिएको छ। इजालसर नम्बर 11 कि न्यायाधीश हिरामाया अवालको इजालसले यस्तो आदेश दिएको हो। दुई दिनसम्म मिटर ब्याज पीड़ितहरू तथा पक्राउ परेका पक्षका मानिसहरू जिल्ला अदालत अगाडि प्रदर्शन गरेका थिए। यो मुद्दामा जाहिरवाला नेपाल प्रहरीका पूर्व एसएसपी गोविन्द बहादुर कुमार समेत रहनुभएको छ। विदेह नगरपालिका आज बफैका साहसविदको जाहेरीका आधारमा उनीहरूमाथि धनुषा प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढ़ाएको थियो। नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौँमा राष्ट्रिय भेलाको आयोजना गरेको छ। पार्टीभित्रको पछिल्लो राजनैतिक परिस्थिति, आन्तरिक विवाद, संगठनात्मक अवस्था तथा कांग्रेसको आगामी राजनैतिक दिशाबारे छलफल गर्ने उद्देश्यले आयोजना गरिएको भेलालाई पूर्व सभापति शेरबहादुर देवालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। सुकेधाराको मिराकल पार्टी प्यालेसमा केही बेरमा शुरू हुने भेलामा देउवा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुँदैछ। यो भेला कांग्रेस र भित्र पछिल्लो समय देखिएको विभाजन, असहमति र नेतृत्व बीचको दूरीका बीचमा आयोजना हुन लागेको राजनैतिक रूपमा निकै चासोका साथ हेरिएको छ। विशेष गरी संस्थापन इतर समूहले पूर्व सभापति शेरबहादुर देवाललाई नै प्रमुख अतिथि बनाएर कार्यक्रम आयोजना गर्नुले कांग्रेसभित्र संवाद, सहमति र पूर्ण एकताको सम्भावना बारे पनि विभिन्न कोणबाट चर्चा शुरू भएको छ। देउवा लामो समयको स्वास्थ्य उपचारपछि हिजो मात्र स्वदेश फर्कनु भएको थियो। हप्ताको अन्तिम कारोबारको दिन आज सुन चाँदीको भाव धेरैले घटेको छ। सुनको भाव 4600 र चाँदीको भाव 90 रूपियाँले उरालो लागेको छ। सुनको भाव आज 3,01,600 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन 3,06,200 रूपियाँमा कारोबार भएको थियो, यस्तै आज चाँदीको भाव पनि 90 रूपियाँले घटेको छ। चाँदी 4,660 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 4,750 रूपियाँ रहेको थियो। खबरको क्रममा अब अन्तर्राष्ट्रिय खबर। जलवायु प्रणाली एल निनोको प्रभाव यस वर्ष झनै चुनौतीपूर्ण बन्ने देखिएको छ। विशेष गरी ल्याटिन अमेरिका अहिलेसम्मकै शक्तिशाली एल निनो मध्ये एकको सामना गर्दैछ। वैज्ञानिकहरूको अनुसार अबको एक महिनापछि अर्थात सेप्टेम्बरदेखि एल निनो अझ तीव्र बन्न सक्ने र यो सन् 2015-16 देखिएको शक्तिशाली एल निनो भन्दा पनि चुनौतीपूर्ण हुने देखिएको छ। अमेरिकी वैज्ञानिकहरूले गरेको पछिल्लो प्रक्षेपण अनुसार सुपर एल निनो केवल मौसममा आउने परिवर्तन मात्र नभई यसले कृषि उत्पादन, ऊर्जा आपूर्ति, जलस्रोत, माछा पालन, यातायात, बन्दरगाह र अन्तर्राष्ट्रिय व्यापारसम्म प्रत्यक्ष प्रभाव पार्न सक्नेछ। यसले गर्दा दक्षिण अफ्रिकाको अर्जेन्टिना, पाराग्वे, उरुग्वे र दक्षिणी ब्राजिलमा सामान्यभन्दा बढ़ी वर्षा हुने सम्भावना रहेको रोइटर्सले जनाएको छ। र खबरको अन्त्यमा खेल खबर। जापानको आइजे नागोया क्षेत्रमा आउँदो सेप्टेम्बर 19 अक्टोबर 4 तारीकसम्म आयोजना हुने 20 एसियाली खेलकुदका लागि नेपाली खेलाड़ीले तयारी तीव्र पारेका छन्। नेपालबाट क्यानोए दर्फ धनकुटाका विजय माझी र सेन्धोपाल्चोका आशिष राणा बगरले प्रतिनिधित्व गर्दैछन्। कायक इस्लालम र कायम क्रस विधामा प्रतिस्पर्धा गर्ने दुवै खेलाड़ीले पछिल्लो एक महिनादेखि पोखराको फिवातालमा प्रशिक्षण लिइरहेका छन्। नेपाल राफ्टिङ एण्ड क्यानोइङ संघका प्रमुख प्रशिक्षक डिम बहादुर मगरको प्रशिक्षणमा खेलाड़ीहरूले प्राविधिक दक्षता, शारीरिक
फिटनेस र प्रतिस्पर्धात्मक क्षमता विकासमा ध्यान दिइरहेका छन्। विजय बाजेले यसअघि लामो समय तमोर नदीमा राफ्टिङ गाइडको रूपमा काम गरिरहनु भएको थियो। नदीको तीव्र बहाव र कठिन परिस्थितिमा राफ्टिङ गराएको अनुभव अहिले क्यानोइङमा उपयोग बनेको उहाँको भनाइ छ। प्रशिक्षक मगरका अनुसार खेलाड़ीलाई प्राविधिक र शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि तयार पारिएको छ। फिवा तालमा भइरहेको प्रशिक्षणले पोखरालाई क्यानो इङ खेलाड़ी उत्पादन र प्रशिक्षणको सम्भावना युक्त गन्तव्यका रूपमा स्थापित गर्न समेत सहयोग पुगेको प्रशिक्षक मगरले बताउनु भएको छ। हवस् त अहिलेलाई दिउँसो दुई बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह चार बजेको रामेछाप खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता आयु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45-562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैव भरी लाए।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट पाइन्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: सम्पर्क नम्बर
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
1: डेंगी एडिस रातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ, सिन्धुली।
2: पानीको मुहान संरक्षण गरौ, भविष्य सुरक्षित बनाऊ।
4: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
3: पानीको मुहान वरिपरि हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ, सिन्धुली।
2: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित।

0: लगायतका संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
0: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय, टोकरपुर, रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका, वडा नम्बर 2 को कार्यालय, बितिजोर, सिन्धुली।
3: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
4: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
5: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने, उफ म त दिक्क भइसके।
3: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
5: ए हो र भन्या, अनि फाइदा होला र है?
3: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली 20 बजारमै लोड गरे पनि भयो।
5: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु, खै खै नम्बर दिए त।
3: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
5: कति रे 98540 अनि
3: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
5: 048-540-239
6: हेलो पिराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
5: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
6: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
3: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
7: किसानको साथी रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
7: जलवायु अनुकूलन र सहनशीलता। रैथानी बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
7: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
7: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
7: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
8: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
9: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
10: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोकुलगुङ्गा गाउँपालिका, वडा नम्बर 3 को कार्यालय, रसनालु, रामेछाप।
11: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रामेछाप।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
5: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
6: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
7: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
5: प्रोपाइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर। सम्पर्क नम्बर 98692544 44।
7: 98407793। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्नी।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 16 60 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: डेङ्गी एडिस दाँतको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
5: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौ। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप।
6: अहिले दिउँसोको 3 बज्यो।
7: हजुरको रेडियो 102.1 मेगा।
8: तो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा शुरू। पार्टीभित्र सुदृढ एकता आवश्यक रहेकोमा उपसभापति विश्वप्रकाश शर्माको जोड। रोल्पाको फलवाङमा पहिरोले घर पुर्दा 3 जनाको ज्यान गयो। रूकुम पूर्वको मध्य पहाड़ी लोकमार्गमा आज राति गाड़ी चलाउन रोक। गर्मीसँगै मधेस प्रदेशका विभिन्न ठाउँमा सर्पदंशका घटना बढ़न थाले। सर्पदंश र रेबिस विरूद्धको खोप भित्रियो, अहिले देखिएको अभाव गर्ने। अमेरिका र दक्षिण कोरियाबाट संयुक्त सैन्य अभ्यासको तयारी, उत्तर कोरियाद्वारा नयाँ प्रतिरोधको चेतावनी र एसएससी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई। नेपाल खबरमा अब पूरा खबर। नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि शुरू भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डाक्टर शशांक कोइरालाको अध्यक्षतामा काठमाण्डको सुकेधारामा भेला शुरू भएको हो। भेलामा गएको माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका पूर्व सभापति शेरबहादुर देउवा तथा डाक्टर शशांक कोइराला समूहका नेता कार्यकर्ताको उपस्थिति छ। भेलालाई निवर्तमान सभापति देउवाले सम्बोधन गर्नुहुनेछ। भेलालाई सम्बोधन गर्दै नेता डाक्टर शशांक कोइरालाले पार्टीको आन्तरिक एकता बलियो बनाउनु पर्ने बताउनु भएको छ। यसका लागि आफ्नो प्रमुख दायित्व रहेको उहाँको भनाई छ। सम्बोधनको क्रममा डाक्टर कोइरालाले पार्टीका पूर्व सभापति शेरबहादुर देउवासँगका पुराना र ऐतिहासिक प्रसंगहरू समेत स्मरण गर्नुभयो। देशभरका विभिन्न जिल्लाबाट सहभागी हुन आएका कार्यकर्तालाई स्वागत गर्दै कोइरालाले पार्टीभित्रको उत्साह र एकताले नै कांग्रेसको भविष्य सुनिश्चित गर्नेमा जोड़ दिनुभयो। भोलि र पर्सी बन्द सत्र हुनेछ। पार्टीभित्रको पछिल्लो राजनैतिक परिस्थिति, आन्तरिक विवाद, संगठनात्मक अवस्था तथा कांग्रेसको अबको राजनैतिक दिशाबारे छलफल गर्ने उद्देश्यले भेला आयोजना गरिएको संस्थापन इतर समूहले जनाएको छ। कांग्रेसभित्र पछिल्लो समय देखिएको असहमति र नेतृत्व बीचको दूरीका बीच आयोजना भएको यो भेलालाई राजनैतिक रूपमा निकै चासोका साथ हेरिएको छ। यसैबीच नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र सुदृढ़ एकता आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा बोल्दै उहाँले पार्टीलाई बलियो बनाउन संस्थागत एकता र निष्ठा आवश्यक रहेको बताउनुभयो। उपसभापति शर्माले पार्टीको आन्तरिक सुदृढ़ीकरण नै देशको अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभएको छ। पार्टीभित्र देखिएका कतिपय प्रतिकूलता र भिन्न मतका बीच पनि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा उहाँको जोड़ छ। शर्माले विशेष महाधिवेशनबाट व्यक्त भएको कार्यकर्ताको भावना र दृढ़ताको जगमा आउँदा दिनमा पार्टी अझ बलियो भएर जाने विश्वास व्यक्त गर्नुभयो। पार्टीका नेता कार्यकर्तामा रहने व्यक्तिगत सम्बन्ध र निष्ठाको सम्मान गर्दै शर्माले व्यक्तिभन्दा संस्था र सिद्धान्तप्रतिको निष्ठामाथि हुने बताउनुभयो। उपसभापति शर्माले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व अर्थात गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसले सबल राष्ट्रिय शक्तिको भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको समेत बताउनु भएको छ। रोल्पाको फलवाङमा घरमाथिबाट झरेको पहिरोले घर पुर्दा एक दम्पति सहित तीनजनाको ज्यान गएको छ। सुनसहरी गाउँपालिका दुई फलवाङका 77 वर्षीय वीरबहादुर घरतीमगर, उहाँकी श्रीमती 68 वर्षीय सनी घरतीमगर र उहाँको घरमा सुत्न आएकी छिमेकी 70 वर्षीय लली घरतीमगरको ज्यान गएको हो। गैराती घरमाथिबाट पहिरो झरेको थियो। आज बिहान मात्रै तीनजनाको शव भेटिएको प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताउनु भएको छ। त्यस्तै सुनसहरी दुई गिठीमा स्थानीय लादे बुढा मगरको घर पनि पहिरोले क्षति गरेको छ। पहिरोमा बेपत्ता लादे बुढा मगरको खोजी भइरहेको प्रहरीले जनाएको छ। यसअघि बुधबार बेलुका रोल्पाको थवाङ 5 कोटल 12 पहिरोमा परि 10 जनाको ज्यान गएको थियो। यसैबीच रूकुम पूर्वको मध्य पहाड़ी लोकमार्गमा रातमा गाड़ी चलाउन प्रशासनले रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय रूकुम पूर्वका अनुसार मौसम पूर्वानुमान महाशाखाले केही दिन अझै वर्षाको सम्भावना रहेको जनाएको तथा सड़कको अवस्था पनि जोखिमपूर्ण रहेकोले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार रातमा गाड़ी चलाउन रोक लगाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी समीर गौतमले निकालेको सूचना अनुसार आज बेलुका 7 बजेदेखि भोलि शनिबार बिहान 7 बजेसम्म मध्य पहाड़ी लोकमार्ग भएर चल्ने सबै प्रकारका गाड़ीलाई रोकिनेछ। प्रशासनले दिउँसोको समयमा पनि मौसमको पूर्वानुमान, वर्षाको अवस्था तथा सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका नेता खगराज भट्ट नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख नजीर मियाले भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको 5 मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। भट्टले आज बिहान प्रदेश प्रमुखको कार्यालय धनगढ़ीमा पुगेर मुख्यमन्त्री पदका लागि दावी पेश गर्नुभएको थियो। उहाँलाई नेकपा एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले समर्थन गर्नुभयो। दावी पेशपछि प्रदेश प्रमुख मियाले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै नियुक्ति पत्र प्रदान गर्नुभएको छ। यसअघि हिजो कमल बहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। 53 सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठनका लागि 27 जना सांसदको आवश्यकता पर्छ। नेकपाका सभामुख र 1 जना निलम्बन बाहेक 20 र नेकपा एमालेका 11 सांसद छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
9: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
10: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापक द्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास्ट कलेजमा बीएससी अनर्स एग्रीकल्चर र बीबीएससी एनएएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रीकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास्ट किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
11: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
12: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
11: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
13: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
14: फोन 056-494-333-493-555।
8: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रिया अन्तर्गत सर्पदंश र रेबिज विरूद्धको खोप आएको छ। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टचन्दले सर्पदंश र रेबिज विरूद्ध प्रयोग हुने खोप प्राप्त भएको जानकारी दिनुभयो। उहाँका अनुसार सर्पदंश विरूद्धको 8,200 भायल र रेबिज विरूद्धको 17,600 भायल खोप काठमाडौँ टेकुमा रहेको केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ। प्राप्त खोप आवश्यक प्रक्रिया पूरा गरी 7 प्रदेशको स्वास्थ्य आपूर्ति केन्द्र मार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ। केही दिन अघिदेखि विशेष गरी रेबिज विरूद्धको खोप सहज रूपमा प्राप्त नभएको गुनासो थियो। गर्मी थप बढ़न थालेसँगै मध्य प्रदेश लगायत विभिन्न ठाउँमा सर्पदंशका घटना पनि बढ़न थालेका छन्। अत्याधिक गर्मीका कारण रौतहट, बारा र पर्सा लगायत जिल्लामा सर्पदंशका घटना बढ़ेका हुन्। वीरगंजमा रहेको नारायणी अस्पतालका प्रवक्ता डाक्टर उदय नारायण सिंहका अनुसार अस्पतालमा दैनिक 10-15 जनासम्म सर्पदंशका बिरामी उपचार गर्न आउने गरेका छन्। केही दिन अघिसम्म एन्टी स्निक भेनमको पनि अभाव देखिए पनि अहिले अस्पतालमा 100 भाइल औषधि मौजदात रहेको अस्पतालले जनाएको छ। डाक्टर सिंहले सर्पदंशबाट जोगिन राति शुद्ध झोल प्रयोग गर्न, घर वरपरको झाड़ी सफा राख्न, खेतमा काम गर्दा बुट तथा सुरक्षात्मक सामग्री प्रयोग गर्न, सर्पले टोकेपछि झारफुकमा नलागी तत्कालीन नजिकको स्वास्थ्य संस्थामा पुग्न आग्रह गर्नुभएको छ। मध्य प्रदेश सरकारले सर्पदंशलाई मनसून र गर्मीयाममा बढ़ी देखिने सार्वजनिक स्वास्थ्य समस्याको रूपमा लिँदै उपचार केन्द्रमा औषधि, स्वास्थ्यकर्मी र आवश्यक उपकरणको व्यवस्थापनलाई व्यवस्थित बनाएको दावी गरेको छ। मध्य प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डाक्टर नागेन्द्र यादवका अनुसार सर्पदंशको उपचार हुने प्रदेशको 27 अस्पताल तथा उपचार केन्द्रमा आवश्यकता अनुसार एन्टी स्नेक भेनम पठाउन थालिएको छ। प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा अहिले 900 भाइल एन्टी स्नेक भेनम मौजदात रहेको छ भने थप औषधि आउने प्रक्रियामा रहेको डाक्टर यादवले बताउनुभयो। अब विदेशको खबर। अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेका बेला उत्तर कोरियाले नयाँ प्रतिरोधको चेतावनी दिएको छ। आउँदो सोमबारदेखि शुरू हुने 11 दिने उल्ची फ्रीडम सील्ड अभ्यास अमेरिका र दक्षिण कोरियाले हरेक वर्ष गर्दै आएका सैन्य अभ्यास मध्येको एक हो। उत्तर कोरियाको विदेश मन्त्रालयले अमेरिका दक्षिण कोरियाको सैन्य अभ्यास यूरोप, मध्य पूर्व र विश्वका अन्य क्षेत्रमा सैन्य तथा राजनीतिक अवस्था दिन प्रतिदिन गम्भीर बन्दै गएको समयमा हुन लागेको जनाएको छ। आणविक हतियार सम्पन्न उत्तर कोरियाबाट हुन सक्ने सम्भावित आक्रमणको सामना गर्न दुवै देशका सेनालाई तयार पार्नु यो अभ्यासको मुख्य उद्देश्य रहेको समाचार संस्था एएफपीले जनाएको छ। तर उत्तर कोरियाले यस्ता अभ्यासलाई लामो समयदेखि आफू विरूद्ध हुने आक्रमणको पूर्व अभ्यास भन्दै विरोध गर्दै आएको छ। रूस युक्रेन युद्धबाट उत्तर कोरियाली सेनाले हासिल गरेको आधुनिक युद्ध अनुभवलाई समेत ध्यानमा राखेर अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेका बेला पोङयाङले त्यसको जवाफमा नयाँ स्तरको प्रतिरोध अपनाउने चेतावनी दिएको। क्षेपास्त्र परीक्षण पनि गरेको थियो। यो परीक्षणलाई अहिले अमेरिका र दक्षिण कोरियाबाट तयारी भइरहेको संयुक्त सैन्य अभ्यास प्रतिको असन्तुष्टिका संकेतका रूपमा हेरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले विश्लेषण गरेका छन्। अब खेल खबर। मलेसियामा हुने एसीसी पुरूष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको आज विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रम गरी कप्तान सन्दीप लामिछाने सहित 14 सदस्यीय टोलीलाई विदाई गरेको हो। नेपाली टोली प्रतियोगिता अघि भारतमा 10 दिन प्रशिक्षण र तयारी गरेर मलेसिया जानेछ। टोलीमा सन्दीपसँगै आसिफ शेख, अर्जुन कुमार, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी छन्। आउँदो भदौ 14 गतेदेखि शुरू हुने प्रतियोगिता 10 टोली सहभागी हुँदैछन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह एमा नेपाल सहित साउदी अरब, बहराइन, आयोजक मलेसिया र हङकङ तथा समूह बीमा यूएई, ओमान, कुवेत, कतार र सिंगापुर रहेका छन्। तालिका अनुसार नेपालले समूह चरणको पहिलो खेल भदौ 14 गते बहराइनसँग खेल्नेछ। समूह चरणबाट शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। फाइनल खेल भदौ 27 गते हुनेछ। चार बन्ध्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेसको संस्थापनितर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा शुरू। पार्टीभित्र सुदृढ एकता आवश्यक रहेकोमा उपसभापति विश्वप्रकाश शर्माको जोड़। रोल्पाको फलवाङमा पहिरोले घर पुर्दा तीनजनाको ज्यान गयो। रूकुम पूर्वको मध्यपहाड़ी लोकमार्गमा आज राति गाड़ी चलाउन रोक। गर्मीसँगै मधेश प्रदेशका विभिन्न ठाउँमा सर्पदंशका घटना बढ़न थाले। सर्पदंश र रेबिज विरूद्धको खोप भित्रियो, अहिले देखिएको अभाव टर्ने। अमेरिका र दक्षिण कोरियाबाट संयुक्त सैन्य अभ्यासको तयारी। उत्तर कोरियाद्वारा नयाँ प्रतिरोधको चेतावनी। र एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको आज विदाई।
14: हजुरको रेडियो 102.1 मेगाहर्ज।
15: के गर्नु, सबै गाउँका ठिकाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
16: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाते ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भयो नि।
17: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98540175, 98140906, 98064417188।
16: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
17: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
18: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
17: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
18: नवीकरणका लागि आवश्यक

0: कोली स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बाँसेश्वर सिन्धुली।
1: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11130 सम्पर्क गर्न सकिनेछ।
2: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण

0: लाभगाईहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभगाईको दुई प्रति पासपोर्ट साइजको फोटो,
0: लाभगाईको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली।

0: горбаном на кулаге рот, семент доста пата тайны, кабата леуни ула, перью мантали матестура в радюльку посельте каула батит.
1: Кака, тимла этини тачайна? Аба хамрай манталима дипжоти адвар энд сапплайерс хуля ни кака?
2: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
5: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845-85-73-65 बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
6: नवीकरणका लागि आवश्यक कागजातहरू
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
6: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रामेछाप
7: हे माता मेरो छोरालाई के रोग लाग्यो लाग्यो झारफुक गरेर निको पारिदिनु पर्यो माता
8: हेर्नुहोस् पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ
7: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी
8: त्यसो भए ध्यान दिएर सुन्ने
9: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा आँखा सम्बन्धी जाँच तथा उपचार सेवा दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा यूएसजी भिडियो एक्सरे सेवा नवजात शिशुको सामान्य तथा जटिल उपचार नवजात शिशु स्याहार कक्षको सुविधा अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा
8: सुन्नु भए त
7: मजाले सुने अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे
6: जिल्ला अस्पताल रामेछाप फोन नम्बर 048-40-01-14 पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114 वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं
6: नवीकरणका लागि आवश्यक कागजातहरू,
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनार पानी रामीछाप।
10: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
11: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
10: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
11: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
10: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
11: सम्पर्क नम्बर 0845410043 9863024422।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू,
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
4: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप।
10: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
11: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
10: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
11: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
10: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
11: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू,
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
10: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
10: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
10: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।
12: हजुरको रेडियो

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0485410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
1: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
1: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
1: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका, वडा नम्बर 8 को वडा कार्यालय, रामेछाप बजार, रामेछाप।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।

नमस्कार, अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सिङ्गालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामेको CFM 95 MHz बाट पनि सुनिरहनु भएको छ।

रामी छाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 मेगाहर्ज 17 वर्ष पूरा गरी 18 वर्षमा प्रवेश गरेको छ। हजुरको आवाज हजुरको साथ भन्ने नारालाई मूल मन्त्र बनाएर 2066 साल श्रावण 29 गतेदेखि नियमित रूपमा प्रसारण हुँदै आएको रेडियोले श्रोता लक्षित सूचना समाचार र कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ। रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप नगरपालिका वडा नम्बर 8 रामेछाप बजारमा स्टुडियो रहेको रेडियोले 17 वर्षदेखि सूचनामूलक मनोरञ्जनात्मक र विभिन्न भाषावासीहरूलाई समेटेर कार्यक्रमहरू उत्पादन र प्रसारण गर्दै आएको छ। डेंगी रोग नियन्त्रणका लागि सचेतना तथा लार्वा खोजी नष्ट गर्न जनचेतना जगाउने उद्देश्यले आज रामेछापको मन्थलीमा अभियानको थालनी गरिएको छ। डेंगी रोगको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सचेतना तथा लार्वा खोजी नष्ट गर्ने अभियान सञ्चालन गरिएको हो। मन्थली नगरपालिका कार्यालयको समन्वय तथा रामेछाप उद्योग वाणिज्य संघ र नेपाल रेडक्रस शाखा रामेछापको सहयोगमा जनस्वास्थ्य कार्यालय रामेछापले सो अभियान सञ्चालन गरेको सो क्रममा सम्भावित डेंगी फैलाउने लामखुट्टेको लार्वा खोजी गरी नष्ट गर्नुका साथै स्थानीयवासीलाई डेंगी रोगबाट बच्ने उपायहरूका बारेमा सचेतना र्याली गरिएको थियो। कार्यक्रममा मन्थली अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर केशव सिंह धामीले डेंगी रोग यसको संक्रमण लक्षण तथा रोकथामको उपायबारे जानकारी गराउनु भएको थियो। उहाँले डेंगी नियन्त्रणका लागि घर कार्यालय तथा सार्वजनिक स्थान वरपर पानी जम्न नदिने लामखुट्टेको सम्भावित प्रजनन स्तर नष्ट गर्ने र सरसफाईमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। सिन्धुलीका स्थानीय तहहरूले जलन पीड़ितको उपचारका लागि निशुल्क उपचारको व्यवस्था गर्न थालेका छन्। कमलमाई नगरपालिकाले नगरवासीहरूका लागि जलन पीड़ितको निशुल्क उपचारका लागि कीर्तिपुर अस्पतालसँग सम्झौता गरेपछि दिदौली नगरपालिकाले पनि जलन पीड़ितको उपचारका लागि कीर्तिपुर अस्पतालसँग सम्झौता गरेको हो। दिदौली नगरपालिका र जनस्वास्थ्य सरकार ट्रस्ट नेपाल अन्तर्गत सञ्चालित कीर्तिपुर अस्पताल बीच भएको सम्झौता अनुसार आर्थिक रूपमा विपन्न अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक हिंसा पीड़ित एकल महिला तथा लक्षित वर्ग का नागरिकलाई नगरपालिकाको सिफारिशमा उपचार सेवा उपलब्ध गराइनेछ। जलन पीड़ितको जाँच उपचार तथा व्यवस्थापनका लागि दुधौली नगरपालिकाले 10 लाख रूपियाँको जलन उपचार तथा व्यवस्थापन उपचार कोष स्थापना गर्नुभएको छ। उक्त कोषबाट सम्झौतामा तोकिएको प्रक्रिया तथा अस्पताल उपलब्ध गराएको आवश्यक कागजात र बिलका आधारमा उपचार खर्च भुक्तानी गर्ने नगरले जानकारी दिएको छ। उपचार सेवा लिन दुधौली नगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाणित कागजात वा नागरिकता वा मतदाता परिचय पत्र पेश गर्नुपर्नेछ। नगरपालिकाका कर्मचारीका परिवारका हकमा कर्मचारी परिचय पत्र, बिरामी भर्ना तथा डिस्चार्ज सम्बन्धी कागजात र अन्तिम उपचार बिल आवश्यक पर्ने नगरले जानकारी दिएको छ। सिन्धुलीको तीनपाटन गाउँपालिका 5 नम्बर वडा कार्यालयले आर्थिक वर्ष 2083-84 लागि सामाजिक सुरक्षा भत्ता नवीकरण अभियान शुरू गरेको छ। सेवाग्राहीलाई वडा कार्यालयसम्म धाउनुपर्ने बाध्यता घटाउने उद्देश्यले वडा कार्यालयको टोली गाउँ गाउँमै पुगेर सेवा प्रदान गर्न थालेको हो। नवीकरण कार्यक्रम भुतिया गाउँबाट प्रारम्भ गरिएको वडा कार्यालयले जनाएको छ। प्रारम्भिक 2 दिनको अभियानमा सहरे आहाले रिठे डाँडा नयाँ बस्ती र 26 क्षेत्रका सेवाग्राहीहरूलाई नवीकरण सम्बन्धी सेवा उपलब्ध गराइएको छ। बाधक श्री भूपाल सिंह तामाङ र वडा सचिव स्वयं सेवा स्थलमा पुगेर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका नागरिकको नवीकरण प्रक्रिया अघि बढ़ाइरहेका छन्। ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा अन्य लाभग्राहीलाई स्थानीय स्तरमा सेवा उपलब्ध गराउँदा समय, खर्च र आवाजावतको कठिनाई कम हुने अपेक्षा गरिएको छ। वडा कार्यालयका अनुसार बाँकी बस्तीका लाभग्राहीका लागि पनि क्रमशः घुम्ती सेवा सञ्चालन गरिनेछ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ओखलढुङ्गा शाखाले आफ्नो 7 वार्षिक उत्सवमा विद्यार्थीलाई सहयोग गरेर मनाएको छ। कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत सिद्धिचरण नगरपालिका 11 स्थित अन्तर्राष्ट्रिय वर्ष आधारभूत विद्यालय वितलबका 15 जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा पानीका बोतल वितरण गरेको। शाखा कार्यालय प्रमुख बिना घिमिरेका अनुसार विद्यार्थीलाई कपी, कलम र पानी पिउने बोतल वितरण गरिएको। व्यापारिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै समुदायप्रति जिम्मेवार रहेको सन्देश दिन सहयोग कार्यक्रम आयोजना गरिएको उहाँले बताउनु भएको छ।
बैंकिङ कसुर तथा चेक अनादार मुद्दामा 16 दिन कैद फैसला भई फरार सिन्धुपाल्चोक युवक पक्राउ परेका छन्। बैंकिङ कसुर तथा चेक अनादार मुद्दामा 16 दिन कैद तथा 1,58,54,630 रूपियाँ जरिवाना ठहर भई फरार सिन्धुपाल्चोकले शंखुपाखर गाउँपालिका 6 घर भई ललितपुर महानगरपालिका 10 बालकुमारी बस्ने 33 वर्षीय गणेश भण्डारी पक्राउ परेका हुन्। बैंकिङ कसुर मुद्दा 10 वटा र चेक अनादार मुद्दामा 2 वटा समेत गरी उच्च अदालत पाटन र काठमाडौँ जिल्ला अदालतको विभिन्न मितिमा भएको फैसलाले उनलाई सो सजाय तोकिएको थियो। काभ्रेको पाँचखाल नगरपालिका 4 तामाघाट बजारमा पैदल यात्रीलाई ठक्कर दिएर स्कूटर समेत पल्टिँदा चालकको मृत्यु भएको छ। पैदल यात्री भने घाइते भएका छन्। मृत्यु हुनेमा काठमाडौँको थली बस्ने 40 वर्षीय रवि सिंह खडा रहेका छन्। गम्भीर घाइते भएका उनको उपचारको क्रममा धुलीखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। दोलालघाटबाट धुलीखेलतर्फ आइरहेको बागमती प्रदेशमा 1016/73/18 नम्बरको स्कूटरले हिजो बेलुका 7:15 पैदल यात्रीलाई ठक्कर दिएर सड़क डिभाइडरमा ठोकिएको थियो। स्कूटरको ठक्करबाट घाइते भएका पैदल यात्री काभ्रेको पाँचखाल नगरपालिका 4 बस्ने 55 वर्षीय साइला दनुवारको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। र बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी भदौ 1 गते सोमबार प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। सरकारमा सहभागी नेकपा एमाले आफ्नो समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाले संवैधानिक व्यवस्था अनुसार विश्वासको मतको प्रक्रिया अघि बढ़ाएको हो। मुख्यमन्त्रीको कार्यालयले भदौ 1 गते दिउँसो 1 बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिन आवश्यक व्यवस्था मिलाइदिन प्रदेश सभा सचिवालय हेटौडालाई शुक्रबार पत्र पठाएको जनाएको छ। हवस् त, अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालो रामेछाप खबर सकियो। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुनेछ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पासिङको शब्द तथा संगीतमा सजी

स्वर टंकामय श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन एक तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस, सुन्नुस र माया गरिदिनुस। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमि श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय, टोकरपुर रामेछाप।
0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोकुलगंगा गाउँपालिका, वडा नम्बर 3 को कार्यालय, रसनालु रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9817-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली उरालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामेछाप खबरपछि करिब 5 बजेसम्म सुन्न सक्नुहुन्छ। आज शुक्रबारको बसाई रहेको छ। आजको बसाईमा हामीले तपाईँका फेसबुक कमेन्टलाई स्थान दिन्छौं, साथसाथै तपाईँले फोन गरेर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। आजको बसाईमा तपाईँसँग रहेर पनि हामी प्रत्यक्ष सम्पर्कमा जोडिन्छौं। साथसाथै तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको यो टचकम हजुरको याप्तामा कुछ एफएम 95 MHz पनि हामीलाई सुन्दै हुनुहुन्छ। कार्यक्रम उकाली उराली तपाईँलाई के कस्तो लाग्छ, तपाईँले हामीलाई सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिन सक्नुहुन्छ। साथसाथै कार्यक्रममा विचार र माइला मनसुने लोकभागहरू पनि बजिरहेका छन्। कार्यक्रम हप्ताको शोभिना आउँदाखेरि तपाईँसँग कुनै जिज्ञासा प्रश्नहरू छ भने पनि भन्न सक्नुहुन्छ। साथसाथै हामीले आज चाहिँ बिहानदेखि नै होइन कार्यक्रमहरूमा चाहिँ आज तपाईँको प्रतिक्रिया सल्लाह सुझाव साथसाथै कार्यक्रमलाई अझ राम्रो कसरी बनाउनुपर्छ, हामीले कार्यक्रम ल्याइरहने क्रममा केही गल्ती कमी त्रुटिहरू भएका छन् भने त्यसलाई हामी सोच्याउँदै आगामी दिनमा अर्थात भोलिका दिनदेखि हामी तपाईँलाई सरल सहज र होइन अझ राम्रो तरिकाले तपाईँलाई चाहिँ कार्यक्रममा सहभागिता जनाउन र तपाईँलाई मनोरञ्जन दिनका लागि हामी आउनेछौं। तपाईँको सल्लाह सुझाव पनि हामीलाई एकदमै आवश्यक छ, किनकि हामीले लिएर आएका हामीले चलाइराखेका कार्यक्रमहरू हाम्रो लागि राम्रो लाग्न सक्छ र तपाईँको लागि त्यो कार्यक्रम सुन्ने क्रममा सुधार्नुपर्ने पनि तपाईँले देख्नुहुन्छ सुनिरहने क्रममा जस्तो लाग्छ भने भन्न सक्नुहुन्छ। र आगामी दिनमा रेडियोले कस्तो खालको कार्यक्रम ल्याउनुपर्छ, कस्तो कार्यक्रम ल्यायो भने चाहिँ समाजको लागि अझ राम्रो हुन सक्छ र समाजलाई चाहिँ हामीले कसरी अगाडि बढाउन सक्छौँ भन्ने पनि रहन्छ, किनकि यो रेडियो एउटा आवाज मार्फत गुन्जेमान भइरहँदाखेरि पनि यो आवाजले हाम्रो हामीले दिएको आवाज र तपाईँको आवाजले गर्दाखेरि हामीले समाज निर्माणलाई पनि पक्कै परिवर्तन गर्न सक्ने सम्भावनाहरू पनि धेरै छन्। त्यही भएर तपाईँसँग प्रत्यक्ष सम्पर्कमा जोडिन्छौ। 0840400026 नम्बर तपाईँको लागि खुल्ला रहेको छ। धेरै साथीहरूले सल्लाह सुझावहरू दिइसक्नु भएको छ बिहानदेखि अहिलेसम्म, साथै बिहानदेखि अहिलेसम्म दिएका भन्दा नयाँ केही फरक सल्लाह सुझाव छ भने हामी प्रत्यक्ष सुन्नेछौ। तपाईँका सल्लाह सुझावहरूलाई पनि हामीले टिपोट पनि गरेका छौं। आगामी दिनमा पक्कै हामीले सुधार्नेछौ, समयले र हाम्रो हामीलाई परिस्थितिले साथ दिएसम्म भन्ने कुरा तपाईँलाई यो पनि जानकारी गराए मैले। हाम्रो श्रीराजजीले बिहानको कार्यक्रममा पनि भन्नुभएको थियो हामीले 82-83 होइन केही शुरूआती चरणमा चाहिँ परिवर्तन गर्छौं, कार्यक्रमलाई राम्रो बनाउँछौं भन्ने कुरा पनि अघि नै पनि राख्नु भएको थियो। त्यस्तै थियो तर हाम्रो समयको पाबन्दी अर्थात परिस्थितिले गर्दा हामीले तपाईँहरूले भने जस्तो कार्यक्रमलाई निरन्तरता दिन सक्यौं या सकेनौं भन्ने कुरा पनि रहन सक्छ। फटाफट फोन गर्नुहोस्, आफ्नो जिज्ञासा गुनासा प्रतिक्रिया पनि राख्नुहोस्। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आयो। यति बेला भने चाहिँ हामी कार्यक्रमको शुरूआतमा तपाईँलाई मिठो गीतबाटै मनोरञ्जन दिन्छौं। देउरालीको भट्टी पसल भन्ने बोलको गीत रहेको छ, रामजी खाडा देवी घरतीको आवाजमा रहेको गीत। त्यसपछि तपाईँको प्रतिक्रियाहरू सुन्न हामी आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम को शुरूआत में राख्यौ देवाली को भत्ते बसल बने बोल को गीत रंजु खार अने देवीगढ़ का आवास में रहो थी यो एकदम मिठो गीत बाट कार्यक्रम को शुरूआत गरेका छौं। अब भने पालो तपाईको रहेको छ, मात्रै फोन गर्नुस् र आफ्नो प्रतिक्रिया सल्लाह सुझाव दिनुस्। एक बेला पहिलो साथी सम्पर्कमा हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हरियो, नमस्ते। नमस्कार सहित हाम्रो देवजीलाई के छ देवजीको खबर भन्नुहोस् न।
1: मेरो खबर एकदम ठिक छ भन्नुपर्छ दिदी हजुर। बिहानदेखि अहिलेसम्म ठिकै छ। बिहान चाहिँ कार्यक्रम सुन्न पनि पाएन भन्दा नि कार्यक्रम अलिअलि अब फोन चाहिँ गर्न लगाउनु पाइनँ बिहान भन्नुपर्छ है त। अनि अहिले चाहिँ आएँ, फोन लगाए लाग्यो पनि खुसी छु भन्नुपर्छ है।
0: ल भनेपछि देवजीले बिहान चाहिँ कार्यक्रम सुनेर हामीलाई साथ दिनुभयो।
1: हजुर, सुनेर साथ दिए, साथीहरूले प्रतिक्रिया पनि दिनुभयो, धेरै खुसी लाग्यो लाग्यो भन्नुपर्छ है। अब मैले चाहिँ फोन लगाउनु सकिनँ बिहान भन्नुपर्छ है त।
0: ठिक छ, केही छैन। त्योभन्दा पछाडिका कार्यक्रमहरूमा त देवजीको फोन लागेको थियो होला नि।
1: हजुर, त्योभन्दा पछाडि झन् सुन्नै पाएन
0: भनेपछि आज अलिकति व्यस्त नै रहनु भयो जस्तो लाग्यो।
1: हजुर हजुर,
0: ल ठिक छ। त्यसो भए हामी कार्यक्रमतर्फ लाग्छौँ। बिहान यहाँले अब रेडियो चाहिँ नयाँ वर्षमा प्रवेश गरेको भन्ने कुरा यहाँलाई थाहा भइसकेको छ, थाहा पाइसक्नु भएको छ। साथसाथै सोही क्रममा हामीले कार्यक्रममा साथीहरूको नयाँ सल्लाह सुझाव अनि प्रतिक्रियाहरू सुनिरहेका छौँ बिहानदेखि नै। यहाँको चाहिँ के छ त, अब धेरै साथीले बिहान विभिन्न खालको आफ्नै जिज्ञासा गुनासाहरू राखिसक्नु भएको छ। हाम्रो देवजीको चाहिँ गुनासो समस्या छ कि के छ, अथवा राम्रै छ भन्ने छ कि के छ त, के प्रतिक्रिया छ हामी सुन्छौँ ल भन्नुहोस् न।
1: म चाहिँ सर्वप्रथम चाहिँ अब रेडियो हाम्रो हजुरको रेडियो 1.2 MHz 17 वर्ष प्रवेश गरेर चाहिँ होइन 18 वर्षसम्म चाहिँ प्रवेश 17 वर्ष पुरा भएर पुरा भइकन अनि अहिले 18 वर्षमा चाहिँ प्रवेश भइसकेको छ हुँदै गर्दा एकदम कार्यक्रमहरू छ, सबैहरू सबै ठिकै छ होइन। सधैँको जस्तै कार्यक्रम यसरी नै चलिरहोस् अझै पनि निरन्तर होइन। हामीले यसरी नै सुन्नु पाइरहौँ होइन, हामीले यसरी फोन गरिरहनु पाऊँ। अनि मैले चाहिँ के भन्छ, अहिले 13 वर्षदेखि मैले सुनेको यो कार्यक्रम हजुरको रेडियो सुनेको सुन्दै आएको, अहिले ठ्याक्कै 18 वर्ष पनि भइसकेको छ है। अहिलेसम्म सुन्नु पाइरहेको छु एकदम। अहिले म 42 वर्ष पनि लागेको छु, म पनि 42 वर्ष भइसकेको छु। अहिले हुँदै गर्दा पनि कार्यक्रम एकदम राम्रोसँग सुन्नु पाएको छौँ, राम्रोसँग चलाउनु भएको छ। मैले सबैभन्दा धेरै चाहिँ निराशाई हुनुहुन्थ्यो त्यतिखेर, अनि कार्यक्रम एकदम राम्रोसँग चलाउनु हुन्थ्यो, उहाँले पनि धेरै उहाँहरूसँग बोलियो होइन। अनि कार्यक्रम त्यतिखेर बिहानको कार्यक्रम पनि लिएर आउनुहुन्थ्यो, के भन्छ, बिहान यस्तो अब बिहान राशिफलहरूको कार्यक्रम पनि लिएर आउनुहुन्थ्यो। अनि त्यस्तै कार्यक्रम पनि फेरि पनि अब राख्नुभयो भने अझ रमाइलो हुन्थ्यो, राम्रो पनि हुन्थ्यो भन्ने चाहिँ भन्न चाहन्छु। फेरि पनि त्यो कार्यक्रम पनि राख्नु भएको होस्, राख्नु सक्नु भएको होस् भन्न चाहन्छु। र अनि दिउँसो 1 बजे टाइम पास कार्यक्रम अस्तिसम्म आउँदैथ्यो है, चलाउनुहुन्थ्यो हाम्रो राजन महतारा दाईले। त्यो कार्यक्रम पनि एकदम राम्रो नै थियो, त्यो कार्यक्रम पनि हटेको छ, त्यो पनि फेरि पनि आइदिनुहुन्थ्यो भन्न चाहन्छु है। नभए नि अब 1 बजेको कार्यक्रम कुनै कार्यक्रम ल्याउनु भयो भने पनि एकदम खुसी हुने छु भन्न चाहन्छु है।
0: ल त्यसो भए देवजीले अब टाइम पासको सट्टामा 1 बजेको समयमा चाहिँ त्यही कार्यक्रम नआए पनि अन्य कार्यक्रम चाहिँ आए त्यसलाई पनि हामीले सुनेछौँ भन्ने चाहिँ जिज्ञासा रह्यो।
1: हजुर हजुर,
0: ल ठिक छ। अब यहाँले हामीलाई दिनुभएको छ सल्लाह सुझाव, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। साथै हामीले अब धेरै साथीहरूको सल्लाह सुझावहरू टिपट गरिराखेका छौँ, अब के हुन्छ, समय परिस्थितिले हामीलाई कहाँसम्म पुर्याउँछ, कसरी डोर्याउँछ भन्ने कुरालाई पनि हामीले हेर्नुपर्ने हुन्छ। यहाँहरूको जिज्ञासा चाहिँ अब नयाँ कार्यक्रम भन्दा नि साथसाथै पुरानो कार्यक्रमहरूलाई नै दोहोर्याएर साथसाथै पुरानो कार्यक्रमलाई नै स्थान पाओस् भन्ने धेरै साथीहरूको बिहानदेखि नै जिज्ञासाहरू रहेका छन्। अब पुराना कार्यक्रमहरू विशिष्ट अब दोहोरिन सम्भावना ठुलो छ. यहाँहरूको सल्लाह सुझावलाई हामीले मान्नेछौ भन्दै देवजीलाई विशेष धन्यवाद व्यक्त गर्छु. समग्रमा यति नै हो जस्तो लाग्यो कि कसो देवजी?
1: हजुर, अब अरू साथीहरूलाई पनि पालो दिनुपर्छ, उहाँहरूलाई पनि बोल्ने मौका दिनुपर्छ अझै पनि होइन. धेरै जस्तो त बिहानै दिइसक्नु भएको छ, अझै पनि म पनि दिन्छु प्रतिक्रियाहरू भन्ने साथीहरू पनि तयार भएर बस्नु भएको छ, फोन गर्दै हुनुहुन्छ होला, उहाँहरूलाई पनि दिनुपर्छ होइन सानो सानो. त्यही भएर यति नै भन्न चाहन्छु र अनि हाम्रो रेडियो टिमलाई होइन अनि रेडियो परिवारलाई सबैलाई र अनि रेडियो पनि जन्मदिनको जन्म उत्सवको चाहिँ शुभकामना भन्दै अब चाहिँ सुन्न चाहन्छु है त.
0: हस् त, नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो दिप महाजी सन्तोली साई हजुरदेखि हुनुहुन्थ्यो. उहाँले पनि विशेष गरी अब पुरानै कार्यक्रमहरूलाई चाहिँ दोहोरियाएर ल्याउनुपर्छ है भन्ने उहाँको सल्लाह सुझाव छ. उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु. समग्रमा धेरै साथीहरूको प्रतिक्रिया सल्लाह सुझाव चाहिँ एउटै एउटै जस्तो पनि छ, केही साथीहरूको केही फरक पनि हुन सक्छ होइन. र विशेष गरी धेरै साथीहरूको चाहिँ सल्लाह सुझावहरू एउटै जस्तै खालको नै छ. ठिकै छ, अब धेरै साथीको जिज्ञासा एउटै भएपछि सायद मिल्न पनि सक्छ होला. यहाँहरू सबैलाई विशेष धन्यवाद. तपाईँकै सल्लाह सुझावले गर्दा हामी यो एकदमै लामो समयसम्म तपाईँहरूसँग सहयात्रा गरिराखेका छौं. तपाईँलाई अब हामीले हरेक समय शिक्षा स्वास्थ्य सम्बन्धी होइन जनचेतनामूलकका कार्यक्रम मनोरञ्जनका कार्यक्रम स्वतत्य सूचना जानकारीहरू दिइराखेका पनि छौं. कतिपय अवस्थामा कति चाहिँ कमी कमजोरी पनि भयो होला, त्यसलाई हामीले सुधार्ने मौका पनि पाइराखेका छौं र सुधार्ने र सुध्रिने मौका तपाईँले पनि हामीलाई दिनुपर्ने हुन्छ. हामीले गरिराखेका कामहरू सधैँभरि राम्रै मात्र छन् भन्ने भन्दा पनि हामीलाई चाहिँ अब यस्तो चाहिँ हुनुपर्छ है भन्नुभयो भने हामीले पनि त्यसलाई राम्रो बनाउने प्रयत्न पनि गर्छौं. पक्कै यो नयाँ वर्ष भन्दा पनि रेडियो पक्कै नयाँ वर्षमै प्रवेश गरेको छ. नयाँ वर्षको साथसाथै अर्को नयाँ सफलता पनि थपिएको छ रेडियोको लागि. त्यो एकदमै गर्वको कुरा छ. आगामी दिनमा पक्कै राम्रो हुनेछ आशा गर्छु. यति बेला अर्को साथै सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु. हेलो, नमस्कार. हजुर, यो आवाज कहाँदेखि? एकदमै सानो आवाज आउँदैछ. आरतीजी कता हराउनु भएको थियो? ल, कार्यक्रम चाहिँ सुन्दै हुनुहुन्छ मात्रै फोन गर्न भ्याउनु भएन. ल, कार्यक्रम सुन्दै हुनुहुन्छ, सुनिराख्नु भएको छ. आज चाहिँ सुन्नु भएको छ कि छैन? ल, आज पनि सुन्दै हुनुहुन्छ, कार्यक्रम सुनिराख्नु भएको छ. पक्कै खुसी पनि लाग्दैछ होला हाम्रो आरतीजीलाई? खुसी के कारणले लागेको छ? ल, अब आरतीजीले हजुरको रेडियो स्थापना भएको 17 वर्ष भइसकेको छ. यो 17 वर्षको यात्रामा यहाँले चाहिँ सायद रेडियो सुन्न थाल्नु भएको चाहिँ कति वर्ष जति भयो त? ल, धेरै लामो समयसम्मै सुन्नु भएको रहेछ यहाँले पनि. खुसी लाग्यो. 10-12 वर्षदेखि रेडियो सुन्दै आइरहँदाखेरि 17 वर्ष पूरा भइसकेको छ. यो 17 वर्षको अन्तरालमा कतिपय अवस्थामा उतार चढाव भयो होला होइन. कतिपय अवस्थामा हामीले तपाईँहरूलाई चाहिँ भने जस्तो खालको कार्यक्रमहरू ल्याउन उत्पादन गर्न पनि सकेनौं होला होइन. र कतिपय अवस्थामा ल्याइराखेका आइराखेका कार्यक्रमहरू पनि मन परिरहेको छ होला. यसको यो कुराकानी गर्दा यो विचारहरू सुनिरहँदा हाम्रो आरतीजीलाई चाहिँ के लाग्छ, के प्रतिक्रिया दिन मन छ? केही पनि भन्नु छैन. हामीमा कुनै कुनै त्रुटि भेट्टाउनु भएको छैन हाम्रो आरतीजीले? ल, ठिक छ. अब हामीसँग कुनै पनि त्रुटि छैन, हामीले सच्याउनु पर्ने केही छैन भन्नुभएको छ. हामीले पनि सदाबहार तपाईँहरूलाई यसै गरी कुनै पनि समस्याहरू उत्पन्न नभइकन तपाईँहरूलाई सहज रूपमा सूचना जानकारी र मनोरञ्जन दिने हाम्रो पनि उद्देश्य छ। यो उद्देश्य निरन्तर हामीले पनि दिने प्रयत्न गर्छौं। यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु सल्लाह सुझावको लागि। अन्डी बस्तैमा आउँदै गर्नुहोस्, अहिलेको लागि छोड्छौं है त। हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो आरती बस्नेतजी, उहाँले पनि कार्यक्रमहरू राम्रै छ, निरन्तरता दिनुहोला पनि भन्दै हुनुहुन्छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। पालो तपाईँको रहेको छ, आजको विषयमा मात्रै हामीले तपाईँकै सल्लाह सुझावलाई नै समेटिरहेका छौं। आज विशेष गरी हजुरको रेडियो 17 वर्ष पूरा भई 18 वर्षको यो नवम परिस्थितिमा छौं। साथसाथै रेडियोले एकपछि अर्को सफलताहरू हासिल गर्दै गएको छ र आजको दिनमा पनि यो वार्षिक उत्सवको साथसाथै नयाँ अवसरहरू पनि थपिएका छन् होइन, नयाँ खबरहरू पनि छन्। अब नयाँ खबरले रेडियोलाई अझ झन उत्साह उमंगका साथ अगाडि बढ्न पक्कै पनि साथ सहयोग हौसला मिल्नुको साथसाथै अझ राम्रो हुन्छ भन्ने आशा गर्छु। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो हेलो कोही साथी सम्पर्कमा हुनुहुन्थ्यो, उहाँसँग हामीले प्रत्यक्ष रूपमा कुरा गर्न सकिनु जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद दिँदै गर्छु। पालो तपाईँको रहेको छ, फटाफट फोन गर्नुहोस्। साथसाथै हामीले आजको विषयमा तपाईँका फेसबुक कमेन्टहरूलाई पनि वाचन गरिरहेका छौं। यदि तपाईँको फोन लाग्दैन भने तपाईँले कमेन्ट मार्फत पनि सल्लाह सुझाव लेखेर हामीलाई पठाउन सक्नुहुन्छ, किनकि हामीले जति पनि साथीहरूको फोन लाग्छ, फोन लाग्ने साथीको प्रत्यक्ष सल्लाह सुझावहरू सुनिरहेका छौं, नलाग्ने साथीको कमेन्टमा लेख्नुहोस्। हामी तपाईँका कमेन्टहरूलाई पनि हेर्छौं। यति बेला टीकाराम सुनवारजी कमेन्टमा लेख्नुहुन्छ, दर्शन नमस्कार, म टीकाराम सुनवार तीनचुरे मीडिया ग्रुपको सदस्य रामेसाब घरवै हालजी काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। साथीहरूलाई सम्झनु पर्दा सुना कन्दौवा मीडिया प्रेमी निर्मला उनियम जीवन सुब्बा कमला मुखिया लक्ष्मण मगर गायल अभिरमान सुनवार त्यसै गरी राजघले मगर दिवास कोटा त्यसै गरी कमल श्रेष्ठको लागि पनि भन्नुभएको छ। सहयात्री उमेश अन्जान राई भूमिका राई लगायत मलाई जति पनि साथीले चिन्नुहुन्छ उहाँहरू सबैको लागि अब बोज्ने मे टुगेदर समर्पण गर्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी विष्णु आचार्यजीले पनि लेख्नु भएको छ, सबैलाई सम्झेको छु, कोही कसैलाई पनि बिर्सेको छैन है भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष रूपमा धन्यवाद व्यक्त गर्न चाहन्छु। मनको साथी जीवन कार्गीजी हुनुहुन्छ, उहाँ पनि लेख्नुहुन्छ, हजुर पोखरी नमस्कार, आरामै हुनुहुन्छ होला, आज रेडियोको वार्षिक उत्सव मनाउनु भएकोमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। साथै उन्नति प्रगति गर्दै जानुहोला, रेडियो र संचार गर्ने सम्पूर्ण श्रोतालाई धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु भन्नुभएको छ। उन्नति प्रगति गर्नको लागि तपाईँहरूको पनि साथ सहयोग हामीलाई महत्वपूर्ण हुन्छ है यो जीवन चाहिँ, त्यही भएर तपाईँहरूले पनि सिङ्गरी हामीलाई साथ दिनुहोला, त्यसपछि मात्र प्रगतितिर अगाडि बढ़न सकिन्छ भने। त्यसै गरी फुच्ची क्वीनजी पनि लेख्नुहुन्छ, नमस्ते नमस्कार दिदी हजुर, म पनि कार्यक्रम सुन्दैछु है, खाजा खानु भयो त, कार्यक्रम सुन्दैछु ल, म दोलखाबाट सबैलाई सम्झेको छु ल भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ जस्तो लाग्दै थियो, ठिकै छ, हामी कमेन्टतर्फै लाग्छौ। सुमिति यादव सुनवार किरातजी पनि लेख्नुहुन्छ, गुड आफ्टरनुन हजुर, म रामेसाब देवराली हाल चाहिँ काठमाडौँबाट सुमिति यादव सुनवार किरात कार्यक्रम सुन्दैछु, धेरै मनपर्छ, अब बच्ने गीत हजुरको लागि मेरो घर परिवार लगायत जति पनि साथीहरूले मलाई सिम्पल सुमित भनेर चिन्नुहुन्छ उहाँहरू सबैको लागि समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ, उहाँको लागि पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। 0840 40 0026 नम्बर तपाईँको लागि खुल्ला छ। रेडियोको वार्षिक उत्सवको अवसरमा हामीले तपाईँकै सल्लाह सुझाव प्रतिक्रियाहरू लिइराखेका छौं, फोन गर्नुहोस्, तपाईँलाई मनमा लागेका जिज्ञासा गुनासा प्रतिक्रियाहरू दिन सक्नुहुन्छ। धेरै साथीहरूले चाहिँ अब यो अवसरमा कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्छ भन्ने पनि रहेको छ, त्योभन्दा नयाँ तपाईँको सल्लाह सुझाव छ भने पनि भन्नुहोस्। साथै आगामी दिनमा रेडियोले अब के गर्नुपर्छ, आगामी दिनमा रेडियो कसरी अगाडि बढ़न सक्छ, जस्तो कि अहिले अब रेडियो 17 वर्षसम्मको यो यात्रामा अन्तरालमा तपाईँले विगतको समयमा यस्तो कार्यक्रमहरू सुनेका थियौं, अहिले यस्तो छ भनिराख्नु भएको छ र आगामी दिनमा के हुनुपर्छ कस्तो हुनुपर्छ भन्ने कुराहरू पनि यहाँले हामीलाई भन्न सक्नुहुन्छ र साथसाथै तपाईँलाई मनोरञ्जनहरू दिइराखेका छौं हामीले, सूचना सन्देश महत्वपूर्ण कुराहरू पनि हामीले दिइरहेका छौं। विशेष गरी पछिल्लो समय रेडियोको महत्व उति नै छ। हामीले जतिसुकै हातमा मोबाइल चलाए पनि हामीले धेरै धेरै महँगा फोन बोक्छौं, तर हामी रेडियो चाहिँ अब सुनिँदैन है भन्ने केही साथीको जिज्ञासाहरू पनि थियो। केही साथीले हामीलाई बिहान पनि भन्नुभएको थियो रेडियो चाहिँ अहिले पनि सुनिन्छ र भन्ने कुराहरू गर्नुहुन्छ। रेडियोको पहुँच एकदमै धेरै छ किनकि यहाँको दुवै अवस्थामा धेरै ठाउँमा विकट ठाउँहरूसँग अझै पनि त्यो हामी विकट बस्तीहरूमा गयौं भने पक्कै हरेक व्यक्तिको घर घरमा रेडियो पक्कै झुन्डिरहेको हुन्छ। रेडियो नै एकदम सरल सहज माध्यम छ किनकि कुनै पनि सूचना र सन्देश दिनको लागि तार बिना नै हामीले हरेक ठाउँमा पुगेर तपाईँको गाउँ बस्तीसम्म सजिलै हामीले चाहिँ सूचना सन्देशहरू दिइरहेका छौं, जस्तो कि हामीले छिटोभन्दा छिटो नै तपाईँहरूलाई महत्वपूर्ण सूचना सन्देशहरू दिइरहँदा त्यो सूचना प्रभाव भइरहँदाखेरि पक्कै यो आवाज मात्रै तपाईँको गाउँमा पुग्छ तर महत्वपूर्ण सन्देशहरू पनि पुगिरहेका हुन्छन् यो आवाज सँगसँगै जस्तो लाग्छ। त्यही भएर हामीले मोबाइलमा हेर्छौं तर मोबाइलमा जे भए पनि अलिकति पछिल्लो समय भिडियो हामी हेर्दै हुँदाखेरि चाहिँ रेडियोको यो आवाज सुन्न हामी कम भएको हो कि भन्ने मात्र महत्व त्यति मात्रै कम हो कि जस्तो लाग्छ। ठिकै छ, तपाईँको सल्लाह सुझावलाई हामी सुन्छौं। यति बेला चाहिँ कार्यक्रममा अर्को मिठो गीततर्फ पनि लाग्छौ, यो कुरा एकैछिनमा फेरि पनि जोड्नेछु म। यति बेलाको विषयमा कार्यक्रममा अर्को मिठो गीत बज्छ, गीतपछि हामी फेरि आउनेछौं।

0: कार्यक्रममा हामीले राख्यौं अर्को एकदमै मिठो रमाइलो गीत रहेको थियो, चिनै मिलेन भन्ने गीत रहेको थियो, पुलेन्द्र कुशल बेल बासे। त्यसै गरी शान्तिश्री परियारको आवाजमा रहेको गीत थियो भने लय पनि कमल प्रसाद कणेलको रहेको छ, संगीत श्रीकृष्ण अर्यालको रहेको छ। यो एकदमै मिठो गीत राखिसकेका छौँ कार्यक्रममा। यति बेला चाहिँ अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्ते। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? सुस्मिता हजुरको खबर के छ त, सुनाउनुहोस् न। ठिक छ भन्दै हुनुहुन्छ, शङ्खुवा सुभातिर भन्नुभयो है? अनि के गर्दै हुनुहुन्छ?
1: Your call is on hold. Please wait a moment.
0: सम्पर्कमा सुस्मिता लिम्बुजी हुनुहुन्थ्यो शङ्खुवा सुभाबाट, उहाँ चाहिँ होल्डमा बस्दै हुनुहुन्थ्यो। उहाँलाई विशेष धन्यवाद व्यक्त गरे। तर तपाईँको म कार्यक्रमको लगभग अन्त्यतिर आइसकेको छु, अब हामीसँग धेरै समय बाँकी छैन, त्यही भएर तपाईँले फटाफट फोन गर्नुहोस्। आजको व्यवसाय विशेष व्यवसाय भएको छ, हामीले तपाईँसँग प्रत्यक्ष सम्पर्कमा जोडेरै कार्यक्रममा बिठाएर माइला लोकगीतहरू पनि राखिरहेका छौँ। देश विदेशमा हुनुहुन्छ, विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीले किसान सुनि पनि राख्नु भएको छ। हामीले रेडियोको बारेमा कुराकानी गरिरहेका छौँ, साथसाथै रेडियोको कुराकानी गर्ने क्रममा रेडियोको महत्वको बारेमा पनि म तपाईँलाई छोटोमा जानकारी गराउँछु। रेडियो पक्कै पनि तपाईँ हाम्रो लागि एकदमै सरल सुलभ र पहुँच योग्य पनि रहेको छ, त्यही भएर पनि हामीले कम खर्च बिना नै रेडियो सुन्न सक्छौ। साथै भौगोलिक अवस्थामा पनि विकट ठाउँमा इन्टरनेट पहुँच बिना पनि हामीले चाहिँ रेडियो सुन्न सक्छौ, त्यही भएर रेडियोको महत्व अझै छ। शिक्षितको लागि मात्र नभएर अशिक्षितले पनि रेडियो सुन्न सक्नुहुन्छ, होइन? जस्तो हामीले टेलिभिजनमा देखिएका लेखिएका कतिपय शब्दहरू पढ्नुपर्ने हुन्छ, त्यो अशिक्षित हरूको लागि समस्या हुन सक्छ। एउटा तस्विर मात्रै हुन्छ, त्यो तस्विर पनि बुझ्नेको लागि सहज हुन्छ। साथसाथै पत्रिकामा लेखिएका समाचार साक्षरता भएका व्यक्तिहरूले मात्र पढ्नुहुन्छ भने असक्षम व्यक्तिहरूले पढ्न सक्नुहुन्न। त्यो भएर रेडियोमा आवाज हुन्छ, आवाज बोलेका आवाज सुनेर चाहिँ ए यस्तो रहेछ है, यो भन्न खोजेको रहेछ यो विषयवस्तुमा भन्ने कुरा चाहिँ उहाँहरूले आवाज मार्फत सहजै पनि बुझ्न सक्नुहुन्छ। त्यो हुँदाखेरि पनि अर्कोतर्फ रेडियोको महत्व त्यो छ भने शिक्षा र जनचेतना अभिवृद्धिको लागि साथै शैक्षिक कार्यक्रम चाहिँ रेडियो मार्फत विभिन्न विद्यालयका पठन पाठनको लागि पनि हामीले त्यो कार्यक्रमहरू ल्याउने बजाउने गर्छौँ। त्यो हुँदाखेरि पनि सहज र पहुँच छ रेडियोको भन्न चाहे भने मनोरञ्जन र संस्कृति संरक्षण पनि हुन्छ रेडियोले, किनकि मनोरञ्जन गीत संगीत नाटक अन्तर्वार्ताहरू मार्फत पनि मानिसहरूले थकान मेटाउनुको साथसाथै अब सुनेर पनि हाम्रो संस्कृति परम्पराहरू चाहिँ यस्तो थियो है भन्ने पनि हुन्छ। अब कतिपय कार्यक्रमहरू चाहिँ नाटक खालको हुन्छ, यस्तो खालको नाटक हुँदाखेरि चाहिँ त्यो साथी गीत संगीत कार्यक्रममा बस्छ, जस्तो कि हाम्रो कार्यक्रममा लोकगीतहरू बस्छ, आधुनिक गीतहरू बस्छ, त्यो हरेक गीतहरू बजिरहँदाखेरि ती गीत संगीतले हाम्रो परम्परा धर्म संस्कृति रीतिरिवाजहरू बोकेका छन्। त्यो हुँदाखेरि पनि गीत संगीत बजिरहँदाखेरि पनि हामीले भिडियो नै हेर्नु पर्दैन, त्यो शब्दहरूले नै पनि हामी कतिपय अवस्थामा हरेक कुराहरू बुझिरहेका छौँ। साथै स्थानीय भाषाहरूको जगेर्ना पनि गर्न सकिन्छ रेडियोहरू मार्फत। यदि रेडियोले त्यो स्थान पाएर कार्यक्रम आएको छ भने पक्कै त्यो भाषा संस्कृति संरक्षण पक्कै जगेर्ना हुन्छ। साथै रेडियो चाहिँ हामीले विभिन्न ठाउँमा काम गर्दा हिँड्दा उकाली उराली भन्ज्याङ चौतारी गर्दाखेरि पनि सँगसँगै सहयात्रा गर्दै सुन्न सकिन्छ, सरल छ होइन? त्यही भएर पनि रेडियोको अझै महत्व छ। हामी टेलिभिजन हेर्छौँ, साथै मोबाइल हेर्छौँ, मोबाइल हेर्न भिडियो हेर्नको लागि चाहिँ हामीलाई समय खर्चिलो हुन्छ, किनकि हामी प्रत्यक्ष बसेरै हेर्नुपर्ने हुन्छ। टेलिभिजनमा त आवाज सुनेर मात्र भएन, मोबाइलमा पनि हामीले भिडियोहरू हेर्छौँ होइन, साथसाथै विभिन्न गीत संगीत विभिन्न कार्यक्रमहरू हेर्छौँ, तर हामीले त्यसलाई समय खेर फालिरहेका हुन्छौँ। त्यो हुँदाखेरि अर्कोतर्फ भिडियो सुन्ने क्रममा काम पनि सकिन्छ, अर्कोतिर भने रेडियोमा के बजे कस्तो कार्यक्रमहरू बजे भन्ने कुराले पनि समयलाई बचाइराखेको हुन्छ। हरेक कुराले गर्दाखेरि चाहिँ रेडियोको पहुँच एकदमै अझै पनि महत्वपूर्ण छ भन्ने यो जानकारी तपाईँहरूलाई दिँदै अब चाहिँ लगभग कार्यक्रमको समय पनि सकिन लागिसकेको छ भन्दै तपाईँलाई मैले रेडियोको बारेमा थोरै मात्र बुझाउन सकेँ, होइन अब मैले विस्तृत रूपमा त भन्न सकिनँ। रेडियो सुन्न सहज छ भन्ने कुराहरूलाई चाहिँ मैले जानकारी दिएँ। कार्यक्रमको अन्तिममा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ सम्भनाजीले, उहाँलाई चाहिँ म सम्पर्कमा लिउँ कि जस्तो लाग्दैछ, उहाँको केही सल्लाह सुझाव छ कि सुन्छौ हामी, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो, अब चाहिँ हामी कुरा गर्न सक्दैनौ, लगभग समय पनि सकिसकेको छ भन्दै कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। हामीलाई तपाईँले सुन्नुभयो, साथ दिनुभयो, धेरै साथीहरूले हामीलाई माया गरिराख्नु भएको छ, यो माया साथ तपाईँ हाम्रो अझै पनि सहयात्रा निरन्तर रहन्छ। तपाईँको सल्लाह सुझाव प्रतिक्रियाहरू पनि धेरै सुनिसकेका छौँ हामीले, तपाईँको सल्लाह सुझावलाई पनि हामीले मदन गर्नेछौँ भन्दै तपाईँ धेरै साथीले रेडियोप्रतिको माया देखाइराख्नु भएको छ, यो माया सदाबहार तपाईँ हाम्रो रहोस् भन्ने कामना गर्दै आगामी दिनमा तपाईँलाई पनि हामीले सकेसम्म विभिन्न खालका कार्यक्रम ल्याउँदै तपाईँलाई शिक्षा स्वास्थ्य मनोरञ्जनात्मक लगायतका जनचेतनामूलक कार्यक्रम साथसाथै हामीले जति पनि रेडियो मार्फत यो आवाज तपाईँहरूको गाउँ बस्ती घर कुना काप्चासम्म गुन्जेमान भइरहेको छ, यो आवाजले पक्कै तपाईँको गाउँ बस्तीमा पनि केही परिवर्तन ल्याउनेछ। साथै परिवर्तनको साथसाथै तपाईँ आफू स्वयं पनि परिवर्तन हुनुहुन्छ होला जस्तो लाग्छ। यो आवाज मात्रै भनिन्छ, हामीले धेरै मान्छेहरूलाई चाहिँ आफू परिवर्तन हुनुहुन्छ भने आवाजले नै धेरै मान्छेहरूलाई परिवर्तन गराइरहेको हुन्छ। त्यो हुँदा तपाईँ स्वयं आफूदेखि लिएर समाज देश परिवर्तन निर्माणमा हामीले जहाँ आवाज बुलन्द बनाउँछौ त्यहाँ त्यो आवाज जहाँ पुग्छ तब मात्रै हाम्रो हरेक कुरामा परिवर्तन आउनेछ भन्दै तपाईँ जति पनि साथीहरूले रेडियोप्रतिको माया दिनुभयो, साथ दिनुभयो, रेडियोलाई शुभकामना दिनुभयो, यो माया साथ सधैँभरि रहनेछ, तपाईँ हाम्रो सहयात्रा अझै पनि निरन्तर रहनेछ भन्दै अब चाहिँ कार्यक्रमबाट विदा माग्नुपर्ने बेला भइसकेको छ। आजको कार्यक्रममा सहभागी हुने साथी देव माझे, आरती बस्नेत, त्यसै गरी सुस्मिताजी हुनुहुन्थ्यो, उहाँको चाहिँ टेलिफोन कटेको थियो, उहाँसँग हामीले प्रत्यक्ष कुरा गर्न सकेनौ, साथै उहाँको सल्लाह सुझाव पनि हामीले सुन्न सकेनौ भन्दै भोलिका अवस्थामा पनि तपाईँले हामीलाई सल्लाह सुझाव दिन सक्नुहुन्छ। आज चाहिँ कार्यक्रमको भन्दा पनि अब रेडियोको विशेष दिन भएको कारण हामीले तपाईँसँग रेडियोकै विषयमा मात्रै कुराकानी गरेर आजको दिनलाई एकदमै भव्य सभ्य रूपले मनोरञ्जन दिँदै र हामीले पनि मनोरञ्जन गराउँदै तपाईँको माझमा हामीले कति मनोरञ्जन दिन सक्यौं भन्ने कुराले पनि तपाईँलाई निर्भर पर्न सक्छ। सकेसम्म हामीले तपाईँलाई यो आवाज मार्फत नै तपाईँलाई सुन्न आकर्षित गर्ने गराउने उद्देश्यले हामी आगामी दिनमा पनि कार्यक्रममा आउने बाचा गर्दै तपाईँ सम्पूर्ण साथीलाई देश तथा विदेशमा रहेर सुनेर साथ दिनुभयो, साथै फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई धन्यवाद व्यक्त गर्छु। साथै कार्यक्रम उकाली उराली अवधिभर बजेका मैठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना कर्ती, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा फेरि पनि अर्को एकदमै मिठो रमाइलो एउटा गीत छोड्दै आजको लागि भने कार्यक्रम उकाली उरालीको व्यवसायबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त, नमस्ते।
2: यो चाहिँ अति उत्तम छ र अरू साथीहरू पनि सुन्नुहोला।

0: अहिले साँझको 5 बज्यो।
1: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
2: कसरी फलिरहेछ तपाईँको देशमा छ नि छैन, नगरपालिकाले के गर्ने, चिसीले के गर्ने,
3: गाडी भाडा पताएको, अब जम्मा फाइदा भनेको 2 रुपियाँ अब 5 रुपियाँ हतदाम बस्यो त्यति बस्ने,
2: त्यसको भाउ छ, त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति गरेछ।
4: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पातोका कुरा,
5: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
6: गत वर्षको रेकर्ड तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ, एउटा कालो बुढारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
1: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
2: कृषि दोकानमा म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, 2 मिटर चामलसँग ल्याएर भजन गर्ने, मेरो काम त्यो थियो। किसानमुखी बजेट ल्याउनु पर्थ्यो यो देशमा, किसान उभर नलाग्नु देशमा लाग्दैन।
7: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्षमा मन्त्री तर्फ अगाडि बढ्छु।
1: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
8: कार्यक्रम।

नमस्कार। कृषि विकास प्रबन्धन र व्यवसायीकरणको पथमा प्रतिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्ज सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा, रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा, रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा, रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप, रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा, निलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेची धादिङ, रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ, रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट, रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट, रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर, रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर, दाउनी एफएम 103.4 मेगाहर्ज बद्धघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची, भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँकी, रेडियो डोटी 98.5 मेगाहर्ज डोटी, रेडियो रामारसन 92 मेगाहर्ज अछाम, रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला, रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर, रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो मेलौडी एफएम 101.2 मेगाहर्ज मेलौडी बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।

0: आज हामी कार्यक्रम कृषि सवाल रेकर्ड गर्नको लागि विभिन्न ठाउँहरूमा चाहिँ हामी पुग्ने नै गरेका थियौँ र आजको श्रृंखलामा हामीले माटोको उर्वरा शक्ति बढ़ाउने कुराहरूमा केन्द्रित हुने प्रयास गरेका छौं। नेपाल सरकारले समेत केही समयपछि माटो दिवस मनाउँदै गरेको स्तरमा राष्ट्रिय स्तरमा माटो बचाउका कुराहरू पटक पटक नै उठ्ने गरेका छन्, विभिन्न अभियानहरू चलेका नै छन्। यद्यपि माटो वास्तवमा कसरी बचाउने र माटोसँग जोडिएका विषयहरूलाई हामी उच्च महत्व दिएर बालीको उत्पादन र उत्पादकत्व बढ़ाउने होडबाजीमा चाहिँ माटोको उर्वरा शक्ति घटाइएको अथवा चाहिँ माटोमा विषाक्त चीजहरू मिसाइएको प्रसंगलाई हामी पटक पटक नै साटेका थियौँ। यद्यपि आजको श्रृंखलामा चाहिँ हामीले बिगारिसकेको माटोलाई कसरी जोगाउन सकिन्छ र सकेसम्म हामीले माटोलाई कसरी बचाउन सकिन्छ हामी सन्दर्भ जोड्ने प्रयास गरेका छौँ। र आज हामीसँग विशेष गरी माटोलाई नजिकबाट चिन्दै माटोकै विषयमा चाहिँ अब माटोसँग जोडिएर काम गर्दै गर्दा चाहिँ देशैभरका किसानहरूलाई चाहिँ माटोसँग चाहिँ जागरूक गराउनु पर्छ अथवा माटोसँग चाहिँ अवेरनेस रहनु पर्छ। माटोलाई बचाउने अभियान चाहिँ हामीले जनजनबाट अथवा हरेक ठाउँहरूबाट चलाउनु पर्छ भन्ने अभियानका कुराहरू पनि छँदै नै छन् र आज हामीले माटो पसलले पछिल्लो समयमा गर्दै गरेका कार्यहरूलाई आजको श्रृंखलामा जोड्ने प्रयास गरेका छौँ। आजको श्रृंखलामा हामीसँग विजयराज घिमिरे, जसले लामो समयदेखि चाहिँ माटो बचाउ लगायतका अभियानहरूमा सरिक हुँदै माटोलाई सूक्ष्म जीवाणुहरू परिपूर्ति गर्नको लागि अथवा हामीले सरल भाषामा बुझ्दा किसानले बुझ्ने भाषामा भन्दा चाहिँ मित्र जीवहरू चाहिँ कसरी व्यवस्थापन गर्न सकिन्छ अथवा मित्र जीवहरूको संख्या कसरी बढ़ाउन सकिन्छ लगायतका विषयमा पनि अध्ययन अन्वेषण र यसका विकल्पहरू खोज्दै किसानलाई कसरी सस्तो उत्पादन हामी बालीहरूको प्रयोजन हामी उत्पादन गर्दै गर्दा चाहिँ कसरी कम लागतमा पनि बढ़ी उत्पादन गर्न सकिन्छ र स्वस्थकर उत्पादन गर्न सकिन्छ अझै हामीले बुझ्नुपर्ने कुराहरू भनेर पनि लाग्नु भएको छ। आज हामीसँग रहनुभएका अतिथि अर्थात हामीले अगाडि भने जस्तै विजयराज घिमिरे स्वामी अन्तर विजय समेतको नामले पनि ब्रान्डिङ हुनुहुन्छ उहाँ र उहाँसँग हामी कुराकानी गर्दैछौँ। उहाँकै कार्यकक्षमा बसेर चाहिँ हामीले उहाँले गर्दै गरेका पछिल्ला कार्यक्रमहरूलाई हामी कभरेज गर्ने प्रयास गरेका छौँ र हामी उहाँसँग ढिला नगरी कुराकानी गरिहाल्छौँ। नमस्कार, यहाँलाई स्वागत छ।
1: हेलो हजुर, धन्यवाद।
0: अहिले के केमा व्यस्त हुनुहुन्छ मैले अलिकति ब्याकग्राउन्ड भन्दै थिएँ, यहाँले सुनि पनि राख्नु भएको थियो र माटो बचाउ अभियानमा लाग्नु भएको छ र माटो पसल प्रणाली स्थापना गरेर अगाडि बढ्नु भएको छ। अलिकति भूमिका सहित यहाँले पछिल्लो समयमा गर्दै गरेका कार्यहरूलाई बताइदिनुहोस् न यति बेला मलाई।
1: हेलो हजुर, धन्यवाद मलाई आज यसरी मिडियामा आउने अवसर उपलब्ध गराइदिनु भएकोमा तपाईँलाई धन्यवाद छ। म विजयराज घिमिरे र मेरो स्वामी नाम चाहिँ स्वामी अन्तर्विजय चाहिँ मेरो गुरुबाट दीक्षित नाम हो र मैले चाहिँ यो विगत लामो वर्षदेखि 30-35 वर्षदेखि विज्ञान फिल्डमा काम गर्दै आएर अहिलेको करिब करिब 4 महिना अगाडि मैले कुञ्जना एग्रो आइन पोल्ट्री सप्लिमेन्ट प्रणालीका अन्वेषक, आरएनडी गर्ने रिसर्चर, वैज्ञानिक, बिजनेसम्यान जे टाइटल दिए नि उहाँलाई थोरै नै हुन्छ, उहाँले उत्पादन गर्नुभएका प्रडक्टको बारेमा नजिकबाट अध्ययन गर्ने, बुझ्ने मौका मिल्यो र उहाँसँग सहकार्य गर्ने एउटा राम्रो अवसर पनि मलाई उहाँले प्रदान गर्नुभयो। यसै सिलसिलामा अब माटो जननी जन्मभूमि छ, स्वर्गादपि गरिएसी भन्ने हाम्रो जुन महामन्त्र छ, जन्मभूमि र आमा भनेको स्वर्ग भन्दा पनि महान हो भन्ने कुराको प्रमाणीकरण चाहिँ सिबी नेपाली सहरले एउटा सानो माछापुस्रे गाउँपालिकाबाट अनुसन्धान, रिसर्च र डेभलपमेन्ट गरेको प्रडक्टले त्यो चिजलाई चाहिँ सार्थक रूप दिन सक्ने कुरामा चाहिँ म विश्वस्त भएँ र उहाँको बारेमा नजिकबाट बुझ्दै गर्दाखेरि उहाँले उत्पादन गरेका प्रडक्टहरूले बजारमा राम्रो रिजल्ट दिएको, नेपाल सरकारबाट पनि प्रमाणीकरण भएको र नेपाल सरकारको विभिन्न गुणस्तर मन्त्रालय, गुणस्तर निकायहरूबाट पनि उहाँको जैविक प्रडक्टमा नेपालकै प्रडक्टलाई उहाँले प्रयोग गर्नुभएको कारणले यो चिजले चाहिँ नेपालको भूमिलाई, अहिले हाललाई नेपालको भूमिलाई चाहिँ यसले एकदम सही किसिमले उपचार सहित उत्पादन वृद्धि गर्न सक्ने कुरामा, निर्विकल्प रहेको कुरामा म पूरा कन्भिन्स भएर अब त्यसलाई बजारीकरण गर्नु पर्यो भनेर मैले माटो पसल प्रणाली दर्ता गरेर अब यसलाई बजारीकरण गर्नु पर्यो भनेर फिल्डमा आएको छु र सँगसँगै हामीसँग अर्को स्मार्ट एग्रो माटो उपचार प्रणाली पनि हामीले दर्ता गराएर सँगसँगै यो फिल्डमा काम गर्न आइराखेका छौँ।
0: निकै महत्त्वपूर्ण विषय यहाँले भनिराख्नु भएको छ, हामीले मैले अगाडि भने जस्तै जानेर अथवा नजानेर अथवा बढी उत्पादन गर्ने होडबाजीमा चाहिँ हामीले माटोको स्वास्थ्य बिगारेका छौँ। विशेष गरी खेती बढी हुने ठाउँमा चाहिँ माटोको अवस्था बिग्रेको पनि देखिन्छ र विषाक्त चिजहरू विशेष गरी विषादी र रासायनिक मलको अत्याधिक मात्रामा परेको कारणले गर्दा मानव स्वास्थ्यमा पनि असर परेको र हामीले उत्पादन गरेका कृषि बालीहरूमा पनि असर परेको, पशु पक्षीहरूलाई पनि असर परेको त सधैँ छ। यसमा पनि अझ माटो बिग्रेको कारणले गर्दा हामीले प्रयोग गर्ने माटो चाहिँ हाम्रा पुस्ताहरूलाई सही तरिकाले बचाइदिनु पर्यो भन्ने कुरा पनि रहन्छ। यहाँले भन्दै गर्दा यो भाव गर्दै गर्दा अहिले समग्र नेपालका धेरै ठाउँहरूमा पनि पुग्नु भएको छ, नजिकबाट बुझ्नु भएको छ र यो माटो बचाउ अभियानलाई चाहिँ अब सूक्ष्म जीवाणुहरू त्यो पनि मित्र जीवहरूको संख्या बढाउनु पर्छ, माटोलाई माटोको स्वास्थ्य चाहिँ बचाउनु पर्छ, बिग्रिसकेको छ भने चाहिँ उपचार गर्नु पर्यो र बिग्रेको छैन भने हामीले अहिलेदेखि नै सावधानी हुँदै जानुपर्छ भन्ने नै यहाँहरूको अभियान रह्यो है। सँगसँगै
1: हजुरले उठाउनु भएको इस्युमा हामीले यो माटोको उपचार गर्दा अथवा माटोलाई माटो र उत्पादन जोड्दै गर्दाखेरि अहिलेको विज्ञानले चाहिँ रासायनिक मल र पेस्टिसाइडहरू प्रयोग गरेर बढी उत्पादन लिने नाउँमा हाइब्रिड बिउहरू ल्याएर जसरी उत्पादन लिएर आएको छ र अहिलेका कृषि अर्थशास्त्रीहरूले हामी जैविक रूपमा गयो भने उत्पादनले भोलि हामीलाई ठूलो धोका दिन्छ, उत्पादन हुँदैन, जसले गर्दा डिमान्ड र सप्लाईको यो चेन नै गडबड हुन्छ भन्ने कुराको दावी गरिरहनु भएको छ। त्यो सिलसिलामा चाहिँ हामीले कुञ्जना एग्रोबाट उत्पादित भएको एनपीके मदर ब्याक्टेरियाहरू किसानलाई उपलब्ध गराउँछौँ, जुन कि नेपालकै रैथाने ब्याक्टेरिया, यहीँको नेपाली माटोकै रैथाने ब्याक्टेरियालाई हाम्रो सिबी सरले त्यसलाई कल्चर गरेर नेपाली परिवेशमै नै प्रयोग गर्न सकिने चिजको फाइन्ड आउट गर्नुभएको छ र त्यसलाई प्र्याक्टिकल्ली हेर्दा पनि राम्रो रिजल्ट आएको छ, जसले गर्दाखेरि हामी किसानलाई चाहिँ मल मात्रै बेच्दैनौँ, एउटा मदर ब्याक्टेरिया दिन्छौँ र हामी विधि दिन्छौँ, जसले गर्दाखेरि चाहिँ तपाईँले एक केजी हाम्रो मदर ब्याक्टेरिया लिनुभयो भने सय लिटर एक लिटर लिनुभयो भने 100 लिटर ब्याक्टेरिया मल तपाईँ आफैले उत्पादन गर्न सक्नुहुन्छ र त्यो 100 लिटरलाई पनि हामीले 1000 केजी बायोमास मलमा प्रयोग गर्दाखेरि सबै बायोमास नै ब्याक्टेरिया एक्टिभ भएर त्यसले कृषिमा यति राम्रो उत्पादन दिन्छ कि त्यसमा चाहिँ हामी सफल भइसकेका छौँ र त्यसलाई नै अगाडि बढाउने र किसानलाई हामी विधि मल बेच्ने भन्दा पनि हामी मदर ब्याक्टेरिया र विधि दिन्छौँ, जसले गर्दाखेरि चाहिँ हामी त्यो कुरामा सफल हुन्छौँ र अब स्थानीय निकाय जति पनि नेपालमा स्थानीय निकायहरूले यो कार्यक्रमहरू गरिरहनु भएको छ, हेरिरहनु भएको, यो कुरा सुनिरहनु भएको छ, उहाँहरूले चाहिँ अब के गर्नु पर्यो भने हरेक स्थानीय निकायले माटो परीक्षण गरेर अब मल बिक्री गर्नै पर्दाखेरि माटो परीक्षण गरेर कुन माटोको अवस्था के छ, ब्याक्टेरियाको उपस्थिति के छ भन्ने कुराहरू तपाईँले आइडेन्टिफाई गरिदिनु भने हामी त्यसमा सजिलैसँग त्यसलाई ब्याक टु नेचरतिर फर्काउने कुरामा हाम्रो टिम सक्षम छ। हामी वैज्ञानिक रूपमा पनि प्रमाणीकरण भइसकेका छौँ र हामीले यो 753 गाउँपालिकालाई नै माटोको अभियानमा जोड्दैछौँ, जसले गर्दाखेरि स्वस्थ उत्पादन दिन्छ, उत्पादनमा रास आउँदैन। त्यसको बारेमा हामी कृषि वैज्ञानिकहरूसँग कृषि अर्थशास्त्रीहरूसँग बसेर हामी छलफल गरेर यसको एउटा विधि निर्धारण गर्ने प्रक्रियामा छौँ र यो करिब करिब चाँडै नै यो चिजलाई हामीले बजारमा ल्याउँदैछ।
0: जस्तो यहाँले भन्दै गर्दा दुईटा महत्त्वपूर्ण कुरालाई मैले सँगै टिप्पणी गर्न चाहे, जस्तो उत्पादन लागत घटाउने र उत्पादकत्व वृद्धि गर्ने कुरामा पनि यी सूक्ष्म जीवाणुहरू रहनेछन् भनेर यहाँले ब्याकग्राउन्डमा यो सन्देश इङ्गित गर्न खोज्नु भएको छ। यो चाहिँ अहिले बिग्रिसकेको माटोलाई तुरन्तै तत्काल सपार्न चाहिँ अलिक गाह्रो होला, तर अलिक पछाडिको समयको चाहिँ उत्पादकत्व पनि बढ्छ, हामीले उत्पादन गर्ने चिजहरू पनि स्वस्थकर हुन्छन् भन्न खोज्नु भयो यहाँले।
1: एकदम तपाईँले ठिक प्रसङ्ग ल्याउनुभयो। जस्तो तपाईँले युरिया प्रयोग गरिरहनु भएको छ, युरियालाई हामीले जिरोमा ल्याउनुहोस् हामी भन्दैनौँ, पहिला हामीले माटो परीक्षण गरौँ, माटो परीक्षण गरेपछि अनि त्यसपछि युरियाको मात्रा घटाउँदै जीवाणु मलको मात्रा बढाउँदै जाउँ र 2-3 वर्षपछि करिब करिब 3 वर्षपछि हामीहरूले युरियालाई करिब करिब जिरो प्रयोगमा ल्याएर पनि हाम्रो ब्याक्टेरियल मलले त्यो उत्पादनलाई कायम राख्छ, उत्पादन पनि बढाउँछ, हाम्रो पुरानो रैथाने स्वादलाई पनि हामीले फिर्ता ल्याउन सक्छौँ. उत्पादनलाई पनि हामीले रासायनिक मल प्रयोग गर्दाखेरि आएको उत्पादनसँगै गर्न सक्छौँ भन्ने कुरामा हाम्रो टिम, हाम्रो कन्सल्टेन्टहरू, हाम्रो कृषि वैज्ञानिकहरू बसेर हामी यो कुरामा निश्चित भइसकेका छौँ. र अब यसलाई खालि बजारीकरण गर्ने खाँचो रहेको कारणले हामीले माटो पसल प्रणाली र स्मार्ट एग्रो माटो उपचार प्रणाली लिएर आएका छौँ. अब माटो बचाऊ भन्ने कुरो अभियानमा मात्रै सीमित रहेन, अब यो प्र्याक्टिकल्ली प्रयोगत्मक रूपमा नै आइसक्यो. यसको लागि चाहिँ हामी अब हरेक किसानको साथ हामीलाई चाहिएको छ. हजुरहरूसँग बसौँ, हजुरहरू नै किसान नै यसको प्रत्यक्ष सरोकारवाला हुनुहुन्छ. हजुरहरूले नै परीक्षण गर्नुहोस्, हजुरहरूले नै रिजल्ट हामीलाई भनिदिनुहोस्, हामी हजुरहरूसँग सहकार्य गर्न आतुर छौँ.
0: निकै महत्त्वपूर्ण छ. यहाँले भन्दै गर्दा राज्य स्तरबाट पनि विभिन्न कार्यक्रमहरू, जैविक खेती प्रबन्धनका कुराहरू, रैथानलाई गर्व गरौं भन्ने खालका कुराहरू नारामा र केही मात्रामा कार्यक्रमहरू पनि लागू भएको देखिन्छ. तर राज्यबाट अझ विशुद्ध रूपमा चाहिँ कृषि क्षेत्रमा जैविक खेती प्रबन्धनका कुराहरूमा अथवा रैथाने बिउ प्रसारका कुराहरूमा, संरक्षणका कुराहरूमा अथवा व्यवसायीकरणका कुराहरूमा, बजारका प्रमाणीकरणका कुराहरू पनि छन्, यहाँनिर राज्य चाहिँ अलिकति ल्याकिङ, अलिकति अनियोल जस्तो पनि देखिन्छ. धेरै वर्षदेखि हामीले नजिकबाट हेर्दै गर्दा यो भन्दै गर्दा चाहिँ यहाँहरूको अभियान साँच्चीकै सफल हुन्छ अथवा यहाँहरूको यो किसानसम्म पुगेर चाहिँ यसले सार्थकता पाउने छ भन्ने कुरामा यहाँ आफै विश्वस्त पनि हुनुहुन्छ अगाडि भन्नुभएको थियो. यद्यपि यहाँहरूको आधार र यहाँहरूका प्रोडक्ट प्रयोग पश्चात चाहिँ किसानहरूको प्रतिक्रिया कस्तो पाउनु भएको छ, उहाँहरूको रेस्पोन्स कस्तो पाउनु भएको छ
1: यो विषयमा चाहिँ? जब अहिलेसम्म हाम्रो कृषिमा जैविक मल भनेर जसरी अरू प्रडक्टहरू आइरहेछन्, यिनीहरू चाहिँ विदेशबाट आयातित ब्याक्टेरिया मलहरू छन् जो विभिन्न ब्रान्ड र नामहरूमा आइराखेका छन्। त्यसमा जेनेरेसन पनि उल्लेख छैन, कुन जेनेरेसनको आइराखेको छ र बाहिर विदेशबाट आएका ब्याक्टेरियल प्रडक्टहरू चाहिँ ल्याबमा आधारित छन्। जुन ल्याबमा आधारित छन्, एक त उनीहरू विदेशी हावा पानी माटो र वातावरणका ब्याक्टेरियाहरू भयो भने अर्को ल्याबबाट त्यसलाई कल्चर गरेर त्यसलाई इन्लार्ज गरेर यहाँ पठाइएको हुन्छ, जेनेरेसन पनि खुलेको हुँदैन, जसले गर्दा हाम्रो यहाँको नेपालको कन्टेक्स्टमा तिनीहरू फिट नहुन सक्छ. तर हामीहरूको चाहिँ हामीले फर्स्ट जेनेरेसन नै प्रयोग गर्छौँ र नेपालकै विभिन्न ठाउँमा, मुस्ताङमा जानु पर्यो भने हामी मुस्ताङकै ब्याक्टेरियालाई एक्टिभ गर्छौँ, मनाङमा जानु पर्यो भने मनाङकै ब्याक्टेरियालाई एक्टिभ गर्छौँ. हामी स्थानीय रूपमै ब्याक्टेरियाहरूलाई कलेक्सन गरेर माउ ब्याक्टेरियाहरू लिएर त्यसलाई हाम्रो सिस्टमबाट कल्चर गरेर मदर ब्याक्टेरियाहरू बनाएर हामीले खेत माटोमा प्रयोग गर्ने हुँदा यो चाहिँ एकदम सफल भएको छ. जुन कुरो नेपालको जैविक मल नीतिमा पनि त्यही अनुसार पनि हामी दर्ता भएर पहिलो जैविक मल उत्पादन गर्ने कम्पनीको रूपमा हाम्रो ब्रान्ड दर्ता भएर हामी बजारमा आइराखेका छौँ.
0: निकै महत्वपूर्ण छ. हामीसँग आज कार्यक्रम कृषि सवालमा चाहिँ विजय राज घिमिरे अर्थात स्वामी अन्तर विजय हुनुहुन्छ. हामी उहाँसँग चाहिँ माटो बचाउका कुराहरू, माटो बिग्रिसकेको छ भने चाहिँ कसरी बचाउन सकिन्छ र अब चाहिँ हामीले माटोलाई के चाहिँ गर्यो भने हाम्रो उत्पादन पनि घटे छैन, उत्पादन लागत पनि कम हुन्छ र हामीले उत्पादकत्व वृद्धि गर्दै गर्दा हामीले उत्पादन गरेका चीजहरू पनि कृषि बालीहरू पनि स्वस्थकर हुन्छन् भन्ने खालको प्रसंग हामी जोडिराखेका छौँ. यहाँहरूले कृषि सवाल कार्यक्रम देशैभरका रेडियोहरू मार्फत सुनिराख्नु भएको छ र हामीले अलिकति फरक विषय, किसानलाई विशुद्ध रूपमा काम लाग्ने विषयहरूलाई बेला बेला पस्किने पनि गरेका छौँ. कति भ्याउँछौ, कति सक्छौ, हामी सकेसम्म चाहिँ यहाँहरू सबैलाई काम लाग्ने विषयमा छलफल भने गरेका छौँ. यद्यपि यहाँहरूले समस्या गुनासाहरू राख्नुभयो भने हामी सम्बन्धित विज्ञ सम्बन्धित निकायसम्म पुर्याइदिने काममा चाहिँ प्रतिबद्ध भएर नै लाग्ने गरेका छौँ. यहाँले भनिराख्नु भएको थियो, मैले सुन्दै पनि थिएँ, अब यहाँहरूको प्रयोग पश्चात किसानहरूको राम्रो प्रतिक्रिया पाइराख्नु भएको छ है देशैभरबाट.
1: हामीले हाम्रो यो कुञ्जना एग्रोका प्रडक्टहरू सिबी नेपाली सरले आरएनडी गर्दै विगत 8-9 वर्षदेखि बजारमा प्रयोग गर्दै आउनु भएको रहेछ र त्यही राम्रो रिजल्टकै आधारमा हामीहरूले पनि यो शुभ कार्यमा, महायज्ञमा यसलाई हामीले अर्को अभियानको रूपमा अथवा प्रतिष्ठानकै रूपमा पनि सिबी माटो महाप्रतिष्ठान भनेर एउटा अभियानको रूपमा पनि ल्याउँदैछौँ भने प्राइभेट र कम्पनीको रूपमा पनि हाम्रो उपस्थिति भइसकेको छ. र जब म विगत लामो 25-30 वर्ष 40 वर्षदेखि आध्यात्मिक सेक्टरमा पनि काम गर्दै ध्यान गर्दै र कर्म गर्दै यो फिल्डमा होमिएको थिएँ, अब हामीहरूले स्वस्थ खाना खानको लागि माटोबाट नै हामीले हाम्रो उपचार विधिलाई व्यवस्थित गरेनौँ भने हामीले स्वास्थ्यलाई मात्रै व्यवस्थित गर्छु भनेर सम्भव हुँदो रहन्छ। हामीले पहिला पञ्चतत्वकै स्वास्थ्यलाई ध्यान दिँदै त्यो स्वास्थ्यलाई चाहिँ मानवको जीवनको स्वास्थ्यसँग जोड्नु पर्ने रहेछ। प्राणी पनि स्वस्थ हुनु पर्यो, बिरुवाहरू पनि स्वस्थ हुनु पर्यो, जीवाणु पनि स्वस्थ प्रयोग गर्नु पर्यो भन्ने कुराको मर्म बुझेर चाहिँ अब माटो बचाऊ अभियान जुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा अभियानको रूपमा आएको छ त्यसको प्रयोगात्मक उत्पादन सहित नेपालबाट हामी यो शङ्खबोध गर्दैछौँ कि जब पहिला त हामी नेपालको स्थानीय तहदेखि माटो अभियानलाई सार्थक रूप दिनलाई राष्ट्र रूप सहित हुँदा अन्तर्राष्ट्रिय लेभलसम्म हाम्रो अभियान जाने कुरामा हामी ढुक्क छौँ।
0: जस्तो मैले अहिले देखिरहेको छु केही ठुला जर्किनमा ग्यालिन टाइपमा पनि छन् र केही बोटलहरूमा पनि प्रोडक्टहरू देखिराखेको छु। यो प्रोडक्टहरू सबै लिक्विडमै छन् है सबै है?
1: यो विशेषतः ब्याक्टेरिया बेसमा हुनुपर्ने हुँदा हाम्रा प्रडक्टहरू चाहिँ लिक्विडमा हुन्छन् र हाम्रो मदर ब्याक्टेरियाहरू हामीले दिनुपर्ने हुँदा लिक्विड फर्ममा हुन्छन्। हामीले अरू डस्ट र क्याप्सुल रूपमा चाहिँ निकालेका छैनौँ। जुन ब्याक्टेरिया चिजहरू चाहिँ हामीले मदर किसानलाई विधि दिन्छौँ र मदर ब्याक्टेरिया दिन्छौँ, उहाँहरूले अलिकति श्रम गरेर चाहिँ यसलाई चाहिँ क्वान्टिटीको रूपमा ल्याउन सक्नुहुन्छ जसले गर्दा यसको मूल्यमा पनि किसानहरू एकदम उहाँहरूले उपभोग गर्न सक्ने किसिमले यो उत्पादन हुन्छ जसले गर्दा चाहिँ हामीले राष्ट्रिय रूपमा चाहिँ किसानको साथ पाए पनि नेपालबाट रासायनिक मल र विषादीलाई निर्मलीकरण गर्न सकिन्छ। अबको 5-7 क्याप्सुल रूपमा चाहिँ निकालेका छैनौँ। जुन ब्याक्टेरिया चिजहरू चाहिँ हामीले मदर किसानलाई विधि दिन्छौँ र मदर ब्याक्टेरिया दिन्छौँ, उहाँहरूले अलिकति श्रम गरेर चाहिँ यसलाई चाहिँ क्वान्टिटीको रूपमा ल्याउन

0: यसको लागि चाहिँ अब सम्बन्धित क्षेत्रका कृषि विज्ञहरू र सम्बन्धित किसानहरूकै साथको अपेक्षा राख्दछौ र यो चीजलाई चाहिँ हाम्रो मिडिया साथीहरूले पनि एकदम कभरेज गरिदिनु भएको छ। मेन त अब यो सुसूचित गर्ने र सही कुरा किसानकोमा पुर्याइदिने र किसानका गुनासा पीर मर्काहरू हामी कहाँ ल्याएर वैज्ञानिक किसिमले त्यसलाई सल्भ गर्न सकियो भने यो चीजले चाहिँ हामी तुरुन्तै नै नेपाललाई विषादी र रासायनिक मल मुक्त गराउन सकिन्छ भन्ने कुरामा हामी एकदम विश्वस्त छौँ।
1: निकै मधुमिची कृषि बाली तथा पशु पक्षी तथा मत्स्यको लागि पनि उपयुक्त छन् है, कुन कुन प्रोडक्टहरू फरक फरक होला मैले यहाँ बोतल देखिराखेको छु, यो सबैलाई नै मिल्ने खालका प्रोडक्टहरू छन् है?
0: एकदम हजुरले सही कुरा उठाउनु भयो। यो हामीले मदर ब्याक्टेरियाको जब अहिलेसम्म कुरा गर्यौं, हामी यो पोल्ट्री फिल्डमा पनि सफल भइसकेका छौँ। पोल्ट्री फिल्डमा अब कोही पोल्ट्री व्यवसायीहरूले पनि यो विषयवस्तु सुनिराख्नु भएको छ नि, यसका दुईटा पाटा छन्। अब एउटा उत्पादनमा पोल्ट्री व्यवसायीहरूले भोगिएको पीड़ा र उत्पादित प्रडक्ट उत्पादित मासुहरूमा भएको एन्टिबायोटिक डिपोजिटले मानव स्वास्थ्यमा पारेको असरको बारेमा पनि हामी सचेत छौँ र यही विषयवस्तुमा भन्दाखेरि पोल्ट्रीमा अथवा कुनै पनि भेट फार्मिङहरूमा एमोनिया ग्यासले पार्ने असरलाई हामीले विथिन 2 मिनटमा नै त्यसलाई निर्मलीकरण गरिदिन्छौँ र एमोनियाको कारणले पशु पक्षी तथा जनावरहरूमा हुने विभिन्न रोगहरूलाई निर्मलीकरण गर्दै हामीले हाम्रो अर्ग्यानिक प्रडक्टहरू प्रयोग गरेर हामीले ब्रोइलर कुखुराहरू पनि निकालेर हेरौँ, जसले गर्दा त्यो ब्रोइलर कुखुरा 40-41 दिनमा वेटमा पनि मेडिकल प्रडक्ट प्रयोग गरेर उत्पादन गरेको भन्दा वेटमा पनि बढी छ र स्वस्थ पनि छ, स्वादमा पनि राम्रो छ। त्यो कुरा हामीले निगालेर हामीले परीक्षण गरिसकेका छौँ। अब यसलाई चाहिँ किसानको साथ पाउन साथ हामी तुरुन्तै बजारमा गएर त्यो चिजलाई चाहिँ हामीले परिवर्तन गर्ने कुरामा हामी विश्वस्त छौँ।
1: मैले अगाडि भने जस्तै ठ्याक्कै यहाँले भने कुरा म फेरि पनि कोडिङ गरे, उत्पादन लागत कम भयो र उत्पादकत्व पनि वृद्धि भयो सँगसँगै भयो भन्ने कुरामा यहाँहरू आफै प्रमाणित हुनुहुन्छ र विशेष गरी किसानहरूबाट त्यो रिजल्ट आइसकेका छ है?
0: एकदम हजुरले सही कुरा उठाउनुभयो। हामीले 2 लट कुखुराहरू एउटै किसानबाट पालेर परीक्षण गरेर हेरिसक्यौं। 1000 र 1300 2 पटक हामीले 2 लट हेर्यौं। किसानले 1000 कुखुरा पाल्दै गर्दाखेरि चाहिँ उहाँहरूले यो रासायनिक औषधिहरू प्रयोग गर्दाखेरि करिब करिब 35,000 जति खर्च गर्नुहुँदो रहेछ भने हामीहरूको 17,000 रुपियाँको बायो अर्ग्यानिक प्रडक्टले 1000 कुखुरालाई हामीले मात्रै लाग्छ 17,000 मात्रै लाग्छ र त्यसले गर्दाखेरि उत्पादन लागतमा पनि कम आयो, वेटमा पनि हामीहरूको प्रडक्ट राम्रो छ, वेटमा पनि कुनै कमी आएको छैन, साथसाथै हामीहरूले पूर्ण अर्ग्यानिक प्रडक्ट प्रयोग गरेको कारणले हामीहरूबाट औषधि लगाएर पालिने किसानको कुखुराहरू स्वादिलो छ, मासु कसिलो छ र त्यसमा एन्टिबायोटिक डिपोजिट करिब करिब अब दाना र अरू कारणले पहिलो दिनमै भ्याक्सिन लगाएको कारणले कति आउँछ त्यो हामीले परीक्षणमा हेर्दैछौँ भने कुखुराको मासुमा चाहिँ एन्टिबायोटिक डिपोजिट करिब करिब छैन भन्ने कुरामा हामी विश्वस्त छौँ हाम्रै प्रडक्टबाट निस्किएको भएकोले र यसलाई चाहिँ हामीले सम्बन्धित नेपाल सरकारको र साथसाथै नेपाल सरकारबाट प्रमाणीकरण भएका ल्याबहरूबाट यो रिपोर्ट चाहिँ चाँडै नै टेस्ट गरेर ल्याएर हामी जनताको माझमा पोल्ट्री व्यवसायको माझमा र जो साना पोल्ट्री व्यवसायी हुनुहुन्छ उहाँहरूको बीचमा पनि यो चिजलाई लगेर हामीले राष्ट्रिय रूपमा नै खानयोग्य मासु उत्पादन गर्ने कुरामा चाहिँ हामी अगाडि आइसकेका छौँ। यसको लागि चाहिँ उपभोक्ता र साना पोल्ट्री व्यवसायीहरूको सहयोगको चाहिँ हामीले अपेक्षा राख्यौँ।
1: साना मात्र नभए ठुला पनि पोल्ट्री व्यवसायहरू जोड्न सक्नुहुन्छ भोलिका दिनहरूमा आवश्यक पनि रह्यो। हामी कुराकानीको अन्त्यमा खण्डमा छौँ। यहाँले भने जस्तै अब मार्केटको चयन विशेष गरी बजारीकरण मार्केटसम्म चाहिँ कसरी पुर्याउनु भएको छ, तपाईँको आवाज चाहिँ देशैभरका किसानहरूले उद्यमीहरूले पनि सुनिराख्नु भएको छ। हामी पूर्वदेखि पश्चिमसम्मका रेडियोहरूमा हामी गुन्जायमान हुँदै गर्दा चाहिँ हाम्रो कार्यक्रम प्रसारण हुँदै गर्दा चाहिँ उहाँहरूले चाख लिएर पनि सुन्नु भएको छ त्यो बजारको वितरण चाहिँ कहाँ कहाँ कसरी पुर्याउनु भएको छ र किसानहरूले साँच्चै यो प्रडक्ट प्रयोग गर्न चाहनुभयो भने कहाँ सम्पर्क गर्ने?
0: यो सिलसिलामा चाहिँ हामी बजारीकरण गर्ने सिलसिलामा हामीहरू कम्पनीहरू प्रालीहरू भर्खर खुलेर हामी बजारमा आइराखेका छौँ र अहिले हामीले अहिलेको आधुनिक मिडियाहरूलाई नै प्रयोग गरिराखेका छौँ र अब केही समयपछि नै हामी 753 गाउँ

0: नगरपालिकामा नै इन्टरप्रेनर किसानहरू व्यवसायी किसानहरू उत्पादन गरेर व्यवसायी किसानहरू मार्फत नै यो चीजलाई हामीले बजारीकरण गर्दैछौँ र हामी 753 भनेका छौँ तर कति सकिन्छ हामी प्रत्येक गाउँपालिकामा हाम्रो इन्टरप्रेनर साथीहरू राखेर उहाँहरू मार्फत चाहिँ हामी यसलाई बजारीकरण गर्दैछौँ।
1: यो पनि आवश्यकताहरू सर गर्नुहुन्छ होला, यो त कुनै पालिकामा अलि बढी हुन पनि सक्छन्, दुईटा तिनवटा पनि हुन सक्छन् केन्द्रहरू, बिक्री केन्द्रहरू अथवा त्यस्तै खालका दूतहरूको रूपमा अगाडि बढाउनु छ, कुनै पालिकामा नहुनु पनि सक्छ, त्यो त आवश्यकता अनुसार गर्नु होला। हामी अन्त्यबन्दी खण्डमा पनि छौँ। अर्को सिबी माटो महाप्रतिष्ठान भनेको चाहिँ यहाँले थोरै कुरा चुहाउनु भएको थियो, यो कस्तो खालको अभियान हो?
0: होइन, अब यो चिजलाई चाहिँ व्यापारले मात्रै भन्दा पनि यसलाई राष्ट्रिय अन्तर्राष्ट्रिय लेभलमा नै जसरी सेफ द सोयल भन्ने कुराहरू अन्तर्राष्ट्रिय रूपमा आइरहेको छ भने नेपालको सन्दर्भमा पनि पूर्वतिर माटो बचाऊ अभियानहरू लागू भइरहेको रहेछ र यो अभियान मात्रै नभएर यसलाई कुन विधि कुन विज्ञानबाट यो अभियान सफल पार्न सकिन्छ भन्ने कुरामा चाहिँ हामी हाम्रो विधि र हाम्रो विज्ञानबाट यो प्रमाणीकरण भइसकेको कारणले हामी र यसको चाहिँ एकजना सिबी नेपाली भन्ने व्यक्तिले सानो व्यक्तिगत रूपमा सुरु गर्दा गर्दा गर्दा गर्दा एउटा साइन्स बुझेर साइन्सबाट आरएनडी गरेर अथक प्रयास मिहिनेत र कन्टिन्युटीको कारणले आज यो फर्ममा आउनुभएको कारणले भैँको नामबाट नै हामीले माटो यज्ञ प्रतिष्ठान महायज्ञ प्रतिष्ठान खोलेर यसलाई चाहिँ व्यापक गराउने र जननी जन्मभूमि छ स्वर्गादपि गरिएसी भन्ने जुन हाम्रो वेदबाट हाम्रो पुराणबाट हाम्रो धर्मशास्त्रबाट आएको जुन ऊ छ त्यो चिजलाई चाहिँ हामी त्यो प्रमाणीकरण गर्नको लागि महाप्रतिष्ठानले अब तुरुन्तै कार्यक्रमहरू अगाडि बढाउँछ।
1: हामी कुराकानीको अन्तिम खण्डमा छौँ, केही भन्न चाहन्छु सन्देशको रूपमा अथवा सम्पर्क नम्बर पनि सेयर गर्न सक्नुहुन्छ यहाँले आफ्नो?
0: धन्यवाद। हाम्रो चाहिँ माटो पसल प्रणाली हामीले अनलाइन मार्फत हामीले यसलाई बुस्ट गरेर पनि हामीले कार्यक्रमहरू अगाडि ल्याएका छौँ। अहिले हामी 753 गाउँपालिकामा नै हामीले डेलिभरीको सिस्टमहरू बनाउँदै पनि छौँ, बनाइराखेका पनि छौँ र किसानहरूलाई चाहियो भने हाम्रो सम्पर्क माटो पसल जैविक माटो पसल भन्ने हाम्रो फेसबुक पेज छ, त्यहाँबाट पनि हजुरले लिङ्क गरेर अर्डरहरू हामीलाई टिपाउन सक्नुहुन्छ र हाम्रो फोन नम्बरहरू पनि जैविक माटो पसलको फेसबुक पेजमा हजुरहरूलाई उपलब्ध छ, त्यही सम्पर्क गरेर हामीहरू जोडिन सक्छ।
1: नम्बर दिन सक्नुहुन्छ किनकि कतिपय किसानहरूले फेसबुकबाट बाहिर पनि पहुँचमा पनि हुनुहुन्छ, उहाँहरूलाई यो रेडियोको कार्यक्रमले नै सपोर्ट गर्छ, त्यसैले पनि मैले नम्बर पनि सेयर गर्न चाहे।
0: नम्बर चाहिँ मेरो नम्बर छ 98 43 38 11 96, मेरो चाहिँ आफ्नो फोन नम्बर
1: 98 43 38 11 96 98 43 38 11 96 चाहिँ यहाँको सम्पर्क नम्बर। यो नम्बरमा कसैले फोन गर्नुभयो भने यहाँले आफैले प्रतिक्रिया दिन सक्नुहुन्छ अथवा यो विशेष गरी उहाँहरूका कुराहरूलाई अथवा अन्यहरूलाई मेटाउन सक्नुहुन्छ है।
0: एकदम हजुरहरूबाट आएका गुनासा समस्याहरूलाई चाहिँ सम्भवतः मै कोसिस गर्नेछु र मैले सकिनँ भने पनि हाम्रो वैज्ञानिक सिबी सरसँग र हामीसँग अरू पनि कृषि विज्ञहरू जोडिनु भएको छ, कृषि अर्थशास्त्रीहरू जोडिनु भएको छ, हामी टिममै गएर छलफल गरेर हजुरलाई तुरन्त रेस्पोन्स गर्नेछौँ र यो राष्ट्रिय महाअभियानलाई चाहिँ हामी सफल पार्ने कुरामा हजुरहरूको साथको चाहिँ एकदम अपेक्षा गर्दछु।
1: हुन्छ, हामीलाई समय दिनुभयो, हामी धेरै आभारी छौँ, यहाँप्रति कृतज्ञ छौँ, कृतज्ञ ज्ञापन गर्दै बिदा गर्न चाहन्छौँ। नमस्कार।
0: हजुर, मलाई पनि दुई शब्द राख्ने एउटा सुवर्ण अवसर हजुरले प्रदान गरिदिनु भएकोमा हजुरलाई मुरी मुरी धन्यवाद।
1: हुन्छ, अहिले बिदा गर्छौँ। हजुर, हामीले हाम्रो अतिथिलाई बिदा गरिसकेका छौँ। आज हामीले माटो बचाउ अभियानमा लामो समयदेखि लाग्नुभएका व्यक्तित्व विजय राज घिमिरे अर्थात स्वामी अन्तर विजयसँग अन्तर सम्वाद गर्यौं अथवा माटो सम्वाद गर्यौं। माटोको स्वास्थ्य बिग्रिसकेको छ भने पनि हामी नआत्तियौं, हाम्रा विकल्पहरू छन्, बचाउनको लागि विभिन्न विकल्पहरू आएका छन्। यसै मध्येमा चाहिँ अहिले कुञ्जना एग्रोले प्रतिपादन गरेको माटो पसल प्रणालीले चाहिँ बिक्री वितरण गरिराखेको जुन अभियानहरू चलेका छन् हामीले अगाडि कुरा पनि गरेका थियौं। विजयराज घिमिरे अर्थात स्वामी अन्तर विजयले भनिसक्नु भएको छ धेरै कुराहरू, थप जानकारी यहाँहरूलाई आवश्यक पर्यो भने हामीले अगाडि उहाँको नम्बर सेयर गरेका थियौं 98 43 38 11 96 अथवा हामीले कृषि क्षेत्रको हटलाइन नम्बर कृषि सवालको हटलाइन नम्बर 98 510 97 192 98 510 97 192 टेलिफोन एसएमएस अथवा चाहिँ वाट्सएपमा पनि आफ्नो कुराहरू लेख्न सक्नुहुन्छ। यहाँहरूका समस्या जिज्ञासा गुनासाहरूलाई हामी निशुल्क रूपमा चाहिँ तीव्र गतिमा सम्बन्धित विक्रय सम्बन्धी निकायसम्म पुर्याइदिने काममा प्रतिबद्ध भएर नै लागेका छौँ भन्दै असीम सापकोट आजको श्रृंखलाबाट विदा पनि अनुमति माग्छु। स्वदेशमा रहौं, कृषि कर्म गरौं। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप।
2: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना:
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 2 को कार्यालय देउराली रामेछाप।
6: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
7: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
8: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98454175, 98146906, 98064417188।
7: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
8: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार रामेछाप।

0: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
1: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
0: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9853-45701 र 9853-45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
1: छलफलका आधारमा प्रिस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485-43-98, 0485-43-98।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 कार्यालय रामपुर रामेछाप। विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
4: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।
5: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
6: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
7: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
5: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
7: 9840-37-78-93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना:
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।
8: हजुरको रेडियो 102

0: खाउजु केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
1: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
2: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
0: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
3: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
5: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
0: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 9896299998
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
6: नवीकरणका लागि आवश्यक कागजातहरू
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
6: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेटेवी रामेछाप सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
6: नवीकरणका लागि आवश्यक कागजातहरू
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
6: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
2: सुनापति गाउँपालिका वडा नम्बर 1 को कार्यालय गुन्सी रामेछाप
6: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप आलु जोन दोलखा किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
6: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 98548117 98545562 048545562 04942130 सम्पर्क गर्न सकिनेछ।
2: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।

0: नमस्कार, साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुरुज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHz पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। सांसदहरूलाई न्यायाधीश नबन्न गृहमन्त्री गुरूङको चेतावनी। अस्पतालमा हुने मृत्युको कारण अब लुकाउन नपाइने, अनलाइनमै राखिनेछ विस्तृत तथ्याङ्क। मानव अधिकार आयोगका 52% बढ़ी सिफारिश कार्यान्वयन नभएको अध्यक्ष मगरको गुनासो। 4,000 उजुरी मध्ये 80% द्वन्द्वकालीन मुद्दा रहेको उल्लेख। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता खगराज भट्ट नियुक्त। बागमती प्रदेशका मुख्यमन्त्री बानियाले भदौ 1 मा विश्वासको मत लिने। नेपाली तीर्थयात्री चढ़ेको बस भारतमा दुर्घटना हुँदा 1 बालक सहित 3 जनाको ज्यान गयो। जलवायु प्रणाली एल निनोको प्रभाव, यस वर्ष झनै चुनौतीपूर्ण बन्ने वैज्ञानिकहरूको प्रक्षेपण। र मलेसियामा हुने एसिसी पुरूष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
0: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाँड्रा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाउ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
4: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। गृहमन्त्री सुदन गुरूङले नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको बचाव गर्दै सांसदहरूलाई न्यायाधीश नबन्न चेतावनी दिनुभएको छ। गृहमन्त्री गुरूङले शुक्रबार कानून समितिको बैठकमा बोल्दै यस्तो चेतावनी दिनुभएको हो। उहाँले उजुरीको भरमा हामी न्यायाधीश बन्न नमिल्ने समेत बताउनु भएको छ। आरोप जो कोहीलाई लाग्यो भन्दैमा चरित्र हत्या गर्न नपाइने समेत बताउनु भएको छ। उहाँले यसमा गृह मन्त्रालयकै ध्यानकर्षण भएको छ। आईजी सहित कर्मचारी सरकारको स्प्रिटमा काम गर्न खट्नु भएको छ। आरोप लगाउन जो सुकैले लगाउन सके तर आरोप पुष्टि नभएसम्म करार गर्न नमिल्ने बताउँदै गृहमन्त्री गुरूङले यो गम्भीर विषय भएकाले आफूलाई कहाँ गएर भनौं जस्तो लागेको समेत बताउनुभयो। सभामुख डोल प्रसाद अर्यालले नेपालको पर्यटन क्षेत्रको विकासका लागि अब वार्षिक 20-30 लाख पर्यटकको न्यून लक्ष्यमा मात्र सीमित नभई 1 करोड़ भित्राउने वृहत योजनाका साथ अघि बढ्नुपर्ने बताउनु भएको छ। नेपाल पर्यटन व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स नाटाको 59 वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्यालले देशको पर्यटन उद्योगलाई पुनरुत्थान मात्र नभई तीव्र गतिमा अघि बढ़ाउन ठूलो सपना र स्पष्ट योजना आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। विश्व पर्यटन बजारमा भइरहेको प्रविधिको विकास र बदलिदो चाहना अनुरूप नेपालले आफूलाई पनि दरिलो रूपमा उतार्नुपर्ने चुनौती रहेको उहाँको भनाई छ। विगतमा भएका कमजोरीका कारण पर्यटकहरू अन्य गन्तव्यतर्फ मोडिएको उल्लेख गर्दै उहाँले पर्यटकको आगमन वृद्धि गर्न ट्राभल एजेन्टको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। नेपाली कंग्रेसका नेता डाक्टर शशांक कोइरालाले पार्टीको आन्तरिक एकता बलियो बनाउनुपर्ने बताउनु भएको छ। यसका लागि आफ्नो प्रमुख दायित्व रहेको उहाँको भनाइ छ। आजदेखि काठमाडौँमा शुरू भएको संस्थापन इतर पक्षको राष्ट्रिय दललाई सम्बोधन गर्दै उहाँले पार्टी एकीकृत भए कसैले पनि पराजित गर्न नसक्ने दावी गर्नुभयो। सम्बोधनका क्रममा डाक्टर कोइरालाले पार्टीका पूर्व सभापति शेरबहादुर देउवासँगका पुराना ऐतिहासिक प्रसंगहरू स्मरण गर्नुभयो। देशभरका विभिन्न जिल्लाबाट सहभागी हुन पुगेका कार्यकर्तालाई स्वागत गर्दै कोइरालाले पार्टीभित्रको उत्साह र एकताले नै कंग्रेसको भविष्य सुनिश्चित गर्नेमा जोड़ दिनुभयो। प्रस्तावित जलन विधेयकमा जलनका बिरामीलाई अधिकतम 10 लाख रूपियाँसम्मको निशुल्क उपचार सेवा उपलब्ध गराउने प्रस्ताव गरिएको छ। जस अन्तर्गत प्रारम्भिक चरणमा स्वास्थ्य संस्थाहरूले बिरामीलाई 3 लाख रूपियाँसम्मको उपचार सेवा उपलब्ध गराउने र बाँकी रकम कोष वा थप प्रबन्ध मार्फत बिहोर्ने व्यवस्था मस्यौदामा उल्लेख छ। यसै सन्दर्भमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मानव शरीर जलन उपचार तथा पुनर्स्थापना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामाथि सार्वजनिक राय सुझाव तथा टिप्पणी माग गरेको छ। प्रस्तावित जलन विधेयकमा जलनका बिरामीलाई अधिकतम 10 लाख रूपियाँसम्म निशुल्क उपचार सेवा उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ। विधेयकको मस्यौदा अनुसार सामान्य विशेषज्ञ तथा विशिष्टीकृत सेवा दिने स्वास्थ्य संस्थाहरूले बिरामीलाई प्रारम्भिक रूपमा अधिकतम 3 लाख रूपियाँसम्मको उपचार सेवा पूर्ण रूपमा निशुल्क उपलब्ध गराउनुपर्ने भनिएको छ। उपचार खर्च सो रकमभन्दा बढ़ी लागेमा कोष संचालक समितिको पूर्व स्वीकृतिले थप 7 लाख रूपियाँसम्म निशुल्क उपचार गराउन सकिने र सोका लागि स्वास्थ्य संस्थाबाट माग भई आयमा समितिले तत्काल छानबिन गरी स्वीकृति दिनुपर्ने प्रावधान राखिएको छ। अस्पतालमा हुने हरेक मृत्युको वास्तविक कारण अब न त ढाकछोप गर्न पाइनेछ न त अस्पष्ट विवरणमै सीमित राखिनेछ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पतालमा मृत्युको अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि 2082 जारी गर्दै देशैभरका सरकारी सामुदायिक तथा निजी अस्पतालमा हुने मृत्युको चिकित्सकीय कारण खुलाई डिजिटल प्रणालीमा अभिलेखीकरण गर्ने नयाँ व्यवस्था शुरू गरेको हो। स्वास्थ्य मन्त्रालयले यो कार्यविधिको पूर्ण विवरण आज मात्र मन्त्रालयको वेबसाइट मार्फत सार्वजनिक गरेको हो। अन्तर्राष्ट्रिय मापदण्ड र विश्व स्वास्थ्य संगठनको रोग वर्गीकरण अनुसार लागू गरिएको यस प्रणालीले मृत्युको प्रारम्भिक मध्यवर्ती र अन्तिम कारण खुलाउनु पर्ने अनिवार्य नियम बनाएको छ। अब अस्पतालमा भर्ना भएका अस्पताल पुर्याउँदै गर्दा बाटोमै वा मृत अवस्थामा ल्याइएका र सपरीक्षण गरिएका सबै केसहरूको विस्तृत विवरण विद्युतीय प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका नेता खगराज भट्ट नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख नजीर मियाले भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको 5औं मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको। भट्टले आज बिहान प्रदेश प्रमुखको कार्यालय धनगढ़ीमा पुगेर मुख्यमन्त्री पदका लागि दावी पेश गर्नुभएको थियो। उहाँलाई नेकपा एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले समर्थन गर्नुभयो। दावी पेशपछि प्रदेश प्रमुख मियाले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै नियुक्ति पत्र प्रदान गर्नुभएको छ। यसअघि हिजो कमल बहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। सदस्य सुदूरपश्चिम प्रदेश सभामा सरकार गठनका लागि 27 जना सांसदका आवश्यकता पर्छ। नेकपाका सभामुख र 1 जना निलम्बन बाहेक 20 र नेकपा एमालेका 11 सांसद छन्। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले सरकारलाई गरेका सिफारिशहरूको कार्यान्वयन अवस्था अत्यन्त न्यून रहेको बताउनु भएको छ। संघीय संसदको संहिता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको शुक्रबारको बैठकमा बोल्दै अध्यक्ष मगरले यस्तो बताउनु भएको हो। आयोगको स्थापना कालदेखि हालसम्म गरिएका सिफारिशमध्ये 52.60% कार्यान्वयन नभएको जानकारी दिनुभएको छ। मानव अधिकारको वर्तमान अवस्था र आयोगका प्रतिवेदनहरूको कार्यान्वयन सम्बन्धमा भएको छलफलमा उहाँले कुल सिफारिशमध्ये हालसम्म 13.9% प्रतिशत मात्र पूर्ण रूपमा कार्यान्वयन भएको र 34.12% आंशिक रूपमा कार्यान्वयन भएको बताउनु भएको छ। आयोगमा हालसम्म प्राप्त करिब 14,000 उजुरी मध्ये 80% द्वन्दकालीन मुद्दाहरू रहेको उहाँले स्पष्ट पार्नु भएको छ। अध्यक्ष मगरले सिफारिश कार्यान्वयनका लागि सरकारलाई पटक पटक ताकेता गरिएको र प्रधानमन्त्रीसँगको भेटमा समेत यसबारे ध्यानकर्षण गराइएको बताउनु भएको छ। क्षतिपूर्तिको विषयमा जानकारी दिँदै अध्यक्ष मगरले कुल 33 करोड़ रूपियाँ क्षतिपूर्ति वितरण गर्नुपर्नेमा हालसम्म 10 करोड़ मात्र वितरण भएको र 23 करोड़ रूपियाँ अझै बाँकी रहेको बताउनु भएको छ। स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रिया अन्तर्गत सर्पदंश र रेबिज विरूद्धको खोप आएको छ। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टचन्दले सर्पदंश र रेबिज विरूद्ध प्रयोग हुने खोप प्राप्त भएको जानकारी दिनुभएको छ। उहाँका अनुसार सर्पदंश विरूद्धको 8,200 भायल र रेबिज विरूद्धको 17,600 भायल खोप काठमाडौँ टेकुमा रहेको केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ। प्राप्त खोप आवश्यक प्रक्रिया पूरा गरी 7 वटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्र मार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ। केही दिन अघिदेखि विशेष गरी रेबिज विरूद्धको खोप सहज रूपमा प्राप्त नभएको गुनासो थियो। गर्मी थप बढ़न थालेसँगै मध्य प्रदेश लगायत विभिन्न ठाउँमा सर्पदंशका घटना बढ़न थालेका छन्। अत्याधिक गर्मीका कारण रौतहट, बारा र पर्सा लगायत जिल्लामा सर्पदंशका घटना बढ़ेका छन्। वीरगंजमा रहेको नारायण अस्पतालका प्रवक्ता डाक्टर उदय नारायण सिंहका अनुसार अस्पतालमा दैनिक 10-15 जनासम्म सर्पदंशका बिरामी उपचार गर्न आउने गरेका छन्। केही दिन अघिसम्म एन्टी स्नेक भेनमको अभाव देखिए पनि अहिले अस्पतालमा 100 भायल औषधि मौजाद रहेको अस्पतालले जनाएको छ। डाक्टर सिंहले सर्पदंशबाट जोगिन राति सुत्ता झुल प्रयोग गर्न, घर वरपरको झाडी सफा राख्न, खेतमा काम गर्दा बुट तथा सुरक्षात्मक सामग्री प्रयोग गर्न तथा सर्पले टोकेपछि झारफुकमा नलागे तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न आग्रह पनि गर्नुभएको छ। पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाई गर्दै श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो। श्रेष्ठको घरबाट प्रहरीले लिएर गएको 2 वटा ल्यापटप र जनआस्था साप्ताहिकको कार्यालयबाट लगेको 6 वटा सीपीयू पनि अदालतमा ल्याउन अदालतले आदेश दिएको छ। श्रेष्ठलाई गैर कानूनी थुनामा राखेको भन्दै उहाँकी श्रीमती सरस्वती श्रेष्ठले हिजो बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो। रिटमाथि प्रारम्भिक सुनवाईपछि अदालतमा उपस्थित गराउन आदेश भएको हो। हिजो जिल्ला अदालत काठमाडौँले श्रेष्ठमाथि अनुसन्धान गर्न 3 दिन हिरासतमा राख्न म्याद दिएको छ। वैयक्तिक गोपनीयता सम्बन्धी कसुर गरेको आरोपमा जाहेरी परेपछि प्रहरीले अस्ति बुधबार राति पत्रकार श्रेष्ठलाई पक्राउ गरेको थियो। यस्तै प्रहरीले पत्रकार श्रेष्ठको घर र जनआस्था साप्ताहिकको कार्यालयमा खानतलासी पनि गरेको थियो। काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर विवेक बराल नियुक्त हुनुभएको छ। कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले प्राध्यापक डाक्टर बराललाई शुक्रबार विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्नुभएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित समितिले बरालको नाम सिफारिश गरेको थियो।
4: केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग्ग राखिदिए है केही।

0: वाजवांच्या आणि आणि मोती बनवून एक छोऱ्या मस्ता गाता पाय छोट्या उदयनारा
1: एक पटक सोच्नुस् त कि यही हो हाम्रो मानवता जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध हो
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश
3: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
4: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
5: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
3: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
6: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
8: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
7: सम्पर्क नम्बर 0475904662 98692695998
1: हजुरको रेडियो 102.1 MHz
6: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ बाँकी समाचार रामेछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz 17 वर्ष पूरा गरी 18 वर्षमा प्रवेश गरेको छ हजुरको आवाज हजुरको साथ भन्ने नारालाई मूल मन्त्र बनाएर 2066 साल श्रावण 29 गतेदेखि नियमित रूपमा प्रसारण हुँदै आएको रेडियोले श्रोता लक्षित सूचना समाचार र कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप नगरपालिका वडा नम्बर 8 रामेछाप बजारमा स्टुडियो रहेको रेडियोले 17 वर्षदेखि सूचनामूलक मनोरञ्जनात्मक र विभिन्न भाषाभाषीहरूलाई समेटेर कार्यक्रमहरू उत्पादन र प्रसारण गर्दै आएको छ डेंगी रोग नियन्त्रणका लागि सचेतना तथा लार्वा खोजी नष्ट गर्न जनचेतना जगाउने उद्देश्यले शुक्रबार मन्थलीमा अभियानको थालन गरिएको छ डेंगी रोगको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सचेतना तथा लार्वा खोजी नष्ट गर्ने अभियान सञ्चालन गरिएको हो मन्थली नगरपालिका कार्यालयको समन्वय तथा रामेछाप उद्योग वाणिज्य संघ र नेपाल रेडक्रस शाखा रामेछापको सहयोगमा जनस्वास्थ्य कार्यालय रामेछापले सो अभियान सञ्चालन गरेको हो सो क्रममा सम्भावित डेंगी फैलाउने लामखुट्टेको लार्वा खोजी गरी नष्ट गर्नुका साथै स्थानीयवासीलाई डेंगी रोगबाट बच्ने उपायहरूका बारेमा सचेतना र्याली गरिएको थियो कार्यक्रममा मन्थली अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर केशव सिंह धामीले डेंगी रोग यसको संक्रमण लक्षण तथा रोकथामका उपायबारे जानकारी गराउनु भएको थियो बीपी राजमार्ग तथा मदन भण्डारी राजमार्ग निर्माणका क्रममा सड़क विभागले सम्बन्धित जग्गा धनीलाई 15-15 मिटर क्षेत्रको मुआवजा वितरण गरेको भए पनि सड़क सीमा सम्बन्धी स्पष्ट सरकारी निर्णय सार्वजनिक नहुँदा स्थानीय बासिन्दा अनिलमा परेका छन्। सिमुली क्षेत्र नम्बर दुईका सांसद तथा प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्रचार गर्दै राजमार्गको राइट अफ वे अर्थात सड़क अधिकार क्षेत्रबारे आधिकारिक लिखित निर्णय तथा स्पष्ट सूचना तत्काल सार्वजनिक गर्न आग्रह गर्नुभएको हो। समितिका सभापति गजुरेले 2083 साउन 22 गते मन्त्रालयलाई पठाएको पत्रमा दुवै राजमार्ग निर्माणका क्रममा सड़क विभागले जग्गा धनीलाई 15-15 मिटर क्षेत्रफलको मुआवजा दिएको र उक्त क्षेत्र राजमार्गका नाममा समेत निसर्ग भइसकेको उल्लेख गर्नुभएको छ। तर राजमार्गको दायाँ बायाँ घर निर्माणका लागि स्थानीय तहमा नक्सा पास गर्न जाँदा सड़क विभागको मापदण्ड अनुसार 30-30 मिटरलाई सड़क अधिकार क्षेत्र मानिएको जानकारी आउने गरेको पत्रमा जनाइएको छ। पत्र अनुसार 30-30 मिटरभित्र नक्सा पास गर्न आफूहरू असमर्थ रहेको जवाफ स्थानीय तहबाट प्राप्त भएपछि प्रभावित नागरिक समस्यामा परेका छन्। सिन्धुलीको तीनपाटन गाउँपालिका 5 वटा कार्यालयले आर्थिक वर्ष 2083-84 लागि सामाजिक सुरक्षा भत्ता नवीकरण अभियान शुरू गरेको छ। सेवाग्राहीलाई वडा कार्यालयसम्म धाउनुपर्ने बाध्यता घटाउने उद्देश्यले वडा कार्यालयको टोली गाउँ गाउँमै पुगेर सेवा प्रदान गर्न थालेको हो। नवीकरण कार्यक्रम भुटिया गाउँबाट प्रारम्भ गरिएको वडा कार्यालयले जनाएको छ। प्रारम्भिक 2 दिनको अभियानमा सहरी आहाले रिठ डाँडा नयाँ बस्ती र 26 क्षेत्रका सेवाग्राहीलाई नवीकरण सम्बन्धी सेवा उपलब्ध गराइएको छ। वडाध्यक्ष भूपाल सिंह तामाङ र वडा सचिव सेवास्थलमा पुगेर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका नागरिकको नवीकरण प्रक्रिया अघि बढ़ाइरहेका छन्। ज्येष्ठ नागरिक एकल महिला अपाङ्गता भएका व्यक्ति तथा अन्य लाभग्राहीलाई स्थानीय स्तरमा सेवा उपलब्ध गराउँदा समय खर्च र आवाजावतको कठिनाई कम हुने अपेक्षा गरिएको छ। वडा कार्यालयका अनुसार बाँकी बस्तीका लाभग्राहीका लागि पनि क्रमशः घुम्ती सेवा सञ्चालन गरिनेछ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी भदौ 1 गते सोमबार प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। सरकारमा सहभागी नेकपा एमाले आफ्नो समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाले संवैधानिक व्यवस्था अनुसार विश्वासको मतको प्रक्रिया अघि बढ़ाउनु भएको हो। मुख्यमन्त्रीको कार्यालयले भदौ 1 गते दिउँसो 1 बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिन आवश्यक व्यवस्था मिलाइदिन प्रदेश सभा सचिवालय हेटौडालाई शुक्रबार पत्र पठाए। बस्तीका लाभग्राहीका लागि पनि क्रमशः घुम्ती सेवा सञ्चालन गरिनेछ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी भदौ 1 गते सोमबार प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ।

नुवाकोट में खेतबारी में जाने क्रम में करंट लगे एक किसान को मृत्यु भएको छ। नुवाकोट को ककनी गांव पालिक एक जलकनी का 48 वर्षीय किसान आयात राम बलारामी को करंट लगे मृत्यु भएको बिहीबार बेलुकी खेतबारी में जाने क्रम में घर नजिक विद्युतीय पोल ढलेर करंट लाग्दा उनको घटनास्थल में मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ। रौतहट को गरूडा नगरपालिका छ पोठियाही बाट भारत को झारखण्ड में रहेको बाबा वैद्यनाथ र वासुकीनाथ दर्शन गर्न गएका यात्री चढ़े बस दुर्घटना भएको छ। दुर्घटना में एक बालक सहित 3 जना को ज्यान गएको छ। 45 जना भन्दा धेरै यात्रु घाइते भएका छन्। रौतहट गरूडा का नवल चौधरी र उनकी श्रीमती तथा राजेश महतो का 14 वर्षीय छोरा शिव महतो को ज्यान गएको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। ना 6 ख 15 54 नंबर को बस दुर्घटना में 3 जना नेपाली तीर्थालु को ज्यान गएको भारतीय संचार माध्यमले पनि जनाएका छन्। दुर्घटना को विस्तृत विवरण आउन बाँकी नै छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। जलवायु प्रणाली एल निनोको प्रभाव यस वर्ष झनै चुनौतीपूर्ण बने देखिएको छ। विशेष गरी ल्याटिन अमेरिकाका अहिलेसम्मकै शक्तिशाली एल निनो मध्ये एकको सामना गर्दैछ। वैज्ञानिकहरूका अनुसार अबको एक महिनापछि अर्थात सेप्टेम्बरदेखि एल निनो अझ तीव्र बन्न सक्ने र यो सन् 2015-16 देखिएको शक्तिशाली एल निनो भन्दा पनि चुनौतीपूर्ण हुने देखिएको छ। अमेरिकी वैज्ञानिकहरूले गरेको पछिल्लो प्रक्षेपण अनुसार सुपर एल निनो केवल मौसममा आउने परिवर्तन मात्र नभई यसले कृषि उत्पादन, ऊर्जा आपूर्ति, जलस्रोत, माछा पालन, यातायात, बन्दरगाह र अन्तर्राष्ट्रिय व्यापारसम्म प्रत्यक्ष प्रभाव पार्न सक्नेछ। यसले गर्दा दक्षिण अमेरिकाको अर्जेन्टिना, पाराग्वे, उरुग्वे र दक्षिणी ब्राजिलमा सामान्य भन्दा बढ़ी वर्षा हुने सम्भावना रहेको रोइटर्सले जनाएको छ। पर्याप्त वर्षाले माटोमा चिस्तान बढ़ाउँदा भटमास, मकै र गहुँ जस्ता प्रमुख बालीको उत्पादन बढ्न सक्छ। तर वर्षा अत्याधिक भयो भने यही अवस्था संकटमा परिणत हुन सक्छ। बाढ़ी खेतमा अत्याधिक चिस्यान, बालीमा ढुसीजन्य रोग, मलका पोषक तत्व बग्ने समस्या र कृषि सड़क अवरूद्ध हुँदा किसानले उत्पादन तथा बजारसम्मको पहुँचमा कठिनाई भोग्न सक्ने चिन्ता बढ़ाएको छ। विश्वको प्रमुख सोयाबीन निर्यातक ब्राजिलमा एल निनोको प्रभाव अझ बढ़ी देखिने अनुमान छ। र समाचारको अन्त्यमा खेल समाचार। मलेसियामा हुने एसिसी पुरूष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आज एक कार्यक्रम गरी कप्तान सन्दीप लामिछानेसहित 14 सदस्यीय टोलीलाई विदाई गरेको हो। नेपाली टोली प्रतियोगिता अघि भारतमा 10 दिन प्रशिक्षण र तयारी गरेर मलेसिया जानेछ। टोलीमा सन्दीपसँगै आसिफ शेख, अर्जुन कुमार, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, शेरमल ललित, राजवंशी, करण केसी र हेमन्त धामी छन्। आउँदो भदौ 14 गतेदेखि शुरू हुने प्रतियोगितामा 10 टोली सहभागी हुँदैछन्। सहभागी टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। समूह एमा नेपाल सहित साउदी अरब, बहराइन, मलेसिया र हङकङ तथा समूह बीमा यूएई, ओमान, कुवेत, कतार र सिंगापुर रहेका छन्। तालिका अनुसार नेपालले समूह चरणको पहिलो खेल भदौ 14 गते बहराइनसँग खेल्नेछ। समूह चरणबाट शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। फाइनल खेल भदौ 27 गते हुनेछ। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। सांसदहरूलाई न्यायाधीश नबन्न गृहमन्त्री गुरूङको चेतावनी। अस्पतालमा हुने मृत्युको कारण अब लुकाउन नपाइने, अनलाइनमै राखिनेछ विस्तृत तथ्याङ्क। मानव अधिकार आयोगका 52% बढ़ी सिफारिश कार्यान्वयन नभएको अध्यक्ष मगरको गुनासो। 4,000 उजुरी मध्ये 80% द्वन्द्वकालीन मुद्दा रहेको उल्लेख। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता खगराज भट्ट नियुक्त। बागमती प्रदेशका मुख्यमन्त्री बानियाले भन्नु, एकमा विश्वासको मत लिने, नेपाली तीर्थयात्री चढ़ेको बस भारतमा दुर्घटना हुँदा एक बालक सहित 3 जनाको ज्यान गयो। जलवायु प्रणाली एल निनोको प्रभाव यस वर्ष झनै चुनौतीपूर्ण बन्ने वैज्ञानिकहरूको प्रक्षेपण र मलेसियामा हुने एसिसी पुरूष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई। हवस् त बिहान साँझ 6 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा हुने नै छ। त्यतिसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस समाचारबाट विदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिएको

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंकमाया श्रेष्ठ सम्पर्क नम्बर 9844388093 र सुमित श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।

0: नमस्कार, रेडियो झन्कार 97.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम हाम्रो लिखु तामाकोशीको चौथो अंकमा हार्दिक स्वागत छ। म प्रस्तोता ईश्वर विश्वकर्मा। हरेक साताको शुक्रबार साँझ ठिक 36 बजे प्रसारण हुने यो कार्यक्रम रामेछापको लिखु तामाकोशी गाउँपालिकाको सहकार्यमा तयार पारिएको हो। हामीलाई रेडियो झन्कारसँगै जिल्लाका सहयात्री रेडियोहरू हजुरको रेडियो, रेडियो तिफदी, रेडियो रामेछाप र रेडियो इनर्जी मार्फत पनि एकैसाथ सुनिरहनु भएको छ। लिखु तामाकोशी गाउँपालिका भित्रका विकास निर्माण, नीति योजना, बजेट र जनसरोकारका विषयलाई तपाईहरू समक्ष पुर्याउनु नै हाम्रो मुख्य उद्देश्य हो। आजको चौथो अंकमा पनि हामी वडा नम्बर 1 का वडाध्यक्ष प्रदीप कुमार तामाङसँग गरिएको कुराकानीको बाँकी अंश प्रस्तुत गर्दैछौ। प्रस्तुत छ यो कुराकानी। यो सामुदायिक विद्यालयको नतिजा सुधार्नका लागि जनप्रतिनिधिहरूको सक्रियता बढेको छ, तर सोचे जस्तो उपलब्धि हासिल हुन नसकिरहेको अवस्थामा तपाईँ चाहिँ तपाईँको वडाको शैक्षिक उपलब्धि उच्च बनाउनका लागि के गरिरहनु भएको छ? शिक्षा क्षेत्रमा वडाले गरिरहेको कामहरूको अलिकति जानकारी दिनुहोस् न सर।
1: तपाईँले नेपालमा शैक्षिक गुणस्तर भन्छन् होइन, गुणस्तरीय शिक्षा भनेको के हो भन्ने चाहिँ सबैजना कन्फ्युज छ। विज्ञदेखि लिएर तपाईँको जनतादेखि लिएर यो मिडिया सबै चाहिँ कन्फ्युजनले के छ भने गुणस्तरीय शिक्षा केलाई भन्ने भन्ने कुरा कन्फ्युजन छ। हेर्नु है, इङ्ग्लिस पढेर बोल्नेलाई गुणस्तरीय शिक्षा भन्ने कि अब सिप जानेकोलाई गुणस्तरीय शिक्षा भनौँ भने हाम्रो शिक्षाले अब व्यावहारिक सिपहरू कमै दिएको छ होइन। अब केलाई गुणस्तरीय शिक्षा भन्ने, चोरेर नम्बर टन्नै जानेलाई गुणस्तरीय शिक्षा भन्ने कि भन्ने चाहिँ एउटा पहिलो नम्बर त्यो भ्रम छ। त्यो भ्रम चिर्नलाई हाम्रो सिस्टममा अलिअलि चेन्ज गर्नुपर्छ। अब हामीले भनेको गुणस्तरीय शिक्षा हामीले देखेको भनेको सर्टिफिकेटमा कसले बढी नम्बर ल्यायो, कति पर्सेन्ट पास हो भन्ने हेर्ने होइन। त्यो हिसाबले हेर्दाखेरि चाहिँ तपाईँको हामी निर्वाचित हुनुभन्दा भइसके पछाडि लगभग धेरै सुधार भएको छ। त्यतिखेर चाहिँ अब दुई कक्षामा पढ्ने बच्चालाई चाहिँ गएर सोद्धाखेरि चाहिँ अब नेपाली अङ्ग्रेजी पढ्न सक्दैन थियो भने अहिले दुई कक्षामा पढेको बच्चालाई चाहिँ अब क्लासमा गएर हामी अनुगमन गयो भने नेपाली अङ्ग्रेजी मोटामोटी थोर बहुत पढ्न सक्नु भएको छ पढाइकै हिसाबले। अब तपाईँको व्यावहारिकदेखि लिएर सबै कुरामा जाने भने चाहिँ नेपालको चाहिँ यो विषयहरू चाहिँ पाठ्यक्रम चाहिँ पुरै चेन्ज गर्नुपर्छ मेरो अनुभवमा। त तपाईँको म पहिला प्रोजेक्टमा काम गर्दा पनि शिक्षामा काम गरे हो, एजुकेसन सेक्टरमा काम गरेको हुनाले नेपालको एजुकेसन चाहिँ म्याथ, साइन्स, इङ्ग्लिस र सोसियोलोजी, नेपाली चार पाँचवटा विषय भन्दा बाहेक चाहिँ यो बाहेकहरूको कानुनलाई विषयहरू फालेर प्राविधिक विषय र नैतिक शिक्षा राख्नुपर्छ। प्राविधिक शिक्षा र नैतिक शिक्षा जोडेर अनि त्यो पनि तपाईँको म्याथ, साइन्स, इङ्ग्लिस भने अब साइन्स भन्ने चिज यो पाँच कक्षासम्मकोलाई त सामान्य नैतिक शिक्षा र म्याथ, साइन्स, इङ्ग्लिस भने पुग्छ होइन, नेपाली त्यही भित्र आइहाल्छ अलिअलि होइन। हाम्रो पाठ्यक्रमको चाहिँ लाई चाहिँ पूर्ण रूपमा चाहिँ परिवर्तन गरेर यसलाई व्यवस्थित रूपमा पाठ्यक्रम चेन्ज नहुँदासम्म यो गुणस्तरीय शिक्षा भन्ने चिज चाहिँ तपाईँको अलिकति यो यसलाई चाहिँ नारा मात्रै हुनुभयो क्या?
0: हजुर, जस्तो तपाईँहरूकोमा चाहिँ यो दरबन्दी अनुसारको कर्मचारी शिक्षकहरू हुनुहुन्छ कि हुनुहुन्न, अनि भवन र यो प्रविधिको विषयमा पनि कुराकानी गरौँ न, कतिको प्रविधि मैत्री छ तपाईँहरूको विद्यालय, विद्यार्थीको संख्याको विषयमा पनि कुराकानी गरौँ न सर, कस्तो छ?
2: अब यस्तो छ तपाईँको, मैले भनेको चाहिँ जस्तै हाम्रो अहिले नेपालको शिक्षा प्रणालीमा दरबन्दी शिक्षकसँग चाहिँ भागभण्ड गरेर दरबन्दी सिर्जना गरेको छ होइन। गुणस्तरीय शिक्षा बनाउनुको लागि चाहिँ तपाईँको अब यो विद्यार्थी संख्याको आधारमा शिक्षक होइन, कक्षा अनुसारको शिक्षक हुनुपर्छ क्या। अनि प्राइभेट स्कुलहरू किन हाई भन्दाखेरि चाहिँ तपाईँको 7-8 हजारमा भए पनि शिक्षक राख्छ, तर कक्षा अनुसार शिक्षक, एउटा कक्षामा एउटा शिक्षक छ होइन। हाम्रो चाहिँ 5 कक्षासम्मको कक्षा छ अनि शिक्षक 2 जना छ, अनि त्यो 5 वटा कक्षा छ, एउटा बाल गर्दाखेरि तपाईँको 6 वटा हुन्छ, त्यहाँ 1 जना बाल 1 जना कासा, कासालाई झन् पढाउने भन्ने हुँदैन। तर अब अहिले त सबै प्राविहरूमा चाहिँ कासाले पढाइरहेछ मजाले, माथि 5 कक्षासम्म कासाले शिक्षकले जति नै पढाउनु परेको छ। हाम्रो चाहिँ त्यो संरचनामा चाहिँ दरबन्दीको संरचना पनि कुरो मिल्या छैन, बाध्यकारी अवस्था छ। त्यही भएर चाहिँ तपाईँको संरचना चेन्ज गर्नुपर्छ क्या। एउटा क्लासमा पढाउँदै गर्दा अर्को क्लास चाहिँ खाली भएपछि त त्यो काम त गएन। हेर्नुहोस् कन्डिसन त्यो छ क्या, त्यो संरचना चेन्ज गर्नै पर्छ। यो चाहिँ संरचना चेन्ज गर्नुपर्छ कि बहुकक्षा शिक्षामा चाहिँ त्यो पाठ्यक्रमै तपाईँको 1-3 कक्षासम्म एकै ठाउँ बसेर पढ्ने बनाउनु पर्यो होइन। त्यो हिसाबले गर्दा यो दरबन्दी चाहिँ मिलेको छैन, वैज्ञानिक दरबन्दी छैन, दरबन्दी सिस्टम छैन।
0: हजुर, शिक्षाका कुरालाई यही थाती राख्दै अलिकति अब पर्यटनका कुराकानी गरौँ सर। लिखु तामाकोशी गाउँपालिका आफैमा पर्यटकीय गाउँपालिका पनि हो र तपाईँहरूको वडा पनि जुन घुम्न लायकको वडा हो होइन, तर अब यसको प्रचार प्रसार हुन नसकिरहेको भनेर चाहिँ टिका टिप्पणीहरू पनि बेला कार्यक्रम हुने गरेका छन्, सड़कका कुरा रहे होइन, भौतिक पूर्वाधारका कुरा रहे, तपाईँहरूले यसमा प्रचार प्रसार गर्न नसकेको भौतिक पूर्वाधार पर्यटन मैत्री बनाउन नसक्नु भएको हो कि, अथवा चाहिँ के कारणले गर्दा चाहिँ तपाईँहरूको चाहिँ पर्यटन वृद्धि हुन नसक्या होला, के होला सर कारण के छ?
2: तपाईँ पर्यटन त अब यस्तो हो, त्यतिकै आउ आउ भनेर नि हुँदैन हेर्नुहोस्। अब अहिले चाहिँ भौतिक पूर्वाधारको हिसाबले गर्दाखेरि चाहिँ पर्यटन मैत्री बनाउन हामीले सकेका छैनौँ। किन छैनौँ भन्दाखेरि तपाईँको पर्यटनले भित्रिनुको लागि पहिलो नम्बर त हाम्रो बाटोघाटो सबै कालोपत्री हुनु पर्यो, मुख्य बाटोहरू। दोस्रो नम्बर चाहिँ पर्यटक बस्नुको लागि पनि योग्य ठाउँहरू बनाउनु पर्यो, किनभने बाटोघाटोहरू नभइसकेपछि त्यो बनाउनु कुरो भएन। अनि त्यो मान्छे नआउने भएपछि अब वर्षमा दुईजना मान्छे आउनुको लागि त फेरि भीआईपी होटेलहरू बनाउनु कुरो भएन हेर्नुहोस्। त्यसले गर्दाखेरि अहिले पर्यटन चन्नकै भित्राउँछु भन्नु त अहिले त्यति भ्रम छर्न हुँदैन हेर्नु,
0: होइन? पर्यटकीय दृष्टिकोणले चाहिँ तपाईँहरूको ओडामा चाहिँ त्यस्तो हेर्न लायक अथवा घुम्न लायक क्षेत्रहरू चाहिँ कुन कुन हुन्, अलिकति त्यो विषयमा पनि जानकारी दिनुहोस् न सर।
2: यस्तो छ, अब घुम्न लायक भनेको तपाईँको हाम्रो यस्तो छ, हामीले पर्यटक भन्ने बित्तिकै चाहिँ हामी चाहिँ ओहो हिमाल हेर्ने, पहाड हेर्ने, यो के हेर्ने भन्ने कुरा हुन्छ। तर मेरो चाहिँ अलिक फरक छ क्या, अब हामीले चाहिँ भित्राउनु भने चाहिँ कृषि र वन पर्यटन भित्राउने हो होइन। त्यसको लागि चाहिँ कृषिको उपजदेखि लिएर तपाईँको अलिकति अब स्वास्थ्यको हिसाबले अनि त्यस पछाडि वन क्षेत्रभित्र भएको जडीबुटीहरूलाई टार्गेट गरेर भित्राउने हो र अनि अर्को कुरा चाहिँ तपाईँको यो आयुर्वेदसँग जोड्न सकिन्छ हाम्रो एरियालाई, किनभने जडीबुटीको एरिया अलिक बढी हो, त्यसले आयुर्वेदसँग जोड्न सकिन्छ। त्यसले गर्दाखेरि अब घुम्नको लागि भनेको चाहिँ हाम्रो जस्तै धोबी भएर अब तपाईँको माथि धोबी डाँडा हुँदै यता बासेबाट कालो चौतारा निस्केर माथि चाहिँ बान्ती गुम्दिल जाने बाटो पनि छ होइन, अनि त्यो एउटा चाहिँ रुट पनि छ। त्यो हिसाबले अब त्यसको लागि चाहिँ पहिला भौतिक संरचनाहरू सम्पन्न नभइदिकन अब त्यतिकै प्रचार गरेर मात्र हुँदैन फेरि।
0: हजुर, भौतिक पूर्वाधारलाई चाहिँ सुविधा सम्पन्न बनाउन सकियो भने पक्कै पनि बाह्य पर्यटक नभए पनि आन्तरिक पर्यटकलाई आकर्षण गर्न सक्ने क्षमता तपाईँहरूको वडामा छ। पक्कै पनि तपाईँहरूले त्यो योजना अनुरूप काम गरेर आन्तरिक पर्यटक भित्राउन सफल हुनुभएको होस् हामी यो कामना गर्दछौ। अब अलिकति चाहिँ लक्षित वर्गको कुराकानी गरौं न सर। गत वर्ष चाहिँ महिला बालबालिका अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका लागि चाहिँ के कस्ता कार्यक्रम सञ्चालन गरिए र त्यो कार्यक्रमले उहाँहरूलाई कतिको खुसी बनाउन सफल भयो र यो वर्ष चाहिँ के गरिँदैछ सर?
2: हाम्रो लक्षित वर्गमा चाहिँ तपाईँको पहिलो वर्ष हामीले दलित लक्षित वर्गमा चाहिँ पहिलो वर्ष हामीले चाहिँ आधुनिक आरन स्थापना गर्यो र मिसिन नैबाट बिजुलीबाट चल्ने बिजुलीले नै त्यो घन कुट्ने मिसिन स्थापना गर्यो। त्यसपछि हामीले अपेक्षा चाहिँ धेरै राखेको थियो तर त्यो पनि व्यावसायिक रूपले चाहिँ चलाउने अलिक भएन क्या, त्यो जनशक्ति अब इच्छा शक्तिकै अलिक अभाव हो। त्यसपछि दोस्रो वर्ष हामीले यो सार्की समुदायहरूलाई चाहिँ हामीले छाला जुत्ताको चाहिँ अब छाला सम्बन्धी चाहिँ उद्योग स्थापना गर्ने भनेर बजेट गरेका थियौँ, त्यो पनि अलिकति सम्भव भएन। पछि उहाँहरूलाई चाहिँ बाख्रा पालनको लागि चाहिँ उहाँहरूलाई गर्यौँ अनि त्यस पछाडि तेस्रो वर्ष चाहिँ हामीले पञ्जे बाजा भयौँ ज्येष्ठ अनि महिला योहरूको लक्ष्य चाहिँ हामीले त्यही अब यो गृहिणी महिला उद्यमशीलता बिस्कुट बनाउने होइन अनि हो यसरी गर्यौँ। अब हामीले यस्तो छ ज्येष्ठ नागरिकहरूको के गर्यौँ भन्ने कुरामा चाहिँ यसमा मेरो अलिक फरक पाटो छ क्या। ज्येष्ठ नागरिकहरूलाई हामीले स्वास्थ्य र हरेक दृष्टिकोणले हामीले चाहिँ सुरक्षाको दृष्टिकोणले हेर्ने हो, उनीहरू उद्यमशील त बनाउनु छैन होइन, उनीहरूलाई भनेको चाहिँ अब कुनै घटी कमी अभाव छ भने हामीले समन्वय गर्दैनौँ, किनभने त्यसमा राज्यले स्वतः चाहिँ अब सामाजिक सुरक्षा भत्ता दिइरहेछ। त्यस्तो छ, त्यो अब सामान्य एउटा ब्याग बाँड्ने एउटा चाहिँ पानी तताउने भाँडो बाँड्ने काम चाहिँ मैले गरेको छैन हेर्नुहोस्, त्यो बाँडेर खासै उपलब्धि हुँदैन त्यो। अनि अर्को कुरा तपाईँको युवा लक्षित पनि अब कुरा आउँछ, अब प्रायः उडाहरूले भलिबल खेल फुटबल खेल गरेरै गर्छन् होइन, त्यो पनि मैले चाहिँ देखेँ कि अब गाउँपालिकाले अध्यक्ष कप पनि गर्ने, उपाध्यक्ष कप पनि गर्ने, फेरि वडा अध्यक्षहरूले वडा अध्यक्ष कप पनि गर्न थाल्यो भने अब त्यो युवाहरू त्यही सातवटा वडामा र गाउँपालिकामा खेल्दा खेल्दै आठ दसवटा गेम हुने भयो, अनि त्यतातिर भुलेर बसेर अब उन्नति प्रगतितिर के काम गर्ने त, उही अल्लरे भुल्ने मात्रै केटाहरू उत्पादन गरेका छौ कि जस्तो लाग्यो मलाई। त्यसले गर्दा चाहिँ मैले पाँच वर्षभित्र चाहिँ पहिला संरचना बनाउनु भनेर दुईवटा फुटबल ग्राउन्ड अलिकति फाइनल अवस्थामा पुरा छ, यसपालि झन्नै झन्नै अब एउटा चाहिँ सामान्य गाउँमा चाहिँ अब इलेभेन साइजको फुटबल चाहिँ यसपालि फाइनल फिनिसिङ गरेर उद्घाटन हुन्छ। त्यहाँ चाहिँ त्यो ग्राउन्ड बनायो भने भोलि त्यो ग्राउन्डमा चाहिँ हामीले बेला बेलामा हाट बजारदेखि लिएर मेलाहरू सबै आयोजना गर्ने चाहिँ लक्ष्य राखेको छु आउने वर्षदेखि चाहिँ बल्ल काम गर्ने भनेर।
0: अलिकति सामाजिक विभेदको पनि कुराकानी गरौँ न सर, जस्तै महिला बालबालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति दलित समुदायमाथि हुने जुन छुवाछुत विभेदको अवस्था चाहिँ कस्तो छ? साँच्चीकै तपाईँहरूको वडा सहिष्णु वडा छ अथवा सद्भावयुक्त वडा छ?
2: यस्तो त हाम्रोमा विभेद पहिला जस्तो त छैन, अब सिधा हेर्दा पर्दाखेरि तपाईँको विभेद छैन भन्ने चाहिँ अब कहीँ पनि छैन, विभेद छ है तर त्यस्तो देखेर त्यस्तो विभेद चाहिँ छैन। पहिला जस्तो पहिला हाम्रो हामी दस नौ दसमा अब सानोमा पढ्ने बेला जस्तो विभेद त अहिले छँदै छैन, त्यसको तुलनामा त एउटा पनि छैन भन्दा नि हुन्छ होइन। तर अब केही विभेदहरू छ, त्यो विभेदहरूलाई चाहिँ अब हाम्रो जेनेरेसन है, मेरो जेनेरेसन भन्दा मुनिको बच्चाहरूले त्यो विभेद महसुस गर्दैन होइन, मेरो जेनेरेसन भन्दा मास्तिरको जेनेरेसनको मान्छेलाई चाहिँ त्यो यो विभेदको बारेमा चाहिँ त्यो खोपडीबाट निकाल्नै गाह्रो हुँदो रहेछ क्या। अनि त्यस्तो छ, अब अझै पनि तपाईँको जस्तै उदाहरणलाई अब तपाईँको व्यक्तिगत त प्राइभेटको प्राइभेट अधिकार भइगयो होइन, अब कुनै अब मान्छेको चाहिँ अब घरमा चाहिँ अब दलित समुदायको साथीहरू छिर्दाखेरि अब त्यो कतिपय ठाउँमा चाहिँ ब्राह्मण छेत्रीको एरियामा चाहिँ त्यो अलाउड छैन रहेछ अझै पनि। अब हाम्रो चाहिँ छैन, फेरि जनजाति र दलितहरूको बीचमा चाहिँ त्यो विभेद लगभग 85% छैन सिद्धो होइन। अब तल तल आउँदाखेरि चाहिँ छेत्री पाहुनहरूको बीचमा चाहिँ रहेछ, त्यो म पनि तल छिरेर त्यस्तो छैन होला भनेर सोधेको थियो, त्यो घरभित्र छिर्ने अलाउड पनि रहन्छ क्या अझै पनि।
3: यो त भयो सामाजिक विभेदको कुरा होइन, यसलाई अब न्यूनीकरण गर्नुपर्छ भनेर तपाईँहरूले र सरकारले नै संघीय सरकारले नै विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ, अब त्यसलाई चाहिँ कतिको प्रभावकारी हुन्छ र कतिको सफल हुन्छ, न्यूनीकरण कतिको हुन्छ भन्ने रह्यो होइन सर। अर्को चाहिँ जस्तो यो तपाईँहरूकोमा चाहिँ विशेष गरी कुन समुदायको बाहुल्यता बढी छ र उनीहरूको कला संस्कृतिको जगेनाका निमित्त चाहिँ तपाईँको वडा अध्यक्षको तर्फबाट चाहिँ के भूमिका निर्वाह गर्नुभयो, अलिकति यो विषयमा पनि थोरै जानकारी दिनुहोस् न सर।
2: अब हाम्रोमा तपाईँको एक नम्बरमा जनसंख्याको हिसाबले हेर्दाखेरि तामाङ समुदाय र सुनवार समुदाय होइन, त्यस पछाडि जनसंख्याको हिसाबले हेर्दाखेरि एक नम्बरमा तामाङ, दोस्रोमा सुनवार पर्छ है। त्यस पछाडि हाम्रोमा अब विभिन्न छ, थापा समुदाय, कार्की होइन, अनि छेत्री बाहुन, अनि अब दलितमा चाहिँ सबभन्दा बढी समुदाय भएको चाहिँ सार्की समुदाय हो क्या। त्यस्तो छ, अब हामीले यो संस्कार संस्कृतिको जगेर्ना गर्ने कुरामा चाहिँ अब सुनवार समुदायको तपाईँको चण्डीको कुराहरूमा चाहिँ चण्डी थानहरू, चण्डीको चाहिँ क्षेत्रहरू बनाउने उहाँहरूको चण्डीनाथ मुख्य भनेको त्यो पनि अब दुई ठाउँ उनीहरूको दुईटा समुदाय र दुई ठाउँ गर्छ, त्यो पनि एकदमै चण्डी थानहरू एकदमै सम्पन्न भएको छ तिनीहरूको सबै कुराहरूमा। अनि हामीले अब जाति भेषभूषाको विषयमा चाहिँ एउटा वृत्तचित्र तयार पारेका छौँ, त्यो अब लन्च भएको छैन। अनि अब तामाङ समुदायहरूकोमा चाहिँ एउटा सेन्टर पोइन्टमा एउटा गुम्बा यसपालि लगभग फाइनल भयो, त्यो छ। अब अरू विभिन्न समुदायको तपाईँको देवाली थानदेखि लिएर तपाईँको थानहरू पनि अब धेरै बनिया छ।
3: भनेपछि वडाले समग्र समुदायको चाहिँ उहाँहरूको कला संस्कृति संरक्षण गर्दै गर्दै उहाँहरूको आर्थिक समृद्धिलाई पनि ध्यान दिएर काम गरिरहेको अवस्था हो होइन त सर।
2: मैले चाहिँ के सोचेको छ भने सबभन्दा पहिला तपाईँको मुख्य चाहिँ आर्थिक स्थिति उठायो भने, आर्थिक स्थिति उठायो भने यो धर्म संस्कृतिको जगेर्ना त स्वत भइहाल्छ। पहिला चाहिँ आर्थिकै उठाउनु पर्छ भन्ने मेरो टार्गेट पनि त्यतातिर चाहिँ बढी लक्षित गरेको छ। मैले समावेशी रूपमा योजना समेट्ने कुरालाई समेटिरहेको छु, तर फोकसिङ चाहिँ आर्थिक समृद्धिमा दिएको छु क्या मैले।
3: अर्को चाहिँ जस्तो वडा वडामा चाहिँ साना तिना विवाद आइपरेमा होइन, विवाद झै झगडा भइहालेमा चाहिँ तपाईँहरूकोमा चाहिँ यो विवाद समाधानका लागि चाहिँ मेलमिलाप केन्द्र पनि सक्रिय रहेको अवस्था हो होइन, तपाईँले चाहिँ उहाँहरूको कामलाई, यो केन्द्रको कामलाई कसरी नियालिरहनु भएको छ? साँच्चीकै यो केन्द्रले चाहिँ समाजमा शान्ति अथवा भाइचारा स्थापनाको लागि जुन खालको टेवा पुर्याउनु पर्ने हो त्यो पुर्याइरहेको छ कि छैन, के छ सर?
2: अब यस्तो छ, त्यो हामीले एउटा सैद्धान्तिक रूपमा त छ है, अब ठाउँ ठाउँमा समाधान पनि गर्ने काम चाहिँ गर्छौ होइन
3: हजुर,
2: तर वास्तवमै त्यो टिम चाहिँ एकदमै त्यो भित्रदेखि एउटा सक्रिय रूपमा चाहिँ पेसागत रूपमा सक्षम चाहिँ अलिक छैन क्या। किनभने अब त्यस्तै ताल पर्यो भने मेलमिलापकर्ता पनि त त्यस्तै परे मान्छे हो, तिनीहरू चाहिँ त्यस्तो गर्ने उनीहरू आफै पनि भेट्न भेट्लाउँदैन होइन
3: हजुर
2: हो कि होइन, त्यो त रियालिटी त त्यो हो नि त, त्यो गाँस चुकेको भए पनि
3: मानिसको स्वभाव नै हो होइन,
2: स्वभाव नै हो। अनि भनेपछि अब यहाँ चाहिँ के हो भने समस्या भनेको सामान्य राखेर छलफल गरेर मिलाउने काम त हामीले गरि नै रहेछौँ होइन, तर अब एक्युरेसी रूपमा
3: तपाईँको दृष्टिकोणमा तपाईँको तात्पर्य भनेको यो न्यायिक समिति अन्तर्गतको यो मेलमिलाप केन्द्र छ नि, यसको प्रभावकारिता चाहिँ अलिक कमजोर भएको, महत्व कमजोर भएको हो
2: यसलाई। यसको तपाईँको के हो भने अब यो मान्छेको स्वभाव अब गाउँकै मान्छेले मिलाउनु खोज्दाखेरि यो चाहिँ कठिन जान्ने जस्तो भन्ने पनि हुँदो रहेछ अलिकति मान्छे चाहिँ, मान्छेले चौरस्ता तपाईँको अन्त जानु परेको छ नि यसले, यसको महत्व छ है। अब नत्र धाएर कहाँ जिल्ला सिल्ला कहाँ जानुपर्ने त्यो परेको छैन, तर अलिक कम पत्याउँदो रहेछ क्या। अनि किन भन्दाखेरि चाहिँ तपाईँको जस्तै अब खासै अब यो सिद्धान्तले चाहिँ मेलमिलाप समितिमा वडा अध्यक्ष रहन होइन, अब वडा अध्यक्षले मिला भने मिल्नु, नत्र मेलमिलाप सहजकर्ताहरूले मात्रै मिलाउनु खोज्दाखेरि आउँदैन भने भयो क्या। त्यस्तो त्यस्तो अवस्था
3: भनेपछि संयोजकको जुन नेतृत्वमा हुनुपर्ने हो, तर यहाँ चाहिँ वडा अध्यक्षको रहबरमा उहाँहरूको नेतृत्व रहने भयो, भनेपछि संयोजकको भूमिका चाहिँ यहाँ के रह्यो त सर भन्ने प्रश्न पनि त उब्जियो नि त।
2: अब त्यो प्रश्न त उब्जिने कुरा भयो, तर मैले भन्नुभयो जस्तै अब गाउँमा बस्दाखेरि गाउँमा त्यो लेभलको जुन हामीले मेलमिलाप पञ्चायत सहजकर्ताहरू जुन लेभलको परिकल्पना गरेका थियौँ त्यो लेभलको मान्छेहरू गाउँ बस्ने छोड क्या मैले भन्नुभयो त्यहाँनिर।
3: यो त भयो मेलमिलाप केन्द्रको विषयमा। अर्को चाहिँ जस्तो नजिकको सरकार तपाईँहरू अब तपाईँहरूलाई चाहिँ तत्कालै भेटेरै पनि अथवा सामाजिक सञ्जाल मार्फत अथवा फोन मार्फत पनि तपाईँहरूलाई चाहिँ सुझाव र गुनासोहरू पनि आइरहेका होलान् होइन, ती गुनासा अथवा चाहिँ सुझावहरूलाई तपाईँले कसरी लिनुहुन्छ, कतिको सम्बोधन गर्नुहुन्छ, तपाईँलाई चाहिँ ठ्याक्कै गुनासो गर्ने माध्यम चाहिँ के हो सर, र तपाईँ र नागरिक बीचको सम्बन्ध चाहिँ कतिको नजिक महसुस गर्नु भएको छ, साँच्चीकै तपाईँ त्यो गहिरो सम्बन्ध छ कि छैन सर, के छ यो चाहिँ चार वर्ष व्यतीत भइसक्यो कतिको सम्बन्ध चाहिँ नजिक बनाउन सफल हुनुभयो तपाईँले?
2: यस्तो छ अब म गाउँमै बस्छु लगभग काठमाडौँतिर जान गाउँमै बस्छु, अब सकेसम्म र भेटेसम्मको भएसम्मको अब कुनै समस्या पर्दा बोलाएको ठाउँमा त सबै ठाउँ लगभग 95% ठाउँमै पुग्न सफल भएको छु। त्यस्तो छ अब तपाईँको यस्तो हुन्छ गुनासो मेरो चाहिँ कस्तो छ भने जस्तो कोही मान्छेले व्यक्तिगत गुनासो गर्छ र व्यक्तिगत स्वार्थको लागि कुनै बजेट अथवा योजना माग्छ भने चाहिँ त्यसमा मेरो अलिक फोकसिङ कम हुन्छ होइन, यसले दीर्घकालीन चाहिँ रूपमा चाहिँ फाइदा गर्ने र समुदायको लागि चाहिँ ठिक छ भनेदेखि चाहिँ त्यस्तो काममा चाहिँ म एकदमै लागि पर्छु। त्यस्तो छ अवस्था अब
3: भनेपछि
2: सम्बन्ध राम्रै सबै
3: भनेपछि सल्लाह सुझाव गुनासाहरू तपाईँले सम्बोधन गर्नुहुन्छ, नागरिकका समस्याहरू चाहिँ सबै चाहिँ सम्बोधन गरेर त्यसलाई समाधान गर्नुहुन्छ र तपाईँ र नागरिक बीचको सम्बन्ध चाहिँ एकदमै प्रगाढ छ भनेर हामी बुझ्न सक्छौँ होइन त सर?
2: बुझ्न सकिन्छ। मेरो चाहिँ अहिले के भने जस्तै हामी राजनीतिक रूपमा छन् भएको नेतृत्व हो, मेरो राजनीतिक आग्रह पूर्वाग्रह चाहिँ छैन।
3: हजुर, अर्को त्यसो त यो नागरिक र जनप्रतिनिधि बीचको सम्बन्धको कुराकानी सँगै अब कर्मचारी र जनप्रतिनिधि बीचको चाहिँ सम्बन्धको कुरा पनि आउँछ होइन सर? तपाईँहरू चाहिँ स्थानीय तहको जनप्रतिनिधि अथवा नीति निर्माता र कर्मचारी अर्थात कार्यान्वयनकर्ता बीचको सम्बन्ध र कार्य समन्वय चाहिँ तपाईँहरूको वडामा कतिको प्रभावकारी छ? कहिलेकाहीँ अधिकार र क्षेत्राधिकारलाई लिएर कहिलेकाहीँ खिचातानी अथवा विवाद हुने कतै कतै समस्या उत्पन्न हुने त्यसो भएको छ कि छैन सर? सर अलिकति जानकारी दिनुहोस् न।
2: हाम्रो जनप्रतिनिधि कर्मचारीको बीचमा चाहिँ कुनै किसिमको दराब छैन। अब किनभने म पनि अलिकति कर्मचारी ब्याकग्राउन्डबाट आएको हो, त्यसले गर्दाखेरि तपाईँ चाहिँ हाम्रोमा त्यस्तो यो बीचमा कुनै विवाद छैन। अब कुनै किसिमको विवादित भयो भने हामी रूममा बसेर त्यसलाई तुरन्तै छलफल गरेर टुङ्गिहाल्छौँ।
3: अब चाहिँ केही व्यक्तिगत र रमाइला प्रश्नहरू छन्, त्यसलाई चाहिँ तपाईँले छोटोमा जवाफ दिनुहुन्छ भन्ने अपेक्षा सहित चुनाव जित्नु अघिको वडाध्यक्ष र चुनाव जितिसकेपछि कुर्सीमा बसेर चाहिँ काम गरिरहँदा कतिको फरक महसुस गर्नुभयो? साँच्चैको यो जिम्मेवारी लिइरहँदाखेरि तपाईँलाई सहजता बढी हुन्छ कि असहजता बढी हुन्छ, गौरव बढी लाग्छ कि के लाग्छ सर?
2: अब तपाईँको यस्तो छ कि अब अहिले धेरै मान्छे चाहिँ पदको लागि मरिहत्या गर्ने पनि छन् होइन, त्यो नबुझेर होइन, वास्तवमै वडाध्यक्ष भनेको चाहिँ तपाईँको एकदमै स्थानीय तहको एकदम खटिनु पर्ने पद भने चाहिँ वडाध्यक्ष हो। र मान्छेले चाहिँ के सोध्छ भने अब वडाध्यक्ष सबभन्दा दुःख हुने ठाउँ भने वडाध्यक्ष हो हेर्नु, अनि सेवा सुविधामा त्यस्तो सेवा सुविधा सम्पन्न नभएको ठाउँ पनि वडाध्यक्ष हो। यसमा चाहिँ कस्तो भने मैले के अनुभव गरेको छु भने मैले चुनाव लड्दाखेरि जति पनि चुनावमा थोर बहुत अब आफ्नो संघर्ष गरियो, अब संघर्ष अब विभिन्न अब के अरे खर्च पत्रदेखि सबै कुराहरू त्यो हिसाबले म गाउँमा बसेर जनताको सेवा गर्दाखेरि लगभग आफ्नो पर्सनल्ली हिसाब गर्दाखेरि वर्षको 1.5 लाख रुपियाँ चाहिँ तपाईँको हामीले अब आफ्नो चाहिँ यो दैनिकी चलाउनुको लागि सब खर्च गर्नुपर्ने अवस्थाहरू चाहिँ रियल बेसमा बसेर काम गर्दाखेरि त्यो अवस्था मैले अनुभव गरेँ। एउटा कुरा त्यो भयो, अर्को कुरा चाहिँ तपाईँ के हो भने अब हामीले धेरै ठुलो अपेक्षा नबोक्दाखेरि चाहिँ अब साधारण एउटा सामान्य रूपले जीवन सोच्दाखेरि अब हामी गाउँमा वडा अध्यक्षले एउटा भिजन देखेर एउटा चाहिँ गाउँलाई कुन स्थितिमा पुर्याउन भनेर एउटा भिजन देख्ने मान्छेहरू बसेन भने त गाउँको विकास हुँदैन। अब वास्तवमा चाहिँ यो पदमा चाहिँ साँच्चीकै गर्नुपर्छ केही अब गाउँको लागि समाजको लागि गर्नुपर्छ भन्ने मानसिकता भएर आयो भने चाहिँ यसले फलदायी पुर्याउँछ र कोही चाहिँ अब पद चाहिँ यसो वडा अध्यक्षको पद भएर यसो दुई चारवटा चाहिँ नागरिकमा साइन गर्न चाहिँ रहरले आयो भने चाहिँ यो चाहिँ मान्छेले पछुताउने ठाउँ हो।
3: हजुर, अब लगभग तपाईँहरूको चाहिँ 8-9 महिनाको चाहिँ समय बाँकी नै छ होइन, अन्तिम वर्षमा हुनुहुन्छ होइन, अलिकति अन्तिममा तपाईँले निर्वाचन ताका गर्नुभएको जुन वाचा अथवा प्रतिबद्धताहरू कति पूरा गर्न सफल हुनुभयो जस्तो लाग्छ यो चार वर्षको अवधिमा, र अब चाहिँ लगभग यो 8-9 महिनाको अवधिमा जनतालाई कतिको सन्तुष्ट बनाएर तपाईँ चाहिँ बिदावारी हुनुहुन्छ, तपाईँलाई जनताले तपाईँको कार्यकाल पछि नि सम्झिरहने त्यस्ता कामहरू

0: 됩니다. 저는 늦게 다녀왔
1: खरै हामीले लेखु तामाकोशी गाउँपालिका वडा नम्बर एक का वडाध्यक्ष प्रदीप कुमार तामाङसँग गरिएको कुराकानीको अन्तिम अंश सुन्यौ। यस संवादसँगै आजका लागि कार्यक्रमको निर्धारित समय यही सकिन्छ। लेखु तामाकोशी गाउँपालिकाका नयाँ खबर योजना र अर्को महत्वपूर्ण विषय वस्तुका साथ आगामी साता यही समयमा पुनः भेट हुने नै छ। कार्यक्रम भरि सुनेर साथ दिनु भएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। रेडियो सुन्दै गर्नु म प्रस्तुता ईश्वर विश्वकर्मा पनि बिदा हुन्छु। नमस्ते, यहाँहरूको बाँकी समय शुभ रहोस्।
2: तपाईले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
2: हुर्केकै गिरिराज चल्ला 150मा?
3: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
4: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
3: विराज किसानको साथी,
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
3: प्रोप्राइटर जय मानन्दर, फोन 0848540239, 0848540533 र 98540240239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
4: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
5: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
4: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
5: खाली जमिनमा रुख तथा घाँस रोपौं। भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ। जथाभावी वन फडानी नगरौं। नदी, खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं। सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
4: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
5: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
5: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता

0: समस्या छन्।
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
0: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड़ सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
0: सम्पर्क नम्बर 0845410043 98 63 023 422।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 0845410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: नमस्कार। देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएन को प्रस्तुति कार्यक्रम साझा नेपालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म दीपक आचार्य। कार्यक्रम साझा नेपाल विभिन्न सामुदायिक रेडियोका साथै हाम्रो सामाजिक सञ्जालमा पनि तपाईंलाई हेर्न र सुन्न सक्नुहुन्छ। कार्यक्रम साझा नेपालमा हामी विविध विषयमा छलफल गर्दै आइरहेका छौं। आज हामी विशेष गरेर साहित्यको विकासका लागि प्रोत्साहन पुरस्कारको महत्वको बारेमा र साहित्य लेखनको वातावरण सिर्जना गर्ने र प्रोत्साहित गर्ने कार्यको बारेमा आज हामी कुराकानी गर्छौ र त्यसै अन्तर्गत लामो समयदेखि यो साहित्यको प्रवर्धनमा साहित्यको विकासमा योगदान गर्दै आफू पनि साहित्यमा रम्दै र अरूलाई पनि साहित्यमा प्रोत्साहित गर्ने पुरस्कृत गर्ने कार्य गर्दै आउनुभएको एकजना साहित्यकार सिद्धेश्वर मान अक्षयलोक साहित्य केन्द्रका संरक्षक एवं साहित्यकार डाक्टर सावित्री श्रेष्ठ आज हामीसँग हुनुहुन्छ। उहाँलाई सवि भनेर साहित्यमा चिनिन्छ। यहाँलाई स्वागत छ।
1: हजुर हस्, धन्यवाद।
0: हजुर, विशेष गरेर कवि लेखक सर्जकहरूलाई एउटा लेखनको वातावरण चाहिन्छ भने अर्को सबैभन्दा बढी त उहाँहरूलाई प्रोत्साहन गर्ने पुरस्कृत गर्ने र उहाँले लेखेका कुराहरूलाई प्रस्तुत गर्ने एउटा मञ्चको आवश्यकता पर्छ र त्यो मञ्च दिँदै आएको छ सिद्धेश्वर मान अक्षयलोक साहित्य केन्द्रले लामो समयदेखि। र उहाँ विशेष गरेर सुरुदेखि नै आफ्नो स्वर्गीय श्रीमान सँगसँगै एउटा साहित्यको यात्रामा लाग्नु भएको र यो केन्द्रले लामो समयदेखि त्यस्तो प्रोत्साहन गर्दै आएको छ र आगामी साउनको 31 गते सांस्कृतिक नगरी टोखामा विशेष गरेर नेपालका एकदमै मूर्धन्य साहित्यकार कलाकार र लेखक अनि यो क्षेत्रमा लाग्नुभएका व्यक्तित्वहरूको सम्मान गर्ने कार्यक्रम रहेको छ। त्यसैको सन्दर्भ पारेर पनि आजको हाम्रो यो छलफल हामी गरिरहेका छौं। सुरुमा चाहिँ यहाँलाई मैले स्वागत गर्दै यो आगामी 31 गते हुने यो विशेष गरेर साहित्यकारहरूको लेखकहरूको एउटा चाडै भनौं वार्षिक रूपमा तपाईँहरूले गर्दै आउनु भएको छ, एउटा महोत्सव हो, त्यसैको बारेमा जानकारी गराइदिनुहोस्।
1: हजुर हस्, नमस्ते। सबभन्दा पहिला त धन्यवाद यहाँ बोलाइदिनु भयो होइन, मलाई यो भन्ने अवसरहरू दिनुभएकोमा। वास्तवमा यहाँले भने जस्तै अक्षलोकको मार्फतमा होइन, सिद्धेश्वर मान अक्षलोक साहित्यिक केन्द्र त अलिकति पछि होइन, अब हामी यो पाँचौं वार्षिक चाहिँ होइन यो उत्सव मनाउँदैछौ, तर चाहिँ के भने यो 2037 सालमा औपचारिक रूपमा र अक्षलोक र त्योभन्दा पहिलादेखि नै हाम्रो सिद्धेश्वर मान सरले चाहिँ होइन यो अक्षलोक चलाउँदै आउनुभएको र यहाँले भने अक्षलोकले यो चाहिँ के भन्दाखेरि लेखकहरू बनाएको छ कयौं व्यक्तिहरू। हामीले पोहोर सम्मान गरेको यो चाहिँ उपेन्द्र कार्की होइन, उहाँ एकदमै कुनै बेलाको असाध्यै धेरै प्रख्यात लेखक होइन, तल्किरहने मूर्ति अनेक उहाँले किताबले त्यो सबै अक्षलोक प्रकाशनले होइन लेखेर उहाँलाई त्यो गरेको छ भनेदेखि हामी अब पेसाले प्राध्यापक भएको कारणले गर्दाखेरि प्रागिक अङ्गहरू पनि हामीले निकाली नै रहेछौँ। अब अहिलेको सन्दर्भमा एउटा त त्यो भयो होइन, नयाँ लेखकहरूलाई अथवा पुरानै पनि ठाउँ नै नपाएर कहाँ छापौँ भन्ने स्थिति अलिकति पहिला त धेरै नै थियो नि त्यो होइन, किनभने यो पत्र पत्रिका नै कम होइन, अब चाहिँ अहिले त मान्छेले सामाजिक सञ्जालमा भए पनि राखेर चित्त बुझाउने ठाउँ छ, त्यो पहिला त त्यो पनि थिएन होइन, हामीले हुलाकबाट पठाउनु पर्थ्यो, हामी कहाँ हाम्रो पोस्ट बक्स 29-5 होइन आउने हो सबै होइन, त्यहाँ हस्तलिखित त्योहरू होइन यो चाहिँ सामग्री हेरेर आउने त्यो एउटा युग थियो होइन, त्यसको छुट्टै आनन्द थियो सन चाहिँ होइन, अनि त्यसरी चाहिँ त्यो कयौं वर्षसम्म मान्छे नदेख्ने होइन, खालि उहाँहरूको लेखमा रचनाको माध्यमले व्यक्तिहरू चिन्नु पनि त्यो भित्र गहिराईसम्म होइन चिन्नु छ, त्यसरी हामीले पहिलादेखि अहिलेसम्म नै होइन त्यो कयौं वर्ष यो चाहिँ के भनेदेखि 40 वर्ष अगाडिको चाहिँ के भनेदेखि हामीले पाठकहरू लेखकहरू पनि होइन यो चाहिँ के भनेदेखि अहिले हामीसँग जोडिन आउनु भएको छ होइन, जोडिन आउनु भएको छ उहिलेदेखि लेखेँ भनेर त्यस्तो एकजना व्यक्तिलाई हामी यसपालि सरप्राइज चाहिँ के भने सम्मान पनि दिँदैछौँ।
0: को को हुनुहुन्छ अहिले मुख्य सम्मानित हुने?
1: हाम्रो शताब्दी सम्मान भनेर त्यो शताब्दी सम्मान भनेको मतलब के भन्दाखेरि अहिलेसम्म नेपालमा अब यो पहिलोचोटि हामीले गर्ने सम्मान हो यो होइन, यो चाहिँ के भनेदेखि 100 वर्षको अवधिमा होइन उहाँहरूले जति काम गर्नुभयो त्यति त्यो दाँजोको अथवा त्योभन्दा बढ्दा काम गरेको चाहिँ अलिकति नपाउने खालको त्यसरी चाहिँ हामीले लिएको हो। त्यसमा चाहिँ अब एकजना हुन्छ तुलसी घिमिरे होइन, चलचित्र क्षेत्रमा उहाँले जतिको काम गरेको व्यक्ति एकजना मात्र भेटी चाहिँ निरसाय एकजना मात्र हुनुहुँदो रहेछ होइन, त्यो अनि विभिन्न क्राइटेरियामा चाहिँ उहाँ पर्नु भएको हो होइन। यो चाहिँ के भन्दाखेरि हामीले गौरव लाग्छ धेरै, अब उहाँले चलचित्र बनाउनु पनि भयो होइन, लेख्नु पनि भयो, अभिनय पनि गर्नुभयो, गीत पनि लेख्नुभयो, गीत पनि गाउनुभयो, बहुआयामिक व्यक्तित्व हुनुहुन्छ नि त उहाँ होइन। तर अहिले चाहिँ उहाँ आसाममा हुनुहुन्छ, यो धेरै ठुलो काम गरिराख्नु भएको छ। उहाँ आफ्नो चलचित्र पहाड़को चाहिँ होइन त्यो प्रचार गर्न जानुभएको, कहाँ चलचित्रको कुरा छ कहाँ चाहिँ उहाँ चाहिँ त्यो यो चाहिँ बाढी पीड़ितहरूको सहयोगमा जुटिराख्नु भएको छ अहिले। लेखकहरू होइन कलाकारहरू यस्तो हुने रहेछ कि होइन, आफ्नो भन्दा अर्काको बिहान उहाँसँग कुरा भएको थियो त्यही भनिराख्नु भएको थियो होइन, त्यस्तो छ। अनि हरिवंश मन्दिर कृष्ण उहाँहरूको त के भन्नु पर्यो भन्नै परेन होइन, हामीले विभिन्न यहाँ यसपालि पनि अब हाम्रो 19-20 जना नै हुनुहुन्छ हामीले गर्न लगाएको होइन, यो चाहिँ व्यक्तित्वहरूमा यो चाहिँ हाम्रो एउटा सिद्धेश्वरमान होइन, यो चाहिँ यो सूर्य कुमारी र तुलसीमान आजीवन समाज साधना पुरस्कार हामीले चाहिँ यो जिरीको हुनुहुन्छ एकदमै धेरै, उहाँ चाहिँ प्रिन्सिपल पनि हो एउटा कलेजको होइन, र त्यो जिरी एरियाको सम्पूर्ण यो चाहिँ के भनेको सामाजिक आर्थिक राजनीतिक होइन परिवर्तनको लागि मरिमेट्ने व्यक्ति चाहिँ एकजना इन्द्रबहादुर खड्का हुनुहुन्छ होइन उहाँ। अनि अर्को चाहिँ के भनेदेखि अनि सिद्धेश्वरमान महेश्वरमान उत्कृष्ट प्राध्यापक उत्पीडनमा होइन पुरस्कार भनेर हामीले चाहिँ प्राध्यापक डाक्टर यो चाहिँ के भने विश्वम्भर प्याकुरेल उहाँ साँच्चै भन्यो भने अर्थशास्त्रको अर्थशास्त्र पढ्ने विद्यार्थीलाई एकजनाले पनि उहाँलाई नचिन्ने भने हुँदैन होइन, उहाँ त्यस्तो खालको यो चाहिँ के भने अर्थशास्त्रको एउटा चाहिँ आधार स्तम्भको रूपमा व्यक्ति भएको हाम्रो गुरु होइन, उहाँलाई चाहिँ हामी सम्मान गर्दैन पुरस्कार दिँदैछौँ। अनि अर्को चाहिँ सिद्धेश्वरमान चन्द्र विश्व अन्तर्राष्ट्रिय सामाजिक योगदान सम्मान त्यो भनेर पोहोर चाहिँ हामीले यो चाहिँ के भन्दाखेरि बेल्जियमको होइन अत्यन्तै धेरै काम गरेको 50 वर्षभन्दा अगाडिदेखि नेपालको सेवा गरिरहेको बेल्जियमको नागरिक होइन उहाँ इन्जिनियर उहाँलाई दिएको थियौँ। त्योभन्दा पहिला चाहिँ हामीले म्यानमारकोलाई दिएको थियौँ, म्यानमारको तुलसी थापा दिदी त यहाँ आउनु नै भएको थियो होइन, अनि के भन्दाखेरि यहाँबाट हाम्रो सम्मान लिएर गइसकेपछि अनि दिदीले एउटा दुईवटा थियो त्यहाँ एउटा सम्मान थियो एउटा पुरस्कार होइन, अनि कुलबहादुर बगानी पनि हुनुहुन्थ्यो उहाँ। हामी चाहिँ एउटा के पनि गर्छौँ भन्दाखेरि त्यो जब मान्छे बितिसकेका व्यक्तिहरू पनि होइन मान्छेले बिर्साउँदै जान्छ, सिद्धेश्वरमान अछुलोक साहित्यिक केन्द्रले खोजी खोजी रत्नहरूको खोजी त्यो रत्न भनेको बाँचिरहेको रत्न मात्रै होइन कि जसले समाज रूपान्तरणमा होइन सामाजिक अनुहार फेर्नमा राजनीतिक सामाजिक आर्थिक त्यो गर्ने व्यक्तिहरूलाई पनि हामी खोजी खोजी ल्याउँछौँ।
0: हजुर, यसरी सम्मान गर्दा पुरस्कृत गर्दाखेरि चाहिँ के हुन्छ त्यसको लागि चाहिँ अब तपाईँहरू सधैँ भनौ न यो आयोजना गरिरहनु भएको छ होइन, त्यसले चाहिँ के फाइदा पुर्याउँछ?
1: अब मैले त यो फाइदा भनेर त लिएकै छैन हेर्नुहोस् होइन, कतिसम्म भन्दाखेरि जस्तै ल मैले यो कुलबहादुर बगालेको कुरा गर्दै थिएँ, यहाँबाट हाम्रो सम्मान लिएर गइसकेपछि होइन एउटा पुरस्कार एउटा सम्मान, पुरस्कार भन्दा सम्मानको धेरै ठुलो अर्थ लियो कि त्यहाँ चाहिँ कुलबहादुर बगालेलाई सिद्धेश्वरमान सेवा साहित्य केन्द्रले सम्मान गरिरहेको छ, जसले होइन त्यो म्यानमारको लागि यत्रो काम गरेको मान्छे हुनुहुन्छ होइन, अहिले उहाँ नेपालीहरूमा उहाँ जतिको काम गरेको मान्छे त्यहाँ छैन भन्ने नै हिसाबले होइन सबैले मान्ने 32 वटा संस्थाले यहाँबाट गएर अनि सम्मान गरेको अरे त्यो म्यानमार भरेको मान्छेलाई हेर्छु एउटा सम्मान लिएर गएको छ होइन, अनि त्यसपछि त्यसको परिणाम के त भन्दा कि अनि त्यो तुलसी थापा दिदीले भन्नुहुन्थ्यो कि यसो गरेर त सिद्धेश्वरमान अछुलोक साहित्यिक केन्द्रको पो धेरै मान बढ्यो त, अब म्यानमारमा त्यो संस्था नचिन्ने नै व्यक्ति नै भएन किनभने ठुल्ठुलो कार्यक्रम गरेर होइन त्यो सम्मान गरेको बापत फेरि सम्मान के अनि त्यसो गरेको त्यो चाहिँ हाम्रो चाहिँ यो पहिलो नै हो त्यो होइन, हाम्रो 5 वर्षमा 4 वर्षको हाम्रो वार्षिक कार्यक्रममा होइन त्यो चाहिँ त्यस्तो पनि भएको छ भन्दाखेरि त्यसले त के ल्यायो त भन्दाखेरि एक नम्बरमा त काम गरेर गर्नुपर्छ, कर्म सत्कर्म त पछि लाग्दो रहेछ नि त, मान्छे होइन त नरहे पनि उसले रहने त उसले गरेको कामै रहने रहेछ नि त, भन्दाखेरि यसले समाजमा साँच्चै नै यो चाहिँ के भनेदेखि एउटा चाहिँ के भन्दाखेरि उदाहरण अलिकति ऊर्जा त दिन्छ नि, पर हामीले विनय कसुजलाई गऱ्यौँ होइन उहाँ पनि बितिसकेपछि हो यो के भन्दाखेरि विनय कसुजु भनेको पनि चान्चुनी व्यक्ति त होइन, बाल साथीको रूपमा अहिले साँच्चै हामीले नेपालको सन्दर्भमा त्यत्रा बालसाहित्यको त्यो भएको छ, त्यो साँच्चै राम्रो भनेको उहाँको जतिको अरू कसैको पनि छैन. यदि चाहिँ मैले होइन यहाँको यो लोकप्रिय यो यसको माध्यमबाटै भने अनि उहाँ तयार पनि गर्नुभएको छ. अहिले जसले लेखिरहनु भएको छ त्यो विनय कौशलले त यो ट्रेनिङ दिएर होइन तयार गरेको, उहाँले ट्रेनिङ दिएको र नदिएको मान्छेको लेखनमै फरक छ यहाँ.
0: त्यसले चाहिँ साहित्यकारहरूलाई एउटा परिवारमा बाँध्न चाहिँ कस्तो मद्दत गर्दो रहेछ?
1: अब साँच्चै भने नि है, अब यहाँले एकदमै राम्रो क्वेसन गर्नुभयो, यसको लागि एकदम धेरै धन्यवाद. मेरो त छ नि दोस्रो परिवार, अब अलिकति यो चाहिँ प्राध्यापन क्षेत्रमा मैले त 19-20 कलेजमा पढाएँ होइन, देश विदेशमा गएर पढाएँ, त्यो पेपर प्रेजेन्ट त्यो एउटा आयाम थियो होइन. त्यति बेला मेरो सबै सम्पूर्ण संसार भनेको प्राध्यापन प्राज्ञिक जगत थियो नि. अब यो पनि प्राज्ञिक जगत हो होइन, तर अब यता टर्न भएको छ, क्लास कम लियो होइन, तर चाहिँ यतापट्टि भन्दाखेरि यो छुट्टै रहेछ कि उसले त्यो शिक्षा र मैले बारम्बार भन्ने चाहिँ शिक्षित हुनु र चेतनशील हुनु भनेको फरक कुराहरू हुन्. अब तर होइन, एउटा शिक्षक शिक्षित भए तापनि त्यो चेतनशील हुनुपर्छ भन्ने छैन. यो इभन पिएचडी नै गरेको मान्छे आफ्नो विषयमा त पक्त भयो, उसले समाजका पाठहरू केलाउन नसकेको मैले चाहिँ भेटाएको छु.
0: कस्तो राम्रो कुरा गर्नुभयो, शिक्षित भएर भएन चेतनशील हुनु पर्यो. चेतनशील बन्नको लागि चाहिँ भनौँ न साहित्यले कस्तो महत्वमा भित्र बिजाउने गरेर अथवा मान्छेलाई अलिकति भनौँ न फिलिङ्समा ल्याउने गर भूमिका खेल्छ कि के गर्छ साहित्यले?
1: हो नि त होइन, साँच्चै भन्यो भने मान्छेलाई अब धेरै जसो लेखकलाई यहाँले सोध्नुभयो भने कसरी चाहिँ लेखक भयो भने त्यो नपढेको न भएको एकदमै कम मात्र छ कि. हुन त लेख्ने मैले भेटाएको छु यस्तो पनि जसले अक्षर चिन्दैन तर कविता भन्छ होइन, उहाँलाई पनि केले बिताएको छ भन्दाखेरि सामाजिक परिवेशहरूले होइन उहाँभित्रको होइन यो चाहिँ के भने क्षमतालाई चाहिँ होइन यो चाहिँ त्यो चाहिँ ठक ठाक पारेर होइन मुखले भए पनि भन्ने त्यस्तो खालको पनि मैले एक दुईजना भेटाएको छु. तर साँच्चै भन्यो भने राम्रो लेखक बन्नलाई राम्रो नपढिकन हुँदै हुँदैन होइन. र हामीले के भन्दाखेरि हामीले सम्मान पुरस्कारको कुरा मात्रै होइन कि, हामीले त लेखक पनि तयार गरिरहेको छौँ. यसपटकको अङ्कमा पनि हामी सबै अचेलका जति लेखकहरू हुनुहुन्छ उहाँहरू सबैलाई बोलाएर उहाँहरूको हातबाट यो विमोचन गराउने हो होइन. यो लोकार्पण चाहिँ अरू कसैले होइन कि, कसले गर्छ भने अचेलका लेखकहरूले पोहोर पनि हामीले यो गरेका छौँ होइन. त्यसरी चाहिँ के भन्दाखेरि सामाजिक रूपान्तरणमा चेतना रूपान्तरणमा होइन यो हाम्रो सिद्धेश्वर सरले पनि भन्नुभएको छ कि सबै शिक्षित व्यक्ति चाहिँ योद्धा हुँदैन तर सबै लेखक चाहिँ योद्धै हो कि. त्यो योद्धा भनेको के भन्दाखेरि सामाजिक रूपान्तरण गर्ने, त्यो तपाईँले जे लेख्नुभयो होइन लेखिसकेपछि त्यो त्यतिकै त्यो लेख्नको लागि मात्र लेखेको त हुँदैन होइन. सुरुमा त्यसो गरे त्यो धेरै लेख्नको लागि लेखे तापनि त्यहाँ उसले केही परिवेशमा केहीले होइन यो चाहिँ के भने कि छोएपछि मनलाई कुटकुट्यापछि लेख्ने हो नि मान्छेले. अनि त्यो एउटा मनलाई कुटकुट्याएको चिजले सामान्यतया मान्छे भनेको लगभग उस्तै हो कि, अनि त्यसलाई सबैको मस्तिष्कलाई होइन एकदम खलबल हुने गरेर एउटा घटनाले नि होइन वास्तवमा एउटा ले एउटा कविता सुनाइरहन्छ, एउटा होइन चाहिँ यो के भन्दाखेरि कथा सुनाइरहन्छ, त्यो कथाको परिवेश त लेखेको त एउटाले छ तर त्यसको प्रभाव त समष्टिमा पर्छ नि होइन. त्यो कसलाई पर्छ त भन्दा कि चेतनशील, कसैलाई त्यो सुन्नै मन नलाग्ने भन्ने पनि केही वर्ग आउँछ. अब उहाँहरू चाहिँ के भन्दाखेरि चाहिँ जड टाइपको भयो नि होइन, त्यो साहित्य समाज यो के पनि छैन, म मस्ती गर्छु आनन्द गर्छु भन्ने टाइपको पनि यहाँ नभएको होइन. त्यो उहाँहरूको आफ्नो जीवन हो, त्यसमा हामी त्यो नगरौँ होइन. तर चाहिँ सामाजिक रूपान्तरण गर्नलाई त साँच्चै भन्यो भने लेख्नलाई पनि पहिलादेखि अहिलेसम्मको कुरा त त्यही हो नि होइन, किनभने लेख्नु पर्यो, लेख्नको लागि पढ्नु पर्यो र सबभन्दा त यो पढेको होइन अध्ययनले चाहिँ के भनेदेखि पृष्ठभूमि तयार गर्छ एकदम राम्रो खालको होइन, त्यस्तो खालको पृष्ठभूमि जसले मानवताको जग बसाल्छ के. र अनि त्यसपछि जग मात्र बसाल्ने होइन, अनि त्यहाँ लेख्दै जाँदाखेरि पढ्दै जाँदाखेरि होइन के एउटा यस्तो खालको समाज त्यहाँ तयार हुन्छ कि होइन. त्यो चाहिँ कस्तो भन्दाखेरि चाहिँ जसले कि आमूल परिवर्तन गर्छ नि, मस्तिष्क चन्जनाउने के होइन, एउटा कुरा छ सामान्य त्यही कुराको फरक प्रभाव सबैलाई उसै पर्दैन नि, मान्छे पछि पर्छ तर जो चेतनशील छ होइन गर्ने उसैले हो के. उचु बोलाएर बस्दै बस्दैन चेतनशील मान्छेले र चाहिँ के भनेदेखि समाजले घच घच आइसकेपछि उसले केही न केही लेख्ने नै लेख्छ. जो चाहिँ अब राजनीतिक व्यक्ति नै उहाँ त्यो चाहिँ होइन केही गरी अलिकति पढि लेखेको हो त्यसमा पनि साहित्य नै छ भने उहाँको संवेदनशीलतालाई होइन अरूले भेटाउनै सक्दैन होइन. त्यो हामीले देखि पनि रहेछौँ भन्दाखेरि चाहिँ यो चाहिँ अध्ययन अध्यापन एउटा कुरा भयो होइन, त्यसमा पनि साहित्य अध्ययनले संसारभरको लिटरेचर भनौँ न होइन, त्यसले चाहिँ संसारको साँच्चैको सुमधुर जग होइन र चाहिँ त्यो पनि वैचारिक जसले के भन्दाखेरि चाहिँ मान्छेलाई यो मान्छे त्यो बाटो झर्न दिँदैन होइन त्यस्तो खालको होइन सुन्दर खालको जग बसाल्छ नि मलाई यस कुरामा त आनन्द छ कि खास साँच्चै भन्ने हो भने सिटी शर्मान सरले धेरै काम गर्नुभएको छ नि त लुम्बिनी विश्वविद्यालयको त परीक्षादेखि लिएर त्यसको अनुहार फेर्नु भएको छ उहाँले तर त्यो मात्र काम गर्नुभयो इन्जिनियरिङ त्यो मात्र काम गर्नुभयो म यो संस्था खोल्ने थिइनँ कि किन खोल्ने त भने कि उहाँले यो चाहिँ यो अशुलोक चलाउनु भयो होइन त्यो अशुलोक कसरी चलाउनु भयो भन्दाखेरि एक दुई वर्ष भने जन्मभर उहाँले थाहा पाएदेखि आफू चाहिँ के आफ्नो अन्तिम समयसम्म पनि के गरिराख्नु भएको थियो भने हामी कोरोना अङ्क त निकाल्ने भने कि त्यो यसरी निकाल्ने दुईटा कुरा उहाँले एउटा अशुलोकको कुरा गर्नुभयो अनि अर्को चाहिँ के भने कि एम्बुलेन्समा समेत एउटा अस्पतालबाट अर्को अस्पतालमा जाँदाखेरि आधा होस् र बेहोसको बेलामा उहाँसँग के चाहिँ होस् थियो भने मैले लुम्बिनी विश्वविद्यालयको परीक्षालाई 15 वर्षभित्रमा यहाँ पुर्याउँछ त्यो योजना गर्दै जानुभएको उहाँ भन्दै होइन उहाँको अन्तिम चाहिँ के भन्दाखेरि त्यो भाषणै हो त्यो होइन हामीले दुईजना दर्शक हामी श्रोता म र त्यो एम्बुलेन्सको ड्राइभर होइन उहाँ पनि छक्क परिराख्नु भएको थियो हामीले तारी पनि बजाएको थियौँ अनि तर त्यस्तो हुँदो रहेछ कि अनि उहाँले त्यो मात्र गर्नुभएको भन्दाखेरि पनि अछिलोक चलाउनु भएको कारणले मैले अन्तिममा उहाँलाई विदा गर्दा पनि त्यही भनेको थिएँ धेरै गाह्रो भइसकेको थियो अब हामीलाई त जसरी भए पनि बचाउने भनेर त्यो तपस्याको दिनहरू थियो त्यो 35 दिन होइन अनि तर मैले चाहिँ त्यहाँ डाक्टरले कस्तोसम्म भन्थ्यो भने अब एक चाहिँ होइन पर्सेन्ट मात्र बाँकी छ सरको लाइफको होइन आशा त्यहाँ चाहिँ सबै सकिसक्यो अब फेरि पनि तपाईँ यो जम्मै गरिराख्ने त भन्ने खालको कुरा गर्दाखेरि 1% भनेको त होइन 0 होइन नि त 1% 100% पनि हुनसक्छ भनेर हामीले सरलाई त्यसरी बचाउन खोजेको हो होइन र त्यति बेला अब त्यो 1% पनि छैन होइन अब चाहिँ भन्ने भइसकेपछि मैले सरलाई जानुहोस् र तपाईँको अछुलोकलाई होइन यो चाहिँ अब म त्यतिकै रहन त दिन्न होइन त्यो पत्रिका थपक्क चलाउने मात्रै होइन कि अब म यो पत्रिका सँगसँगै यो पत्रिकाको मुख्य सारथी त्यहाँ प्रधान सम्पादक भन्ने हामीले राखेका छन् किनभने प्रधान सम्पादक भनेको सिद्धेश्वरमान होइन श्रेष्ठ नै हुनुहुन्छ उहाँलाई नै हामीले चाहिँ उहाँको ठाउँमा अहिले कोही पनि छैन हुनेवाला पनि छैन होइन उहाँलाई नै हामीले चाहिँ त्यो हामीले सांस्कृतिक रूपान्तरणको कुरा पनि गरिरहेछौँ र सांस्कृतिक रूपान्तरणका होइन वाहकहरूलाई पनि हामीले सम्मान गरिरहेछौँ नि त होइन त्यो किन त भन्दाखेरि सांस्कृतिक रूपान्तरण पनि के को लागि चाहियो त भन्दाखेरि होइन यो चाहिँ के भने कि सामाजिक उत्थानको लागि नै हो यो जम्मै कुरा हामीले के को लागि गरिरहेछ त भन्दाखेरि अन्तिममा त मानवताको उत्थानको लागि हो नि अहिले हामी नेपाली साँच्चै हो नि म त अब नेपाली होइन यो नेवार नेपाली यो चाहिँ मधेसी बाहुन साउन भन्दाखेरि म त अब ग्लोबल सिटिजन जस्तो लाग्ने मान्छे हुँ कि होइन म मधेसी पनि हुँ म नेवार पनि हुँ म बाहुन पनि हो अथवा म के पनि नभइकन मान्छे मात्रै हुँ भन्ने लागिसके नि एउटा कुरा साहित्यले के चाहिँ त्यो प्राध्यापक रूपमा काम गर्यो होइन गरी पनि राखेको छ नगरेको होइन होइन त्यो सबै हिसाबले काम गर्यो नि होइन त्यसमा पनि मेरो अर्थशास्त्र होइन त्यसको लागि पनि विभिन्न कामहरू गरियो किताबहरू लेख्यो त्यो सबैभन्दा यसले एउटा के चाहिँ गर्दो रहेछ भने आफ्नै किसिमको एउटा ऊर्जा चाहिँ दिँदो रहेछ कि
0: हजुर एउटा त अब तपाईँले सामाजिक रूपान्तरणको लागि भन्नुभयो अनि तपाईँहरू जस्तै महिला अगाडि बढ्नको लागि सशक्तिकरणको लागि चाहिँ यो साहित्यको भूमिका कस्तो हुन्छ त्यसले कहाँ पुर्याउँछ होइन एउटा जीवनलाई भनौँ न
1: अब हेर्नुहोस् है विभेद त जहाँ पनि छ संसारमा थाहा पाएको मैले चाहिँ यही हो विभिन्न देशमा गएर होइन पेपर प्रेजेन्ट गरेर त्यो पनि जेन्डर बेस होइन गर्दाखेरि के चाहिँ रहेछ भनेदेखि संसारमा कहीँ कतै कहीँ के विभेदहरू छन् रहेछन् होइन होइन त्यो सबैतिर एउटै विभेद होइन तर जेन्डर डिस्क्रिमिनेसन एउटा संसारभरि छ एउटा दुईवटा देशमा बाहेक जेन्डर डिस्क्रिमिनेसन नभएको देशै छैन अब यहीँ पनि साहित्यकारहरूकै कुरा गर्ने हो भने होइन त्यो महिलाभन्दा पुरुषै धेरै हो उहाँहरूको अब के भन्दाखेरि अब यहाँ भन्नलाई जे भने नि हुन्छ होइन उहाँले बाउका बर्दा मौका पायो महिलाले पाएनन् यहाँ त्यहाँ मौका पाएकोमा पनि त पुरुषको गल्ती त छैन नि त त्यहाँ त्यो सामाजिक परिवेशको कुरा छ नि हो कि तपाईँले मौका पाउनुभयो मैले पाइनँ भने अब त्यो तपाईँलाई दोष दिने कुरा त होइन मैले नपाएकोमा पनि मलाई दोष दिने कुरा होइन त्यो सामाजिक परिवेश होइन राजनीतिक होइन अब धारणाले गर्ने कामहरू हो अब त्यति बेला हाम्रो सामाजिक बनाउने त्यसरी बनेकोले पुरुषहरूले धेरै काम त गर्नुभएको त हो होइन अनि त्यो गरेकोलाई नगरेको भन्न त मिल्दैन होइन तर एउटा कुरा के चाहिँ हो भने म अस्ति हामीले एक ठाउँमा होइन म नाउँ त लिन्न त्यहाँ कस्तो खालको गरेको थियो भने महिला र यसपटक चाहिँ लेखकहरू नै हो होइन श्रीमती पनि लिएर आउनु भन्ने खालको कुरा भयो अनि सबैजनाले श्रीमती लिएर भएको थियो होइन अनि श्रीमती जो लेखक थिएन तर लेखक नभए पनि के भयो भने जसले जुन लेखकले सबभन्दा मेरो होइन पाठक भनेको मेरो श्रीमती हो भनेको छ नि त्यो लेखकभन्दा कम छैन कि श्रीमतीहरू आनन्दसँग बोलेको छ यस्तो छ यहाँ होइन उहाँको सामाजिक चेतनाको कुरा गर्यो भने एकदमै भर गराउँदो होइन हामीले त्यो कल्पना गरेर गर्न नसक्ने भा जस्तो लाग्ने. अनि एकजना हुनुहुन्थ्यो उहाँले चाहिँ मेरो त श्रीमतीसँग बोलचाल पनि हुँदैन धेरै, म त तल कोठामा बस्छु होइन, उहाँले ल्याएर खाजा खाने दिनुहुन्छ होइन, अनि म त खाने हो, मेरो त एकदमै परिवार सबैबाट कटेर म साहित्यको साधना गरिराख्नु भएको छ भनेर भन्नुभयो क्या एकजना होइन. अनि उहाँको श्रीमतीले पनि बोल्नु त पर्यो, उहाँ उहाँ अत्यन्त असल महिला हो तर उहाँले के पनि बोल्न सक्नु भएन किनभने उहाँको रूपान्तरण भइरहेको छैन कि त्यहाँ. उहाँले उहाँले पनि अरूले जस्तै होइन श्रीमानकै हो साहित्य सुनिराख्नु भएको भए होइन त्यहाँ उहाँलाई सुनाइएको भए उहाँको पनि अब बौद्धिक रूपान्तरण हुँदै जान्थ्यो होइन. उहाँको पारिवारिक रूपमा उहाँ एकदम असल गृहणी होइन अन्त होम मेकर हो होइन सबै उहाँले किनभने उहाँ लेखकहरूले त केही पनि देखेको छैन, आफ्नो छोराछोरी आएको गएकोसम्म थाहा नपाउनु गरेर एकदम धेरै काम गरिराख्नु भएको छ उहाँले ठिकै हो. तर एउटा कुरा कहाँ चाहिँ अब त्यो हामीले अनुभव गरेको कुरा भयो नि त भन्दाखेरि

0: फोटो पनि राखेर बच्चाले भनेको जे छ त्यही लेखेको छ नि त. त्यसरी चाहिँ उसको कथा पनि छ. अस्ति के भन्दाखेरि कविता पनि भन्छ उसले. अहिले त सवा चार वर्ष भयो भन्दाखेरि अब पाँचै वर्ष हुन लागिसक्यो होइन. यसपालिको हाम्रो अङ्कमा पनि त्यसरी नै उसको कथा पनि छ. सायद संसारको सबभन्दा होइन त्यो पहिलो त्यो सवा दुई वर्षमा होइन त्यो आफ्नो कथा नै छापिएको अब त्यो हाम्रो स्वर्णवी पनि हुनसक्छ हुन त मलाई त थाहा छैन. र सानो बेलादेखि हामीले त्यो उदाहरण मैले अब घरमै भएको उदाहरण नै त्यसको मतलब त्यो एकदमै ठुलो त्यो भनेको होइन कि हामीले उदा त्यो वातावरण दियौँ भने त्यो हुन सक्दो रहेछ भनेर भनेको
1: हजुर. अब तपाईँको असाधारण कविता संग्रह पनि अब छ. अहिले फेरि यो अम्बारा काव्य र काव्यका किनारा होइन कविता र कथा दुईटै ल्याउनु
0: अम्बारा हजुर होइन अम्बारा काव्यका दुई किनारा कथा र कविता
1: होइन.
0: यो चाहिँ काव्य संग्रह हो. कथा संग्रह भन्दा पनि काव्य संग्रह किनभने यसमा एकातर्फबाट चाहिँ कथा छ होइन अनि अर्कोतर्फबाट चाहिँ यो काव्यमा कविता छ. त्यो कथा र कविता छुट्टै छुट्टै होइन. जस्तै एउटा कथा छ नानी मैया होइन त्यो नानी मैया नै कविता पनि छ के. नानी मैयाको जीवनमा होइन के घट्यो त्यो कथामा छ. अनि नानी मैयाकै जीवनमा के घट्यो त्यो कवितामा पनि छ. त्यसरी चाहिँ मेरो सोह्रवटा कथाको होइन कथा सङ्ग्रहको. अब यही बेलामा म चाहिँ यो आफ्नो अत्यन्त आदरणीय होइन यो चाहिँ के भन्दाखेरि चाहिँ विद्युत वर्ग हामी कहाँ आउने म त देउटा भन्छु. हामी कहाँ जतिजना होइन यो चाहिँ के भन्दाखेरि पाइला राख्नुहुन्छ नि हाम्रो यो चाहिँ के भन्दाखेरि श्रोताको रूपमा ताली बज्ने हातहरू देउटा होइन उहाँहरूलाई फेरि पनि म नमन गर्छु होइन. र उहाँहरूको पाइला त्यहाँ हाम्रो कार्यक्रममा यसो पर्ने बित्तिकै मलाई चाहिँ आफू आशीर्वाद बाधित भएको महसुस हुन्छ कि. त्यस कारण यो औपचारिकताको लागि हामीले कसैलाई होइन प्रमुख र कसैलाई होइन त्यो भन्नु छुट्टै कुरा तर साँच्चै भन्यो भने सम्मान्यता छ जस्तो लाग्छ कि.
1: हजुर तपाईँले लेख्नुभएको असाधारणको कविता संग्रहको अथवा अहिले नयाँ भन्नुभएको मध्ये कुनै अलिकति हाम्रो श्रोताहरूलाई सुनाइदिनुहोस् न.
0: मलाई त्यो त दुइटै याद छैन. म कस्तो खालको मान्छे पनि लेख्न चाहिँ अहिले यहाँले भन्नुभयो बरु ल कविता अहिले दुई लाइन लेख भन्यो भने म चार पाँच लाइन नै लेख्न सक्छु. याद चाहिँ नहुने मैले अर्कै देख्दा देख्दै शिखर उज्यालो देख्दा देख्दै शिखर उज्यालो किन रोकौँ म यो फेरीमा तन सौन्जेल बढ्नै पर्छ जीवनको हो लक्ष्य दा. मैले यति नै सुनाएँ यहाँलाई.
1: हजुर. अनि यो अहिले नयाँ पिढीलाई चाहिँ यो वाचनमा लगाउनको लागि होइन अलिकति तपाईँले अघि उदाहरण नै दिनुभयो यो साहित्यको महत्वको बारेमा जानकारी गराउनको लागि एउटा त अभिभावकको नि भूमिका भयो. विद्यालयहरूले चाहिँ अहिले पछिल्लो पाठ्यक्रमदेखि लिएर त्यो कुरामा कतिको प्राथमिकता दिएको पाउनु भएको छ के दिनु पर्ला
0: त्यो मलाई त विद्यालयहरूको पनि एकदमै राम्रो रोल छ जस्तो लाग्यो कि. मैले अहिले भर्खर स्वर्णवीको कुरा गरेँ नि भानुभक्तको त्यो भानु जयन्तीको उपलक्ष्यमा अब उसले त ल म स्वर्णवी साक्य हो 213 भानु जयन्तीको उपलक्ष्यमा भन्छ बा म कवियत्री कविता भाषण गर्छु पुरा कविता भाषण गरेको छ. अब त्यो त स्कुलले मेनर गरेको हो नि हामीले गरेको होइन नि होइन. अनि उसलाई चाहिँ त्यो स्कुलमै आउटस्ट्यान्डिङ भन्दो रहेछ भन्छ जहिले पनि वर्ल्ड फर्स्ट होइन. तर कविता त अब त्यो सवा चार वर्षको बच्चालाई उसले कविता त भन्न लाग्यो. त्यो पनि अब मलाई सायद जहाँसम्म लाग्छ त्यसरी मैले त 10 क्लासमा पनि फर्स्टै मै फर्स्ट हुन्थेँ कवितामा पनि. तर त्यसरी बानकी पुऱ्याएर भने जस्तो मलाई चाहिँ लाग्दैन. अहिलेको जेनेरेसन त्यसरी गइरहेको पनि स्कुलहरूको मेन छ नि त त्यसमा होइन.
1: अवसर छ भनेपछि साहित्यको लागि बालबालिकाको लागि
0: त्यसमा छ. अब त्यो मात्रै होइन चित्रकला म्युजिकहरू होइन जति पनि हाम्रो समाजका होइन आवश्यक चिजहरू छ त्यसमा अहिलेको स्कुलहरूले पैसा मात्र लिइरहेको छैन होइन त्यो चाहिँ मान्छे बनाइरहेको छ कि.
1: सामाजिक सञ्जालहरूले चाहिँ कस्तो छ अब लेखेको कुराहरू होइन आफूले मिहिनेत गरेको कुरा सबैतिर फैलिन्छ नि त.
0: अब
1: त्यसले कतिको सहयोग पुर्याउँछ
0: त्यो पनि छ नि त होइन. जस्तै हामी दुईजना भेटेको कारण पनि सामाजिक सञ्जाल होइन. कयौं मान्छेहरू हामी संसारभरिको होइन म त्यत्रो देशमा पुगेको एउटा मुख्य कारण पनि नि त्यो सामाजिक सञ्जालै हो नि त. हामीसँग इमेल भन्ने नहुँदो हो त होइन. हामीसँग अनेक अरू मिडियाहरू नहुँदो हो त होइन. हामीले कसरी थाहा पाउनु त त्यो एउटा दुईटा हुन्थ्यो कि धेरै हुँदैन थियो होइन. पहिला पनि गएको छु म जान्दा नगएको होइन यो सामाजिक सञ्जाल आउनुभन्दा अगाडि पनि होइन. तर चाहिँ के भन्दाखेरि त्यो अहिले जस्तो व्यापक रूपमा त त्यो त सम्भव थिएन नि होइन. यसको त धेरै अब यहाँ बनाउनु भएकोलाई एकदम धेरै धन्यवादै दिन चाहन्छु. अब यसमा विकृति छ भने त्यो अर्को पक्ष हो. त्यो चाहिँ अब बदमासहरूले जहाँ पनि बदमासी गरेको छ नि त होइन. यहाँ पनि गरे अब त्यति हो.
1: हजुर. यहाँलाई मैले नसोधेका तपाईँलाई भन्नै मन लागेको केही छन् कि.
0: यो 31 गतेको कार्यक्रममा सबैजना आइदिनु होला टोखा नगरपालिका 31 गते 1 बजे. तपाईँले सबै नै होइन भनिसक्नु भयो. यति हो कि होइन अब हामीले होइन नेपाल भाषाको नेपाली भाषाको होइन यो चाहिँ के भन्दाखेरि विशेष गरेर त्यही दुईवटा भाषामा मात्र हामी छौँ कि. अब इङ्ग्लिस भाषाको भयो जस्तै यसपटक

0: हामी चाहिँ होइन त्यो मिसेल बो भन्ने यो क्यानेडियन एकजना एकदम धेरै काम गरिराख्नु भएको महिला हुनुहुन्छ, उहाँलाई सम्मान गर्दैछौँ है छौँ होइन, त्यो त भयो. तर चाहिँ के भन्दाखेरि अरू पनि भाषाका रत्नहरू नहुने कहाँ हुन्छ र होइन, मैले भेटाएर भेटाउनै सकेन कि, मैले यत्रो खोजिसकेँ होइन, अनि त्यो साँच्चै नै रत्न नै भन्न योग्य महिला चाहिँ भेटाएको छैन होइन. त्यस्तो कोही छ भने हामीसँग सम्पर्कमा आउनुभयो भने धेरै आभारी हुने थियौँ होइन. हामी त्यस्तै खालको एउटा अङ्क पनि निकाल्न सक्छौँ किनभने गर्दाखेरि आफूले साँच्चै भन्दाखेरि मलाई लागेको चाहिँ जब आफ्नो लागि भन्दा अर्काको लागि हामी सोच्न थाल्छौँ नि होइन, जस्तै कसले कसले कति कति काम गरेको छ, अहिले त कहीँ गएर केही सोच मान्छेले कुरा गर्नु पाए यो मान्छे के काम गरेको छ अरे, त्यस्तो दिमाग चर्चातिर होइन, त्यस्तो जाँदा अरूकालाई होइन अरूको कामको महिमा गाउँदाखेरि साँच्चै भन्नु भने एकदमै धेरै होइन त्यो भित्र मन नै प्रफुल्लित चाहिँ हुँदो रहेछ. पहिला पनि हामीले त्यही गऱ्यौँ विद्यार्थी पास हुँदाखेरि होइन, एकदम राम्रो हुने मेरा विद्यार्थीहरू कहाँ कहाँ संसार पुगेर के संसारहरू लगाइरहेछ होइन, अब म त जहाँको त छु होइन, तर मलाई चाहिँ के भनेपछि त्यसमा एकदम आनन्द आउने कि विद्यार्थीहरूले यसो गरेछ मेरो विद्यार्थी यहाँ छ भन्दाखेरि होइन. र त्यसरी नै के भन्दाखेरि यसमा पनि अब त्यो गरिसकेको काम म प्राध्यापक भएर पनि होला सायद होइन, काम गरिरहेको मान्छेहरूलाई खोज्न मन लाग्ने कि कहाँनिर छ त, कहीँ हामी अब हामी जस्तै सांस्कृतिक काव्य उत्प्रेरण उत्सव पनि धेरै ठाउँमा गरिसक्यौँ नि, त्यहाँ जाने बित्तिकै त्यो सांस्कृतिक काव्य उत्प्रेरण उत्सव भन्ने बित्तिकै मेरो दिमागमा अनि त्यहाँ सबैभन्दा काम गर्ने मान्छे को हुनुहुन्छ त होइन, सबैभन्दा काम गरेको के. र त्यस्तो हेर्नुहोस् यस्तो हुने रहेछ, हामी त्यस्तै माध्यमिक विद्यालयमा गएको थियौँ होइन, अहिले भर्खर पनि भजेचरमा गयो, त्यहाँ त्यस्तै मान्छे खोज्नुभयो उहाँहरूले होइन. यसपालि त कमिटी बनाएको अरे, गाह्रो छ अरे मान्छे खोज्नु भने उसलाई बना मलाई किन बनाएन भन्ने खालको कुरा आउँछ अरे होइन. त्यो जालपा देवी विद्यालयमा भटेचरमा चाहिँ त्यो कुरा उहाँले चाहिँ सर्वसम्मत रूपमा बनाउनु भएको, उहाँ धरधरी उठाउनु भएको त्यो जिल्लाहरू थापा सर, अनि उहाँ त्यो खुसीले के मैले यत्रो काम गरेँ, उहाँ वडाध्यक्ष पनि भएर काम गर्नु भएको रहेछ होइन, यत्रो काम गरेँ त्यो के गरे के के गरे के गरे त्यो हिसाब छैन होइन. तर यो ठाउँले देखेन कहाँबाट श्री शर्मा अचुलक सायद केन्द्रले देखेँ नि मलाई होइन, देखेर यो सम्मान त्यो हेर्नुहोस् खास त सामानै हो नि, हामीले पैसा दिएको पनि होइन केही होइन होइन, दिन सक्ने अवस्था पनि छैन. तर चाहिँ के भन्दाखेरि उहाँलाई त जिन्दगी भएको सबैभन्दा ठुलो मेरो सम्पत्ति यही हो भन्नुपर्ने उहाँले होइन. अब त्यसरी उहाँहरू हुँदाखेरि त त्यो सबै वातावरण त्यहाँ सात आठ सय विद्यार्थीहरू थिए होइन, मेलेमजीका सबै थिए, यहाँ हामी काठमाडौँबाट त धेरै गएकै होइन होइन. तर चाहिँ के भन्दाखेरि त्यो ठाउँ त्यसरी उहाँको आँसुले भिज्दाखेरि उहाँको मेहनतको पसिनाले भिजेको ठाउँमा खुसीको आँसुले पनि भिज्दाखेरि हामी पनि त आशीर्वादित भयौँ नि होइन. त्यो आशीर्वाद मैले होइन दिपक आचार्यजी यहाँले पनि एकदम राम्रो काम गरिराख्नु भएको छ होइन, सामुदायिक रेडियो मार्फत यहाँलाई पनि त्यो बानी
1: हस्. यहाँलाई धेरै धेरै धन्यवाद छ, तपाईँको अमूल्य समयको बावजुद पनि हाम्रो स्टुडियोमा आइदिनु भयो. उहाँ हुनुहुन्थ्यो सिद्धेश्वर मान अक्षयलोक साहित्य केन्द्रका संरक्षक साहित्यकार डाक्टर सावित्री श्रेष्ठ सावी, र उहाँका धेरै साहित्यहरूका बारेमा पनि हामीले चर्चा गर्यौं, र साहित्यको संरक्षणका लागि लेखक को एउटा बौद्धिकता विकासका लागि त्यो वातावरण बनाउनको लागि कवि लेखक सर्जकहरूलाई सम्मान गर्ने र त्यो किसिमको एउटा वातावरण बनाउँदै विभिन्न अभियानहरू सञ्चालन गर्दै आउनुभएको हुनुहुन्छ उहाँ, र संस्थागत रूपमा र व्यक्तिगत रूपमा पनि यही क्षेत्रमा समर्पित हुनुहुन्छ, र उहाँसँग आज हामीले कुराकानी गर्यौं, र यही कुराकानी सँगसँगै आजको लागि कार्यक्रमको निर्धारित समय सकिन लागेको छ. प्राविधिक कक्षबाट साथ दिनुहुने राजेन्द्र रिजाललाई धन्यवाद दिँदै म दीपक आचार्य पनि आजको कार्यक्रमबाट बिदा हुन्छु. नमस्कार, शुभ दिन.

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। बाबाधाम जाँदै गरेका तीन नेपाली तीर्थयात्रीको दुर्घटनामा मृत्यु। अस्पतालमा हुने हरेक मृत्युको चिकित्सकीय कारण खुलाउनु पर्ने, डिजिटल अभिलेख समेत अनिवार्य।
1: भोलिका दिनमा मृत्युका कारणहरूलाई रोकथाम गर्नका लागि सरकारलाई केन्द्रित भएर नीतिगत व्यवस्थापन गर्न पनि सजिलो हुन्छ।
0: समिति बैठकमा मर्यादित भएर प्रश्न गर्न गृहमन्त्री गुरूङको आग्रह। सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त, चार मन्त्रीले लिए शपथ। कारागार सुधार र मानव अधिकारमा ध्यान दिन संसदीय समितिको सरकारलाई निर्देशन।
2: गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल प्रहरी र कारागार व्यवस्थापन विभागबाट प्राप्त राय, सल्लाह एवं सुझावलाई आवश्यकता अनुसार समावेश गरी प्रतिवेदनलाई थप व्यवहारिक तथा कार्यान्वयन योग्य बनाउने।
0: रिजालको भान्सा ग्यास उद्योगलाई ठगी प्रकरणमा 2,95,000 जरिवाना। सम्पत्ति जाँचबुझ आयोग सम्बन्धी मुद्दा संवैधानिक इजलासमा सारिएकोमा नेपाल बारको आपत्ति। आज राति केही स्थानमा भारी वर्षाको सम्भावना।
3: बागमती गण्डकी कर्णाली सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा चाहिँ भारी वर्षाको सम्भावना पनि देखिएको छ।
0: र एसीसी प्रिमियर कप खेल्नु अघि नेपालले भारतमा अभ्यास गर्ने, क्रिकेट राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: मोरङमा ग्यास उद्योगले कम तौलमा ग्यास बिक्री गर्नुका साथै म्याद नाघेका सिलिण्डर प्रयोग गर्न खोजेको घटना गम्भीर लापरवाही हो। उपभोक्ताको सुरक्षा र अधिकारमाथि खेलवाड़ गर्ने व्यवसायीमाथि प्रशासनले गरेको कार्यवाही स्वागत योग्य छ। यस्ता अनुगमनलाई नियमित र प्रभावकारी बनाउँदै दोषीलाई कानूनी दायरामा ल्याउन आवश्यक छ। साथै उपभोक्ताले पनि ग्यासको तौल, सिलिण्डरको अवस्था र म्यादबारे सचेत भई ठगी विरूद्ध आवाज उठाउनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: अस्पतालमा हुने हरेक मृत्युको वास्तविक कारण खुलाउनु पर्ने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पतालमा मृत्युको अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि 2082 जारी गर्दै देशभरका सरकारी, सामुदायिक तथा निजी अस्पतालमा हुने मृत्युको चिकित्सकीय कारण खुलाई डिजिटल प्रणालीमा अभिलेखीकरण गर्ने नयाँ व्यवस्था शुरू गरेको छ। स्वास्थ्य मन्त्रालयले यो कार्यविधिको पूर्ण विवरण आज मन्त्रालयको वेबसाइट मार्फत सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय मापदण्ड र विश्व स्वास्थ्य संगठनको रोग वर्गीकरण अनुसार लागू गरिएको यस प्रणालीले मृत्युको प्रारम्भिक, मध्यवर्ती र अन्तिम निश्चयकारी कारण खुलाउनु पर्ने अनिवार्य नियम बनाएको हो। अब अस्पतालमा भर्ना भएका, अस्पताल पुर्याउँदै गर्दा बाटोमै वा मृत अवस्थामा ल्याइएका र शव परीक्षण गरिएका सबै केसहरूको विस्तृत विवरण विद्युतीय प्रणालीमा प्रविष्ट गर्नुपर्ने भएको हो। मन्त्रालयका सहायक प्रमुख प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले यसले आफन्तीमा प्रष्टता दिने र यसअघि हुने गरेका विभिन्न घटनाहरू कमी हुने बताउनुभयो।
1: अस्पतालमा विशेष रूपमा कुनै पनि त्यस्तो खालको मृत्यु भयो भने त्यसको भित्री कारण, वास्तविक कारण के हो भनेर खोजेर त्यसलाई सार्वजनिक गर्दाखेरि भोलिका दिनमा मृत्युका कारणहरूलाई रोकथाम गर्नका लागि सरकारलाई केन्द्रित भएर नीतिगत व्यवस्थापन गर्न पनि सजिलो हुन्छ। स्वास्थ्य कर्मीहरू मात्रै दोषी देखिने, मतलब उहाँहरूलाई मात्रै कुनै कारणले यस्तो भएको भन्ने विषय मात्रै आरोप लाग्ने भन्ने कुराहरूलाई पनि असहजीकरण गर्ने कुरा पनि सहज हुन्छ, त्यसले पनि एउटा व्यवस्थापन गर्छ। तर त्योभन्दा पनि मुख्य उद्देश्य चाहिँ हरेक मृत्युको कारण खोजेर अभिलेखीकरण गर्न सकियो भने भोलिका दिनमा ती सबै मृत्युका कारणहरूमा केन्द्रित भएर नीतिगत व्यवस्था, कार्यक्रमगत व्यवस्था गर्न सकिन्छ र समग्र अरू निकायसँग समन्वय पनि गर्न सकिन्छ भन्ने हो।
5: अस्पतालले मृत्युको कारण सहितको चिकित्सकले जारी गरेको प्रमाणपत्र र यूआईएन नम्बर मृतकका आफन्तलाई उपलब्ध गराउनेछ। सोही यूआईएनका आधारमा स्थानीय पंजीकरण कार्यको कार्यालय, उडा कार्यालयमा गएर परिवारले सजिलैसँग व्यक्तिगत घटना दर्ता अन्तर्गत मृत्यु दर्ता गराउन सक्नेछन्। रौतहटबाट भारतको झारखण्ड स्थित बाबा धामतर्फ बोलबम यात्रामा गएका तीन नेपाली तीर्थयात्राको बस दुर्घटनामा मृत्यु भएको छ। झारखण्डको सतगावा क्षेत्रमा आज बिहान तीर्थयात्री सवार बस ट्रकसँग ठोकिँदा गरूडा नगरपालिका छका 60 वर्षीय नवकिशोर जय सवाल, उहाँकी श्रीमती सुन्दर बाला देवी र 12 वर्षीय शिव महतोको मृत्यु भएको हो। घटनामा बसमा सवार 15 जना घाइते भएका छन्। उनीहरूको सतगावा स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बसमा करिब 45 जना नेपाली तीर्थयात्री रहेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी परीक्षक सीताराम रिजालका अनुसार मृतकको शव नेपाल ल्याउन तथा घाइतेको उपचारका लागि झारखण्ड स्थित प्रहरीसँग समन्वय भइरहेको छ। दुर्घटनाको विस्तृत कारण भने खुल्न बाँकी रहेको छ। प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिले कारागार व्यवस्थापन, मानव अधिकारको अवस्था र अनुसन्धान प्रक्रियामा सुधार गर्न सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको आज बसेको बैठकले कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट पेश भएको प्रतिवेदन 2083लाई परिमार्जन सहित अन्तिम रूप दिने निर्णय गरेको समितिकी सभापति समीक्षा बास्कोटाले बताउनुभयो।
2: गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल प्रहरी र कारागार व्यवस्थापन विभागबाट प्राप्त राय सल्लाह एवं सुझावलाई आवश्यकता अनुसार समावेश गरी प्रतिवेदनलाई थप व्यवहारिक तथा कार्यान्वयन योग्य बनाउने, बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट पेश भएको प्रतिवेदन परिमार्जन सहित पारित गरियो। तीन नम्बरमा चाहिँ अपराध अनुसन्धान तथा अभियोजन कार्यलाई वैज्ञानिक प्रमाणमा आधारित बनाई अनुसन्धान प्रक्रियालाई टुङ्गोमा पुर्याउने विधि विज्ञान प्रयोगशालाको सेवालाई प्रदेशका विभिन्न जिल्लाहरूमा विस्तार गर्दै यसको विषयगत शाखाहरूका लागि आवश्यक पर्ने विशेषज्ञ तथा प्राविधिक जनशक्तिको समेत आवश्यक प्रबन्ध गर्न गृह मन्त्रालयलाई सुझाव दिने।
5: बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले कारागार व्यवस्थापनमा व्यापक सुधार र विगतमा भएका राजनैतिक सहमतिहरूको वस्तुनिष्ठ कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री गौतमले कारागारलाई केवल दण्ड दिने थलोको रूपमा मात्र नभई सुधार गृहको रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभयो।
6: डेमोग्राफिक डिभिडेण्ड लिनको लागि त हाम्रो युवा पुस्ताहरू सही ठाउँमा उहाँहरूले सही काम गरेर देशलाई चाहिँ उत्पादनसँग अथवा उत्पादकत्व वृद्धि गर्नको लागि उहाँहरूले चाहिँ काम गर्नुपर्ने हो। तर यति धेरै मानिसहरू 26,000 मानिसहरू चाहिँ 18 देखि 59 वर्षका चाहिँ जेलमा हुने, कारागारमा हुने भन्ने विषय पक्कै पनि एउटा राज्यको लागि राम्रो सूचना होइन।
5: बैठकमा सहभागी गृहमन्त्री सुधन गुरूङले समिति बैठकमा मर्यादित भएर प्रश्न गर्न आग्रह गर्नुभएको छ। यसअघिका समिति बैठकहरूमा गृह सचिव र प्रहरी प्रमुख प्रति लक्षित व्यवहार र टिप्पणी प्रति ध्यानाकर्षण भएको बताउनु भएको छ।
7: यहाँ मात्र नभएर म्यानेजरज्यूहरूले अरू ठाउँमा आएर पनि हामीले सजेसन्सहरू दिँदाखेरि हामीले त्यसलाई सिरिस, हरेक सजेसन्सलाई हामीले सिरिस, राम्रो गर्नलाई किन तपाईँको दोहोरो सोच्नु पर्यो, जुनै पार्टीको राम्रो कुरा सजेसन ल्याउनुहुन्छ भने त्यसलाई त मनमा लिएर हामीले देशको लागि भन्नुभएको छ भनेर हामीले गर्ने नै हो नि, त्यसमा त कुनै त्यस्तो दुविधा छैन।
5: सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त हुनुभएको छ। मुख्यमन्त्री नियुक्त हुनुभएका भट्ट नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रदेशसभा संसदीय दलका नेता हुनुहुन्छ। मुख्यमन्त्रीमा नियुक्त भएसँगै आज राज्यमन्त्री सहित एमालेका 4 मन्त्रीले पनि शपथ लिनुभएको छ। दिउँसो प्रदेश प्रमुख नजीर मियाँ समक्ष उहाँहरूले शपथ लिनुभएको हो। यसअघि मुख्यमन्त्री खगराज भट्टले शपथ लिनुभएको थियो सन्तोष शर्मा थापा, सामाजिक विकास मन्त्री चक्रबहादुर मल्ल, आर्थिक मामिला मन्त्री दमन भण्डारी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र जानकी ऐर बमले आर्थिक मामिला राज्य मन्त्रीको शपथ लिनुभएको छ। यसअघि हिजो नेपाली कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको हो। सरकारद्वारा गठित सम्पत्ति जाँचबुझ आयोग विरूद्ध परेका रिटहरू टिप्पणी आदेशको आधारमा संवैधानिक इजालसमा सारिएको विषयप्रति नेपाल बार एसोसिएशनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बारले आज विज्ञप्ति जारी गर्दै खुला इजलास समक्ष विचाराधीन मुद्दा पेशीका दिन बहस छलफलद्वारा कुन इजलासमा पठाउने वा नपठाउने भन्ने विषय टुंगो लगाउने परम्परा र अभ्यास रहिआएको स्पष्ट पारेको छ। यस्तो परम्परा विपरीत टिप्पणी आदेशको माध्यमबाट राष्ट्रिय महत्वको मुद्दा संवैधानिक इजलासमा सार्नु आश्चर्यजनक रहेको बारका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रकाश मिश्राले सीआईएनलाई बताउनुभयो। मोरङको बुढीगंगा नगरपालिका पाँचमा रहेको रिजालको भान्सा ग्यास उद्योगमा उपभोक्ता हित विपरीत काम गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले 2,95,000 रूपियाँ जरिवाना गरेको छ। बजार अनुगमनका क्रममा उद्योग परिसरमा रहेका 19 भरिएका सिलिण्डरको तौल परीक्षण गर्दा एउटा सिलिण्डरमा तोकिएको भन्दा 240 ग्राम कम ग्यास भेटिएको थियो। यस्तै म्याद गुज्रिएका 2 सिलिण्डरमा समेत ग्यास भरेर बिक्रीका लागि तयारी अवस्थामा राखिएको पाइएको प्रशासनले जनाएको छ। कम तौल र म्याद नागेका सिलिण्डर बिक्री गर्न खोजेको पाइएपछि उद्योगलाई जरिवाना गरिएको हो। अनुगमनका क्रममा उद्योग भने बन्द अवस्थामा रहेको थियो। यस्तै विराटनगर महानगरपालिका 3 स्थित कञ्चनेश्वर ग्यास पसललाई अनुगमनमा अवरोध गरेको भन्दै 15,000 रूपियाँ जरिवाना गरिएको छ। जिल्ला प्रशासन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र गुणस्तर तथा नापतौल कार्यालय सहितको टोलीले बजार अनुगमन गरेको हो। आज राति बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागमा 1-2 स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। मौसमविद डेभिड ढकालले सीआईएनसँग कुरा गर्दै देशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको बताउनु भएको छ। यस्तै तराई भूभागका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको उहाँको भनाइ छ।
3: यति बेला वर्षा सुरु गर्नु पर्दाखेरि विशेष गरी बागमती गण्डकी र लुम्बिनीको देशका केही स्थानहरू पनि मध्यमप्रमुख वर्षा भएको देखिन्छ भने कोशी प्रदेशकै केही स्थानमा हल्का किसिमको वर्षा भइरहेको छ भने आज रातिको गरी देशका हिमाली र पहाडी भूभागका केही स्थानहरू भन्नाले हिमाली र पहाडी भूभागका जसदेखि भूभागहरूमा चाहिँ मध्यमप्रमुख वर्षाको सम्भावना देखिएको छ भने तराई भूभागमा चाहिँ कम वर्षाकै सम्भावना देखिएको छ। थोरै स्थानहरूमा भनेको तराई भूभागका 10-30% भूभागहरूमा चाहिँ मध्यमप्रमुख वर्षाको सम्भावना छ। यद्यपि रातिको लागि बागमती गण्डकी कर्णाली सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको 1-2 स्थानमा चाहिँ भारी वर्षाको सम्भावना पनि देखिएको छ।
5: मौसमविदका अनुसार वर्षाका कारण पहाड़ी क्षेत्रमा पहिरो तथा सड़क यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु पर्ने आग्रह गरेको छ। साझा खबरमा अब खेल खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियामा हुने एसीसी प्रिमियर कप खेल्नु अघि भारतमा तयारी गर्नुभएको छ। नेपाल क्रिकेट संघ क्यानले आज टोलीलाई विदाई गरेको छ। क्यान उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायतले टोलीलाई विदाई गर्नुभएको हो। क्यान सचिव पारस खड्काले प्रिमियर लीगको तयारी भारतमा गर्ने र उतैबाट प्रिमियर कपको लागि मलेसिया जाने पक्का भएको छ। क्यानले प्रिमियर लीगको लागि लामिछानेको कप्तानीमा 14-सदस्यीय टोली घोषणा गरे एसीसी प्रिमियर कप अगस्त 29 मलेसियामा शुरू हुनेछ, जहाँ एसियाका 10 एसोसिएट टोलीले प्रतिस्पर्धा गर्नेछन्। दुवै समूहको शीर्ष टोली सेमी फाइनल प्रवेश गर्नेछन्।
8: बाँकेका धार्मिक गन्तव्यमा बढ्दै पर्यटक
9: सोचे थिएन यतिको रमाइलो हुन्छ भने, दुःख साथसाथै स्वर्गै पाए जस्तो भयो, रमाइलो भयो
10: र नजिकै भएको यत्रो राम्रो पदमार्ग, त्यसपछि गएर धार्मिक पर्यटकीय गन्तव्य, प्राकृतिक सुन्दरता, हामीले यसको प्रचार प्रसार गर्न सकेका छैनौँ।
8: आस्था र प्रकृतिको संगम बन्दै बाँकेका धार्मिक गन्तव्य तर प्रचार प्रसारको अभाव भएको स्थानीयको गुनासो, रिपोर्ट, धान गोड्ने समयमा किसानले गर्नुपर्ने काम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
12: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
11: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
12: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। सर्वोच्चमा नेतृत्वको आधिकारिकता विवाद रहेका बेला कांग्रेसको संस्थापन इतरपक्षले आयोजना गरेको भेलाले थप तिक्तता बढ़ाउने संकेत गरेको छ। भेलालाई सम्बोधन गर्न करिब पाँच महिनापछि पूर्व सभापति शेरबहादुर देवा स्वदेश फर्किएसँगै आधिकारिकताको विवाद थप बढ़ने संकेत देखिएको हो। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चलिरहेका समयमा अर्को समूहले काठमाण्डुमा भव्य कार्यक्रम सम्पन्न गरेको छ। भेलामा कांग्रेसका शीर्ष नेताहरूले सम्बोधन गर्नुभएको थियो। एउटै पार्टीभित्र अलग अलग समूहले छुट्टा छुट्टी कार्यक्रम र भेला आयोजना गर्दा संगठनात्मक गतिविधि भन्दा पनि नेतृत्व र शक्ति संघर्षको संकेतका रूपमा बुझ्न सकिने विश्लेषकहरूको भनाइ छ। पार्टीभित्र कसको निर्णय मान्ने, कसको नेतृत्व स्वीकार गर्ने र आगामी राजनीतिक दिशा निर्देश कसले तय गर्ने भन्ने प्रश्नलाई थप पेचिलो बनाउने सम्भावना छ। छुट्टै भेलाले असन्तुष्ट पक्षलाई आफ्ना धारणा राख्ने र संगठनमा प्रभाव बढ़ाउने अवसर दिए पनि यसले पार्टीको एकता कमजोर पार्ने जोखिम बढ़ेको र नेतालाई बार्गेनिङ गर्ने अवसर दिने भन्नुहुन्छ राजनीतिक विश्लेषक श्याम श्रेष्ठ।
13: अब यसले यो एउटा तकरार देखाउँछ, तर अब देशको आवश्यकता हो कि कंग्रेस फुट्नु हुँदैन। अब फुट्ला जस्तो पनि लाग्दैन मलाई, यो चाहिँ दबावको राजनीति हो जस्तो लाग्छ। दुबईले दुबईमाथि दबाव कायम गर्ने एउटा उपाय जस्तो लाग्छ। अब कंग्रेस फुट्यो भने अब त्यो कंग्रेसलाई मात्रै नोक्सानी हुने होइन, त्यो देशलाई पनि नोक्सानी हुन्छ त्यसबाट। त्यसो भएको हुनाले अब आम जनताको, आम नागरिकको राय त के हुन्छ त भन्नु भने कंग्रेस नफुटोस्, त्यो एक ढिका भएर रहोस्। अब पुरानो नेतृत्वले ऊ छोड्नु भनेको त्यो संसारमा जहाँ पनि चलेको कुरा हो। अब पुरानो धेरै पल्ट उसमा चाहिँ टेस्ट भइसकेको, त्यस्तो खालको नेतृत्वले छोडिदिनु नै बेस हुन्छ, नयाँ नेतृत्वले देश चलाउनु नै बेस हुन्छ। हरेक देशमा त्यही हो, नेपालमा पनि त्यही हो। त्यस कारणले अहिले यो दबावको राजनीति हो, तर कंग्रेस ढिलोमा छिटो एकै भएर छाड्छ जस्तो लाग्छ, छाड्नु पनि पर्छ जस्तो लाग्छ। बार्गेनिङ त बार्गेनिङै हो, यो दुवै थरीको अदालतले पहिलोलाई कगुन थापाले नेतृत्व गरेकोलाई मान्यता दिएको छ, तर फेरि पनि पुनरावेदन खुल्ला गरेको छ। पुनरावेदनमा के होला भन्न सकिँदैन।
0: बाँकेको नेपालगंजबाट केही घण्टाको यात्रामै पुग्न सकिने बाँकेका धार्मिक स्थलहरू अहिले आस्था र प्रकृतिको संगम मात्र बनेका छैनन्। प्रचार प्रसार पनि तीव्र रूपमा भइरहेको छ। नरेनापुरको सन्तानेश्वर महादेवदेखि बाबा बर्फानीसम्मका गन्तव्य पदयात्रा र एक दिने घुमफिरका लागि रोजाईमा पर्न थालेका छन्। पूर्वाधार विकास र प्रचार प्रसारमा जोड़ दिन सके यी क्षेत्र भविष्यमा बाँकेको महत्वपूर्ण धार्मिक पर्यटनका लागि गन्तव्य बन्न सक्ने सरकारवालाको भनाइ छ।
14: बाँकेको नेपालगंजबाट चारपाङ्रे सवारी साधनमा करिब एक घण्टा र त्यसपछि करिब एक डेढ़ घण्टा पैदल यात्रामा पुग्न सकिन्छ नरेनापुर गाउँपालिकामा पर्ने सन्तानेश्वर महादेव क्षेत्रमा। नरेनापुर राप्तीसुनारी गाउँपालिकाको सीमा क्षेत्रमा रहेको अर्को बाबा बर्फानी लगायतका धार्मिक स्थल पछिल्लो समय आन्तरिक पर्यटकका लागि पुग्नै पर्ने गन्तव्य बन्दै गएको छ। धार्मिक आस्था र विश्वासले मात्रै होइन, नेपालगंजको गर्मी र शहरको कोलाहालबाट केही समय भए पनि प्रकृतिसँग रमाउन चाहनेहरू बढ़ेका कारण डाँडा काँडामा रमाउनेहरूको आकर्षणको केन्द्र बन्न थालेका छन्। नेपालगंजका सुनिता पन्थी,
15: आज आउँदा यस्तो आनन्द लाग्यो है, माथि पुगिसकेपछि मलाई त कोडा गिरीको याद आयो।
14: जंगल, पहाड़ी भूगोल र शान्त वातावरणले यहाँको यात्रालाई अझ रोचक बनाउने गरेको छ। यसैका कारण पनि पर्यटकहरूको संख्या बढ़दै गएको छ।
15: सोचे थिएन
9: यतिको रमाइलो हुन्छ भन्ने दुःख साथसाथै स्वर्गै पाए जस्तो भयो, रमाइलो भयो। जाँदाखेरि दुई घन्टा लाग्यो डाँडो चढ्दाखेरि, आउँदाखेरि ओह्रालो चाहिँ एकदम छिटो समय आयौँ क्या हामीहरू।
16: हाम्रो त धेरै अगाडि व्यस्त रहेछ,
14: विशेष गरी सन्तानेश्वर महादेव र बाबा बर्फानीसम्मको यात्रा धार्मिक दर्शनसँगै पदयात्राको अनुभव लिन चाहनेहरूका लागि उपयुक्त छ। बिहान नेपालगंजबाट यात्रा शुरू गरेर साँझसम्म फर्किन सकिने भएकाले यी गन्तव्यमा पुग्नेहरूलाई लक्षित गरी थप विकास गर्न सकिने सम्भावना छ भन्नुहुन्छ नाटा बाँकेका पूर्व अध्यक्ष श्रीराम सिग्देल।
10: बाबा बर्फानी भनेर रुकुन्देहीको मान्छे यहाँ आयो भने त सेमले फर्कनलाई अलिक गाह्रो पर्छ, अझ टाढाको मान्छेहरू सेमले फर्कन गाह्रो पर्छ। ऊ नेपालगञ्ज नै दुई दिन बस्छु, एक दिन यहाँ बस्ने, एक दिन नेपालगञ्ज बस्ने, एक दिन बागेरा सिनगुञ्जमा बस्ने किसिमबाट आयो भने त नेपालगञ्ज गन्तव्य भयो नि त। र नजिकै भएको यत्रो राम्रो पदमार्ग, त्यसपछि गएर धार्मिक पर्यटकीय गन्तव्य, प्राकृतिक सुन्दरता, हामीले यसको प्रचार प्रसार गर्न सकेका छैनौँ।
14: केही वर्ष अघिसम्म नजिकै रहेका सीमित स्थानीय वासीमाझ मात्र परिचित रहेका यी धार्मिक स्थलमा अहिले अन्य क्षेत्रबाट समेत मानिस पुग्न थालेका छन्। बाँकी, बर्दिया, कैलाली लगायत सीमावर्ती भारतीय क्षेत्रबाट पनि तीर्थालुहरू आउने गरेको नरेनापुर गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्त्याक शाह बताउनुहुन्छ।
17: बाबर खानीको पनि छ, अनि गोवर्धन धाम पनि छ, अनि सुन्दर पुन्दर पनि छ। त्यो चार ठाउँ एकदम राम्रो बनाएपछि मलाई लाग्छ कि सालमा 50,000 इन्डियाबाट आउँछ, सन्तानहरू आउँछ, भक्तहरू आउँछ।
14: धार्मिक पर्यटनसँगै स्थानीय अर्थतन्त्र चलायमान बनाउन पनि नरेनापुर राप्तीसुनारी गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रको विकासका लागि सरकारवाला जागरूक भएका छन्। लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्णा केसी नमुना।
18: कहिले आउँदा यो नाङ्गो डाँडो थियो, अहिले आउँदा विभिन्न मकैहरू चाहिँ विभिन्न फलफूलका बोटहरू देख्नुभयो। झन्डै 5 किलोमिटर लाएर यहाँ पानी ल्याइएको छ, भर्खर भन्दै अब 7-8 महिना हुन थाल्यो। भक्तजनहरूलाई चाहिँ नाच्ने गाउने भण्डाराको लागि चाहिँ भवनहरू बनेका छन्। इन्डियाका चाहिँ भक्तजनहरू अलिक बढी चाहिँ सन्तानेश्वर र बर्फानीमा जाने धार्मिक पर्यटकहरूको असाध्यै चाहिँ एउटा आकर्षणको केन्द्रबिन्दु बनेको छ। 7 किलोमिटर छ नरेनापुरको चाहिँ रोडबाट, चुरेको फेदीसम्म चाहिँ बाटो बनाउन बाँकी छ। यहाँ चाहिँ अलि फराकिलो गाडी फेदीसम्म आउनलाई सिडी सहितको चाहिँ बाटो बनाउने मेरो आफ्नो लक्ष्य पनि थियो।
14: तराईलाई सामान्यतया समथर भूभागका रूपमा बुझिन्छ, तर बाँकेको यही भूगोलभित्र रहेका अग्ला डाँडा, पहाड़ी थुम्का र त्यहाँ रहेका धार्मिक स्थलमा अवलोकन तथा भ्रमण गर्ने संस्कृतिको विकास भइरहेको छ। सड़कको स्तरोन्नति, व्यवस्थित पदमार्ग, खानेपानी, शौचालय, विश्राम स्थल, सुरक्षा र सूचना केन्द्र जस्ता थप आधारभूत पूर्वाधार निर्माण गर्न सके यी क्षेत्रलाई व्यवस्थित धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न अझ धेरै सजिलो हुने देखिन्छ। निशु जोशी, सीआईएन रेडियो कृष्णसार, नेपालगंज, बाँकी।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। धान गोड्ने बेला किसानले के सावधानी अपनाउने?
19: विषादी हाल्दाखेरि जहिले पनि विशेषज्ञको सल्लाह लिएर मात्र हाल्नुहुन्छ भने झारपात पनि हट्छ र यो समस्या पनि समाधान हुन्छ।
0: धान बालीमा गोडमेलदेखि रोगकिरा नियन्त्रणसम्मका विषयमा विज्ञसँगको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
0: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
20: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
0: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
20: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
0: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
20: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
21: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अहिले किसानका लागि धान गोडमेल गर्ने महत्वपूर्ण समय हो। यस समयमा खेतमा झारपात नियन्त्रणसँगै धानमा लाग्न सक्ने रोग तथा किराको नियमित निगरानी गर्नुपर्छ। धान बालीमा अपनाउनु पर्ने सावधानी र गोडमेल गर्ने सही तरिकाबारे राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुशवाहासँग हामीले कुराकानी गरेका छौं।
19: अहिले प्राय हाइब्रिडमा र त्यसै गरी साभा मन्सुली सबन एउटा जात छन्, त्यो बहुसंख्यक किसानले लगाउने गर्छन्। त्यहाँ चाहिँ उहाँहरूमा के देखिएको छ भने फल्स स्मोट, कालो पोकेको समस्या देखिएको छ
0: धानमा,
19: होइन धानको। त्यसले गर्दा कालो पोके देखियो भने धानको क्वालिटी डिटोरिएट हुन्छ, चामलको क्वालिटी घट्छ है। त्यसै कारणले उहाँहरूले सक्दो चाहे यो फल्स स्मोट हाइब्रिड धानमा लगाउनु भएको छ अथवा साभा मन्सुली लगाउनु भएको छ त्यस्ता धानहरूमा कम्तीमा फल्स स्मोटको समस्या समाधान गर्न धान चाहिँ बुटिङ स्टेजमा छ अर्थात फूल फुल्नुभन्दा 15-20 दिन पहिला एकचोटि कम्तीमा कपर अक्सिक्लोराइड स्प्रे गर्न लगाउनुहोस् अथवा गर्नुहोस्। त्यसले गर्दाखेरि यो फल्स स्मोटको समस्या देखिँदैन। यदि गर्नु भएन भने धानको क्वालिटी घट्छ र त्यसपछि धान यो व्यापारीले पनि किन्दैन र आफूलाई खान पनि अनुपयुक्त जस्तो हुन जान्छन्, एउटा कुरा। दोस्रो कुरा के देखिएको छ भने पोटासको कमी व्यापक रूपमा देखिएको छ किसानको खेतहरूमा, होइन। त्यसै कारणले पोटासको समुचित मात्रा यदि खेतमा पोटास हाल्नु भएको छैन र पात पहेँलो छ भने बुझ्नुहोस् खेतमा पोटासको कमी छ, पोटास हाल्नुहोस्। त्यसपछि 2-2.5 किलो कट्ठा प्रति अथवा 2.5-3 किलो कट्ठा प्रति रोप्नीमा दिन सकिन्छ पोटास। त्यसै गरी युरियाको कमी छ कि पोटासको कमी छ त्यो मैले पहिले नै वर्णन गरेँ, पात कस्तो किसिमको पहेँलो भएको त्यो छुट्याएर मात्र गर्नुहोला। अर्को समस्या पहाड़मा विशेष गरी ब्लास्टको समस्या, मरुवाको समस्या देखिएको छ व्यापक रूपमा। समस्या देखियो भने त्यही हिनोसान अथवा कासुबी, कासुगामाइसिन 2 ml प्रति लिटरका दरले छर्यो भने 2 चोटि कम्तीमा छर्नुहोला, त्यसपछि यो समस्या समाधान हुन्छ। तराईमा चाहिँ ब्याक्टेरियल लिफ ब्लाइटको समस्या व्यापक रूपमा देखिन्छ।
0: त्यो भनेको कस्तो हुन्छ?
19: ब्याक्टेरियल लिफ ब्लाइट भनेको पात माथिबाट नै खरानी कलर हुँदै आउने, सुक्दै जाने है, माथिबाट नै सुक्दै जान्छन्। त्यो समस्या छ भने स्ट्रेप्टोमाइसिन, टेट्रासाइक्लिजिन, साइक्लिन, यो चाहिँ यो ब्याक्टेरिसाइडहरू हुन्छन्, त्यो चाहिँ 1.5 ml प्रति लिटर पानीको दरले स्प्रे गर्यो भने यो समस्या समाधान हुन्छ। तर सबभन्दा राम्रो उपाय के हो भने हामीले बिउ प्रमाणित स्रोतबाट लिनुपर्छ, सरकारले सिफारिस गरेको बिउ लिनुपर्छ र त्यस्तो बिउ लिँदाखेरि उपचार गरेको बिउ लिनुपर्छ। त्यस्तो बिउ हामीले लिन्छौँ, क्वालिटी सिड भनौँ, गुणस्तरीय बिउ लियो भने किसानका थुप्रै समस्याहरू समाधान हुन्छ र 20-25% स्वतः उत्पादन बढ्न जान्छ।
0: अहिले अब धान गोड्ने समय छ नि, त यो धान गोड्ने समयमा चाहिँ किसानले के गल्ती चाहिँ गर्नु हुँदैन जसले धान उत्पादनमा चाहिँ प्रत्यक्ष अब प्रभाव पार्छ?
19: किसानले चाहे किसान दाजुभाइले अहिले के गर्ने भने धान गोड्ने बेलामा उहाँको खेतमा चाहे लेबरको अभाव छ, श्रम श्रमिकको अभाव छ भने उहाँले झारनाशक विषादी जस्तै हामीले सोडियम बिसपाइरिभेक नोम्नी गोल्ड भन्यौं त्यो उहाँले स्प्रे गर्न सक्नुहुन्छ। मात्रा मिलाएर मात्र छर्नुहोला, मात्रा धेरै बढाएर गर्नुहुन्छ धेरै झार मर्छ, धेरै मात्रा त्यस्तो सोच गर्नु हुँदैन, त्यसले धानमा, धानको पाटमा, धानको बोटमा चाहिँ नकारात्मक प्रभाव पारेर उत्पादन सबभन्दा उत्तम उपाय हो। हातले जहाँ चाहिँ कमर्सियल खेती छ, जहाँ चाहिँ श्रम शक्तिको अभाव छ, त्यहाँ चाहिँ विषादी हाल्दाखेरि जहिले पनि विशेषज्ञको सल्लाह लिएर मात्र हाल्नुहुन्छ भने झारपात पनि हट्छ र यो समस्या पनि समाधान हुन्छ।
0: पानी केही कम गर्ने अनि धान गोड्ने गर्नुहुन्छ कि कतिपय उसमा चाहिँ, त्यो चाहिँ सही हो कि होइन?
19: ठिक छ, पानी कम गरेर धान गोड्दा पनि सजिलोको लागि गर्नुहुन्छ, होइन, त्यो सही नै हो।
0: धान गोडिसकेपछि चाहिँ कतिपयले मल हाल्नुहुन्छ रासायनिक मल, होइन?
19: हो, धान गोडेपछि जहिले पनि हामीले 2 चोटि रासायनिक मल कम्तीमा नाइट्रोजन हाल्ने हो, युरिया हाल्ने हो, एउटा 20-25 दिनमा गोडेको 20-25 दिनमा, अर्को चाहिँ दोस्रो गोडाई हामी गर्छौँ 50-60 दिनमा गर्ने गर्छौँ, दोस्रो चोटि गोडाई गरेपछि पनि हामीले मल हालिदिने हो युरिया र डिएपी पोटास त सुरुमै दिएका हुन्छौँ, त्यो दिनु पर्दैन, इनकेस समस्या देखियो भने हामी दिन सक्छौँ।
0: कतिपयले चाहिँ एकदमै धेरै राम्रोसँग गाज आउँछ भनेर बोटलाई यस्तो समयमा यसरी हल्लाउने गर्नुहुन्छ कि त्यो चाहिँ गर्न उपयुक्त हुन्छ कि हुँदैन?
19: त्यो बोटलाई हल्लायो भने धेरै रिसर्चहरूले अनुसन्धानले के देखाएको छ भने बोटलाई हावा जुन हामी बहने हावा जुन बहने गर्छ त्यसले पनि बोट हल्लाइरहेको हुन्छन्। गाज आओस् भने धेरै बोट हल्लाउनु पर्दैन, प्राकृतिक रूपमै बोट हल्लिरहेकै हुन्छन्। तर धेरै किसानले के गर्छन् भने यो लट्ठीको सहयोगले पनि बोट हल्लाउने गर्छन्, होइन त्यो पनि ठिकै हो। त्यसले पनि धानलाई स्वस्थ हुन, किराहरू छ भने किरा झार्न सहयोग गर्छन् र त्यसबाट धानको वृद्धि विकास राम्रो हुन्छ।
0: कति कति बेला चाहिँ यो पानी लगाउने?
19: पानी हेर्नु, सबभन्दा पानी लगाउँदाखेरि हामीले एक त रोप्ने बेलामा पानी लगाउनु पर्यो, दोस्रो चाहिँ क्रिटिकल स्टेज भनेको फूल फुल्ने बेला हो। फूल फुल्ने बेलामा फूल फुल्नुभन्दा 15 दिन पहिलादेखि लिएर फूल फुलेको 10-15 दिनसम्म पानी कम्तीमा माटोमा चिस्यान भइराख्यो भने उत्पादन घट्दैन।
0: बाबाधाम जाँदै गरेका 3 नेपाली तीर्थयात्रीको दुर्घटनामा मृत्यु भएको छ। अस्पतालमा हुने हरेक मृत्युको चिकित्सकीय कारण खुलाउनु पर्ने भएको छ। सो कुराको डिजिटल अभिलेख समेत अनिवार्य गरिएको छ। समिति बैठकमा मर्यादित भएर प्रश्न गर्न गृहमन्त्री गुरूङको आग्रह छ। सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त हुनुभएको छ। आजै मन्त्री परिषद विस्तार गरिएको छ। 4 मन्त्रीले शपथ।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
22: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 98548117, 98545562, 048-45562, 049-4211-30 सम्पर्क गर्न सकिनेछ।
22: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
22: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
22: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
22: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
22: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
22: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
22: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
22: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली। हावाहुरी चलेको बेला के गर्ने?
23: घरको झ्याल र ढोका बन्द गर्ने,
22: आगोका स्रोतहरू बन्द गर्ने,
23: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
22: भीड़भाड़मा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
23: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
22: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
23: हावा हुरी चलेको बेला के नगर्ने,
22: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने,
23: बिजुलीको तार लत्रिएको छ भने नछुने,
22: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
23: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
22: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
4: दुध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल केको टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
6: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
7: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
8: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
7: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
8: त्यसो भए ध्यान दिएर सुन्नी।
9: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी, भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
8: सुन्नु भए त
7: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
5: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
2: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।

0: Radio Annapurna Nepal 94 megahertz.
1: Radio Pau Ghatana Bishayako Sashakta Samvad
2: powered by Thukka Sath Vyapar Vyavsay Garna Arthik Jokhim Kam Garna Vishwas Hamilai Garna United Azure Insurance United by Trust.
3: नमस्कार श्रोता, कार्यक्रम रेडियो पावरमा स्वागत छ। म भूपाल रुजेल। तपाईँ यो कार्यक्रम हरेक दिन यसै समयमा रेडियो अन्नपूर्ण नेपाल सहित साथै प्रदेशका दर्जनौ एफएम रेडियो मार्फत हामीलाई एकै साथ सुन्न सक्नुहुन्छ। नेपाली कांग्रेस एउटा निर्णायक फेजमा पुगेको छ, वारफारको तहमा। अब के होला कसो होला, धेरैले यो असली बाजेको पीड़ा पसल खोजे जस्तो। कांग्रेसको आधिकारिकताको र कता, किनकि दुईजना सभापति दुईतिर र विशेष महाधिवेशनको विपक्षमा रहेकाहरूको राष्ट्रिय भेला र यसमा सभापति शेरबहादुर देउवाले गर्दै गरेको सम्बोधन पछाडि अर्को एउटा तरंग सिर्जना भएको छ र त्यो पक्ष त आधिकारिकता आफैतिर आउने दावी गरिरहेको छ। कांग्रेसभित्रको कचिंगल र असली कांग्रेस, आधिकारिक कांग्रेस, यसको पक्षमा आजको कार्यक्रममा कुराकानी हुनेछ। हामीसँग अधिवक्ता सुशील सापकोटा हुनुहुन्छ। सुशील शर्मा सापकोटाजी, म तपाईँलाई कार्यक्रम रेडियो भारमा स्वागत गर्छु।
4: हजुर नमस्कार।
3: कांग्रेसको विवाद जो छ, यो असली बाजेको पेडा पसल छुटाउन गाह्रो भए जस्तै असल कांग्रेस छुटाउन गाह्रो भयो भन्दैछन् मान्छेहरू। खास कुन असल कांग्रेस
4: यस्तो हुन्छ, आजका मितिसम्म सर्वोच्च अदालतले संयुक्त इजलासबाट भएको फैसलालाई पुनर्गणनको अनुमति दिइसकेपछि अहिले हामी कुन अवस्थामा पुगेको कांग्रेसलाई हेर्न सक्छौ भन्नुहुन्छ भने, निर्वाचन आयोगले आधिकारिकता गगन थापा समूहको कांग्रेस लेभल समूह भने अहिलेलाई समूहको कांग्रेसलाई दिएको अवस्था रह्यो। अर्थात विशेष महाधिवेशनलाई चाहिँ निर्वाचन आयोगले आधिकारिकता दिएर त्यसलाई मान्यता दिएर त्यो समूहबाट आएको अध्यक्ष सभापतिलाई चाहिँ कांग्रेसको आधिकारिक सभापति मानेको कारणलाई त्यो विषयलाई लिएर चाहिँ सर्वोच्चहरूमा रिट दायर भएको थियो। पहिलो कुरा
3: हजुर,
4: त्यो रिट दायर हुँदाको अवस्थामा त्यो रिट निवेदनमा अन्तरिम आदेश पनि माग गरिएको थियो। अन्तरिम आदेश माग गरिएको अवस्थामा अन्तरिम आदेश प्राप्त भएको हुने थियो भने शेरबहादुर देउवाको सभापतिको आधिकारिकता कायम रहन्थ्यो। अर्थात पूर्ण बहादुर खड्कालाई चाहिँ कार्यवाहक अध्यक्ष जुन नियुक्ति गर्यो त्यो नियुक्ति त्यो सिफारिस के हुन्थ्यो भन्दा कायम रहन्थ्यो। तर अन्तरिम आदेश नदिएको कारणले गर्दा के भयो त भन्दाखेरि, निर्वाचन आयोगले गरेको निर्णयलाई चाहिँ सर्वोच्च अदालतले पनि उक्त संयुक्त इजलासको फैसला नभएको समयको लागि के मान्यो भन्दाखेरि आधिकारिकता मान्यो। त्यो आधिकारिकता मानेर संयुक्त इजलासले के फैसला गर्यो भन्दाखेरि, निर्वाचन आयोगले गरेको निर्णयलाई सरल गरियो। सरल गरिसके पछाडि अब पुनर्वलोकनमा के भयो त भन्दाखेरि, संयुक्त इजलासको फैसला उपर चाहिँ पुनर्वलोकन परेको हेर्नुहोस्। त्यसो हुँदाखेरि संयुक्त इजलासको फैसला उपर पुनर्वलोकन परेर अनुमति पाउँदाखेरिको अवस्थामा आज कुन अवस्थामा छौँ हामी भन्दाखेरि, निर्वाचन आयोगले आधिकारिकता दिएको कांग्रेसको एउटा समूह भयो भगवान थापाको सभापतित्वमा, र त्यो सभापतित्वलाई चाहिँ के गरिएन त भनेर अन्तरिम आदेश दिएर ती त्योभन्दा अघिल्लो फेजमा जान अदालतले मानेको थिएन। र अहिले आजको दिनमा चाहिँ के रहन्छ भन्दाखेरि, सर्वोच्च अदालतले निर्वाचन आयोगले दिएको आधिकारिकतामाथि होइन, संयुक्त इजलासले गरेको फैसलामाथि पुनर्वलोकन गर्नको लागि अनुमति दिएको हेर्नुहोस्। पुनर्वलोकन भनेको चाहिँ के हो भन्नुहुन्छ भने, सर्वोच्च अदालतको संयुक्त वा पूर्ण इजलासले गरेको फैसलामा कुनै पनि प्रकारको नजरीगत वा कुनै पनि नयाँ तथ्य फेला पारेको अवस्था रहेछ भने त्यसपछि पुनर्वलोकन गरेर हेर्नको लागि दिन अनुमति हो। र आजका मितिमा के छ भन्नुहुन्छ भने, निर्वाचन आयोगले जसलाई आधिकारिकता दिएको थियो त्यो आधिकारिकता दिएको अवस्था नै आज कायम रह्यो। र अब हाम्रो यो सम्बन्ध सर्वोच्च अदालतको कार्यविधिगत प्रक्रियाबाट हेर्दाखेरि पनि अन्तरिम आदेश संयुक्त इजलासबाट प्राप्त नभइकन फैसला भएको कारणले गर्दा आजका मितिमा चाहिँ गगन थापा नेतृत्वको कांग्रेस नै आधिकारिकता हो भनेर हामीले कानून र विधि र संविधान मान्नेले मान्नुपर्छ।
3: भनेपछि असली बाजेको पसल भाइवाला भयो
4: आजका मितिमा। भोलि पुनर्वलोकनको निर्णय के आउँछ त आफ्नो पाटामा रह्यो हेर्नुहोस्। भोलि पुनर्वलोकन हुँदाखेरि कहिलेकाहीँ हामीले धेरै मुद्दाहरूमा नभने कहिलेकाहीँ भने मैले प्राय प्राय मुद्दाहरूमा चाहिँ पुनर्वलोकनको निष्ठा पढाएर मुद्दा उल्टिएको पनि देखिन्छ संयुक्त इजलासको, तर धेरै मुद्दाहरूमा चाहिँ साधिकै निर्णय भएर रहेको पनि हामी देख्छौँ। तर मैले भन्न खोजेको त्यो हुन्छ भन्न खोजेको प्रक्रियाको कुरा मात्रै गरेको, र भोलि पुनर्वलोकन गर्दाखेरि चाहिँ पुनर्वलोकन तहबाट पूर्ण इजलासले फैसला गर्दै गर्दाखेरि चाहिँ संयुक्त इजलासको फैसला उल्ट्याइदियो अवस्था आयो भने, त्यो आएको अवस्थामा चाहिँ शेरबहादुर देउवा समूहको कांग्रेस अध्यक्षता पाउने भयो। तर आज अदालतमा मुद्दा विचाराधीन रहेको हुँदाखेरि आजका मितिसम्म अर्थात संयुक्त इजलासको फैसलालाई पुनर्वलोकन गरेर त्यो निर्णय नआउँदाको मितिसम्म चाहिँ गगन थापाको सभापतित्व नि भएको विशेष महाधिवेशनको आधिकारिकता पाइरहेको छ त्यो मितिसम्मको लागि भने हामीले
3: अब मानौ सर्वोच्च अदालतको पूर्ण इजलासले यो निर्णय उल्टाइदियो भने यहाँ आफैले गरेको निर्णय पनि बदर गर्यो सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णय पनि बदर हुने भयो यदि त्यो भयो भने चाहिँ निर्वाचन गर्ने प्रयोजनार्थ काँग्रेसको आधिकारिकता टुङ्गिएको थियो त्यो बेला माघको दुईमा 2082 यसको अर्थ फागुन 21 को चुनावको वैधतामाथिको पनि प्रश्न होला नि फेरि के हुन्छ
4: त्यो चाहिँ के हुन्छ सामान्यतया कानूनले के भन्छ भन्नुहुन्छ भने कुनै पनि आदेश निर्णय वा बदर हुने वा सदर हुने अवस्थामा त्यो निर्णय भन्दा अघिल्लो फेजमा भएका काम कारवाहीहरूलाई चाहिँ हामी के मान्छौँ भन्दाखेरि चाहिँ त्यसलाई हामीले सदर मान्छौँ मैले उदाहरणको रूपमा चाहिँ लोकमान कार्कीको नियुक्तिको प्रक्रियालाई संविधान त असंवैधानिक मानेको थियो तर निजले गरेका काम चाहिँ के भएका थिए वैधानिक भएका थिए त्यसो हुँदाखेरि अदालतले निर्णय दिनुभन्दा अगाडि जो निर्णयले जो कार्यलाई वा जुन समितिलाई वा जुन पक्षलाई अवैधानिक वा बदरभागी गर्छ त्यो बदरभागी हुनुभन्दा अघिल्लो मितिसम्म गरेका कामले चाहिँ कानुन रूपमा मान्यता प्राप्त गर्छन् त्यसो हुँदाखेरि निर्वाचन आयोगले अधिकारिता दिएर निर्वाचनमा गएको काँग्रेस पार्टीको चिन्ह रूप चिन्ह भयो रूप चिन्हबाट चुनाव लडेको र अवस्थाले गर्दाखेरि त्यो अवस्थासम्मको अवस्थालाई चाहिँ हामीले अवैधानिक भन्न मिलेन जुन मितिमा निर्णय आउँछ त्यो मितिदेखि पछि चाहिँ काँग्रेसको आधिकारिकता विशेष महाधिवेशनले पाएको छैन भनेर मान्नुपर्ने हुन्छ त्यो हामीले अनुमान एजम्सन गरौँ अहिलेलाई त्यो अवस्था आउँदाखेरि चाहिँ अब त्यो एजम्सनमा हामीले के मान्नु पर्यो भने विशेष महाधिवेशनको कार्य प्रक्रिया चाहिँ रित पुगेको रहेनछ भनेर मान्दै गर्दा कहिले बानी हो त भन्दाखेरि विशेष महाधिवेशनको लागि पूर्ण इजलासको फसला आउँदाखेरि आउने हो त फसला आएका मितिभन्दा अघिल्लो मितिसम्म गगन थापा नेतृत्वको काङ्ग्रेसले गरेको कामलाई चाहिँ फेरि अवैधानिक भन्न चाहिँ मिल्दैन त्यो संवैधानिक कानुनी व्यवस्था
3: होइन त्यो त एउटा भयो तर जो चिज आफैमा अवैध हुन्छ व्यक्ति त्यसले गर्ने कामहरू चाहिँ वैध हुन सक्छन्
4: यस्तो हुन्छ
3: प्रश्न यो नि
4: जो चिज आफैमा अवैधानिक हुन्छ भन्दै गर्दाखेरि सर्वोच्च अदालतको फसला संयुक्त इजलासको फसला कुरा गरेँ मैले त्यसपछि निर्वाचन आयोगको निर्णय भन्यौं निर्वाचन आयोगलाई संविधानले के गर्यो भन्दा राजनीतिक दलसँग जोडिएका ती निर्णयहरू गर्ने अधिकार संविधानले प्रदान गर्यो हेर्नुहोस् संविधानले प्रदान गरेको उक्त निर्णयभित्र रहेर कार्य सम्पादन गरेर निर्वाचन आयोगले दिएको निर्णय चाहिँ के हो त भन्दाखेरि आजका मितिसम्म चाहिँ के भयो भन्दाखेरि कार्यान्वयनमै रह्यो बाध्यतात्मक अवस्थामा नि कार्यान्वयनमा रह्यो त्यसलाई किन मानियो भन्दाखेरि अन्तरिम आदेश प्राप्त भएको छैन अन्तिम आदेश प्राप्त भएको छैन भन्नुको के हो भन्दा संयुक्त इजलासले गरेको फैसला चाहिँ पुनावलोकन भोलि के हुन्छ हामीलाई हेर्ने बाँकी रह्यो तर निर्वाचन आयोगले गरेको निर्णय चाहिँ के भयो भन्दाखेरि चाहिँ कानून त वैधानिकता अहिलेसम्म प्राप्त गरिरहेको अवस्था रह्यो त्यसो हुँदाखेरि कानून त वैधानिकता प्राप्त गरेको अवस्थामा अघि बढ़िरहेको एउटा राजनीतिक दलको निर्णय चाहिँ त्यो मितिसम्म कायम रहन्छ त्यो मितिसम्म वैधानिक हुन्छ जसलाई निर्वाचन आयोगले राजनीतिक दलको मान्यता दिएको छ र निर्वाचन आयोगले के गर्यो गगन थापा नेतृत्वको सभापति दललाई मान्यता दियो र विशेष अधिवेशनलाई पनि मान्यता दियो विशेष अधिवेशनलाई मान्यता प्राप्त गरेर त्यहाँ अन्तरिम आदेश जारी नभइकन आजको मितिमा आइरहेको र संयुक्त इजलासको फैसलालाई मात्रै पुनावलोकन हुने हुँदाखेरि निर्वाचन आयोगको निर्णय आजका मितिसम्म सही रह्यो भने त्यो मितिसम्म चाहिँ हामीले के मान्नु पर्यो भन्दा वैधानिक मान्नु पर्यो र कुनै पनि काम कारवाही कानून त के हुन्छ भन्दाखेरि जुन मितिबाट प्रयोग हुन्छ त्यो मिति चाहिँ लागू हुन्छ र कानून कहिले पनि पश्चादर्शी नहुने हुँदाखेरि हिजो भएका निर्णयलाई चाहिँ पूर्ण इजलासले गरेको फैसलाको अघिल्लो मितिदेखिबाट अस्ति बदर भएको भनेर मान्न सक्दैनौ त्यो मितिदेखिबाट मात्रै कार्यान्वयन हुन्छ भन्ने चाहिँ कानुन सिद्धान्त हो
3: अब त्यसो भए अहिले देउवा पक्षले भनौ यो दुईटै समूहसम्म हो कि अहिले एउटा गगनवाला चाहिँ पार्टी हो देउवावाला चाहिँ समूह हो के हो
4: यस्तो हुन्छ अहिले हामीले राजनीतिक दलको आस्था राजनीतिक सिद्धान्त राजनीतिक दल सम्बन्धी कानुनी व्यवस्थालाई हेर्दाखेरि समूह भन्ने त राजनीतिक दलभित्र रहँदैन त्यो गुटबन्दी हाम्रा राजनीतिक दलहरूले शासन सत्तामा गठबन्धन गर्नको लागि सत्ता गठजोड गर्नका लागि गुट बनाउने एउटा भिडन बनाएका कुरा हो तर राजनीतिक दल सम्बन्धी कानूनले चाहिँ एउटा दलभित्र एउटा समूह र अर्को समूह अंश बन्दा जस्तो व्यवस्था गर्दैन यहाँ त्यसो हुँदाखेरि कानून त निर्वाचन आयोगले दिएको निर्णयलाई आधिकारिकता मानेर आजका मितिसम्म त्यही निर्णय कायम रहेको पुनर्वलोकन गर्नको निर्णय आउन बाँकी रहेको हुँदाखेरि चाहिँ काँग्रेसको आधिकारिकता निर्णय आजका मितिसम्म अर्थात् आजका मितिसम्म भन्दाखेरि पनि पुनर्वलोकनको फैसला नभएका मितिसम्म चाहिँ गगन थापा सभापति पार्टीको र नेपाली काँग्रेसको समूह त्यो नेपाली काँग्रेसको आधिकारिक समूह भनेर हामीले मान्नुपर्ने हुन्छ र आधिकारिक नेपाली काँग्रेस भनेको चाहिँ गगन थापा नेतृत्वको जुन दिनसम्म पूर्ण इजलासको फैसला आउँदैन पुनर्वलोकनबाट त्यो मितिसम्ममै त्यो मितिसम्म चाहिँ के भयो भन्दा कानून त गगन थापा नेपाली काँग्रेसको सभापति र नेपाली काँग्रेसको सभापतिमा महाधिवेशन विशेष महाधिवेशन आजका मितिसम्म चाहिँ अन्तरिम आदेश नभएकोले फेरि जोडेँ मैले नभएकोले गर्दा त्यो मितिसँग चाहिँ काङ्ग्रेसको मूल फेज आधिकारिक काङ्ग्रेस भनेको भनौँ रुख चिन्ह भएको काङ्ग्रेस नै के हो त भन्दा गगन थापा सभापति भएको काङ्ग्रेस नै हो भनेर हामीले कानुन त मान्नुपर्छ।
3: अहिले त्यसो भए देउवा समूहले गरिरहेको काम चाहिँ के हो? म प्रकाश सायमीको एउटा टिप स्टेटस हेरिरहेको थिएँ, बडो घतलाग्दो जुलुसमा हिँड्ने अनुहार सरदर एउटै हुन्छ, दूध बिग्रे दही बन्छ, कार्यकर्ता बिग्रे दलाल हुन्छ। सम्भवत उयो काङ्ग्रेसको एउटा पक्षलाई लक्षित उहाँको झटारो थियो।
4: हजुर, मैले यसलाई यसरी निवेदन गरेँ, म एउटा निवेदन के गर्छु भने हामी विधिको शासनमा छौँ, हामी कानुनी स्वतन्त्रतामा छौँ र चाहे हामी मैले फेरि समूह भने देउवा समूहको भनौँ वा गवान समूहको भनौँ, काङ्ग्रेस कान्त्र कुरा गरेको मैले समूह भनौँ, त्यो समूहबाट अदालतलाई, न्यायपालिकालाई, संविधानलाई, कानूनलाई विश्वास गरेर सर्वोच्च अदालतमा गइसकेपछि सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णय अन्तरिम आदेश दिएर त्यो निर्वाचन आयोगको निर्णयभन्दा अघिल्लो मितिसम्मको स्थितिमा नपुर्याएको अवस्थामा, अर्थात् निर्वाचन आयोगको निर्णयभन्दा अघिल्लो मितिमा के थियो भन्दाखेरि पूर्णबहादुर खड्काको कार्यभार सभापतिको अवस्था थियो, त्यो अवस्थासम्म अदालतले के गरेन भन्दा अन्तरिम आदेश दिएर पुर्याएन। नपुर्याउँदाखेरि के मान्नु पर्यो, निर्वाचन आयोगले गरेको निर्णय अन्तरिम आदेश नभएको कारणले गर्दा त्यो निर्णय चाहिँ आजका मितिसम्म कन्टिन्यू आइरहेको छ। मात्रै के हो भने विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय र त्यो निर्णयलाई सदर गर्ने संयुक्त इजलासको फैसलालाई चाहिँ अन्यथा नभएको अवस्थासम्म हामीले के मान्नु पर्यो भन्दाखेरि नेपाली काङ्ग्रेस चाहिँ गगन थापाको आधिकारिकतामा छ भनेर मान्नुपर्छ र शेरबहादुर देउवा समूह भने अहिले पनि फेरि उहाँहरूले सर्वोच्च अदालतमा पुनर्वर्णको निवेदन रिट जाप्ता गर्ने रिटमा उहाँहरूले रिट खारेज भएको अवस्था र आजका मित्र पुनर्वर्णको निष्ठा पाएको अवस्थामा हामीले के मान्नु पर्थ्यो भने शेरबहादुर देउवा त्यहाँ पनि धेरै कानुनका दिग्गजहरू हुनुहुन्छ, कानुनका कानुन व्यवसायहरू पनि हुनुहुन्छ, त्यहाँ कानुन व्यवसाय वरिष्ठ अधिवक्ताहरू पनि त्यहाँ हुनुहुन्छ त्यो समूहमा, र उहाँहरूले कानुन संविधान त बुझ्नुभएको होला, मान्नुभएको होला। त्यसो हुँदाखेरि उहाँहरूले अहिले शेरबहादुर देउवालाई पाल्टो भन्दाखेरि नेपाली काङ्ग्रेस चाहिँ गगन थापाको आधिकारिकतामा छ भनेर मान्नुपर्छ र शेरबहादुर देउवा समूह भने अहिले पनि फेरि उहाँहरूले सर्वोच्च अदालतमा पुनर्वर्णको निवेदन रिट जाप्ता गर्ने रिटमा उहाँहरूले

0: किन भन्नुहुन्छ भने अदालतले के गर्दैछ आजका मितिसम्म भन्दाखेरि त्यो आधिकारिकता हुन् भनेर भनेको छैन. मात्रै के भयो भने संयुक्त इजलासले गरेको फैसला चाहिँ पुनरावलोकन गरेर हेर्न सक्ने अवस्था रहेको भन्ने निर्णय भएको होइन. त्यसो भए पुनरावलोकन गरेर हेर्न सक्ने अवस्थामा मान्दै गर्दाखेरि आज के मान्नुपर्छ भने निर्वाचन आयोगको निर्णयलाई परिवर्तन भएको छैन, संयुक्त इजलासको फैसला पुनरावलोकन गरेर हेर्ने भन्ने मात्रै कुरा भएको हो. त्यो हुँदाखेरि आजका मितिसम्म श्री गगन थापाको विशेष महाधिवेशनबाट छानिएको सभापति चाहिँ आधिकारिकता नै हो. जबसम्म संयुक्त इजलासको फैसलालाई पुनरावलोकन रोगबाट परिवर्तन गरिँदैन भने त्यही कायम रहन्छ.
1: भनेपछि देउवा पक्षले अदालतको अवहेलना गरिरहेछ.
0: एकदम मजाले प्रश्न, किनभने अन्तरिम आयोग
1: तर सरकार त सम्हाल्न सक्दैन अदालतको अवहेलना गर्दा. उनलाई विदेशमा हुँदा दुई पताल खोज्यो सकेन, अहिले नेपालमा यत्रो भव्य स्वागत भयो, यहाँ आउँदा पनि उसले त फेरि किनकि ऊ त ब्याग छ सरकार.
0: अहिले यस्तो हुन्छ,
1: यो सरकार रुल अफ ल कायम गराउन सक्दो रहेछ नि त. तपाईँले भनेको शब्द लिने
0: अदालतको अवहेलना भन्ने प्रश्न चाहिँ सरकारसँग वा नागरिकसँग जोडिएको विषय होइन. हेर्नुहोस्, त्यो चाहिँ के हो भने अदालत स्वयंले आफूले गरेका निर्णय अनुसारले कुनै पनि संस्था, कुनै पनि व्यक्ति वा राजनैतिक दल चलेन भने उसलाई चाहिँ अदालतको अवहेलनालाई कारवाही गर्ने विषय हो. अदालत आफूले टिप्पणी उठाएर वा तपाईँ हामी जो कोही व्यक्ति नेपाली नागरिकले चाहिँ अदालतको यहाँ अवहेलना भयो भनेर उजुर हाल्ने निवेदन हाल्ने व्यवस्था हुन्छ. त्यसो हुँदाखेरि आजका मितिमा सरकार र नेपाली काङ्ग्रेसको बीचको अवहेलनाको प्रश्न जोडेर आउँदैन. यहाँ हेर्नुहोस्, जहाँसम्म शेरबहादुर देउवालाई समाउने वा पक्राउ पुँजी जारी गर्ने वा सर्वोच्च अदालतबाट पक्राउ पुँजीको लागि अन्तर्मा जारी गरेर स्थगन गरेको अवस्थासम्मका व्यवस्था भयो, त्यसपछि सरकारका पक्षमा हामी आलोचना समर्थन गर्ने कुरा पाटो हेरौँला कमजोरी भएको कुरालाई.
1: तर
0: आज नेपाली काङ्ग्रेसको वैधानिकताको प्रश्नमा, नेपाली काङ्ग्रेसको आधिकारिकताको प्रश्नमा, नेपाली काङ्ग्रेसले जारी गरेको सेवासँगले जारी गरेको रिट निवेदन खारेज भए पछाडि पुनर्वलोकनको अवस्थामा आउँदाखेरिको कानुनी अवस्थामा चाहिँ हामीले विशुद्ध रूपमा राज्य संवतन्त्र होइन नेपाली काङ्ग्रेसको दुई थेमा र अदालतको निर्णय बीचलाई र निर्वाचन आयोगको निर्णय बीचलाई मात्रै हामीले कम्पेयर गरेर हेर्नुपर्ने हुन्छ. र यो अवस्थामा चाहिँ हामीले सरकारलाई यहाँ समावेश गर्नुपर्ने अवस्था हुँदैन, किनभने राज्यका तीन अङ्ग मध्ये न्यायपालिका स्वतन्त्र अङ्ग हो र न्यायपालिकाले त्यो निर्णय गर्दाखेरि आफूले गरेको निर्णय आजका मितिलाई पुनर्वलोकन निर्णय नदिएसम्म शेरबहादुरलाई प्रधानमन्त्री सभापति मान्नु वा पूर्णबहादुर खड्कालाई पनि कार्यभार सभापति नै मान्नु भनेको निर्वाचन आयोगको निर्णय चाहिँ बदर हुनु अगाडि नै उनीहरूले अदालतलाई प्रभाव पार्न खोजेको चाहिँ देखिन्छ. यो चाहिँ कदापि पनि कानुन संहिताको विपरीत हुन्छ भन्ने मलाई लाग्छ.
1: तर सरकार पनि तपाईँको निष्कलङ्कित रहन सकेको छैन नि त. काङ्ग्रेस सभापतिमाथिको टार्गेट र आजको दिनमा उहाँ नेपाल फर्किँदै गर्दा देउवाजीले त अदालतदेखि सरकारसँग मिलाएर आउनुभयो भन्ने समयका चर्चाहरू चलाइए. हेर्नुहोस् त,
0: हो चर्चाहरू चलाइए, सरकारले अब अनुसन्धान गर्ने कुरामा कसरी गरियो भन्ने कुरा एउटा पाटो रहला. त्यो कुरामा आलोचनाबाट सरकार पनि मुक्त भएको हामीले भन्न सक्दैनौ. हामीलाई तपाईँ हामीले एउटा कुरा के मान्नु पर्यो भन्नुहुन्छ भने यो देश विधि र कानून र प्रक्रिया अनुसारले चलोस्, चाहे यहाँ सरकारमा जोसुकै व्यक्ति आओस्, चाहे जुनसुकै राजनीतिक दलको सत्ता होस् भन्ने कुरालाई हामीले आकलन नगरौं. सबैले अदालतको आदेश पनि पक्षपातविहीन रूपमा कुनै पनि दलीय एजेण्डामा नरहिकन कुनै पनि व्यक्ति विशेषबाट कुनै पनि दल विशेषबाट नियुक्ति हुनुभएको न्यायाधीशले पनि दल विशेषभन्दा माथि गएर न्याय संविधानलाई आत्मसात गरेर निर्णय दिने अवस्था हामीले प्राप्त गरौं भन्ने तपाईँ हामी सबैको कामना हो. हेर्नुहोस्, त्यसो हुँदाखेरि मेरो निवेदन गराए के हो भने आजको दिनमा सरकारले पनि सही तरिकाले न न्यायपालिकालाई न न्यायपालिकाले सही तरिकाले जनतालाई आश्वासन विश्वस्त पार्न सकेको अवस्था छ. त्यो तपाईँ हामी सबै नेपाली जनतालाई विडम्बनाको विषय हो. त्यसो हुँदाखेरि मेरो निवेदन गराए के हो भने सरकार पनि आलोचनाबाट मुक्त हुन सकेको छैन, न्यायपालिकाको न्यायिक प्रक्रिया पनि आफैमा पनि कता कता आलोचना मुक्त हुन सकेको अवस्थामा हामी नेपालीहरूले कस्तो कानुन व्यवस्था गर्यौं, कस्तो संविधान ल्यायौं भन्ने कुरालाई हामी आफै आत्मसात गरेर अघि बढ्नुपर्छ र सबैले आत्मसात गरेर देशलाई मान मान्नुपर्छ, दल व्यक्तिलाई मान मान्यता नदिउँ, देश कानून र संविधान मान्यता दिउँ भन्ने चाहिँ
1: अब काङ्ग्रेस यो विवाद चाहिँ जस्तो निशा दिने प्रक्रिया भयो, दुई पक्षको आफ्नै समानान्तर गतिविधिहरू छन्। अब तपाईँको भनाइअनुसार त अहिले काङ्ग्रेसमा यो निशा दिनुको अर्थ गगनरको आधिकारिकता खोसिएको होइन भन्नुको अर्थ उहाँहरूले त महाधिवेशन गर्ने बाटो त रोकेको रहन्छ, महाधिवेशनको लागि त उहाँहरू अघि बढ्नु भएको छ, त्यो गर्न पाउनुहुन्छ?
0: पाउनुहुन्छ, किन भन्नुहुन्छ भने मैले फेरि भने अन्तरिम आदेश संयुक्त इजलासलाई दिएको भएर फैसला भएको भए के हुन्थ्यो भने अन्तरिम आदेशको फैसला पुनरावलोकन भएको. आज पुनरावलोकन के हुन्छ भन्दाखेरि चाहिँ निर्वाचन आयोगको निर्णय होइन, पुनरावलोकन हुने चाहिँ के हो त भन्दा संयुक्त इजलासको फैसला हुने हो. संयुक्त इजलासको फैसला हुनुभन्दा अगाडि अन्तरिम आदेश जारी गरेर विशेष महाधिवेशन भन्दा अघिल्लो फेजमा पुगेको भए महाधिवेशन गर्ने बाटो पनि बन्द हुन्थ्यो. त्यो निर्णय नभइकन महाधिवेशन गर्न पाइने थिएन, किनभने विशेष महाधिवेशनकै निर्णय नभइकन महाधिवेशन जाने कुरा आउने थिएन.

0: तर अन्तर्मयादेश नहुनुले के भयो भन्दाखेरि चाहिँ अघिल्लो संयुक्त इजलासको फैसला आउनुभन्दा अगाडि अन्तर्मयादेश नभएकोले कारणले गर्दा के भयो भन्नुहुन्छ भने उक्त निर्वाचन आयोगले गरेको निर्णयलाई चाहिँ च्यालेन्ज होइन, च्यालेन्ज के लाग्यो भने संयुक्त इजलासको फैसलालाई च्यालेन्ज हो। च्यालेन्ज हो भने विशेष महाधिवेशन पछाडि के हुन्थ्यो भन्दाखेरि साधारण महाधिवेशन जाने हो, र साधारण महाधिवेशन जाने भने नियमित महाधिवेशनमा जाने हो भने नियमित महाधिवेशन भोलि आह्वान गरेर निर्णय गर्दै जाँदाखेरि कुनै पनि अदालतको निर्णयले महाधिवेशनको निर्णय नभएसम्मका लागि साधारण महाधिवेशन नगर्नु भन्ने कुनै पनि निर्णय छैन। हेर्नुहोस्, छैन भने फैसलाले पनि त्यो विषयसँग प्रवेश नगरेको हुँदाखेरि साधारण महाधिवेशनतर्फ अघि बढ्नको लागि चाहिँ कानुनत रोक लगाएको हो त देखिँदैन भन्ने चाहिँ म आफूले पनि निवेदन गर्छु।
1: अब यो प्रक्रिया चाहिँ कसरी टुङ्गिन्छ काँग्रेसको आधिकारिकता विभाग त्यहाँभित्रका प्रोसेस भन्नुहोस् त
0: प्रोसेस भन्दाखेरि अदालती प्रोसेसमा अब हामी के जान्छौँ भने संयुक्त इजलासले गरेको फैसलामा जुन नयन दुईजना न्यायाधीशले फैसला गर्नुभयो उहाँहरू दुईजना र त्योदेखि बाहेक पूर्ण इजलासबाट जसले निष्ठा प्रदान गर्नुभयो जो मान्य न्यायाधीशले उहाँहरू तीनजना गरी पाँचजना न्यायाधीश बाहेकको इजलास गठन हुनु पर्यो पहिलो कुरा। इजलासले अब हिजो के कारणले के आधारले पुनर्वलोकनको निवेदन दिँदाखेरि चाहिँ हामीले सुनाईको मौका पाइनौँ, प्राकृतिक न्यायको सिद्धान्त प्रतिकूल निर्णय गरियो, निर्वाचन आयोगले त्यसलाई पनि हेरेन भन्ने लगायतका निवेदनहरू त्यहाँ रहेका छन्। हेर्नुहोस्, ती जिकिरहरूलाई परीक्षण गरेर अदालतले भोलि हेर्छ। हेर्नुहोस्, एउटा कुरा के हुन्छ भन्नुहुन्छ भने हिजो प्रतिनिधि सभा विघटन गर्दाखेरि चाहिँ सबै प्रतिनिधि सभाका सदस्यहरूलाई सर्वोच्च अदालतमा लाइन लगाएर दस्तखत गराएर शनाखत गराएको थियो। हेर्नुहोस्, तपाईँहरू प्रतिनिधि सभाको सदस्य हो, जतिखेर शेरबहादुर देउवालाई परामर्श जारी गरेर प्रधानमन्त्री नियुक्ति पुनर्नियुक्ति सिफारिस गर्न आदेश गर्यो, त्यो अवस्थामा फेरि के हुन्छ भन्दा काँग्रेसका विशेष महाधिवेशनमा प्रतिनिधिहरू चाहिँ आधिकारिकता होइन भन्ने जुन प्रश्न आएको छ ती प्रतिनिधिहरूलाई भोलि अदालतले शनाखत गर्न सक्ने अवस्था रह्यो। अब हेर्नुहोस्, शनाखत गर्दाखेरि विशेष महाधिवेशनमा आएका प्रतिनिधिहरू चाहिँ वास्तविक आधिकारिक प्रतिनिधि रहेछन् भने त त्यो निर्णयलाई हामीले अन्त भन्न मिल्दैन। फेरि अर्को प्रश्न के आउँछ भने महाधिवेशन विशेष महाधिवेशनमा भाग लिएर मतदान गरेर भोलिपल्ट मेरो दस्तखत फिर्ता गरे म त्यहाँ होइन भन्ने चाहिँ कानुनी रूपमा मान्यता हुँदैन। हेर्नुहोस्, किन भन्नुहुन्छ भने हामीले मतदान गरेर आइसके पछाडि मैले प्रतिनिधि छनौट जितिसके पछाडि तपाईँलाई मैले भोट हालेको फिर्ता लिन्छु भन्न पाइँदैन। हेर्नुहोस्, त्यसै गरेर मैले मतदान गरेँ विशेष अदालतको प्रतिनिधिको रूपमा विशेष महाधिवेशनमा प्रतिनिधि भएर मतदान गरिसके पछाडि मेरो दस्तखत फिर्ता हुने होइन, र त्यो विशेष महाधिवेशन हुनुभन्दा अगाडि समावेश नभएको व्यक्तिलाई हामीले प्रश्न गरेर हेर्नुपर्छ। विशेष महाधिवेशनमा उपस्थित हुनुभएको जो जो प्रतिनिधि महाधिवेशन प्रतिनिधि हुनुहुन्छ उहाँहरू आधिकारिक महाधिवेशन प्रतिनिधि हो, र काँग्रेसको विधान अनुसारले चाहिँ जति विधानमा उपस्थित हुनुपर्छ 51% भन्दा बढी भएको भनेर देखाइरहेको छ। 51% भन्दा बढी नै महाधिवेशन प्रतिनिधि उपस्थित भएको र निजहरू आधिकारिक प्रतिनिधि भएको पुष्टि भयो भने त उहाँलाई सुनवाईको मौका पाइन भन्ने प्रश्न यहाँ आउँदैन। हेर्नु, त्यसो हुँदाखेरि अदालतले निर्णय गर्दाखेरि भोलि ती सबै समेटेर विषयलाई हेर्छ र त्यो इजलासमा ती पाँचजना न्यायाधीशको इतको इजलास गठन हुन्छ। त्यो इजलासमा पनि अब हेर्न मुद्दा हेर्न मिल्ने मुद्दा हेर्न नमिल्ने फेरि एउटा विडम्बना भनौँ या बोल्न पनि हामीलाई कस्तो दुःखको कुरा हुन्छ भन्नुहुन्छ भने सर्वोच्च अदालत जस्तो गरिमाको पदमा हामीले नियुक्ति हुँदैखेरि पनि के भन्छौँ भने यो फलानु न्यायाधीश कि फलानु कोटाबाट परेको भन्छौँ। त्यसको लागि मानौ भोलि कुनै पनि न्यायाधीशलाई चाहिँ गगन थापाको समूहले वा शेरबहादुर थापाको समूहले उहाँमाथि भएको निर्णयमा हामीलाई विश्वास छैन म फेरि तपाईँ इजलास देखाउनुहोस् भन्ने मेरो हाल्नुहोस् भन्ने अवस्था पनि कायम रह्यो। हेर्नुहोस्, त्यो सबै अवस्थाले गर्दाखेरि एउटा हामीले न्यायपालिकालाई धमिलिया र यो अवस्थामा पुर्याउँ कि हामीले सिङ्गो न्यायपालिका संविधानमाथि आस्था राख्नुभन्दा पनि निर्णय दिने व्यक्तिलाई पनि अनुहार हेर्नुपर्ने अवस्थासम्म हामीले पुर्याएको हुँदाखेरि ती तमाम अवस्थाहरूलाई आकलन गरेर भोलि सर्वोच्च अदालतले निष्पक्ष न्याय सम्पादन गरेको भनेर आम नेपाली नागरिकले नेपाली काङ्ग्रेस इतरका समूह नेपाली काङ्ग्रेसका अब हार्नेले पनि हारेपछि रिस उठला जितेकालाई खुसी होला त्यस कारणले एउटाले ती प्रकारले बेठी भन्ला तर त्योदेखि बाहेक पनि नेपाली काङ्ग्रेस इतरको कुनै पनि राजनीतिक दलसँग सम्बन्ध नरहेका आम नागरिकले भनौँ वा अन्य राजनीतिक दलहरूले हेर्दाखेरि नेताका समर्थकहरूले हेर्दाखेरि पनि निष्पक्ष न्याय आयो भन्ने आकलन गरेर निर्णय एउटा आओस् भन्ने मेरो पनि कामना हो। यस राजनीतिक दल सबल हुनु भनेको गणतन्त्रको लागि सुशासनको लागि राम्रो हो र त्यो प्रक्रियामा जाँदाखेरि ती प्रक्रियाभित्रबाट रहेर ती परीक्षण गरेर ती अवस्था सुनाईको मौका दिएको हो कि होइन प्रतिनिधि आधिकारिक ठिकै छन् भन्ने विषयलाई आकलन गरेर पूर्ण इजलासबाट फैसला हुन्छ र त्यो फैसला भनेको अब त्यहाँबाट भएको फैसला फेरि पुनर्वलोकन भएको फैसला चाहिँ अन्तिम फैसला हुन्छ। त्यो जे फैसला आए पनि मान्नुपर्ने हुन्छ, जुन समूहलाई आधिकारिक पनि मान्नुपर्ने हुन्छ, तर त्यो नआएको मितिसम्म चाहिँ आधिकारिक रूपमा गगन थापा
1: हजुर भनेपछि यो निर्णय ढिलोमा कहिलेसम्म आइपुग्न सक्छ?
0: त्यस्तो हुन्छ सामान्यतया ढिलोमा भन्दाखेरि त्यसै त अब सूचना जानकारी गइसकेपछि पुनर्वलोकन जानकारी गरिसकेपछि त पेसी चढिहाल्छ हेर्नुहोस् लगभग एक महिना भित्र पेसी चढ्ने अवस्था होला अब
1: अनि
0: यहाँ प्रश्न के हुन्छ भन्नुहुन्छ भने हाम्रो बुला प्रथाको व्यवस्था छ बुला प्रथा हान्दाखेरि अब हिजो पुनर्विवागम दिने न्यायाधीशकै एकजना पर्नुभयो भने फेरि उहाँले हेर्न मिलेन फेरि स्थगित भयो अब पेसी स्थगित गर्न अर्को पक्षले निवेदन दिएला त्यो फेरि अर्को पक्षले स्थगित गर्यो अब फेरि हिजो सुरु फैसला गर्ने दुईजना न्यायाधीशमा फेरि पर्ला पाँचजना न्यायाधीश हेर्नै मिल्दैन मुद्दा भनेपछि उहाँहरूलाई बोला हान्दाखेरि एकजना पाँचजनामा एकजना पर्नुभयो भने फेरि मुद्दा स्थगित भयो पेसी सुनवाई भयो यसो गर्दाखेरि त्यो प्रक्रिया गर्दाखेरि चाहिँ अब हामीले यो मृत्यु सम्भावना हुन्छ भन्ने आकलन गर्न सकेनौँ किनभने बोला प्रथा नभएको भए चाहिँ ती पाँचजना एकतर्फ इजलास गठन गरेर सिधै हालेर पेसी गर्न पेसी चढाउन सकिन्थ्यो तर बोला प्रथाले गर्दाखेरि चाहिँ अब हामीले के आकलन गर्न सकेनौँ भने भोलि त्यहाँ बोला हान्दाखेरि पेसी त्यो दिन बोला हान्दाखेरि ती पाँचजना मात्रै एकजना न्यायाधीश गर्नुभयो भने त मुद्दा हेर्न मिलेन
1: त्यस
0: कारणले यो अब हामीले अनुसूचित भयो चिट्ठा खेले जस्तो भयो हेर्नुहोस् चिट्ठामा एक के आउँछ कसले जित्छ भनेको त अनुमान नखोलिकन थाहा हुँदैन नि त
1: त्यस
0: कारणले त्यो निर्णयले त्यो निर्णय चाहिँ कुन न्यायाधीशकोमा पर्यो कुन न्यायाधीश भन्दाखेरि पाँचजना भन्दा बाहिरकोमा पर्यो भने मुद्दा सुनेको अघिबाट पेसी स्थगित भएन भने
1: र त्यसको
0: लागि एक वर्ष दुई वर्ष किनभने यी मुद्दा त हामीले त्योदेखि बाहेकका अरू मुद्दा पनि पुनर्वलोकन प्राप्त भएका निष्ठा प्राप्त भएका मुद्दा त हामीले हेरिरहेका छौँ नि त अदालतमा
1: त्यो
0: गर्दाखेरि एउटा मुद्दालाई सुनवाई गर्न सामान्यत दुई महिनाको समयभित्र सक्नुपर्नेमा
1: यी
0: कार्य प्रगति कारणले गर्दाखेरि तीन वर्ष चार वर्षदेखिबाट पनि मुद्दा पेन्डिङ भएर बसेको अवस्था देखिन्छ
1: र
0: यो अवस्थाले गर्दाखेरि हामी
1: भनेको आउँदै गरेको स्थानीय तह र प्रदेश तहको चुनाव अगाडि काङ्ग्रेसको यो मुद्दा छिनोफानो हुन सक्ला कि नसक्ला
0: लगभग कानूनमा त गोला प्रथामा हेर्ने न्यायाधीशकामा मुद्दा हेर्न मिल्ने न्यायाधीशका पर्यो भने त सक्यो हेर्नुहोस् निवेदन गरेँ मैले हेर्न नमिल्ने न्यायाधीशका पर्यो भने त स्थानीय चुनाव होइन आउँदो चार वर्षसम्म अर्को प्रतिनिधि सभाको चुनाव हुँदासम्म पनि यो अवस्था नरहला भन्न पनि सकिँदैन किनभने यो त प्राविधिक कुरा हो नि त त्यहाँदेखि टेक्निकल कुरा हो नि त गोला तान्दाखेरि सधैँ हेर्यो न्यायाधीशका पर्यो अब ती हिजो हेर्नुहुने पाँचजना न्यायाधीशको म एकछिनलाई उदाहरणको लागि दिएँ मैले प्रधान न्यायाधीश सहितको इजलासले चाहिँ त्यहाँ निशा दिएको हो प्रधान न्यायाधीशको कार्यकाल छ वर्षको छ निर्वाचनको काम पाँच वर्षमा हुन्छ प्रतिनिधि सभाको भने सामान्य अवस्था पाँच वर्षसम्ममा पनि उहाँ त कहीँ रहँदा उहाँ पहिला सर्वभन्दा हेर्न मिलेन नि त फेरि त्यसलाई सोलिमेन्ट गर्न खोजेको के हो भने आउँदो प्रतिनिधि सभाको निर्वाचनभन्दा अघि फसला नहुन पनि सक्छ वा आउँदो दुई महिना फसला हुन पनि सक्छ किनभने टेक्निकल प्रोसेस हो र अन्य कुनै कारणले टेक्निकल गोला प्रथाको टेक्निकल कारणले गर्दाखेरि भोलि नै हुन्छ पछि नै हुन्छ भनेर चाहिँ हामी आकलन गर्न नसक्ने अवस्थामा छ
1: हस् यहाँको यो महत्वपूर्ण समय संवादका लागि धेरै धेरै धन्यवाद
0: हस् नमस्कार
1: हामी सुन्थ्यो सुशील शर्मा सापकोटा उहाँसँग हामीले उहाँ अधिवक्ता उहाँसँग हामीले काँग्रेस विवाद खास गरी असली काँग्रेसको यो दुई जो द्वैध अवस्था देखिएको छ दुविधाको अवस्था यसमै केन्द्रित रहेर संवाद गर्यौं अर्को अङ्कमा फेरि तपाईँ भेट हुने नै छ हामीलाई आजलाई बिदा दिनुहोस् नमस्ते
2: रेडियो पावर घटना विषयको सशक्त संवाद
3: पावर्ड बाइ ठुक्क साथ व्यापार व्यवसाय गर्न आर्थिक जोखिम कम गर्न विश्वास हामीलाई गर्न युनाइटेड अजोर इन्स्योरेन्स युनाइटेड बाइ ट्रस्ट
2: हजुरको रेडियो 102.1 मेगा
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
4: नवीकरणका लागि आवश्यक कागजातहरू
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
4: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
4: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ बुलन्दशहर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
4: नवीकरणका लागि आवश्यक कागजातहरू
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर दुईको कार्यालय मन्थली रामेछाप।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
4: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
4: हुर्केकै गिरिराज चल्ला 150मा?
5: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
5: विराज किसानको साथी,
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
5: प्रोप्राइटर जय मानन्दर, फोन 0484540239, 0484540533 र 98540240239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
7: कैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
7: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
7: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
7: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
7: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
7: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
2: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
7: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा पार्टी एकतामा जोड़ दिँदै आएका नेपाली कांग्रेसका दुई पक्षको एकै दिन छुट्टा छुट्टै बैठक,
1: सानेपाको कार्यालयमा मिटिङ बसिरहेका विरोधी हुन् भन्ने कोडबाट उहाँले सोच्नुहुन्छ।
2: शेरबाजी नै हाम्रो नेता हो, हाम्रो सभापति शेरबाजी हो।
0: कर्णालीमा बाल विवाहबाट जन्मिने बच्चाहरूको जन्म दर्ता नबन्दा सरकारी सुविधाबाट वञ्चित हुनु परेको गुनासो,
3: जन्म दर्ताहरू पनि नबनाउने, पोषण भत्ताहरू पनि नपाउने, बच्चा बच्चीले त सेवा सुविधा पाउनु पर्यो जे भए पनि,
0: र जापानमा भारी वर्षाका कारण कम्तीमा 8 जनाको मृत्यु। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
4: बिनिता दाहालबाट समाचार सुन्नुहोस्। जाम्बियाको निर्वाचन आयोगले बिहिबार भएको आम निर्वाचनपछि मतगणना स्थगित गरेको छ। मतदान केन्द्रका कर्मचारीमाथि हिंसा भएको विवरण आएपछि यस्तो निर्णय गरिएको आयोगकी अध्यक्ष मंगाला जलुमिसले बताउँदै 24 घण्टाभित्र पुनरावलोकन गरिने निर्णयबारे जानकारी दिइन्। उनले भनिन्, सुरक्षा अवस्था र हिंसाको निरन्तर खतरालाई ध्यानमा राख्दै आयोगले तत्काल लागू हुने गरी मतगणना स्थगित गरेको छ। निर्वाचन आयोगकी अध्यक्ष मुआङ्गाला जलुमिसको भनाई। विपक्षी राष्ट्रपति उम्मेद्वार ब्रायन मुन्डुबिलेले यसअघि नै आफू विजयी भएको दावी गरेका थिए। उनले नतिजा घोषणा गर्न ढिलाइ भएमा हेरफेर गर्ने अवसर सिर्जना हुन सक्ने भन्दै चिन्ता पनि व्यक्त गरेका थिए। वर्तमान राष्ट्रपति हाकाइन्डे हिचिलेमा दोस्रो कार्यकालका लागि उम्मेद्वार बनेका छन्। निर्वाचन आयोगले यसअघि मतदान समाप्त भएको 72 घण्टाभित्र राष्ट्रपतीय निर्वाचनको नतिजा घोषणा गर्ने प्रतिबद्धता जनाएको थियो। जापानको राजधानी टोकियोको पूर्वी क्षेत्रमा परेको कीर्तिमान स्तरको वर्षाका कारण आएको बाढ़ीमा कम्तीमा 8 जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार पछिल्लो मृत्यु हुनेमा डुबेको कारभित्र फँसेकी एक महिला समेत रहेकी छन्। धेरै क्षेत्रहरू जलमग्न भएका छन् र घरहरूमा व्यापक क्षति पुगेको छ। जापानको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय विमानस्थल मध्ये एक नारिता विमानस्थलको सेवा प्रभावित हुँदा करिब 7,000 यात्रु अलपत्र परेका छन्। युरोपका विभिन्न देशहरूमा डढेलोको नयाँ लहर फैलिएको छ। क्रोएसियामा लागेको डढेलोका कारण कम्तीमा 10 जना सघन उपचार कक्षमा उपचाररत छन्। अग्नि नियन्त्रकहरूले यसलाई देशको इतिहासकै सबैभन्दा भयानक डढेलो मध्ये एक भएको बताएका छन्। बेल्जियमको सीमाना नजिकै रहेको जर्मनीको एउटा गाउँमा डढेलो फैलिएका कारण करिब 2,000 मानिसलाई गाउँ छोड्न भनिएको छ। युरोपका धेरै क्षेत्रमा रहेको अत्यधिक गर्मी र सुक्खा मौसमले डढेलो फैलिन थप अनुकूल परिस्थिति सिर्जना गरेको छ। चाडका राष्ट्रपति महामत डेवीले पूर्व प्रधानमन्त्री तथा विपक्षी नेता सुक्से मास्रालाई माफी दिएका छन्। मास्रालाई गत वर्ष 20 वर्षको जेल सजाय सुनाइएको थियो। उनीमाथि प्रतिबन्धित प्रदर्शन आयोजना गरेको लगायतका थुप्रै आरोप लगाइएको थियो। सन् 2024 राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वार बन्नुभन्दा 5 महिना अघि मास्रा प्रधानमन्त्री नियुक्त भएका थिए। र इजरायली बसोबास बसाल्न पुगेकाहरूले झण्डै 1 सातादेखि घरमै थुनेका प्यालेस्टिनीहरूलाई राहत सामग्री पुर्याउन अभियान कर्मीहरूले प्रयास गरेका छन्। ती अभियान कर्मीहरूले दुई प्यालेस्टिनी परिवार घेराबन्दीमा परेको कुसरा गाउँस्थित एउटा घरको ढोका नजिक पानी र खाजा राखेर आएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। आपसी एकताको खाँचो औल्याउँदै आएका नेपाली कांग्रेसका दुवै पक्षले आज काठमाडौँ उपत्यकामा छुट्टा छुट्टै बैठक गरेका छन्। संस्थापन पक्षको केन्द्रीय समिति बैठकले अभिभावकीय भूमिका निर्वाह गर्न पूर्व सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ भने इतर पक्षले देउवा नै आफूहरूका नेता रहेको बताएका छन्। गत वर्षको जेन्जी आन्दोलन पश्चात हङकङको लामो बसाईपछि स्वदेश फर्केका देउवा पनि संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सहभागी भएका छन्। एक रिपोर्ट। राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले पार्टी एकतामा जोड़ दिए। उनले वैधानिकताको विवादबारे सर्वोच्च अदालतबाट उनकै शब्दमा न्याय पाउने विश्वास पनि व्यक्त गरे। देउवाले आफ्नो दल र अन्य दल तथा व्यक्तिसँगको एकताको निम्ति आफूले जुनसुकै भूमिका निर्वाह गर्न तयार रहेको बताए।
5: मुलुक अहिले राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक रूपले कठिन परिस्थितिबाट गुज्रिरहेको छ। राष्ट्रिय र लोकतान्त्रिक शक्तिको बीच संवाद गरी राष्ट्रिय समृद्धिका साथ अघि बढ्नु मुलुकको यो विभिन्न परिस्थितिमा राष्ट्रियता लोकतन्त्र जनताको हितका लागि जुनसुकै भूमिका निर्वाह गर्न आफूलाई तयार राखेको छु। साझा उद्देश्य र संकल्प भएको सबै राष्ट्रिय राजनीतिक शक्ति र ब्रिटिससँग सहकारी ढोका प्रजातन्त्रबद्ध भन्ने मेरो विश्वास छ।
0: संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने नेताहरूले देवानै पार्टीका नेता भएको दावी गरे। राष्ट्रिय भेलामा टाङ्गिएको ब्यानरमा देवालाई सभापति भनेर लेखिएको थियो। भेलालाई सम्बोधन गर्ने क्रममा भेलाका संयोजक शशाङ्क कुइरालाले देउवाको मुक्त कण्ठले प्रशंसा गरे।
2: उहाँको स्वागतको लागि जुन हिजो जुन उत्साह देखे मलाई त अचम्म लाग्यो। यस्तो मान्छेमा यति धेरै उत्साह र शेरबाजी नै हाम्रो नेता हो, हाम्रो सभापति शेरबाजी हो र उहाँको नेतृत्वमा नेपाली कंग्रेस हिँड्छ।
0: अर्कोतर्फ ललितपुरको सनेपा स्थित नेपाली कांग्रेसको मुख्यालय स्वागत गरिसकेको भन्दै शर्माले आफूहरूलाई विरोधीका रूपमा नलिन आग्रह गरे।
1: आज त्यो भेलामा सहभागीहरूले शेरबहादुर दाईको जयगान गाली गाउँदै गर्दाखेरि उहाँले सोच्नु हुँदैन कि सानेपाको कार्यालयमा मिटिङ बसिरहेकाहरू चाहिँ उहाँका विरोधी हुन् भन्ने कोडबाट उहाँले सोच्नुहुन्। उहाँको जीवनमा कुनै न कुनै मोडमा साथ उभिएका साथीहरू हुन्। चौधौं महाधिवेशनमा उहाँलाई सभापति बनाउँदै गर्दाखेरि मत दिन लाइन लागेका साथीहरू भन्ने खुसी राखेर उहाँले घोषणा गरेर जानुपर्छ कि सबैलाई समन्वय गरेर मिलाएर लिएर जाने भन्ने कुराको लागि
0: संस्थापन इतर पक्षको राष्ट्रिय भेलाले गर्ने निर्णय र आधिकारिकताबारे सर्वोच्च अदालतले दिने अन्तिम निर्णयले कांग्रेसको आगामी बाटो निर्धारण गर्ने ठानिएको छ। अब एकाध विषय संक्षेपमा। खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका सर्वसाधारण उपभोक्तालाई ध्यानमा राखी भोलि शनिबार काठमाडौँ उपत्यका विभिन्न 5 स्थानबाट ग्यास उपलब्ध गराइने नेपाल आयल निगमले जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र निगमको समन्वयमा ग्यास उद्योगीहरूले ग्यास सिलिण्डर उपलब्ध गराउने भएका हुन्। निगमले अघि साँझ जारी गरेको एउटा विज्ञप्तिमा उल्लेख गरिए अनुसार आयल निगमको टेकु परिसर, यातायात कार्यालय परिसर चाहिल, राधास्वामी किर्तिपुर परिसर, राधास्वामी वसुन्धरा परिसर र पुरानो जिल्ला प्रशासन कार्यालय बबर महलबाट खाना पकाउने ग्यास उपलब्ध गराइनेछ। तोकिएका स्थानहरूबाट नेपाल ग्यासदेखि विभिन्न उद्योग ब्रान्डका ग्यास सिलिण्डर उपलब्ध गराइने निगमले जनाएको छ। उसले अति आवश्यक भएका व्यक्तिहरूले नागरिकता अथवा राष्ट्रिय परिचय पत्र सहित बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म ती स्थानबाट ग्यास खरिद गर्न सक्ने उल्लेख गरेको छ। अर्को विषय संक्षेपमा। सरकारले जेनजी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव हेमराज अर्यालको संयोजकत्वमा गठित समितिले गत वर्षको भदौ 23 र 24 गते भएको जेनजी आन्दोलनका घाइते तथा शहीद परिवारका मागहरूलाई सम्बोधन गर्ने गरी समन्वयकारी काम गर्ने अधिकारीहरूले बताएका छन्। समितिले वर्तमान सरकारले अघि सारेको जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूका लागि समन्वित पुनर्स्थापना, जीवनयापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेज कार्यान्वयनको प्रगति समीक्षा गर्ने मुख्य जिम्मेवारी पाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यस क्रममा उसले विभिन्न मन्त्रालयहरूबीच आपसी समन्वय काम गराउने बताइएको छ। सचिवालयका अनुसार समिति आन्दोलनका घाइते तथा शहीद परिवारका लागि प्रत्यक्ष सम्पर्क विन्दुका रूपमा रहनेछ। बाल विवाहले निम्त्याएको जटिलता सम्बन्धी एउटा विषय। कर्णालीमा बाल विवाह नरोकिँदा कम उमेरका आमाबाट जन्मिने बच्चाहरू जन्मदर्ताबाट वञ्चित भइरहेका छन्। जन्मदर्ता नबन्दा त्यहाँ बाल बालिकाले पाउने पोषण भत्ताबाट समेत उनीहरू वञ्चित भइरहेका अभिभावकहरू बताउँछन्। जुम्लाबाट कृष्णमाया उपाध्यायले पठाएको यो रिपोर्ट सुनौ।
6: जुम्लाको चननाथ नगरपालिका 10 की संगीता नेपालीले उमेर नपुग्दै विवाह गरिन् तर उनबाट जन्मेको छोराको अहिलेसम्म जन्मदर्ता भएको छैन। आमा र बाबाको नागरिकता नबनेका कारण उनको छोराको जन्मदर्ता नभएको हुनाले उनको छोराले सामाजिक सुरक्षा लगायतका राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित हुन परेको छ।
7: मेरो बच्चाले सेवा सुविधा पाउनुहुन्छ कि? आजकल त फर्स्ट लाइन पढा छ, बच्चा मात्रै हल्का कमजोर छ। बच्चाको जन्म त भइदिए बच्चा पैसा पाउनु भन्ने लैरहेछ।
6: गाउँघरमा हुने बाल विवाहलाई रोक्नको लागि बाल क्लब मार्फत विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको भए पनि बाल विवाह भइरहेको हुनाले यसलाई अन्त्य गर्न चुनौती झेल्न परेको बताउँछिन् जुम्लाको तिला गाउँपालिका स्तरीय बाल सञ्जालकीय अध्यक्ष सुषमा हमाल।
3: चुनौती चाहिँ छ। अब व्यक्तिगत गएर भनौँ भने व्यक्तिगत रेसिपी हुन्छ, अब सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्छौँ, अब नगर बाल विवाह तिमीहरू भन्छौ, सबैले सचेतै गराउँछ, तर गर्दा गर्दै पहिलाको भन्दा चाहिँ अहिले धेरै बाल विवाह घटेको छ, तर चाहिँ हटाउन चाहिँ सकेका छैनौँ। जन्मदर्ताहरू पनि नबनाउने, पोषण भत्राहरू पनि नपाउने, तिनी बच्चा बच्चीले त सेवा सुविधा पाउनु पर्यो त अब जे भए पनि।
6: बाल विवाहलाई रोक्नको लागि पालिका स्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको भए पनि आमा बाबाले सानै उमेरमा विवाह गरेका कारण त्यसको सजाय बाल बालिकाले भोग्न परेको बताउँछिन्। जुम्लाको तिला गाउँपालिकाको महिला तथा बाल बालिका शाखामा कार्यरत महिला विकास अधिकृत गौरी थापा,
8: आमा बाबुको उमेर पुगे हुँदैन, उनीहरूको नागरिकता हुँदैन। कर्णालीकै कुरा गर्दाखेरि कर्णाली प्रदेशले अब बैंक खाता छोरीको सुरक्षा जीवन भरिको भन्ने एउटा कार्यक्रम ल्याएको छ। त्यो कार्यक्रममा आबद्ध हुनलाई के गर्नुपर्छ भने आमा बाबु दुईटैको नागरिकता हुनुपर्छ, त्यसपछि मात्र अब त्यो सुविधा लिन पाइन्छ। आमाको नागरिकता हुँदैन, बाबाको पनि हुँदैन, अब त्यो कसरी त्यो छोरी खातामा आबद्ध कसरी गराउने, त्यस्ता केसहरू पनि एकदमै सेवाबाट वञ्चित भएको अवस्था पनि छ।
6: आमा बुवाले बाल विवाह गरेको भए पनि बच्चाले पाउनुपर्ने जन्मदर्ता उसको नैसर्गिक अधिकार भएको हुनाले बच्चा जन्मेको 35 दिनभित्र अनिवार्य रूपमा घटना दर्ता गर्नुपर्ने बताउँछन् जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाई।
9: बुवा आमाको उमेर नपुगेकै कारणले गर्दा घटना दर्ता गरिदिनु हुँदैन भन्ने विषय चाहिँ होइन, अहिले घटना दर्ता गराइदिनुपर्छ। अन्य त्यो दर्ता रजिस्ट्रेशनको आधारले सुविधा पाउने कि नपाउने, कस्तो कन्डिसन भएमा पाउने भन्ने सरकारले निर्णय गरे अनुसार हुन्छ। दर्ता गरी पाउने अधिकार हो, त्यसलाई हनन गर्न मिल्दैन।
6: पढाइमा असफलता, सानै उमेरमा बाबा आमा गुमाएका र अर्काको देखा सिखीमा लागेर बाल बालिकाहरूले प्राय जसो उमेर नपुग्दै विवाह गरेको देखिन्छ। यसलाई कम गर्दै लैजानको लागि स्थानीय सरकारले त्यस्ता बाल बालिकाको पहिचान गरेर सचेतनामूलक कार्यक्रमको साथसाथै उनीहरूको पढ़ाई लेखाईमा समेत सहयोग गर्न आवश्यक रहेको जानकारहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
0: अन्त्यमा नेपाल बाहिरको एउटा विषय, कृत्रिमान स्तरमा परेको वर्षाका कारण जापानको पूर्वी क्षेत्रमा कम्तीमा 8 जनाको मृत्यु भएको छ भने हजारौं मानिस टोकियोको नारिता विमानस्थलमा अलपत्र परेका छन्। अधिकारीहरूले अभूतपूर्व भनी व्याख्या गरेको वर्षाका कारण चिबा क्षेत्रका 20,000 भन्दा बढी घर परिवारको घरमा विद्युत आपूर्ति अवरूद्ध बनेको छ। स्थानीय अधिकारीहरूले बिहिबार उच्चतम स्तरको आपतकालीन चेतावनी जारी गरेका थिए। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ विनिता धालबाट।
4: आपतकालीन रूपमा जारी गरिएको चेतावनीको स्तर शुक्रबार बिहान भने अघिल्लो दिनको तुलनामा घटाइएको थियो, तर पहिरो र बाढ़ीको जोखिम सम्बन्धी चेतावनी भने जारी नै छ। यसै साता जापान र छिमेकी देशहरूमा आँधीको श्रृंखला आएको थियो। यही कारण मौसमविदहरूले यो वर्ष मौसम असामान्य रूपमा सक्रिय हुने अनुमान गरेका छन्। जापानको मौसम विज्ञान सम्बन्धी निकायका अनुसार पछिल्लो भारी वर्षा देशको पूर्वी भागतर्फ बगेको तातो हावाका कारण भएको हो। उक्त हावा माथिल्लो वायुमण्डलमा रहेको चिसो हावासँग मिसिएपछि वायुमण्डलीय अवस्था अत्यन्त अस्थिर बनेको थियो। चिवा क्षेत्रका गवर्नर तोशिहितो कुमागाईले शुक्रबार बिहान पत्रकारहरूसँग जापानको विगतको मौसमको मापदण्डबाट हेर्दा पनि यो अत्यन्त असामान्य अवस्था भएको बताएका छन्। टोकियोसँगै जोड़िएको चिवामा बिहिबार दिउँसोदेखि प्रति घण्टा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा भएको अधिकारीहरूले बताएका छन्। गवर्नर कुमागाईले अधिकारीहरूले मानिसहरूको ज्यान बचाउन प्राथमिकता दिने र उद्धार प्रयासलाई निरन्तरता दिने बताए। सार्वजनिक प्रसारक एनएचके क्योदो समाचार एजेन्सीका रिपोर्ट अनुसार कम्तीमा 8 जनाको मृत्यु भएको छ। शुक्रबार बिहानसम्म धेरै रेल सेवाहरू बन्द छन् भने केही प्रमुख राजमार्गहरू पनि बन्द गरिएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। सोमबार बेलुकी 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: भाई भी रात को 9 बजे
1: हजुर को रेडियो 102.1 मेगा
2: हावा हुरी चलेको बेला के गर्ने
3: घरको झ्याल र ढोका बन्द गर्ने
2: आगोका स्रोतहरू बन्द गर्ने
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
2: भीडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
3: हावा हुरी चलेको बेला के नगर्ने
2: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
3: बिजुलीको तार लत्रिएको छ भने नछुने
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
2: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
4: नवीकरणका लागि आवश्यक कागजातहरू
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
2: रामेछाप नगरपालिका वडा नम्बर 8 वडा कार्यालय रामेछाप बजार रामेछाप
5: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिए

स्वर टंका माया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखिन इस चीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय पठजोर रामेछाप।
0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9854848117, 9854555562, 0485452 0942-4130 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगा
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543425 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: चन् नै पैसा कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
1: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
0: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
2: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: सुनापति गाउँपालिका, वडा नम्बर 1 को कार्यालय, गुन्सी रामेछाप।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
6: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
6: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
7: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
8: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
4: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848-087-828, 9827-8282, प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
9: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
10: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुरकोट जाउँ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
11: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
12: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
13: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
12: सम्पर्क नम्बर 0475904669 96 92 65 99 8।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 2 को कार्यालय देउराली, रामेछाप।
2: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
3: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएमा धेरै नभनौ, भने साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-8573-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय हिलेदेवी, रामेछाप।
4: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसके नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि। प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9870-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्चुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
6: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
6: सम्पर्क नम्बर 0485410043 98630423422।
0: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
6: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
0: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
6: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
0: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनौ।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्यातको निवासी नावा भिन्जु पाकिमको शब्द तथा संगीतमा सजिए

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरीको सुमधुर आवाजमा शब्द संगीत नावा फिन्जु पाखरिन यस तिजमा केवल नाच्ने र रमाउने मात्र होइन नारीका कथा र भावनालाई पनि महसुस गरौं।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा
1: नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्।
0: थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी।

0: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
0: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
0: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
0: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनुपर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
0: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652083 वा 98444410/40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.npका साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रतामको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। गृहमन्त्री सुदन गुरूङले नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको बचाउ गर्दै सांसदहरूलाई न्यायाधीश नबन्न चेतावनी दिनुभएको छ। गृहमन्त्री गुरूङले शुक्रबार कानून समितिको बैठकमा बोल्दै यस्तो चेतावनी दिनुभएको, उहाँले उजुरीको भरमा हामी न्यायाधीश बन्न नमिल्ने समेत बताउनु भएको छ। सभामुख डोल प्रसाद अर्यालले नेपालको पर्यटन क्षेत्रको विकासका लागि अब वार्षिक 20-30 लाख पर्यटकको न्यून लक्ष्यमा मात्र सीमित नभई 1 करोड़ भित्राउने वृहत योजनाका साथ अघि बढ़नुपर्ने बताउनु भएको छ। नेपाल पर्यटन व्यवसायहरूको छात्र संगठन नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्सको 59 वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्यालले देशको पर्यटन उद्योगलाई पुनरुत्थान मात्र नभई तीव्र गतिमा अघि बढ़ाउन ठूलो सपना र स्पष्ट योजना आवश्यक रहेकोमा जोड़ दिनुभयो। नेपाली कंग्रेसका नेता डाक्टर शशांक कोइरालाले पार्टीको आन्तरिक एकता बलियो बनाउनुपर्ने बताउनु भएको छ। यसका लागि आफ्नो प्रमुख दायित्व रहेको उहाँको भनाइ छ। आजदेखि काठमाडौँमा शुरू भएको संस्थापनी तत्पक्षको राष्ट्रिय बेलालाई सम्बोधन गर्दै उहाँले पार्टी एकीकृत भए कसैले पनि पराजित गर्न नसक्ने दावी गर्नुभयो। प्रस्तावित जलन विधेयकमा जलनका बिरामीलाई अधिकतम 10 लाख रूपियाँसम्मको निशुल्क उपचार सेवा उपलब्ध गराउने प्रस्ताव गरिएको छ। जस अन्तर्गत प्रारम्भिक चरणमा स्वास्थ्य संस्थाहरूले बिरामीलाई 3 लाख रूपियाँसम्मको उपचार सेवा उपलब्ध गराउने र बाँकी रकम कोष वा थप प्रबन्ध मार्फत व्यवहार्ने व्यवस्था मस्यौदामा उल्लेख छ। यसै सन्दर्भमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मानव शरीर जलन उपचार तथा पुनर्स्थापना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामाथि सार्वजनिक राय, सुझाव तथा टिप्पणी माग गरेको छ। अस्पतालमा हुने हरेक मृत्युको वास्तविक कारण अब न त ढाकछोप गर्न पाइनेछ न त स्पष्ट विवरणमै सीमित रहनेछ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पतालमा मृत्युको अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि 2082 जारी गर्दै देशैभरका सरकारी, सामुदायिक तथा निजी अस्पतालमा हुने मृत्युको चिकित्सकीय कारण खुलाई डिजिटल प्रणालीमा अभिलेखीकरण गर्ने नयाँ व्यवस्था शुरू गरेको हो। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता खगराज भट्ट नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख नजीर मियाले भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको 5औं मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले सरकारलाई गरेका सिफारिशहरूको कार्यान्वयन अवस्था अत्यन्त न्यून रहेको बताउनु भएको छ। संघीय संसदको संहिता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको शुक्रबारको बैठकमा बोल्दै अध्यक्ष मगरले यस्तो बताउनु भएको, आयोगको स्थापना कालदेखि हालसम्म गरिएका सिफारिश मध्ये 52.60% कार्यान्वयन नभएको जानकारी दिनुभएको छ। मानव अधिकारको वर्तमान अवस्था र आयोगका प्रतिवेदनहरूको कार्यान्वयन सम्बन्धमा भएको छलफलमा उहाँले कुल सिफारिश मध्ये हालसम्म 13.9% मात्र पूर्ण कार्यान्वयन भएको र 34.12% आंशिक रूपमा कार्यान्वयन भएको बताउनुभयो। स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रिया अन्तर्गत सर्पदंश र रेबिज विरूद्धको खोप आएको छ। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टाचार्यले सर्पदंश र रेबिज विरूद्ध प्रयोग हुने खोप प्राप्त भएको जानकारी दिनुभएको छ। उहाँका अनुसार सर्पदंश विरूद्धको 8200 भायल र रेबिज विरूद्धको 17600 भायल खोप काठमाडौँ टेकुमा रहेको केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ। पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाई गर्दै श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो। काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर विवेक बराल नियुक्त हुनुभएको छ। कुलपति समेत रहनुभएका प्रधानमन्त्री भालेन्द्र शाहले प्राध्यापक डाक्टर बराललाई विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्नुभएको हो। सरकारले प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, उच्च तथा जिल्ला अदालतका न्यायाधीश सहित विभिन्न संवैधानिक पदाधिकारीको नयाँ तलबमा निर्धारण गरेको छ। नेपाल राजपत्रमा प्रकाशित सूचना
सन् 6 गतेका अनुसार सरकारले सम्बन्धित एनले दिएको अधिकार प्रयोग गरी पारिश्रमिक सम्बन्धी अनुसूची हेरफेर गर्दै साउन 1 गतेदेखि लागू हुने व्यवस्था गरेको छ। नयाँ व्यवस्था अनुसार प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य तथा उच्च र जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक निर्धारण गरिएको छ। त्यस्तै महानिधियोक्ताको पारिश्रमिक समेत नयाँ दर अनुसार कायम गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन विशेष जोड़ दिएको छ। आज भएको प्रेस ब्रिफिङमा कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय तथा सरकारी निकायमा परिपत्र गरी अबदेखि कुनै पनि वैदेशिक भ्रमणका लागि कर्मचारी मनोनयन गर्नुभन्दा अगाडि अनिवार्य रूपमा पूर्व स्वीकृति लिन निर्देशन गरेको जानकारी दिनुभएको छ। रामेछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 मेगाहर्ट्ज 17 वर्ष पूरा गरी 18 वर्षमा प्रवेश गरेको छ। हजुरको आवाज हजुरको साथ हुने नारालाई मूल मन्त्र बनाएर 2066 साल श्रावण 29 गतेदेखि नियमित रूपमा प्रसारण हुँदै आएको रेडियोले श्रोता लक्षित सूचना, समाचार र कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ। डेंगी रोग नियन्त्रणका लागि सचेतना तथा लार्वा खोजी नष्ट गर्न जनचेतना जगाउने उद्देश्यले शुक्रबार मन्थलीमा अभियानको थालनी गरिएको छ। डेंगी रोगको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सचेतना तथा लार्वा खोजी नष्ट गर्ने अभियान सञ्चालन गरिएको हो। मन्थली नगरपालिका कार्यालयको समन्वय तथा रामेछाप उद्योग वाणिज्य संघ र नेपाल रेड क्रस शाखा रामेछापको सहयोगमा जनस्वास्थ्य कार्यालय रामेछापले यस अभियान सञ्चालन गरेको हो। पीपी राजमार्ग तथा मदन भण्डारी राजमार्ग निर्माणका क्रममा सड़क विभागले सम्बन्धित जग्गाधनीलाई 15-15 मिटर क्षेत्रको मुआवजा वितरण गरेको भए पनि सड़क सीमा सम्बन्धी स्पष्ट सरकारी निर्णय सार्वजनिक नहुँदा स्थानीय बासिन्दा अन्यलमा परेका छन्। सिन्धुली क्षेत्र नम्बर 2 सांसद तथा प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्रचार गर्दै राजमार्गको राइट अफ वे अर्थात सड़क अधिकार क्षेत्रबारे आधिकारिक लिखित निर्णय तथा स्पष्ट सूचना तत्काल सार्वजनिक गर्न आग्रह गर्नुभएको हो। सिन्धुलीको तीनपाटन गाउँपालिका 5 कार्यालयले आर्थिक वर्ष 2083-84 लागि सामाजिक सुरक्षा भत्ता नवीकरण अभियान शुरू गरेको छ। सेवाग्राहीलाई वडा कार्यालयसम्म धाउनुपर्ने बाध्यता घटाउने उद्देश्यले वडा कार्यालयको टोली गाउँ गाउँमै पुगेर सेवा प्रदान गर्न थालेको हो। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी भदौ 1 गते सोमबार प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। सरकारमा सहभागी नेकपा एमाले आफ्नो समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाले संवैधानिक व्यवस्था अनुसार विश्वासको मतको प्रक्रिया अघि बढ़ाउनु भएको हो। र दोलखामा 1 महिनाको अवधिमा 16 आपराधिक घटना दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाको विवरण अनुसार जिल्लामा साउन महिनामा मात्र 16 आपराधिक घटना भएको हो। त्यसमध्ये जबरजस्तीकरणको मात्र 3 घटना भएको दोलखा प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाले आज सार्वजनिक गरेको विवरण अनुसार जिल्लामा अभद्र व्यवहार सम्बन्धी 6, पवित्रत्व ज्ञान सम्बन्धी 5 तथा लागू औषध सम्बन्धी 1 मुद्दा दर्ता भएको छ। 1 महिनाको अवधिमा चालू मुद्दाका 14 प्रतिवादीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्देश कुमार खड्काले जानकारी दिनुभएको छ। अनुसार प्रहरीले सोही अवधिमा फैसला कार्यान्वयनतर्फ 14 प्रतिवादीलाई पक्राउ गरेको छ। उनीहरूबाट 14 वर्ष 8 महिना कैद तथा 8,68,475 रूपियाँ जरिवाना असुल गरिएको छ। यस्तै सोही अवधिमा जिल्लामा 8 सवारी दुर्घटना हुँदा 1 मृत्यु भएको छ भने 6 घाइते भएका छन्। हवस् त, राति 10 हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुताज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्कार, हजुरको रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रममा सनास दोहोरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोतामणहरूमा रात्रिकालीन लोक संगीतको अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता तपाईँकै सुख दुःखको साथी, तपाईँकै मुठुको टुक्रा, तपाईँकै मुठुको डुबडुकी श्रीराजमा त आज पनि उपस्थित भइसकेको छु तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पललाई अझ विशेष विशेष विशेष बनाउनको लागि। नेपाली लोकगीत संगीत सम्बन्ध रहेको छ कार्यक्रम सनास दोहोरी। हामी हप्ताको सात दिन आउँछौ राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि रहन्छौ। लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्छौ। तपाईँले नै रुझाइमा पार्नुभएका लोक दोहोरी भाकाहरू तपाईँकै माझमा राख्दै राख्दै अगाडि बढ्छौ। साथमा तपाईँले नै पठाउनुभएका लेख रचनाहरू पनि वाचन गर्दै अगाडि बढ्छौ। सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। अनि साथसाथै लेख रचनाहरू लेख्नु भएको छ भने पोस्ट गर्नुहोस् ल पनि भन्न चाहन्छु। कार्यक्रम के कस्तो लाग्दैछ सरसल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz, तामाको एफएम 95 MHz, अनलाइनका माध्यमहरूको हाम्रो पात्र हो नेपाली पात्र, हजुरको एप, हजुरको news.com, सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट यति बेला देश तथा विदेशमा रहेर सुन्दै अनि हेर्दै हुनुहुन्छ भन्ने आशा छ। बिहानदेखि काम गर्दा गर्दै लागेको थकाई पीर सुन्दा व्यथाहरूलाई भुलाउने कोसिस गर्नेछु। साथमा रमाइला मिठा कुराकानी पनि हुनेछन्। कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। तपाईँले कार्यक्रमलाई सेयर गरिदिनुभयो भने अन्य धेरै साथीभाइ आफन्तले पनि सुन्न पाउनुहुनेछ, होइन? सो त्यही भएर पनि कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। भन्दै यति बेला कार्यक्रमको सुरुवात गरिहाल्छु म। तपाईँको माझमा एउटा गीत राखेर थानेश्वर गौतम अनि शान्तिश्री परियारको आवाजमा रहेको छ, मर्मस्पर्शी पीडादायक गीत रहेको छ, यति बेला राख्न चाहन्छु। छुट्नलाई पो रहिसक्यो अरे माया बसेको यो गीत तपाईँको माझमा यति बेलाको समयमा।

छुट्न लाइफ रहिसक्यो अरे माया लागेको माया बसेको गीत तपाईँको माझमा राखेर कार्यक्रमको सुरुवात गरिसकेको छु। पक्कै पनि माया कहिले काहीँ खै किन बस्यो भन्ने जस्तो पनि लाग्न सक्छ होइन र

मायाकिना लाइएको थियो त होइन, झुटो कसम किन खाइएको थियो त, झुटो भन्दा पनि बाछा कसम किन खाइएको थियो, नछुट्ने बाछा कसम किन खाइयो त होइन, देवी देवता मठ मन्दिर किन धाइयो भाकियो त, आखिर छुटिनु नै पर्नेछ त होइन। शान्ति श्री परियार अनि त्यस्तै गरेर थानेश्वर गौतमको सुमधुर आवाजमा यो गीत थियो, लय थानेश्वर गौतमको रहेको थियो पनि शब्द प्रभा बार्तोलाको रहेको थियो, बर्तौला सरी प्रभा बर्तौलाको शब्दमा रहेको गीत तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। कार्यक्रम एसएमएस दोहोरी अनियर भइराखेको छ आवाजमा, म सुटुटो आवाजमा छु, साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोस्, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोस् भन्ने भन्न चाहन्छु। लेख रचना केही लेख्नु भएको छ भने पोस्ट गर्नुहोस्, वाचन गर्ने कोसिस म गर्नेछु भन्ने भन्न चाहे। हप्ताको साथ दिन आउँछौ, यहाँहरूलाई थाहा नै छ मैले भनिराख्नुपर्छ जस्तो लाग्दैन कार्यक्रमको बारेमा। यति बेला हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्न चाहन्छु। हिराबहादुर लगाई हुनुहुन्छ, बुटोलबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, मौसम सामान्य सफा छ। साथीहरू सम्झिनु पर्दा सोना कन्दुङ अप्सरा खड्का दिपा बस्नेत विनिता छेत्री रमिता श्रेष्ठ संगीता लामा धनु गजमेर त्यस्तै गरेर रूपसना युकी दिलु एम्फुराई बेलिया छामी विनिता थामी मिनु मगर भरत रावत जयराम खड्का यशोदा काफ्ले मिना माया गिसिङ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ भने कुमार श्रेष्ठ हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि। नमस्कार श्री सर, कार्यक्रम सुन्दैछ है। दोलखा मार्बु घर भई हाल काठमाडौँ कलङ्कीबाट कुमार श्रेष्ठ हो, बुझ्नु भएका हजुरलाई परिवारको लागि अनि त्यस्तै गरेर धनुगजमेर सम्पाली शेर्पा श्रीता मक्तान लक्ष्मी खड्का स्मृति मल्ल निशा अधिकारी लगायत सबैमा समर्पण गर्न चाहन्छु सम्झिन चाहन्छु भन्नुहुन्छ भने। सपना तामाङ हुनुहुन्छ, हजुर नमस्ते नमस्कार दादा, म पनि सुन्दैछु सिन्धुलीबाट, सपना तामाङ हो, राम्रो लाग्छ आज मिल्छ भने हाँस्न सिकायो भन्ने भाका राखिदिनुहोस् ल भन्नुहुन्छ। यो गीत मार्फत साथीभाइ सबैमा सम्झिन चाहन्छु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्ने भन्न चाहे। मुस्कान सुमिन कला बुढाइली हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है, मिस यु घर परिवार साथीभाइ सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। क्षेत्री आयुष हुनुहुन्छ, रामे छपलासीबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ भने। मिडिया प्रेमी राय अनुसार हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है, शुभरात्रि सबैमा भन्नुहुन्छ। त्यस्तै गरेर शान्ति विषयले पनि शुभरात्रि सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। यति बेला हेर्दै पनि हुनुहुन्छ टिकटक लाइभ मार्फत उर्मिला थापा मगर हुनुहुन्छ, काठमाडौँदेखि हेर्दैछ है, म पनि कार्यक्रम समाजदोहोरी सबैमा सम्झिन चाहन्छु, सबैलाई सम्झना छ है भन्नुहुन्छ। सुषमा बोहरा हुनुहुन्छ, बुटोलबाट हुनुहुन्छ, म पनि आए है, हेर्दैछु सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ। सुनिता सुनवार हुनुहुन्छ, सम्झना सबैमा म पनि हेर्दैछु है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला मिनु लम्तरी मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछु सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। त्यस्तै गरेर अन्जान थुलुङ हुनुहुन्छ, नमस्ते म अन्जान थुलुङ युएबाट, सम्झना सबैमा भन्नुहुन्छ। सन्दा माया गर्ने साथीहरू डियर बेस्ट टू म गर्ने कान्छी हिर्सु चामलिङ राई पवित्र राई अर्चना कुलुङ राई छोरी राई चामलिङ त्यस्तै सिम्पल होइन सिम्पल सरिना निकिता मगर रश्मी बान्तो राई अनिता यशोदा गदाल निकिता मगर कल्पना साम्पाङ सुशीला विश्वकर्मा बहादरणी जुनिता चामलिङ राई लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। सपना चङबाङ जुनिता चामलिङ राई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। कुमार श्रेष्ठ हुनुहुन्छ, यो माया सुन न तिमी टाढा हुँदा पनि मेरो मन तिम्रो नजिक बस्छ, दिनभरि हजारौं मान्छे भेटिए पनि सुकुन भने तिम्रो नामले मात्र दिन्छ। मलाई साथ दिने धेरै भेटिए तर मन बुझ्ने तिमी जस्तो कोही भेटिएन, तिमी रिसाउँदा पनि माया लाग्छ र तिमी हाँस्दा मेरो संसार नै उज्यालो हुन्छ। साँचो कुरा के हो भने नि मेरो हरेक खुसीको कारण तिमी नै हौ,

माया भनेको सँगैहुनु मात्रै होइन, टाढा भएर पनि एकअर्काको मनमा बसिरहनु भन्नुहुन्छ। फेरि भाषण गर्छु ल, यो माया सुन न, तिमी टाढा हुँदा पनि मेरो मन तिम्रै नजिक बस्छ। दिनभरि हजारौँ मान्छे भेटिए पनि सुकुन भने तिम्रै नामले मात्र दिन्छ। मलाई साथ दिने मान्छे धेरै भेटिए, तर मन बुझ्न तिमी जस्तो कोही भेटिएन। तिमी रिसाउँदा पनि माया लाग्छ र तिमी हाँस्दा मेरो संसार नै उज्यालो हुन्छ। साँचो कुरा के हो भने नि, मेरो हरेक खुसीको कारण तिमी नै हो। माया भनेको सँगै हुनु मात्रै होइन, टाढा भएर पनि एकअर्काको मनमा बसिरहनु हो। बुझ्यो भन्दैनन्छ कुमार श्रेष्ठजीले, कसैको लागि हो र कुमारजी? याद आयो अथवा सम्झना हो कि क्या कसैको? ठिक छ, राम्रो छ है, मैले भावना तरिकाले वाचन गरेँ ल कुमारजी। तपाईँले सायरी पाराले पठाउनु भएको थियो कि जस्तो लाग्यो, मैले त्यसले भावनामा वाचन गर्ने कोसिस गरेँ। यस्तो यति बेला हुनुहुन्छ रूपसना गिरी हुनुहुन्छ, सिन्धुली ढुङ्गेबासबाट रूपसना योग्य सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कार्यक्रमलाई सेयर पनि गरिदिनुहोस् ल। अतीत अञ्जन राई हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ। हेलो दर्श, नमस्कार, नमस्ते। म पनि आज आएँ है हजुरहरूको आत्मीय कार्यक्रममा, उही त हो हजुरहरूलाई माया गर्ने कान्छु। अतीत अञ्जन राई घर उदयपुर हाल काठमाडौँबाट के भन्नुहुन्छ। साथीहरू सम्झिनु पर्दाखेरि उषा किरण मुस्कान बान्तवा मन कुमारी कान्छी कुलुङ दिपा मगर काली कमला लिम्बुनी मिडियाप्रेम निर्मला उनिम राजघले मगर सुनिम शेर्पा चेनी लिम्बु मिसिङ रेवत रमला साम्पाङ रञ्जना बहिङ राई पूर्णबहादुर थुनु राधिका अधिकारी दिदी पुष्पा अञ्जली राई सरला राई दिपेश कार्की सयात रमेश अञ्जन राई रिमा थामी पूर्णिमा थुनुङ राई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पनि मना चाहे म पनि सुन्दैछु है भन्नुहुन्छ सरिका छेत्री हुनुहुन्छ कि, स्वागत छ हजुरलाई पनि। पनि मना चाहे लेख रचनाहरू केही लेख्नु भएको छ भने पठाउनुहोस्, कोही कसैलाई मिस गरिराख्नु भएको छ भने पनि मैले सम्झिरहेको छु है, मिस गरिरहेको छु भनेर तपाईँले पठाउन सक्नुहुन्छ आफ्ना सन्देशहरू लेखेर वाचन गर्ने कोसिस गर्छु भन्दै यति बेला देवी घरती त्यस्तै कुलेन्द्र विकको सुमधुर आवाज मलाई त्यो गीत छ हाँस्न सिकायो यो गीत राख्छु। त्यसपछि आउँछु म, तपाईँ रेडियो सुन्दै गर्नुहोला, म्यासेजहरू पठाउँदै गर्नुहोला, कार्यक्रमलाई पनि सेयर गरेर साथ दिँदै गर्नुहोला है त।

ይዞ አስነ ሲካዩ አዘሩና ሲካዩ ደረደሬ ደንደባት ማያሉ አዘፋቀለሁና ሲካዩ ከተፋይቅ ማዝመራከ ከለጋይ ማየሰሪ ገሪንሳ ሲምሌራ ሰንሳር ማርከይሰና ጌይሰና ጌይ ፈርታይና አይና ለበሱርሳ ዘባ ሰመንዳ ቱርሰኒ ተስፋሲ አስነ ሲከካ ኩራ አረፍኒ አይና ሩኑ ፋርና ሩና ጮይኔ ኖርዌይኮ አይና እስቲ አስና ዛሬኮ አካባታ እስቲ አስ ዛር ነው ፈርሰ አይና ቢብነ ኩራ አረራ ይካ ምናስታክሰን ዘስተላክሰ ከሪቶም ያሰና አስተህሪያን የርበይ ራኪ በሰ አባዝ መመስትሪድ አዝ መስሳት መተፋያነን ሴት ብላ ደስተታ ብዴስ መረረ ቢብነ ማደን ባርዳ ስናየውንም ሰርዴንም ሰፈን ያሳሰም አባርካ ከስተማይቻ ራምዱስና ዳን ዲየራ ያተከሪ ዳክኑ ባይቆ ሰኒ ተባይ ባስነ ታው ራምሮ ሰኒ ባጎሊካ ባስታ ተስና ፈንዲ አንነስላ ንምነሳይ ማለ ሰዋቴ ፓኒገሪኮ እንሱ ሳይ ራቲኮ ካሪክራማ ወስ ሳይ ዲዮስኮ ካሪክራም ዳንኮ ካሪክራም አባል ወጫሩ ካ ሰኒ ከጋርደሰን ካ ከልደሰን ካ ዛደሰን ይኩራሩ ፈንዲ አንነሳይ አርካ ከስመማ ንምነሳይ अनि आफू पनि गाउँ घरतिर हो भने खोला खालसीतर्फ जाँदाखेरि ध्यान दिनुपर्छ बिरपाखातिर जाँदाखेरि ध्यान दिनुहोला आफ्नो हुन चाहन्छु अनि सहरतिर उनीहरूले पनि ख्याल गर्नुपर्छ विदेशमा हुनुहुनेले त झन् विशेष ख्याल गर्नुपर्छ आफन्तजनबाट टाढा भएर विदेशमा रहेर हामीलाई सुन्दै हुनुहुन्छ कोही कोही ड्युटी सकिएर सुन्दै हुनुहुन्छ होला कोहीले ड्युटी गर्दा गर्दै सुन्दै हुनुहुन्छ होला लुकेर होइन कहिले यस्तो फेसबुकमा कसैले साथीले सेयर गरेर यस्तो टुप्लुक्का देखिहाल्नुभयो त्यो हिसाबले पनि सुन्दै हुनुहुन्छ होला जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट यति बेला सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ सुनेर साथ दिन लाग्न चाहे यति बेला म्यासेजतर्फ लाग्न चाहन्छु हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा थुप्रै म्यासेजहरू प्राप्त भइसकेका छन् रोमन मोक्तान तामाङ हुनुहुन्छ भोजपुरी जेनजी भोजपुर घर भई हाल सात समुद्र पारीबाट कार्यक्रम मजाले सुन्दैछ है भन्नुहुन्छ भोजदिने भाका मार्फत होइन सम्झना सन्देश गर्नुपर्दा सम्झना गर्नुपर्दाखेरि भन्दै हुनुहुन्छ भोजपुरमा हुनुहुने घर परिवारमा धेरै सम्झना अनि साथीहरू मन्त्री आखा राई आकाश राई सुरज राई तुम्सा राजवीर हैकाईलाई एक्सन विराज राई वरूण चञ्चल राई हिमा राई युनिसा तामाङ सपना तामाङ मोक्तान भाउजी कल्पना तामाङ भूमिका राई सानु कमला फुची एम कला कुलुङ सरस्वता पोखरेल रायनी राजकला रञ्जना बहिनी राई लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ दीपक रुसाल हुनुहुन्छ कार्यक्रम सुन्दैछ है हेलो सर हेर्दै र सुन्दैछु धेरै राम्रो लाग्छ तपाईँ को यो कार्यक्रम धन्यवाद छ भन्नुहुन्छ तपाईँ लगायत सम्पूर्ण हजुरको रेडियो युनिटलाई भन्नुहुन्छ विशेष रूपमा धन्यवाद दिन चाहन्छु साउदीबाट हुनुहुन्छ दीपक रुजाल हुनुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहे त्रिसना विश्वकर्मा हुनुहुन्छ सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ पान्तुवा सुफिया राई हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ उहाँले पनि भोजपुरबाट लाइभ मार्फत हेर्दैछ है सुन्दैछु सम्झना सबैमा शुभरात्रि मिठो सपनीको कामना भन्नुहुन्छ भने पान्तुवा सुफिया राई मिस यु सानु नबोले नि है सम्झिरहेको छु तिमीलाई मिस गरिरहेको छु भन्नुहुन्छ खोटाङदेखि अभागी श्रेष्ठ थापा हुनुहुन्छ बान्तवा सोफिया राईजी सम्झिराख्नु भएको छ निस्करिराख्नु भएको छ कारण जे पनि हुनसक्छ नबोल्नुको तर बोल्नुहोस् ल किनकि भोलि कसैले देखेको छैन होइन भरे पनि कसैले देखेको छैन समय कति बेला के हुन्छ थाहा हुन्न सो बोल्नुहोस् बोलेर चाहिँ समस्याको समाधान निकाल्नुहोस् पनि भन्न चाहन्छु माया गर्ने मित्र हुनुहुन्छ यस सम्झिराख्नु भएको छ म्यासेज गरिराख्नु भएको छ तिमी नबोले पनि मैले सम्झिराखेको छु है सानो भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद निकिता मगर हुनुहुन्छ ओखल ढुङ्गा बलखुबाट दीपिका लुङ्गेली मगर हो भन्नुहुन्छ कार्यक्रम राम्रो छ सम्झना सबैमा
शुभ रात्रि भन्नुहुन्छ, उहाँले पनि विशेष रूपमा धन्यवाद। त्यस्तै सुजन दाहाल हुनुहुन्छ, नमस्ते नमस्कार दाई, म पनि सुन्दैछु सिन्धुलीबाट, सुजन दाहाल हो, राम्रो लाग्छ, आज छोटो मुक्तक पठाएको छु है दाई, वाचन गरिदिनुहोस् भन्नुहुन्छ। वाचन गर्ने कोसिस गर्छु म, तर कस्तो हुन्छ होइन भन्नुहोस् ल। प्रयास मात्र तपाईले जुन भावनामा गएर लेख्नु भएको छ डुबेर त्यसमा नसकौँला, तर प्रयास गर्छु। सोधे कसैले को भनी चिनाउँछौ भन त, सोधे कसैले को भनी चिनाउँछौ भन त, तिम्रो पनि आफ्नै मान्छे छ क्यारे छन त भन्नुहुन्छ। मलाई फेरि यो रोमान्टिक कुराहरू गर्न खासै आउँदैन हो, माया प्रेमको कुराकानी रहेछ, मलाई माया प्रेमका कुराकानीहरू खै गर्न आउँदैन, यसले पनि अलि लय अलिक त्यो भावनामा डुब्न सकिनँ कि जस्तो लाग्यो। माया गर्न आउँछ, कुराकानी गर्न आउँदैन होइन। सोधे कसैले को भनी चिनाउँछौ भन त, सोधे कसैले को भनी चिनाउँछौ भन त, तिम्रो पनि आफ्नै मान्छे छ के अरे छन त भन्नुहुन्छ, अझै मिलेन हो। सोधे कसैले को भनी चिनाउँछौ भन त, तिम्रो पनि आफ्नै मान्छे छ के अरे छन त, तिम्रो पनि आफ्नै मान्छे छ के अरे छन त, भन कसरी मागु भाग्यमै नभएको कुरा, भन कसरी मागु भाग्यमै नभएको कुरा, मेरो पनि चाहना थियो तिम्रै भइरहन त, मेरो पनि चाहना थियो तिम्रै भइरहन त, सोधे कसैले को भनी चिनाउँछौ भन त, तिम्रो पनि आफ्नै मान्छे छ क्यारे छन त, तिम्रो पनि आफ्नै मान्छे छ क्यारे छन त भन्नुहुन्छ सुजनजी। हो, उहाँको पनि हुनुहुन्छ र आफ्नो मान्छे हुन सक्छ, ट्रायंगल लभ स्टोरी पर्न सक्छ, आफूले जुनलाई जसलाई मन पराएको हुन्छ सायद उसले अर्कैलाई मन पराएको हुन सक्छ होइन। कहिलेकाहीँ भाग्यमा नभएका कुराहरू जिन्दगीमा हुन्छन्, कहिलेकाहीँ नहुन पनि सक्छ है, भाग्यमै नभएका कुराहरू पनि हुन सक्छन् नहुन पनि सक्छन् होइन र। खै दोधारे भए कि क्या हो, मैले दोधारे बनाइदिएँ कि क्या हो। हेलो दाई नमस्कार, सेवाहरू धेरै समयपछि आएको छु म, ताप्लेजुङबाट समीर सहयोगी किराती यात्री भन्दनुहुन्छ, रात्रिकालीन सन्देश राख्नु पर्दा भन्दनुहुन्छ, मिस्यु समीक्षा जस्तै, सन्ध्या लिम्बू, सन्ध्या गुरुङ, सानुमाया शेर्पा, सन्ध्या थोमा, सोना कन्दुङ्गा, लिम्बुनी एक्ली छोरी अस्मि सताङ्गका सबैमा सम्झना छ भन्दनुहुन्छ। त्यस्तै गरेर बाबु राम मगर हुनुहुन्छ, कार्यक्रम हेर्दैछु भन्नुहुन्छ, उहाँले टिकटक लाइभ मार्फत हेर्दै हुनुहुन्छ, सम्झना सबैमा है, सम्झिरहेको छु साथीभाइ आफन्त सबैलाई सम्झिरहेको छु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। ओखलढुङ्गा पोकली घर भई हाल साउदी अरेबियाको रियादबाट हुनुहुन्छ, सम्झना सबै भन्नुहुन्छ, हिराबहादुर लकाईजीले पनि हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला म्यासेज पठाउनु भएको छ, डिएम थापा मगर हुनुहुन्छ, कार्यक्रम हेर्दै सुन्दैछु, सम्झना सबैमा है भन्नुहुन्छ, सम्झना रूबाङ्सा हुनुहुन्छ, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ, लक्ष्मी बस्नेत हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, हेलो दाई नमस्ते, म पनि कार्यक्रम सुन्दैछु है, सम्झना सबैमा भन्न चाहन्छु भन्नुहुन्छ, यहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। हामी हप्ताको सातै दिन आउँछौ, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि लगभग रहन्छौ 11 बजेसम्म, तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्छौ, तपाईँले पठाउनुभएका लेख रचनाहरू वाचन गर्छौ, तपाईँले नै रोजाइमा पार्नुभएका लोक दोहोरी भाकाहरू तपाईँकै माझमा राख्दै राख्दै अगाडि बढ़िरहेका छौ, कस्तो लाग्दैछ भनिदिनुहोस् ल। सपना तामाङ हुनुहुन्छ, मुक्तक पठाउनु भएको छ, आज पनि दुःख कष्ट भोग्दै हाँस्ने नारी, आँसुको मूल पिएर पल पल बाँच्ने नारी, आज पनि दुःख कष्ट भोग्दै हाँस्ने नारी, आँसुको मूल पिएर पल पल बाँच्ने नारी, तिनै नारी किन अपराधीको शिकार बन्न पुगे, तिनै नारी किन अपराधीको शिकार बन्न पुगे, अरूको खुसी हेर्दै आँसुको तालमा नाच्ने नारी, अरूको खुसी हेर्दै
आँसुको तालमा नाच्ने नारी, आज पनि दुःख कष्ट भोग्दै हाँस्ने नारी, आँसुको मूल पिएर पल पल बाँच्ने नारी, तिनै नारी किन अपराधीको शिकार बन्न पुगे, अरूको खुसी हेर्दै आँसुको तालमा नाच्ने नारी, अरूको खुसी हेर्दै आँसुको तालमा नाच्ने नारी। लेख्ने प्रयास गरेको छु दाई, वाचन गरिदिनु होला भन्नुहुन्छ सपना। वाचन गरेको छु, न्याय दिन सके सकिन तपाईँको मुक्तकलाई भन्नुहोस् ल। त्यस्तै गरेर यति बेला अर्को पनि म्यासेज प्राप्त भएको छ, दया हुनुहुन्छ श्रेष्ठ, शुभरात्रि सबैमा सम्झना छ भन्नुहुन्छ। त्यस्तै गरेर सोना कन्दमा हुनुहुन्छ, सेवाहरू नमस्कार, शुभरात्रि छ आरजे श्रीराज महासर हजुर, सो समन्सी हजुरलाई मुटुको कुनादेखि मिठो याद माया अठोट सम्झना छ। एक दिनको खुसीले महिनौ दिन रमाउने मान्छे, एक दिनको दुःखीले महिनौ दिन दुःखी हुने मान्छे, परे यो बेला तपाईँको मिठो आवाजमा रमाउने मान्छे म सुन्दैछु ल। श्री सर जुनले मात्रै देख्छ राख्नु गीत भन्दै हुनुहुन्छ।

देख्छ होइन, हामीले माया लागेको चाहिँ यहाँ मात्र देख्छ, मिठो गीत छ गीत राख्नु भन्नुहुन्छ, राख्नेछु। अप्सरा खड्का, समिना कन्दुङ, अन्जिता ठकुरी, अप्सरा बस्नेत, सुनिता भण्डारी, श्रीराज महत, एमुजरेल देवान देवान, टिकराम घिमिरे, प्रेम खड्का, टिकराम सुनवार, कालो बिरमान, हिम्मत खड्की, समीर सैकु, अन्जान थुलुङ, विश्वजित चिमे, कल्पना साम्पाङ, कमल पौडेल, सृजला सापकोटा, तारा श्रेष्ठ, केशव सेन्चुरी, विनिता गिरी, हिराबहादुर लगाई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। कार्यक्रम नि पर पर पुगेछ, पठाउन पठा भएर पनि कमेन्ट गरे ल श्री सर भन्नुहुन्छ, किन दोधारमा पर्नुभयो त सुनाजी, माया नलागेर हो अथवा मन नलागेर हो अथवा सुन्न मन नलागेर हो, चाहे जेसुकै होस् म्यासेज पठाइदिनु भयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। यति बेला म गीततर्फ लाग्न चाहन्छु, धेरै बोले जस्तो लाग्यो, म्यासेजहरू थुप्रै प्राप्त भइरहेका पनि छन्, लेख रचनाहरू पनि वाचन गरिरहेको छु, पठाइ पनि रहनु भएको छ है, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। यति बेला म म्यासेजतर्फ, राज तामाङ हुनुहुन्छ सिन्धुलीबाट हेर्दैछु दाई, सम्झना सबैमा भन्नुहुन्छ, बाबुराम मगरले पनि हेर्दै हुनुहुन्छ टिकटकमा, श्री राज महत टिकटक आइडी रहेको छ, परदेशीले सुन्ने गीत राखिदिनु है दाई भन्नुहुन्छ, बाबुराम साउदी मलेसिया या बिछोटको करौतीले पनि गीत राखिदिनुहोस् भन्नुहुन्छ, प्रयास गर्छु। यति बेला चाहिँ जुनले मात्र देख्छ बसन्त थापा, विष्णु माझीको सुमधुर आवाज सुनेको गीत तपाईँको माझमा राख्छु, रोमान्टिक गीत छ जस्तो लाग्छ मलाई चाहिँ, किनकिन मलाई साह्रै मनपर्ने गीत छ, यति बेला तपाईँको माझमा राख्न चाहन्छु, त्यसपछि आउँछु, रेडियो सुन्दै गर्नुहोला, म्यासेजहरू पठाउँदै गर्नुहोला, कार्यक्रमलाई पनि सेयर गरेर साथ दिँदै गर्नुहोला, कोही कसैलाई यति बेला मिस गरिराख्नु भएको छ भने उहाँलाई पनि मेन्सन गरेर म्यासेज पठाइदिनुहोला ल।

रोमान्टिक कि तपाईँको माझमा जहिला म समयसम्म राख्न मन थियो हामीले मायालाईको जुनले मात्र देख्छ है मलाई पनि मनपर्छ राति राति भेट हुन आउँदा नि लुकी लुकी फिरती लाउँदा नि जुनले मात्रै देख्छ हामीले मायालाईको जुनले मात्रै देख्छ चिन्ता न अलिकति स्वरले साथ दिँदैन स्वरले मलाई चाहिँ साथ दिएको जस्तो लाग्छ मेरो आवाज मलाई बवाल लाग्छ तर फेरि सुन्ने श्रोतालाई नमिठो लाग्न सक्छ भनेर पनि हो छोटो मिठो गाएको सरिकाजीले वाओ मिठो बाँच्दै हजुरको भन्नुहुन्छ अलि लामो गाउनु भएको भए हुन्थ्यो भन्नुहुन्छ त्यही भएर फेरि एकताल गाएको हो तर आवाज मिठो छैन कि मेरो लागि चाहिँ मिठो छ हजुरहरूको लागि अलि नमिठो हुन सक्छ भन्ने हो कि सबैलाई मनपर्छ भन्ने हुन्न होइन सबैलाई सबै चिज मन पर्दैन सबैको आफ्नो टेस्ट हुन्छ अरे कि सबै चिजहरू सत्य भइसकेपछि पनि कार्यक्रम यासामास दोहोरियानीहरू भइराखेको छ आवाजमा म श्रीराज महा छु हामी हप्ताको सातै दिन आउँछौँ राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि रहन्छौँ लगभग 11 बजीसम्म 10:54 भइसकेको छ म्यासेजहरू थुप्रै प्राप्त भइरहेका छन् हेर्दै पनि हुनुहुन्छ यति बेला फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz जनतामाको स्टेसन 95 MHz को फ्रिक्वेन्सी मोडुलेसनबाट सुन्दै पनि हुनुहुन्छ अनलाइनका माध्यमबाट सुन्दै पनि हुनुहुन्छ टिकटक लाइभ मार्फत हेर्दै पनि हुनुहुन्छ यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु फेरि पनि मुक्तक प्राप्त भएको छ वाचन गर्ने कोसिस गर्छु ल रातको समयमा धेरै मुक्तकहरू प्राप्त भइरहेका छन् हिजो अस्तिदेखि मनपर्छ मलाई वाचन गरिहाल्छु अरे कस्तो खालको माया गर्यौ यार तिमीले पख्नुहोस् ल ब्याकग्राउन्ड म्युजिकले अलिकति साथ दिँदैन जस्तो लाग्यो मलाई अरे कस्तो खालको माया गर्यौ यार तिमीले जहिले पनि रिसाउने खालको गर्यौ प्यार तिमीले अरे कस्तो खालको माया गर्यौ यार तिमीले जहिले पनि रिसाउने खालको गर्यौ प्यार तिमीले कन्फ्युज पो भयो त म आफै अरे कस्तो खालको माया गर्यौ यार तिमीले जहिले पनि रिसाउने खालको गर्यौ प्यार तिमीले मायामा आखिर किन सधैँ रूप अनि धन खोज्छौ मायामा आखिर किन सधैँ रूप अनि धन खोज्छौ फेरि किन आज प्रेमलाई गर्यौ व्यापार तिमीले फेरि किन आज प्रेमलाई गर्यौ व्यापार तिमीले अरे कस्तो खालको माया गर्यौ यार तिमीले जहिले पनि रिसाउने खालको गर्यौ प्यार तिमीले मायामा आखिर किन सधैँ रूप अनि धन खोज्छौ फेरि किन आज प्रेमलाई गर्यौ व्यापार तिमीले फेरि किन आज प्रेमलाई गर्यौ व्यापार तिमीले भन्नुहुन्छ सपना तामाङ रूप राणाङ धन हेर्छन् र हेर्छन् होला सायद जो मायामा जसको मनसँग पनि खेल्दै हिँड्छन् जोसँग मुटु हुन्न मन हुन्न उहाँहरूले उनीहरूले आए राम्रो छ वाचन गर्ने प्रयास गरे सपना कस्तो लाग्यो भन्नु सुरेन्द्र वानी आउनुहुन्छ कार्यक्रम हेर्दैछु सुन्दैछु भन्नुहुन्छ नेपालगंज बाँकी आल भरतपुर चितवनको मिलन चोकदेखि सबै मित्रमा मिठो सम्झना सम्झना सबैमा सम्झिरहेको छु शुभरात्रि सबैमा भन्नुहुन्छ हामी विशेष रूपमा मनैदेखि धन्यवाद दिन चाहन्छु मिना सेन्चुरीलाई कार्यक्रममा धेरै सेयर गरिदिनु भएको छ त्यस्तै गरेर तृष्णा विश्वकर्माजीलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु मनैदेखि धन्यवाद दिन चाहन्छु कार्यक्रमलाई धेरै साथीहरूको माझमा पुर्याइदिनु भएको छ आभार छु यहाँहरूप्रति होइन मैले सोचिरहेको हुन्छु खोजिरहेको हुन्छु कार्यक्रमहरू अन्य साथीहरूको माझमा पनि पुगोस् भन्ने इच्छा हुन्छ चाह हुन्छ होइन र सबैको हुन्छ जुन तरिकाले माया गरिदिनु भइरहेको छ मिनाजीलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु मिनाजीलाई होइन मिनाजीले पनि म्यासेजहरू पठाएर सुनेर कार्यक्रमलाई सेयर गरेर त्यस्तै गरेर मोहन तामाङ हुनुहुन्छ त्यस्तै हिराबहादुर लगाईजी हुनुहुन्छ त्यस्तै गरेर कृष्णा विश्वकर्माजी हुनुहुन्छ उहाँहरूलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर शान्ति विषय हुनुहुन्छ होइन पवित्रा सरी पर्वता ग्यावाली हुनुहुन्छ उच्चारण सही गरेँ नि मैले
विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर हाम्रो अर्को एकजना साथी पनि हुनुहुन्छ, उहाँको चाहिँ मैले एक्ज्याक्ट नाम अर्को पाराले रहेछ, त्यो भइसकेपछि नाम कन्फ्युज भए। उहाँले पनि यसरी कार्यक्रममा सेयर गरिराख्नु भएको छ, जी जी एफ जी एच जे जे हिजो आइडी रहेको छ। यी नाम मैले वाचन गरेँ त्यो टक्क अहिले बिर्सेँ, दस अन्ठाउन्न भइसकेको छ। म म्यासेजतर्फ लाग्छु ल, त्यतातिर नगरिकन म्यासेजहरू थुप्रै छन्, प्राप्त भइरहेका छन्। रविना रसाइली हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है सालुबाट। रविना रसाइली अनि प्रेमिका रसाइली, सबैमा मिठो सपनाको कामना गर्दछु है भन्नुहुन्छ। आज चाहिँ मलाई म्यासेज लेख्न अल्छी लागिरहेको छ भाइ, माया प्रेमको कुरा सुनाउनलाई भोलि भोलि आउँछु ल भन्नुहुन्छ सपना। लेख रचनाहरू पठाइराख्नु भएको छ अनि भन्नुहुन्छ फेरि म्यासेज लेख्नलाई अल्छी लागिरहेको छ। यता होइन के भनौँ र खै सरिका हुनुहुन्छ, गजल अथवा लेख जस्तो पठाउनु भएको छ। मान्छे अनुहारले होइन व्यवहारले चिनिन्छ, मान्छे अनुहारले होइन व्यवहारले चिनिन्छ, मान्छे सुन्दरताले होइन इमानदारीताले चिनिन्छ, मान्छे तागतले होइन सहनशीलताले चिनिन्छ, मान्छे सुनले होइन गुणले चिनिन्छ, मान्छे धनले होइन मनले चिनिन्छ, मान्छे अनुहारले होइन व्यवहारले चिनिन्छ, मान्छे सुन्दरताले होइन इमानदारीताले चिनिन्छ, मान्छे तागतले होइन सहनशीलताले चिनिन्छ, मान्छे सुनले होइन गुणले चिनिन्छ, मान्छे धनले होइन मनले चिनिन्छ भन्नुहुन्छ। पक्कै पनि हो, तपाईँले भनेअनुसार नै हो होइन, यो लागू हुन्छ पनि। राम्रो लेख पठाउने कोसिस गर्नुभयो, पठाउनु भयो भनौँ न, कोसिस गर्नुभयो भन्दा पनि। राज कालीकोटे हुनुहुन्छ, बिर्तामोड झापा घर भए, अहिले चाहिँ युएईबाट सुन्दैछु। झापाले हिरो राज कालीकोटे भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद। निकिता मगर हुनुहुन्छ, कार्यक्रम हेर्दैछु काठमाडौँबाट, सम्झना सबैमा भन्नुहुन्छ। ल है श्रीराज सर, म पनि सुन्दैछु है भक्तपुरबाट भन्नुहुन्छ। समीर छेत्री हुनुहुन्छ, धेरै पछि देखेँ त समीर, किन माया मारेको र अब त विदा माग्ने बेला भयो होला है भन्नुहुन्छ। नै छैन, म्यासेजहरू छन्, भर्खर आएको हो, माया मारेको जस्तो लाग्यो समीर। किन र मोरा आज लाइभ कहाँबाट आयो भन्नुहुन्छ रविन तामाङले। आए त म हो, दिनदिनै आउनु छैन, दिनदिनै हेर्छु म, कुरिरहेको हुन्छु भन्दै हुनुहुन्छ रविनजीले। म आज आएँ ल समीर छेत्री हुनुहुन्छ, 11 बजेसम्म होइन र भन्नुहुन्छ, 11 बजिसक्यो। अब म्यासेजहरू छन्, म्यासेज वाचन गर्नु परिहाल्यो, नत्र रिसाउनुहुन्छ जस्तो लाग्छ। सो 11 बजेपछि उतै पनि जान सक्छ समीर, कुरा यस्तो छ। हेर्नुहोस् न, लेख रचनाहरू थुप्रै प्राप्त भइरहेका छन्। मुक्तक पठाउनु भएको छ यहाँ रविनाजीले, वाचन गर्नै छ होइन। सो हल्का टाइम अनुसार चलिदिनु म रातको समयमा छु ल। दुनियाँलाई खुसी राख्न आफू होइन अरूलाई हँसाउनु पर्छ यहाँ, काँडै काँडा बीचको फूल टिपेर पनि जीवनभरि सजाउनु पर्छ यहाँ। पक्नुहोस् ल, म म्युट गरौँ त ब्याकग्राउन्ड कस्तो हुन्छ। दुनियाँलाई खुसी राख्न आफू होइन अरूलाई हँसाउनु पर्छ यहाँ, काँडै काँडा बीचको फूल टिपेर पनि जीवनभरि सजाउनु पर्छ यहाँ। रुवाउने अनि पीडा दिनेहरू त पाइलै पछि भेटिन्छन् महोदय, रुहाउने अनि पीडा दिनेहरू त पाइलै पछि भेटिन्छन् महोदय, मनभित्र गहिरो वेदना र आँखाभरि आँसु बोकेर पनि मुस्कुराउनु पर्छ यहाँ, मनभित्र गहिरो वेदना र आँखाभरि आँसु बोकेर पनि मुस्कुराउनु पर्छ यहाँ। दुनियाँलाई खुसी राख्न आफू होइन अरूलाई हँसाउनु पर्छ यहाँ, काँडै काँडा बीचको फूल टिपेर पनि जीवनभरि सजाउनु पर्छ यहाँ भन्नुहुन्छ रविनाजी। दुनियाँ यस्तै छ, यहाँ आफ्नो बारेमा सोधी खोजी गर्दैन, आफ्नो बारेमा चासो राख्दैन, तर अरूले के गरिराखेको छ, के गर्दैछ, अरूले घर व्यवहार कसरी चलाइरहेको छ, त्यो कहाँ गइरहेको छ, के गर्दैछ, एक एक निहालिरहेका हुन्छन् होइन। अनि हामी हाम्रो बानी पनि के छ भन्दाखेरि, हामी दुःखमा परेर भए पनि उनीहरूको नजरमा होइन जो आवश्यकतै छैन हो हाम्रो लागि, आवश्यकता छ र भनेको होइन, उनीहरूको
इशारा अनुसार चल्नुपर्छ होइन। आफ्नै आवाज पनि आज अर्को लाग्न थाल्यो, आफ्नै आवाज पनि आज अर्को लाग्न थाल्यो, त्यो खोलीको पानी पनि चर्को लाग्न थाल्यो। अह मिठो छ। आफ्नै आवाज पनि आज अर्को लाग्न थाल्यो, त्यो खोलीको पानी पनि चर्को लाग्न थाल्यो, तिमीले त साँच्चै मोहनी नै पो लगायो क्या हो, तिमीले त साँच्चै मोहनी नै पो लगायो कि क्या हो। आफ्नै बाआमाले बोल्दा पनि झर्को लाग्न थाल्यो, आफ्नै बाआमाले बोल्दा पनि झर्को लाग्न थाल्यो, आफ्नै आवाज पनि आज अर्को लाग्न थाल्यो, त्यो खोलीको पानी पनि चर्को लाग्न थाल्यो, त्यो खोलीको पानी पनि चर्को लाग्न थाल्यो भन्नुहुन्छ रविना। मायामा त हुनुहुन्न नि, जब जब मायामा परिन्छ नि अनि मात्र हुन्छ रे आफ्नै आफन्त बाआमाको बोली पनि झर्को लाग्ने होइन। हाँस्दै हिँड्ने हाँस्दै हिँडे टन्न खाए तिमीलाई छोडेपछि, हाँस्दै हिँडे टन्न खाए तिमीलाई छोडेपछि, लुरी थिए झन्मोटाए तिमीलाई छोडेपछि। यस्तो पनि हुन्छ। हाँस्दै हिँडे टन्न खाए तिमीलाई छोडेपछि, लुरी थिए झन्मोटाए तिमीलाई छोडेपछि, खुट्टा भएपछि जुत्ता त हजारौं पाइन्छन् यहाँ, खुट्टा भएपछि जुत्ता त हजारौं पाइन्छन् यहाँ, तिमीभन्दा राम्रो पाए तिमीलाई छोडेपछि, तिमीभन्दा राम्रो पाए तिमीलाई छोडेपछि, हाँस्दै हिँडे टन्न खाए तिमीलाई छोडेपछि, लुरी थिए झन्झन मोटाए तिमीलाई छोडेपछि, लुरी थिए झन्झन मोटाए तिमीलाई छोडेपछि। आहा हो रविना, विश्वश्रीमा धन्यवाद, ननस्टप मुक्तक पठाउनु भएको रहेछ त। अर्को एउटा पनि छ, मायाको परिभाषा के हो भनी सिकाउन सकेन, मायाको परिभाषा के हो भनी सिकाउन सकेन, कलिलो रहेछ मायाको धागो टिकाउन सकेन, मायाको परिभाषा के हो भनी सिकाउन सकेन, कलिलो रहेछ मायाको धागो टिकाउन सकेन, धेरै थिए मनमा दबिएका दुःखको वेदना पनि, धेरै थिए मनमा दबिएका दुःखको वेदना पनि, आँसु त बिक्यो तर आँसु कतै बिकाउन सकेन, आँसु त बिक्यो तर आँसु कतै बिकाउन सकेन, मायाको परिभाषा के हो भने सिकाउन सकेन, कलिलो रहेछ मायाको धागो टिकाउन सकेन। रविना प्रयास गरेला, मिठा मिठा मुक्तकहरू आफैले लेख्नु भएको हो भने उत्कृष्ट छ, एकदम राम्रो छ है, बजार पिट्ने तहल्का पिट्ने खालको मुक्तक लेख्नु भएको छ, यताउति कपी गरेको हो भने पनि राम्रो छ, जस पठाइदिनु भयो विशेष रूपमा धन्यवाद हुन चाहन्छु। वाचन गर्ने प्रयास गरे कस्तो लाग्यो बरु त्यो भनिदिनुहोस् ल। रत्न मगर हुनुहुन्छ, सिन्धुली तिन पाटन सातबाट कार्यक्रम मजाले सुन्दैछु हेर्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पिएम निङमा शेर्पा हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ उहाँले पनि। रामेछाप जिल्लाको सुन्दर बस्ती माकुन्दी पान्ती भण्डार आज काठमाडौँ ठमेल हिमालयन एक रेस्टुरेन्ट प्रोबाट भन्नुहुन्छ प्रेम निङमा शेर्पा। अब बज्ने गीत चाहिँ जीवन साथी आङमाया शेर्पा, निङमा तेन्जी शेर्पा लगायत सबैमा समर्पण गर्न चाहन्छु भन्नुहुन्छ साङ्गे मिमार शेर्पा, सबैमा सम्झना छ भन्नुहुन्छ, उच्चारण गलत भयो जस्तो लाग्यो त्यो भएर पनि सरी भन्न चाहे। मनिषा तामाङ हुनुहुन्छ, सुन्दैछु सिन्धुलीबाट, सम्झना सबैमा भन्नुहुन्छ। अभिषेक भन्दा पनि अभि मगर अभिषेक हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, म्यासेज पठाउनु भएको छ उहाँले पनि। दीपक चालिसेश्वर हुनुहुन्छ, हेर्दै हुनुहुन्छ। धनु गजनेर हुनुहुन्छ, हेर्दै हुनुहुन्छ। सम्झना सबैमा भन्नुहुन्छ। म्यासेज वाचन गरिरहेको छु, यति बेला थुप्रो म्यासेजहरू छन् भन्दा पनि केही छन् अब भनौँ, वाचन गर्ने कोसिस गरिरहेको छु। यति बेला हुनुहुन्छ अभि मगर अभिषेक हुनुहुन्छ, रामेछाप नगरपालिका दुई देउरालीबाट अभिषेक मगर, हाल काठमाडौँबाट फेसबुक लाइभ मार्फत सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ। 11:07 गइसकेको रहेछ है, कति सानो समय बित्छ। त्यस्तै आशिका मगर हुनुहुन्छ, सिन्धुली खनिया खर्क, हाल
उदयपुरबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ रविना रसाइली हुनुहुन्छ दादा मैले चाहिँ लेखेको मात्र हो है कसैले नराम्रो सोच्नु नसोच्नु होला कसैले पनि भन्नुहुन्छ होइन लेख्नु भएको छ राम्रो लेख्नु भएको छ होइन कहिलेकाहीँ कसैको देखेर लेखिन्छ कसैको भोगेर लेखिन्छ कसैले आफैले भोगेर लेख्छन् कसैले अर्काले होइन अर्काको देखेर लेख्छन् आफ्नो तरिका हुन्छ रविना त्यस्तो देवमान देवान हुनुहुन्छ पितामर झापा घर भइहाल्छु रोमानियाबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ मिल्छ भने रचनाजीसीको स्वरमा रहेको नयाँ गीत साउने खोला उर्लेर भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ त्यस्तो गरेर प्लिज प्लिज राखिदिनु होला है भन्नुहुन्छ सुनाका नुङ्गा सन्जु शेर्पा सन्जु त्यस्तै गरेर सबिना लिम्बू कन्दुङ्गा रेडियो कर्मेक्षा लिम्बू कमला अनम लिम्बू मिडिया प्रेमी अस्मिता मगर सुनिया शेर्पा सुनिया सरगम राई सपना शङ्कर खुसिनी रातामाङ कल्पना साम्पाङ माया आयुष सन्चमाया केरुङ योङहाङ सिम्पल सरिङलाई सबैमा सम्झना छ भन्नुहुन्छ प्रवीण राज खड्का हुनुहुन्छ नमस्ते नमस्कार 14:15 लागेको ठिटो भन्नुहुन्छ श्री सर मिठो सम्झना छ भन्नुहुन्छ तपाईँलाई पनि स्वागत छ कार्यक्रममा त्यस्तो सरिका छेत्री हुनुहुन्छ मिठो भाइसको धनी भन्नुहुन्छ है विशेष रूपमा धन्यवाद मलाई रिस उठेर नि श्री सर किन रिस उठ्यो भन्दा कार्यक्रम नै पर पर पुगेको देखेपछि मन पनि रुन्छ के भन्नुपर्दा त्यही मन रुने भएर पठाउन पठाऊ भएको कुरा बुझ्नु हो भन्नुहुन्छ पर पर मतलब मैले अझै बुझिनँ गीत किन छोटो राख्नु भएको भन्नुहुन्छ समय अभावको कारणले अझै 11:09 गइसक्यो हेर्नुहोस् त सो छोटोमा राखेको थिएँ गीत भाइ नमस्कार आराम हुनुहुन्छ म उही त तपाईँहरूकै हर पल हर क्षणको सहयात्री साथी प्रकाश खड्का गौरीशङ्कर गाउँपालिका तिन झाँकु दोलाखाबाट प्रकाश खड्का भन्नुहुन्छ अहिले भने आफ्नै गाउँघरबाट अनि उही विपदले सताएको रुवाएको जलेको आगोले सकेको घरको काखबाट धेरैभन्दा धेरै सम्झना सबै सबैलाई जुनसुकै बेला जे पनि हुन सक्छ सबै सुरक्षित रहन आग्रह गर्दै सबैमा सम्झना शुभरात्री भन्न चाहन्छु भन्नुहुन्छ पक्कै पनि मैले पनि भनिरहेको छु बर्खाको समय छ तपाईँ बस्ने भौगोलिक अवस्था तपाईँ बस्ने ठाउँको भौगोलिक अवस्था कस्तो छ त्यसमा ध्यान दिनुहोला दिपक चालिसो सर हुनुहुन्छ उहाँले पनि लेख पठाउनु भएको छ भाषण गर्ने कोसिस गर्छु पोस्टमा पैसा छैन प्लान सबै फेल छ भन्नुहुन्छ होइन पोस्टमा पैसा छैन प्लान सबै फेल छ तिम्रो त्यो रूपको अगाडि चन्द्रमा पनि फेल छ तर डेटिङ जाँदा पैसा अनि वैशाखको ठुलो खेल छ भन्नुहुन्छ पोस्टमा पैसा छैन प्लान सबै फेल छ तिम्रो त्यो रूपको अगाडि चन्द्रमा पनि फेल छ तर डेटिङ जाँदा पैसा अनि वैशाखको ठुलो खेल छ चाहिँदैन मलाई सुनको औठी चाहिँदैन मलाई सिक्री चाहिँदैन मलाई सुनको औठी चाहिँदैन मलाई सिक्री सपिङको चिन्ता छैन तिम्रो लागि किन्ने म छु गर्छौ फिर्की माया प्रेमकै कुराकानी हुन्छ माया प्रेमको कुराकानीमा म अड्किन थालिहाल्छु चाहिँदैन मलाई सुनको औठी चाहिँदैन मलाई सिक्री सपिङको चिता सरी पस्मा एकछिन वाचन गर्छु कार्यक्रम आधा भाग गइसकेपछि देखेको बुझ्नुभयो सर भन्नुहुन्छ ए त्यो त अब खै किन र किन ढिलो आउनुभयो त त्यो हो नि त आफ्नै कला हो दाइ तपाईँको लागि पनि भनिदिउँ त भोलि है आज त टाइम छैन भन्नुहुन्छ भन्नुहोस् न रविना होइन मिठो लेख्नुभएको छ त्यसो भने तपाईँले लेख्नुभएको हो भने राम्रो छ एकदम राम्रो होइन लेख लेख्नुहुँदो रहेछ विशेष रूपमा धन्यवाद दिन चाहन्छु प्रकाश खड्का हुनुहुन्छ धनुजी भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद धनु गजमेल हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु सङ्गीत सृष्टि रोलपाली कान्छी हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ अब वाचन गर्छु ल फ्रेस भयो जस्तो लाग्यो पसमा पैसा छैन प्लान सबै फेल छ पसमा पैसा छैन प्लान सबै फेल छ त्यो तिम्रो रूपको अगाडि चन्द्रमा पनि फेल छ तर अझै किन मिलेन जस्तो लाग्छ भाषण गर्न पसमा पैसा छैन प्लान सबै फेल छ तिम्रो त्यो रूपको अगाडि चन्द्रमा पनि फेल छ तर डेटिङ जाँदा पैसा अनि वैशाखको ठुलो खेल छ
चाहिँदैन मलाई सुनको औठी, चाहिँदैन मलाई सिक्री, चाहिँदैन मलाई सुनको औठी, चाहिँदैन मलाई सिक्री, सपिङको चिन्ता छैन तिम्रो लागि किन म गर्छु, चाहिँदैन मलाई सुनको औठी, चाहिँदैन मलाई सिक्री, सपिङको चिन्ता छैन तिम्रो लागि किन्ने म छु, गर्छु फिक्री, म्यासेज गर्छु दिनभरि, रिप्लाई आउँछ राति, म्यासेज गर्छु दिनभरि, रिप्लाई आउँछ राति, डाटा प्याक सकियो भन्दै तर्काउँछौ नि साथी, डाटा प्याक सकियो भन्दै तर्काउँछौ नि साथी, रिसाए नि फकाउला पानीपुरी खुवाएर, रिसाए नि फकाउला पानीपुरी खुवाएर, भाग्ने त होइन नि कतै प्यारे बेल मात्रै छोडेर, भाग्ने त होइनौ नि कतै प्यारी बेल मात्रै छोडेर भन्नुहुन्छ, सबैमा नमस्कार भन्नुहुन्छ। यो मेरो आवाजमा भन्दा पनि हाम्रो दिपक चालिसा सरको आवाजमै सुन्न पाएको भए अझ उत्कृष्ट हुन्थ्यो। खै यो माया प्रेमको कुराकानीमा म अल्झिन्छु, खासै आउँदैन मलाई गर्न प्रयास गरे। सुजन दाहाल हुनुहुन्छ, अर्को सानो मुक्तक है दाई भन्नुहुन्छ, 11:14 गइसक्यो, ठिक छ भाषण गर्छु, सुन प्यारी कति मेरै कुरै बाँकी छ भन्नुहुन्छ, कति मेरै कुरै बाँकी छ, सुन प्यारे कति मेरै कुरै बाँकी छ, जिन्दगी कटाउनलाई पुरै बाँकी छ, सुन प्यारे कति मेरै कुरै बाँकी छ, जिन्दगी कटाउनलाई पुरै बाँकी छ, सकाउन सजिलो हुने भए जीवन, सकाउन सजिलो हुने भए जीवन, कहानीको कथा अधुरै बाँकी छ, कहानीको कथा अधुरै बाँकी छ भन्नुहुन्छ। प्रयास गरेर सुजनजी विशेष रूपमा धन्यवाद। अब छुटिनु पर्छ, पेमलिङमा शेर्पा हुनुहुन्छ, शुभरात्रि सबैमा भन्नुहुन्छ, मलाई पनि विशेष रूपमा धन्यवाद। 11:14 गइसकेको छ, यतै बेला टिकटकतिर भन्नुहुन्छ तपाईँको आवाजमा मजा आयो सुन्न भन्नुहुन्छ, हो र सर है, खै थाहा भएन हौ तपाईँको आवाजमा सुन्न पाएको हुन्थ्यो, श्री सरलाई नुनु आउँदैन क्या हो भन्नुहुन्छ समीरजी, छैन हो तपाईँहरूसँग रमाउन पाउँदाखेरि खुसी हुन्छ हौ म बाबु, बाबु राम मगर हुनुहुन्छ दादा भन्नुहुन्छ, ठिक छ यहाँले भने गीत राख्ने कोसिस म गर्छु अन्तिममा, साउदी मलेसिया भन्ने गीत राख्छु। ओके, यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु। कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला, नम्बर 0440-40-26 रहेको छ, अनि साथसाथै म्यासेज गरेर साथ दिनुभयो, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, सुनेर साथ दिनुभयो, तिनजेलसम्म मसँगै यात्रा गरिदिनु भयो होइन, रमाइलो मानेर सुनिदिनु भयो, विशेष रूपमा धन्यवाद दिन चाहे, म्यासेज मार्फत पनि सरसल्लाह सुझाव दिन सक्नुहुन्छ पनि भन्न चाहे, झालडोका बन्द गर्न बिर्सनु भयो कि ध्यान दिनुहोला, रातको समय विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नुहोला, ग्यासको रेगुलेटर अफ गर्न बिर्सनु भयो कि ध्यान दिनुहोला, त्यस्तै गरेर कोही कसैलाई केही भन्नु थियो कि औषध लिनु बिर्सनु भयो कि त्यसमा पनि ध्यान दिनुहोला भन्ने भन्न चाहन्छु, त्यस्तै गरेर लामखुट्टेको टोकाईबाट बस्नुहोला भन्दै साउदी मलेसिया गोपाल नेपाल जियाम र मुना थापाको सुमधुर आवाजमय गीत तपाईँको माझमा छोटो मिठोमा राख्दै राख्दै आजको बसाईबाट म कार्यक्रम प्रस्तुता तपाईँकै सुख दुःखको साथी सुटुराज महत छुट्न चाहे, फेरि पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु यहाँहरू सम्पूर्णलाई, यहाँसम्म यतिखेरसम्म साथ दिनुभयो मसँग सँगै रहेर सुनेर म्यासेज गरेर कार्यक्रममा सेयर गरेर होइन, विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे, अनि कार्यक्रमलाई धेरै साथीहरूले आज सेयर गरेर साथ दिनुभएको छ उहाँहरूलाई मनैदेखि आभार व्यक्त गर्न चाहन्छु, सरिका छेत्री, मोहन तामाङ, मिना सेन्चुरी, त्यस्तै गरेर उहाँहरूको बरु म्यासेज मैले वाचन गरिने जस्तो लाग्छ, छोटो मिठो वाचन गरे जस्तो लाग्छ है, र बहादुर लगाईजी, त्यस्तै गरेर सबैलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुता श्री राज महत छुटे, हवस् त नमस्कार, शुभरात्री, मिठो सपनीको कामना गरे है त।

0: रामेछाप नगरपालिकाको अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: 129 विद्यार्थीका बैंक खाता सञ्चालनमा छन्। ती खातामा अहिलेसम्म 70,58,365 रुपियाँ बचत भएको गाउँपालिकाले जनाएको छ। हामीले बचतमा मात्र सीमित राखेनौ, विद्यार्थीको बैंक खातालाई उनीहरूको आर्थिक सुरक्षासँग जोड्ने आधारको रूपमा विकास गर्यौं। अध्यक्ष स्याङबोले भने विद्यार्थीलाई छात्रवृत्ति बाँड्ने परम्परा अभ्यास भन्दा हाम्रो गाउँपालिकाले शुरू गरेको प्रयोग केही फरक छ। पालिकाले एकदेखि आठ कक्षासम्म अध्ययनरत विद्यार्थीहरूलाई दिने छात्रवृत्तिको रकम सोझै विद्यार्थीको खातामा जम्मा गरिदिन्छ। उक्त खातामा वार्षिक पालिकाले 10 र सिद्धि हाइड्रोले 20,000 रूपियाँ जम्मा गरिदिन्छन्। यही

0: 30,000 रूपैयाँले विद्यार्थीका नाममा सेयर किनिदिन्छौ। उनले भने विद्यार्थीले अध्ययन गर्ने र सबैलाई यसबारे जानकारी नहुने हुनाले र विद्यालयले समन्वय गरेर नै सेयर किनिदिने गरेको छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबाले पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
4: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
3: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
4: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
3: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर दुवाले पार्टीभित्रका असहमतिलाई सबैको भावनाको कदर हुने गरी समाधान गर्नुपर्ने बताएका छन्। शुक्रबार आफ्नो पक्षका नेताहरूले आयोजना गरेको राष्ट्रिय भेलाको उद्घाटन गर्दै देउवाले व्यक्ति केन्द्रित नभई कांग्रेसको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनु पर्नेमा जोड़ दिएका हुन्। तर विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापा र देउवाबीच औपचारिक सम्वाद नभएको करिब एक वर्ष भयो। गत भदौ 23 जेन्जी आन्दोलन पूर्व एमालेसँगको सत्ता सहकार्यमा रह बेला बखत थापा र देउवाबीच सम्वाद हुने गरे पनि त्यसयता औपचारिक भेट भने भएको छैन। यद्यपि टेलिफोन सम्वाद भने आवश्यकता अनुसार बेला बेलामा भइरहेको सभापति थापा निकटका नेताहरूले दावी गरेका छन्। आन्तरिक राजनीति समस्या समाधानका विषयमा प्रत्यक्ष भेट नभए पनि समय समयमा विभिन्न माध्यमबाट कुराकानी हुने गरेको नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले बताएका छन्। जेएनजी आन्दोलनको चपेटामा पर्नुभएका निवर्तमान सभापति देउवाले लामो समय विदेशमै बिताउनुभयो। उहाँ विदेश हुँदा सभापति गगन थापा पनि भेटकै लागि विदेश जाने कुरा भएन, तर पार्टीभित्रका समस्या समाधानका सवालमा बेला बखत थापा र देउवाबीच विभिन्न माध्यमबाट कुराकानी भएकै थिए। उनले बताएका छन् आन्तरिक असमझदारी सम्वादबाटै समाधान खोजिनुपर्ने नेताहरूको बाहिरी रटान कायम छ। नेपाली कांग्रेसमा निवर्तमान सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनका नाममा विधि र विधान मिचिएको बताएका छन्। शुक्रबार कांग्रेस संस्थापनेतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले पार्टीभित्रका असहमतिलाई सबैको भावना अनुरूप कदर हुने गरी समाधान गर्नुपर्ने बताएका थिए। त्यस्तै कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले नेपाली कांग्रेस अहिले विभाजित मनस्थितिबाट गुज्रिरहेकाले कांग्रेसलाई आफूले मिलाउनु पर्ने समेत बताएका छन्। चुनावताका मत्थर भइसकेको कांग्रेस विवाद अदालतको पुनरा अवलोकन निस्ताले बल्झाएको छ। शुक्रबारको देउवा पक्षीय भेलाले त झनै गिजोलिएको छ। भेलाले झनै गिजोलियो, कांग्रेस एकताको रटान, सम्वादहीनता कायमै शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
0: कांग्रेसकै समाचारलाई आजको नागरिक दैनिकले कांग्रेसमा नेता फेरिए रोकिएन विग्रह, 8 दशकमा पनि जुट फुटको चक्र उस्तै शीर्षकमा मुख्य खबर छापेको छ। बीपी कोइरालाले 2003 असोज 18 गते सार्वजनिक आह्वान गरेसँगै गठन प्रक्रिया शुरू भएको नेपाली कांग्रेसले 8 दशक पार गरेको छ। 8 दशकमा कांग्रेसमा धेरै नेता आए गए, तर पार्टीभित्रको फुट जुट र फेरि फुटको चक्र भने जारी रहेको छ, रोकिन सकेको छैन। अहिले पनि कांग्रेस त्यही क्रममा छ। भारतमा बेलायतको औपनिवेशिक शासन समाप्त हुने जनाउसँगै नेपालमा राणा शासन अन्त्यका लागि बीपी सहितका नेताहरूले कांग्रेस गठन प्रक्रिया थालेका हुन्। त्यसका लागि 2006 चैत्र 14 गते नेपाली प्रजातन्त्र कांग्रेस नेप्रका र नेपाली राष्ट्रिय कांग्रेस नेराका कोइराला समूहका अध्यक्षले दुई पार्टीबीच एकीकरणको आवश्यकता औल्याए। त्यसकै जगमा 2006 चैत्र 27 गतेदेखि कोलकातामा भएको दुवै पक्षको सम्मेलनबाट नेपाली कांग्रेस स्थापना भएको हो। स्थापनाको 8 दशकमा कांग्रेसले मुलुकको आर्थिक, सामाजिक र राजनैतिक परिवर्तनको अगुवाई गरे पनि आन्तरिक किचलो र कलहबाट भने ऊ कहिल्यै मुक्त हुन सकेन। कांग्रेसको आन्तरिक कलह र व्यक्तिगत टकरावले मुलुकको आर्थिक विकास मात्र होइन शासन प्रणाली पनि पटक पटक संकटमा परेको छ। कांग्रेसका जिम्मेवार नेताहरू शक्ति र स्वार्थको पछि लाग्दा वर्षौंसम्म लोकतान्त्रिक व्यवस्था संकटमा परेको विगत पनि छ। विगतलाई पाठका रूपमा ग्रहण गर्दै अगाडि बढ़नुको साटो अहिले पनि कांग्रेस विवाद र विभाजनको चक्रमा फँसेको छ। एकले अर्काको उचितो काटेर मपाइतो देखाउन कांग्रेस नेताहरू अहिले सक्रिय भएर लागेका छन्। मुलुकको राजनैतिक तरल अवस्थामा रहेका बेला कांग्रेसमा एकता देखिनुपर्नेमा विग्रहका डोबहरू खनिँदै गएका छन्। गत भदौ 23 र 24 गतिको जेएनजी विद्रोहसँगै मुलुकको राजनीतिमा आएको बदलावलाई स्वीकार गर्दै अगाडि बढ़नुपर्ने कांग्रेस नेताहरू एकअर्का विरूद्ध खनिन पुगेका छन्। हराएको मौरी जस्ता बनेका कांग्रेसका नेताहरू पुष अन्तिम साता भएको विशेष महाधिवेशनपछि त्यसको पक्ष र विपक्षमा विभाजित छन्। विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले मान्यता दिएपछि तत्कालीन संस्थापन अर्थात शेरबहादुर देउवा पक्ष नयाँ दल गठनको क्रियाकार्यमा जुटेको थियो। त्यसकै लागि उनीहरूले राष्ट्रिय भेला आयोजना गरेका हुन्। तर यसै बीचमा देउवा पक्षले विशेष महाधिवेशनबाट निर्वाचित गगन कुमार थापा नेतृत्वलाई मान्यता दिने फैसला पुनरावलोकन गर्न माग गर्दै दिएको सर्वोच्चमा दिएको निवेदनमा निस्ता मिलेको छ। पुनरावलोकन निस्तासँगै नयाँ दल गठन गृह कार्य तत्काल रोकिएको छ। भेला भने शुक्रबार हिजोदेखि शुरू भएको छ। विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेको पक्ष पनि त्यति बेला नयाँ दल गठनको गृह कार्यसहित अगाडि बढ़ेको थियो। आजको नागरिक दैनिकमा कांग्रेसमा नेता फेरिए रोकिएन विग्रह शीर्षकमा खबर छापिएको छ।
7: प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको शुरूआती चरणमा विदेशी कूटनीतिज्ञ संघको भेटघाटमा अपनाएको कड़ा प्रोटोकल विस्तारै खुकुलो पारेका छन्। प्रधानमन्त्री बनेपछि उनले काठमाण्डौ स्थित विदेशी राजदूतसँग छुट्टा छुट्टै भेट नगर्ने नीति लिएका थिए। तर करिब 4.5 महिनापछि उनले भारतका लागि नेपाली राजदूत नवीन श्रीवास्तव र चीनका लागि नेपाली राजदूत झाङ माओमिङसँग अलग अलग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री शाहले 25 साउनमा सिंहदरबारमा भारतीय राजदूत श्रीवास्तवसँग पहिलोपटक एक्ला एक्लै भेट गरे। त्यसपछि चिनिया राजदूत झाङ माओमिङसँग पनि छुट्टै भेटवार्ता भयो। प्रधानमन्त्री बने यता विदेशी राजदूतसँग उनले यस्तो प्रत्यक्ष द्विपक्षीय भेट पहिलोपटक गरेका हुन्। यो भेटसँगै प्रधानमन्त्री शाहले शुरूआतमा अपनाएको कूटनीतिक शैली परिवर्तन गरेको स्पष्ट भएको छ। शुरूमा उनले भारत चीन सहित विभिन्न देशका राजदूतलाई सामूहिक भेट दिएका थिए। व्यक्तिगत भेटभन्दा सामूहिक संवाद र संस्थागत कूटनीतिलाई प्राथमिकता दिने उनको शैलीलाई त्यसबेला सरकारको फरक कूटनीतिक अभ्यासका रूपमा हेरिएको थियो। तर त्यही अडानबाट प्रधानमन्त्री पछि हटेको देखिएको छ। भारतीय राजदूत नवीन श्रीवास्तवले भेटमा बालेनलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना र भारत भ्रमणको निम्तो पनि हस्तान्तरण गरे। भारतले प्रधानमन्त्री शाहलाई छिट्टै नयाँ दिल्लीमा स्वागत गर्न आतुर देखिन्छ भने भारत भ्रमणको मिति भने तय भइसकेको छैन। यो भेट शिष्टाचारमा भने सीमित रहेन। भारतसँगको उच्च स्तरीय राजनीतिक संवाद पुनः सक्रिय बनाउने दिशामा यो भेटलाई हेरिएको छ। रोचक कुरा त के छ भने प्रधानमन्त्री बनेको 4.5 महिनापछि मात्रै भारतीय राजदूतले मोदीको औपचारिक बधाई र शुभकामना बालेन समक्ष पुर्याएका छन्। भारतले शुरूदेखि नै प्रधानमन्त्रीसँग प्रत्यक्ष संवादको प्रयास गरे पनि व्यक्तिगत भेट भने दिएको थिएन भने प्रधानमन्त्री शाहको प्रारम्भिक कूटनीतिक शैलीका कारण भारतीय विदेश सचिव विक्रम मिश्रीको प्रस्तावित नेपाल भ्रमण समेत स्थगित हुन पुगेको थियो। उनी बालेनलाई भारत भ्रमणको औपचारिक निम्तो पत्र लिएर आउँदै थिए। त्यस घटनाले नेपाल भारत उच्च स्तरीय राजनैतिक संवादमा अवरूद्ध पारेको थियो। तर पछिल्लो घटनाक्रमले दूरी क्रमशः घट्दै गएको देखाउँछ। प्रधानमन्त्री स्वयं भारतीय राजदूतसँग भेटवार्ता गर्ने अवस्थामा पुगेका छन् भने मोदी उनलाई छिट्टै नयाँ दिल्लीमा स्वागत गर्न चाहन्छन्। प्रधानमन्त्रीको कूटनीतिक शैली परिवर्तन हुनुमा दुई कारणलाई मुख्य मानिएको छ। पहिलो बालेनको फरक शैली देखेपछि भारतीय सत्तारूढ़ दल भाजपाले राष्ट्रपति सभापति रवि लामिछानेलाई नयाँ दिल्लीमा रातो कार्पेट बिछ्यायो। उनले भाजपाका सकल दर्जाका नेतादेखि प्रधानमन्त्री मोदीलाई समेत भेटे। यसले प्रधानमन्त्री बालेनलाई झस्काएको देखाउँछ। त्यसैले उनले प्रमुख सल्लाहकार कुमार बेन्जनकार बेनलाई सुटुक्क नयाँ दिल्ली पठाएर दूरी घटाए। त्यसपछि नै हो प्रधानमन्त्री शाहले भारतसँग कूटनीतिक सक्रियता बढ़ाएको। प्रधानमन्त्रीको कूटनीतिक शैलीमा ब्याक गियर लगाए पनि त्यो व्यावहारिक बाटो हो। बालेन साँच्चीकै ब्याक गियरमा हिँडेका हुन् वा कूटनीतिक बाटो सच्याएर रणनीतिक चाल मात्र चालेका हुन् त्यो भने अबका निर्णयले देखाउनेछ। ब्याक गियरमा बालेन्द्र शीर्षकमा मध्याह राष्ट्रिय दैनिक यो खबर छ।
0: अस्पतालमा सेवाग्राहीको भीड, गुणस्तरीय सेवामा चुनौती शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 27 देवहालमा शहरी स्वास्थ्य प्रवर्धन केन्द्र अर्थात प्रथम बिन्दु अस्पताल सञ्चालनमा छ। अस्पतालले उच्च रक्तचाप, मधुमेहदेखि 98 प्रकारका औषधि वितरण गर्नका साथै ल्याब परीक्षण, फिजियोथेरापी र अन्य सेवा प्रदान गर्दै आएको छ। तर घना बस्ती रहेको यस वडाको तुलनामा अस्पतालमा सेवा लिन आउनेको संख्या भने अत्यन्त न्यून छ। केन्द्रमा स्वास्थ्य बीमा लागू भएपछि चिकित्सकहरू बिरामी जाँच्न भन्दा पनि रेफर गर्ने काममै व्यस्त हुनुपर्ने अवस्था रहेको छ। अस्पतालकी सूचना अधिकारी मनिषा श्रेष्ठका अनुसार पछिल्लो समय वीर अस्पतालमा उपचारका लागि जाने बिरामीलाई सिधै रेफर गर्नमै समय बित्ने गरेको छ। दैनिक आउने बिरामी मध्ये करिब 60% स्वास्थ्य बीमाको रेफर लिन मात्र आउने गरेको उनले बताएकी छन्। सेवाग्राहीले स्वास्थ्य परीक्षण नगरी सिधै रेफर माग्नुहुन्छ उनले भनिन्। यसअघि उक्त केन्द्रमा दैनिक 40-50 जना बिरामी आउने गरेका थिए। नियमित सेवा लिन आउनेमा उच्च रक्तचाप र मधुमेहका बिरामी छन्। आधारभूत स्वास्थ्य सेवा अन्तर्गत अस्पतालमा एक्सरे, भिडियो एक्सरे, ल्याब, फार्मेसी र 24 घण्टे आकस्मिक सेवा हुनुपर्ने तथा आवश्यकता अनुसार 5-15 शय्याको अन्तरंग सेवा पनि सञ्चालन गर्न सकिने व्यवस्था छ। तर देवहालको उक्त केन्द्रमा भने एक्सरे सेवा सञ्चालनमा आएको छैन। जनशक्ति अभावका कारण एक्सरे सेवा सञ्चालन गर्न नसकिएको केन्द्रले जनाएको छ। अस्पतालका मेडिकल अफिसर डाक्टर सुरेन्द्र बुढाथोकीका अनुसार स्थानीयलाई सेवाबारे पर्याप्त जानकारी नहुनु, अस्पताल भित्री ठाउँमा भएकाले सजिलै देख्न नसक्नु र महँगा परीक्षण सेवा उपलब्ध नहुनुका साथै आधारभूत स्वास्थ्य सेवाप्रति जनमानसमा विश्वास जगाउन नसक्नु लगायतका कारणले सेवाग्राही नआएको हुन सक्छ। तर पनि अस्पतालमा सेवाग्राहीको भीड, गुणस्तरीय सेवामा चुनौती आजको नागरिक दैनिकमा खबर छापिएको छ।
7: सरकारले जेएमजी आन्दोलनका क्रममा पक्राउ परेका तथा विभिन्न फौजदारी मुद्दामा थुनामा रहेका व्यक्तिको मुद्दा फिर्ता लिने तयारी गरेको छ। यसका निम्ति पूर्व अध्ययन गर्न समिति गठन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार नेपाल सरकार र जेएमजी आन्दोलनका प्रतिनिधिबीच 2082 मंगिर 24 गते सम्झौता भएको थियो। साथै नेपाल सरकार मन्त्री परिषदले 2083 असार 18 गते जेएमजी आन्दोलनका शहीद परिवार तथा घाइतेका लागि समन्वित पुनर्स्थापना, जीवनयापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेज समेत स्वीकृति गरेको थियो। जेएमजी संघको सम्झौता तथा एकीकृत प्याकेजको प्रभावकारी कार्यान्वयनका लागि अन्तर मन्त्रालय, अन्तर निकाय समन्वय सहयोगीकरण गर्ने प्रयोजनका लागि मुद्दा फिर्ता लिनका लागि समिति बनेको हो। सरकारले मुद्दा फिर्ताका लागि समिति बनाए पनि तत्काल भने मुद्दा फिर्ता हुने छैन। यसबारे गठित समितिले आन्दोलनका क्रममा दर्ता भएका मुद्दाको संख्या, मुद्दाको प्रकृति, अभियोग लागेका व्यक्तिको अवस्था र मुद्दा फिर्ता गर्न सकिने कानूनी आधारबारे अध्ययन गर्नेछ। जघन्य अपराधमा संलग्नले छूट पाउँदैनन्, तर आन्दोलनमा सहभागी भएकी कारण निर्दोष जीवहरू थुनामा परेका भए छुट्नेछन् गृहमन्त्री सुदन गुरूङले भनेका छन्। त्यस्तै रासुपाका सांसद मनिष खनालले मुद्दा फिर्ता लिँदा भोलि पुनरावेदन हुन सक्छ, सर्वोच्चले व्याख्या गर्न सक्छ, भविष्यमा के हुन्छ विचार गरेर परिपक्व निर्णय गरौं मनिष खनालले भनेका छन्। मुद्दा फिर्ता लिन बन्यो समिति शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
0: स्वास्थ्य बीमा अन्तर्गत स्वास्थ्य संस्थालाई 3,56,00,00,000 भुक्तानी शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत विभिन्न जिल्लाका 376 स्वास्थ्य संस्थालाई 3,56,08,94,960.69 रूपियाँ भुक्तानी गरिएको छ। स्वास्थ्य बीमा कार्यक्रमको 2082 माघ र फागुन महिनाको सेवा बापत स्वास्थ्य संस्थाहरूलाई उक्त रकम भुक्तानी गरिएको हो। भुक्तानी पाउनेमा सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल, आँखा अस्पताल तथा निजी तथा शिक्षण अस्पताल रहेका छन्। भुक्तानी वितरणमा ठूला अस्पतालसँगै दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल र जिल्ला अस्पताल लगायतका सबै सेवा प्रदायक समेटिएका छन्। स्वास्थ्य बीमा अन्तर्गत सेवा प्रदान गरेका स्वास्थ्य संस्थाहरूले गरेको दावीहरूको रुजु तथा मूल्याङ्कन गरी स्वीकृत विवरणका आधारमा रकम भुक्तानी गरिएको हो। अन्नपूर्ण पोस्टमा खबर छ।
7: मनसुन जन्य विपदबाट चार महिनामा